0: पछाएको बताउनु भएको हो। संविधान संशोधनलाई सरकारले अत्यन्तै हल्का, अपरिपक्व, सतही रूपमा लिएको भन्दै थापाले सरकार बनाउन जस्तो गणितको आधारमा संविधान सभाको जस्तो अभ्यास गर्न नसकिने टिप्पणी पनि गर्नुभएको छ। वर्तमान सरकारले संविधान संशोधनलाई खेलाची सोचेको समेत थापाले आरोप लगाउनु भयो।
1: हामीले संविधान संशोधन गरौँ, सबै विषयमा हामी खुला गरौँ, छलफल गरौँ भनेर भन्ने कुराले आठौँ वर्ष दसौँ वर्ष लगाएर हामीले बल्ल सम्हालेका यी कुराहरूबाट फेरि एकपल्ट नेपाल एउटा ठुलो आगोको भुङ्रोमा पर्न सक्दछ भन्ने नेपाली कङ्ग्रेस पार्टीको चिन्ता हो। हाम्रो संविधान बनाउने बेलामा यो राष्ट्रियता, जनताको अधिकार लगायत यी विषयहरू बाहेक सबै विषयमा संशोधन गर्न सकिन्छ भनेर भन्नुको अर्थ जे पनि यो साथी हो भनेर हामीले भन्यौँ भन्ठान्यौँ भनेदेखि भने त्यो संविधान सभामा संविधान कसरी बनाइयो भने इतिहास चेतको ज्ञानको अभाव भएको हुन्छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयले बिहिबार अबेर जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको हो। प्रमाणीकरण भएका विधेयकहरूमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। पूर्व प्रधान सेनापति रूपमांगत कठुवाल सहित तत्कालीन प्रधानमन्त्री केपी ओलीका सल्लाहकार सम्मले सम्पत्ति विवरण बुझाएका छन्। आयोगका अनुसार पूर्व प्रधान सेनापति कटवाल, पूर्व गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन प्रधानमन्त्री केपी ओलीका सल्लाहकार विष्णु रिमाल, ओलीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, एमालेका पूर्व उपाध्यक्ष एवं पूर्व मन्त्री युवराज गेवाले लगायतले सम्पत्ति विवरण बुझाएका हुन्। यसअघि एमालेका नेता ईश्वर पोखरेल र रघुजी पन्तले पनि विवरण बुझाइसकेका छन्। आयोगमा सुरक्षा निकायतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्राय सबै प्रमुखहरूले सम्पत्ति विवरण बुझाइसकेका छन्। पूर्व प्रधान सेनापति सहितका भीआईपीहरूले 12 पन्ने विवरण सेलबन्दी गरेर आयोगमा बुझाएको बताइएको छ। बिहिबारसम्म करिब 14,000 हाराहारीमा सम्पत्ति विवरण पेश भएको छ। आयोगले विवरण बुझाउन तोकेको असार मसान्तसम्मको समयसीमा सकिन एक साता मात्र बाँकी छ। आयोगले अनुसन्धानका लागि सम्पत्ति विवरणको फाइल खोलिसकेको छ। फ्रान्स फिफा विश्वकप फुटबल 2026 सेमी फाइनलमा पुगेको छ। फ्रान्सले आज भएको खेलमा मोरक्कोलाई 2-0 गोल अन्तरले पराजित गरेको हो। 2018 रुसमा विश्वकप उपाधि जितेको फ्रान्स 2022 कतारमा भने फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं र दोस्रो घण्टामा अबको केही क्षणमा आजको राशिफल म सुनाउनेछु अनि दोस्रो घण्टामा आज डेली सप्लिमेन्ट हुनेछ आजको सन्दर्भ। बीएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। भर्खरै सुन्नुभएको गीत राजु लामाको थियो, कसम छ मेरो। अब आजको राशिफल, आजको राशिफल सुरु गरौं मेष राशिबाट। ज्ञान, कला र व्यक्तित्वमा निखार आउनाले पुरुषार्थी काम गर्ने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ अनि पारिवारिक जमघट हुनेछ मेष राशि हुनेहरूको आज। वृष राशि, आकस्मिक खर्च बढ्नेछ भने आमदानी कम हुनेछ अनि व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ वृष राशि हुनेहरूको। मिथुन राशि, प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ अनि श्रमको उचित मूल्य प्राप्त हुनेछ। कर्कट राशि, नयाँ काम गर्ने वातावरण बन्नेछ, पहिले रोकिएको काम पनि सम्पादन हुनेछ अनि मेहनतले लक्ष्यमा पुग्न सकिएला। सिंह राशि, प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ, अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला अनि आफ्नो कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन्, सजग रहनुहोला। कन्या राशि, अस्वस्थताले काममा बाधा पुग्न सक्छ, खर्च र चुनौतीको समय रहेको हुँदा सजग रहनुपर्ने देखिन्छ अनि अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्, सचेत रहनुहोला। तुला राशि, प्रियजनसँग रमाइलो भेटघाट हुनेछ, प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ अनि व्यापार व्यवसायमा पनि मनग्य आमदानी हुनेछ। वृश्चिक राशि, चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि विवेकले काम लिन सकिएला अनि केही खर्च भए पनि काम भने बन्दै जानेछ। धनु राशि, कामको मेसो नमिल्दा केही अलमल हुन सक्छ, समयमा गम्भीर नबन्दा पनि दुःख पाइएला अनि स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला। मकर राशि, काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन्, बेसुरमा वचन दिने बानीले समस्या निम्ति आउनेछ अनि साझेदारीमा असमझदारी बढ्न सक्छ। कुम्भ राशि, जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन् अनि काममा प्रतिस्पर्धा बढ्नेछ अनि व्यवसायमा मनग्य लाभ हुनेछ। मीन राशि, अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिएला, फजुल खर्च बढ्ने देखिन्छ अनि शुभ चिन्तकहरूको भावनालाई व्यवस्था गर्दा दुःख पाइएला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनाऊ अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वरमा, बाबरी रङ।

0: TFBS गोर्खा रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

जाली रुमालमै तृष्णा गुरुङ र श्रेया रावल छेत्रीलाई सुन्दै हुनुहुन्थ्यो। अब हामी आजको सन्दर्भ कट्याउनेछौ 1980s का एक अत्यन्तै चर्चित गायक बनी टाइलरको निधन भएको यहाँले समाचार सुनिराख्नु भएको होला र उनी वेल्समा जन्मेकी हुन् र युके का निवासी हुन् र उनी 1980s, early 80s, even early 90s सम्म पनि एकदमै चर्चाको शिखरमा पुगेकी थिइन् बनी टाइलर। उनको गीत गाउने जुन स्टाइल थियो, जुन विधाका उनले गीत गाउँथिन्, त्यसमा अत्यन्तै जमेर गाउने गर्दथिन् र उनको 75 वर्षको उमेरमा मृत्यु भएको छ अहिले र म्युजिक इन्डस्ट्रीलाई यसले ठुलो क्षति पुर्याएको छ। बनी टाइलर हजुर लामो समयसम्म कार्डियाक अरेस्ट भएर इन्ड्युस्ड कोमामा गएकी रहेछन्। एउटा सर्जरी पछि र 75 वर्षको उमेरमा हिजो 9 तारिक बिहिबारको दिन उनको मृत्यु भएको छ। वेल्स पप स्टार, एकदमै चर्चित पप स्टार, उनको पक्का पक्का न्वारानको नाम भनौँ गेनर हपकिन्स हो, तर उनी बनी टाइलरका नामले साङ्गीतिक क्षेत्रमा एकदमै ख्याति कमाएकी हुन् र हुन त केही महिना अगाडि झन्डै मेको अर्ली मेदेखि उनी इन्ड्युस्ड कोमामा रहेछन्। इन्टेस्टिनल सर्जरी पछि त्यस्तो भएको रे भन्ने बुझ्यो र अहिले उनको निधनले धेरैलाई स्तब्ध तुल्याएको छ। हजुर बनी टाइलरका 101 हिट गीतहरू आए 1980 को दशकमा र सबैभन्दा चर्चामा आएको गीत हो टोटल एक्लिप्स अफ द हार्ट बनी टाइलरको। यो गीत हामी एकैछिनपछि सुन्छौँ। अनि त्यसका अलावा उनले 101 हिट गीतहरू दिए, तर पनि उनी जुन यो फेम कमाए म्युजिक इन्डस्ट्रीमा गएर कहिले पनि मात्तिनन्। उनी आफ्नो जुन परिवेश थियो त्यसबाट साह्रै टाढा जान रुचाएनन् उनले र उनी एकदमै सरल स्वभावकी थिइन् उनी र जिन्दगी उनले त्यसै गरी नै बिताइन्। किनभने हामीले धेरै पप सिङ्गरहरू सेलिब्रिटीहरूको अवस्था देखेका छौँ, कस्तो अवस्थादेखि कस्तो अवस्थामा पुग्छन्, एकदमै करियरको पिनकलमा पुगेपछि अलि मात्तिन सुरु गर्छन् अनि त्यसपछि उनीहरूको डाउनफल सुरु हुन्छ, स्वास्थ्यमा असर पर्लान्, उनीहरूको सम्बन्धमा असर पर्लान्। तर बनी टाइलरको त्यस्तो कहिले पनि सुनिएन। उनी त्यति चर्चाको शिखरमा पुगेकी थिइन्, तर पनि उनले लामो समयसम्म वैवाहिक जीवन पनि बिताएकी हुन्।

हजुर, बनी टाइलरको यो असामयिक निधनले म्युजिक इन्डस्ट्रीमा ठुलो क्षति पुर्याएको भनेर भन्ने गरिएको छ, किनभने उनको एकदमै सरल र सादा जीवनदेखि सबै प्रभावित पनि थिए र जुन गीत सङ्गीत क्षेत्रमा उनको एक समय दबदबा थियो एटिजमा र त्यसबाट उनी साह्रै दायाँ बायाँ

गहिरो लागेको हामी देख्न सक्छौँ। एकदमै टप टप सेलिब्रिटीहरूले उनको निधनप्रति खेद प्रकट गरेका छन्। ब्रिटिस सेलिब्रिटीहरूमा क्याथरिन जिटा जोन्स, जो एकदमै चर्चित एक्ट्रेस हुन्, वेल्सकै हुन्, उनले अमेरिकी हलिउड एक्टरसँग बिहा गरेर अमेरिकातिर लागिन्, तर पनि उनी वेल्स की नै हुन् र उनले पनि बनी टाइलरको यो दुःखद निधनमा गहिरो दुःख व्यक्त गरेकी छिन्। त्यसै गरी टप टप सेलिब्रिटीहरू सर क्लिफ रिचर्ड लगायतले धेरै दुःख व्यक्त गरेका छन्, गहिरो दुःख व्यक्त गरेका छन् बनी टाइलरको निधनप्रति। र 80s उनका गीतहरू म पनि एकदमै सुन्ने गर्दथेँ र मलाई पनि असाध्यै मनपर्थ्यो र उनको जुन शैली छ अहिले हामी त्यो यो गीतमा सुन्छौँ, अत्यन्तै चर्चा बटुलेको गीत टोटल एक्लिप्स अफ द हार्ट। 1983 यो गीत रिलिज गरिएको हो। 1983 भर्ती भएका कारण मैले त्यसलाई नजिकबाट सुन्ने गरेको थिएँ, एकदमै नजिकबाट निहालेको थिएँ त्यति बेला जुन भिडियो रिलिज भयो यो गीतको। र यसपछि उनका अन्य गीतहरू जुन आए ती सबै मैले सुनेको छु र त्यसमध्येको यो मेरो मनपर्ने गीतमा पनि पर्छ, टोटल एक्लिप्स अफ द हार्ट बनी टाइलरको। अब हामी यो गीत सुन्दै बनी टाइलरप्रति हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गर्दछौँ। स्वीकार्नुहोस् बनी टाइलरको टोटल एक्लिप्स अफ द हार्ट।

Total Eclipse of the Heart, Bonnie Tyler-ko. यो अत्यन्तै मिठो गीत सुन्यौं र हामीले बोनी टाइलरलाई स्मरण पनि गर्यौं. हार्दिक श्रद्धाञ्जली बोनी टाइलर. बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौं. तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले समर प्रोग्राम 2026 सार्वजनिक गरेको छ र आउँदो 20 23 जुलाईसम्म हुने कार्यक्रमहरू सूचीकृत गरिएको छ यहाँ. र नानीहरूको बिदा सुरु हुँदैछ अब छिटै र बिदापछि पक्का पक्का समर लिभमा बाहिर जानुभन्दा अगाडि केही समय बाँकी हुन्छ र त्यो समयलाई मध्यनजर गरेर समर प्रोग्राम सार्वजनिक गरेको छ आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले. र के कार्यक्रमहरू हुँदैछन् नानी केटाकेटीहरूका लागि ती सबै सूचीकृत गरिएको छ. हेर्न नभुल्नुहोला हाइभ वेबसाइट. घाम झैँ बलेकी. अब हामी सुन्छौँ पवनदीप राजन र अरुणिता कान्जीलाललाई.

0: यो PFBS गोरखा रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

राम चन्द्र काफ्ले र जुनु रिजाल काफ्ले श्रीमान श्रीमती को गीत यहाँले भर्खर सुन्नुभयो, घन घन मादल घन्कियो। ब्रिटिस फोर्सेस बनाएमा नाफीको कफी मर्निङ हरेक दोस्रो अनि चौथो बिहिबारको दिन हुँदै आइरहेको छ, बिहान 9 बजेदेखि 11 बजेसम्म प्याटियो बारमा। याद गर्नुहोला, नाफीको कफी मर्निङ हरेक दोस्रो बिहिबार अनि चौथो बिहिबारको दिन हुँदै आइरहेको छ र तपाईँ यसो सोसलाइज गर्ने, चिना पर्ची साथीभाइहरूसँग भेटघाट, राम्रो मौका छ प्याटियो बारमा। ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी 31 जुलाईदेखि 23 अगस्तसम्म जेरुडोङ पार्क ब्रुनाईमा हुँदैछ र सर्कस नहेरेको पनि धेरै वर्ष भएको थियो र यो राम्रो मौका छ, अहिले सपरिवार पाल्नुभई भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ। अनि यसका लागि टिकट तपाईँले अनलाइन खरिद गर्न सक्नुहुन्छ र 12 जुलाईभित्रमा पर्सि 12 जुलाईभित्रमा तपाईँले टिकट बुक गर्नुभयो भने 50% डिस्काउन्ट पाउनुहुनेछ। याद गर्नुहोला, 50% डिस्काउन्ट 12 जुलाईभित्र टिकट खरिद गर्नुभयो भने। र यो सर्कसमा एकदमै युनिक वाटर सर्कस सो हुनेछ, एक्रोबेटिक्स, स्टन्ट्स, कमेडी, फ्लाइङ ट्रपिज, एरियल एक्ट्स एन्ड मेनी मोर भनिएको छ। रमाइलो कार्यक्रम छ र यसमा एनिमलहरू प्रयोग गरिँदैन, ह्युमन ओन्ली पर्फर्मर्स हुन्छन् भनेर भनिएको छ। ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी ब्रुनाई आउँदैछ जेरुडोङ पार्कमा 31 जुलाईदेखि 23 अगस्तसम्म। ब्रिटिस फोर्सेस ब्रुनाईवासी यदि इच्छुक हुनुहुन्छ भने आफ्नो टिकट सुरक्षित गराइहाल्नुहोला 50% डिस्काउन्टमा आउँदो 12 जुलाईभित्र।

जालैमा परेमा मायाको तिमी भए पुग्छ मलाई केहर सिंहले मैले गाउनुभएको मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो र यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टाको अन्त्यतिर आइपुग्यौं र दोस्रो घण्टालाई अब समापन गर्ने तर्खरमा छु दि एज ब्यान्डको एउटा गीतबाट फेरि छाउनेछौ भन्ने गीत छ यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला त्यसपछि 9 बजेको समाचार सुन्नुहुनेछ समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ Enjoy!

0: पाल्पाको रम्भा गाउँपालिकाले कोदो पकेट क्षेत्र मानिने रम्भा चारमा रोपाई महोत्सव गरेर किसानलाई कोदो खेतीमा जोड्ने प्रयास गरेको छ। किसानहरू समेत पालिकाले दिने अनुदानबाट उत्साहित हुँदै कोदो खेतीमा जोडिन थालेका छन्। बुटवलबाट छवि पाण्डे।
1: रम्भा चार रैयाकी लक्ष्मी अधिकारी मृगले खाने समस्या बाहेक कोदोबाट राम्रो आम्दानी लिन सकिने बताउँदै पालिकाले दिएको प्रोत्साहनबाट हौसला मिलेको बताउनुभयो।
2: ठिकै हुन्छ के अरे, मृगहरूले राख्दैन, मृग आउँछ, मृगले बाला बाला ट्याको ट्याको कोदो कोदो खान्छ, रातिमा आएर रातिमै खाइदिन्छ। प्रोत्साहन मिलेछ, अब त यता गोरु पालनबाट पनि कृषकहरूलाई अनुदान दिन्छ, प्रत्येक हल गोरुको कोदोबाट पनि त्यस्तै अनुदान, उत्पादन गरे त राम्रै हुन्छ गरे त।
1: गाउँपालिकाले कोदो खेती गर्ने किसानलाई प्रतिरोपणी 3,000 रुपियाँ अनुदान समेत दिन थालेको छ। बुटवल भैरहवा क्षेत्रका व्यापारी कोदो खोज्दै गाउँ गाउँमा आउन थालेपछि पालिकाले गत वर्षदेखि नै कोदो रोपाई महोत्सव गरेर किसानलाई कोदो खेतीमा जोड्ने काम गरेको छ। रम्भा चारकी वडा सदस्य विमला जीआरले पहिले मृगले कोदो खाइदिँदा घटेको खेती अहिले रोपाई महोत्सव गरेर बढाउन सफल भएको बताउनुभयो।
3: कोदो रोप्ने कृषकहरूलाई रोपनीको 3,000 दरले दिएछ, मृग बढी हुने त्यसो हुँदा कोदोको खेती नै हराएको हराउन त, तर अहिले अनुदान पाउनु भएको भएर अब अनुदान पनि पाउनु गर्दाखेरिमा रोप्नु भएको छ, पहिला भन्दा बढ्या छ, पोहोर परार परार भन्दा बढ्या। हजुर, हामीले महोत्सवै गरेको सर, उत्साह चाहिँ छ, उत्साह दिने काम गरी भइरहेछ।
1: कृषि विज्ञ शान्तराम पोखरेल किसानहरूले फर्मको रूपमा कोदो खेती विस्तार गर्ने हो भने कोदो खेतीबाट ठूलो आम्दानी लिन सकिने बताउनुभयो। उहाँले किसानले पनि जग्गा भाडामा लिएर वृहत रूपमा कोदो खेती गर्ने हो भने रम्भाको 4 वडा कोदोको पकेट क्षेत्र बन्ने सम्भावना रहेको बताउनुभयो।
4: त्यहाँ बस्नेहरूले फर्मको रूपमा विकास गर्ने, बाढीहरू पनि भाडामा लिने, अनि सबैमा रोप्ने गरी बल्ल बढ्ने हो अब त्यो फर्मको रूपमा। अहिले त आफ्नै बारीमा पनि अब थोरै थोरै मात्रै रोप्ने सिस्टम थियो, पालिकाले प्रोत्साहन गरेर उहाँहरूलाई अनुदान दिने।
1: पहिले कोदो बिक्री नहुँदा समस्या बेहोरेका किसानले अहिले घरबाटै 1 पाथीको 300 रुपियाँमा कोदो बिक्री गर्दै आएका छन्।
0: प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन बहस पत्र तयारी कार्यदलबाट एमाले पनि बाहिरिएको छ।
5: संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा लेखिएको र पार्टीको प्रस्तावमा सरकारका तर्फबाट स्पष्ट जवाफ नआएको भन्दै एमाले कार्यदलबाट बाहिरिएको हो। शुरूको चरणमा एमालेबाट डाक्टर भीम अधिकारी सहभागी भए पनि कार्यदलको काम कारवाही चित्त बुझ्दो नभएकाले फिर्ता बोलाउने निर्णय भएको एमाले जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदल संयोजकलाई पत्र लेख्दै कार्यदलको काम शुरूदेखि नै संदिग्ध प्रकृतिको रहेको देखेर सरकारको भूमिकाबारे स्पष्ट जवाफ माग्दा नदिएपछि कार्यदलबाट बाहिरिएको जानकारी दिनुभएको हो। संविधान संशोधनका विषय किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको, संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएको एमालेको भनाइ छ। वर्तमान संविधानका आधारभूत विषयलाई अझ सुदृढ बनाउने, विगतमा देखिएका नकारात्मक अभ्यास र कमी कमजोरी सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले दृढ भए पनि आधारभूत संरचना नै खलबल्याउने कार्यदलको उद्देश्य देखेपछि आफ्ना प्रतिनिधि उपस्थित हुन छाडेको समेत एमालेको भनाइ छ। यसअघि नेकपा लगायतका 4 दल पनि कार्यदलबाट बाहिरिएका थिए। नेपाली कांग्रेस भने शुरूदेखि नै कार्यदलमा गएको थिएन।
0: नेपाली कांग्रेसले दलहरू कार्यदलबाट बाहिरिने अवस्था आउने कुरा वैशाखमै थाहा भएकाले आफ्ना प्रतिनिधि नपठाएको तर्क गरेको छ। पार्टी मुख्यालय सानेपामा आयोजित संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषय कार्यक्रममा सभापति गगन थापाले वैशाखमै राम्रो छाट नदेखेपछि कार्यदलमा प्रतिनिधि नपठाएको बताउनु भएको हो। संविधान संशोधनलाई सरकारले अत्यन्तै हल्का, अपरिपक्व, सतही रूपमा लिएको भन्दै थापाले सरकार बनाउन जस्तो गणितको आधारमा संविधान सभाको जस्तो अभ्यास गर्न नसकिने टिप्पणी पनि गर्नु भएको छ। वर्तमान सरकारले संविधान संशोधनलाई खेलाँची सोचेको समेत थापाले आरोप लगाउनु भयो। संविधान संशोधनका विषयमा सर्वोच्चका बहालवाला वा अवकाश प्राप्त न्यायाधीश र विज्ञ सम्मिलित वा संसदभित्रैबाट समिति बनाएर छलफल शुरू गर्न सकिने उहाँको भनाइ छ। फ्रान्स विश्वकप फुटबल 2026 सेमिफाइनलमा पुगेको छ। आज भएको खेलमा मोरक्कोलाई 2-0 गोल अन्तरले फ्रान्सले पराजित गरेको हो। 2018 रूसमा विश्वकप उपाधि जितेको फ्रान्स 2022 कतारमा भने फाइनलमा अर्जेन्टिनासँग पेनल्टी सुटआउटमा पराजित भएको थियो। फ्रान्सले सेमिफाइनलमा स्पेन र बेल्जियम बीचको क्वार्टर फाइनल विजेतासँग खेल्नेछ। मोरक्को सन् 1956 फ्रान्सकै उपनिवेशबाट स्वतन्त्र भएको थियो। अहिलेसम्मका खबर यति नै।
6: BFBS गोर्खा रेडियो।

BFBS Gorkha Radio. Gorkha Radio. नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। घुमाउने घर पोखरामा सुदीप अधिकारी र शान्ति श्री परियारले गाउनुभएको बडो मिठो गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढ्यो र तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आवश्यक राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन अहिलेसम्म भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचरका लागि। हो, बिएफएस रेडियोले हरेक तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

आँखै गाजलु जितेन लेप्चाको बडो मिठो गीत सुन्दै हुनुहुन्थ्यो। वर्ल्ड कप फुटबल कतिको फलो गरिराख्नु भएको छ? क्वार्टर फाइनल खेल यहाँहरूले हेर्ने मौका पाउनुभयो होला। फ्रान्स भर्सेस मोरक्कोको पहिलो क्वार्टर फाइनल खेल गए राति भएको हो, ब्रुनाईमा गए राति भनौँ। अनि अब दोस्रो खेल ब्रुनाईको समय भोलि 11 तारिक बिहान 3 बजे हुनेछ, स्पेन भर्सेस बेल्जियम अर्को क्वार्टर फाइनल खेल। अनि त्यसपछि 12 तारिक आइतबारको दिन हो, राति 5 बजे ब्रुनाईको समय नर्वे भर्सेस इङ्ल्यान्डको खेल हुँदैछ, अर्को क्वार्टर फाइनल खेल। अनि त्यही दिन बिहान 9 बजे ब्रुनाई समय अर्जेन्टिना भर्सेस स्विट्जरल्यान्डको खेल हुँदैछ। र नर्वे भर्सेस इङ्ल्यान्ड खेलका लागि नाफीमा ठुलो पर्दामा हेर्न पाइन्छ, नाफीको चौतारीमा ब्रिटिस फोर्सेस ब्रुनाईवासीले बिहान 4:30 बजे नाफी खुल्नेछ चौतारी। त्यसपछि 5 बजेदेखि हुने भनिएको खेल ब्रेकफास्टको साथमा तपाईँले हेर्न पाउनुहुन्छ, खेल हेरेर ब्रेकफास्ट खाने हो। र ब्रेकफास्ट लेआउट गरिएको हुन्छ, बुफे ब्रेकफास्ट, इङ्ग्लिस ब्रेकफास्ट। त्यो दिन 10 ब्रुनाई डलरमा खान सकिन्छ र तपाईँहरू ब्रिटिस फोर्सेस ब्रुनाईवासी ठुलो पर्दामा अनि साथीभाइहरूसँग रमाइलो गर्दै हेर्न चाहनुहुन्छ भने नाफीको चौतारी जानुपर्ने हुन्छ बिहान 4:30 बजे। हुन त अलि अर्ली छ, आइतबारको दिन हो, 4:30 बजे उठ्नको लागि खासै फरक नपर्ला। र इङ्ग्लिस ब्रेकफास्ट, फुल इङ्ग्लिस ब्रेकफास्ट भनेर भनिएको छ, $10 एडल्टका लागि, र नानी केटाकेटीहरू लिएर जानुहुन्छ भने उनीहरूले $7 तिर्नुपर्ने हुन्छ। र यो अर्ली किक अफ छ अनि प्रपर ब्रेकफास्टको साथमा तपाईँले यो मौकाको पक्कै पनि फाइदा उठाउनुहुनेछ। नर्वे भर्सेस इङ्ल्यान्ड 12 जुलाई बिहान 5 बजे सुरु हुन्छ, त्यसका लागि नाफीको चौतारी 4:30 बजे खुल्नेछ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि यो राम्रो मौका छ। अब गीत सुनाऊ सलिन मगरको हतारले।

0: यो BFBS गोर्खा रेडियो हो। तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिशिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

ग्रान्ड स्ल्याम इभेन्ट यो वर्षको लागि तेस्रो ग्रान्ड स्ल्याम इभेन्ट हो. पहिलो अस्ट्रेलियन ओपन, दोस्रो फ्रेन्च ओपन अहिले विम्बल्डन भइराखेको छ र अन्तिम ग्रान्ड स्ल्याम इभेन्ट युएस ओपन हो. र विम्बल्डनलाई पहिलेदेखि नै एकदमै स्तरीय खेलमा गन्दै आइएको छ र पुरस्कार राशि पनि निकै ठुलो हुन्छ यसमा. यसपालिको विम्बल्डनमा महिलातर्फको सेमी फाइनल खेल निकै प्रतिस्पर्धात्मक भयो र सेमी फाइनल खेल दुबईमा यसपल्ट चेक रिपब्लिककी खेलाडीहरू क्यारोलिना मुचोभा अनि लिन्डा नोस्कोभा सेमी फाइनल जितेर फाइनलमा प्रवेश गरेका छन् र क्यारोलिना मुचोभाले कोको गफ, युएस खेलाडी कोको गफ, र अर्की खेलाडी लिन्डा नोस्कोभाले युक्रेनकी खेलाडी मार्टा कोस्टियुकलाई हराएर प्रवेश गरेका हुन् फाइनलमा. र यो फाइनल खेल शनिबारको दिन हुनेछ. अब पुरुषतर्फको खेल पनि आज सेमी फाइनल खेल हुँदैछ र एकदमै वाइल्ड कार्ड एन्ट्री, कुनै सिडिङमा नपरेका खेलाडी ब्रिटिस खेलाडी आर्थर फेरी सेमी फाइनलमा प्रवेश गरेका छन् र उनको आज नम्बर टू सिड एलेक्जान्डर जेभेरेभसँग खेल हुँदैछ. जर्मनीका जेभेरेभ एकदमै कुशल खेलाडी हुन्. उनीसँग आर्थर फेरीको मारामार हुनेछ आज पहिलो सेमी फाइनलमा. दिनको 1:30 बजे खेलिने बताइएको छ आज युके समय. र अर्को सेमी फाइनल खेलमा नोभाक जोकोभिच भिड्दैछन् नम्बर वान सिड वर्ल्ड नम्बर वान यानिक सिनरसँग. इटलीका यानिक सिनर वर्ल्ड नम्बर वान पनि हुन् र यसपल्ट विम्बल्डनका लागि पनि नम्बर वान सिड नै हुन्. उनीसँग नोभाक जोकोभिच भिड्दैछन् सर्बियाका. उनी अहिले 7th सिडमा छन् तर पनि यो उमेरमा एकदमै अब बुढा खेलाडी नै गनिन्छन् उनी. नोभाक जोकोभिच सेमी फाइनलमा प्रवेश गर्नु भनेको चान्सुने कुरा होइन र यानिक सिनरसँग अब दहरो भिडन्त हुनेछ सेमी फाइनलमा. भोलि हामी हेर्न सक्छौँ त्यो खेल. भोलि भन्नाले आज खेल युके समय 3:30 बजे हुँदैछ. रातको 10:30 बजेदेखि खेल सुरु हुनेछ. त्यो त्यसै पनि लामो हुन्छ त्यो खेल, त्यही भएर मैले भोलि भनेको हुँ. अब सज्जा एन्ड द लोडिङको पालो हजार यात्रा.

Sata and the loading ko Hazar Yatra. अब समर ट्रिपको समय आएको छ. तपाईँहरू ब्रिटिस फोर्सेस बनाएवासी जो आफ्नो घर छाडेर हलिडेतिर लाग्नुहुन्छ, कता जानुहुन्छ, तर जानुभन्दा अगाडि याद गर्नुहोला आरएमपीको भ्याकेन्ट प्रोपर्टी सर्वे भरेर मात्रै जानुहोस्, ताकि तपाईँको अनुपस्थितिमा आरएमपीले तपाईँको एरियामा पेट्रोल बढाउनेछ अनि तपाईँको घरलाई सुरक्षित राख्नेछ. याद गर्नुहोला, जानुभन्दा अगाडि त्यो एउटा सर्भे भर्नुपर्ने हुन्छ. फर्म भरेर आरएमपीलाई बुझाइदिनु भयो भने त्यस अनुरूप तपाईँको घर सुरक्षित होला, अन्यथा भन्न सकिन्न. याद गर्नुहोला. पिसिएमएफ र डेन्टल सेन्टरका लागि नयाँ इन्फर्मेसन लिफलेट अहिले पब्लिस भएको छ. विशेष गरी के कुराहरू जरुरी छन् ती कुराहरू सबै देख्न सक्नुहुन्छ. त्यसमा इन्फर्मेसनहरू पर्याप्त मात्रामा छन् र तपाईँ डेन्टल सेन्टरबारे जान्न चाहनुहुन्छ, पिसिएमएफबारे जान्न चाहनुहुन्छ र एउटा सानो वालेटमा बोकेर हिँड्न चाहनुहुन्छ भने ती सबै इन्फर्मेसनहरू रेडिली अभाइलेबल छन्, तपाईँले डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुन्छ. वेबसाइट हेर्दै गरौँ. हाइभको भर्खरै हिजो मात्रै पब्लिस भएको हो, त्यो त्यहाँ देख्न सक्नुहुन्छ. मदहोस. अब प्रस्तुत छ बुद्ध लामाको यो गीत.

प्रत्येक 3.6 सेकेंड में कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथ

Craze Darjeeling-ku अधुरो सपना BFS गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. हामी ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन गरिरहेका छौँ भने यतिखेर हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ. यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला. प्रसङ्ग लाइटनिङको चट्याङ चट्याङ पर्यो भने तपाईँ उदाहरणको लागि एउटा हवाई जहाजमा उडिरहनु भएको छ, त्यति बेला त्यो लाइटनिङले तपाईँको एयरप्लेनलाई हिट गर्यो भने के हुन्छ, कहिले त्यो सोच्नु भएको छ? अनि सर्वप्रथम त लाइटनिङले एयरप्लेनलाई हिट गर्छ कि गर्दैन भन्ने कुरो बुझ्न जरुरी छ. यसको सही उत्तर हो यस. हिट गर्न सक्छ लाइटनिङले. लाइटनिङ स्ट्राइक्सले धेरै प्लेनहरूलाई हिट गरेको हामीले सुनेका छौँ. तर कतिको खतरा छ भन्ने कुरो बुझ्न जरुरी छ. हो, कति साना साना प्लेनलाई खतरै हुनसक्छ, तर ठुला ठुला प्लेनहरूमा विशेष उपकरणहरू जडान गरिएका हुन्छन्, त्यसले गर्दाखेरि त्यति खतरा हुँदैन भनिएको छ. एकदमै लिमिटेड इम्प्याक्ट मात्रै पर्छ अरे एयरक्राफ्टमा, र प्यासेन्जरलाई त भन्ने हो भने केही असरै पर्दैन भनेर भनिएको छ. तर त्यस्तो लाइटनिङ एकदमै ठुलो समस्याका रूपमा कहिले खडा हुन्छ त भन्ने कुरो पनि बुझ्न जरुरी छ. खास खासमा ठुलो लाइटनिङ पर्यो भने त्यसले प्लेनको एभियोनिक्स र इन्स्ट्रुमेन्टमा इन्टरफेयर गर्न सक्छ, र त्यसो हुँदाखेरि पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई सम्पर्क गर्न केही समय नमिल्ने पनि अवस्था आउन सक्छ. तर आजकल थुप्रै ब्याकअप इन्स्ट्रुमेन्टहरू जडान गरिएका हुँदा रहेछन् प्लेनमा. कुनै सिस्टम चाहिँ रिडन्डन्ट भयो भने त्यसको साटो अर्को तुरुन्तै सुरु भइहाल्ने त्यस्ता खालका उपकरणहरू जडान गरिएको हुँदा रहेछन्. त्यही भएर खासै समस्या पर्दैन भनेर भनिएको छ. र कतिलाई लाग्न सक्छ ठुलो चट्याङ पऱ्यो भने एकैचोटि प्लेन नै एकदमै एक्सप्लोड हुने, इन्जिनहरू पुरै एक्सप्लोड भएर जलेर नाश हुने र इन्जिन फेल हुने आदि हुनसक्ने सम्भावना कतिको छ भनेर जानकारहरूले यस विषयमा पनि प्रकाश पारेका छन्. खास खासमा त्यो फिल्ममा देखाइएको मात्रै हो, तर त्यस्तो हुनसक्ने सम्भावना एकदमै शून्य छ भनेर भनिएको छ. तर प्लेनमा त्यस्ता दुर्घटनाहरू हामी फिल्मतिर देख्ने गर्दछौँ, त्यो सही होइन भनेर जानकारहरूले भनेका छन्। अब हामी ढुक्क हुँदा भयो. प्लेन, कुनै ठुलो प्लेन चढेर यात्रा गर्दै हुनुहुन्छ भने लाइटनिङ स्ट्राइक भयो भने त्यसले खासै असर नपार्दो रहेछ.

8:09 र यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्त्यतिर पनि आइपुग्यौँ. मैले अब यहाँहरूसँग विदा लिने बेला हुनै आँटेको छ. जाँदा जाँदै सृजना खत्री हाउडे माया फिचरिङ प्रताप दासको यो गीत रमाइलो गीत छ शिकारी नारी यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट विदा पनि हुन्छु. यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई. म भने विदा हुन्छु. शुक्रबारको बाँकी पल अनि शनिबार आइतबार विकेन्ड एकदमै रमाइलो अनि सुखमय रहोस्. तपाईँको हाम्रो भेट सोमबार बिहान हुनेछ प्रभातकालीन आवाज कार्यक्रममा. तबसम्मको लागि मलाई बिदा दिनुहोस्. नमस्ते. बाय बाय.

0: बाँकेमा 36,000 हेक्टर बढी जमिनमा धान खेती हुन्छ। अधिकांश जमिनमा आकाशी पानीकै भरमा खेती हुन्थ्यो। किसानको सधैँ आकाश हेर्ने नै बानी थियो, तर यो पटक पनि सिक्टा सिंचाईको पानीमा खेतमा पुगेपछि किसान दङ्ग छन्। नेपालगंजबाट दिलबहादुर केसी।
1: आकाशबाट पानी नपरे पनि सिक्टा सिंचाई आयोजनाको नहरबाट आएको पानीले बाँकेका किसानलाई धेरै राहत दिएको छ। कोलपुर, खजुरा, राप्ती सुनारी, जानकी, डुडुवा, नरेन्द्रपुर र बैजनाथका केही वडामा नहरको पानी पुगेपछि किसानहरू धमाधम रूपाईमा व्यस्त भएका छन्। राप्ती सुनारीकी किसान मेलिना चौधरीले सिक्टाको पानीले आकाशे पानीको निर्भरता हटाएको बताउनु भयो।
2: पहिला चाहिँ हामी आकाशे सिक्टा
1: टिका विष्ट र अभिषेक थापा मगर पनि नहरको पानी खेतमा पुग्न थालेपछि आफूहरूलाई सहजता भएको बताउनुहुन्छ। नहरको पानी बाह्रै महिना खेतमा पुग्न थालेपछि किसानको आमदानीमा समेत वृद्धि भएको छ।
3: आकाशी पानीको भर हुन्थ्यो भनेपछि अहिले हामीले कुलो पानी लगाएपछि अनि सबैलाई सजिलो भएछ। टाइममा धान लाउन पाछौँ, टाइममा मकै खान पाछौँ, गहुँ सबै उत्पादन पहिला भन्दा पनि धेरै भइरहन्छ। तीन बाली खाना पाइएछ।
4: अहिले हामीलाई एकदम सजिलो भइरहेको छ सिँचाइ गर्नको लागि। आकाशको पानीको भर पाउनु पर्दैन, नहरबाट आएको पानीलाई मोटर लगाएर सर्लग घर बिउ खेतमा लगेर चार्ने एकदम सजिलो भइरहेको छ।
1: सिक्टा सिंचाई आयोजनाले बाँकेको 43,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य लिएको छ। हालसम्म 22,000 हेक्टरमा सिंचाई सुविधा पुगिसकेको छ। निर्माणाधीन डुडुवा शाखा नहर निर्माण सम्पन्न भए थप क्षेत्रफलमा सिंचाई सुविधा विस्तार हुनेछ। आयोजनाका इन्जिनियर विकास विष्ट।
5: टोटल चाहिँ गर्नुपर्ने 43,675 हेक्टर हो, जसमध्ये अहिलेसम्म हामीहरूले झन्डै 22,000 हेक्टरमा सिंचाई सुविधा दिइरहेका छौँ, र जसमा हामीले डुडुवाको शाखा सम्पन्न गरे पश्चात हाम्रो झन्डै 30,000-32,000 हेक्टर कम्प्लिट हुन्छ।
1: पर्याप्त वर्षा नभए पनि समयमै नहरमा पानी पुगेकाले किसान धान रोपाई गर्न पाउँदा उत्साहित देखिएका छन्।
0: संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले गोर्खापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्थान र राष्ट्रिय समाचार समितिमा अत्यावश्यक र दैनिक सेवा प्रवाहमा प्रत्यक्ष समस्या पर्ने अवस्था बाहेक करार सेवामा कर्मचारी नराख्न निर्देशन दिनुभएको छ। सार्वजनिक संचार माध्यममा कर्मचारी व्यवस्थापनलाई कानूनी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य सहित मन्त्री तिमल सिन्हाले आवश्यकताको स्पष्ट पहिचान गरी वैधानिक प्रक्रियाबाट मात्रै करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिनुभएको हो। उहाँले दैनिक कार्य सञ्चालनमा समस्या आउने अवस्था देखिएमा मात्रै करार सेवामा कर्मचारी राख्न र त्यस्तो नियुक्ति गर्दा सम्बन्धित संस्थाको ऐन तथा कर्मचारी सेवा शर्त विनियमावलीले व्यवस्था गरेको कानूनी दायराभित्र रही प्रतिस्पर्धाका आधारमा मात्रै नियुक्ति गर्न पनि निर्देशन दिनुभयो। मिटर ब्याज पीड़ितहरूले जनकपुरदेखि काठमाण्डुसम्मको पैदल मार्च शुरू गरेका छन्। हिजो जनकपुरधामको तिरहुतिया गाछी मैदानबाट देशभरका विभिन्न स्थानमा आएका मिटर ब्याज पीड़ितले काठमाण्डुसम्मको पैदल मार्च शुरू गरेका हुन्। पैदल मार्च शुरू गर्न अघि उनीहरूले फर्जी तमसुक जलाएका थिए, साथै उनीहरूले मशाल जलाएर मार्चको शुभारम्भ गरेका छन्। पैदल मार्च शुरू गर्न अघि लघुवित्त तथा वित्तीय शोषण विरूद्ध यसपटकको संघर्ष अन्तिम हुने किसान मजदूर आन्दोलनका केन्द्रीय अध्यक्ष रमेश सेन्चुरीले जानकारी दिनुभयो। उहाँले पालेन्द्र शाहले प्रधानमन्त्री बन्नु अघि जनकपुरधामबाट गरेको सम्बोधनमा मिटर ब्याजबाट पीड़ित भएकाहरूको समस्या समाधान गर्ने उद्घोष गरे तापनि 100 दिन बितिसक्दा पनि आफूहरूलाई व्यवस्था गरेको भन्दै गुनासो गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको 100 दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गर्नुभएको छ। एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले गरेका कामबारे पत्रकारहरूले प्रश्नमा जनताले नै सरकारको मूल्याङ्कन गरिरहेको जवाफ दिनुभयो।
6: यो सरकार कहाँ ठेगानमा छ, यसका खुट्टा कहाँ भुइँमा छन्, यो उम्लिया छ, दुध भाँडाको पिनमा छैन, भाँडा भरिभएको छ, थोरै भए पनि उम्लिएर, भाँडा बाहिरसम्म पोखिएको छ उम्लिएर, मलाई धेरै केही भन्नै छैन। 100 दिनका काम के हुन् भन्दा भाँडा भरिभर उम्लिया छ, त्यति मान्छे गर्दैन, मान्छेलाई कर्तव्य बोध छैन, यस्तो अवस्थामा के काम भएको हुन्छ र मूल्याङ्कन गर्ने।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी साउनदेखि 3 महिनासम्म डेङ्गी सचेतना अभियान चलाउने भएको छ। साउनदेखि डेंगीको संक्रमण बढ्ने सम्भावना भएकाले तीन महिना डेंगी सचेतना अभियान सञ्चालन गरिने एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो। साउनदेखि असोजसम्म डेंगी संक्रमण उच्च हुने उहाँको भनाइ छ। सचेतना अभियान अन्तर्गत लामखुट्टेका लार्भा खोज र नष्ट गर टोल टोल र विद्यालयमा डेंगी संक्रमण बारे सचेतना कार्यक्रम गर्ने शाखा प्रमुख डाक्टर दाहालले जानकारी दिनुभयो। खबर यति नै। नमस्कार।

नमस्ते बीएबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरी सुरु भयो श्रोता म धनराज राय आज पनि उपस्थित भइसकेको छु तपाईँहरूसँग बसेर मिठा मिठा गफ गर्ने भलाकुसारी गर्ने विभिन्न च्याउ चर्चा गर्ने त्यसका साथ साथमा रमाइला रमाइला गीत सङ्गीतहरू सुन्ने अनि सुनाउने क्रममा सन्च सुबिस्तै हुनुहुन्छ कुशलै हुनुहुन्छ आरामै हुनुहुन्छ आज त शुक्रबार हो श्रोता 10 जुलाई 2026 साल तदनुसार असार 26 गते विक्रम सम्वत 2083 साल आजको मितिसम्म तपाईँ पक्कै पनि कुशलै हुनुहुन्छ म पनि कुशल हुन आँटेको थिएँ फेरि चाहिँ हिजो बेलुकादेखि अलिकति यो नाक चिलाउने नाकबाट पानी बग्ने अनि छाती दुख्ने ले मलाई सताइरहेको छ त्यही भएर मैले अहिले नै अग्रिम क्षमा चाहिहालेँ मागिहालेँ कार्यक्रमको हिजोमा खोक्न पुगेँ भने अथवा नाक चिलाएर हाछ्यु गरिहालेँ भने त्यसका लागि तपाईँले मलाई पक्कै पनि माफी दिनुहुनेछ हजुर अब आजको मझेरी कार्यक्रम हामीले सुरु गर्यो नवक्रान्ति ब्यान्डको यो मिठो गीत प्रिय भन्नेबाट र आज हामी छोटा छोटा गीतहरू सुनेर रमाइलो गर्ने योजनासहित उपस्थित भएको छु लामा लामा गीत पनि राम्रा हुन्छन् तर कोही कोही बेला छोटा छोटा गीतहरू पनि बरु अलि धेरै सुनाउन भन्ने हेतुले यसो गीतहरू चाहिँ एक दुईवटा त्यस्तै छोटा छोटा गीतहरू लिएर आएको छु अब हामी कार्यक्रमलाई अगाडि बढाउँ जमुना राणा र विष्णु सिन्जालीले गाउनुभएको तिमीलाई केही थाहा छ र भन्ने गीतबाट त्यस पछाडि अन्य कुराकानी गरौँ

हजुर, तिमीलाई के थाहा छ र भन्ने टक टक टक टुई भन्ने गीत सुन्यो श्रोता। मौसममा जाउँ एकैछिन। ब्रुनाईमा अहिले बिहानको 10:13 गएको छ। 24 डिग्री सेल्सियस सेरियाको तापक्रम रहेको छ आजको लागि भने 31 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। थन्डरी साउन्ड्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ श्रोता आजको लागि। तर अहिले पानी पर्ने अथवा मेघगर्जन हुने कुनै छाटकाट देखिएको छैन। घमाइलो छ ब्रुनाईको सेरिया, रमाइलो छ। ब्रुनाईको अन्य स्थानका श्रोताहरू तपाईँहरूकोतिर के कसो छ यसो जानकारी गराउनुहोस् है। सुन्दै हुनुहुन्छ भने नेपाल तर्फ लागौँ। बिहानको 8:00 लागि 2 मिनट बाँकी रहेको छ श्रोता। 21 डिग्री सेल्सियस न्यूनतम तापक्रम काठमाडौँको, 28 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम मापन गरिएको छ आजका लागि भने। काठमाडौँमा अहिले पानी छिटफुट परिरहेको छ र मन्द गतिको हावामा गतिमा हावा चलिरहेको छ। काठमाडौँको श्रोता तपाईँहरूले पनि सुन्दै हुनुहुन्छ भने के कसो छ यसो जानकारी गराउनुहोस् है। र नेपालका अन्य स्थानमा कता कताबाट कुन माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ, एएम एफएम फ्रिक्वेन्सीहरूमा धेरै ठाउँ सुनिँदो रहेछ र कतिले त एप मार्फत पनि सुन्ने गर्नुहुन्छ, इन्टरनेटमा खोजेर पनि सुन्ने गर्नुहुन्छ। तपाईँहरूले तपाईँहरूको स्थानको यथास्थिति के छ यसो जानकारी गराउनुहोस् है। बेलायतमा बिहानको 3:14 गयो श्रोता। 21 डिग्री सेल्सियस लन्डनको तापक्रम रहेको छ। खुला आकाश छ र मन्द गतिमा हावा चलिरहेको छ अहिले भने। आज दिनभरि 17 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 31 डिग्री सेल्सियस अधिकतम तापक्रम आज पनि न्यानो नै छ लन्डनमा हुनुहुने श्रोताहरूका लागि। र आज भने बिहान पख भने घमाइलो हुनेछ भने मध्याह पख भने चाहिँ बदली भई के अरे यो घाम र बादलको लुकामारी अन्तराल देख्नुहुनेछ तपाईँहरूले। मन्द गतिको हावा चलि नै रहनेछ दिनभरि जसो नै। हजुर, अन्य स्थानमा तपाईँहरू के कसो हुनुहुन्छ यसो हामीलाई सम्पर्क गरेर भन्नुहोस्। सम्पर्क गर्ने तपाईँलाई माध्यमहरू थाहा छँदैछ। फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ अथवा फेसबुक म्यासेन्जर जो चाहिँ अहिलेको निकै प्रचलित माध्यम बन्नेको छ त्यहाँ मार्फत हामीलाई सम्पर्क गरेर भन्न सक्नुहुनेछ।

हजुर वरिष्ठ बलरामबाट हामीले काम झ्याप झ्याप भन्ने सुन्यौँ मिस्टर डिङ। हामी पनि झ्याप झ्याप गर्दै कार्यक्रमलाई अगाडि बढाउने तर्खरमा नै छौँ र झ्याप झ्याप भन्दै हामी पनि मेरो जोवन सुन्न जाउँ दीपक लिम्बू अनि मिलन आमात्यको स्वरमा। कार्यक्रम मझेरीमा हुनुहुन्छ श्रोता, पहिलो घण्टाको कार्यक्रम सञ्चालन भइरहेको छ। भर्खर मात्रै कार्यक्रममा जोडिनु भएको छ भने तपाईँहरू सम्पूर्णलाई फेरि पनि हार्दिक नमस्कार अनि स्वागत छ।

0: वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर, म पन्छी सुन्यौ हामीले श्रोता मिलन आमात्यको आवाजमा, र तपाईँहरू हुनुहुन्छ कार्यक्रम मझेरीको पहिलो घण्टाको पनि पहिलो चरणमै छौँ श्रोता। आज ग्लोबल इन्डिपेन्डेन्स डे परेको रहेछ श्रोता। हरेक वर्ष आजका दिन जुलाई 10 दिन मनाइने यो एक किसिमको अन्तर्राष्ट्रिय सचेतना दिवस रहेछ। हुन त यो युनाइटेड नेसन्सको क्यालेन्डरमा, संयुक्त राष्ट्रसङ्घको क्यालेन्डरमा भएको पक्का दिवस त होइन, तर यो चाहिँ यो यस्तो सचेतना जगाउने अभियानकर्ताहरूले चाहिँ यो फसिल फ्युल विशेष गरेर चाहिँ त्यसलाई कम प्रयोग गर्ने अथवा त्यसको इफेक्टहरू इम्प्याक्टहरू के पर्छन् वातावरणमा, मानिसको जीवनमा होइन, अनि अन्य जनावरहरूमा पनि यसको इफेक्ट चाहिँ परिरहेको हुन्छ, तत्सम्बन्धमा चाहिँ मान्छेलाई सचेत गराउने हेतुले चाहिँ यो दिवस मनाउन थालिएको रहेछ। 2006 सालदेखि मान्न थालिएको भन्ने कुराहरू चाहिँ हामीले पत्ता लगाउन सक्छौँ यसो वेबसाइटतिर हेऱ्यौँ भने। आज चाहिँ विशेष गरेर विश्वका विभिन्न सङ्घ संस्थाहरू, विद्यालय अनि ऊर्जा कम्पनी तथा वातावरण संरक्षणमा सक्रिय रहेका समूहहरू अथवा कम्युनिटीहरू भनौँ न ले चाहिँ यो कार्यक्रम आयोजना गरेर मनाउने गर्दा रहेछन्। मलाई पनि यो बारेमा त्यति ज्ञान थिएन, अनि आज तपाईँहरूसँग के कुरा गरौँ त भनेर आज बिहान यसो इन्टरनेट खोतलेको थिएँ। गुगल महाराजले सघाइदिनु भएको छ, उहाँलाई पनि धन्यवाद दिइहाल्छु मैले। अब यो छोटो जानकारी पछाडि फसे सुन्न जाउँ हेनी बेकरको आवाजमा।

हजुर, अब जाने बेला भइगयो नि भन्ने कलाकार हुनुहुन्थ्यो हेनी बेकर, तर हाम्रो जाने बेला भएको छैन श्रोता। हामी भर्खर मात्र आइपुगेका हौ, आधी घन्टाको इर्दा गिर्दामा चाहिँ हामी कार्यक्रम चलाइराखेका छौँ। हामी अहिले जाँदैनौँ, हामी अझै 2.5 घन्टा तपाईँहरूसँगै बस्नेछौँ र यसरी नै मिठा मिठा गीतहरू सुन्दै सुनाउँदै नै अगाडि बढ्ने पक्कै नै छौँ। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूले हिजो अस्ति भर्खर मात्रै 2 जुलाईमा जस्तो लाग्छ ब्लड डोनेसन दिनुभयो ग्यारिजनको जिम्नेजियममा गएर। कतिले भ्याउनु भएन होला, नभ्याउने श्रोताका लागि अब अस्ति दिनुभएकोले फेरि इमिडिएट दिन त अब अलि सम्भव नहोला, कतिपय स्थितिमा स्वास्थ्यले नदेला पनि, र नदिनुहुनेहरू छुट्नुभएकाहरूको लागि फेरि पनि मौका छ। ब्लड डोनेसन ड्राइभ हुँदैछ शनिबार 11 जुलाईका दिन, भोलि हो श्रोता। ब्रुनाईमा त भोलि भइसक्यो नि, हुन आँटिसक्यो। आज त शुक्रबारको नि 10:30 नागिसक्यो। हामीले 10 बजेदेखि 2 बजेसम्म यो सेरियाको म्याकडोनल्ड्स तपाईँहरूले भर्खर खोलेको सबैले याद गरिसक्नु भएको छ होला। त्यहाँनिर चाहिँ जानुभयो भने तपाईँले पक्कै पनि देखिहाल्नुहुन्छ। र तपाईँहरूले चाहिँ केही गर्नुपर्नेछ, केही गर्नुपर्ने छैन जाने तपाईँ, तर आफ्नो स्वास्थ्यको परिस्थिति के छ त्यो चाहिँ एकपल्ट यसो त्यहाँ ब्लड निकाल्नुभन्दा अगाडि चाहिँ यसो जानकारी गराउनुहोस्। यस्तो यस्तो छ, मैले दिन मिल्छ कि मिल्दैन, त्यति प्रश्न सोध्नुभयो भने मिल्छ मिल्दैन तपाईँले उत्तर पाइहाल्नुहुन्छ। र तपाईँहरूले चाहिँ ब्लड सक्सेसफुल्ली डोनेट गर्नु भयो भने उहाँहरूले चाहिँ यो अर्गनाइजरले चाहिँ तपाईँहरू ज जसले डोनेट गर्नुहुन्छ उहाँहरूलाई चाहिँ सायद म्याकडोनल्ड्सकै होला यो फ्री मिल भनिएको छ, त्यो पाउनुहुनेछ। हुन त अरू अन्य ठाउँतिर जाँदा चाहिँ जुसहरू फलफुलहरू पाउने गर्दथ्यौँ, यसपालि चाहिँ फ्री मिल भनिएको छ। तपाईँहरू अब पक्कै पनि फेरि अन्य अर्थ नलागोस्, फ्री मिलकै लागि जाने हो भनेर चाहिँ नसोच्नु होला। तर रक्तदान जीवनदान भन्छन्, कसैको जीवन जोगिन्छ भने वाइ नट। अब हामी के गरौँ, गीत सुनौ, गीत पछाडि फेरि अर्को गीत सुनौ, दुईटा गीत सुनाउँछु म तपाईँहरूलाई ब्याक टु ब्याक। पहिलो गीत रहेको छ तिम्रो फिगर कोका कोला, प्रहलाद तिमिल सिन्हा र जोनिसा पौडेलले गाउनु भएको छ यो गीतलाई। तत्पश्चात हामी फेरि अर्को गीत सुन्छौँ, मायालु तिमी कता छौ, स्मिता दाहाल र राजन राज शिवाकोटी। यो ब्याक टु ब्याक गीत सुनेर हामी फेरि भेट्नेछौँ।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर, करण भट्ट, देवी घरती अनि युवराज आचार्यले गाउनु भएको यो छिटो घर आऊ भन्ने गीत सुन्यो श्रोता। र यो समयमा हामी अब एउटा छोटो चर्चा गरिहालौँ। कति श्रोता त बेलायतबाट, बेलायतको लन्डन हिथ्रो अथवा अन्य कुनै एयरपोर्टबाट अस्ट्रेलिया कतिको जानुभएको छ, डाइरेक्ट फ्लाइट नै चलाउनु भयो अथवा घुम्दै घुम्दै जाने गर्नुभएको थियो। अब करिब करिब 20-22 घन्टा डाइरेक्ट फ्लाइट लाग्दो रहेछ, त्यो पनि ठाउँ हेरी हेरी। अस्ट्रेलिया पनि ठुलो छ, अब पर्थ जानुभयो भने 16-17 घन्टासम्म लाग्दो रहेछ डाइरेक्ट फ्लाइट। त्यस्तै सिडनीतिर जानुभयो भने 19-20 घन्टा लाग्ने रहेछ। र त्यस्तै अब मेलबर्नतिर जानुभयो भने पनि 19-22 घन्टा लाग्दो रहेछ, त्यो पनि अब जहाज हेरी हेरी। अब भविष्यमा चाहिँ यो यस्तो लामो फ्लाइटलाई चाहिँ अझ छिटो यात्रा गर्ने प्रविधिमा काम भइरहेको रहेछ, यो विशेष यो रुटको लागि भनौँ श्रोता। विशेष गरी सुपरसोनिक अर्थात् आवाजभन्दा धेरै तीव्र गतिमा उड्ने विमानको विकास भएमा अस्ट्रेलिया पुग्ने समय केही घन्टामा झार्न सकिने अपेक्षा चाहिँ यो डेभलपरहरूले गरिरहेका रहेछन्, अब विज्ञहरूले भनौँ न डेभलपर भन्दा पनि। यस्तो प्रविधिले लामो दूरीको हवाई यात्रामा ठुलो परिवर्तन ल्याउन सक्ने चाहिँ उनीहरूको आश रहेको छ। अहिले क्वान्टासले प्रोजेक्ट सनराइज अन्तर्गत सिडनी लन्डन जस्ता अति लामो दूरीका नन स्टप उडानका लागि चाहिँ विशेष एयरबस विमान प्रयोग गर्ने तयारी गरिरहेका रहेछन्। एयरबस पनि अझै नामसम्म दिइएको छ, A350-1000ULR। अब यो कस्तो किसिमको विमान हो यो चाहिँ अब पत्तो भएन, तर यस्तो एयरबस विमानको प्रयोग गर्ने तयारी चाहिँ गरिरहेको रहेछ। यी विमानहरूले यात्राको समय घटाउने र यात्रुको आराम बढाउने लक्ष्य राखेका रहेछन्। यदि सुपरसोनिक प्रविधि सफल भयो भने भविष्यमा विश्वका टाढा टाढाका गन्तव्यहरू चाहिँ आजको तुलनामा निकै नजिक चाहिँ हुन सक्छन् र यात्रा गर्ने समय पनि निकैले नै आधाभन्दा धेरै नै भनौँ न श्रोता ले पक्कै घट्नेछ। र त्यस्तो भएको खण्डमा तपाईँ हामी सबैलाई एक किसिमले सुविधा नै हुनसक्छ। अब अस्ट्रेलिया पनि अब 22 घन्टा एक दिन भनौँ न, 22 घन्टा भनेको 20 घन्टा भनेको त झन्डै झन्डै एक दिन हो, 24 घन्टामा 20 घन्टा अब आकाशमा उड्दाखेरि त त्यो कति पट्यार लाग्दो हुन्छ होला। अब यहाँ ब्रुनाई, लन्डनदेखि ब्रुनाई आउँदा 13-15 घन्टाको फ्लाइट हुन्छ मोटामोटी, डाइरेक्ट फ्लाइट नन स्टप आयो भने त्यस्तोमा त हामीलाई पट्यार लाग्छ भने, तपाईँहरू अस्ट्रेलिया जाने अथवा अस्ट्रेलियाबाट लन्डन जाने कोही हुनुहुन्छ भने त झन् एडिसनल त्यसमा 6-7 घन्टा एडिसनल आवर जोडियो। त्यसो गर्दाखेरि तपाईँहरूको यात्रा पनि सहज हुने पक्कै नै छ, छोटिने पक्कै छ, र कामहरू गर्नुपर्ने छ भने अझ सजिलो समयमै भ्याउनु हुने स्थिति पनि आउन सक्छ। अब गीत सुनौ, यो अस्ट्रेलिया र लन्डनको समय छुट्याउने फ्लाइटको कुरा पछाडि सुबानी मोक्तानले गाउनुभएको छ तिमीलाई नै।

सुबानी मोक्तानलाई सुने श्रोता तिमीलाई भन्दै हुनुहुन्थ्यो उहाँले। ब्रिटिश फोर्सेस ब्रुनाईका श्रोताहरू तपाईँहरू तम तयार हुनुहुन्छ अब हिज मेजेस्टी द सुल्तान्स कप 2026 अब आइसक्यो, ढोकामै आइसक्यो। अब भोलिदेखि त तपाईँहरू चाहिँ निकै भोलि होइन अर्को हप्ता माफ गर्नुहोस् शनिबार सम्झेर मैले शनिबारको भनिहालेँ। फिक्सर्सहरूमा तपाईँहरूले याद गरिसक्नुभयो होला धेरै टिमहरू हुनुहुन्छ, 10 टिम धेरै भन्दा पनि अब ब्रुनाईको लागि त धेरै नै हो। 10 टिमहरूको फिक्सर्स पुलहरू निस्किसकेको छ, त टुआरजियाले पनि 2 फुटबल टिम चाहिँ तयार पारी राखेको अवस्थामा छ। टुआरजी को टिमलाई हामी शुभकामना दिइहालौँ अग्रिम, र यो दिन चाहिँ तपाईँहरू सपरिवार पाल्न सक्नुहुन्छ। ग्यारिजन ओपन डे पनि छ, विभिन्न के अरे आकर्षक स्टलहरू राखिएका छन्, खानाका स्टलहरू हुन्छन्, हाम्रो बिएफबिएसको पनि स्टल हुन्छ, हामीलाई पनि आएर के छ कसो छ भनेर यसो गफसफ गर्न आउनुहोस्। त्यस्तै सांस्कृतिक झाँकीहरू, प्रदर्शनहरू, अब लोकल इन्डिजिनियस पिपलहरूको झाँकीहरू पनि प्रदर्शन गरिनेछ, र अन्य धेरै आकर्षणहरू चाहिँ राखिएको छ नानी केटाकेटीलाई का लागि। बाउन्सी क्यासलहरू पनि उपलब्ध रहनेछ भनेर जानकारीमा आएको छ, के कस्तो छ अब त्यो चाहिँ उक्त दिनै पत्ता लाग्नेछ। आफ्नो क्यालेन्डर खाली गर्नुहोला। अब यवेश थापालाई सुनौ, उज्यालो भन्दै हुनुहुन्छ।

हजुर, बहाना भन्ने गीत परेछ श्रोता, उज्यालो नभएर द एलिमेन्ट्सले गाउनुभएको होइन, यवेश थापाले गाउनुभएको बहाना पर्यो, त्यसका लागि मैले क्षमा चाहेँ श्रोता। हजुर, हामी कार्यक्रम मझेरीको पहिलो घण्टाको बसाइको क्रममा पनि अब अन्त अन्तमा आउने बेला भइसक्यो श्रोता। बिहानको 11 बज्नको लागि अब 5 मिनेट बाँकी रहेको छ र अब जाँदा जाँदै पहिलो घण्टालाई हामी कुन गीतले भिट मारौँ त? प्रशान्त शिवाकोटी र शान्ति श्री परियारले गाउनुभएको गीत लाइनअप भएको रहेछ, म्याग्दी रुमाले। हजुर, यो गीत सुन्दै अब हामी कार्यक्रमको पहिलो घण्टालाई भिट मारौँ श्रोता। यस पछाडि तपाईँले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ 5 मिनटका लागि। नेपाल न्युज टिमलाई धेरै धेरै धन्यवाद हामी दिन्छौँ, उहाँले ताजा ताजा समाचार पठाउनुहुन्छ। त्यस पछाडि हामी फेरि दोस्रो घण्टामा भेट्नेछौँ श्रोता। मझेरी कार्यक्रमको रेडियो सुनेर रमाइलो गर्दै गर्नुहोला। गीत बज्यो।

0: पाल्पाको रम्भा गाउँपालिकाले कोदो पकेट क्षेत्र मानिने रम्भा चारमा रोपाई महोत्सव गरेर किसानलाई कोदो खेतीमा जोड्ने प्रयास गरेको छ। किसानहरू समेत पालिकाले दिने अनुदानबाट उत्साहित हुँदै कोदो खेतीमा जोडिन थालेका छन्। बुटवलबाट छवि पाण्डे।
1: रम्भा चार रैयाकी लक्ष्मी अधिकारी मृगले खाने समस्या बाहेक कोदोबाट राम्रो आम्दानी लिन सकिने बताउँदै पालिकाले दिएको प्रोत्साहनबाट हौसला मिलेको बताउनुभयो।
2: ठिकै हुन्छ के रे, मृगहरूले राख्दैन, मृगले बाला बाला ट्याको ट्याको कोदो कोदो खान्छ, रातिमा आएर रातिमै खाइदिन्छ। प्रोत्साहन मिले अब त यता गोरु पालनबाट पनि कृषकहरूलाई अनुदान दिन्छ, प्रत्येक हल गोरुको कोदोबाट पनि त्यस्तै अनुदान उत्पादन गरे त राम्रै हुन्छ गरे त।
1: गाउँपालिकाले कोदो खेती गर्ने किसानलाई प्रतिरोपनी 3,000 रुपियाँ अनुदान समेत दिन थालेको छ। बुटवल भैरहवा क्षेत्रका व्यापारी कोदो खोज्दै गाउँ गाउँमा आउन थालेपछि पालिकाले गत वर्षदेखि नै कोदो रोपाई महोत्सव गरेर किसानलाई कोदो खेतीमा जोड्ने काम गरेको छ। रम्भा चारकी वडा सदस्य विमला जीआरले पहिले मृगले कोदो खाइदिँदा घटेको खेती अहिले रोपाई महोत्सव गरेर बढाउन सफल भएको बताउनुभयो।
3: कोदो रोप्ने कृषकहरूलाई रोपनीको 3,000 दरले दिएछ, मृग बढी हिँड्ने त्यसो हुँदा कोदोको खेती नै हराएको हराउन त, तर अहिले अनुदान पाउनु भएको भएर अब अनुदान पनि पाउनु गर्दाखेरिमा रोप्नु भएको छ, पहिला भन्दा बढ्या छ, पोहोर परार भन्दा त्यही बढ्या। हजुर, हामीले महोत्सवै गरेको सर, उत्साह चाहिँ छ, उत्साह दिने काम भइरहेछ।
1: कृषि विज्ञ शान्तराम पोखरेल किसानहरूले फर्मको रूपमा कोदो खेती विस्तार गर्ने हो भने कोदो खेतीबाट ठुलो आम्दानी लिन सकिने बताउनुभयो। उहाँले किसानले पनि जग्गा भाडामा लिएर वृहत रूपमा कोदो खेती गर्ने हो भने रम्भाको 4 वडा कोदोको पकेट क्षेत्र बन्ने सम्भावना रहेको बताउनुभयो।
4: त्यहाँ बस्नेहरूले फर्मको रूपमा विकास गर्ने, बाढीहरू पनि भाडामा लिने, अनि सबैमा रोप्ने गरी बल्ल बढ्ने हो फर्मको रूपमा। अहिले त आफ्नै बारीमा पनि अब थोरै मात्रै रोप्ने सिस्टम थियो, पालिकाले प्रोत्साहन गरेर उहाँहरूलाई अनुदान दिने।
1: पहिले कोदो बिक्री नहुँदा समस्या बेहोरेका किसानले अहिले घरबाटै 1 पाथीको 300 रुपियाँमा कोदो बिक्री गर्दै आएका छन्।
0: प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन बहस पत्र तयारी कार्यदलबाट एमाले पनि बाहिरिएको छ।
5: संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा लेखिएको र पार्टीको प्रस्तावमा सरकारका तर्फबाट स्पष्ट जवाफ नआएको भन्दै एमाले कार्यदलबाट बाहिरिएको हो। शुरूको चरणमा एमालेबाट डाक्टर भीम अधिकारी सहभागी भए पनि कार्यदलको काम कारवाही चित्त बुझ्दो नभएकाले फिर्ता बोलाउने निर्णय भएको एमाले जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदल संयोजकलाई पत्र लेख्दै कार्यदलको काम शुरूदेखि नै संदिग्ध प्रकृतिको रहेको देखेर सरकारको भूमिकाबारे स्पष्ट जवाफ माग्दा नदिएपछि कार्यदलबाट बाहिरिएको जानकारी दिनुभएको हो। संविधान संशोधनका विषय किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको, संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएको एमालेको भनाइ छ। वर्तमान संविधानका आधारभूत विषयलाई अझ सुदृढ बनाउने, विगतमा देखिएका नकारात्मक अभ्यास र कमी कमजोरी सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले दृढ भए पनि आधारभूत संरचना नै खलबल्याउने कार्यदलको उद्देश्य देखेपछि आफ्ना प्रतिनिधि उपस्थित हुन छाडेको समेत एमालेको भनाइ छ। यसअघि नेकपा लगायतका 4 दल पनि कार्यदलबाट बाहिरिएका थिए। नेपाली कांग्रेस भने शुरूदेखि नै कार्यदलमा गएको थिएन।
0: नेपाली कांग्रेसले दलहरू कार्यदलबाट बाहिरिने अवस्था आउने कुरा वैशाखमै थाहा भएकाले आफ्ना प्रतिनिधि नपठाएको तर्क गरेको छ। पार्टी मुख्यालय सानेपामा आयोजित संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषय कार्यक्रममा सभापति गगन थापाले वैशाखमै राम्रो छाट नदेखेपछि कार्यदलमा प्रतिनिधि नपठाएको बताउनु भएको हो। संविधान संशोधनलाई सरकारले अत्यन्तै हल्का, अपरिपक्व, सतही रूपमा लिएको भन्दै थापाले सरकार बनाउन जस्तो गणितको आधारमा संविधान सभाको जस्तो अभ्यास गर्न नसकिने टिप्पणी पनि गर्नुभएको छ। वर्तमान सरकारले संविधान संशोधनलाई खेलाँची सोचेको समेत थापाले आरोप लगाउनुभयो। संविधान संशोधनका विषयमा सर्वोच्चका बहालवाला वा अवकाश प्राप्त न्यायाधीश र विज्ञ सम्मिलित वा संसदभित्रैबाट समिति बनाएर छलफल शुरू गर्न सकिने उहाँको भनाइ छ। फ्रान्स विश्वकप फुटबल 2026 को सेमिफाइनलमा पुगेको छ। आज भएको खेलमा मोरक्कोलाई 2-0 गोल अन्तरले फ्रान्सले पराजित गरेको हो। 2018 रूसमा विश्वकप उपाधि जितेको फ्रान्स 2022 कतारमा भने फाइनलमा अर्जेन्टिनासँग पेनल्टी सुटआउटमा पराजित भएको थियो। फ्रान्सले सेमिफाइनलमा स्पेन र बेल्जियम बीचको क्वार्टर फाइनल विजेतासँग खेल्नेछ। मोरक्को सन् 1956 फ्रान्सकै उपनिवेशबाट स्वतन्त्र भएको थियो।
6: Thank you. रेडियो बीएफबीएस कुरखा रेडियो।

0: Radio BFBS Gorkha Radio Radio.
1: नमस्ते नमस्ते नमस्ते फेरि पनि नमस्ते. दोस्रो घण्टा सुरु भयो श्रोता. कुन कार्यक्रमको भनेर दोधारमा हुनुहुन्छ भने मझेरी कार्यक्रमको दोस्रो घण्टाको कुरा गर्दैछु श्रोता. धनराज राई उपस्थित छु. पहिलो घण्टा हामीले सफलतापूर्वक समापन गरेर दोस्रो घण्टामा प्रवेश गर्यौं. झाले रुमाल सागर आले फिचरिङ ममता गुरुङ मिठो गीत सुने श्रोता. हुन त अब त झाले रुमाल पाउन पनि छाडिसकियो होला. त्यही अब सुटमा यसो अथवा ट्राउजरमा ला यसो कोही कोही बेला पार्टी फङ्सनतिर जाँदाखेरि लगाउने चलन मात्रै होला. नत्र भने पहिलाको जस्तो ला जाले रुमाल फुलबुट्टे रुमाल के को रुमाल भन्नेहरू अब बिस्तारै हराइसकेको अवस्था छ श्रोता. यो गीतमा हामीले त्यस्तो सुन्यो. अब जाले रुमाल पनि दिएको थिएँ फाटिसक्यो होला अथवा मलाई बिर्से नै सक्यो होला. अब त्यस्तो जाले रुमालको समय पनि रहेन अनि हुन त गीत चाहिँ हामीले राम्रो सुन्यो. हजुर, सागर आले र ममता गुरुङको आवाजमा. 11:11 गयो, 11:30 गयो श्रोता ब्रुनाईमा. र मौसममा खासै परिवर्तन भएको छैन. रमाइलो छ ब्रुनाई आज सेरियामा जहाँ चाहिँ हाम्रो स्टुडियो छ. साह्रै न्यानो पनि छैन र साह्रै अब चिसो त हुने कुरा आएन ब्रुनाईमा. तर मन्द गतिमा हावा चलिरहेको छ. बादलले आकाश ढाकिएको छ भन्दा पनि डुम्म परेर ढाकिएको चाहिँ होइन, जस शीतल खालको नै छ बादल. केही समय अगाडि म पनि यसो फ्रेस हुनका लागि निस्केको थिएँ र यो अघि पनि भने मैले पहिलो घन्टामा यो नाकबाट पानी बगे जस्तो सिँगान बग्ने रोगले यहाँ ग्रस्त भइरहेको छु. त्यसको साथमा खोकी पनि मजाले लागिरहेको छ अनि त्यही मौका समाचार आएको मौकामा मजाले खोकेर आएर अलिकति तन्दुरुस्ती भएको महसुस भइरहेको छ अहिले. हामी अब ढिला नगरौँ, गीत सुनिहालौँ. ब्रिजेश श्रेष्ठ मेलिना राईले गाउनु भएको छ एक दिन भन्दै हुनुहुन्छ. के हुँदो रहेछ एक दिन चाहिँ सुनिहालौँ.

हजुर, मिठो गीत सुन्यौ ब्रिजेश श्रेष्ठको आवाजमा, गयो माया भन्दै हुनुहुन्थ्यो तपाईँहरूले बिएबिएस गोर्खा रेडियो सुन्नुभएको नि वर्षौँ भइसक्यो। बिएबिएस गोर्खा मात्रै नभएर बिएबिएसबाट प्रसारित हुने टेलिभिजन पडकास्टहरू सुन्ने गर्नुहुन्छ र तपाईँले कहिले आफ्नो के अरे सुझाव सल्लाहहरू हामीलाई दिनुभएको छ सर्वेमा गएर, यदि गर्नुभएको छैन भने तपाईँले तुरुन्तै गर्न सक्नुहुनेछ bfbs.com/survey गएर। यो सर्वे चाहिँ हुन त ब्रिटिस आर्म फोर्सेस अथवा उहाँका पार्टनरहरू परिवारहरू ब्रिटिस के अरे युकेबिसी सिभिल सर्भेन्ट्स उहाँका पार्टनर अनि परिवार अनि एमओडी कन्ट्राक्टर्स उहाँका पार्टनर अनि परिवारहरूले भर्न सक्नुहुन्छ। अन्यका लागि भने यो सर्वेले खासै त्यति के भन्छ कभर गर्दैन भनौँ न, गर्नै नहुने त होइन। यो सर्वे गर्नको लागि 10 मिनट जति समय दिनुभए पुग्छ र तपाईँहरूले यसमा सर्वे गर्नुभए बापत तपाईँको नाम चाहिँ एउटा ड्रमा जानेछ, लक्की ड्रमा, र 200 पाउन्ड स्टर्लिङको चाहिँ सपिङ भाउचर प्राप्त गर्नुहुनेछ। तर तपाईँको नाम चाहिँ निस्किनु पर्यो उक्त ड्रबाट प्रत्येक जनवरी अप्रिल जुलाई अनि अक्टोबर महिनामा चाहिँ यो लकी ड्र हुने गर्दछ। के थाहा तपाईँ उक्त ड्रको भाग्यशाली विजेता पनि बन्न सक्नुहुनेछ र 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचर पनि हात लाग्न सक्नेछ। तपाईँले जित्नुभयो भने तपाईँलाई इमेल एड्रेसमा नै जानकारी गराइनेछ र भाउचर पनि तपाईँको इमेल एड्रेसमा नै आउनेछ। अब हामी एउटा गीत सुन्यौँ, रात बित्यो हेर, नवीन के भट्टराईको गीत सुन्यौँ। अलिक पुरानो त के भन्नु, अब हाम्रो समयकै गीत हो तर हाम्रो लागि पनि पुरानो भयो, निकै पुरानो हो, मिठो छ यो गीत।

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk। यो PF

मुसु मुसु हाँसिदेऊ द हिमालयन्स ब्यान्डको यो मिठो गीत हामीले सुन्यौ श्रोता। आज शुक्रबार हो श्रोता र शुक्रबारको मझेरी कार्यक्रमको दोस्रो घण्टाको यो समयको बसाइमा हामी प्राय यो पुस्तागत इस्युहरू विषयहरू लिएर आउने गर्दछौँ र अरू बेला हामीले नयाँ पुस्ता र पुराना पुस्ता बिचमा यो फरक छ त्यो फरक छ केही छैन भन्ने कुराहरू गर्थ्यौँ भने आज चाहिँ अलिक फरक नै गरौँ न, समानताहरू केही छन् भन्ने कुरा गर्छौँ। अब यो यसमा चाहिँ अब मिलेनियल्स भन्ने कुरा भएन, बेबी बुमर्स भन्ने कुरा आएन, होइन अब जेन अल्फाको कुरा आएन, सबै पुस्ताहरूमा भेटिने मोटामोटी समानताहरू के रहेछन् भनेर यसो खोतल्ने प्रयास गरेको छौँ। हामी प्राय सबैले नै भन्ने गर्दछौँ, तपाईँले भन्नुहुन्छ म पनि भन्छु, मेरो छोरा छोराहरूलाई त्यही भन्छु, तिमीहरूको पुस्ता त खै के हो, अब म यताको कुरा गर्दाखेरि उताको कुरा गर्छौ, मैले यो बुझेँ भन्दाखेरि तिमीहरूले त्यो बुझ्छौ भन्छु। तपाईँहरू पनि त्यो सुजमा त्यो डुङ्गामा पक्कै हुनुहुन्छ, त्यो बोटमा पक्कै हुनुहुन्छ। उनीहरू उनीहरू भन्नाले यहाँ हामी म कुरा गर्दैछु बच्चाहरू, एआई होइन स्मार्टफोन र इन्टरनेटसँगै हुर्किरहेका छन्। अर्कोतर्फ पुराना पुस्ताले रेडियो चिठी र प्रत्यक्ष भेटघाटको युग देखेको छ, तर अनुसन्धानले के पनि तथ्य पत्ता लगाएको छ भने पुस्ता फरक भए पनि केही आधारभूत मानवीय मूल्य मान्यता अनि चाहनाहरू भने उस्तै रहन्छन्। हजुर, के रहेछन् आज ती समानताबारे चाहिँ चर्चा गर्ने चेष्टा गरिरहेको छु श्रोता। परिवारको महत्व, समय बदलिएको छ श्रोता, तर परिवारप्रतिको लगाव भने बदलिएको छैन। पुरानो पुस्ताले परिवारलाई जीवनको आधार मानेको थियो, आजको पुस्ता पनि आफ्ना अभिभावकसँग धेरै नजिक छ। धेरै अध्ययनले के देखाउँछ भने उनीहरूको खरिद गर्ने बानी, रुचि र दैनिक निर्णयमा परिवारको प्रभाव अझै बलियो रहन्छ। उनीहरू नयाँ प्रविधिसँग हुर्किए पनि भावनात्मक रूपमा परिवारकै साथ खोज्छन्। अब उनीहरू यो समय परिस्थितिले चाहिँ अलिकति त्यस्तो नदेखे पनि उनीहरू मानसिक रूपमा भने परिवारसँग जोडिरहेको छन् हुन्छन् हर समय भन्ने कुरा चाहिँ हामीले यहाँबाट बुझ्न सक्छौँ। राम्रो भविष्यको चाहना कसलाई हुँदैन? हरेक पुस्ताले आफ्नो भविष्य राम्रो होस् भन्ने सपना देखेको हुन्छ, चाहना राखेको हुन्छ। तपाईँको पनि त्यस्तो छ, मेरो पनि राम्रो छ, त्यस्तै राम्रो होस् भन्ने, मेरो मात्रै नभएर मेरो परिवार, मेरो इष्टमित्र, मेरो नरनाता सबैको राम्रो होस् भन्ने हुन्छ। पुराना पुस्ताले शिक्षा, मेहनत र रोजगारीलाई सफलताको आधार मान्दथ्यो। नयाँ पुस्ता, अब नयाँ पुस्ता, अब जेनजी जेनजेड भनौँ न, अब उनीहरू 28-29 वर्ष पुगे कोही, होइन अब कोही जेनजेडको त्यो एउटा स्केल भर्खर पास पार गरिसकेका छन् उनीहरूले। यो पुस्ता पनि नयाँ सिप सिक्न, प्रविधि प्रयोग गर्न र भविष्यका लागि अवसरका लागि तयार हुन चाहन्छ। शिक्षा सम्बन्धी अनुसन्धानहरूले नयाँ पुस्ता सिकाइमा निकै उत्सुक र नयाँ प्रविधि अपनाउन सक्षम रहेको पनि देखाएको छ। अब सृजनशीलता र नयाँ कुरा सिक्ने इच्छाको कुरा गरौँ। पहिलेको पुस्ताले हस्तकला, कृषि, सङ्गीत वा परम्परागत सिप मार्फत सृजनशीलता देखाउने गर्दथ्यो। नयाँ पुस्ताले भने डिजिटल चित्रकला, होइन अडियो भिडियो गेम, गेम डिजाइन वा एआई प्रयोग गरेर आफ्नो सृजनशीलता क्रिएटिभिटी प्रस्तुत गरिरहेको हुन्छ। माध्यम फरक भए पनि नयाँ कुरा सिक्ने र सिर्जना गर्न चाहने दुवै पुस्तामा उत्तिकै समान रूपमा देख्न पाइँदो रहेछ। समुदाय अनि समाजप्रतिको चासोको कुरा गर्ने हो भने पुरानो पुस्ताले छिमेकी, गाउँ, समुदाय, समाज, राष्ट्रलाई निकै महत्त्व दिन्थ्यो। आजको पुस्ता के कम छ? उनीहरूले पनि वातावरण संरक्षण, मानसिक स्वास्थ्य, समानता

मलाई पनि त्यस्तै भन्नुहुन्थ्यो होला मेरो बुवा आमा दाजुभाइ दिदी बहिनीहरू दाजु दिदीहरूले. तर मनोवैज्ञानिकहरूको भनाइअनुसार उनीहरू पनि अरू पुस्ता जस्तै सम्मान विश्वास र स्वीकार्यता चाहन्छन्. फरक यति मात्रै हो कि उनीहरू धेरै प्रश्न सोध्छन् र आफ्ना विचार खुलेर राख्छन्. त्यसैले उनीहरूलाई बुझ्ने तरिका परिवर्तन गर्नुपर्ने हुन्छ. उनीहरूको आधारभूत आवश्यकता भने पुरानै पुस्ता जस्तै रहेको पाइन्छ. हजुर श्रोता, अब मैले अघि भनिहालेँ अन्यतिर जानै पर्दैन, आफ्नै परिवारको उदाहरण दिने गर्दछु. त्यसो भयो भने कसैले कसैलाई केही पनि भन्नै परेन. अब अनुशासनहीनको कुरा गरिहालेँ. अब मैले मेरै छोराहरूमा पनि फरक देख्छु क्या श्रोताहरू. मेरो जेठा छोरा 16 वर्ष भयो, उसको र मेरो कान्छा छोराको हुर्काई नै फरक किसिमको छ. अब जेठा छोरालाई हकार्दा अलिकति ठुलो स्वर गर्दा अलिकति हच्किने डराउने थियो हुन्थ्यो भने, अब कान्छा छोरा कति 4 वर्ष 4.5 वर्ष हुन आँट्यो, उसलाई त्यो वास्तै छैन. मलाई यसले किन करायो भन्ने मात्रै लाग्छ होला. उसले एक कानले सुन्छ अर्को कानले उडाइदिन्छ. तर यसको मतलब यो होइन कि उसले कुरा सुनिरहेको छैन. उसले उसलाई अर्कै तरिकाले हुर्काउनु पर्ने हुँदो रहेछ. तर हामी त्यस्तोमा हुर्केन. हामीले त पिटाइ नै खाएर नै चेतिएका थियौँ. पुस्ता बदलिन्छ, प्रविधि बदलिन्छ, जीवनशैली पनि बदलिन्छ, तर परिवारको माया, राम्रो भविष्यको सपना, सृजनशीलता, समाजप्रतिको जिम्मेवारी र सम्मानको चाहना भने हरेक पुस्तामा समान रहन्छ श्रोता. त्यसैले पुस्ता र नयाँ पुस्ता र पुरानो पुस्तालाई तुलना गरेर विभाजन गर्नुभन्दा हामीहरू बीच रहेको समानताहरूलाई बुझेर सहकार्य गर्नु चाहिँ आजको सबैभन्दा ठुलो आवश्यकता हो भन्ने मैले तपाईँहरूलाई मेरो चाहिँ एउटा समरी भनौँ न श्रोता सुनाएँ. त्यो अब प्रत्येक घरमा फरक हुन्छ, प्रत्येक व्यक्तित्व अनुसार फरक हुन्छ, तर ओभरअल एभरेजमा चाहिँ त्यस्तो हो कि भन्ने मेरो बुझाइ रह्यो. अब पुस्तान्तरणको कुरा यतिमै रोकौँ श्रोता, गीत सुन्न जानुपर्छ हामी. दाङको घारी भन्दै हुनुहुन्छ बाबली.

दाङको घारी जोसिलो रमाइलो गीत सुने श्रोता बाबलीको आवाजमा ब्रिटिस भर्सेस ब्रुनाईका श्रोताहरू तपाईँहरूले पनि याद गर्नुभएको छ होला गत केही दिनहरूमा चाहिँ यो ब्रुनाई गारिजनको वरिपरि विभिन्न किसिमका आपराधिक गतिविधिहरू बढेका छन् भनेर चाहिँ सुन्नुभएकै छ पक्कै पनि र रोयल मिलिटरी पुलिसले तपाईँहरूलाई यसो जानकारी होस् भनेर करेक्ट प्रोसिजर रिपोर्ट कसरी गर्ने कहाँ गर्ने भनेर चाहिँ उहाँहरूले एउटा गाइडलाइन जस्तो छोटो पब्लिस गर्नुभएको रहेछ तपाईँहरूले देखिसक्नु भएको छ होला हाई पेजमा आएको छ त्यहाँ यसो भिजिट गरेर हेर्नुहोला आरएमपीलाई त रिपोर्ट गर्नै पर्यो तपाईँ ग्यारिजनभित्र भएको घटनाहरू त्यस्तो केही छन् भने अनि ब्रुनाईको सिभिलियन पुलिस र त्यसमाथि पनि अझै ग्यारिजनको ड्युटी पर्सनल ड्युटी अफिसर अथवा ड्युटी सिनियर एनसिओज हुनुहुन्छ उहाँहरूले चाहिँ तपाईँले रिपोर्ट गर्नु भने त्यही अनुसारले फलो अप गर्नुहुन्छ तपाईँहरूलाई यो ड्युटी अफिसर आरएमपीहरूको नम्बर पक्कै पनि याद छ छैन भने छोटकरीमा ड्युटी अफिसरको नम्बर भनिहालौँ टु आरजिआरको ड्युटी अफिसरको नम्बर रहेको छ 833-0220 र ग्यारिजन तर्फको अफिसरको नम्बर रहेको छ ड्युटी अफिसरको 833-0230 हजुर एउटाको 20 एउटाको 30 ड्युटी अफिसरको अनि आरएमपी डेटको ड्युटी अफिसर ड्युटी मोबाइल भनौँ चाहिँ 833-0252-0252 याद गर्नुभयो भने भइहाल्छ 833-बाटै सुरु हुन्छ सबै मोबाइल ड्युटी मोबाइलहरू र अब रोयल ब्रुनाई पुलिस फोर्सको सेरियाको लागि चाहिँ 322-2612 अथवा 322-8058 यतिमा चाहिँ तपाईँले नम्बर याद गर्नुभयो भने रिपोर्ट गर्न सजिलो हुन्छ भए घटना भएको देख्नुभयो थाहा पाउनुभयो भने चाहिँ घटना रिपोर्ट नै गर्नु भएन भने चाहिँ त्यो तपाईँ हामी बिचमा मात्रै रहन्छ त्यसको इन्भेस्टिगेसन हुँदैन र त्यसको लागि कडी कडाउ के अरे भिजिटहरू हुँदैन ड्युटी स्टाफको भिजिटहरू हुँदैन ठिक छ भन्ने कुरा नै बुझिने हुना रिपोर्ट गर्नुहोला भन्ने विनम्र अनुरोध गरिएको छ रोयल मिलिटरी पुलिसको डिट्याचमेन्टबाट प्रशान्त केरुङलाई सुन्न केरुङ होइन श्रोता प्रशान्त तामाङलाई सुन्न जाउँ अरे क्या नाम भन्दै हुनुहुन्छ

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFPL

किन हुन्छ यस्तो गीत सुने श्रोता, अलिकति भावुक गीत सुने हामीले। एउटा अचम्म र डरलाग्दो घटना सार्वजनिक भएको छ श्रोता, यो जापानमा भएको घटना हो। अब हुन त हामीले नेपालमा गाउँघरमा के अरे यो वस्तुहरूलाई मोहला लगाइदिएको त हामीले सुनेका थियौँ, देखेका थियौँ र हामी आफैले पनि लगाइदिएका थियौँ। तर जापानमा चाहिँ के भएछ भने 49 वर्षीय एक महिलालाई आफ्नै 42 वर्षीय रुममेट को मुख चाहिँ सियो धागोले सिएर बन्द गरेको आरोपमा प्रहरीले पक्राउ गरेको रहेछ। घटना चाहिँ जापानको इबाराकी प्रिफेक्चरको कोगा सहरमा गत जुन 29 भएको रहेछ श्रोता। प्रहरीका अनुसार चाहिँ पीडित महिला बोल्न र खाना खान नसक्ने अवस्थामा थिइन्। आरोपी चाहिँ घर बाहिर, त्यो जो सिलाइदिने महिला चाहिँ घर बाहिर गएको मौका छोपेर चाहिँ उक्त के अरे 42 वर्षीय साथी चाहिँ नजिकैको पसलसम्म घस्रिँदै पुगिछन् र बोल्न नसकेपछि उनले प्लिज हेल्प मी अर्थात् मलाई सहयोग गर्नुहोस् कृपया भनेर लेखेको एउटा कागज चाहिँ पसलका कर्मचारीलाई देखाइएकी रहेछन्। त्यस पछाडि चाहिँ कर्मचारीले प्रहरीलाई खबर गरे र घटनाको खुलासा चाहिँ त्यस पछाडि पर्दाफास भएको रहेछ श्रोता। प्रहरीले घटनाको कारण, दुईजना बिचको सम्बन्ध र अन्य परिस्थितिबारे अनुसन्धान जारी राखेको कुरा आएको छ। आरोपीले आरोप स्वीकार गरेकी छन् वा छैनन् भन्ने बारे चाहिँ अहिलेसम्म कुनै पनि जानकारी सार्वजनिक गरेको छैन रहेछ श्रोता। मैले यसलाई हिजो केही आयो कि भनेर हिजो हेरेको थिएँ, आएको थिएन। जापानतिर हुनुहुने श्रोता, तपाईँहरूले यसको बारेमा सुन्नुभएको थियो, सुनिराख्नु भएको छ भने र तपाईँलाई यो घटनाबारे अलिक विस्तृत रूपमा थाहा छ भने यो अचम्म लाग्दो अनि अलिक डरलाग्दो घटना के कस्तो भएको थियो यसो जानकारी गराउनुहोस् है। अब फेरि अचम्म लाग्दो चाहिँ किन पनि हो भने श्रोता, अब त्यो कस्तो खालको चाहिँ महिला थिइन् जो चाहिँ त्यस्तो आँट थियो, जसले चाहिँ सियो धागोले मुख सिलाउन सक्ने, अनि अझ अब 42 वर्षीय भनेपछि त अझ 49 वर्षीय भन्दा त अलि कान्छै हो, कान्छी हो अर्को पीडित महिला। उनले चाहिँ त्यत्रो मुख सिलाउँदा पनि किन केही हल्ला खल्ला गरिनन्, सहयोग त्यतिखेर किन मागेनन्, चिच्याएको भए कोही न कोहीले त सुन्थ्यो होला कि के कस्तो परिस्थितिमा उसलाई बेहोस पारेर पो त्यस्तो गरिएको थियो भन्न नसकिने। तर अलिकति अचम्म लाग्दो हुनका साथसाथै डरलाग्दो पनि यो घटना हामीले चर्चा गऱ्यौँ। सत्य तथ्य के हो बिस्तारै आउँदै जाला, हामी तपाईँहरूले भेटेको खण्डमा हामी तपाईँहरूलाई भनिनै हाल्नेछौँ।

मोसिन चामलिङ राईको मेरो फूल हो तिमी सुन श्रोता। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि अब नाफीको चौतारी चाहिँ यो इङ्ल्यान्ड भर्सेस नर्वे फिफा वर्ल्ड कपको लागि चाहिँ अर्ली किक अफ को लागि ओपन हुने भएको छ। साधारणतया यो बिहानको समयमा यति छिटो त आजसम्म खोलेको त्यति याद छैन, यो विशेष कार्यक्रमहरू हुँदाखेरि चाहिँ खोलिने गर्छ र आइतबारका दिन ब्रुनाईको स्थानीय समय बिहानको 4:30 बजेदेखि 7 बजेसम्म चाहिँ चौतारी खुल्नेछ फुटबल प्रेमी श्रोताहरूका लागि, इङ्ल्यान्डका समर्थकहरूका लागि, अथवा कोही नर्वेको हुनुहुन्छ भने उहाँहरू पनि अवश्य नै आउन सक्नुहुनेछ र त्यस पछाडि फुल इङ्ग्लिस ब्रेकफास्ट पनि सर्भ गरिनेछ। तर त्यसको लागि चाहिँ $10 अथवा $60 चाहिँ बच्चाहरूको लागि चाहिँ तोकिएको छ मूल्य। तपाईँहरूले चाहिँ अब आफ्नो समयको सदुपयोग गर्न सक्नुहुन्छ फुटबल हेर्दै सपरिवार। हजुर, अब हामी एउटा गीत सुन्दै कार्यक्रमको दोस्रो घण्टालाई समापन गर्छौँ। श्रोता सुनिता लिम्बु थेबेले गाउनु भएको गीतको पालो परेको छ हावाले पनि भन्दै हुनुहुन्छ उहाँ, र यो गीत हामी सुन्दै सुन्दै तेस्रो घण्टातर्फ हाम्रो यात्रा तय गर्नेछौँ। हाम्रो यात्रा गर्दै गर्दाखेरि समाचार सुन्नुहुनेछ यो गीत पछाडि, त्यस पछाडि हामी तेस्रो घन्टाको गन्तव्यमा पुगेपछि फेरि भेट हुनेछौँ। तबसम्म यो गीत सुनेर रमाइलो गर्नुहोला, हामी फेरि भेटौँ।

0: Speaker ma bandh hos.
1: Play BFBS.
2: You BFBS Gorkha Radio ho.
1: Radio.
0: Gorkha Radio.
3: बाँकेमा 36,000 हेक्टर बढी जमिनमा धान खेती हुन्छ। अधिकांश जमिनमा आकाशी पानीकै भरमा खेती हुन्थ्यो। किसानको सधैँ आकाश हेर्ने नै बानी थियो, तर यो पटक पनि सिक्टा सिंचाईको पानीमा खेतमा पुगेपछि किसान दङ्ग छन्। नेपालगञ्जबाट दिलबहादुर केसी।
4: आकाशबाट पानी नपरे पनि सिक्टा सिंचाई आयोजनाको नहरबाट आएको पानीले बाँकेका किसानलाई धेरै राहत दिएको छ। कोलपुर, खजुरा, राप्ती, सुनारी, जानकी, डुडुवा, नरेन्द्रपुर र बैजनाथका केही वडामा नहरको पानी पुगेपछि किसानहरू धमाधम रूपमा व्यस्त भएका छन्। राप्ती सुनारीकी किसान मेलिना चौधरीले सिक्टाको पानीले आकाशे पानीको निर्भरता हटाएको बताउनु भयो।
5: पहिला चाहिँ हामी आकाशे सिक्टा
4: टिका विष्ट र अभिषेक थापा मगर पनि नहरको पानी खेतमा पुग्न थालेपछि आफूहरूलाई सहजता भएको बताउनुहुन्छ। नहरको पानी बाह्रै महिना खेतमा पुग्न थालेपछि किसानको आमदानीमा समेत वृद्धि भएको छ।
6: आकाशी पानीको भर हुन्थ्यो भनेपछि अहिले हामीले कुलो पानी लगाएपछि अनि सबैलाई सजिलो भएछ। टाइममा धान लाउन पाछौँ, टाइममा मकै खान पाछौँ, गहुँ सबै उत्पादन पहिला भन्दा पनि धेरै भइरहन्छ।
7: अहिले हामीलाई एकदम सजिलो भइरहेको छ सिँचाइ गर्नको लागि। आकाशको पानीको भर पाउनु पर्दैन, नहरबाट आएको पानीलाई मोटर लगाएर सर्लक घर बिउ खेतमा लगेर छार्ने एकदम सजिलो भइरहेको छ।
4: सिक्टा सिंचाई आयोजनाले बाँकेको 43,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य लिएको छ। हालसम्म 22,000 हेक्टरमा सिंचाई सुविधा पुगिसकेको छ। निर्माणाधीन डुडुवा शाखा नहर निर्माण सम्पन्न भए थप क्षेत्रफलमा सिंचाई सुविधा विस्तार हुनेछ। आयोजनाका इन्जिनियर विकास विष्ट।
8: टोटल चाहिँ गर्नुपर्ने 43,675 हेक्टर हो, जसमध्ये अहिलेसम्म हामीहरूले झन्डै 22,000 हेक्टरमा चाहिँ सिंचाई सुविधा दिइरहेका छौँ, र जसमा हामीले डुडुवाको शाखा सम्पन्न गरे पश्चात हाम्रो झन्डै 30,000-32,000 हेक्टर कम्प्लिट हुन्छ।
4: पर्याप्त वर्षा नभए पनि समयमै नहरमा पानी पुगेकाले किसान धान रोपाई गर्न पाउँदा उत्साह देखेका छन्।
3: संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले गोर्खापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्थान र राष्ट्रिय समाचार समितिमा अत्यावश्यक र दैनिक सेवा प्रवाहमा प्रत्यक्ष समस्या पर्ने अवस्था बाहेक करार सेवामा कर्मचारी नराख्न निर्देश दिनुभएको छ। सार्वजनिक संचार माध्यममा कर्मचारी व्यवस्थापनलाई कानूनी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्री तिमल सिन्हाले आवश्यकताको स्पष्ट पहिचान गरी वैधानिक प्रक्रियाबाट मात्रै करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिनुभएको हो। उहाँले दैनिक कार्य सञ्चालनमा समस्या आउने अवस्था देखिएमा मात्रै करार सेवामा कर्मचारी राख्न र त्यस्तो नियुक्ति गर्दा सम्बन्धित संस्थाको ऐन तथा कर्मचारी सेवा शर्त विनियमावलीले व्यवस्था गरेको कानूनी दायराभित्र रही प्रतिस्पर्धाका आधारमा मात्रै नियुक्ति गर्न पनि निर्देशन दिनुभयो। मिटर ब्याज पीड़ितहरूले जनकपुरदेखि काठमाडौँसम्मको पैदल मार्च शुरू गरेका छन्। हिजो जनकपुर धामको तिरहुतिया गाछी मैदानबाट देशभरका विभिन्न स्थानमा आएका मिटर ब्याज पीड़ितले काठमाडौँसम्मको पैदल मार्च शुरू गरेका हुन्। पैदल मार्च शुरू गर्न अघि उनीहरूले फर्जी तमसुक जलाएका थिए, साथै उनीहरूले मशाल जलाएर मार्चको शुभारम्भ गरेका छन्। पैदल मार्च शुरू गर्न अघि लघुवित्त तथा वित्तीय शोषण विरूद्ध यसपटकको संघर्ष अन्तिम हुने किसान मजदूर आन्दोलनका केन्द्रीय अध्यक्ष रमेश सेन्चुरीले जानकारी दिनुभयो। उहाँले पालेन्द्र शाहले प्रधानमन्त्री बन्नु अघि जनकपुर धामबाट गरेको सम्बोधनमा मिटर ब्याजबाट पीड़ित भएकाहरूको समस्या समाधान गर्ने उद्घोष गरे तापनि 100 दिन बितिसक्दा पनि आफूहरूलाई व्यवस्था गरेको भन्दै गुनासो गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको 100 दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गर्नुभएको छ। एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले गरेका कामबारे पत्रकारहरूले प्रश्नमा जनताले नै सरकारको मूल्याङ्कन गरिरहेको जवाब दिनुभयो।
9: यो सरकार कहाँ ठेगानमा छ, यसका खुट्टा कहाँ भुइँमा छन्, यो उम्लिया छ, दुध भाँडाको पिनमा छैन, भाँडा भरिभएको छ, थोरै भए पनि उम्लिएर, भाँडा बाहिरसम्म पोखिएको छ उम्लिएर, मलाई धेरै केही भन्नै छैन। 100 दिनका काम के हुन् भन्दा भाँडा भरिभर उम्लिया छ, त्यति मान्छे गर्दैन, मान्छेलाई कर्तव्य बोध छैन, यस्तो अवस्थामा के काम भएको हुन्छ र मूल्याङ्कन गर्ने।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी साउनदेखि 3 महिनासम्म डेङ्गी सचेतना अभियान चलाउने भएको छ। साउनदेखि डेंगीको संक्रमण बढ्ने सम्भावना भएकाले तीन महिना डेंगी सचेतना अभियान सञ्चालन गरिने एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो। साउनदेखि असोजसम्म डेंगी संक्रमण उच्च हुने उहाँको भनाइ छ। सचेतना अभियान अन्तर्गत लामखुट्टेका लार्भा

0: 情報。
1: हजुर, यो BFBS गोर्खा रेडियो नै हो श्रोता। सिन्धु मल्लले गाउनु भएको टुङ्गनारा डम्फू मिठो गीत सुनेर हामी कार्यक्रमको तेस्रो घण्टाको बसाइलाई सुरु गर्यो। अब करिब करिब कति छ 50 मिनट बाँकी छ हामीसँग आजको हाम्रो बसाइ सक्ने, र यो 50 मिनटमा तपाईँहरूसँग मिठा मिठा गफगाफ गर्दै, भलाकुसारी गर्दै, चियो चर्चा गर्दै, मिठा मिठा गीतहरू सुन्ने अभिप्राय सहित उपस्थित भएको छु फेरि पनि म धनराज राई तपाईँहरूसँग। तपाईँहरू सन्चै हुनुहुन्छ? अब बेलायतमा गुड मर्निङ हुने बेला भयो, अर्ली ड्युटी जानका लागि तपाईँहरू उठ्नुभयो होला, 5:10 गयो बेलायतमा। नेपालमा अब 10 बज्नका लागि 5 मिनट बाँकी रहेको छ। ब्रुनाईमा त कति बज्यो भनेर सोध्नुहुन्छ भने 12:10 गएको छ। सेरियामा मौसमी विवरण खासै परिवर्तन भएको छैन श्रोता, बरु अलि उज्यालो चाहिँ हुँदैछ, पानी पर्ने सम्भावना जीवितै छ तर पनि निकै न्यून छ। आज पानी नपर्ला जस्तो छ, भोलिसम्म पनि आकाशहरू खुल्लै छ, छिटफुट कतै कतै पानी पर्ने सम्भावना भने रहि नै रहेको छ। हजुर, हामी कार्यक्रम मझेरीमा मिठा मिठा गफगाफ गर्ने, गीत सुन्ने क्रमलाई नै जारी राख्दै एउटा गीत सुनाउँछु। धीरज राई र जात्रा ब्यान्ड भनिएको छ। धीरज राई कुनै ब्यान्डसँग जोडिएर गाउनुभएको गीत त्यति याद थिएन मलाई, इन्द्रजाल भन्ने छ, सुनौ कस्तो रहेछ धीरज राई र जात्रा ब्यान्डको।

हजुर, महा इन्द्रजाल फैलाएर फसाउँछिन् भन्ने गीत हामीले सुन्यौँ र गाउने कलाकार हुनुहुन्थ्यो धीरज राई अनि जात्रा ब्यान्ड। आज बिहान तपाईँहरूले फुटबल पक्कै हेर्नुभयो, थुप्रै श्रोताले हेर्नुभयो। यो अब क्वार्टर फाइनलको गेमहरू झन् इन्ट्रेस्टिङ हुन्छन् भनेर तपाईँ जागा बसेर पनि हेर्नुभयो, कतिको त अब ठिक टाइममै मिलेको समयमा नै हेर्नुभयो। मैले त हेरिनँ, तर यसो तपाईँहरूलाई चाहिँ यसो कभरेज भनौँ न, यसो रिमाइन्ड गराउनु मन लाग्यो। आज भएको खेलमा फ्रान्सले एक किसिमले सहज जित निकालेको रहेछ, 2 गोल लगाएर मोरक्कोलाई क्वार्टर फाइनलबाट आउट गरिदियो र फ्रान्स अब सेमी फाइनल तर्फ अग्रसर भइसकेको छ। अब भोलि हुने खेल शनिबार ब्रुनाईको चाहिँ बिहानको 3 बजे हुने रहेछ यो खेल, स्पेन भर्सेस बेल्जियम। अब तपाईँहरू कुन देशको चाहिँ समर्थक हुनुहुन्छ, तपाईँहरू सम्पूर्णलाई शुभकामना दिउँ। तपाईँहरूले चाहनु भएको देशले नै भोलिको यो क्वार्टर फाइनल खेल जित्न सफल रहोस्, सम्पूर्णलाई शुभकामना दिन चाहे। अनि अर्को रोचक खेल नर्वे र इङ्ल्यान्डको चाहिँ आइतबार जुलाई 12 दिन पर्छ, बिहानको 5 बजे ब्रुनाईको स्थानीय समयमा हो। र त्यस्तै अर्को खेल पनि त्यही दिन हुनेछ, अर्जेन्टिना र स्विट्जरल्यान्ड बिच, बिहानको 9 बजे हुन्छ यो खेल चाहिँ, यो पनि आइतबारकै दिन हो, ब्रुनाईको 9 बजे पर्छ। 2 खेल रहेको छ, यो 2 खेलहरू पनि निकै रोचक र घोचक नै हुने सम्भावना देख्छु है श्रोता। मैले चाहिँ तपाईँहरूको के छ यसो हर हिसाब, यस्तो यो फुटबल म्याचको यसो जानकारी गराउनुहोस् ल। अब प्रशान्त लिम्बू र रेज लिम्बूले गाउनु भएको अञ्जुली भरि सुनौ।

0: गोर्खा रेडियो हो।
1: के तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: यो PFBS गोर्खा रेडियो हो।

हजुर, संसारकै भाग्यमानी म भन्दै हुनुहुन्थ्यो छेवाङ लामाले. कार्यक्रम मझेरीमा हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति र म धनराज राईको साथमा हुनुहुन्छ. मध्याहको 12:25 गएको छ. श्रोता, अब एकैछिन एउटा रमाइलो कुरा गरौँ न महको बारेमा. मह पनि यो संसारकै सबैभन्दा गुनिलो खाद्य पदार्थ मध्येको एक मानिन्छ. त्यो तपाईँलाई पनि थाहा छ, मलाई पनि थाहा छ, सबैलाई मनपर्छ. तर के तपाईँले एक मिनटभित्रै झन्डै झन्डै 1.5 केजी मह खान सक्नुहुन्छ? सुन्नमा सम्भव भए जस्तो लागे पनि महको बाक्लो बनावटका कारण यसरी भट्टाभट मह खान निकै कठिन हुन्छ. न यो पानी वा अन्य पेय पदार्थ पिउनु जस्तो सजिलो हुन्छ, न चपाएर घुटुक्क निल्न पनि सकिन्छ, न ठोस खाना जस्तै मजाले के अरे तल बगेर पनि जान्छ घाँटीमा अड्किँदै. त्यो आफ्नै समयमा पग्लिँदै गयो भने मात्रै हो सजिलोले सकिने. हतार गरेर खायो भने अड्किने अनि निसासिने सम्भावना चाहिँ बढी हुन्छ. तर एकजना जर्मन युवकले चाहिँ 1 मिनटमै झन्डै 1273 ग्राम श्रोता मह खाएर गिनिज बुकमा नाम लेखाउन सफल भएका रहेछन्. असामान्य खानपिन शैलीका लागि चर्चित जर्मन युवा आन्ड्रे ओटोल्फले चाहिँ हालै 1 मिनटमा सबैभन्दा धेरै मह खाने विश्व कीर्तिमान कायम गरेका रहेछन्. जर्मनीको अक्सबर्गमा सम्पन्न कीर्तिमान प्रयासका क्रममा उनले 60 सेकेन्डमा 1273 ग्राम मह खाएर सकेछन्. श्रोता, यति धेरै मह एकै मिनटमा खाँदा शरीरमा चिनीको मात्रा अचानक बढ्ने भएकाले यसलाई निकै कठिन चुनौतीका रूपमा लिइन्छ. ओटोल्फले को यो सफल प्रयासको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छन्. मैले पनि हिजो त्यही सोसल मिडियामै देखेर के रहेछ भनेर यसो खोतल्दा रमाइलो लाग्यो अनि तपाईँहरूसँग सेयर पनि गरिहालेँ. भिडियोमा उनी निकै ठुलो चम्चाको सहायताले चाहिँ बाल्टीभरि राखिएको मह तीव्र गतिमा खाइरहेको देखिन्छन् अनि उनीले सजिलै कस्तै मजाले खाएको देखिएको छ क्या श्रोता. उनको गति यति तीव्र थियो कि अधिकांश मानिसले यसरी मह खान खोजे सास अड्किने वा निल्ने नसक्ने. अघि मैले तपाईँलाई भने नि सुरुमा त्यस्तो हुने सम्भावना निकै हुन्छ भनेको थिएँ. उनले त त्यस्तो केही महसुसै नहुने गरी कपा कप खाइदिए, पानी निलेको जस्तो पानी घुट घुट निलिन्छ नि कोही कोही बेला. त्यो हामीले पनि त्यसरी नै त्यो ठुलो चम्चाबाट नर्मल केही भएको छैन भन्ने हिसाबले खाएको देखेँ. मैले पनि अचम्म लाग्यो, तपाईँसँग सेयर गरेँ. हुन त तपाईँले पनि हेरिसक्नु भएको होला, कमेन्ट पनि गर्नुभयो होला, र कतिपयले त कस्तो हुँदो रहेछ भनेर कोसिस पनि गर्नुभयो, कोसिस गर्नुभएको छ अझ छिटो खान सक्छु भने. यो के अरे के पो नाम भने मैले, ओटोफले एन्ड्रे ओटोफले राखेको विश्व कीर्तिमान तपाईँले पनि तोड्न सक्नुहुन्छ. कोसिस जारी राख्नुहोस् यदि कोसिस गर्नुभयो भने. होइन भने अब यसो एकपल्ट कस्तो हुँदो रहेछ भनेर महसुस गर्न मात्रै मन छ भने कस्तो महसुस भयो यसो हामीलाई जानकारी दिनुहोस् है. म चाहिँ गर्दिनँ श्रोता यो. हजुर, अब हामी एउटा गीत सुन्छौँ. खै पैसो भन्ने गीत सुनाउन मन लाग्यो र यो गीतको लागि एनपी परदेशी

0: देखाउनु भएको छ खै पैसा पैसा कमाउनु भयो अब महिना मरिसक्यो अथवा मर्न आँटेको छ अब पैसा त कमाएपछि कहाँ उडिजान्छ पत्तै हुँदैन तर गीत चाहिँ सुनौ तपाईँको श्रीमतीको लागि निमा पाखरिन्ज्यू आशा छ यो गीत सुनेर रमाइलो मान्नुहुन्छ होला
1: बच्चामा एउटा गीत सुनेको कि जिन्दगीको के भरोसा यो त एउटा खेलौना हो अब यो खेलौना भन्ने शब्दबाट चाहिँ के आयो भन्दाखेरि हुँदा बच्चामा खेलौना सेलौना खेल्दा हुन्थ्यो गाडी होइन भाँडाकुटी टाइप्सको अब अहिले ठुलो भयो अहिले चाहिँ खेलौना चेन्ज भयो हुन्छ नि एक्चुअल घर गाडी हुन्छ नि अब पेट पनि पाल्नै पऱ्यो है वरिपरिको मान्छे नै हेर्नु पऱ्यो सबै चिज गर्नुको लागि पैसा कमाउनु पऱ्यो पैसा कमाइ पनि रहेको छ होइन

हजुर, गरिबको चमेली भनेर गीत अन्त गर्नुभयो नवाज अन्सारीले, र यो गीत चाहिँ मैले निमा पाखरिन एनपी परदेशी ज्यूको अनुरोधमा मेरै रोजाइको गीत भन्नुभएको थियो, र पैसा कमाएर फर्किँदैछौँ भन्ने पनि उहाँले म्यासेज लेख्नुभएको थियो, र पैसाकै खै पैसो भन्ने कुरा नवाज अन्सारीले गाउनुभएको गीत नै मैले पनि उहाँलाई सुनाइदिएँ। उहाँलाई भन्दा पनि उहाँले चाहिँ आफ्नै श्रीमतीको लागि भन्नुभएको थियो। अब दुईजनै मैले चाहिँ के बुझेँ, दुईजनै काम सकेर फर्किनु भएको छ भन्ने बुझ्दैछु उहाँको म्यासेजबाट। अब फेरि अर्को एउटा अनुरोधको गीत सुन्छौँ श्रोता। कैलाश अनिता लिम्बू भाइ आइपुग्नु भएको छ नन इटन बेलायतबाट, युकेबाट। नमस्ते धनराज दाई भन्नुभएको छ। नमस्ते कैलाश भाइ, तपाईँलाई स्वागत छ, सुनेर साथ दिइराख्नु भएको छ। फ्राइडेको कार्यक्रम मझेरी सुनेर इन्जोय लिँदैछु, धन्यवाद। तपाईँहरूको यस्तो प्रतिक्रियाले नै हो हामीलाई ऊर्जा दिने। धनराज दाई, हजुरकै रोजाइमा फेरि मेरै रोजाइमा पर्यो। अब खेम सेन्चुरी, एटलिस्ट उहाँ चाहिँ गायकको नाम चाहिँ दिनुभएको छ, सजिलो भयो। खेम सेन्चुरीको कुनै एउटा सङ राखिदिनु पर्यो भन्नुभएको छ, अवश्य नै भाइ। मैले एउटा गीत तयार पारिसकेको छु आफ्नै अभिरुचिमा, टु माई रिलेटिभ्स, आफन्तहरूमा, फेसबुकका साथीहरू, मझेरी कार्यक्रमका श्रोताहरूलाई गीत सुनाउन चाहन्छु भनेर कैलाश लिम्बू नन इटन युके भनेर बिदा

गर्नु भएको छ. कैलाश भाइ, अब तपाईँको अनुरोधमा खेम सेन्चुरीकै कुनै पनि एउटा गीत मध्येको यो ट्याक्सी गुडाउँदै भन्ने गीत अब तपाईँलाई बजाइदिँदैछु. अन्य श्रोताले पनि सुनेर मनोरञ्जन लिनुहोला. कैलाश भाइ इन्जोय गर्नुहोला.

0: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर, सिक्का नोटैमा बैना जोबन मुटु बैना गर्ने कुरा गर्नुभयो मेलिना राई र समीर खरेलले। विश्वकै सबैभन्दा दोस्रो भनौँ न दोस्रो सबैभन्दा धेरै पर्यटक भिना भित्राउने देश स्पेन रहेछ श्रोता। र स्पेनले यो पहिलो आधी वर्ष भनौँ न छ महिनामा, यो वर्षको सन् 2026 सालको छ महिनामै 3,68,00,000 अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरिसकेको रहेछ श्रोता। यो हिजो अस्ति जुनमा निस्केको रिपोर्ट रहेछ र मैले चाहिँ आज भेटेर रमाइलो लाग्यो यो, अनि तपाईँहरूसँग सेयर गर्ने जमर्को गरिरहेको छु। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब 5% बढी हो रहेछ श्रोता। भनेपछि पोहोर भन्दा पनि यसपालि यो समयमा 5% बढेछ टुरिस्टको नम्बर चाहिँ स्पेनमा। यही अवधिमा विदेशी पर्यटकहरूले स्पेनमा 50 अर्ब युरोभन्दा बढी खर्च गरेका छन्, जसले पर्यटन क्षेत्र देशको अर्थतन्त्रको प्रमुख आधार बनेको देखाउँछ। हजुर, हामीले हिजो अस्ति पनि एकपल्ट यो नेपालको आन्तरिक पर्यटनमा निकै उत्साहजनक वृद्धि भएको छ भनेर भनेका थियौँ। पर्यटकहरू यताउता जाँदाखेरि पैसा खर्च गर्ने प्रवृत्ति भइ नै हाल्छ र त्यसले जुनै पनि देशको आर्थिक स्थितिलाई केही मात्रामा भए नि टेवा दिन्छ। नेपालको सन्दर्भमा पनि 2.35 भने पढे जस्तो लाग्यो तपाईँहरूसँग चर्चा गर्दाखेरि। त्यसले गर्दाखेरि राम्रै हो पर्यटक बढेको, देशी विदेशी जुनै भए पनि। अब स्पेनतर्फ नै फर्कौँ। स्पेनको समुद्री तट, ऐतिहासिक सम्पदा, कला, खानपान र सांस्कृतिक विविधताले विश्वभरका पर्यटकलाई चाहिँ आकर्षित गरिरहेको छ। सरकारले पनि लोकप्रिय समुद्री किनारमा बढ्दो भिड व्यवस्थापन गर्न ग्रामीण तथा कम चिनेका गन्तव्यहरूलाई पनि प्रवर्धन गरिरहेको रहेछ श्रोता। यदि यही गति कायम रह्यो भने सन् 2026 स्पेनले पहिलो पटक 10 करोड विदेशी पर्यटक भित्र्याउने अनुमान गरिएको छ। भनेपछि निकै ठुलो महत्त्वाकाङ्क्षा राखेको रहेछ स्पेनको सरकारले। र यो चाहिँ यस्तो भयो भने नयाँ कीर्तिमान कायम गर्ने अपेक्षा पनि गरिएको रहेछ। भनेपछि आजसम्म 10 करोड चाहिँ छिरेका रहेनछन्। हजुर, यो छोटो चर्चा पछाडि एउटा गीत सुन्न जाउँ श्रोता। र गीत को लागि आउनुभएको छ परदेशी घिमिरे माइलेज्यू, केही समय अगाडि आइपुग्नु भएको थियो। उहाँले हेलो नमस्ते राई सर भन्नुभएको छ। घिमिरेजी तपाईँलाई पनि नमस्ते अनि स्वागत छ। सदा जस्तै आज पनि हजुरको लभली प्रोग्राम मजेरी सुरुदेखि सुन्दै 9.46 किलोमिटर जगिङ पुरा गरेर भर्खर कोठा आइपुगेको छु है हजुर भन्नुभएको छ। आज त झन्नै 10 किलोमिटरै पुग्नु भएछ। तर उहाँले तल चाहिँ एउटा टार्गेट त थियो, तर एउटा साथीले डिस्टर्ब गर्यो र पुरा गर्न सकिनँ सर भनेर स्माइली पठाउनु भएको छ। साथीसँग जाँदा त्यस्तै हो, रमाइलो गफ काठमा भुलिनु भयो होला। तर पनि 9.46 किलोमिटर पुरा गर्नुभएको छ, बधाई छ तपाईँलाई। अब तपाईँको विकेन्ड आराम गर्ने बेला आएको छ। अब चाहिँ मेलो के अरे, अब हजुरको समय मिलेमा एउटा गीत बिनायो कङ्कङ सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ र बिदा पनि हुनुभएको छ। शुभ शुक्रबार भनेर सबैको जय होस् भन्नुभएको छ। तपाईँको पनि जय होस्, सुन्नेको पनि जय होस् र हामी सबैको जय होस्। अब हामी गीततर्फ लागौँ। बिनायो कङ्कङ, कृष्ण भक्त राई र सुनिता थेगिम लिम्बुले गाउनुभएको छ यो गीतलाई।

हजुर घुम्न जाउँ भन्दै हुनुहुन्थ्यो विनायक अङ्कङमा कृष्ण भक्त राई अनि सुनिता थेगिम लिम्बू. अब फेरि एउटा अनुरोधकै गीत सुन्दै सुन्दै हामी कार्यक्रम मझेरीबाट ओझेलिन्छौँ श्रोता नम्बरी गोर्खा पल्टनको शुक्र तामाङ र मनमाया वाइबाली गाउनु भएको यो गीतलाई अनुरोध गर्न आउनुभएको छ खर्क गुरुङ मामा बेलायतबाट. नमस्कार गरे धनराज भान्जा भन्नुभएको छ. नमस्कार छ मामालाई पनि अनि स्वागत पनि छ. रेडियो सुन्दै मनोरञ्जन गरिरहेछु र एउटा लोकगीत सुनाइदिनु हुन विनम्र अनुरोध पनि गर्दछु भन्नुभएको छ. अवश्य पनि मामा तपाईँ सधैँ आउनुहुन्छ र हामीलाई यसरी प्रतिक्रिया दिनुहुन्छ, गीत माग्नुहुन्छ, त्यो नै ठुलो कुरो हो. गीत मैले भनिहालेँ कुन गीत माग्नु भएको छ अनि उहाँले सम्झनामा चाहिँ सम्पूर्ण मझेरी सुनेर बस्नुहुने श्रोतालाई भन्नुभएको छ. अब यो गीत सुन्दै सुन्दै हामी आजको शुक्रबारे बसाइ पनि अन्त्य गर्छौँ श्रोता. अब हामी सोमबार भेट्नेछौँ. यस पछाडि ब्रुनाईबाट भने ब्रुनाईमा रहनुहुने श्रोताले साङ्गीतिक तरङ्ग कार्यक्रम सुन्नुहुनेछ 89.5 मेगाहर्ज एफएममा. अन्य श्रोताहरू भने नेटवर्कको कार्यक्रममा नै जोडिराख्नुहुनेछ नमस्ते युकेसँग. बेलायतबाट प्रसारण हुने प्रत्यक्ष प्रसारित कार्यक्रममा तपाईँहरूको अब शुक्रबारे बसाई. शुभ रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्, स्वास्थ्य रहनुहोस्. हामी भने सोमबार भेट्नेछौँ. मलाई बिदा दिनुहोस्. नमस्ते बाबा.

0: सरकारले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई वैकल्पिक व्यवस्था नगरी बलजफ्ती हटाउन थालेपछि सड़कदेखि सदनसम्म विरोध शुरू भएको छ। विद्यार्थी संगठन नेपाल जात व्यवस्था उन्मूलन मोर्चा, सुकुम्बासी सरोकार समिति लगायतले माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन्। सदनमा प्रतिपक्षी दलका सांसदले सरकारको आलोचना गरेका छन्। राष्ट्रिय मानवाधिकार आयोगले पनि विज्ञप्ति जारी गर्दै वैकल्पिक व्यवस्था बिना नहटाउन सरकारलाई निर्देशन दिएको छ। माइतीघरमा प्रदर्शनमा उत्रिएकाहरूले सरकारले सुकुम्बासीलाई अमानवीय व्यवहार गरेको भन्दै विरोध गरेका हुन्। बागमती नदी क्षेत्रबाट हटाएर सुकुम्बासीको बिल्ली बाँट बनाएको र उनीहरूको हक अधिकार हनन गरेको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। प्रदर्शनमा सहभागी सुकुम्बासी रतनलाल बस्नेतले आफूहरूलाई स्थायी बास दिनुपर्नेमा सरकारले झन पीड़ा दिइरहेको बताउनुभयो। हाल सरकारले तोकेको एकमुष्ट 25,000 सीमित सुकुम्बासीले मात्रै बुझेका छन्। सरकारले शुरूमा एकमुष्ट 25,000 र त्यसपछि 3 महिनासम्म मासिक 15,000 र 17,000 दिने निर्णय गरेको थियो। तर त्यो पैसाले गाँस र बासको व्यवस्थापन असम्भव हुने सुकुम्बासीको गुनासो छ। 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरिएको छ। कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिष्ठानहरूमा उपकुलपति नियुक्त गर्नुभएको हो। सबै प्रतिष्ठान स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका हुन्। सरकारले ल्याएको अध्यादेशसँगै प्रतिष्ठान विश्वविद्यालयहरू उपकुलपति विहीन बनेका थिए। ती प्रतिष्ठान र विश्वविद्यालयमा उपकुलपति छनौटका लागि सरकारले एकै चरणमा काम थालेको हो। आज 2 संसदीय समितिको बैठक बस्ने भएको छ। सार्वजनिक लेखा समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो। सार्वजनिक लेखा समितिको बैठकमा बेरोजी छलफल उपसमिति गठन सम्बन्धमा छलफल हुने कार्यसूची छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको सम्बन्धमा विज्ञद्वारा प्रस्तुति तथा विविध विषयमा छलफल हुने कार्यसूची छ। बागलुङमा एचआईभी संक्रमितको संख्या 220 पुगेको छ। चालू आर्थिक वर्षमा 8 नयाँ संक्रमित थपिएका हुन्। 15 वर्ष मुनिका 6 र त्यसभन्दा माथिका 214 संक्रमित रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश खिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार 114 महिला र 100 पुरूष छन्। संक्रमितले धौलागिरी प्रादेशिक अस्पताल बागलुङ, भुर्तीबाङ अस्पताल र बिएनए अस्पतालबाट नियमित रूपमा निरोधात्मक सेवा लिइरहेको उहाँको भनाइ छ। संक्रमितलाई गोप्य रूपमा नियमित औषधि सेवनको दायरामा ल्याउने अभियानलाई तीव्रता दिएको घिमिरेले बताउनुभयो। असुरक्षित यौन सम्पर्क, रगत लिँदा र दिँदा तथा लागू औषध प्रयोगकर्ताबाट एचआईभी सर्ने उहाँको भनाइ छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको 100 दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गर्नुभएको छ। एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले गरेका कामबारे पत्रकारहरूले प्रश्नमा जनताले नै सरकारको मूल्याङ्कन गरिरहेको जवाफ दिनुभयो।
1: यो सरकार कहाँ ठेगानमा छ, यसका खुट्टा कहाँ भुइँमा छन्, यो उम्लिया छ, दुध भाँडाको पिनमा छैन, भाँडा भरि भएको छ, थोरै भए पनि उम्लिएर, भाँडा बाहिरसम्म पोखिएको छ उम्लिएर, मलाई धेरै केही भन्नै छैन। 100 काम के हुन् भन्दा भाँडाभरि भएर उम्लिया छ त्यति मान्छे गर्दैन, मान्छेलाई कर्तव्य बोध छैन। यस्तो अवस्थामा के काम भएको हुन्छ र मूल्याङ्कन गर्ने?
0: गण्डकी प्रदेशमा औषधि र औद्योगिक सामग्री उत्पादनका लागि गाँजा खेती गर्ने बाटो खोलेको छ।
2: गण्डकी प्रदेश सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक 2083 पारित गरेको हो। प्रदेश सभाको अर्थ तथा विकास समिति सभापति भोजराज अरियालले बुधबार यो विधेयकको प्रतिवेदन सभामा पेश गर्नु भएको थियो। विधेयकमा गाँजा खेतीका लागि कडा मापदण्डहरू तोकिएका छन्। गाँजाको बोटमा पाइने नसालु पदार्थ THC को मात्रा 0.3% भन्दा कम हुनुपर्ने, सरकारले तोकेका क्षेत्रमा मात्र खेती गर्न पाइने प्रावधान छ। गाँजा खेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्ने, गाँजाको बोट कटान र बिक्री गर्नु अघि त्यसको रासायनिक परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। यसका लागि प्रदेश सरकारले निजी क्षेत्रसँगको साझेदारीमा प्रयोगशाला खोल्ने भनिएको छ।
0: शिक्षा मन्त्रालयले अनुमति नलिई ए लेभल, सीबीएसई, आइपिबीडी लगायत विद्यालय तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्नेको विवरण मागेको छ।
3: अनुमति बेगर सञ्चालनमा रहेका यस्ता शैक्षिक संस्थाबारे लिखित रूपमा इमेल गर्न मन्त्रालयले आह्वान गरेको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाको इमेल ठेगानामा लिखित सूचना दिन मन्त्रालयका उपसचिव कृष्ण चन्द्र पोखरेलले सूचना जारी गर्नुभएको छ। यस्ता कार्यक्रमहरू विदेशी शिक्षण संस्थासँग सम्बन्ध लिएर
4: Radio Home.

बिहा बिहा गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शुक्रबार हो आदरणीय श्रोता। शुक्रबार हामी माता सन्तोषीको सन्तुष्टिकी देवीको रूपमा सन्तुष्टि प्राप्तिको लागि सन्तुष्ट भएर उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट सन्तुष्ट भएर माता सन्तोषीले हामी सबैलाई सन्तुष्टिको आशीर्वाद दिनुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहबिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी विविध विषयहरूको चर्चा गर्ने गर्दछौँ। त्यसै सन्दर्भमा आज भगवान नामको महिमाको विषयमा चर्चा गरौँ। शास्त्रहरूले भगवान नामको महिमालाई अत्यन्त व्यापक रूपमा र प्रमुख रूपमा उल्लेख गरेका छन्। मनुष्यहरूको कल्याण, मनुष्यहरूको शान्ति, सुख, समृद्धि र सम्पूर्ण लौकिक तथा पारलौकिक उन्नतिको एउटै मात्र साधन भगवान नाम हो भनेर सम्पूर्ण शास्त्रहरूको सार रूपमा अर्थात् वेदको सार रूपमा उल्लेख गरिएको छ। सन्तहरूको वाणी शास्त्रको मर्यादा भित्र रहेर नै आउने गर्दछ र ती वाणीहरूमा भगवान नामको एकमात्र सहारा नै जीवको कल्याणको लागि एउटै मात्र साधन हो भनेर उल्लेख गरिएको छ। ती साधनहरू एउटै मात्र हुन् र भगवानका नाम लिने बाहेक अरू कलियुगका जीवहरूमा कुनै सामर्थ्य छैन र कलियुगका जीवहरूले अरू कुनै काम गर्न सक्दैनन्, अरू कुनै साधन गर्न सक्दैनन् र यदि कसैले गर्न सक्छ भने त्यो अत्यन्तै दुष्कर छ र एकदम कठिन साध्य छ र त्यसलाई टुङ्गोमा पुर्याउनु भनेको फलामको चिउरा चबाउनु जत्तिकै हो भनेर उल्लेख गरिएको छ। त्यसैले यति कठिन मार्गलाई अवलम्बन गरेर अझ दुःख बढाउनुको साटो र भोलि यदि त्यसमा सफलता प्राप्त भएन भने जीवनै बर्बाद हुने स्थितिसम्म पनि आएका छन्। योग मार्गका, तपस्याका मार्गका साधु सन्तहरूको हामीले जीवनीलाई अध्ययन गर्यौँ भने निकै नै कठिनताका साथ उनीहरूले केही प्राप्त गरेका हुन्छन् र प्राप्त गर्ने क्रममा रहेकाहरूको कति जीवनै बर्बाद भएको र अन्तिममा जीवन पालनका लागि, शरीर रक्षाका लागि एउटा भिखारीको रूपमा परिवर्तित भएको अवस्था पनि हामीले देख्छौँ। सन्त र भिखारीको भेद छुट्याउने हामीसँग सामर्थ्य त छैन, तर पनि शास्त्रले उल्लेख गरेको विषय हो। भगवान स्वयंले पनि यस कुरालाई उल्लेख गर्नुभएको छ। त्यसैले हामीले यी कुराहरूको एउटा मननतापूर्वक अगाडि बढ्यौँ भने अवश्य पनि हामीले लौकिक उन्नति र पारलौकिक शान्तिको लागि केही न केही प्राप्ति अवश्य पनि गर्नेछौँ भन्ने नै विश्वास हो। त्यसैले शास्त्रहरूमा भगवान नामलाई सर्वसुलभ साधनको रूपमा उल्लेख गरिएको छ। त्यो लौकिक हाम्रा इच्छाहरू पुरा गराउनदेखि लिएर पारमार्थिक र भगवत प्राप्तिसम्मको एउटा अन्तिम जो मनुष्यको गन्तव्य हो त्योसम्म नामले दिने गर्दछ। जिब्रोले नामको उच्चारण गर्नु नै कलियुगको एकमात्र साधन हो, कल्याणको साधन हो, उन्नतिको साधन हो भनेर पनि बताइएको छ। प्रारम्भमा लौकिक उन्नतिका लागि भए पनि भगवानको नाम लिनु नै भगवानको नाममा जोडिने एउटा व्यवस्था हो। वैराग्यतापूर्वक भगवानको नाम लिनु त्यो त उत्कृष्ट हुँदै हो, तर यदि जबरजस्ती संसारका पदार्थहरूकै लागि भए पनि लौकिक संसारमा रहेका जुनसुकै अवस्थामा रहेका र जुनसुकै लिङ्ग, जाति, धर्म, वर्ण जे भए पनि सबै मनुष्यहरूले साधन गर्न सक्ने एउटै मात्र साधन हो भगवान नाम। त्यसैले आफूलाई मन परेको भगवानको नाम लिनलाई न दीक्षाको आवश्यकता पर्छ, न त्यसमा कुनै मर्यादा विधि निषेधको कुरा आउँछ, न त्यसमा कसैको कृपा चाहिन्छ। केवल आजकै दिन, अहिलेकै दिन र जतिखेर नामको महिमा सुनिन्छ त्यतिखेर नै भगवानको आफूलाई मनपर्ने नाम जो आफ्नो धर्ममा मानिएको छ, परम्पराले स्वीकार गरेको छ, त्यसैलाई लिन प्रारम्भ गरियो भने अवश्य पनि त्यसले हामीलाई जहाँ लानुपर्ने हो त्यहीँ लान्छ भन्ने सन्त तथा शास्त्रको बाणी रहेको छ। त्यसैले यतातर्फ हाम्रो दृष्टि जान सकोस् भगवान नामसँग यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियो अन्तर्गत शुभ जागरण कार्यक्रममा छौँ र हामी भगवान नाम महिमाका केही चर्चाहरू गरिरहेका छौँ। भगवान नाम महिमाका चर्चाहरू गरेर शास्त्रहरू भरिएका छन्, सन्त वाणीहरू भरिएका छन् र काहीँ पनि खाली छैन र वेदको एउटै निचोड हो, वेदको एउटै शिक्षा हो, भगवान नाममा लाग। त्यसैले यो मानसमा गोस्वामी श्री तुलसीदासजी सम्पूर्ण शास्त्रको सारलाई उल्लेख गर्दै भन्नुहुन्छ, नहि कलि कर्म न भगति विवेकु राम नाम अवलम्बन एकु। उहाँ भन्नुहुन्छ कलिको यस कलिकालमा कर्म जो निष्काम कर्मको एउटा परम्परा छ, कर्मयोग छ, जो भगवान् श्री कृष्णले गीतामा बताउनु भएको छ, अरू शास्त्रमा पनि बताइएको छ, भागवतमा पनि बताइएको छ, तर भगवानकै वाणीमा गीतामा स्पष्टताका साथ बताइएको छ। भक्ति योग पनि गीतामा बताइएको छ, भागवतमा पनि बताइएको छ, रामायणमा पनि बताइएको छ, सबै शास्त्रहरूमा भक्ति योग कर्मयोगलाई उल्लेख गरिएको छ र विवेकको ज्ञान प्राप्ति ज्ञान मार्गमा विवेकको महिमा ठुलो छ। विवेककै हतियारले कलिका यी जन्जालहरूलाई नष्ट गरिने जो विवेक अर्थात् ज्ञान मार्गको व्यवस्था छ, साङ्ख्य योगको व्यवस्था छ, त्यसको पनि यो कलिकालमा साधन गर्न सिद्धि गर्न सकिने स्थिति छैन, किनभने युगको धर्म हो, यहाँ शुद्धता छैन। वास्तवमा जङ्गलमा गएर तपस्या गर्ने ठाउँ पनि अब रहेन भनेर सन्तहरूको वाणीमा पाइन्छ। त्यसैले नहि कलि कर्म न भगति विवेकु राम नाम अवलम्बन एकु। कर्मयोग भक्तियोग र ज्ञान योगको जो कठिनता छ त्यसलाई हामीले सिद्धि गर्न लाग्नु, पस्किएको भातलाई छोडेर एक एक गाँस माग्दै हिँड्नु बराबर हो भनेर बताइएको छ। त्यसैले राम नाम अवलम्बन एकु भनेर यो मानसमा बालकाण्डमा गोस्वामी तुलसीदासजीले केवल राम नाम अर्थात् भगवान नाम एकमात्र साधन हो, त्यसैलाई अवलम्बन गरेमा सम्पूर्ण आफ्नो अभिष्टहरू प्राप्ति हुन्छन्, चाहे त्यो लौकिक हुन् चाहे पारलौकिक हुन्। तर सन्तहरूको वाणीमा लौकिक पदार्थहरूका लागि भगवान नाम प्रयोग गर्नु भनेको मच्छर मार्नलाई एउटा ठुलो बम फाल्नु हो, रकेट प्रहार गर्नु हो, अर्थात् एटम बम फाल्नु एउटा मच्छरको लागि जस्तो हो, त्यस्तै भगवान नाम संसारका तुच्छ पदार्थहरूका लागि प्रयोग गर्नु त्यो एकदमै निज काम हो। तर पनि यदि भगवान नाममा जोडिन यदि त्यो उपाय अवलम्बन गरिन्छ भने पनि नाम भगवान्ले त्यसमा कृपा गर्नुहुन्छ भनेर पनि उल्लेख गरिएको छ। त्यसै गरी विनय पत्रिकामा गोस्वामीजी भन्नुहुन्छ, भक्ति वैराग्य विज्ञान सम दान दम नाम आधीन साधन अनेक। भक्ति वैराग्य विज्ञान अथवा ज्ञान सम दम, सम भनेको मनको निग्रह, दान र दम भनेको इन्द्रियहरूको निग्रह, जो गरेर कठिन तपस्या मार्फत एउटा पारमार्थिक मार्गमा अगाडि बढ्ने जो व्यवस्था छ त्यो सबै नामको अधीनमा छ। यदि भगवान नाम नलिइकन ती साधनहरू गरिन्छन् भने अवश्य पनि ती साधनहरू पूर्णतातर्फ जाँदैनन्, त्यो साधन बेकारको श्रम मात्र हुन्छ, मूर्खतापूर्ण श्रम मात्र हुन्छ भनेर उल्लेख गर्नुभएको छ। त्यसैले अनेक साधनहरूका बिचमा पनि हामीले भगवान नाम बाहेक कुनै कुरामा अग्रसर हुन सक्ने स्थिति छैन र नामको महिमालाई अस्वीकार गरेर अरू साधनमा यदि कोही लाग्छ भने त्यो केवल शारीरिक श्रम हुनेछ र त्यो त्यसले कुनै पनि लाभ प्रदान गर्ने छैन र त्यो नोक्सान मात्रै हुनेछ। त्यसैले कुनै पनि साधन गरिन्छ भने त्यो नामको सहारामा गर्नुपर्दछ र नाम भगवान्ले नै ती साधनहरूको पूर्णतातर्फ जीवलाई अग्रसर गराउनुहुन्छ भनेर उल्लेख गरिएको छ। पुनः गोस्वामीजी भन्नुहुन्छ, चहुँ जुग ती निकाल ती हुलोका भए नाम जपी जीव विश्वका। अर्थात् चहुँ जुग भनेको चारवटा युग, सत्य त्रेता द्वापर कली भूत
भविष्य र वर्तमान र त्यसै गरी तिहुँ लोका स्वर्ग मर्त्यलोक पृथ्वी र पाताल तिनै लोकमा भए नाम जपी जीव विश्वका नाम जपेर नि जीवहरू शोकबाट रहित भए र सम्पूर्ण आफ्ना दुःख कष्टहरूलाई खतम पारेर नाश गरेर शान्तिको लामो यात्रामा उनीहरू अग्रसर भए भनेर उल्लेख गर्नुभएको छ। त्यसै गरी चहुँ जुग चहुँ श्रुति नाम प्रभाव कलि विशेषी नहि आन उपाऊ भनेर मानसमा भन्नुहुन्छ। चहुँ जुग चार युग चहुँ श्रुति भनेको

प्रस्तुत गर्नुभएको छ र गोस्वामीजी भनेको युग युगसम्म जिउने एउटा भगवानको परम भक्त हुनुहुन्छ, उहाँको ठुलो महिमा छ, उहाँको स्मरणले मनुष्यको ठुलो कल्याण गर्दछ भनेर उल्लेख गरिएको छ। त्यसैले वास्तवमा हामी भगवान नामको यदि साथ लिन तयार भयौँ भने, भगवान नाममा हाम्रो थोरै पनि आदर श्रद्धा भयो भने हाम्रो जीवन अत्यन्तै ठुलो एउटा लाभकारी मार्गमा आनन्दको मार्गमा अगाडि बढो यही सम्झनु पर्छ। र यदि भगवानको नाममा इच्छा लागो, भगवानको नाम लिउँ लिउँ जस्तो लागो भने भगवानको नामको कृपा पनि भएको मान्नुपर्छ भनेर यो आध्यात्मिक क्षेत्रमा मानिएको छ। त्यसैले यतातर्फ हाम्रो दृष्टि जान सकोस्, सोच बन्न सकोस्, यही भगवान नामसँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस भडिदाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्रीराम, जय राम, जय जय राम, नमस्कार।

नमस्ते, गुड मर्निङ बेलायतवासीको लागि शुभ शुभ बिहानीको कामना गर्न चाहन्छु, अनि युरोपवासीको लागि पनि एक्चुअली, र अन्य ठाउँमा पनि शुभ समयको कामना गरौँ। यहाँहरू जहाँ हुनुहुन्छ त्यहाँ समय एकदमै रमणीय रहोस् र शीतल पनि रहोस्, अनि यहाँहरूको समय एकदमै शुभ रहोस्। बिहानको 6 बजेर अहिले त यहाँ बेलायतमा 39 मिनट गयो अहिले भर्खरै, र आज हामीले कार्यक्रमलाई कमल रसाइलीले गाउनुभएको यो मन त नेपाली हो टाइटलको गीतबाट कार्यक्रमको उद्घाटन गरिसकेका छौँ। र आजको कार्यक्रम लिएर फेरि पनि म आशा तपाईँको मित्र उपस्थित भएको छु। आज पनि 9 बजेसम्म हामी साथै रहन्छौँ। आशा गर्छु बिएफबिएस गोर्खा रेडियोलाई अनि हामीलाई पनि तपाईँको अभिन्न मित्र बनाइदिनु भएको छ। यहाँ त आजको स्थितिको चर्चा गर्नु पर्दाखेरि आज त बादल लागिरहेको छ। हुन त घाम सूर्योदय भएको अघि नै हो, 4 बजेर 55 मिनट जाँदा अर्थात् 5 बज्नुभन्दा 5 मिनट अगाडि नै घाम देखा परेको लन्डन एरियाबाट भन्दा अलिकति अगाडि, यहाँ साउथ इस्टबाट लाग्छ घाम, होइन अझै हामी कहाँ दक्षिणमा अलिकति छिटो लाग्छ, तर उदय हुने भन्न खोजेको सूर्योदयको टाइमको कुरा गर्नुपर्दाखेरि, तर आज त हिजो जस्तो टकटकी घाम छैन हो। आज घाम लागे पनि बादलले अलिअलि छेकिरहेको र बादल पनि लागेको, घाम पनि बादलभित्र देखिएको स्थिति छ। शीतोष्ण बादलहरू अहिले बिहानको स्थिति हेर्दाखेरि चाहिँ, र तापक्रम बाहिर 20 डिग्री सेल्सियस छ। तापक्रम बाहिरको, घरभित्रको तापक्रम चाहिँ 24-25 डिग्री सेल्सियस, हजुर 25 डिग्री सेल्सियस थियो सुरुमा उठ्दाखेरि, त्यसपछि झ्याल ढोका सबै पुरै ढोका खोलेपछि चाहिँ 24 डिग्रीमा झरेर अनि झारेर अनि बल्ल मात्रै यहाँ आएको छु। सायद तपाईँकोमा पनि त्यस्तै होला, बिहान शीतल हावा पनि छ, त्यसैले यो हावा नचलेको भए पनि ढोका खोलेर अलिक शीतल त हुन्छ एटलिस्ट, होइन त्यो बाफहरू सबै बाहिर जान्छ अनि त्यसपछि शीतल हुन्छ झ्याल ढोका सबै खोल्दाखेरि। सो त्यो गर्दै हुनुहुन्छ होला, आफ्नो घरलाई अलिकति चिसो त बनाउनु पऱ्यो, होइन शीतल बनाउनु पऱ्यो। रातभरि ढोका खोलेर सुत्न त भएन फेरि, होइन त्यो सुरक्षाको लागि हिसाबले पनि त्यो मिलेन, त्यसैले गर्दाखेरि राति सुत्नुभन्दा अगाडि अनि बिहानै अर्ली मर्निङ तपाईँहरू उठ्नुहुन्छ भने चाहिँ एकछिन चाहिँ खोल्नुपर्छ पक्का, अनि त्यसपछि बल्ल शीतल हुन्छ घरभित्र, त्यसपछि चाहिँ दिउँसो चाहिँ पक्का पर्दा लगाउने, होइन अनि फेरि बन्द गरेर राख्ने अनि शीतल बनाउनु पऱ्यो नि त। एनिवे, अब यो टेम्परेचरको कुरा गर्नुपर्दाखेरि 8 दिन लगातार यो 24 डिग्री सेल्सियस माथि अहिले भइरहेको छ यो वर्षको चाहिँ, र हिट वेभ कन्टिन्यू नेक्स्ट विकसम्म पनि हुन्छ भनिएको छ। विशेष यो इङ्ल्यान्डमा हो दक्षिण भेगतिर, र आज त अलिक उत्तर पश्चिमी इलाकातिर पनि फैलिन्छ, अझै पश्चिमी यो साउथ इस्टदेखि पश्चिमी इलाकासम्म पनि फैलिन्छ आज भनिएको छ। कहाँ कहाँसम्म भन्दाखेरि बर्कसायर, विल्सायर, ह्याम्पसायर, अक्सफोर्डसायर, इस्टर्न वेल्स, वेल्सको पूर्वीय भेगतिरसम्म, होइन आज 34-35 डिग्री सेल्सियससम्मको तापक्रम हुनसक्छ भन्ने भनाइ छ। हिजोको रेकर्ड चाहिँ 35.5 डिग्री सेल्सियस थियो हिजो बिहिबारको, यो चाहिँ कहाँ भयो भन्दा वाइजली सर्रेमा भयो, 35.5 डिग्री सेल्सियसको रेकर्ड थियो त्यहाँनिर, अनि वेल्समा कार्डिफमा पनि त्यस्तै 31.3 डिग्री सेल्सियस रेकर्ड भएको थियो हिजोको कुरा गर्नुपर्दाखेरि। अब डिटेलमा मौसमको चर्चा अझै अगाडि गर्ने नै छौँ, अहिलेलाई गीत सुनाऊ, रामकृष्ण ढकाल र सुनिति खाती रुचालले गाउनुभएको गीत छ, तातो जेरीको कुरा उहाँहरू गर्दै हुनुहुन्छ।

0: BFPS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ. सन्तोष लामाले गाउनु भएको गीत हामीले अहिले सुन्दै थियौँ. बिहानको 6:52 गइसकेको छ. अब धर्मेन्द्र सेवानलाई सुन्नुपर्छ एकछिनमा. उहाँलाई सुन्दै हामी लाग्ने हो आजको समाचारतिर, 7 बजेको समाचारतिर. प्रश्न यो बेलामा म राख्न चाहन्छु, यो साताको लागि राखिएको प्रश्न फुटबलको कुरा छ. अब फुटबल हेरिरहनु भएको छ, यहाँहरूले फुटबल इन्जोय गरिराख्नु भएको छ. क्वार्टर फाइनल भनौँ न, अब क्वार्टर फाइनल आज पनि हेर्नुहुनेछ, भोलि पनि हेर्नुहुनेछ, पर्सि त छँदै नै छ होइन. अनि शनिबार, अब भोलि शनिबारको दिनमा चाहिँ इङ्ल्यान्ड भर्सेस नर्वेको गेम हुन्छ, र अरूको पनि हेरिराख्नु भएको छ तपाईँले, पक्कै पनि इन्जोय गर्दै गर्नु होला, हेर्नु पनि पर्छ होइन. क्वेसन पनि आउँछ नि फेरि, त्यसैले गर्दाखेरि यसो कुन टिमले चाहिँ अलि राम्रो खेल्छ होला भनेर यसो हेर्दै गर, तपाईँको विचारमा नि हजुर, को चाहिँ कसले चाहिँ राम्रो खेल्छ होला भनेर चाहिँ तपाईँले यसो लेखाजोखा गरिरहनु भयो भने सजिलो पनि हुन्छ, यदि क्वेसन आइहाल्यो भने आउँछ पनि. एनिवे हजुर, अब फ्रान्स अगाडि बढिसकेको छ होइन, हिजोको गेमबाट. अब एउटा टिम फ्रान्स गइसक्यो, अब अर्को कुन जान्छ सेमी फाइनलमा त्यो थाहा छैन. अब यता इङ्ल्यान्ड भर्सेस नर्वेको गेम छ आउने दिनमा शनिबार, र अब इङ्ल्यान्ड भर्सेस नर्वे अनि अर्जेन्टिना भर्सेस स्विजरल्यान्डबाट चाहिँ दुई टिम जान्छन् अगाडि. अब को जान्छन् त्यो हामी हेर्न बाँकी नै छ. तर प्रश्न चाहिँ इङ्ल्यान्ड भर्सेस नर्वेको कुरा छ है, यहाँ कसको चाहिँ स्कोर धेरै हुन्छ होला यो भोलि शनिबार राति 10 बजे किकअफ हुन्छ गेम. इन्जोय गर्नुहुनेछ पक्कै पनि, हामीले सबैले हेरेर इन्जोय गर्ने हो आजको गेम पनि भोलिको गेम पनि होइन. आज चाहिँ स्पेन भर्सेस बेल्जियमको गेम हुन्छ क्वार्टर फाइनल, बेलुका 8 बजे. बेलुका त के भन्नु, टलटल घाम लागिरहेको हुन्छ होइन. टन एनिवे यो चाहिँ अब आज हेर्ने स्पेन भर्सेस बेल्जियमको गेम, र भोलि चाहिँ शनिबार इङ्ल्यान्ड भर्सेस नर्वेको गेम. क्वेसन यही हो एक्चुअली, मैले जति घुमाएर जे भनेर तपाईँलाई जे दिन खोजे पनि, जे तपाईँबाट लिन खोजे पनि, इङ्ल्यान्ड भर्सेस नर्वेको गेम चाहिँ भोलिको गेममा कसले चाहिँ स्कोर धेरै गर्छ होला र सेमी फाइनलमा प्रवेश गर्छ होला, एउटा छान्नुहोस् बस, यति नै हो. तपाईँहरूले लेख्नु भएको छ, निकै उत्तर आइरहेको छ. हामी मन्डे मात्र छिनोफानो गर्छौँ, किन भन्दा एन्सर त राति मात्रै पाउने हो आइतबार बिहान, त्यसैले गर्दाखेरि. ओके, अब प्रश्न यही नै हो, कोसिस गर्दै गर्नुहोस् है त. गीत सुनाउँछु म, अघि मैले भनेको थिएँ नि धर्मेन्द्र सेवानले गाउनुभएको गीत छ है तपाईँको लागि भनेर, हजुर यो गीत सुरु पनि गरेको छु मैले. समाचारतिर लाग्छौँ यो गीत सुन्दै. पात्र पनि एकचोटि हेरौँ. आज विक्रम सम्बत 2083 साल असार महिनाको 26 गते हो, शुक्रबारको दिन. तदनुसार 10 जुलाई सन् 2026 दिन आज योगिनी एकादशी व्रत छ, एकादशी व्रत लिनुहुनेहरूको लागि. असार महिना नि सकिने लागेछ, असार महिना सकिनको लागि अब ठ्याक्कै नेक्स्ट शनिबार चाहिँ श्रावण 1 गते पर्छ, लुतो फाल्ने दिन पनि पर्दो रहेछ. अहिले चाहिँ 5-6 दिन बाँकी रहेको छ असार महिना सकिनको लागि, असार महिना 32 दिनको रहेछ. धर्मेन्द्र सेवानलाई सुनाऊ आउनु.

0: पाल्पाको रम्भा गाउँपालिकाले कोदोको पकेट क्षेत्र मानिने रम्भा चारमा रोपाई महोत्सव गरेर किसानलाई कोदो खेतीमा जोड्ने प्रयास गरेको छ। किसानहरू समेत पालिकाले दिने अनुदानबाट उत्साहित हुँदै कोदो खेतीमा जोडिन थालेका छन्। मुटुवलबाट छवि पाण्डे।
1: रम्भा चार रैयाकी लक्ष्मी अधिकारी मृगले खाने समस्या बाहेक कोदोबाट राम्रो आम्दानी लिन सकिने बताउँदै पालिकाले दिएको प्रोत्साहनबाट हौसला मिलेको बताउनु भयो।
2: ठिकै हुन्छ के अरे, मृगहरूले राख्दैन, मृग आउँछ, मृगले बाला बाला ट्याको ट्याको कोदो कोदो खान्छ, रातिमा आएर रातिमै खाइदिन्छ। प्रोत्साहन मिलेछ, अब त यता गोरु पालनबाट पनि कृषकहरूलाई अनुदान दिन्छ, प्रत्येक हल गोरुको कोदोबाट पनि त्यस्तै अनुदान, उत्पादन गरे त राम्रै हुन्छ गरे त।
1: गाउँपालिकाले कोदो खेती गर्ने किसानलाई प्रतिरोपणी 3,000 रुपियाँ अनुदान समेत दिन थालेको छ। बुटवल भैरहवा क्षेत्रका व्यापारी कोदो खोज्दै गाउँ गाउँमा आउन थालेपछि पालिकाले गत वर्षदेखि नै कोदो रोपाई महोत्सव गरेर किसानलाई कोदो खेतीमा जोड्ने काम गरेको छ। रम्भा चारकी वडा सदस्य विमला जीआरले पहिले मृगले कोदो खाइदिँदा घटेको खेती अहिले रोपाई महोत्सव गरेर बढाउन सफल भएको बताउनु भयो।
3: कोदो रोप्ने कृषकहरूलाई रोपनीको 3,000 दरले दिएछ, मृग बढी हिँड्ने, त्यसो हुँदा कोदोको खेती नै हराएको हराउन त, तर अहिले अनुदान पाउनु भएको भएर अब अनुदान पनि पाउनु गर्दाखेरिमा रोप्नु भएको छ, पहिला भन्दा बढिया छ, पोहोर परार परार भन्दा बढिया। हजुर, हामीले महोत्सवै गरेको सर, उत्साह चाहिँ छ, उत्साह दिने काम गरी भइरहेछ।
1: कृषि विज्ञ शान्तराम पोखरेल किसानहरूले फर्मको रूपमा कोदो खेती विस्तार गर्ने हो भने कोदो खेतीबाट ठुलो आम्दानी लिन सकिने बताउनु भयो। उहाँले किसानले पनि जग्गा भाडामा लिएर वृहत रूपमा कोदो खेती गर्ने हो भने रम्भाको 4 वडा कोदोको पकेट क्षेत्र बन्ने सम्भावना रहेको बताउनु भयो।
4: त्यहाँ बस्नेहरूले फर्मको रूपमा विकास गर्ने, बाढीहरू पनि भाडामा लिने, अनि सबैमा रोप्ने गरे बल्ल बढ्ने हो त्यो फर्मको रूपमा। अहिले त आफ्नै बारीमा पनि अब थोरै थोरै मात्रै रोप्ने सिस्टम थियो, पालिकाले प्रोत्साहन गरेर उहाँहरूलाई अनुदान दिने।
1: पहिले कोदो बिक्री नहुँदा समस्या बेहोरेका किसानले अहिले घरबाटै 1 पाथीको 300 रुपियाँमा कोदो बिक्री गर्दै आएका छन्।
0: बागलुङको बडीघाट गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको छ। संगम घरतीमगरको रिपोर्ट।
5: बागलुङको बडीघाट गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको छ। सोमबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बडीघाट गाउँपालिकालाई पोषण मैत्री स्थानीय शासनयुक्त क्षेत्र घोषणा गर्नुभयो। 7 क्षेत्रको 49 सूचक पूरा गरेर नेपालको पहिलो स्थानीय तह घोषित भएको गण्डकी प्रदेश नीति योजना आयोग अन्तर्गत बहुक्षेत्र पोषण कार्यक्रमका कोअर्डिनेटर रुबी जोशीले बताउनु भयो।
6: यो नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनको यो बहुक्षेत्र पोषण योजना अन्तर्गत यो पोषण मैत्री स्थानीय तह घोषणा गर्नुपर्ने हो। अनि यसमा चाहिँ सूचकहरू 49 यो विभिन्न स्वास्थ्यको खानेपानी, अनि त्यसपछि महिला बालबालिका, कृषि, पशु सेवा, अनि यो सुशासनहरू, शिक्षाको गरेर चाहिँ 49 इन्डिकेटर हुने हो। यो सबै उहाँहरूको चाहिँ पहिला सुरु स्वास्थ्य संस्था घोषणा गरेर, पोषण मैत्री घोषणा गरेर, अनि वडा घोषणा गरेर, अनि पालिका घोषणा हुने हो।
7: हजुर, नेपालमा पहिलोचोटि हो।
5: 4 लगाएर पालिकाको सार्वजनिक स्थानमा जङ्क फुड निषेध तथा पोषण सम्बन्धी अभियान सञ्चालन गरिएको थियो। कुपोषणबाट पीडित बालबालिकाको संख्या शून्यमा झारेको बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
7: बच्चा बच्चीहरूलाई जङ्क फुड खुवाउनु हुँदैन, जङ्क फुड अन्त्य गर्नुपर्छ, आफ्नै घरको लोकल उत्पादनहरू दिवा खाजाको रूपमा प्रयोग गर्नुपर्छ, हजार दिनका मैदा दिदी बहिनीहरूलाई समयमा खोप लगाउने कुराहरू, सुत्केरी परीक्षण चेक जाँच गर्ने कुराहरू, बच्चाहरू पोषण कतिको छ, है बडीघाट गाउँपालिकामा कुपोषण भएको बच्चाहरू 0 छ। सुरुवात गर्दाखेरि पालिका भरिबाट 6 बच्चाहरू कुपोषण देखिएको थियो।
5: यो अभियानमा गाउँपालिकाले 6 बढी खर्च गरेको छ।
7: झन्डै हाम्रो 6 लागत लागेको छ। हामीले चाहिँ 79, 80, 81, 82 सालसम्मको तपाईँको विशेषको बजेट पुरै पोषणमा ल्यायो नि त। हामीले सुरुको वर्ष 1, दोस्रो वर्ष 90, तेस्रो वर्ष 3 र यो चौथो वर्षको 1,63,00,000।
5: स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका, कृषि, पशुपक्षी विकास, खानेपानी तथा सरसफाई र शासकीय प्रबन्धका कुल 49 सूचकमा 80% माथिको प्रगति भएमा पोषण मैत्री पालिका घोषणा गर्न मिल्छ। चुकेका ठाउँहरूलाई प्राथमिकता दिएर यसलाई दिगोपन दिने गाउँपालिका उपाध्यक्ष भीमसेन बनको भनाइ छ।
8: नागरिकहरूको व्यवहार परिवर्तन शुरू भयो, बाल विकास निर्माण हुँदाखेरि न्यूनतम पनि यिनी सूचक पुरा भयो भने बाल विकास चाहिँ बढ्न सक्छ, बाल विकासभित्र हुनुपर्छ भनेर त्यसको न्यूनतम मापदण्ड चाहिँ हामीले तयार गर्यौँ।

मिलन अमात्य अनि राजन र इशानले गाउनु भएको एउटा रोमाञ्चित गीत हामी सुन्दै थियौँ र एकदमै कस्तो भने शब्दहरू पनि कति मिठो मिठो कि होइन लैजाऊ यसरी होइन मन चाहिँ मुटु खिपेर कस्तो कस्तो यस्तो राम्रो वर्डहरू युज गरिएको रहेछ गीतमा होइन र एकदम मजा लाग्यो सुन्दाखेरि तपाईँले पनि मन पराउनु भयो होला यस्तै अरू गीतहरू पनि छन् अरू अरू विभिन्न भेराइटीका गीतहरू छँदैछन् आज यी गीतहरू पस्कनेछु 9 बजेसम्म नै म फुलमाया हजुर हजुर यहाँहरूको साथमा छु म फुलमाया भन्नु पर्ला आजदेखि त मेरो नामाकरण पनि भएको छ खासमा हिजोदेखि नै हो हाम्रो मन्जु खरेल बहिनीले उता बर्मिङहाममा हुनुहुन्छ उहाँले चाहिँ नामाकरण गरिदिनु भएको छ कि मलाई फुलमाया भनेर र यो फुलमाया किन भनेर म एक्सप्लेन पनि गर्छु है अहिले नेक्स्ट आवरमा अहिले चाहिँ समय एकचोटि चेक गरौँ बिहानको 7:10 गएको छ र अब चाहिँ कार्यक्रममा यहाँहरू सबैलाई फेरि न्यानो नमस्कार टक्राउँदै स्वागत गर्दै वेदर रिपोर्टतिर लैजान्छु म वेदर गर्लको भूमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ कार्यक्रममा हाम्रो पालैपालो हामी गर्छौँ होइन त्यसैले अब मौसमको कुरा गर्नुपर्दाखेरि कन्टिन्यू छ येल्लो अनि एम्बर वार्निङ जारी नै छ यहाँ बेलायतमा यो भोलि होइन पर्सि आइतबार राति 9 बजेसम्म रहन्छ 12 तारिक हो पर्सि आइतबार र यो चाहिँ अस्तिदेखि नै जारी छ एम्बर अनि येल्लो हिट हेल्थ वार्निङ जो चाहिँ युके हेल्थ सेक्युरिटी एजेन्सीले यो जारी गरेको हो र यस्तै गरिकन यो हिजोको हिटको टेम्परेचर यहाँको कहाँ सबभन्दा बढी रेकर्ड भयो भने हिजो वाइजली सर्रेमा भयो 35.5 डिग्री सेल्सियस थियो त्यहाँ म्याक्सिमम् टेम्परेचर इभन लन्डन कार्डिफमा पनि भयो 31.3 डिग्री सेल्सियस हिजोको रेकर्ड अब आज कति हुन्छ त्यो हेर्न बाँकी नै छ अर्को एउटा 35 डिग्री सेल्सियससम्म आज पनि कति ठाउँ यही ठाउँमा हुनसक्छ र 34 डिग्री भएको त कन्टिन्यू 8 दिन भयो होइन म्याक्सिमम् टेम्परेचर सबै ठाउँमा चाहिँ होइन उत्तरी इलाका यो स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डतिर त त्यस्तो छैन खालि हामीलाई तल दक्षिणी भेगतिर मिडल्यान्ड का तल बासिन्दा होइन यो वेल्समा पश्चिमी भेगतिर इङ्ल्यान्डको अलिक बढी गर्मी छ यतातिर त्यति नै हो र अब यो गर्मी भएको बेलामा सुक्खापना छ घाम लागेको छ पानी परेको छैन माथि स्कटल्यान्डतिर त अलिअलि हो तर प्रायः सुक्खा नै छ र घमाइलो छ अनि यो सुक्खा भएको बेलामा अहिले होज पाइप ब्यानहरू भएका छन् आफ्नो एरियामा आफ्नो इलाकामा पानीको लेभल घट्दै गएको कारणले गर्दाखेरि होइन त्यसैले गर्दाखेरि यसो ध्यान दिनुहोला अनि अब यो सुक्खापना ड्राउट त्यो छ त्यसमा पनि फेरि गर्मीमा हामीले एकदम धेरै यो गर्मीले गर्दाखेरि इलेक्ट्रिसिटी बिजुली धेरै प्रयोग पनि गरिरहेका हुन्छौँ किन भन्दा पङ्खा चलाउँछौँ नि त एयरकन चलाइन्छ कतिले होइन त्यसैले गर्दाखेरि बिजुली पनि अलिक धेरै बिजुलीको बिलहरू पनि हाई आउन सक्ने सम्भावना युजेजहरू प्रयोग बढी हुने सम्भावनाका कुरा पनि सरकारले गर्दैछ होइन यस्तै गरिकन अब यो सिजनमा यस्तो सुक्खा र घमाइलो हुने बेलामा चाहिँ आग लागि हुने सम्भावना पनि धेरै हुन्छ त्यसैले बीबीक्यू गर्ने बेलामा केयरफुल रहनुहोला हावा हुन त धेरै साह्रो चलेको छैन अब बिस्तारै उत्तर पश्चिमी हावा पनि आउँछ र यसले अलिक शीतल पनि ल्याउँछ शीतल पनि बनाउँछ आज पनि हाम्रो यता इङ्ल्यान्डको पूर्वीय भेगतिर दक्षिण भेगतिर त अलिअलि शीतल हावा छ तर टेम्परेचर हाई नै छ अब भोलि शनिबारदेखि अलि बढी शीतल आउँछ अझै उत्तर पूर्वी हावाले गर्दाखेरि र यो बिबिक्यूमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ है सुक्खा जताततै एकदम क्रिस्पी भइरहेको बेलामा सानो आगोको झिल्कोले पनि त्यो फैलाउँछ आगो त्यसैले सानो झिल्कोले पनि आगो फैलिन्छ त्यसैले केयरफुल रहनुहोस् बिबिक्यू गर्दाखेरि एकदमै केयरफुल यो बेलामा चाहिँ यो समयमा किन भन्दा आगलागीले त एउटा झिल्कोले सबै यहाँ त फेरि एकदम सुक्खा भइरहेको बेलामा होइन अनि भाइ यो उता स्पेनतिरको कुरा गर्दाखेरि चाहिँ त्यहाँ आगलागी भइरहेको छ र आगलागी भएर यो वाइल्ड फायरले 12 जना मानिसको मृत्यु पनि भएको छ त्यसले गर्दाखेरि यो त्यहाँ मात्रै होइन फेरि उता अरू ठाउँमा पनि हो र अरू ठाउँमा चाहिँ उता स्पेनमा मात्र होइन फ्रान्स पोर्चुगल भयो होइन यी ठाउँहरूमा पनि मेजर यस्तो इन्सिडेन्टहरू आगलागीको भएकोले बाट आगलागीसँग जुझ्नु परिरहेको छ फायर फाइटरहरूलाई त्यसैले गर्दाखेरि ध्यान दिनुहोला ओके यो भयो अलिकति सचेत रहनुपर्ने कुरा अगाडि अनि यो सिजनमा है समयमा अब मौसमको कुरा गरौँ आजको चाहिँ जताततै घमाइलो छ नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा चाहिँ पार्टली क्लाउडी आधा मात्रै बादल स्कटल्यान्डको उत्तरी क्षेत्रतिर चाहिँ पानी पनि पर्छ
मेघ गर्जन सहित आज परिरहेको छ र तापक्रम भनेको लन्डन एरियामा 31 डिग्री सेल्सियस म्याक्सिमम, कार्डिफमा 33 डिग्री सेल्सियस, बर्मिङहाममा त झन् 34 डिग्री सेल्सियस र नर्वेस्तिर हल एरियातिर 28 डिग्री सेल्सियस आज म्याक्सिमम टेम्परेचर र स्कटल्यान्डमा 15 देखि 27। अनि भोलि शनिबारको दिनमा उत्तर पूर्वी हावा चल्छ, यो चाहिँ नर्थ सीबाट आउँछ र यस्तै शीतलपना ल्याउँछ इङ्ल्यान्डको पूर्वीय भेगतिर। अब आज नर्वेज र हल एरियामा 28 डिग्री म्याक्सिमम् पुग्छ भने भोलि चाहिँ फेरि 23 डिग्री सेल्सियस पुग्छ। यो उत्तर पूर्वी हावाको कारणले गर्दा नै हो। लन्डन एरियामा पनि 30 डिग्री सेल्सियस पुग्छ, लन्डन एरिया बर्मिङहामतिर, कार्डिफतिर चाहिँ 32 डिग्री नै हुन्छ। ओके होइन, लन्डनमा चाहिँ 30 डिग्री सेल्सियस, माफ गर्नुहोस्, यो भोलिको कुरा गर्नुपर्दाखेरि भोलिको अनुमानित म्याक्सिमम् टेम्परेचर लन्डनमा 30 र लिभरपुल बर्मिङहामतिर पनि 30 हो, आज चाहिँ त्यता 34 छ हुनेवाला छ। अनि पर्सि आइतबारको दिनमा पनि नर्थ सीतिरको हावा, त्यतातिरबाट आउने उत्तर पूर्वी हावाले अलि शीतलै बनाइरहन्छ, सबै ठाउँमा घमाइलो भए पनि स्कटल्यान्डमा हल्का बादल लाग्छ, तर टेम्परेचर चाहिँ बर्मिङहामतिर लन्डनतिर 28 डिग्रीमा झर्छ हजुर। र इङ्ल्यान्डको पूर्वीय भेग नर्वेज हल एरिया अझै शीतल हुन्छ, कार्डिफतिर मात्र 31 डिग्री सेल्सियससम्म रहन्छ आइतबार, र त्यसपछि चाहिँ घमाइलो नै छ स्टिल, तर पनि तापक्रम चाहिँ घट्दै जान्छ निरन्तर नेक्स्ट विक पनि। अनि गुड न्युज इज नेक्स्ट विक वेडनेसडे अनवर्ड, हजुर बुधबार अनुभव चाहिँ पानी पर्ने सम्भावना छ। यो जेट स्ट्रिम चाहिँ अहिले माथि उत्तरी इलाकातिर गएको छ, यतातिर सिधै आएको छैन, त्यसैले गर्मी छ। अब त्यो जेट स्ट्रिम पश्चिमी इलाकातिरबाट आउने जुन बेलायतमा जुन हावा छ त्यो चाहिँ दक्षिणी भेगतिर जान्छ कि, इङ्ल्यान्डको दक्षिणी भेगतिर, उता फ्रान्स पोर्चुगलतिर, त्यसैले गर्दाखेरि त्यतातिर उयो गएपछि फेरि प्रेसर अर्को बिल्ड हुन्छ अनि पानी पर्ने सम्भावना चाहिँ रहेको छ भनेर भनिएको छ। हजुर अहिलेलाई मैले गुड न्युज अलिक क्षितिजमा भए पनि यति नै दिन सकेँ। अब गीत सुनाउ आउनुहोस्, नितेश जन कुमारले गाउनु भएको छ भन्न सकिन भन्ने गीत सुनाउ।

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

याबेस थापाले गाउनु भएको गीत हो यो. फेवा तालको कुरा गर्दै हुनुहुन्थ्यो गीतमा, शब्दहरू कता कता सुनिन्थ्यो है. बिहानको 7 बजेर अहिले 35 अहिले 25 मिनट जान लागेको छ बेलायतमा. यहाँ नेपालमा चाहिँ अहिले दिउँसोको 12 बजेर 9 मिनट गएको छ, 10 मिनट गयो एक्चुली ठ्याक्कै अहिले. अनि ब्रुनाई हङकङतिर दिउँसोको 2 बजेर 25 मिनट गएको छ. अब आजको वैदेशिक विनिमय दर राखौँ अनि सुन्नु चाँदीको मूल्य पनि कता लागेको छ यसो हेरौँ. पात्रो हेर्दै आज विक्रम सम्बत 2083 साल असार महिनाको 26 गते शुक्रबारको दिन, तदनुसार 10 जुलाई सन् 2026 दिन हो र आज योगिनी एकादशी व्रत, एकादशी व्रत लिनुहुनेहरूको लागि आज यो दिन छ, विशेष दिन. अनि अब आउने दिनहरूमा चाहिँ भानु जयन्ती मनाइँदैछ 3 दिनमा, असार 29 जुलाई 13 तारिक. त्यसपछि त साउन 1 साउने सङ्क्रान्ति सुरुवात भइहाल्छ, 7 दिन बाँकी छ है. लुतो फाल्ने दिन पनि त्यो दिन हो र साउन सङ्क्रान्ति पनि यहाँहरूले मनाउनुहुन्छ. हजुर, यो आउने अब आउने शुक्रबार साउने सङ्क्रान्ति साउन महिनाको पहिलो दिन पर्छ. ओके, हजुर, धेरैले मनाउनुहुन्छ होइन. नेपालमा कसरी मनाइन्छ त्यो, नेपालमा त्यो दिन नेपालबाट नै धेरै धेरै जानकारीहरू पाइनेछ. आज चाहिँ अब मैले यति मात्रै जानकारी गराएँ क्यालेन्डरमा के छ अगाडि भनेर. अब वैदेशिक विनिमय दर हेर्दाखेरि पाउन स्टर्लिङ 1 को खरिद दर 100 होइन, मैले 100 भने नपत्याउनुहोस् है भनेको छु मैले, त्यसैले 204 रुपियाँ 22 पैसा पाउन स्टर्लिङको खरिद दर, 1 को खरिद दर 204 रुपियाँ 22 पैसा र बिक्री दर 205 रुपियाँ 3 पैसा. पाउन स्टर्लिङ 1 को खरिद दर फेरि एकचोटि 204 रुपियाँ 22 पैसा र बिक्री दर 205 रुपियाँ 3 पैसा छ भने सुन्न चाँदीको मूल्य आज 287,400 रुपियाँ पुगेको छ. 287,400 रुपियाँ सुन र सुन प्रतितोलाको मूल्य छ आज. चाँदी प्रतितोलाको मूल्य 4,510 रुपियाँ, 4,510 रुपियाँ चाँदी प्रतितोलाको मूल्य रहेको छ. 3 लाख प्लस भएको फेरि घटेर 2,77,000 भएको थियो, फेरि अहिले 2,87,000 प्लस छ सुनको मूल्य प्रतितोला. हजुर, अब यो फेरि इरान र उता इराकको, इराक होइन, इरान र युएसएको यो फेरि आक्रमण पछि को घटनाक्रमले गर्दाखेरि तेलको मूल्य बल्ल बल्ल घटिरहेको थियो, फेरि पनि बढाउला जस्तो भयो होइन. यो सुन र चाँदीको मूल्य पनि इभन यसले पनि असर गरिरहेको हुन्छ. र अर्कोतिर प्राइस अब घरको बरु त्यति साह्रो यहाँ बढेको छैन होइन, अलिअलि त बढेको तर पनि अहिले त्यति पहिला जस्तो एकदम स्पिडले अगाडि बढेको छैन. तर अब आउने दिनहरूमा चाहिँ मोबाइल फोन र ल्यापटपहरूको चाहिँ मूल्य बढ्न सक्छ यही सालदेखि भन्ने कुरा आइरहेको छ है यहाँनिर. यो चाहिँ के कारणले गर्दाखेरि भन्दाखेरि आर्टिफिसियल इन्टेलिजेन्सको जुन चिपहरू हुन्छ हो यो, अनि यो सब मेमोरी चिपहरू भयो होइन, आर्टिफिसियल इन्टेलिजेन्स एआईको लागि प्रयोग हुने जुन त्यहाँनिर जुन सरसामग्रीहरू छ त्यो सप्लाई चाहिँ एकदमै डिमान्ड एक माग एकदमै धेरै भएको, सप्लाई आपूर्ति कम भएको, त्यसले गर्दाखेरि त्यो त्यसले गर्दाखेरि चाहिँ बढ्दैछ अरे. र यो चाहिँ एआई अनि डाटा सेन्टरहरूले चाहिँ कन्टिन्यू यो मेमोरी जुन चाहिँ जुन चिज त्यहाँ प्रयोग गरिन्छ नि, मेमोरी अल्सो यो प्रोसेसिङ चिपहरू भयो, मेमोरी र प्रोसेसिङ चिपहरू एकदम धेरै उनीहरूले चलाइरहेका छन् कि, त्यसले गर्दाखेरि यतातिर ल्यापटप मोबाइलहरू चाहिँ उनीहरूलाई चाहिँ कम सप्लाई भइरहेको छ, त्यसले गर्दाखेरि यो बढ्न सक्ने सम्भावनाहरू चाहिँ रहेको छ फोनको ल्यापटपको होइन. यो एप्पलले यो वर्ल्ड वाइड नै गएको केही समय अगाडि, लास्ट विकभन्दा अगाडि हो त्यो हजुर, लास्ट विकभन्दा अगाडि चाहिँ को विकमा बढाइसकेको छ यो के को भन्दाखेरि आइप्याड र म्याकको बढाएको छ. यो सिलिकन भ्यालीले समेत यो कुरा स्वीकारेको छ कि अब यसरी एकदम छिटो तीव्र गतिमा प्राइसहरू यसको बढिरहेको छ अरे. किन भन्दाखेरि उही फेरि एआई र एआई डेटाको लागि, त्यतातिर फेरि पुरा त्यताको इन्डस्ट्री फेरि पुरा बुम भइरहेको छ एकदम, उनीहरूले चाहिँ तिनीहरूको भ्यालु पनि बढेको र एकदम धेरै पनि खोल्नुपर्ने प्रयोग पनि त्यतातिर सबथोक भइरहेको छ. एनिवे यो प्रसङ्ग मैले अलिकति राखेँ, यसो त्यहाँ देखेको थिएँ, मेबी तपाईँलाई
काम लाग्ला भनेर अनि अब म एयर कन्डिसनको पनि कुरा गर्छु तर अहिले होइन एकछिनमा किन भन्दाखेरि एयरकनको पनि होइन डिमान्ड अहिले गर्मीमा धेरै हुन्छ नि त यहाँ दुई तिन थरीको एयरकनहरू एयर कन्डिसनहरू हुन्छन् र एयरकनको बारेमा चर्चा गर्छु भनौँ न फाइदा बेफाइदाहरू पनि त्यसको के छन् कुन कुनले के कति बेनिफिट छ प्रोज एन्ड कन्स हजुर ओके कुरा गरौँला समयले कति भ्याउँछ अहिलेलाई म सुरज पण्डितले गाउनुभएको एउटा गीत छ लैजा मेरी चरी भन्ने यो सुनाउँदैछु यहाँहरूलाई

सुरज पण्डितले गाउनु भएको गीतपछि आउनुहोस् अब राशिफल सुनौ। सबभन्दा पहिले मेष राशि, आज दिनको सुरुवात सामान्य रहनेछ तर बिस्तारै कामले गति लिनेछ। अरूले टारेको जिम्मेवारी पनि तपाईँले सम्हाल्नु पर्ने हुन सक्छ आज। वृष राशिको घरमा खुसीको कुरा हुनेछ। परिवारसँग बसेर बिताएको समयले सम्बन्ध अझ मिठो बनाउनेछ। आफूले सोचेको काम पनि सहज रूपमा अघि बढ्नेछ। मिथुन राशि, आज धेरै फोन वा सन्देश आउन सक्छन्। एउटा खबरले दिनको योजना नै परिवर्तन पनि गराउन सक्छ। आवश्यक कामलाई पहिले सकाउनु राम्रो हुनेछ। मिथुन राशि पछि कर्कट राशि, आर्थिक विषयमा सोच्ने दिन छ। सानो निर्णयले पनि पछि राम्रो फाइदा दिन सक्छ। खर्चभन्दा बचततर्फ ध्यान दिनुभयो भने मन ढुक्क हुनेछ। सिंह राशि, तपाईँको उपस्थितिले नै राम्रो प्रभाव पार्नेछ। नयाँ व्यक्तिसँग चिन्जान होला, कुराकानी पनि रमाइलो रहनेछ। नम्र व्यवहारले सम्मान पनि बढाउला। अब पालो कन्या राशिको, अलि फुर्सद मिल्ने दिन छ आज। आफ्नो कोठा, कागजात वा सामान मिलाउँदा मन पनि हल्का हुन्छ र धेरै दिनदेखि बाँकी रहेको काम टुङ्गिनेछ। तुला राशिको भने, साथीभाइसँग भेट हुँदा नयाँ योजना बन्नेछ। सानो सहयोगले पनि सम्बन्ध अझ बलियो हुनेछ। हाँसी खुसीमा पनि दिन बित्नेछ। वृश्चिक राशि, आफ्नो निर्णयमा अडिग रहनुहोला। अरूको कुरा सुन्नु राम्रो भए पनि अन्तिम निर्णय आफ्नै सोचे अनुसार गर्नु उचित हुनेछ। धैर्यले साथ दिनेछ। धनु राशिलाई आज दैनिक कामबाट केही समय छुटाएर आफूलाई मनपर्ने काम गर्दा ठिक होला। नयाँ ठाउँको जानकारी वा नयाँ अनुभवले दिनलाई फरक बनाउनेछ। मनमा उत्साह पनि बढ्नेछ। मकर राशि, कामको चाप घट्दै जानेछ। एकछिन पछि अर्को जिम्मेवारी पूरा हुँदा आत्मसन्तुष्टि

मिल्नेछ, समय मिलाएर अघि बढ्दा दिन सहज रहनेछ। कुम्भ राशिको आज नजिकको व्यक्तिसँग खुलेर कुरा गर्ने अवसर मिल्नेछ। लामो समयदेखि मनमा रहेको अन्योल हट्ला, सम्बन्धमा विश्वास पनि बढ्नेछ। मीन राशि अन्तमा दिनभरि ससाना काममा व्यस्त रहन पर्ने समय छ। घरको काम र व्यक्तिगत जिम्मेवारी सँगसँगै पूरा होला, साँझतिर आराम गर्ने समय पनि मिल्ला। यति नै राशिफल। अब गीत सुन्नपर्छ फेरि अर्को। यो गीत गाउने कलाकार चाहिँ चिर परिचित कलाकार नै हुनुहुन्छ, प्रकाश पराजुली अनि शान्तिश्री परियार। उहाँहरू भन्नुहुन्छ, हो नि रेली माई।

0: BFBS गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि सन्तुलित खानपान
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढंगबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org

वा बृजेश श्रेष्ठले हामीलाई चिसो चिसो हावाको कुरा गरेर शीतल शीतल बनाइदिनु भयो हो जस्तो लागेको छ मलाई यतिखेर. तपाईँलाई कस्तो लाग्यो कुनै लेख्दै गर्नुहोला, लेख्दै पनि हुनुहुन्छ यहाँहरूले, उत्तर पनि फटाफट पठाउँदै गर्नुहोला. र तपाईँहरूको मेसेजहरू यहाँ हेर्दै पनि छु, अनि तपाईँहरूको अचम्म अचम्मको यो मेसेजहरू हुन्छ कहिले काहीँ रमाइलो है. हाम्रो कृष्ण चामलिङ दाजु पनि आउनु भएको छ, यस्तो मजाले गीत पनि गाइदिनु भएको छ उहाँको, त्यो म सुनाउँछु. अनि कति राम्रो नाम तिम्रो बहिनी फुलमाया भनेर भन्नुभएको छ कि मलाई. हजुर, फुलमाया हाम्रो मन्जु खरेल बहिनीले चाहिँ मेरो नाम फुलमाया राखिदिनु भएको छ, त्यसैले गर्दाखेरि फुलमाया अबदेखि म. हाम्रो कृष्ण चामलिङ दाजुले त कस्तो, त्यो अघि त्यो वर्ड सुन्ने बित्तिकै उहाँले त फुलमायाको त्यहाँ पुरै लेख्नु पनि भएको छ कि, त्यो एउटा सानो मुक्तकै पठाइदिनु भएको छ लेखेर. एनिवे म यो सबै राख्ने कोसिस गर्छु है, नेक्स्ट आवर हामीसँग सिँगै नै छ, डल्लै छ. अहिले चाहिँ प्रश्न एकचोटि राखौँ, यो साताको लागि राखिएको प्रश्नमा. अब आउने यो शनिबार जुलाई 11 तारिक भोलि नै हो, भोलि हुने इङ्ल्यान्ड भर्सेस नर्वेको क्वार्टर फाइनलमा कसले धेरै गोल गर्छ होला, होइन, गोल गरेपछि त सेमी फाइनलमा प्रवेश गर्छ. ओके, इङ्ल्यान्ड भर्सेस नर्वेको गेममा चाहिँ कसले धेरै गोल लगाउँछ होला र सेमी फाइनलमा प्रवेश गर्छ होला, यति नै हो मेरो सिम्पल प्रश्न. एउटा छान्नुहोस् बस, हेर्नु चाहिँ पर्छ फुटबल, होइन. शनिबार राति फुर्सद छ भने चाहिँ इन्जोय गर्नुपर्छ, यदि काममा जानुहुन्न भने, होइन भने हाइलाइटहरू हेर्ने भोलिपल्ट गर्ने, त्यो हाइलाइट त हेर्दै हुनुहुन्छ होला, मैले पनि नभएको बेलामा चाहिँ हाइलाइटै हेरिरहेको हुन्छु. अब प्रश्न यही नै हो, आज छिनोफानो हुँदैन, मन्डे मात्रै हुन्छ, सोमबार मात्रै, त्यसैले पठाउँदै गर्नुहोला उत्तर. तपाईँको उत्तरको अपेक्षा चाहिँ अब त्यो गेम नसकिन्जेलसम्म हुन्छ, होइन, त्यस पछाडि त गेम भइसकेपछि त त्यो उत्तर हामी लिँदैनौँ. र सोमबार चाहिँ छिनोफानो हुन्छ, अनि एकजनाको नाम निस्कन्छ सोमबार बिहान 9 बजीभन्दा अगाडि, उहाँले चाहिँ फुटबल पाउनुहुन्छ. अहिले हामीसँग फुटबल छ, अहिले बिएफबीको चिन्ह भएको यस्तो राम्रो फुटबल छ, हजुर, त्यो फुटबल हामी पठाइदिन्छौँ तपाईँलाई. फुटबलसँग अरू पनि हुन्छन्, होइन, त्यसमा अलुअलु साम हाम्रो सरसामा सानसानो सामग्रीहरू हुन्छन्, अब त्यो पनि पठाइदिन्छौँ नि हामी तपाईँलाई है. को विनर हुनुहुन्छ मन्डे नै थाहा हुन्छ. अहिलेलाई अब फेरि गीत सुन्नुपर्छ, अर्को गीत सुनौ, अघि बृजेश श्रेष्ठले गाउनुभयो, अब प्रभात मानन्दरलाई सुनौ. अनि म एयर कन्डिसनको कुरा गर्छु भन्दै थिएँ, यो अलिक न्यानो भएको बेलामा एयर कन्डिसन धेरैले त्यो अहिले त पोर्टेबल एयरकनहरू हुन्छ, अनि किन्न रुचाउँछन् कि हामी त्यो कुल गराउनलाई, त्यो किनि पनि रहेका हुन्छौँ, फ्यान त छँदैछ होइन, एयरकन अहिले फेक एयरकन पोर्टेबल एयरकनहरू छन् बजारमा, त्यसैले होसियार रहनुपर्छ, तिनको पनि चर्चा गर्छु म एकैछिनमा.

समय बिहानको 7:53 गएको छ. हामीले अहिले प्रभात मानन्दर अनि साथीहरूले गाउनुभएको गीत सुन्यौँ. अब फेरि अर्को एउटा गीत बाँकी छ तपाईँको लागि राख्नको लागि. गीत त्यो गीत सुन्दै हामी समाचारतिर लाग्ने हो. अब तपाईँहरूको विकेन्ड लाग्यो होइन. हाम्रो कृष्ण चामलिङ दाजु नम्बरीहरू त विन्चेस्टरतिर पुरा दल बलका साथ जाँदै हुनुहुन्छ. उहाँहरूको चाहिँ नम्बरी भेटघाट चाहिँ पक्का यो क्याम्पिङ गरेर उहाँहरूले मनाउनुहुन्छ कि. सो यसबारेमा उहाँले हामीलाई भोइस मेसेज पनि पठाउनु भएको छ. मैले सुनाउनलाई चाहिँ अलिकति सकिरहेको छैन, तर उहाँले यस्तो मजाले पठाउनु भएको छ कि म सुनाउँछु नेक्स्ट आवरमा छँदै नै छ होइन. यहाँहरूको सूचनाहरू म सुनाउँछु. दाजुले पनि भन्नुभएको छ, गीत पनि गाई पो दिनुभएको छ त हामीलाई यस्तो मजाले. एनिवे केही छैन. अब हाम्रो मन्जु बहिनीले पनि पुरा हाते पत्र कि एकदम लभ लेटर पठाउनु भएको छ मलाई. त्यो लभ लेटर पनि म पढेर सुनाउँछु नेक्स्ट आवरमा है. त्यो सबै तपाईँहरूको कार्यक्रमहरू पनि छन्, त्यो जानकारीहरू पनि लिनेछौँ. र एयर कन्डिसनको बारेमा कुरा गर्छु भन्दै थिएँ है. एयर कन्डिसन हजुर, यो गर्मीमा अलिकति एयरकन हामीले खोजिरहेका हुन्छौँ कि. आजभोलि पोर्टेबल एयरकनहरू आइरहेको हुन्छ. र अहिले अनलाइनमा फेरि यत्रो सानो सानो यत्रो फुच्चे हुन्छ नि, के तार जस्तो पनि देखिने सानो सानो एयर बक्समा त्यो सानो त्यो हल्का हजुर नफसिने होला है. त्यो चाहिँ के भने यो फेक पोर्टेबल एयर कन्डिसन यो इन्टरनेटमा खुब यसको तहल्का मचिरहेको छ अहिले. त्यसले गर्दाखेरि यो गर्मीमा चाहिँ होइन एयरकन साह्रै भयो भनेर मगाइ चाहिँ हाल्दाखेरि अलिकति तपाईँले त्यहीँ नचाहिने चिज फेरि ल्याउनुहुन्छ. 90 सेकेन्डमै कुल बनाइदिन्छ अरे कि. कस्तो ग्यारेन्टी हो त्यस्तो, 90 सेकेन्डमै कुल गराउने अरे. त्यो पनि त्यस्तो पनि हुन्छ, यत्रो सानो कि यत्रो सानो हुन्छ. अनि त्यो बक्सकै सानो सानो हजुर, त्यस्तो कति त्यस्तो फेकहरू बेचिरहेका छन्, कतिले होला गर्छन् होला, मैले ट्राई गरेको छैन होइन. तर कति चाहिँ फेरि फेक हुन्छ है. त्यसैले गर्दाखेरि ध्यान दिनुलाई 70-120 पाउन्डसम्म पर्ने यस्तो सानो सानो हुन्छ नि. नत्र भने त यसको ओरिजिनल कस्ट, त यसको ओरिजिनल कस्ट त धेरै छ. अहिले एयर कन्डिसनको कस्ट यसो हेर्ने भने चाहिँ अब थरी थरीको हुन्छ क्यारे होइन. अब भित्तामै राख्ने एयरकन हो लाउने हो कि तपाईँले पोर्टेबल युनिट युज गर्ने हो. आजभोलि पोर्टेबल युनिट धेरै सजिलो छ, यो एउटा कोठाबाट अर्को कोठामा नै लान मिल्ने होइन, जहाँ आफूलाई चाहियो त्यहाँ राख्न मिल्ने. र यो चाहिँ यस्तो प्रकारको पोर्टेबल एयर कन्डिसन चाहिँ 350-650 पर्छ हजुर पोर्टेबल. र यसको चाहिँ सेटअप गर्न अलि इजी नै हुन्छ, घरमा वरिपरि घुमाउन नि मिल्यो होइन. यसको फाइदा चाहिँ सस्तो पनि पर्यो अरूको तुलनामा, चाहिँ इन्स्टलेसन गर्न पनि परेन कसै प्रोफेसनललाई, यो इन्स्टल गर्नको लागि भित्तामा जोडिदिनलाई बोलाउन नि परेन. र अर्को चाहिँ फेरि अर्को चाहिँ स्प्लिट एयरकन युनिट हुन्छ कि, वाल माउन्टेड भित्तामा जोडिने प्रकारको. र यो भित्तामा लाउने एयर कन्डिसन पनि अलि महँगै हुन्छ, तर यो चाहिँ कस्ट यसको एयर कन्डिसनको मात्रै कस्ट चाहिँ 750-1100 पाउन्डसम्म लाग्छ एउटा युनिटको होइन. तर यसको कस्ट यसलाई जडान गर्ने कस्ट लेबर कस्ट जोड्ने हो भने चाहिँ यो महँगो हुन जान्छ. जस्तो फुल्ली कस्ट यसको चाहिँ 2000-3000 पाउन्डसम्म 3500 लाग्न सक्छ पर युनिटको जोड्दाखेरि यताउता होइन. तर 6000 पाउन्ड पनि पर्न सक्छ कति चाहिँ हो. यो चाहिँ भित्तामा जोड्ने भयो होइन. र यस्तै गरिकन अर्को पनि हुन्छ फेरि, अर्को चाहिँ त्यो पर्मानेन्टली त्यहाँ जोड्ने अर्को ठुलो खालको, यो अर्को खालको डक्टेड एयरकन सिस्टम हो. यो पनि हुन्छ, यसको चाहिँ अझै महँगो पर्न जान्छ. सो यो एयर कन्डिसनहरू चाहिँ महँगै यसरी छ यसको यसको हामीले प्राइस हेर्ने हो भने चाहिँ. सो एयर कन्डिसनको बारेमा नझुकिने होला है. यहाँ चाहिँ फेरि फेक एयरकनहरू बेच्ने होइन. अब तपाईँले फेरि कस्तो खालको एयरकन चलाउन मन लाग्छ हो त्यस्तो प्रकारको एयरकन चाहिँ युज गर्न सकिन्छ. पोर्टेबल स्प्लिटवाला कस्तो भने यसले तातो पनि दिन सक्छ. कोही एयरकनहरू यस्तो हुन्छ फेरि तातो पनि हुने अनि चिसो पनि गराउने खालको हुन्छ है. गर्मी महिनामा चिसो बनाउने, जाडो महिनामा तातो हावा फ्याँक्ने खालको पनि हुन्छ. त्यो चाहिँ पङ्खा जस्तो भयो होइन. अनि त्यसपछि भित्तामा जोड्ने हजुर. र एयर कन्डिसनको नै कुरा गर्दाखेरि चाहिँ अहिले यहाँनिर चाहिँ के सुनिरहेको छु भन्दा, मैले यहाँ हाम्रो घरमा प्रयोग गर्ने ग्यास बोइलर हुन्छ नि, हिटिङ घरलाई जुन हामीले हिट गर्छौँ नि, त
तताउने घर तताउने ग्यास बोइलरहरू हुन्छ हाम्रो सबै, र त्यो चाहिँ भित्ता भित्तामा हुन्छ होइन, त्योभन्दा एयरकन युनिट चाहिँ सस्तो पर्न जाँदो रहेछ अरे। पहिला महँगो हुन्छ इन्स्टलेसन होइन, तर पछि चाहिँ एयरकन युनिट चाहिँ महँगो सस्तो पर्न जान्छ अरे कि जाडो महिनामा चाहिँ, किन भन्दा त्यसले गर्मीमा चिसो नि बनाउँछ, जाडोमा तातो हावा पनि फाल्छ र घरलाई तताउँछ पनि, हो त्यो तताउने एयरकनले चाहिँ अलिक सस्तो बनाउँछ अरे इनर्जी बिल भन्ने मैले सुनेको, आजै मात्रै त्यो देखिरहेको थिएँ। सो जस्ट एयरकनको बारेमा अलिकति सेयर मात्रै गरेँ। अब चाहिँ समाचारतिर लाग्नुपर्छ यो गीतसँगै।

0: काठमाडौँ त्रिपुरे सरको राजधानी विभाग अगाडि हिजो दिउँसो आत्महत्याको प्रयास गरेका 25 वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। मोगु सोरो गाउँपालिका एक घर भएर हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो। उहाँको आज बिहान 11:19 मृत्यु भएको चिकित्सकले जानकारी दिएका छन्। उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डाक्टर पियुष तालका अनुसार शरीरको 55% भन्दा बढी भाग जलेका कारण उहाँको अवस्था अस्पताल ल्याएकै बेलादेखि गम्भीर बनेको थियो। आगोको धुवा र तातो हावा श्वास प्रश्वास मार्फत फोक्सोमा पुगेकाले अनहेलेसन इन्जुरी पनि भएको र सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिरहेको उहाँले बताउनु भएको छ। तालका अनुसार उपचारका क्रममा उहाँको 2 पटक कार्डियो पल्मोनरी रिसेस्टिनेसन सिपिआर गर्नु परेको थियो। पहिलो पटक उहाँलाई केही समयका लागि पुनः जीवन चिन्ह फर्काउन सफल भए पनि दोस्रो पटकको सिपिआर पछि अवस्थामा सुधार हुन नसकेको र बिहान 11:19 मृत्यु भएको उहाँको भनाइ छ। गणेशले हिजो दिउँसो राजधानी विभाग अगाडिको सड़कमा आफ्नो मोटरसाइकल पार्क गरेपछि शरीरमा पेट्रोल छर्केर आगो लगाउनु भएको थियो। गम्भीर अवस्थामा तत्काल उद्धार गरेर उहाँलाई वीर अस्पताल पुर्याइएको थियो। गणेश नेपालले मृत्यु प्रकरणमा अनुसन्धानका लागि 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता एसपी पवन भट्टराईले 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपछ गरिरहेको जानकारी दिनुभएको छ। 2 जना महिला र 1 जना पुरुष नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँको त्रिपुरेश्वर राजधानी विभाग अगाडि हिजो दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा आज निधन भएको हो। वीर अस्पतालमा उपचाररत उहाँको आज बिहान 11:15 मृत्यु भएको हो। राजधानी विभाग अगाडि आत्मदाह प्रयास गरेका नेपालीलाई हिजो दिउँसो 3 बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उहाँको शरीर 55% जलेको चिकित्सकले बताएका छन्। मुगुको सोरो गाउँपालिका एकका 25 वर्षीय नेपाली मोटरसाइकलमा राइड सेयरिङको काम गर्नुहुन्थ्यो। नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा जलन उपचारका लागि आवश्यक स्रोत साधन र पूर्वाधारको अभाव रहेको बताउनु भएको छ। उहाँले नेपालमा जलन उपचारका लागि अस्पताल भए पनि गम्भीर अवस्थाका बिरामीलाई आवश्यक पर्ने सुविधा पर्याप्त नभएको बताउनु भएको हो। हिजो काठमाडौँको राजधानी विभाग अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका मुगु सोरु एकका 25 वर्षीय गणेश नेपाली घाइते भएपछि प्रतिक्रिया दिँदै नेता भण्डारीले जलनका बिरामीलाई उपचारका लागि आवश्यक पर्ने आइसियु दक्ष जनशक्ति र अत्याधुनिक उपकरणको कमी रहेको बताउनु भएको हो। आफू पनि जलन पीडित भएको भन्दै भण्डारीले नेपालमै गुणस्तरीय जलन उपचारको व्यवस्था गर्न सके धेरै बिरामीलाई विदेश जानुपर्ने बाध्यता अन्त्य हुन सक्ने बताउनु भएको छ। सरकारले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई वैकल्पिक व्यवस्था नगरी बलजफ्ती हटाउन थालेपछि सड़कदेखि सदनसम्म विरोध हुन थालेको छ।
1: विद्यार्थी संगठन नेपाल जात व्यवस्था उन्मूलन मोर्चा सुकुम्बासी सरोकार समिति लगायतले माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन्। सदनमा प्रतिपक्षी दलका सांसदले सरकारको आलोचना गरेका छन्। राष्ट्रिय मानवाधिकार आयोगले पनि विज्ञप्ति जारी गर्दै वैकल्पिक व्यवस्था बिना नहटाउन सरकारलाई निर्देशन दिएको छ। माइतीघरमा प्रदर्शनमा उत्रिएकाहरूले सरकारले सुकुम्बासीलाई अमानवीय व्यवहार गरेको भन्दै विरोध गरेका हुन्। बागमती नदी क्षेत्रबाट हटाएर सुकुम्बासीको बिल्ली बाँट बनाएको र उनीहरूको हक अधिकार हनन गरेको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। प्रदर्शनमा सहभागी सुकुम्बासी रतनलाल बस्नेतले आफूहरूलाई स्थायी बास दिनुपर्नेमा सरकारले झन पीड़ा दिइरहेको बताउनुभयो। हाल सरकारले तोकेको 1,25,000 सीमित सुकुम्बासीले मात्रै बुझेका छन्। सरकारले शुरूमा 1,25,000 र त्यसपछि 3 महिनासम्म मासिक 15,000 र 17,000 दिने निर्णय गरेको थियो। तर त्यो पैसाले गाँस र बाँसको व्यवस्थापन असम्भव हुने सुकुम्बासीको गुनासो छ।
0: एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको 100 दिने कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गर्नुभएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली,
2: यो सरकार कहाँ ठेगानमा छ, यसका खुट्टा कहाँ भुइँमा छन्, यो उम्लिया छ, दुध भाँडाको पिनमा छैन, भाँडा भरि भएको छ, थोरै भए पनि उम्लिएर, भाँडा बाहिरसम्म पोखिएको छ उम्लिएर, मलाई धेरै केही भन्नै छैन। 100 दिनका काम के हुन् भन्दा भाँडाभरि भएर उम्लिया छ, त्यति मान्छे गर्दैन, मान्छेलाई कर्तव्य बोध छैन, यस्तो अवस्थामा के काम भएको हुन्छ र मूल्याङ्कन गर्ने।
0: बागलुङमा एचआईभी संक्रमितको संख्या 220 भएको छ। चालू आर्थिक वर्षमा 8 जना संक्रमित थपिएका छन्। 15 वर्ष मुनिका 6 जना र त्यसमाथिका 214 जना संक्रमित फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिनुभएको छ।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको 8:10 गएको छ। पूर्ण राई साथीहरूले गाउनुभएको एउटा दामी गीत सुन्दै थियौँ हामीले। आशा गर्छु यहाँहरूले मन पराउनु भयो होला। पक्कै पनि अहिले एकछिनमा चाहिँ म आफैले गाएको गीत सुनाउँछु हजुर। मेरो नाम राशि भएकोले म आफैले गाउने गीत त होइन, मेरो खर्को मामाले चाहिँ तपाईँले गाएको गीत है भनेर हिजो मलाई पठाइदिनु भएको थियो कि। महिलाको चाहिँ मेरो नाम रे तपाईँको, अनि त्यसपछि अरू अरू भनेर लेख्नु भएको थियो। म के रहेछ भनेर यसो हेरेको त त्यहाँनिर आफ्नै नाम राशि गी कलाकारले गाउनु भएको गीत पो रहेछ होइन हजुर। तर मेरो नाम चाहिँ हाम्रो मन्जु बहिनीले फुलमाया राखिदिनु भएको छ है, त्यसैले फुलमाया हजुर तपाईँको साथमा म फुलमाया छु स्ल्यास आशा हजुर। र हाम्रो हाम्रो फुलमायाको कुरा त हाम्रो दाजुले पनि गर्नुभएको छ है। 1986 ओके होइन, उहाँले हाम्रो कृष्ण चामलिङ दाजुले पनि यहाँनिर अघि फुलमायाको कुरा गर्नुभएको छ। कति छिटो मुक्तक पनि पठाइदिइसक्नु भएको छ फुलमाया फुलमाया भनेर। तर यतिखेर चाहिँ अब यहाँहरूको मेसेजहरू थुप्रै छन्, उहाँले पनि भन्नुभएको छ अब नम्बरी भेलामा जानको लागि रेडी हुनुहुन्छ। अरू पनि तपाईँहरूको थुप्रै मेसेजहरू छन्, म राख्नेछु। आज छिनोफानो हुने छैन होइन, तपाईँहरूको कार्यक्रम पनि चर्चा गरौँला। अहिले चाहिँ पत्र पत्रिकाका हेडलाइनहरूको कुरा गरौँ। आजको पत्र पत्रिकाको हेडलाइनहरूमा हामीले यो हिजो अस्तिदेखि नै चलिरहेको रिफर्म पार्टीको डोनेसनको कुरा आइरहेको छ। रिफर्म पार्टीले चाहिँ डोनेसन लिएको र डोनेसन पनि यस्तो व्यक्तिबाट लिएको जुन व्यक्तिको बारेमा राम्रो चर्चा छैन हजुर। त्यसैले गर्दाखेरि अहिले चाहिँ प्रहरी विभागले क्रिमिनल इन्भेस्टिगेसन गरिरहेको छ यो 5 लाख डोनेसनको सन्दर्भलाई लिएर। यो डोनेसन चाहिँ रिफर्म युके लाई डोनेट गरिएको एकजना महिलाले 67 वर्षीय फियोना उहाँको नाम, र उहाँले चाहिँ आफ्नो छोराको तर्फबाट चाहिँ हालिदिनु भएको रहेछ। सो यो छ, यो कसरी यस्तो यो यसकै बारेमा चाहिँ अहिले इन्भेस्टिगे अनुसन्धान भइरहेको छ। रिफर्म युकेका लिडर नाइजल फाराज पनि यसमा अब आफ्नो पार्टी भएपछि त्यसै तानिनु भयो। अस्तिदेखिको उहाँलाई चाहिँ यो यसको प्रेसर परिरहेको छ कि, र उहाँ फेरि अहिले उठ एमपी सांसदबाट उहाँ निस्किनुभयो र फेरि बाई इलेक्सन अर्थात् म देउदी चुनाव लड्छु त्यही ठाउँबाट भनेर भन्नुभएको छ क्राक्टमबाट। र उहाँले चाहिँ त्यो भन्नुभएको छ, अरू कोही पनि उम्मेद्वार आउनु मान्नु भएको थिएन, तर अहिले चाहिँ फेरि अर्को न्युजमा टेलिग्राफको यसो हेर्दाखेरि चाहिँ यो ठाउँबाट उठ्नको लागि नाइजल फाराज जो रिफर्म युकेका लिडर हुनुहुन्छ जसलाई चाहिँ विभिन्न आरोपहरू लागिरहेका छन्, उहाँसँग भिड्नको लागि लेबर पार्टीको एकजना व्यक्ति आउँदै हुनुलाई चाहिँ अगाडि ल्याउने अहिले रिफर्म युकेको लिडरको उहाँसँग भिड्नको लागि हजुर काउन्ट बेनफेस भनेर उहाँलाई भनिन्छ, तर उहाँको नाम चाहिँ जोन हार्वी हजुर। उहाँलाई चाहिँ उहाँको अपोजिसन अब भिड क्यान्डिडेटको रूपमा चाहिँ उभ्याउने भनेर भनिएको रहेछ, तर त्यो चाहिँ अब अझ कन्फर्म त छैन। तर पनि एकजना ग्रिन एनर्जी टाइकुन हुनुहुन्छ डेल विन्स हजुर, उहाँले पनि लेबर पार्टीलाई 2013 सालदेखि नै अहिलेसम्म 6 मिलियन पाउन्ड दिइसक्नु भएको छ, र उहाँले पनि अहिले फेरि उहाँले पनि सपोर्ट गर्नुभएको छ कि यसरी उहाँलाई उठाउने भनेर। सो यो एउटा प्रसङ्ग पनि आज पत्र पत्रिकाको उल्लेख गरिएको छ। अलिकति राजनीतिक खबर भयो, हुन त प्राय खबरहरू यस्तै नै जोडिएका हुन्छन् होइन। र अर्को चाहिँ फेरि हामीले यसैमा यता कन्जर्भेटिभ पार्टीका लिडर केमी ब्याडनकले पनि आफ्नो प्रसङ्ग राख्नु भएको छ, तर त्यो भिन्दै प्रसङ्गमा कतिपय क्यान्डिडेटहरूलाई उहाँले चाहिँ सपोर्ट नगर्ने, किन भन्दाखेरि जसले चाहिँ नेट जिरोलाई सपोर्ट गर्दैन भनेर हजुर, किन भन्दाखेरि उहाँले चाहिँ नेट जिरोलाई सपोर्ट गर्नुहुन्छ बेलायतमा चाहिँ होइन, यो ग्लोबल वार्मिङ बढ्दै गएको कारणले गर्दाखेरि यहाँ चाहिँ यो वातावरण जोगाउनु पर्छ भन्ने हिसाबले हाम्रो बेलायतले र युरोपहरूले चाहिँ नेट जेरो टार्गेटहरू राखेका छन्। त्यो त्यसलाई मिट गर्नको लागि चाहिँ उहाँले त्यही त्यस्तै प्रकारको क्यान्डिडेटहरू नेक्स्ट अब इलेक्सनहरू हुन्छ त्यसमा चयन गर्ने भन्ने कुराहरू उहाँको नेट जेरोलाई बेसिस उहाँले सपोर्ट गर्ने कुरा चाहिँ आएको छ पत्रिकामा। र यस्तै गरिकन अर्को प्रसङ्ग हेर्दाखेरि चाहिँ हामीले राजा रानीको तस्विर देख्छौँ कि हजुर, द किङ एन्ड क्विन लन्डन जू जानुभएको थियो हिजो। लन्डन जू तपाईँहरू पनि जानुभयो होला होइन, सानो सानो छ लन्डन जू, म पनि गएको थिएँ।
र लन्डन जूमा चाहिँ त्यहाँनिर उहाँहरू त्यहाँ पुग्नुभयो, सुटमा हुनुहुन्छ, रानीले चाहिँ सानो छाता ओढ्नु भएको छ होइन, र राजा चाहिँ सुटमा निकै गर्मी भएको छ, उहाँहरूलाई गर्मी भएको छ, र त्यहाँनिर चाहिँ पेङ्गुइनहरू छ, त्यो पेङ्गुइनको हेल्थ पनि चेक गर्नुभएछ कि उहाँहरूले कस्तो छन् यिनीहरू भनेर त्यहाँ हेर्न जानुभएको रहेछ। सो यो पनि एउटा बिजी डे थियो हिजो उहाँहरूको लागि, रोयल फ्यामिलीहरू सबैको लागि एक्चुली। उता प्रिन्स अफ वेल्स चाहिँ फेरि उता गल्फ हेस्टिङमा गल्फमा जानुभएको थियो, इस्ट ससेक्समा होइन, र फेरि ड्युक अफ ससेक्स उहाँ फेरि उता बर्मिङहामको चिल्ड्रेन हस्पिटलमा पुग्नु भएको थियो, त्यहाँनिर आफ्नै प्रोग्राम इभेन्टमा होइन, र फेरि राजपरिवारमै अहिले चाहिँ डचेस अफ ससेक्स उहाँ चाहिँ आफ्नो दुईवटा बच्चाहरू लिएर अमेरिकाबाट यहाँ बेलायत भिजिटमा आउने हुनुहुन्छ भन्ने कुरा पनि लेखेको छ टेलिग्राफले र अरू पत्र पत्रिकाहरूले होइन, र उहाँहरू आउनु भएपछि चाहिँ पब्लिक इन्गेजमेन्ट उहाँको चाहिँ हुँदैन, र इन्भिक्टस गेमको लागि आउनु भएको छ प्रिन्स ह्यारी, उहाँ पनि त्यो इन्भिक्टस गेममा पनि उहाँ इन्गेज हुनुहुन्न, उहाँहरू चाहिँ यतै रहनुहुन्छ, तर अरू कार्यक्रमहरूमा चाहिँ उहाँहरू जानुहुन्न भन्ने कुरा चाहिँ आज त्यो आएको छ। र यस्तै गरिकन अर्को विषय प्रसङ्ग यहाँनिर हेर्ने हो भने चाहिँ वर्किङ फ्रम होम मे सर्टन योर लाइफ भन्ने हेडलाइन पनि मैले देखेको छु आज। घरबाट काम गर्ने हो भने चाहिँ हामीले धेरै गर्छौँ नि होइन, त्यो गर्दाखेरि चाहिँ हाम्रो जीवन लम्बी नै होइन कि छोटिन्छ अरे, जति लामो बाँच्नु पर्थ्यो त्यति नबाँचिकन अझै थोरै मात्रै बाँच्न सक्ने सम्भावना हुन्छ भन्ने यो कुरामा एउटा अध्ययन गरिएको रहेछ, र यसमा चाहिँ इङ्ल्यान्डका मेडिकल चिफ अफिसरले चाहिँ अहिले यो भन्नुभएको छ, प्रोफेसर सर क्रिस विटीले चाहिँ, र यसमा चाहिँ अहिले निकै एभिडेन्सहरू पनि आएको छ, अर्थात् यो यसमा अध्ययन गरिएको छ, र काममा जाँदाखेरि हामी एटलिस्ट कामको लागि तयार हुन्छौँ होइन, कपडा लगाउँछौँ, हात बिहानै उठ्छौँ, हात खुट्टा धुन्छौँ, मुख नुहाउँछौँ होला होइन, र घरबाट गएपछि पनि नुहाउँछौँ, एक्टिभ भइन्छ, केही खाना पकाउनु पऱ्यो, तयार गर्नु पऱ्यो, घरबाट बाहिर निस्कनु पऱ्यो, त्यसपछि हिँडेर कति दूरीमा जानु पऱ्यो, त्यसले चाहिँ मान्छेलाई एक्टिभ गराउँछ, र अफिसमा गएपछि काममा गएपछि पनि एक्टिभ भइरहन्छ अरे क्या हामी, त्यसरी गर्दाखेरि मेन्टली पनि फिजिकली पनि एक्टिभ भइन्छ, र हामी फेरि सामाजिक प्राणी, समाजमा अरूसँग पनि बोलिरहेका हुन्छौँ, त्यसले गर्दाखेरि घरबाट काम गर्नुभन्दा चाहिँ काम गर्ने ठाउँमै गएर काम गरेको राम्रो अरे भन्ने यो एउटा अध्ययनले जनाएको, यो अध्ययनभन्दा पनि इङ्ल्यान्डको चिफ मेडिकल अफिसरले यो भन्नुभएको छ, अर्ली डेथबाट, चाँडै मृत्युबाट बच्ने हो भने चाहिँ घरबाट काम गर्नु भएन, बाहिरै निस्कनु पऱ्यो, बाहिरै जानु पऱ्यो, मिक्सअप हुनु पऱ्यो होइन, कम्तीमा 11 मिनट, दिनको 11 मिनट मात्रै पनि हामी हिँड्छौँ काममा जानको लागि यताउता गर्छौँ भने चाहिँ त्यसले हाम्रो जीवनशैलीलाई परिवर्तन गर्छ, अर्ली डेथ, चाँडो मृत्यु हुनबाट बचाउँछ अरे भन्ने कुरा आज पत्र पत्रिकामा देखिरहेको छु हजुर, र यो प्रसङ्ग छ अहिले पत्र पत्रिकामा, र उता नर्थ सी ग्यासको पनि कुरा प्रसङ्ग देखिरहेको छु, यहाँ ब्रिटेनको फ्युल सर्टेज, विन्टरमा अब जुन फ्युल सर्टेज हुन्छ त्यसलाई चाहिँ नयाँ आउने प्रधानमन्त्रीले चाहिँ कसरी चाहिँ अगाडि ल्याउनुहुन्छ त, अब नयाँ ग्यास प्रोजेक्टहरू नर्थ सीमा उहाँले एप्रुभ कसरी गर्नुहुन्छ, गर्नुहुन्छ या गर्नुहुन्न, त्यो कुराहरू पनि पत्र पत्रिकामा हामी देख्न सक्छौँ हजुर। यति नै गरौँ आजलाई अनि अगाडि बढौँ हजुर। आशा पुन, राजु गुरुङ, तामबहादुर उहाँहरूले गाउनुभएको गीत छ, यो गीत सुनौ आउनुहोस्, हाम्रो खड्क गुरुङ मामाले रोजिदिनु भएको हो, मामा थ्याङ्क यू, यहाँहरू सबैलाई सुनाउन चाहनु भएको छ यो गीत।

0: ಬಿಸ್ನೆಸ್ ಗೋರ್ಖಾರೋಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता.
1: नियमित कसरतले तपाईको आत्मविश्वास बढाउँछ, जसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ. कसरतले तपाईको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ.
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: यो BFBS गोर्खा रेडियो हो.

मुक्ति एन्ड राइभल्सको गीत थियो यो. समय बिहानको 8:30 भयो. हजुर, बिहानको 8 बजेर बेलायतमा चाहिँ अहिले 30 मिनट गएको छ ठ्याक्कै. अनि ब्रुनाई र हङकङतिर त अब दिउँसोको समय छ, होइन, नेपालमा पनि दिउँसोको समय. अब आजको तपाईँहरूको यो कार्यक्रमहरू चर्चा गर्न चाहन्छु, म प्रश्न पनि राख्न चाहन्छु. हजुर, तपाईँहरूको कार्यक्रम विभिन्न ठाउँमा रहेका छन्, कहाँ कहाँ के हुँदैछन् आज भोलि पर्सि के छन् त्यो म राख्नेछु, होइन. र हाम्रो कृषि जामलिङ दाजुहरूको त आफ्नो नम्बरी भेटघाट त आजदेखि सुरु बात हुँदो रहेछ. उहाँहरू उहाँ विन्चेस्टरमा क्याम्पिङ जाँदै हुनुहुन्छ, उहाँले आफ्नै भोइसमा भन्नुभएको छ. सो त्यो कुरा चाहिँ म उहाँकै भोइसमा एकछिनमा राख्नेछु. र यस्तै हामीलाई हाम्रो रामकृष्ण गुरुङ मामाले पनि हो आफ्नै भोइसमा पनि कार्यक्रम उहाँले भन्नुभएको छ, त्यो पनि राख्छु म. अनि यस्तै अब यहाँनिर नजिकै आउने कार्यक्रमहरू हेर्दै जाउँ है. आज 10 तारिक भयो, जुलाई 12 तारिकको दिनमा पर्सि आइतबारको दिनमा पर्यो, जुलाई 12 तारिकको दिनमा क्षेत्री समाज युकेको एनुअल गेट टुगेदर छ. बिहान 11 बजेदेखि राति 10 बजेसम्म एम्पायर ब्याङ्कुटिक हल अल्डरसेटमा हुन्छ उहाँहरूको यो कार्यक्रम. धुमधामका साथ कलाकारहरू पनि आउनुहुन्छ र उहाँहरूले मनाउनुहुन्छ.

सेलिब्रेटीहरूसँग अनि लगायत अरू महानुभावहरूसँगको भेटघाट कार्यक्रम बारपाकी समाजको यो कार्यक्रम चाहिँ अब 25 जुलाईमा बिहान 10:30 बजेदेखि हुँदो रहेछ श्यामलकोट स्कुल फान्ब्रोमा। र अर्को चाहिँ नेपाली ओपन कन्सर्ट पनि हुँदैछ 25 जुलाईमा मन्त्र ब्यान्ड लगायत अन्य कलाकारहरूको साथमा रसमोर एरेना अल्डरसटमा हुनेछ यसपालि चाहिँ यो नेपाली ओपन कन्सर्ट। दिउँसो 1 बजेदेखि रातिको 10:30 बजेसम्म नै हुन्छ। अर्को 25 जुलाईमा शनिबार बिहान 11 बजेदेखि क्रानफोर्ड कलेज कम्युनिटी हलमा याङ्जा कोट परिवारको भेटघाट पनि हुन्छ उहाँहरूको 18औं वार्षिक गाउँले भेटघाट कार्यक्रम। अर्को चाहिँ 85 समाज युकेको वार्षिक चेलीबेटी ज्वाइँ अनि भान्जा भान्जी सबैजनासँग भेटघाट गर्ने कार्यक्रम पनि छ 25 जुलाईमा दिउँसो 12 बजेदेखि एल्डरवुड लेजर सेन्टर अल्डरसटमा हो। अब 27 जुलाईमा भने मिडल्यान्डतिर जान चाहनुहुन्छ भने मिडल्यान्डमा प्रोग्राम छ नेपाली मेला हुँदैछ मिडल्यान्डमा यो नटिङ्ह्याम सहरमा भिजिट पनि हुने अझ त्यहाँदेखि उत्तरी भेगतिर पनि तपाईँहरू घुम्न जाने हो भने चाहिँ यो मेला हेर्ने गरिकन जान नभुल्नुहोला है। नेपाली समाज नटिङ्ह्यामले चाहिँ यो मेला आयोजना गरेको छ दिउँसो 12 बजेदेखि हुन्छ मेलबोर्न पार्क नटिङ्ह्याममा। त्यहाँनिर विभिन्न स्टलहरूदेखि लगायत कल्चरलदेखि लगायत होइन त्यहाँनिर धेरै कार्यक्रमहरू छन् लाइभ गीत सङ्गीतहरू सबै हुनेछन् सो इन्जोय गर्न नभुल्नुहोला 27 जुलाई नबिर्सनुहोस्। अर्को चाहिँ 1 अगस्तमा कार्यक्रम ओखलढुङ्गा जिल्ला किरात राई समाज युके परिवारको भेटघाट कार्यक्रम हो फेल्थाम एसेम्ब्ली हल हन्सलो रोडमा हुन्छ दिउँसो 12 बजेदेखि हुने कार्यक्रम हो यो चाहिँ हजुर अगस्त महिनामा। अर्को चाहिँ 15 अगस्तमा छ सङ्खुवा सभा समाज युकेको भेटघाट कार्यक्रम एम्पायर हल अल्डरसटमा हुन्छ बिहान 11 बजेदेखि तपाईँहरूको कार्यक्रम। र अगस्त 12 अगस्त 23 तारिकसम्म विपासना मेडिटेसन कोर्स पनि हुँदैछ धम्मादिपा हेडफोर्सायरमा तपाईँहरू जान चाहनुहुन्छ भने चाहिँ यसो रजिस्टर गर्न नभुल्नुहोला। र यस्तै अरू कार्यक्रमहरू चाहिँ तपाईँहरूले नै पठाउनु भएको कार्यक्रमहरू अगस्त 15मा अर्को छ यो चाहिँ समर डिजे धमाका 15 अगस्तमा हुँदैछ द फेस बार रेडिङमा हुन्छ 15 पाउन्ड मात्रै लाग्छ पर पर्सन टिकट तर 18 वर्ष माथिकाहरू मात्र जान पाउनुहुन्छ र यो चाहिँ समर डिजे धमाका हाम्रो तेन्जी पाखरिन्जी र उहाँको टिमले अर्गनाइज गर्नुभएको छ राति 9 बजेदेखि बिहानको 4 बजेसम्म हुन्छ है त्यसैले आइडी जरुरी हुन्छ टेन्जी पाखरिन्जी अथवा लाखमान पाखरिन्जी उहाँहरूलाई सम्पर्क गर्नुहोला थप जानकारीको लागि। 22 अगस्तमा भने लिगलिग समाज युकेको भेटघाट छ ग्रेन जुनियर स्कुल फान्ब्रोमा हुँदैछ। अनि अर्को तपाईँहरूले पठाउनु भएको मेसेजमा यहाँनिर चाहिँ तपाईँहरूले पठाउनु भएको यहाँ हाम्रो बिरबलालजीले पनि पठाइदिनु भएको छ अगस्तमै हुने कार्यक्रम हजुर अगस्तमा हुने कार्यक्रम चाहिँ अर्को कार्यक्रम चाहिँ ओके मैले यहाँ भर्खरै देखिरहेको थिएँ हजुर ओके मे यो पनि गुल्मी जिल्ला समाजको भेटघाट कार्यक्रम हो र गुल्मी जिल्ला समाजको भेटघाट कार्यक्रम र विभिन्न आकर्षक त्यहाँनिर अन्य विविध कार्यक्रमहरू हुन्छ 2 अगस्तमा हुन्छ है यो चाहिँ हजुर आइतबार 2 अगस्तमा फेल्थाम लन्डनमा हुनेछ र यस्तै गरिकन जीवन विज्ञान युके ले पनि अर्गनाइज गर्दैछ अहिले कार्यक्रम यो चाहिँ 2 हप्ते कार्यक्रम हो र नेपालबाट जीवन विज्ञान नेपालबाट गुरुहरू आउँदै हुनुहुन्छ 2 जना होइन जसलाई तपाईँहरूले युट्युबमा देख्नुहुन्छ र उहाँहरूको साथमा चाहिँ हुनेछ कार्यक्रम 25 जुलाईदेखि 31 जुलाईसम्म चक्र विज्ञान दैनिक 7 दिनसम्म हुने कार्यक्रम हो यो तपाईँले छुट्टी मिलाउनु पर्ने हुन्छ र यस अर्को चाहिँ यो पहिलो चरणको चाहिँ चक्र विज्ञान भयो 1 विकको कार्यक्रम 25 देखि 31 जुलाईसम्म बिहान 8 बजेदेखि दिउँसो 5:30 बजेसम्म हुन्छ कार्यक्रम र अर्को चाहिँ ऐश्वर्य विज्ञान नेक्स्ट विक अर्को साता अर्थात् 1 अगस्तदेखि 7 अगस्तसम्म चाहिँ ऐश्वर्य विज्ञान हुन्छ ऐश्वर्य विज्ञान त्यो 1 हप्ता चाहिँ तपाईँहरूले यसबारेमा धेरै ज्ञान सिक्न सक्नुहुन्छ र के हो यो चक्र विज्ञान र ऐश्वर्य विज्ञान त्यो जानकारी जो जान्नको लागि तपाईँहरू त्यहाँ भाग लिनै पर्ने हुन्छ र यो 2 हप्ते कार्यक्रम यहाँ हुँदैछ चक्र विज्ञान युकेको यो पहलमा र यसको लागि थप जानकारी लिनको लागि यहाँहरूले हाम्रो सरिता शर्माजीलाई सम्पर्क गर्न नभुल्नुहोला उहाँ

0: चाहिँ चक्र विज्ञान युकेको चेयरपर्सन हुनुहुन्छ र हरेक बिहान उहाँले 5:30 बजेदेखि 7 बजेसम्म यहाँनिर प्रशिक्षण पनि दिनुहुन्छ बेलायतमा अनलाइनमा विश्वभरबाट जोइन गर्नुहुन्छ उहाँहरूलाई यहाँ बेलायतबाट पनि सो यो चाहिँ एउटा सुनौलो मौका छ गुरु गुरुजीहरूको साथमा गुरुहरूको साथमा चाहिँ यो सिक्ने होइन चक्र विज्ञान यो चाहिँ गुरुहरूको साथमा नै सिक्नुपर्छ यत्तिकै सिकेर हुँदैन भन्ने पनि मैले सुनिरहेको थिएँ हाम्रो सरिताजीले पनि त्यही भन्नुभएको थियो अब गीत सुनाउ आउनुहोस् तपाईँहरूको कार्यक्रमहरू यिनै छन् कुनै छुट्यायो भने यसो मलाई झकझकाउनु होला है हाम्रो रामकृष्ण गुरुङ मामाको पनि छ त्यो पनि म अहिले सुनाइहाल्छु बरु
1: गुड मर्निङ आशा भान्जी म आर्मी सेन्टरबाट रामकृष्ण गुरुङ बोल्दैछु भान्जी भान्जी हाम्रो यो अगस्तको 16 गते आइतबार बिहानको 11 बजेबाट बेलुका 8 बजेसम्म हाम्रो 1967 सालको नम्बरी 1977 सालको इन्टेक नम्बरी र 80 वर्ष गएको पार्टी 1800 को ओजनमा हुँदैछ भान्जी नेपालबाट आएको कलाकार सरेन्द्र गुरुङ प्रिय गुरुङ सञ्जु विकर तिनजना कलाकार आउँदैछ एउटा भान्जी यो पार्टीको बारेमा तपाईँहरूले हरेक दिनमा एकपल्ट यसो
0: हस् मामा थ्याङ्क यू हजुर सुनाउने कोसिस गरिरहेका छौँ हामीले उहाँको पनि उहाँहरूको पनि भेटघाट कार्यक्रम छ होइन 8 अगस्तको कुरा भयो हजुर यहाँहरूलाई धन्यवाद छ हाम्रो कृष्ण चामलिङ दाजुको त झन् यस्तो जोसिलो पारामा उहाँले भन्नुभएको छ म एकछिनमा सुनाउँछु है प्रतीक्षा गर्दै उहाँले पनि मलाई त्यो झकझकाउनु भएको छ र यस्तै गरिकन हाम्रो मन्जु खरेल बहिनीको पनि यो एकदम लभ लेटर उहाँले पठाउनु भएको छ कि हाते पत्र यो रेयर दुर्लभ हातेपत्र आजभोलि यस्तो हातेपत्र पाइँदैन त हजुर खोजेर पनि पाइँदैन दुर्लभ यो लभ लेटर पठाउनु भएको छ म सुनाउँछु पनि उहाँले भन्नुभएको कुरा अब चाहिँ यो छोटो गीत सुनाएँ मैले अभ्यास राई थुलुङ गाउँदै हुनुहुन्छ यो छोटो मिठो गीत

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निःशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: वा चर्के गीत थियो है खेप सेन्चुरी अनि दिपिकाले गाउनु भएको र यो गीतपछि पनि फेरि अर्को चर्के मेसेज छ है हाम्रो कृष्ण चामलिङ दाजुले चाहिँ पठाउनु भएको मेसेज सबै नम्बरीहरूको लागि यो मेसेज छ र उहाँहरूले के गर्दै हुनुहुन्छ भन्ने कुरा यो मेसेजबाट सबै जानकारी हुन्छ अब अर्को एउटा चर्के उहाँले पनि आफ्नै गीत पनि गाउनु भएको छ कि त्यसले गर्दाखेरि उहाँको गीतसहित म यो चर्के मेसेज राख्न चाहन्छु विशेष विशेष मेसेज छ है उहाँहरूको नम्बरीहरूको लागि चाहिँ हजुर राख्न भनेर यहाँ कोसिस त गरेँ तर खोइ कता गयो एनिवे हजुर उहाँको मेसेज एकचोटि फेरि रिफ्रेस गरेर हेरौँ आउँछ कि कतै ए यसलाई म फेरि रिफ्रेस गरेँ है त ओके अलिकति समय नपुग होला होला जस्तो भइसक्यो तपाईँहरू धेरैको मेसेजहरू छन् थ्याङ्क यू यसको लागि यहाँनिर ओके म सुरु गर्छु अब
1: गुड मर्निङ नमस्कार आशा बहिनी यसै गरी यति बेला बिएबिएस रेडियोलाई सुनिराख्नुभएका सम्पूर्ण श्रोतावर्गहरूमा पनि मेरो नमस्कार छ र म कृष्ण चामलिङ आज चाहिँ एउटा सानो मेसेज लिएर आएको छु सधैँ चाहिँ नै म मुक्तक लिएर अलिकति बोरिङ गर्न आउँथेँ र यसपाल चाहिँ अलिकति हाम्रो नम्बरीहरूको भेला भएकोले त्यो सन्देश यहाँनिर सेयर गर्न चाहन्छु शुभकामना दिन्छु मेरा दिन चाहन्छु मेरा नम्बरीहरूलाई हामी नम्बरीहरू चाहिँ 1986 इन्टेकमा भर्ती भएको अहिले पुरा 40 वर्ष भएछ र यो 40 वर्ष चाहिँ हाम्रो वर्षगाँठ मनाउने पहिला ब्रिगेड अफ गोर्खाको नम्बरले त मनाइसक्यौँ अब हाम्रो किगो जिल्लाका नम्बरीहरूले पनि हाम्रो वार्षिक भेला यही आउँदो शुक्रबार शनिबार आइतबार मा छ त्यहाँनिर मनाउने हाम्रो चाहिँ नि प्रयत्न छ मनाउन गइरहेछौँ र हामीहरू पहिलादेखि नै 9-10 सालदेखि नै नौ होइन यो युकेमा आएदेखि समथिङ 5-6 सालदेखि नै कन्टिन्यू रूपमा चाहिँ वार्षिक रूपमा चाहिँ हाम्रो नम्बरी भेला गर्दै आएको छौँ त्यसमा चाहिँ यो साल होइन गत केही 4-5 सालदेखि चाहिँ हामी विन्चेस्टरको यो जङ्गल क्याम्पिङ साइटमा चाहिँ हाम्रो 3 दिन एकदम भयङ्करको साथ चाहिँ हुन्छ क्याम्पिङ आउट क्याम्पिङ नाइट क्याम्पिङ साइटमा फ्राइडे 10 सन्डे 12 त्यति बेलामा चाहिँ हामीले चाहिँ पुरा हाम्रो नेपाली तरिकाले आगो फुकेर भात त्यहीँ पकाएर होइन त्यहीँ रोटी पोलेर होइन त्यहीँनिर तिनपाने बनाएर जस हाम्रो नानी केटाकेटी नाता नातिनीहरू हामी सबै भेला हुन्छौँ परिवार र हामीले त्यहाँ रमाइलो गर्छौँ त्यति बेला हामी रमाइलो मात्रै गर्छौँ हामीले हाम्रा न्यू जेनेरेसनहरूलाई नेपाली संस्कार संस्कृति र चाहिँ नि होइन कसरी जिउनुपर्छ हामी नेपाली भनेको को भन्ने खालको चाहिँ नि एउटा लेसन पनि उनीहरूलाई शिक्षा पनि दिन्छौँ र उनीहरू पनि अहिलेसम्म पोख्त भएर अहिले सबै उनीहरू नेपाली संस्कार संस्कृतिमा रमाउने भएका छन् त्यसै गरेर चाहिँ पहिला केटाकेटी हाम्रो छोराछोरीलाई सिकाइयो अहिले त नाता नातिनीहरूले पनि सिक्दैछ यो एउटा राम्रो पक्ष हो र त्यहाँनिर अन्य विभिन्न कार्यक्रमहरू पनि हुन्छ सम्मान गर्ने नानीहरूले एचिभमेन्ट गरेको कुराहरूलाई होइन हामीले पठाउने उहाँहरूलाई चाहिँ सम्मान गर्ने र हौसला मनाउने यी इत्यादि धेरै कुराहरू हुन्छ मनोरञ्जन त छँदैछ होइन र यसै गरेर चाहिँ भव्यताको साथ हामी चाहिँ 3 मनाउँछौँ र यसपाल पनि त्यही गर्न गइरहेछ र यसपाल चाहिँ विशेष वर्ष भएकोले 40 पुरा भएकोले त्यो एनिभर्सरी मनाउने अझ पहिलाभन्दा भयङ्कर हुन्छ र त्यही भएर चाहिँ मैले यो माथिको गीत बनाएको छु है त्यो गीत चाहिँ मैले रेकर्ड पनि गरिसकेको छु मेरै लय मेरो भाका तर स्वर चाहिँ मेरो होइन स्वर चाहिँ मैले एआईलाई बनाउन लगाएको छु र त्यो गीतमा चाहिँ एकदम राम्रो बनेको छ नाचौँ नाचौँ लाग्ने र यसमा चाहिँ भयङ्कर यसपालि फ्यामिलीसँग चाहिँ सुटिङ पनि गर्ने हाम्रो प्रोग्राम छ र सबै नम्बरीहरू चाहिँ उपस्थित भइदिनको लागि चाहिँ हुन त हाम्रो कोअर्डिनेटरहरूले भनिसकेका छन् थाहा त छ तर पनि म यो रेडियोको बिएबिएसको तरङ्गबाट पनि भन्न चाहन्छु र यस्तो मौका चाहिँ तपाईँहरूले मिस नगर्नु होला यस्तो मौका घरिघरि आउँदैन है गर्दाखेरि पछि नपसाउँदैन होला आएर मजाले डरलाग्दो दिने है साथी हो यसको लागि चाहिँ विशेष गरेर हाम्रा कोअर्डिनेटरहरू हुनुहुन्छ होइन लक्ष्मी चोङबाङ निर्मल सिरिस गङ्गा लामा रबिन लोसाल गणेश बुढाथोक कि हाम्रा चाहिँ प्रकाश म्युजिसियन हुनुहुन्छ त्यसै गरेर हाम्रो शिव पालुङ्गा र अन्य कोअर्डिनेटरहरू हुनुहुन्छ उहाँहरू चाहिँ एडभान्स टोली फ्राइडे नै जानुहुन्छ उहाँहरूले पुरा तमतयार गरेर बस्नुहुन्छ र हाम्रो मेन बडी चाहिँ शनिबार पुग्छौँ र शनिबार दिउँसोभरि रातभरि बम फायर गरेर नाचेर होइन है टेरिका उठी बसी गरेर 5 टिका दुखिन्जेलसम्म नाचिन्छ र यस्तै रमाइलो गरिन्छ र सन्डे चाहिँ दिउँसो लन्च गरेर सरसफाई गरेर चाहिँ फेरि गीत गाउँदै छुटिन्छ र यसै गरेर हामीले सालिन्ने यसो गर्छौँ र हाम्रो नम्बरितलाई चाहिँ नै एउटा अझ प्रगाढ गहिरो सम्बन्ध चाहिँ बनाइराख्न कायम गरिरहेछौँ र यो भइराख्नुपर्छ र नम्बरी भनेको के हो भन्ने कुरो हामीले भनिराख्नै मैले भनिराख्नै पर्दैन गर्दा आशा बहिनी तपाईँलाई अस्ति मैले हाम्रो त्यो नम्बरीले बनाएको मेरो शब्द र चाहिँ नि हाम्रो तार प्रकाशको सङ्गीत र चाहिँ हाम्रो के हजार नम्बरी सबैको संयुक्त लगानीमा चाहिँ हामीले क्रिएसन गरेको एउटा हाम्रो लागि मात्रै होइन सबै सबै नम्बरीहरूको जति पनि आर्मीमा छौँ पुलिसमा छौँ हाम्रो ब्रिटिस आर्मीमा मात्रै नभएर सिङ्गापुरदेखि लिएर नेपाल आर्मी इन्डिया जति जति पनि आर्मी एउटा सङ्घ छ त्यहाँभित्रका नम्बरीहरूको चाहिँ एउटा सम्बन्ध क्या हो यसमा महिमा गाइएको एउटा यो चाहिँ सबै नम्बरीहरूको लागि गरिएको एउटा कृति गीत हो यो मैले त्यहाँ लाइभ पठाउन सकिनँ मेन युट्युबदेखि त्यहाँनिर फोटो पठाएको छु बहिनीहरूकोमा होला त्यो बजाइदिनु होला है बहिनी धन्यवाद अनि लास्टमा चाहिँ म विशेष गरेर हाम्रो गङ्गा नम्बरी होइन अनि त्यहाँदेखि बहिनी जीवनलाई धन्यवाद दिन चाहन्छु हामी सबै नम्बरीहरू किनभने हाम्रो गङ्गा नम्बरी र जीवन चाहिँ त्यहीँ स्थानीय बस्दा हुनुहुन्छ र उहाँहरूले यति धेरै दुःख गर्नुहुन्छ यो प्रोग्राम सफल बनाउनुको लागि हामी त जान्छौँ उहाँहरूले पुरै सामानहरू ल्याउनेदेखि लिएर बन्दोबस्तको कुरा थन्क्याउने सबै गर्नुहुन्छ त्यही गरेर हामी सम्पूर्ण नम्बरी नम्बरमी र परिवारको तर्फबाट उहाँहरूलाई विशेष धन्यवाद साथै हाम्रा उहाँहरूका पुत्र पुत्री सबै भाना भान्जीहरूलाई पनि एकमुष्ट धन्यवाद कृतज्ञता गर्न चाहन्छौँ भन्दै अब आएर चाहिँ बेसरीसँग उठी बसी डरलाग्दो दिने हो भेला भएर रमाइलो गर्ने हो भन्ने नम्बरीहरूलाई शुभकामना दिँदै यो 40 वर्ष हाम्रो काम गरेको सर्भिस गरेको पुगेको अब शुभ अवसरमा चाहिँ समस्त हाम्रा 1986 ब्रिगेड अफ गोर्खाका नम्बरी नम्बरनी हाम्रा सबै सन्तानहरू लगायत युजलहरूका नम्बरी नम्बरनी परिवार सबैमा चाहिँ शुभकामना टक्र्याउँदै अहिलेलाई बिदा चाहन्छु धन्यवाद आशा बहिनी नमस्ते
0: हाम्रो कृष्ण चामलिङ दाजुलाई पनि धेरै धेरै धन्यवाद छ उहाँहरूको 40औं एनिभर्सरीको यो कुरा सुन्दाखेरि त नि अब कहाँ हुनुहुन्छ खोज्दै खोज्दै जानु पर्ला जस्तो भयो त है हजुर यस्तो रमाइलो प्रोग्रामहरू रहेछ कि उहाँहरूको हामीलाई यसो फोटो भिडियो अपडेट गराउँदै गर्नुहोला है त दाजु उहाँले गीत भन्नुभएको थियो मैले त उहाँकै आवाजकै झन् जोसिलो झन् दामी गीत छ कि यही सुनाएँ मैले है
1: अलिकति ज्यान बुढो भए नि हौ मन छ नक्कले है ज्यान बुढो भए नि हौ मन छ नक्कले पूर्व पश्चिम उता दक्षिणबाट हामी आएको 1986 गोर्खा भर्ती भएको कति चाँडो बिते छ समय साल 40 वर्षे मनाउ है वर्षगाँठ है कति चाँडो बिते छ समय साल 40 वर्षे मनाउ है वर्षगार ए है चरीको कोले है चरीको कोले ज्यान बुढो भए नि हौ मन छ नक्कले है ज्यान बुढो भए नि हौ मन छ ने
0: कृष्ण चामलिङ दाजुको स्वर पनि दामी मेसेज पनि दामी होइन लेखाइ पनि त्यस्तै दामी के भन्नु अरू है वाव का मल्टी ट्यालेन्ट नाच हेर्नुभयो भने नाच झन् दामी छ उहाँको अब कति दिनसम्म नाच्छु भन्नुभएको छ होइन खुट्टा दुखाएर आउने हो भन्नुभएको छ नाच्दै गाउँदै जाने रे नाच्दै गाउँदै आउने रे कति रमाइलो है सुन्दाखेरि पनि अहिले हामी पनि जाउँ कि क्या हो जस्तो मेसेज उहाँले दिनुभएको छ लु दाजु एकदम इन्जोय गर्नुहोस् तपाईँहरूको नम्बरी भेला कस्तो भयो हामीलाई यसो जानकारी गराउनु होला है त अब छुट्टिन्छु यहाँहरू धेरैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु सबैको नाम मैले लिन अलिकति गाह्रो गाह्रो होला जस्तो भयो त अहिले मेसेजहरू छन् यहाँनिर होइन तपाईँहरूले यहाँनिर भोलि एउटा कार्यक्रम पनि रहेछ उहाँ त्यो कार्यक्रम एउटा कार्यक्रमको बारेमा आएको छ हाम्रो राम्चे समाज बेलायतको भेटघाट कार्यक्रम रहेछ गाउँ चाहिँ ढाबा उल्लेरी आरुखर्क गलाम रापु हजुर यो गाउँ वरपरका भेटघाट कार्यक्रम चाहिँ भोलि रहेछ है 11 जुलाईमा चाहिँ भोलि 10 बजेदेखि बिहान 10 बजेदेखि हाउस स्कुल एन्डेवरमा हुँदो रहेछ है तपाईँहरूको कार्यक्रम. गोपाल गुरुङज्यूलाई यसो जानकारी गराउनु होला, थप जानकारी तपाईँहरूले भोलिको भेटघाटको लागि यदि केही भन्न चाहनुहुन्छ, सोध्न चाहनुहुन्छ भने. र यस्तै हाम्रो एउटा बर्थडे रिक्वेस्ट पनि आएको छ, तर बर्थडे गीत मलाई माफ गर्नुहोला, म एकदमै आज यहाँनिर चुकिरहेको छु. बर्थडे विस गर्दै छुटिन्छु आजको कार्यक्रमबाट. भन्दा पनि हाम्रो मन्जु बहिनीको लभ लेटर पनि बाँकी नै रहेको छ सुनाउनको लागि. रिटायर्ड क्याप्टेन बखत बहादुर गुरुङज्यू ननिटनबाट हुनुहुन्छ, उहाँको छोरी पुष्पाको जन्मदिन रहेछ आज, त्यसैले पुष्पालाई एकदम लट्स अफ लभ ब्लेसिङ्स होल फ्यामिलीको तर्फबाट हामी भन्न चाहन्छौँ. ह्याप्पी बर्थडे टु यु पुष्पा भनेर उहाँले भन्नुभएको छ आफ्नो छोरीलाई 45 वर्ष पुगेको यो अवसरमा. ह्याप्पी बर्थडे गीत सुनाउन यहाँ खोजिरहेको छु. अब अलिकति भए पनि सुनाऊ. मन्जु बहिनी, मन्जु बहिनीको यहाँ अझै बाँकी छ कि, मैले पढ्नको लागि अघिदेखि पढौँ पढौँ भन्दा भन्दै यहाँ समय मिलेन, मलाई माफ गर्नुहोला है. प्यारी आशा पुन दिदी, हजुरलाई फुलमाया दिदी भन्न मन लाग्यो आज, किनभने फुल सार्नु गोडमेल गर्नु मेरो मनपर्ने चिज हो, त्यसरी तपाईँको नाम फुलमाया राखेको छ है भनेर भन्नुभएको छ उहाँले.

0: जन्मदिनको शुभकामना. हामी फेरि सबै मिलेर भनौँ एकचोटि फेरि पुष्पालाई. रिटायर्ड क्याप्टन बखतबहादुर गुरुङज्यू ननिटन निवासीको छोरी हुनुहुन्छ उहाँ. उहाँको लागि जन्मदिनको विश थियो उहाँको परिवारको तर्फबाट, हामी सबैको तर्फबाट पनि ह्याप्पी बर्थडे टु यू. उहाँलाई यो मेसेज छोड्दै अब छुट्टिन्छौँ. मन्जु बहिनी, हाम्रो कुराकानी, हाम्रो कन्भर्सेसन पत्र अलिकति मात्रै सुरुवात मात्रै गरेको छु मैले. टु बी कन्टिन्युड नेक्स्ट विक है, इट विल बी कन्टिन्युड नेक्स्ट विक. हाम्रो दिदी बहिनीले अघि गुड मर्निङ भनेर अघि पनि पठाउनु भएको छ हाते पत्र. एकदम यसलाई चाहिँ म एकदम प्रिसियस चिज थानेको छु, एकदम राख्नेछु. र यस्तै गरिकन हाम्रो सम्पूर्ण श्रोता जो जतिले साथ दिनुभयो, जो जतिले हामीलाई अहिलेसम्म साथ दिनुभयो, लेख्नुभयो, के लेख्नु भएको छ यहाँहरूले, राम्रो राम्रो, थ्याङ्क यू यसको लागि. आज छुट्टिन्छु यहीँसम्म आएर. नमस्ते, बाय बाय, हेभ अ नाइस विकेन्ड. सैन्य समुदायमा
1: काठमाडौँ त्रिपुरेश्वरको राजधानी विभाग अगाडि हिजो दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको निधन भएको छ. मगुका 25 वर्षे नेपालीको वीर अस्पतालमा उपचारका क्रममा आज बिहान सभा 11 बजेतिर निधन भएको हो. आत्महत्या प्रयास गरेका नेपालीलाई दिउँसो 3 बजेतिर वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो. उहाँको शरीर 55% जलेको थियो. नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी भए पनि चिकित्सकले अवस्था गम्भीर बनेकाले तत्काल लैजाँदा थप जोखिम हुने बताएपछि रोकिएको थियो. गणेशको उपचारमा संलग्न वन तथा प्लास्टिक सर्जन डाक्टर पियुष दाहालले शरीरको 55% भन्दा बढी भाग जलेको र धुवाँसँगै तातो हावा फोक्सोसम्म पुगेकाले इनहेलेसन इन्जुरी पनि भएको जानकारी दिनुभएको छ. गणेशलाई सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो. उपचारका क्रममा दुईपटक कार्डियोपल्मोनरी रिस्ट्रिक्सन सीपीआर गर्दा पनि सुधार हुन नसकेको उहाँको भनाइ छ. मुगु सोरुएकका गणेश भक्तपुर बसेर राइड सेयरिङको काम गर्नुहुन्थ्यो. हिजो दिउँसो विभाग अगाडि राखिएको बाइकमा चाबी लगाइदिएपछि गणेश र महानगर प्रहरीबीच केही भेद विवाद परेको थियो. विवादकै क्रममा उहाँले बाइकको पेट्रोल निकालेर आफ्नै जिउमा आगो लगाएको प्रत्यक्षदर्शीको भनाइ छ. गणेशले आफूलाई पटक पटक ट्राफिक प्रहरीले दुःख दिएको र हिजो पनि ताला लगाइदिएपछि 1000 जरिवाना तिर्नु पर्ने भनेको भन्दै बत्तीस पार्नेलाई मेसेज पठाएको पाइएको छ. गणेशका दाजु मदनले बारम्बार जरिवाना तिर्नु पर्दा भाइले मानसिक तनाव बिहोरेको हुन सक्ने बताउनु भएको छ. गणेशको निधन हुनु अघि वीर अस्पतालले गरेको पत्रकार सम्मेलनमा मदनले आफूसँग भाइले आफ्नो कुनै दोष थिएन भनेको जानकारी दिनुभएको छ. उहाँले गणेश रोजगारीका लागि दुबई जाने तयारीमा थिए पनि भन्नुभएको छ. यसैबीच राइड सेयरिङ गर्ने गणेशको मृत्यु प्रकरणमा अनुसन्धानका लागि 3 नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ. 3 नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ. गणेश नेपालीको आत्मदाहसँगै सामाजिक सञ्जालमा सरकार, ट्राफिक र महानगर प्रहरीमाथि आक्रोश पोखिएको छ. रासोपा सांसद रन्जु न्यौपानेले गणेश नेपाली आफैलाई जलाउने बिन्दुसम्म किन पुगे भन्ने खोजिनुपर्ने र त्यो खोजबाट सरकारले काममा प्रेरणा लिनुपर्ने टिप्पणी गर्नुभएको छ. आफ्नै शरीर सिद्ध्याउँ भन्ने सोच आउने लाखौं युवाका लागि केही भए पनि जिउनका लागि आधारभूत आवश्यकता पूरा गराउने नीति सरकारबाट चाहिने उहाँको भनाइ छ. एमालेको राष्ट्रिय युवा संघ नेपालले गणेश नेपालीको घटनाप्रति निष्पक्ष छानबिनको माग गरेको छ. यो घटनाले आम युवाले भोगिरहेका बेरोजगारी, सेवा प्रवाहको जटिलता र राज्यप्रति विश्वास घट्दै गएको प्रष्ट हुने युवा संघको तर्क छ. वर्तमान सरकार दण्ड जरिवाना र विस्थापन मुखी रूपमा प्रस्तुत हुँदा आत्मदाहसम्मका घटना हुन थालेको आरोप समेत युवा संघले लगाएको छ. जेएनजी अभियन्ता रक्षा बमले सामाजिक सञ्जाल मार्फत जेएनजी विद्रोहमा समेत संलग्न गणेशको वर्तमान सरकारकै संवेदनशीलहीनताका कारण यो अवस्था आएको भन्दै आक्रोश पोख्नु भएको छ. 1000 रुपियाँ जरिवाना तिर्न नसकेर आत्मदाह गर्न बाध्य हुने मानिसहरूको देश बनिसकेको अवस्थामा ट्राफिक नियम उल्लङ्घन गर्दा हजारौं लाखौं जरिवाना तिर्नुपर्ने अवस्था ल्याउन लागेको भन्दै बमले आक्रोश पक्नु भएको छ. गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौँको माइती घरमा प्रदर्शन भएको छ. मुगुवासी, पठाव राइडर र जेएनजी युवाले प्रदर्शन गरेका हुन्. प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह विरुद्ध नाराबाजी गरेका छन्. सरकारकै कारण गणेशको मृत्यु भएको भन्दै घटनामा संलग्नमाथि कारवाहीको माग पनि गरेका छन्। माइती घरमा प्रदर्शनपछि उनीहरू वीर अस्पतालतिर लाग्न खोजेपछि प्रहरीले भद्रकालीमा रोकेको छ. गणेशको मृत्युपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा बनाइएको छ. गणेश नेपालीको आत्मदाहको घटनाबारे सदनमा पनि सरकारमाथि प्रश्न उठेको छ. आजको बैठकमा काङ्ग्रेस प्रमुख सचेतक बासन थापा, राप्रपाका ज्ञान बहादुर ही लगायतका अधिकांश सांसदले सरकारकै कारण यो घटना भएको भन्दै आक्रोश पोखेका हुन्. काठमाडौँको गोकर्णेश्वरमा ग्यासको सिलिन्डर पड्किँदा एकजनाको ज्यान गएको छ। महाकालबारीको सानो पुल क्षेत्रमा गाडीमा राखिएको सिलिन्डर पड्किँदा पैदल यात्रीको मृत्यु भएको हो। मृतकको पहिचान हुन बाँकी छ। यो गाडी काभ्रेको पनौतीबाट सिलिन्डर बोकेर सानो पुल पुगेको काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। सिलिन्डर पड्किँदा छेउमा हिँडिरहेका पैदल यात्रु गम्भीर घाइते भएका थिए। उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। बागलुङमा एचआईभी संक्रमितको संख्या 220 पुगेको छ। चालु आर्थिक वर्षमा 8 नयाँ संक्रमित थपिएका हुन्। 15 वर्ष मुनिका 6 जना र माथिका 214 जना संक्रमित फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिनुभएको हो। उहाँका अनुसार 114 महिला र 100 जना पुरुष संक्रमित फेला परेका छन्। संक्रमितले धवलागिरी प्रादेशिक अस्पताल बागलुङ, भुर्तीबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा निरोधात्मक सेवा लिइरहेको उहाँको भनाइ छ। संक्रमितलाई गोप्य रूपमा नियमित औषधि सेवनको दायरामा ल्याउने अभियानलाई तीव्रता दिइएको पनि घिमिरेको भनाइ छ। असुरक्षित यौन सम्पर्क, रगत लिँदा र दिँदा तथा लागु औषध प्रयोगकर्ताबाट एचआईभी सर्ने उहाँले बताउनु भएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर सुन्नुभयो यहाँले गीत कृष्ण बिके र दीपिका म्याङ्गोको आवाजको गीत. यही गीतबाट आजको कार्यक्रमको शुरूआत भयो. आज शुक्रबारको कार्यक्रम भर्खरै यहाँले ब्लगबाट प्रसारण हुने बिहानी पखको कार्यक्रम सुन्नुभयो. आशा पुन बहिनी हुनुहुन्थ्यो, विभिन्न भनौँ इन्फर्मेसन दिनुहुन्छ, उहाँले फुटबल सम्बन्धी कुराकानी गर्नुहुन्छ र प्रतिक्रियाहरू र बर्थडे गीतहरू आदि आदि सुनाउनुहुन्छ. उहाँले हामीलाई ह्यान्ड ओभर गर्नुभयो र यो विकेन्डमा हुने कार्यक्रमको विस्तृत रूपमा जानकारी विभिन्न ठाउँमा कहाँ के भइरहेछ त्यो पनि जानकारी गराउनु भयो. उहाँलाई धेरै धन्यवाद छ. अहिले त अब काठमाडौँको स्वागत काठमाडौँबाट र नेपालको समयको कुरा गर्दाखेरि ठिक दिनको 1:55 जाँदैछ. तपाईँहरू विभिन्न ठाउँमा चाहिँ सुन्नुहुन्छ, नेपालमा 105.7 काठमाडौँ भ्यालीमा सुन्नुहुन्छ, एफएममा यो फ्रिक्वेन्सीमा तपाईँलाई गुड आफ्टरनुन. कतै गाडीमा तपाईँहरू हिँड्दै हुनुहुन्छ भने गाडीमा 105.6 भने तपाईँहरूलाई बिएपिएस गोर्खाल्यान्डमा सबभन्दा पहिला स्वागत छ. कार्यक्रम सुन्नुहोला, प्रतिक्रिया दिनुहोला, सहभागी बन्नुहोला. कहीँ केही गर्दै हुनुहुन्छ, राम्रो काम, समाजमा सुनाउनु पर्ने कामहरू, तपाईँ आफूले गरेको काममा गर्वान्वित हुनुहुन्छ र सेयर गर्दाखेरि अझै राम्रो हुन्छ. अरू युवा पिँढी र अरूलाई प्रेरणा मिल्छ भने हामीलाई सम्पर्क गर्नुहोला र बिएबिएस गोर्खा रेडियो भनेर फेसबुकमा खोज्नुभयो भने वा तपाईँले चाहिँ गुगल गर्नुभयो भने तपाईँले हाम्रो इन्फर्मेसन पाइहाल्नुहुन्छ. टेलिफोन नम्बर पनि दिन मन लाग्यो. हाम्रो सरकारी यानि कि अफिसको नम्बर छ 01 त काठमाडौँको भइहाल्यो 01542805 फोन गर्नुहोला. फेरि पनि 01 काठमाडौँ भ्याली डार्लिङ कोड अनि 542805 फोन गर्नुहोला. है त निशा बहिनी पर्खेर बस्नुहुन्छ. लेट्स सी आज शुक्रबार कसले फोन गर्नुहुन्छ, यहाँको नामसम्म दिउँला होइन. ओके, आजको दिनको कुरा गरौँ श्रोताहरू. आजको दिनको कुरा गर्दाखेरि शुक्रबार त भनिसके, असार महिनाको 26 विक्रम सम्बत 2083 हो. असार कृष्ण पक्ष आज दशमी. आज योगिनी एकादशी व्रत लिनेहरूको लागि र अन्य चाडपर्वहरू आउँदैछ. भानु जयन्ती आउँदैछ, दिवस हो यो, देश र विदेशमा मनाइन्छ. र युवा दक्षता दिवस पनि छ 5 यानि कि असारको 31 लास्ट डे अफ असार भनौँ होइन. अनि त्यसभित्र साउने संक्रान्ति आइहाल्यो. ठिक आजको 7 साउने संक्रान्ति लुतो फाल्ने दिन दक्षिणायन सुरु हुन्छ यही दिनबाट. ओके, आजका विभिन्न समाचारहरू हेरिहालौँ र आज बिबिसी वर्ल्ड सर्भिस हुँदै थिएँ अफिस आउँदै गर्दाखेरि, एउटा पुरानो भनौँ न अब बेलायतको घटनाक्रम, यहाँको भनौँ न राजनीति, लडाई, सामाजिक परिवेश करिब 1000 अगाडिलाई चित्रण गरिएको टेपेस्ट्री भनौँ, चित्र हातले कोरिएको त्यो चाहिँ फ्रान्समा रहेछ. फ्रान्सको एउटा अज्ञात ठाउँमा त्यहाँबाट ल्याएको छ, तर एउटा म्युजियममा राखिएको. त्यो म्युजियमको रेनोभेसन गर्दाखेरि त्यसलाई चाहिँ करिब यो सेप्टेम्बरसम्म चाहिँ ब्रिटिस म्युजियममा राख्नको लागि फ्रान्सले सहमति दिएको रहेछ. त्यो टेपेस्ट्रीले बेलायतको इतिहास बताउँदछ भनेर मैले पनि खोजेँ. त्यसलाई केही नेपालीकरण गरेर म तपाईँलाई सुनाउँछु. इन्ट्रेस्टिङ छ, हेर्नुहोला होइन. पहिला हामीले भन्थ्यौँ महाभारतलाई हातले चित्रले कोरेर बयान गरेको छ, रामायणको कथा त्यस्तै रहेछ. र तपाईँले यो बारेमा बुझ्न चाहनुहुन्छ भने बिबिसी को वेबसाइटमा फेसबुकमा गएर हेर्नुहोला, बडो इन्ट्रेस्टिङ कथा छ. ओके, ब्याटल अफ हेस्टिङसम्मको छ मैले उहिलेका कुराहरूमा. एनिवे, नेपालतिरको खबरको कुरा गरौँ श्रोताहरू. राष्ट्रपतिद्वारा मध्यरातमा 4 विधेयक प्रमाणीकरण भएको लोकतन्त्र.com लेख्छ. राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार मध्यरातमा 4 विधेयक प्रमाणीकरण गरेका छन्, जसमा सार्वजनिक खरिद, दोस्रो संशोधन सम्पत्ति शुद्धिकरण निवारण, तेस्रो संशोधन र सहकारी पहिलो संशोधन र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी ऐन संशोधन विधेयक समावेश भएका छन्। यी विधेयक संघीय संसदबाट पारित भई सोही दिन राष्ट्रपति कार्यालयमा पेश गरिएका थिए. ओके, संसदको कारवाहीको पनि कुरा बुझियो. काम कारवाहीको कुरा भने काठमाडौँ महानगरको 19 नगरसभा सम्पन्न संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित भएको खबर छ भने अन्य खबरमा देशभर मनसुन सक्रिय. यो यहाँलाई जानकारी राख्नु छोटकरीमा, आइतबारसम्म केही ठाउँमा मुसलधारे पानी पर्ने कुन कुन ठाउँमा रहेछ सुनिहालौँ. देशभर मनसुन सक्रिय रहेको छ, आइतबारसम्म भारीदेखि धेरै भारीसम्मको सम्भावना छ. न्यूनचापीय रेखा सरेकोले वर्षा बढ्ने देखिएको छ. बाढी, पहिरो र डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ श्रोताहरू. अनि
मधेशमा बढ्दो मानसिक स्वास्थ्य संकट उपचार भन्दा अझै अन्धविश्वासमा भरोसा भनेर रातोपाटी लेख्दछ। सुनिहालो, मधेसतिरका श्रोता हुनुहुन्छ भने ध्यान दिएर सुन्नुहोस्। मधेस प्रदेशमा मानसिक स्वास्थ्य सचेतनाको अभाव, अन्धविश्वास र विशेषज्ञ चिकित्सकको कमीले गम्भीर संकट सिर्जना गरेको छ। 64 लाख जनसंख्याका लागि 10 जना मनोचिकित्सक मात्र हुँदा आत्महत्याका घटना बढेका छन्। विज्ञहरूले उपचार, परामर्श र सामाजिक सोच परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् श्रोताहरू। 64 लाख जनसंख्यामा 10 जना मात्रै मनोचिकित्सक, यो रेसियो कहिले पनि मिलेन, होइन त? र विभिन्न पत्र पत्रिकालाई हेर्दाखेरि आज आत्मदाह गर्ने व्यक्तिको कुरा चारैतिर लेखिएको छ श्रोताहरू। जहाँ आत्मदाह प्रकरणमा सत्ता भित्र र बाहिर हुँदा फरक व्यवहार भन्ने शीर्षकमा एउटा छ। रवि लामिछाने र हालका प्रधानमन्त्री बालन शाहको फोटो सहित उहाँले पहिले पहिले गरेका ट्वीटहरूको कुरा राखिएको छ भने पढ्नुहोला। गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन, गगन थापाको भनाए। गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ, एमालेको भनाए। प्रधानमन्त्रीलाई कंग्रेसको सुझाव, अब कालो चस्मा खोल्ने दिन आएको छ, बेला आएको छ भन्ने भनाइ छ श्रोताहरू। भने आजको यस समाचारमा एक व्यक्तिको पनि यही आत्मदाह प्रयासको घटनामा सांसद कार्कीको टिप्पणी यस्तो छ, मानसिक स्वास्थ्य राज्यको प्रमुख प्राथमिकता हुनुपर्छ भन्ने उहाँ भन्नुहुन्छ। लोकान्तर लेख्छ यसलाई। काठमाडौँमा आत्मदाह प्रयासपछि सांसद गणेश कार्कीले मानसिक स्वास्थ्यलाई राज्यको प्राथमिकता बनाउनु पर्ने बताएका छन्। आफ्नो एङ्जाइटी र परिवारमा आत्महत्याको पीड़ा साझा गर्दै उनले छानबिन र प्रभावकारी योजनाको माग गरेका छन्। आत्मदाहको प्रयास भयो र ती व्यक्तिको निधन भइसकेको समाचार सुनिसक्नु भएको छ। अब देश विदेशका केही समाचार राखौँ श्रोताहरू। इरानले बनायो ट्रम्पको हत्याको योजना भनेर रातोपाटी लेख्दछ। राक्षस र अन्य पत्रकारहरूलाई लेखेको छ, तर मैले रातोपाटीबाट लिएँ यो समाचार। त सिएनएनले इजरायलले अमेरिकालाई राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको इरानी योजनाबारे गुप्तचर सूचना दिएको रिपोर्ट गरेको छ। यो कमजोर युद्ध विराम र बढ्दो अमेरिका इरान तनावको बीचमा आएको हो। अमेरिकी अधिकारीहरूले सूचनाको स्वतन्त्र पुष्टि गर्न सकेका छैनन्, तर र केहीले यसलाई इरान विरूद्ध सैन्य कारवाहीको लागि ट्रम्पलाई प्रभावित गर्ने प्रयासको रूपमा हेरेका छन् भन्ने अर्को खबर छ श्रोताहरू। र क्रिमियातिरको पनि खबर रहेछ। क्रिमिया नजिक रुसी जहाजमा युक्रेनी आक्रमण र मध्यपूर्वका 4 देशमा इरानको हवाई हमला आदि आदि छ। र फुटबलको कुरामा सेमिफाइनल पुग्न क्लिन सिट स्पेन र पराजित बेल्जियमको टक्कर आज छ श्रोताहरूले भइरहेको होला, यो बारेमा पनि छ। फ्रान्स चाहिँ सेमिफाइनलमा पुगिसकेको छ मोरोकोलाई 2-0 हराएर, यहाँ सुनिसक्नु भएको छ। अन्य देश विदेशका समाचार म तपाईँलाई चाहिँ चीनतर्फ लान चाहन्छु, किनभने चीनमा टाइफुनको एउटा चाहिँ भनौँ अब आउने देखिन्छ। घातक आँधीपछि चीनमा टाइफुनको खतरा भनेर राक्षस लेख्दछ। एक साथ यता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा 50 जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन बबी पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता अप्नाइएको छ। अधिकारीहरूले हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ। मैले यो समाचार पढेँ किनभने हाम्रा धेरै नेपालीहरू हङकङतिर हुनुहुन्छ। हङकङ चाहिँ टाइफुनको करिडोर नै हो र हामी बस्दा पनि टाइफुन थुप्रै आए, भोग्यौँ, टाइफुनमा हामी डिप्लोय भयौँ, त्यो सम्झना आयो। एउटा टाइफुन रोजको सम्झना छ, सबैभन्दा ठुलो टाइफुन 8 जस्तो लाग्छ मलाई, होइन 10 पनि आयो। र धेरै टाइफुनको विभिन्न नामहरू छन्, तर हामीले भोगेको टाइफुनमा मैले भोगेको चाहिँ सबभन्दा ठुलो त्यही हो। एनिवे अन्य खबरहरूमा चाहिँ शीर्षक मध्ये भन्दै अस्ट्रेलियाद्वारा मध्यपूर्वमा युद्ध विरामको आह्वान र अस्ट्रेलियाको समुद्री पक्षीमा H5 बर्ड फ्लूको पुष्टि भएको छ भने घातक आँधीपछि चीनमा टाइफुनको खतरा मैले पढिसकेँ भने स्पेनमा आगो लागि भयो 12 जनाको मृत्यु भन्ने खबर छ श्रोताहरू। यी खबरको साथमा अब तपाईँहरूलाई मौसम सम्बन्धी केही अपडेट दिउँ। ओके, नेपालको मौसममा मोटामोटी भन्नुपर्दाखेरि 24 घन्टाको मौसमी विवरण यस्तो छ। देशको अधिकांश भागमा बादल लाग्ने र हिमाली भूभागकै स्थानमा मेघगर्जन चट्याङ सहितको मध्यम वर्षा र हिमपातको सम्भावना छ। रातको समयमा पनि केही वर्षाको सम्भावना छ। मेट अफिसको एनालिसिसमा आज हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको र आगामी दिनमा यो बिस्तारै नेपाल नजिकै जाने सम्भावना छ भनेर लेख्दछ, र यसैको प्रभाव हो वर्षा पनि, होइन त?
अन्य इन्फर्मेसनमा चाहिँ काठमाडौँ भ्यालीमा आज 26 डिग्री सेल्सियस तापक्रम भने ड्रिजल यानि कि सिम सिम पानी पर्ने भने होला होइन त काम पनि लाग्ने भनेपछि रेनबो यानि कि इन्द्रणी बन्ने सम्भावना बढ्यो दक्षिण पश्चिमी हावा चाहिँ 19 किलोमिटर प्रति घण्टाको वेगमा पोखरातर्फ जाउँ आज यहाँ 31 डिग्री सेल्सियस तापक्रम छ पुरा दिन बदली हुने प्रोजेक्सन छ भने धरानतर्फ जाउँ धरानमा चाहिँ 40 डिग्री सेल्सियस तापक्रम छ पुरा दिन घमाइलो घमाइलो तर गर्मी 43 अधिकतम न्यूनतम 31 हुने सम्भावना छ श्रोताहरू ओके अब केही क्षणपछि तपाईँलाई एउटा कुराकानीमा लान्छौँ हामी आज सुदूर पश्चिममा केही दिनदेखि पानी परिरहेको छ यसबीच भारतीय पर्यटकको विभिन्न नाका हुँदै मानसरोवर जानेर काठमाडौँको पशुपति मन्दिर बुढानी कण्ठको दर्शन गर्न आउने पर्यटक बढे भनेर हाम्रा मित्र हुनुहुन्छ महेन्द्रका संवाददाता चित्रङ्ग थापाको रिपोर्ट सुन्छौँ र रेकर्डेड कुराकानी हुनेछ आज संविधान संशोधन कार्यदलबाट दलहरू पछि हटेको अवस्था छ यो किन हुनु पुग्यो भनेर विश्लेषक एवं स्तम्भकार हुनुहुन्छ वरिष्ठ पत्रकार तथा देश संचार अनलाइन पत्रिकाका सम्पादक युवराज घिमिरेजीसँग धनजङ्गजीले कुराकानी गर्नुभएको छ आज शुक्रबारे बहस पनि छ यो सुन्न पाउनुहुन्छ मिल्यो भने हाम्रो स्पोर्ट्स रिपोर्टरसँग कुराकानी गरौँ हिजोको फ्रान्सको जित के त अब अन्तसम्म नै हो यो स्प्रिट र यो स्पिडमा खेले खेलेको छ फ्रान्सले इफेक्टिभ छ गोलको वर्षा भइरहेको छ हेरौँ के हुन्छ मिल्यो भने ल्याउला यसलाई एउटा गीत सुनौँ यो गीत छ गाउने कलाकार हुन्छ समीप दीपक

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
1: त्यसलाई सहेर नपसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

Ok, तिम्रे यादमा प्रशान्त कान्छाको आवाजको गीत सुन्नुभयो श्रोताहरू। अब आजको हाम्रो बसाइमा हामी सुदूर पश्चिम र पश्चिमका कुरा गर्छौँ, मध्य पश्चिमको पनि कुरा हुन्छ, पर्यटकको कुरा हुन्छ, अन्य पानीपरीदेखि लिएर रोपाईँको कुरा हुन्छ, मानसरोवरको कुरा हुन्छ छोटकरीमा। त हामीले वर्ल्ड कप हेरिरहेका छौँ, कतिलाई चित्त बुझेको छ कतिलाई बुझेको छैन। VARको कुरा बीबीसीले राम्रोसँग लेखेको रहेछ, यसलाई पढ्न मन लाग्यो। बीबीसी अनलाइन .com छ। VAR के हो र विश्वकपमा किन यति विवादित भएको परेर फर्नान्डो डुआर्टेले लेखेको आर्टिकल यस्तो छ सर। यसपटकको फुटबल विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री यानि कि VAR पहिलेदेखि नै चर्चामा थियो, तर 7 जुलाईको अन्तिम 16 खेलमा इजिप्ट विरुद्ध अर्जेन्टिनाको रोमाञ्चक जितपछि यस सम्बन्धी बहस नयाँ उचाइमा पुगेको छ। खेल सकिन 11 मिनट हुँदा बाँकी हुँदासम्म इजिप्ट 2-0 अगाडि थियो। त्यसपछि लियोनेल मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले लगातार 3 गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो। सबैलाई थाहा छ कुरा, आफ्नो एउटा गोल रद्द गरिएको तथा अन्तिम समयमा पेनाल्टीको माग गर्दा VAR समीक्षा नगरेको भन्दै इजिप्टको टोली निकै आक्रोशित बन्यो, विशेष गरी म्यानेजर र कोच। सायद उनीहरू विश्वविजेता अर्जेन्टिनालाई प्रतियोगितामा टिकाइ राख्न चाहन्थे, सायद उनीहरू मेस्सीलाई उपाधिको खोडमा कायम राख्न चाहन्थे। खेलपछि इजिप्टका व्यवस्थापक होसम हसनले यो कुरा भनेका थिए श्रोताहरू। विशेष गरी इजिप्ट 1-0 अगाडि रहेको बेलामा खेलको उत्तरार्धमा मोस्तफा जिकोले गरेको गोल रद्द गरेकोमा उनीहरू अत्यन्तै असन्तुष्ट थिए। उक्त गोल हुनु अघिको मुभमा मिडफिल्डर मार्वन अतियाले लिसान्ड्रो मार्टिनेजको खुट्टामा टेकेको भन्दै फाउल गरिदिएको थियो। इजिप्टको दाबी चाहिँ अर्जेन्टिनाले निर्णायक गोल गर्नु अघि पेनाल्टी क्षेत्रभित्र मोहम्मद सलामाथि पनि यस्तै प्रहारको फाउल भएको थियो, तर त्यस बेला कुनै पनि फाउल पनि दिएन, VAR पनि हेरिएन श्रोताहरू। यसरी चित्त नबुझेको कुरा हो श्रोता। VAR ले के हो र कसरी काम गर्छ भन्ने समय भएमा यहाँलाई पछि

0: अहिले ओहलपुरबाट अगाडि बढिरहेछ, एकदम वर्षा छ, आइरहेको छ, पानी आइरहेछ, यता पुरै जनको पनि भएको देखिन्छ। र यस विषयमा मैले हाम्रो अतरिया स्थित जल विज्ञान मौसम विज्ञान कार्यालय जसले हामीलाई हरेक पटक जाने सहयोग गरिरहनुहुन्छ, मौसम सम्बन्धी अपडेट गर्नुहुन्छ, सञ्जय शाहजीसँग इन्जिनियरसँग मैले कुरा गरेको थिएँ र उहाँले पनि के भन्नुहुन्छ भने लगातार 3 दिनसम्म वर्षा छ सुदूरपश्चिम पश्चिम तराईमा, खास गरी यो लुम्बिनीदेखि सुदूरपश्चिमसम्म वर्षा छ, कतै मध्यम र कतै अलिक भारी वर्षा हुने सम्भावना, आज बेलुकी रातितिर अलिकति भारी वर्षा हुने सम्भावना छ। वर्षातको यो सुरुवातसँगै मनसुनी वर्षासँगै तापक्रम घटेको छ, 41 डिग्री सेन्टिग्रेडसम्म पुगेको थियो विनोद सर कुनै बेला आजभन्दा केही दिन अगाडि मात्र, कैलालीको तापक्रम अहिले घटेर 33 देखि 35 हाराहारीमा पुगेको छ, केही राहत गर्मीले दिएको छ, किसानहरू खुसी छन्, रोपाई गर्न समयमा पाएका छन् र सबैभन्दा बढी वर्षा पनि यी बितेकै सातामा यही हप्तामा भएको थियो, कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा 266.5 मिलिलिटर पानी चाहिँ वर्षा भएको थियो, मिलिमिटर पानी वर्षा भएको थियो, यो रेकर्ड हो यसको यस वर्षको अहिलेसम्मको पानीले किसानहरू दङ्ग बन्नु मात्रै, अब अहिलेसम्म करिब करिब कैलालीमा र कञ्चनपुरमा 90% भन्दा बढी रोपाई सकिसकेको छ, तर म यहाँ नेपालगञ्ज यो बाँकेको साइडतिर हेर्दैछु, यता चाहिँ रोपाई हुनै बाँकी छ, अझ त्यही भइरहेछ, त्यही अवस्था भैरव आउनु देखियो। हेर्दाखेरि चाहिँ अब यो नहर प्रणाली भएको जिल्लामा केही अगाडि नै रोपाई भइसकेको थियो भनेदेखि सिँचाइ सुविधाबाट वञ्चित क्षेत्रमा
1: ओके, सिँचाइ सुविधा वञ्चित भएका ठाउँमा चाहिँ किसानहरू आकाशतिर हेर्दै होला होइन त, अरू उपाय छैन। एनिवे अब तपाईँ अन द मुभ हुनुहुन्छ, तपाईँ भैरवतिर जानुभएको रहेछ, तपाईँको आफ्नो कार्यथलो आफ्नो गृहनगरबाट पूर्वतिर लाग्नुभएको रहेछ, के उद्देश्य होला सोध्न सक्छु?
0: बिल्कुल अवश्य सोध्न सक्नुहुन्छ, यसको उद्देश्य चाहिँ हाम्रो के थियो भन्दाखेरि अहिले यो असारको अन्तिम अवस्था र त्यसपछि विगतमा यो गत वर्षमा यो चालु आर्थिक वर्षमा पर्यटन क्षेत्रको विकासको लागि नेपाल सरकार पर्यटन मन्त्रालय त्यो सँगै नेपाल पर्यटन बोर्डले आफूले तर्जुमा गरेका योजनाहरू के कति कार्यान्वयन भयो कस्तो छ भन्ने विषयमा भेटघाट गर्ने, यसमा खास गरी हाम्रो संस्थापक नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन जसलाई नाटा भनिन्छ, नाटा सुदूरपश्चिमका चार्टर प्रेसिडेन्ट संस्थापक अध्यक्ष हुनुहुन्छ माया प्रकाश भट्टज्यू, उहाँ हजुरले तपाईँहरूलाई मैले पटकपटक एउटा कुरा गर्थेँ कि कैलालीमा त्यो एयरपोर्टलाई विस्तार गर्ने क्रममा उहाँहरूकै अग्रसरतामा केही व्यक्तिहरूको जो अलिकता सामाजिक रूपमा चाहिँ अगाडि सर्नुहुन्थ्यो 1 करोडभन्दा बढी चन्दा सङ्कलन गरेर एयरपोर्ट विस्तार गर्नलाई पनि उहाँहरूले पुरा योगदान पुऱ्याउनु भएको, उहाँ लामो समयदेखि पर्यटन क्षेत्रमा लागिरहनु भएको थियो, उहाँले मलाई भन्नुभयो म पनि कता कता एउटा पत्रकारको नाताले मलाई उहाँकै कार्यकालमा एउटा सल्लाहकारको रूपमा राख्नुभएको थियो, त्यसपछि ल जाउँ एकछिन घुमेर आउँ, लुम्बिनीसम्म हामी घुम्दासम्म पुग्यौँ, कति बेरसम्म टेलिफोनमा कुरा भयो, उहाँ काठमाडौँ पनि पुगेर आउनुभयो, म चाहिँ लुम्बिनीसम्म मात्र पुगेँ, म आउनु पाएन, आएको बेला मेरो भेट भइहाल्थ्यो, त्यस कारणले चाहिँ उहाँ हामी साथमै छौँ फर्किन लागेको होइन, मेन उद्देश्य के होइन अन्तर सम्वाद गर्ने, जस्तो अहिले भारतीय पर्यटकहरूको एउटा ओहिरो लागिरहेको छ नेपालमा भित्रिने क्रम भएको छ, त्यस कारणले लुम्बिनी जहाँबाट सबैभन्दा बढी पर्यटक भित्रिएका छन्, सरदर विनोद सर एउटा हामीले गरेको अध्ययन अनुसार करिब 2500 गाडी साना गाडीहरू साना खालका गाडीहरूमा मात्र काकल भित्तादेखि कञ्चनपुरको गड्डा चौकीसम्म पर्यटकहरू भित्रिने क्रम भएको छ, भारत सरकारको नीतिगत ऊ पनि हुन सक्छ किनभने डलरको भाउ उच्च भएको अवस्थामा आफ्ना पर्यटकहरू कमसेकम तपाईँ घुमफिर गर्नु छ भने जानुहोस् भनेर, तर हाम्रो उद्देश्य चाहिँ के छ भने सबै मार्गस्थलमा र जम्मै यो तराईको क्षेत्र जहाँ पर्यटकहरू भित्रिन्छन् नेपाल त्यो ठाउँ चाहिँ सुनसान हुने, तर उनीहरू जाने उनीहरूको गन्तव्य कहाँ छ भनेदेखि काठमाडौँ पोखरा सौरा मुक्तिनाथ यो क्षेत्रमा बढी पर्यटक भइरहेछन् र यो क्षेत्रको पनि जस्तो सुदूरपश्चिमदेखि पूर्वसम्मको भूभागलाई पनि त्यहाँ चाहिँ पर्यटकीय गन्तव्यको रूपमा तवान हुँदाहुँदै पनि त्यो जुन पर्यटक

0: विकासको पूर्वाधारहरू हुन सकेको छैन, त्यसको लागि चाहिँ आपसी व्यवसायहरू बसेर सरसल्लाह गर्ने नाटा सुदूरपश्चिमको उहाँको टिमले यहाँ लुम्बिनीमा कुरा गर्यो, त्यस्तै गरेर हाम्रो नेपालगञ्जमा पनि हाम्रो कुराकानी भइरहेको छ, उहाँ मसँगै हुनुहुन्छ अहिले यति बेला।
1: चित्रङजी यसो गर्नुहोस् न, तपाईँ यहाँसँग हाम्रो भट्टजी हुनु रहेछ, अब उहाँहरूको अलि जिम्मेवारी पनि हो, उहाँहरूको नलेज पनि छ, अनुभव पनि छ, त रिटेन्सनको कुरा आयो, यो पासिङ थ्रु ट्रान्जिटिङ थ्रु मात्रै भएन, पर्यटकहरूलाई सुलभ बाटो मात्रै दिने होइन कि उहाँलाई रिटेन गर्ने कुरा आयो, एक दुई चार दिनसम्म राख्ने, त्यो बुझेँ मैले, त्यो गर्नुको लागि उहाँहरूको गेम प्लान के छ, भिजन के छ, सोधिहाल्नुहोस् न त उहाँलाई नै तपाईँले नै।
0: हुन्छ, अवश्य पनि म प्रश्न गर्दैछु माया प्रकाश भट्टज्यूलाई, हाम्रो संस्थाको अध्यक्षज्यूलाई, तपाईँहरूको जुन यति लामो समयदेखि काम गरिरहनु भएको छ, यसरी भारतबाट आउने पर्यटकहरू र अरू ठाउँबाट पनि आउने पर्यटकहरूलाई हामीले कम्तीमा दुई तिन दिनसम्म दुई चार दिनसम्म यहाँ राख्नुको लागि कस्तो किसिमको गेम प्लान, कस्तो योजनाहरू बनाउनु भएको छ, के छ अवस्था अहिले, सडक पूर्वाधार त छ तर पनि उनीहरूलाई चाहिने उनीहरूको आवासको होटल व्यवसायको सबै कुराहरूको विषयमा संक्षिप्तमा हाम्रो रेडियो गोर्खालाई केही जानकारी गरिदिनु हुने म अनुरोध गर्दछु।
2: हवस्, धन्यवाद। साँच्चिकै हाम्रो सुदूरपश्चिम बाह्य पर्यटक र आन्तरिक पर्यटकको लागि महत्त्वपूर्ण पर्यटक स्थलको रूपमा चाहिँ चिनिएको छ, र 2010 दुई हजार बिसको दौरानमा हामीले यो सुदूरपश्चिमका गन्तव्यहरू पहिचान गर्ने, प्रवर्धन गर्ने, मार्केटिङ गर्ने धेरै कामहरू गऱ्यौँ, र 2020 व्यावसायिक अब सुदूरपश्चिमलाई पर्यटनबाट आय आर्जन कसरी गर्ने भन्ने किसिमको प्रयासमा हामी जुटिरह हौँ। अब हाम्रो प्लस पोइन्टहरू भनेको जस्तो एसियाकै के अरे हाम्रो एसियन हाइवेको गेट अफ वे बनपासा चाहिँ पोइन्ट हो, त्यस्तै कैलाश मानसरोवरको लागि महत्त्वपूर्ण गेटवेको रूपमा चाहिँ सुदूरपश्चिमलाई जोड्न सकिन्छ, त्यस्तै इन्डियाको महत्त्वपूर्ण धार्मिक स्थलहरू पर्यटन स्थलहरू हाम्रो बोर्डरसित छन्, भारतको राजधानी भनौँ नि, भारतको राजधानी नै हामी 350-400 किलोमिटरको नजिकमा छौँ, र महत्त्वपूर्ण तीर्थयात्रीहरू जुन जसरी हामी नेपालको भारत जान्छौँ, भारतको नेपाल आउने क्रम राम्रो छ, र यी हाम्रा पर्यटकका लागि चाहिँ महत्त्वपूर्ण गन्तव्यहरू हुन् त, आन्तरिक गन्तव्यको रूपमा जस्तो हाम्रो के अरे खप्तडदेखि लिएर शुक्लाफाटासम्मका राष्ट्रिय निकुञ्जहरू भयो, रामारोशनहरू भयो, नवदुर्गा भगवतीको सातवटै बहिनीको वासस्थान, राष्ट्रिय पाँचवटा सिद्धान्तदेखि लिएर महत्त्वपूर्ण जस्तो घोडाघोडीदेखि लिएर सिमसार क्षेत्रहरू महत्त्वपूर्ण क्षेत्रहरू छन्, तर यी यति हुँदा हुँदै पनि अब यहाँहरूको जिज्ञासा, पब्लिकको जिज्ञासा सुदूरपश्चिममा किन पर्यटक आइरहेको छैन त भन्ने कुरो हुन्छ, र यो विषयमा मैले सानो एउटा अनुरोध के गर्न चाहन्छु भने अब मेजर कुरो चाहिँ पूर्वाधार हो, हस्पिटालिटी क्षेत्रमा चाहिँ अहिले करिब करिब पूर्वाधारहरू भनेको सडकको यातायात हरेक गन्तव्यसित हाम्रो पुगिसकेको अवस्था छ, पर्यटकको लागि मेजर चाहिने भनेको पहिलो कुरो यातायात हो, त्यसपछि हस्पिटालिटी हो, त्यसपछि उहाँको स्वास्थ्य सुरक्षा हो, त्यसपछि चाहिँ अनि हाम्रो शान्ति सुरक्षा, यी मेजर कुराहरूमा करिब करिब हाम्रो प्रदेशले उपलब्धि हासिल गरेको छ, तर मेजर कुरो चाहिँ एउटा दुःख लाग्दो कुरो के भने यो ओभरअल सुदूरपश्चिमको डेभलपमेन्टको बाधकको रूपमा चाहिँ कनेक्टिभिटी हो, कनेक्टिभिटीमा चाहिँ हामी पछाडि रह्यौँ, अब जस्तो हाम्रो अब एसियन हाइवेको गेटवे बनपासा भने पनि अझै बनपासा ड्राइपोर्टदेखि लिएर अपग्रेड हुनु अझै दुई तिन वर्ष लाग्छ, र तत्कालको लागि हामीले गौरीफन्टा नाकाको स्तर उन्नति गर्न सक्यौँ, र बझाङको उराई नाकालाई चाइनासित जोड्न सक्यौँ भनेपछि भारत र चाइनासित पनि हामीले जोड्नु पर्यो, र त्यस्तै हवाई कनेक्टिभिटीमा पनि अब अहिले अन्तर्राष्ट्रिय एयरपोर्ट धनगढी भइसक्नुपर्ने अवस्थामा रिजनल लेभलको पनि सुविधा पाइएको छैन, अनि हामी हवाई कनेक्टिभिटीबाट पनि ड्यामेज भयौँ, र रोड एक्सेजबाट पनि ड्यामेज भएको कारणले यो सुदूरपश्चिमको पर्यटक मात्रै होइन कि समग्र पर्यटन यो डेभलपमेन्टको बाधकको रूपमा हामीले यसलाई लिएको छौँ, तर अहिलेको लागि मैले सानो एउटा ढिलो आशा यहाँहरू मार्फत के अनुरोध गर्न चाहन्छु भने वास्तवमै यो पर्यटनको यति सम्भावना हुँदा हुँदै पनि हामी कहाँ नेपाल टुरिज्म बोर्ड भनेर जसले पर्यटनको प्रवर्धन मार्केटिङ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा पर्यटनलाई चिनाउने हो, उहाँहरूको दृष्टि चाहिँ सुदूरपश्चिममा नपरेको कारणले हामीले अलिकति अन्तर्राष्ट्रिय लेभलमा र अहिले पनि उहाँहरूको नेसनल डेस्कमा चाहिँ सुदूरपश्चिमको केही इन्फर्मेसन नभएको अवस्था छ, यसको लागि विगत लामो समयदेखि हामीले सुदूरपश्चिममा पर्यटन बोर्डको अफिस स्थापना गर्नुपर्छ भनेर धेरै प्रयासहरू गऱ्यौँ, यसपालि पनि झिनो आशा छ उहाँहरू सायद लागिरहनु भएको छ, यही हप्ता 10 दिनभित्र पनि हामीले गत वर्षकै कार्यक्रममा परिसकेका हुनाले हामी अफिस खोल्ने प्रयास गर्छौँ भनेर उहाँहरूले भनिरहनु भएको छ, तर ओभरअलमा यो डेभलपमेन्टको लागि मैले कहाँनिर एउटा अनुरोध के गर्न चाहन्छु भनेपछि हामी पब्लिक लेभलभन्दा अथवा यहाँहरूको मिडियाको पनि महत्त्वपूर्ण रोल हुन्छ, र सँगसँगै यो क्षेत्रबाट सुदूरपश्चिम प्रदेशबाट सङ्घीय राजधानीमा प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरू सङ्घीय मान्यजीवहरूको चाहिँ महत्त्वपूर्ण रोल हुने हुनाले मैले यहाँको यही मिडियाको माध्यमबाट पनि सुदूरपश्चिमबाट सँगै संसदमा प्रतिनिधित्व गरिदिए सम्पूर्ण मान्यजीहरूलाई यी विषयमा यी मेजर डेभलपमेन्टका विषयमा सँगीय सरकारसित कोअर्डिनेसन गर्न म सार्वजनिक रूपमै निजी क्षेत्रको तर्फबाट आह्वान गर्न चाहन्छु. धन्यवाद. हजुर हजुर
1: ओके. अब तपाईँको क्रस क्वेसन भए उहाँलाई सोध्नु होला. म त सुनेर बसेँ उहाँको सुख भन्दा पनि बढी दुःख रहेछ, अलि चित्त दुखाइरहेछ. यहाँसम्म कि पर्यटन बोर्ड जुन चाहिँ देशभरिको पर्यटकीय गन्तव्यलाई हेर्नुपर्ने ठाउँमा सुदूरपश्चिमको एउटा टेबल पनि छैन, एउटा चाहिँ एउटा डेस्क पनि छैन भन्दाखेरि एकदम दुःख लाग्यो मलाई. त्यो राख्नको लागि हुन त नेपालको पर्यटकीय गन्तव्यहरूको विदेशमा इन्फर्मेसन त्यसै पनि त कम छ, होइन? अटोमेटिक एभरेस्ट, अटोमेटिकली अब लुम्बिनी भन्ने दुई चार ठाउँ चाहिँ सबैले बुझेका छन्। त्यो बाहेक अरू कहाँ छ? एबिसी छँदैछ. त्यो बाहेक अरू कहाँ छ, के छ भन्ने कुरा चाहिँ हामीले देशले बुझाउनु पर्ने ठाउँमा सुदूरपश्चिमको त एउटा डेस्कसम्म रहन्छ भन्दाखेरि मलाई पनि अचम्म लाग्यो. त्यसको लागि उहाँहरूले के पहल गर्नुपर्ने हो, कतिको प्रेसर दिनुपर्ने हो, त्यो कुरा चाहिँ के भन्छ उहाँहरूले दुई तिन महिनामा यसो सेमिनार भेटघाट गरेर मात्रै होइन दैनिक रूपमा नै प्रेसर दिनुपर्छ जस्तो लाग्छ मलाई. त्यो कुरा सोधिदिनुहुन्छ कि सरलाई, भट्टजीलाई?
0: सोध्छु यसमा के भन्न चाहन्छु भनेदेखि, किनभने यो उहाँहरूकै प्रयास फलस्वरूप प्रयास के भयो भने यो चालु आर्थिक वर्ष जुन अहिले चाहिँ असार मसान्तमा सकिँदैछ, यो आर्थिक वर्षमै यो सुदूरपश्चिम र लुम्बिनीमा चाहिँ यसको डेस्कको अफिस राख्ने भन्ने कुराहरू एग्रिमेन्ट भइसकेको र उहाँहरूकै पहलमा धनगढीमा त्यहाँको नगर विकास समितिसँग उसले फ्री अफ कस्ट भाडा नलिएर घर दिने कुराहरू पनि भएर टुङ्गो लागेको, बजेटको पनि तर्जुमा भइसकेको अवस्थामा भने त्यो कुरा अगाडि बढ्न सकेन. नसके पनि उहाँहरूले छोड्नु भएको छ नि यो कुरा, यसमा निरन्तर लागिरहनु भएको छ. म यसरी उहाँलाई फेरि यो प्रश्न राख्न चाहन्छु कि तपाईँ कतिको आशावादी हुनुहुन्छ कि तपाईँहरूको तहबाट जति प्रयास भएको छ त्यति कामयाब हुन नसके पनि अहिले यसपटकको तपाईँको यो भेटघाटहरू व्यवसायहरूसँग कुराकानीबाट लुम्बिनी र तपाईँहरू यो सुदूरपश्चिमका यो पर्यटन व्यवसायहरू यो पर्यटन प्रवर्धनको कुरामा र यो पर्यटन भित्राउने कुरामा कतिको आशावादी हुनुहुन्छ भनेर म एउटा प्रश्न राख्न चाहन्छु.
2: हस् धन्यवाद. यो टुरिज्म बोर्डको संरचना नै फेर्नुपर्ने खालको अवस्था देखिन्छ इन जेनरल. त्यो चाहिँ ओभरअल अफ द नेसनल वाइड हेर्ने कुरो भयो. तर अहिलेको लागि चाहिँ हाम्रो झिनो एउटा समस्या के भने, गत वर्ष हामीले विगत धेरै लामो प्रयासदेखि चाहिँ गत वर्षको कार्यक्रममा अब हामीले प्रदेशवाइज तपाईँहरूको संरचना जानु पर्यो, देश सङ्घीयतामा गइसक्यो कि तपाईँहरू पनि सङ्घीयतामा जानुपर्छ भन्ने किसिमको अनुरोध गर्दा उहाँहरूले अब राष्ट्रिय समस्या अर्थतन्त्रको अवस्था यताउति हेर्दा हामी एकैचोटि जान सकिने अवस्थामा छैनौँ, कर्मी ग्रुपले जान्छौँ भनेर गत वर्षको कार्यक्रममा चाहिँ लुम्बिनीमा र धनगढीमा हामी प्रादेशिक कार्यालयहरू स्थापना गर्छौँ भनेर त्यसको लागि बजेटको व्यवस्था पनि गरेको छ र कार्यक्रम पनि स्वीकृति गरेको छ. त्यो अफिस स्थापना गरिसकेपछि मात्रै यो पैसा खर्च गर्ने भन्ने कुरो पनि बजेटमा लेखा हुनाले यो वर्ष टुरिज्म बोर्डको हामीले सुदूरपश्चिममा एक पैसाको कार्यक्रम पनि गरेनौँ. इभनकि एउटा माट भन्ने हुन्छ हामीले वार्षिक रूपमा गरिरहन्छौँ, त्यो माट पनि गर्न पाएको अवस्था भएन. र त्यसपछि आर्थिक वर्षको आधा आधी हुँदा पुष माघको करिब करिब दौरानमा चाहिँ मैले फेरि उहाँहरूलाई रिमाइन्ड गराएँ, तपाईँहरूको आर्थिक वर्षको आधा भइसक्यो, अहिलेसम्म तपाईँ आउनु भएको छ के हो भन्दा चाहिँ उहाँहरूले एउटा निशुल्क हामीलाई घर दिलाइदिएपछि अनि अझ अलिकति सजिलो हुन्थ्यो र एउटा हामीलाई भवन दिलाउने व्यवस्था गरिदिनु पऱ्यो. हामी आउँछौँ भन्दा मैले हामीले नै फेसिलिटी सेक्टरले स्थानीय धनगढी उपमहानगरपालिकासित अनुरोध गरेर एउटा भवन पनि उहाँहरूलाई दिलायौँ. त त्यहाँको जिम्मेवार सिओ बोर्ड मेम्बर र त्यहाँको कर्मचारी सहित आएर धनगढीमा पुसको महिनामा उहाँहरूले एग्रिमेन्ट पनि गरेर 15 दिनभित्र हामी अफिस खोल्न आउँछौँ भनेर एउटा घर पनि होल्ड गर्यो. अहिले 6 महिना भइसक्यो, घर पनि हामीले होल्ड गरिरहेको छौँ. अब त्यति गर्दा गर्दै पनि अहिले असार वसन्तको अन्त भइसक्यो, आर्थिक वर्षको अन्तसम्म पनि उहाँहरू आउनु भएन. अब टुरिज्म बोर्डमा शब्द चाहिँ कर्मचारीहरू जान मान्नुहुन्न भन्ने खालको टुरिज्म बोर्डको जिम्मेवारी साथीहरूबाट जवाब आउँछ. र यसको टुरिज्म बोर्डको संरचना कस्तो छ मैले यहाँलाई अनुरोध गर्छु. अहिले चाहिँ यसको अध्यक्ष भनेको हाम्रो पर्यटन सचिवजी हुनुहुन्छ. अनि हिजो अस्ति मैले 2 राउन्ड पर्यटन सचिवजीलाई पनि यो सबै कुरो अहिलेसम्मको यो भएको वृत्तान्त चाहिँ अनुरोध गर्दा होइन अब खोल्नुपर्छ भन्ने कुरा त मलाई पनि जान्छु, तर यति अगाडि गरिसकेको छ भन्ने कुरो मलाई थाहा थिएन. सायद टुरिज्म बोर्डको साथीहरूले मलाई पनि ब्रिफिङ नगरेको पनि हुनसक्छ. मैले भने अब यो त बजेट स्वीकृत भइसकेको कार्यक्रम चाहिँ लन्च भएन भने त्यो कार्यालय प्रमुखको पनि त जिम्मेवारी हुन्छ. वार्षिक प्रगति उसको लिन सकेन भने किन लिएन भने त्यस्तो कार्यालय प्रमुखलाई पनि विभागीय कारवाही हुनसक्छ. अथवा चाहिँ खटाएको कर्मचारी खटाएको ठाउँमा नजाने कस्तो हो त्यो पनि हेर्नु पर्यो. अब श्रीमान सञ्जीवज्यू नै यसको चाहिँ अध्यक्ष भए हुनाले यहाँले हेर्नु पर्यो भने त अब सञ्जीवज्यू पनि केही हदसम्म पोजिटिभ छन्, अहिले पनि ढिलो आशा छ. म एक हप्ता बाँकी छ, म एक हप्ताभित्रमा पनि त्यो सेटल गरेर सकभर म आफै धनगढी आएर पनि मैले चाहिँ त्यो प्रयास गर्छु भनेर भन्नुभएको छ. अब बरु मैले सम्भव हुन्छ भने यहाँहरूले अलिक यो प्रश क्वेसनको रूपमा अब श्रीमान सचिवज्यूलाई अथवा टुरिज्म बोर्डको जिम्मेवार सिओ साथीहरूलाई यसको कार्यक्रममा परिसकेको कुरोहरू पनि पब्लिकले यस्तो झिनो आशा गर्दा पनि तपाईँहरूले नयाँ काम अब भनौँ सब्सिडी हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ सुदूरपश्चिमलाई धेरै धेरै माया हामीले सब्सिडीको रूपमा चाहिँ कर्णाली लाएर सुदूरपश्चिमलाई डेभलप गर्छौँ भन्ने किसिमको आवाज उठाइरहेको थियो होला. कार्यक्रम बजेटमा परिसकेको कार्यक्रम पनि तपाईँहरूले किन कार्यान्वयन गर्नु भएको छैन भनेर यसको मेन जिम्मेवार भनेको श्रीमान पर्यटन सचिवजी हो. उहाँलाई सम्भव हुन्छ भने एउटा प्रेस क्वेसनको रूपमा यहाँहरूले पनि अनुरोध गरिदिन सक्नुहुन्छ भने पनि हामीलाई धेरै सहयोग हुन्छ. धन्यवाद.
1: ओके ल, आज उहाँले आफ्नो मनको कुरा राख्न पाउनुभयो. तपाईँसँग बिदा लिनु पूर्व मैले बुझ्न चाहेको, मलाई तपाईँको अन्तर्वार्ता बेला बेलामा तपाईँ मेरो कुराकानीबाट के थाहा छ भने सुदूरपश्चिम पश्चिम र त्यो भेगमा चाहिँ पर्यटक गन्तव्य चाहिँ शुक्ला फाटा भयो, घोडाघोडे ताल भयो, कर्णालीका सेरोफेरोहरू भयो, होइन मानसरोवर ताल जाने बाटोहरू त्यो आदि आदि छन्। त्यो बाहेक अरू प्रोमिनेन्ट अलि सबैले चिन्ने अरू पनि एरिया कुन कुन छन्, गन्तव्य कुन कुन हुन सक्छन्, यदि इन्फ्रास्ट्रक्चर बाटोघाटो होटेलको व्यवस्था भयो भने तपाईँलाई सोधेँ मैले चित्राङ्गजी.
3: हजुर, होइन अब कस्तो छ भने सुदूरपश्चिमको त दुई किसिमको त्यो एउटा प्राकृतिक किसिमको त छँदैछ. शुक्ला फाटाको कुरा गऱ्यौँ हामीले, बढी मालिकाको कुरा गऱ्यौँ, खप्तलको कुरा गर्छौँ हामी जहिले पनि, र प्राकृतिक रूपबाट प्राप्त भएका यी विशेष धरोहरहरू रहेको छ. त्यसबाहेक पनि जस्तो अब झङ्गडीमा 41 डिग्री तापक्रम भएको बेला कस्तो होला, त्यहीँबाट एक घन्टा डेढ घन्टाको माथि उक्लिने बित्तिकै खाङडाना आउँछ, चिसो हावा आउँछ, नैनीतालको जस्तो एकदम चिसो हावा आउँछ, अलिक पर गएपछि बुढो आउँछ, पहाडी त्यो ठाउँ छ, त्यसको नजिकमै जोगबुढा क्षेत्रमा आलीतालको ठुलो ताल छ. मेरो अध्यक्षजीसँग कुरा हुँदै थियो, तपाईँ यो विषयमा के गर्दै हुनुहुन्छ भन्दाखेरि बोर्डर क्षेत्रमा रहेको त्यो छहरा, त्यसपछि त्यो आलीतालको ताल क्षेत्र र बेचकोट र अरू जति यस्तो सामान्य हेर्ने छन् तिनीहरूलाई कम्तीमा पनि सीमावर्ती क्षेत्रका भारतीय पर्यटकहरूलाई पनि हामी त्यो ठाउँमा घुमाउन सक्यौँ, त्यहाँ रिसोर्टहरू बन्न सक्यौँ भने धेरै अगाडि हामी जान सक्छौँ भन्ने कुराहरू आएको छ. अर्को कुरा अब
1: त्यही पोइन्टमा एउटा थपिदिउँ तपाईँलाई, अब कम्पेरिटिभली होइन हामीले एकअर्कासँग सिक्नुपर्छ. अब म बेला बेलामा पूर्व गइरहन्छु, धरान गइरहन्छु, धरानमा यो गर्मीको मौसममा धरानबाट आधा घन्टा 45 मिनट उक्ल्यो भने त्यहाँ धनकुटा होइन त्यहाँ हिलेतिर यति धेरै भारतीय पर्यटक जुन चाहिँ फारबिसगंजदेखि जोगबनी त्यो एरियाबाट उतातिर दार्जिलिङतिरबाट अथवा चाहिँ त्यो भन तराईका फाँटतिर आएर पुरै भनौँ न एउटा गुलजार बनाएको देख्छु म. त्यस्तै प्रकारले त्यस्तो ठाउँको प्रचार प्रसार गर्यो भने यति धेरै ठाउँ छ, तपाईँले जोगबुढा भन्नुभयो, आलिताल कुरा गर्नु, बढी मालिका, खप्तड, थारू बस्ती र थारू समुदायको रहन सहन देखाउन पाइयो भने त उनीहरू पनि नेपालमा अलिकति चिसो पनि खाउँ यो गर्मी मौसममा किन टाढा टाढा जाने, हामीलाई चाहिँ भनौँ न अब हाइट लाग्छ, हामीलाई चाहिँ भनौँ न अब त्यति पर जाने समय पनि हुँदैन भनेर त्यही नजिक पनि 2-4 घन्टाको बाटोमा सम्म ल्याएर देखाउन सकेर राख्न सक्यो भने चाहिँ बडो फाइदा होला जस्तो लाग्छ मलाई. त्यस्तोतिर ध्यान दिनु पर्यो, ठुलो कुरा हेर्ने भने सानो सानो कुरामा हेर्नु पर्यो भन्न खोजेको मैले.
3: हजुर जरुर जरुर हजुर, यो अत्यन्त महत्त्वपूर्ण कुरा हो. हामी एक त हजुरको यो पूर्वाधारका कुरामा सडक अन्य बिजुली यो हामी पछाडि नै हो, किनभने पूर्वको तुलनामा हाम्रो यहाँ चाहिँ विकासको त्यो पूर्वाधार बन्न अलिक समय लागेकै हो. अब सबै थोक जो भर्खर अध्यक्षजीले भन्नुभयो सबै थोक त्यो कम्तीमा पनि जुन पूर्वाधारहरू छ अब हामी जहाँ पनि पुग्न सक्छौँ भनेदेखि ती ठाउँमा हिजोको तुलनामा आजभन्दा 5-7 वर्ष अगाडिको तुलनामा होटलहरू बन्न विस्तार भइरहेको छ, अनि आएर रिसोर्टहरू भइरहेको छ, बनिरहेको छ, त्यस्तै खप्तलमा पुगिरहेको छ जति मात्रामा हुनुपर्ने त्यति नभएको मात्र अवस्था हो. र त्यसमा पनि सरकारी पक्षको जसो सरकारले तोकेर राखेको संस्थाहरूले पनि अलिकता ध्यान दिने हो, र हामीसँग होस्टेलमा हैसियत गर्ने हो भने यो निश्चित रूपमा योभन्दा अगाडि बढ्न सक्छ भन्ने उहाँको भनाइ हो. मैले त्यो अहिले भर्खर आलीतालको कुरा गरेँ, त्यो जोराली क्षेत्रको कुरा गरेँ, अनि गएर माथि हजुरको त्यो बुढर क्षेत्रमा भएको छहराका कुरा छ, तालहरूको कुरा छ,
0: प्राकृतिक रूपले अत्यन्त सम्पन्न छ, जस्तो रामसारमा परेको चाहिँ घोडाघोडी उसकै कुरा गरौँ, त्यो पनि आफैमा ठुलो छ। कर्णाली नदीमा ऱ्याफ्टिङको सम्भावना, महाकालीमा ऱ्याफ्टिङ भइरहेछ अहिले, दोलनद्वाको जोगबुढाबाट बर्मदेवसम्म ऱ्याफ्टिङ चलिरहेछ। यस्ता पूर्वाधारको कुरा,
1: नयाँ नयाँ स्पोर्ट्सहरूमा चाहिँ प्याराग्लाइडिङसम्म पुगेको छ मैले सुन्छु म, होइन?
0: टेस्ट भयो, एक दुईपटक टेस्ट भयो, तर त्यो रेगुलर हुन पाएको छैन। प्याराग्लाइडिङको कुरा त रेगुलर हुन पाएको छैन, त कम्तीमा पनि यो कर्णालीमा र कर्णाली सेती र महाकालीमा अनि ऱ्याफ्टिङको चाहिँ सुरुवात भइसकेको अवस्था
1: छ। ओके, हामीले धेरै कुरा गर्यौँ, जे होस् तपाईँको यात्रा त्यो पनि कामको सिलसिलामा तपाईँ पर्यटन प्रवर्धनको लागि अगाडि बढ्नुभएको रहेछ। हाम्रा माया प्रसाद भट्टजीसँग नाटक के त्यो क्षेत्रको पदाधिकारी हुनुहुन्छ, उहाँले पनि आफ्नो मन्तव्य राख्ने मौका पाउनुभयो, उहाँलाई पनि धन्यवाद भनिदिनु होला र पछि अन्य कुराकानी गरौँला। तपाईँको जहाँ बिदा लिनु हस् हस् हस् हस् ओके माया प्रसादजी नमस्ते।
4: नमस्ते
1: हजुर, तपाईँको कुरा सुनियो,
4: अलिकति सानो एकै कुरा मैले सम्झाउन खोजेको थिएँ भने, हामीले अब सुन्दर सुदूरपश्चिम भन्ने अभियान, सुन्दर सुदूरपश्चिम भन्ने अभियान सुरु गऱ्यौँ, जहाँ है सुदूरपश्चिम भन्ने अभियान सुरु गऱ्यौँ, देवभूमि सुन्दर ठाउँ, के अरे देवभूमि सुन्दर ठाउँ जहाँ सुदूरपश्चिम घुम्न ल्याउँ भन्ने अभियान सुरु गऱ्यौँ, र लेटेस्ट अहिले हाम्रो सुदूरपश्चिम हामी आफै चिनाउँछौँ भन्ने विभिन्न किसिमका अभियानहरू प्राइभेट सेक्टरले कोर्डिनेसन भइराखेको हो। तर अलिकति अब सरकारको उदासीनता अथवा क्रियाशीलता कम र एउटा त विकास पनि पूर्वबाटै भएर नै कारणले, जस्तो काठमाडौँको पर्यटक हामीले पोखरा ल्यायौँ, पोखराको चाहिँ लुम्बिनी आयो, लुम्बिनीको अब के अरे सौरा हाम्रो बर्दिया पुगिसकेको छ, बर्दिया मार्गको शुक्ला फाटा पुर्याउनु हो, अलिक मतलब अलिकति ढिलो जानु भयो भने सुदूरपश्चिमको सम्भावना र प्रकृतिले धेरै उपजहरू राम्रो दिएको छ, हामी भाग्यमानी हौँ वास्तवमै, तर अलिकति धैर्यताको खाँचो हो, हामी पनि हतारियौँ, सरकारको पनि अलिकति उदासीनता भावनाले हो, तर अब हामी डेभलपमेन्टको नजिक छौँ, सुदूरपश्चिम साँच्चीकै सुन्दर सुदूर बसेर सम्भावना पनि खाने हो, यहाँले जुन अवसर दिनुभयो म यसको लागि यहाँलाई पनि धन्यवाद दिन्छु।
1: अन्तमा एउटा सुझाव दिउँ हजुरलाई, त्यहाँसम्म पुग्न बाटो लामो छ, हुन त राम्रो बाटो छ, यो चाहिँ आरक्षण हेर्दै बर्दिया हेर्दै जान त पाइन्छ, तर कति पर्यटकहरू ठ्याक्कै गन्तव्य पुग्नलाई सजिलो बाटो खोज्छन्, गर्दाखेरि महेन्द्र नगरमा भएको पुरानो एयरपोर्टलाई यदि तपाईँले सुचारु गर्न सक्नुभयो भने आधा प्रब्लम चाहिँ तपाईँहरूको सल्भ हुन्छ होला, होइन त? तपाईँहरूले त्यसमा के पहल गर्नुभएको छ?
4: होइन, त्यो पनि यो आर्थिक वर्ष महेन्द्र अहिले एयरपोर्टको काम पूर्वाधार विकास काम भइरहेको छ, एक्सटेन्सन गर्ने काम भइरहेको छ, यो आर्थिक वर्षमा त्यो एयरपोर्ट पनि चालु हुन्छ, अनि यो राष्ट्रिय निकुञ्जको सट्टा हाम्रो पहलपुरबाट भनौँ, यो नेपालगञ्जबाट पल्तिर होला कि राजमार्ग भनेर, होला कि राजमार्गको पनि मतलब कनेक्टिभिटी पुरा भइसकेको छ, अहिले हामी नेपालगञ्जबाट दुई ढाई घन्टाको बाटोमा चाहिँ धनगढी पुग्छौँ, अप्सनहरू चाहिँ त मध्य पहाडी राजमार्गहरू धेरै कामहरू भइरहेको छ, महेन्द्रको एयरपोर्टको राम्रो छ, यो वर्ष नै सायद अब सकिन्छ
1: होला। भट्टजी, म शुक्ला फाँटा एकताल जाँदाखेरि त्यही बाटो एयरपोर्टमा जाँदाखेरि क्रिकेट खेलिरहेको, गाई चरिरहेको, भैँसी चरिरहेको देखाएको थिएँ, त्यो एयरपोर्टको नाम मैले बिर्सेँ ठ्याक्कै।
4: होइन,
1: त्यो एयरपोर्टको नाम अर्कै छ, पुरानो एयरपोर्ट
4: एउटा
1: महेन्द्र नगरमै भएको, मजगाउँ एयरपोर्टलाई तपाईँले सुचारू गर्न सक्नुभयो भने तपाईँको आधा प्रब्लम सल्भ हुन्छ, यही आशामा अर्को पल्ट त्यही सर उडेर त्यहाँ चाहिँ अवतरण गरेर तपाईँले भन्ने ठाउँमा घुम्न आउँ। आन्तरिक पर्यटकलाई पनि ध्यान दिनु होला, बाह्यलाई मात्रै होइन, पहिला आन्तरिकले नै धेरै चलायमान बन्छ, अर्थ चलायमान बन्छ, र त्यसले गर्दाखेरि अरूहरूले पनि थाहा पाउँछन्, त्यसमा पनि ध्यान दिनु होला भन्दै मैले बिदा लिएँ। तपाईँलाई धन्यवाद छ है सर। चित्राङ्कजीलाई पनि धन्यवाद भन्दै मैले अब कुरामा कुरा थपिहालेँ, तपाईँको पनि कति कुरा थियो होला, तपाईँले पनि जोडजाड गर्न सक्नुहुन्थ्यो, आदन सोदाहरू फेसबुकमा लेख्नु होला, किनभने त्यो भेगका तपाईँलाई बढी थाहा छ के गर्दा राम्रो हुन्छ भन्ने कुरा, त्यसले गर्दाखेरि यसो इन्टरेक्ट गर्नुहोला, प्रतिक्रिया दिनुहोला भन्दै एउटा गीत सुनाऊ र हामी समाचारतर्फ लागौँ।

0: संसदले गणेश नेपाली आत्मदाहको सबै दोष सरकारले लिनुपर्ने अडान राखेको छ। आजको बैठकमा विशेष समय लिएर बोल्दै उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको चर्को आलोचना गरेका छन्। राप्रपा सांसद ज्ञान बहादुर शाही,
1: गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर हो? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर कहिले एयरपोर्ट कहिले कता कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो। त्यो एयरपोर्टमा दौडिनेको सट्टा एउटा प्लेन मात्र एयरपोर्टमा पठाएर दिल्ली जान कति लाग्छ? आज ऊ मान्छे गणेश नेपालीको जीवन बाँच्थ्यो। प्रतिनिधि सभाको संसदको गेट अगाडि इलामका प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नुभएको थियो भने दुई तीन वर्ष नपुग्दै आज मुहुका गणेश नेपालीले आज आत्मदाह गर्नु पर्यो। उनीहरूको पीडा एउटै थियो कि यो देशमा बसेर गर्न पाऊ गरी खान पाऊ भन्ने, तर सरकार फेरियो, कुर्सी फेरिए, तर जनताको पीडा फेरिएन।
0: मुकुका सांसद खड्ग बहादुर शाहीले गणेशको मृत्यु भइसक्दा समेत सरकारले लुकाउन खोजेको भन्दै आक्रोश पोख्नु भएको छ।
2: गणेश नेपाली राति नै बितिसकेका रहेछ तर बिहानसम्म घोषणा गरिएन, मान्छे मृत्यु भइसकेको छ, उपचार भइरहेको छ भनेर पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ विरसचेलमा। यसरी दिन तहाडै जुन सरकारले हैकिमवाद चलाएको छ, शासन चलाएको छ, गरिब जनतालाई रुवाएको छ, यसका विरुद्धमा मैले मुहुका जनताहरू सम्पूर्ण सबैले आफ्नो भावना र मनमा जान सक्ने सम्पूर्ण सबै नेपालीलाई आन्दोलनका निम्ति मैले आह्वान गरेको छु वीर अस्ट्रेलमा आउनुहोस् भनेर। सम्पूर्ण यहीँबाट आह्वान गर्न चाहन्छु, यो किसिमको अन्याय सहेर बस्न सक्ने अवस्था छैन। त्यस्तो हिसाब भोलि अरू पनि त्यस्तो नहोला नसक्ने अवस्था छैन।
0: नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले यो घटनालाई सरकारको असफलतासँग तुलना गर्नुभएको छ।
3: सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो। या गरिब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो सरकारको। यसमा ध्यान जाओस् र जवाफ चाहन्छु।
0: कांग्रेस सांसद गीता गुरुङले भने 79 माघ 10 इलामका प्रेम आचार्यले संसद भवन अगाडि आत्मदाह गर्दा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले लेखेको स्ट्याटस सम्झाउनु भएको छ।
4: नागरिकमा आशाको सञ्चार गर्नु पर्नेमा किन निराशाको बीजारोपण गर्दैछ यो सरकार? प्रधानमन्त्री ज्यू, गणेश नेपालीको घटनामा तपाईँको शब्द सापटी लिएर भन्छु, यो घटनाको मुख्य कारण राज्य हो। सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो। असफल भएर के यस्तै शासन चलाइरहने हो? गरिब र श्रम गरेर खानेहरूलाई कहिले बागमती र कहिले धोबी खोलामा हेलिएर र कहिले सडकमा आत्महत्याका लागि बाध्य बनाइरहने हो सरकार? दुःखका साथ भन्दैछु सभामुख महोदय, शासक फेरियो तर नागरिकको जीवनशैली फेरिएन।
0: एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महडे भने आत्मदाह घटनाको सबै दोष प्रधानमन्त्रीले लिनुपर्ने भन्दै आक्रोश पोख्नु भएको छ।
5: र यो राज्यले नागरिकहरूलाई चाहिँ आत्मदाह गर्ने परिस्थिति जबरजस्त निर्माण गरिरहेको छ। पछिल्लो समय यो सरकारले चाहे सुकुम्बासी भन्नुहोस् चाहे गणेश नेपालीहरू भन्नुहोस्, आज नागरिकहरूलाई चाहिँ जबरजस्त रूपमा चाहिँ आत्मदाह गर्ने ठाउँमा जसरी पुर्याएको छ यो राज्य, यसमा जिम्मेवार छ। स्मरण रहोस्, योगमाया नेउपानेहरूले अरू नदीमा लिएको जल समाधिका कारणले निरङ्कुश राणा शासनको अन्त्य भएको थियो र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ। यसको जिम्मेवार, यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरिकन अगाडि बढिरहेको छ। म यो सरकार मुर्दाबाद भन्न चाहन्छु।
0: गणेश नेपालीको आत्मदाहसँगै सामाजिक सञ्जालमा सरकार ट्राफिक र महानगर प्रहरीमाथि पनि आक्रोश पोखिएको छ। गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन पनि भएको छ। मुगुवासी, पठाउ राइडर र जेनजी युवाले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह विरूद्ध नाराबाजी गरेका छन्। सरकारकै कारण गणेशको मृत्यु भएको भन्दै घटनामा संलग्नमाथि कार्यवाहीको माग गरिएको छ। माइतीघरमा प्रदर्शनपछि उनीहरू वीर अस्पतालतिर लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई पत्रकालीमा रोकेको छ। गणेशको मृत्युपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। गणेश नेपालीको आत्मदाहको घटनाबारे सदनमा पनि सरकारमाथि प्रश्न उठेको छ। राजपा सांसद रन्जु नेउपानेले गणेश नेपाली आफैलाई जलाउने बिन्दुसम्म किन पुगे भन्ने खोजिनुपर्ने र त्यो खोजबाट सरकारले काममा प्रेरणा लिनुपर्ने टिप्पणी गर्नुभएको छ। आफ्नै शरीर सिद्ध्याउ भन्ने सोचाउने लाखौं युवाको लागि केही भए पनि जिउनका लागि आधारभूत आवश्यकता पूरा गराउने नीति सरकारबाट चाहिने उहाँको भनाइ छ। एमालेको राष्ट्रिय युवा संघ नेपालले गणेश नेपालीको घटनाप्रति निष्पक्ष छानबिनको माग गरेको छ। यस्तै जेएनजी अभियन्ता रक्षा बमले सामाजिक सञ्जाल मार्फत जेएनजी विद्रोहमा समेत संलग्न गणेशको वर्तमान सरकारकै संवेदनहीनता का कारण यो अवस्था आएको भन्दै आक्रोश पोख्नु भएको छ। यता काठमाडौँको गोकर्णेश्वरमा ग्यासको सिलिण्डर पड्किँदा एकजनाको ज्यान गएको छ। माकलबारीको सानो पुल क्षेत्रमा गाडीमा राखिएको सिलिण्डर पड्किँदा पैदल यात्रीको मृत्यु भएको हो। हवस् त, खबर यति नै। नमस्कार, म कृष्णा।

0: सन्तोष बेसी र सन्तोषी चौहान गाउँदै हुन्थ्यो यो गीतलाई, लेखनीमा छैन भन्ने भन्ने बोलको यही थियो श्रोताहरू। अब आज शुक्रबारको यो बसाइमा तपाईँले शुक्रबार बहसलाई पर्खेर बस्नु भएको छ, भीम माथजी को यस कार्यक्रम हो। र त्योभन्दा अगाडि केही अन्य कुराहरू पनि बाँकी छ र हाम्रा मित्र धनजङजीले पनि कुराकानी गर्नुभएको छ आज युवराज घिमिरेजीसँग। संविधान संशोधन कार्यदलबाट दलहरू पछाडि हटेको अवस्थाको बारेमा कुराकानी गर्दै हुनुहुन्छ। तर मैले कार्यक्रमको सुरुमा मैले बिबिसीको वर्ल्ड सर्भिस सुनेको थिएँ र बायो टेपेस्ट्री जुन चाहिँ 1000 वर्ष पुरानो टेपेस्ट्री भन्नुपर्छ, हाते चित्र भनौँ, यो चाहिँ बेलायत फर्किएको कथा सुनाउँछु भनेको थियो। त्यो सुनाइहाल्नु अलिक समय भएसम्म। यस्तो छ कथा श्रोताहरू, करिब 1000 वर्ष पुरानो ऐतिहासिक बायो टेपेस्ट्री पहिलोपटक बेलायत आइपुगेको छ। उत्तरी फ्रान्सको गोप्य स्थानबाट कडा सुरक्षा व्यवस्था सहित रातको समयमा यसलाई लन्डन स्थित ब्रिटिस म्युजियममा पुर्याइएको हो श्रोताहरू। ओके, त्यसको पनि आफ्नै कारण छ। त कुरा के भने, 11औं शताब्दीमा बनाएको यो 70 मिटर लामो, नोट गर्नु 70 मिटर लामो कडाई हाती कला होइन, कडाई युक्त कलाकृतिले सन् 1066 को हेस्टिङ युद्ध र नोमन्सहरूले इङ्ल्यान्डमाथि गरेको विजयको कथा 58 दृश्य मार्फत प्रस्तुत गर्दछ श्रोताहरू। ओके, 58 दृश्य मार्फत प्रस्तुत गर्छ। हामीले रामायण महाभारतको कुरा गर्छौँ होइन, त्यो पनि यस्तो हस्तलेखित अथवा चाहिँ यी दृश्यहरूबाट बुझाउन कोसिस गरिन्छ भने, तापक्रम र आर्द्रता नियन्त्रण गरिएको विशेष बाकसमा राखेर, क्रेटमा भनौँ यसलाई अङ्ग्रेजीमा होइन, राखेर सुरक्षित रूपमा ल्याइएको टेपेस्ट्री 9 महिनासम्म ब्रिटिस म्युजियममा प्रदर्शन गरिनेछ। यसको प्रदर्शन सेप्टेम्बरबाट हुने बताइएको छ। त फ्रान्स सरकारले एउटा सहयोग स्वरूप अथवा ऋण स्वरूप भन्नुपर्छ उपलब्ध गराएको यो ऐतिहासिक सामग्रीको सुरक्षाको लागि विशेष सावधानी अपनाइएको छ। बेलायत र फ्रान्स बीचको साझा इतिहास र सम्बन्धको प्रतीकको रूपमा यसलाई लिइएको बताइएको छ श्रोताहरू। त बायो टेपेस्ट्री वास्तवमा कपडाको टेपेस्ट्री नभई लिनेनमा रङ्गीन ऊनको धागुले बनाएको विशाल कडाई हो, जसमा 626 पात्र, 202 घोडा, जहाज, हतियार लगायतका दृश्यहरू समेटेका छन् श्रोताहरू। करिब 1000 वर्षसम्म सुरक्षित रहनु आफैमा चमत्कार मानेको यो कलाकृति विश्व इतिहासको महत्वपूर्ण स्रोतका रूपमा चिनिन्छ। यसको प्रदर्शनीका लागि ब्रिटिस म्युजियमले पहिलो 10 दिनमै 1,00,000 टिकट बिक्री गरेको जनाएको छ श्रोताहरू। तपाईँ बेलायतमा हुनुहुन्छ, ब्रिटिस म्युजियममा जानु, सेप्टेम्बर अनवर्ड्स तपाईँले यो टेपेस्ट्री देख्न पाउनुहुन्छ यदि तपाईँ बेलायतमा हुनुहुन्छ भने। आज यो बायो टेपेस्ट्रीको कुरा गरेँ र फ्रान्स र बेलायत, फ्रान्स र बेलायतको मित्रताको कुरा छ। यो ऋण स्वरूप अथवा चाहिँ यो सहयोग स्वरूप केही समयको लागि दिएको हो, त्यसले गर्दाखेरि मौका मिल्छ भने फ्रान्समा किन पुग्नुहुन्छ जानु होला होइन। ओके, यति भन्दै अब हाम्रो सिनियर जर्नलिस्ट एडिटर हुनुहुन्छ देश संसारका युवराज घिमिरेसँग कुराकानी।
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ नेपालकै समसामयिक विषयवस्तु। त्यसमा पछिल्लो यो हप्ताभरिको घटनाक्रमलाई हेर्ने हो भने नेपाली राजनीतिमा विभिन्न दृश्यहरू देखिएको छ, जस्तै नेपाली कंग्रेसभित्र अहिले जुन एकताको कुरा हुँदाहुँदा फेरि नयाँ स्वरूप देखिएको छ। महाधिवेशनको तयारीमा गइसकेको नेपाली कंग्रेस अहिले पार्टी विभाजित अवस्थामा पुगेको छ भने, अर्कोतर्फ संविधान संशोधनको मुख्य विषय रहेको थियो त्यसमा चाहिँ सबै राजनीतिक दल जो प्रमुख 4 राजनीतिक दलले संविधान संशोधनको कार्यदलको सदस्यताबाट बाहिर आएको छ र यही फेरिफेरिमा आज हामी नेपालको जुन संविधान संशोधनको प्रसङ्गहरू उठिरहेको, सरकारवालासँग कुरा उठिरहेको बेलामा फेरि यो अचानक बिहिबारको चाहिँ जुन बाहिर आएको छ प्रस्तावनामा यो विषयहरू परिवर्तन गर्नुपर्ने कुराहरू पनि बाहिर आएको छ। आदिवासी जनजाति आयोगले पनि प्रस्तावनामा लेखिएको विषयमा पनि उनीहरूले सरकारलाई सुझाव सहितको कुरा बाहिर आएको छ सञ्चार माध्यममा। त्यसमा विशेष गरेर राष्ट्रिय जनावर, त्यसै गरी राष्ट्रिय गान, यसका विषयहरूमा कुरा उठेको छ। यो संविधान सभा, पहिलो संविधान सभाको समयमा उठेको विषय फेरि यो ब्युताइएको जस्तो पनि देखिएको छ। समग्रमा अहिलेको बालेनले नेतृत्व गरेको सरकार त्यसमा राष्ट्रपतिको द्वितीय बहुमतको नजिकको सरकार रहेको छ, तर अहिले यो सन्दर्भमा यसो हेर्दाखेरि अलिकति ढुलमुल ढुलमुल भइरहेको अवस्था रहेको छ। यही सन्दर्भमा समीक्षा गर्दैछौ। हामीसँग हुनुहुन्छ वरिष्ठ पत्रकार युवराज घिमिरे, उहाँ देश संसारको सम्पादक हुनुहुन्छ। धेरै नपर्खौ, कार्यक्रममा स्वागत गरिहालौ। युवराज घिमिरे सर, कार्यक्रममा स्वागत छ यहाँलाई। समय दिनुभयो, धेरै धन्यवाद छ। अब यहाँले पनि टिप्पणीहरू विश्लेषण गरिरहनुहुन्छ संसार माध्यममा, अहिले भनेका विषयहरू यहाँले पनि हेरिसक्नु भएको छ, बुझिसक्नु भएको छ। आज चाहिँ हामी जुन विषयमा प्रवेश गर्दैछौँ, संविधान संशोधन, यो धेरै अगाडिदेखि उठेको विषय, अहिले एउटा विषय बाहिर आयो, अरू विषय बाहिर आएको छैन, यो जनजाति आयोगले बाहिर लिएर आयो एउटा विषय, त्यो बाहेक जुन दलहरूले बाहिर हात झिक्यो हामी असमर्थ छौँ, यो संविधान संशोधनको विषयमा जुन कुराहरू आएको छ हामी सहयोग गर्न सक्दैनौँ भनेर जुन बाहिर आयो, यसले अब राजनीतिक द्वन्द अलिकति चाहिँ विचारहरूमा चाहिँ मन्थन हुनुको सट्टा चाहिँ अलिकति समाजमा पनि यसले असर पार्ने खालको कुराहरू पनि देखिएको छ, कसरी हेर्न सकिन्छ यो घटनाक्रमलाई चाहिँ?
2: होइन, यो के अरे हरेक पार्टीले संविधान बनेदेखि नै हामी संविधान संशोधन गर्छौँ। अब ओली र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाखेरि उनीहरूले त त्यो सहमति सरकार गठनको आधारकै रूपमा लिएका थिए, अगाडि बढेनन् होइन। र अहिले पनि जुन बालेन शाहको सरकार गठन भइसकेपछि उनीहरूले एउटा समिति बनाए र त्यसले यो सुझाव एकत्र गर्छ र सरकारलाई सबमिट गर्छ भनेर, त्यसमा यी पार्टीका सबै दलका प्रतिनिधिहरू पनि रहे। अब किन उनीहरू गए, किन अहिले विरोध गरेर ह्यासद त्यहाँबाट निस्के, त्यो पनि स्पष्ट छैन। त्यसो भएर नेपालका राजनीतिक दलहरूले चाहिँ अस्पष्टताकै उसमा एजेन्डालाई पर्सु मतलब एजेन्डालाई पर्सु नगरी खालि अस्पष्ट अभिव्यक्ति दिने उनीहरूको आदत हो, उनीहरू आफै स्पष्ट छैनन्। त्यसैले अर्को मेरो त सुरुदेखिको भनाइ के भने, यो संविधान जसरी निर्माण नै भएन, त्यसमा जनताको संलग्नता नै छैन, त्यसमा बहस भएन, संशोधन अलाउ गरिएन होइन, कतिपय त्रुटिहरू छन्। अर्को संहिताको बारेमा केन्द्र र प्रादेशिक अधिकार क्षेत्राधिकारलाई लिएर, स्थानीय निकायको क्षेत्राधिकारलाई लिएर पनि धेरै अस्पष्टता छन्। तर यिनीहरू एक त बस्न चाहँदैनन्, त्यो भने अब संविधान मर्दाखेरि संविधान अप्रभावी निष्प्रभावी हुँदाखेरि दोष संविधानलाई दिने आफ्नो चाहिँ चोखो हुने नै हो। र अर्को सबभन्दा ठुलो त्योभन्दा ठुलो कुरा भने, मेरो राजनीतिक एजेन्डामा राजनीतिक मुद्दामा संवैधानिकहरूमा प्रावधानहरू बारे स्पष्ट छैनन्। र अर्को सबभन्दा ठुलो कुरा के भने, हामीलाई भन्न गाह्रो हुने तर यो संविधानका केही महत्वपूर्ण विषयहरू कृष्णप्रसाद भट्टराईले भने जस्तो आयातित एजेन्डाहरू हुन्। त्यसो भएर बाहिरको आदेशलाई डिफाई अवज्ञा गर्ने हिम्मत नभइकन अथवा त्यो आफ्नो पहिलाको भूमिका बारे समीक्षा गर्ने एउटा हुन्छ नि नैतिक साहस नभएसम्म संविधान कार्यमा यी ठुला दलहरूले सहयोग दिँदैनन्।
1: भनेपछि यो जुन विवादै विवादको बीचमा पनि संविधानलाई सर्वस्वीकार्य बनाउनु पर्छ भनेर लागियो होइन, तर अहिले कता कता फेरि यो पहिलो संविधान सभा चाहिँ असफल हुनुको कारण चाहिँ यस्ता थुप्रै विषयहरू थिए होइन, त्यसमध्येमा अहिले जुन बाहिर आएको छ अहिले फेरि बिउताइएको वस्तु पनि देखियो, र फेरि त्यो जुन पहिलो संविधान सभामा सर्वलीयका जुन भनौँ न अब युरोपियन युनियनहरू भयो होइन, त्यसमा विशेष गरेर उनीहरूको ठुलो योगदान रहेको छ, त्यसमा राजनीतिक पार्टीमा अब भनौँ न अब यो जातीय क्लस्टरको चाहिँ विषयमा आवाज उठाइयो, राजनीतिमा कतिको त अब सधैँको लागि चाहिँ पछाडि पर्ने स्थिति पनि आयो, अहिले फेरि त्यही विचार बाहिर एक हिसाबले संविधान संशोधनको चाहिँ प्रश्नवाचक क्वेश्चनहरू उठिरहँदाखेरि यो कुरा बाहिर आएको छ, अब त्यो फेरि त्यो खालको गतिविधि हुने सम्भावना कतिको देखिन्छ पहिलाको जस्तै चाहिँ?
2: यस्तो छ, त्यही नेतृत्व पुरानो नेतृत्वले आन्दोलन गर्छन् गर्दैनन्, तर हामीलाई यो स्पष्ट कुरा के थाहा छ भनेदेखि, एजेन्डा र भौतिक सहयोगबाट नेपालमा आन्दोलनहरू हुने गरेका छन्। त्यसमा दुर्भाग्य इन्डियाको ठुलो हात छ, युरोपियन युनियनहरूको हात छ होइन, पश्चिम अरू अमेरिकन मुलुकहरूको हात छ। उनीहरू नेपाली जनताले गर्नुपर्ने कुराहरू अथवा एजेन्डाहरू आफैले थोप्ने नेपालका लोभी नेताहरू मार्फत र अनि पछि त्यो कुराहरू पुरा नहुँदाखेरि फेरि उत्साहिराख्ने। अब त्यसको प्रब्लम के हुन्छ भनेदेखि, जब तपाईँ कतैबाट परिचालित हुनुहुन्छ, त्यो परिचालित हुँदाखेरि त्यो पनि कुनै विशेष सहयोग अथवा विशेष सुविधा र उपलब्धि तपाईँहरूले लिनुभएको छ भनेदेखि त्यसमा गाह्रो हुन्छ, त्यसलाई म मान्दिनँ अवज्ञा गर्नु भएर। त्यसो भएर औपचारिकताकै लागि भने पनि उनीहरूले एजेन्डाहरू चाहिँ दिनै पर्छ, उत्तर दिने गरेका छन् गएका छन् अहिले।
1: भनेपछि यो जुन अहिले नेपाल चाहिँ भनौँ न अब विभिन्न जात धर्म सम्प्रदाय संस्कृति बोलीचाली भएको एउटा अनेकतामा एकता भएको ठाउँ हो होइन. अब सबै जाति मिलेर बसिरहेको तर यो राजनीतिक आवरणमा जुन किसिमको विचारहरू जुन किसिमको चाहिँ कुराहरू बाहिर आउँछन् मिडियामा चाहिँ समाचार चुहिन्छ सही यसको विश्लेषण यसको चाहिँ सही बहस पनि हुँदैन नेपालमा चाहिँ भनौँ न अब दुर्भाग्य भनौँ अथवा चाहिँ विडम्बना भनौँ होइन. अब अलिकति आगो बाल्ने काम उछाल्ने काम पछार्ने काम बढी हुन्छ. अब यो जुन बाहिर आयो संविधान संशोधनसँग जोडिएको त्यसमा पनि दलहरू कमजोर भएको स्थिति त्यसमा पनि नेपाली कङ्ग्रेसको जुन अवस्था छ एमालेको भन्दा नै बडो विचित्रको स्थितिमा पुगेका छ कङ्ग्रेस पनि होइन टुक्रा तीन टुक्रा हुने स्थिति आइसकेका छ. यो बेलामा चाहिँ नेपाली सञ्चार माध्यमको नागरिक समाजको भूमिका कस्तो हुनुपर्ने देख्नुहुन्छ तपाईँले चाहिँ?
2: होइन नेपाली नागरिक समाज र सञ्चारको त मैले यहाँलाई भने यो सबभन्दा ठुलो नैतिक हैसियतमा गिरावट भनेको नेपालको सञ्चार माध्यम र नागरिक समाजको 62-63 परिवर्तन पछि किनभने उनीहरूले ज्वालामुखी एजेन्डाका राजनीतिक दलहरूको उनीहरूलाई के लाग्यो भने परिवर्तन हामीले ल्याएको हौ त्यसमा उनीहरूले लाभ पनि पाए जस्तो धेरै जसो सञ्चार माध्यम रेडियो अनि प्रिन्ट होइन टेलिभिजन हेर्नु भने तपाईँहरूले अब एजेन्डा संहिताको बारेमा त्यसलाई प्रस्तुत गर्ने एजेन्डा प्रोजेक्ट होइन प्रोजेक्ट वाइज अप्रोच रह्यो उनीहरूको उनीहरू आर्थिक रूपमा पनि बेनिफिसियर रहे त्यसो उनीहरूले कम्प्रोमाइज गरे आफ्नो धर्ममा आर्थिक बेनिफिट लिएका छन् विज्ञापनको रूपमा अरू रूपमा उनीहरूले त्यसको विरोधमा जान सक्दैनन् यो दुर्भाग्य हो हाम्रो अन्य कुनै पनि मुलुकका मिडिया त्यसबाट त उनीहरू असफल छन् तर अर्को कुरा अघि तपाईँले नेपाली कङ्ग्रेस र एमालेको कुरा गर्नुभयो एमालेको प्रब्लम नेतृत्वको हो है नेतृत्वको र जवाबदेहीता त भइहाल्यो भ्रष्टाचारका मुद्दाहरूमा हामी बाँचिहरू बस्छौँ भने नेपाली कङ्ग्रेसको के भने अस्तित्वको समस्या हो नीतिको समस्या हो नेपाली कङ्ग्रेस नीति कोइरालाले स्थापना गरेको नेपाली कङ्ग्रेस छैन यो माओवादीलाई बारबुदे अन्तर्गत उनीहरूको हिंसा हत्याको राजनीतिलाई अनुमोदन गर्दै उनीहरूको सेकेन्ड अथवा बी टिम बन्नलाई तयार भएपछिको नेपाली कङ्ग्रेसको समस्या हो. त्यसबाट जब बाहिरबाट त्यसरी प्रभावित हुन्छ कुनै पार्टी त्यसको फ्रेगमेन्टेसन र अस्तित्व लोप नै नियति हुन्छ त्यसबाट बच्नलाई चाहिँ उनीहरूले आफूलाई रिभ्यू गर्ने आफ्नो इतिहासलाई सँग जोड्ने आफ्नो गल्तीहरूलाई समीक्षा गर्ने गल्तीहरू भएको छ भने कोर्स करेक्सन गर्ने त्यो काम गर्यो भने नेपाली कङ्ग्रेसको ऊ जीवित रहन सक्छ र उसको साम्यता स्थापित हुन्छ नेपालको पोलिटिक्समा होइन ऊ इतिहास र भविष्यलाई जोड्ने एउटा कडी हुन सक्छ नत्र भने उसको अस्तित्व रहँदैन. अहिले नेपाली कङ्ग्रेस त्यही उसमा छ. अब गगन थापाले यो प्रतिकूल परिस्थितिमा राजनीतिक परिवर्तनपछि राजनीतिक एजेन्डामा डगे पनि नेतृत्व लिए देउवालाई विस्थापित गरेर तर देउवाभन्दा कुन सेन्सको फरक छन् थाहा छैन. अनि अर्को देउवालाई देउवा चाहिँ बिपी कोइराला होइन तर देउवा पार्टीलाई एउटा प्रखर लडाकु प्रत्येक पक्षमा रोड्नमा सक्षम छैन. अनि ऊ आउँदाखेरि अब विदेशमा छन् यहाँ आउँदाखेरि त्यो आफ्नो आगमनलाई एउटा राजनीतिक इभेन्ट र राजनीतिक सन्देशका साथ आउन पनि उनी तयार छैन. भनेपछि त्यो त्यसमा नेपाली कङ्ग्रेसको एउटा लेभल छ केही सारे सांसदहरू छन् तर त्यो रहँदैन त्यो पनि रहँदैन. माओवादी जस्तै एमालेको अब आजै पेपरमा पढ्नु हो कतिजना झन्डै 80% भन्दा बढी मान्छेहरू पार्टीका नेतृत्व परिवर्तन चाहन्छन् तर नेतृत्व छैन नेतृत्वलाई सपोर्ट गर्नु नै पार्टीको दायित्व भन्ने मान्यता राख्छन्. त्यही पार्टीहरू क्रमशः असान्दर्भिक र प्रजातन्त्र विरोधी भइरहेका छन्. त्यो अवस्थामा मुलुकको स्थिति एउटा राजनीतिक डेस्टिनेसन स्पष्ट छैन.
0: हजुर यहाँले सुन्दै हुनुहुन्थ्यो सिनियर पत्रकार युवराज घिमरेजीको कुराकानी. भने अब यहाँलाई गीत सुनाऊ त्यसपछि अलिकति इन्फर्मेसन अनि हामी जान्छौँ आजको शुक्रबारे बसतर्फ उज्जन साकेको आवाजको गीत सुकानु होला.

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: रेडियो हो।

हजुर, जिन्दगीको बाटोमा धर्मेन्द्र शिवानको यो आरएनबी स्टाइलको गीत सुन्नुभयो। बडो राम्रो राम्रो गीतहरू छन् उहाँको र विभिन्न ठाउँमा गाइरहनुहुन्छ। एकताल त प्लेनमा पनि गाउनु भएको थियो। सबै मिडल इस्टतिर जाने, हाम्रो मध्यपूर्व जाने, हाम्रा वैदेशिक रोजगारमा जाने दाजुभाइहरूसँग मिलेर गाएको पनि देखेको थिएँ मैले। एकदम रमाइलो हुनुहुन्छ धर्मेन्द्र शिवानजी। भन्दै अब हामी आजको यस बसाइमा सुतार, शुक्रबार हो, शुक्रबारे बसतर्फ लगौँ। तर अहिले विम्बल्डन चल्दैछ, टेनिसको महाकुम्भ भनौँ, बेलायतको लन्डनमा भइरहेको छ। त्यो बारेमा कुराकानी गर्नुभन्दा पनि पुरानो एकजना खेलाडीको कुरा गर्न मन लाग्यो। खेलाडी को हुनुहुन्छ त? अमेरिकी टेनिस खेलाडी आर्थर एसको चाहिँ बारेमा हो। उहाँ चाहिँ युएस ओपन जित्ने पहिलो अश्वेत खेलाडी, विम्बल्डन पनि जित्ने पहिलो खेलाडी सदारू। त अमेरिकी टेनिस खेलाडी आर्थर एसको जन्म 1943 जुलाईमा भएको थियो, 10 जुलाईमा आजको दिन। त्यसकारणले मैले उहाँको सम्झना गरेँ र आर्थर एसको जन्म दिन भएको हुनाले उहाँ विम्बल्डनको पनि कुरा आयो र उहाँको बारेमा कुरा आयो। यो कुरा म राख्न चाहन्छु। त उहाँ चाहिँ 1968 युएस ओपन जित्ने पहिलो अश्वेत पुरुष खेलाडी बन्न पुगे। त्यसपछि उनले 1970 अस्ट्रेलियन ओपन र 1975 विम्बल्डनको उपाधि पनि जित्न सफल भए। आजसम्म उनी यी दुई ग्रान्ड स्लामको पुरुष एकल उपाधि जित्ने एकमात्र अश्वेत खेलाडी हुन्छ।

ओके सन् 1980 खेल जीवनबाट अवकाश लिएपछि उनले प्रशिक्षक र सामाजिक अभियन्ताको रूपमा काम गरे। मुटुको शल्य क्रियाका क्रममा रगत सार्दा यानि कि ब्लड ट्रान्सफ्युजन गर्दा एचआईभी संक्रमित भएपछि उनले एड्स बारेमा जनचेतना फैलाउने अभियानमा सक्रिय भूमिका खेलेका थिए। सन् 1993 49 वर्षको उमेरमा उनको निधन भयो। मरणोपरान्त उनलाई अमेरिकाको प्रेसिडेन्सियल मेडल अफ फ्रिडमबाट सम्मानित गरिएको थियो र युएस ओपनको मुख्य रङ्गशालाको नाम आर्थर एस स्टेडियम पनि राखिएको छ। श्रोताहरू, यो मैले विम्बल्डन चलिरहँदा र आजको दिन उहाँ जन्मेका खेलाडीको कुरा गरे र यस्ता व्यक्तिलाई सम्झना गऱ्यौँ भने अब आजको शुक्रबारे बसतर्फ लगिहालौँ यहाँलाई। आजको पाहुना हुनुहुन्छ भीम आत्रेको गोविन्द अधिकारी।

0: नमस्कार। कार्यक्रम शुक्रबारे बहसबाट बीएफबीएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारे बहस नेपालमा काठमाडौँ पोखरा र धरान स्टेशन सहित ब्रुनाई र बेलायतबाट प्रत्यक्ष प्रसारण हुन्छ। साथै विश्वका विभिन्न 23 स्टेशन मोबाइल एप बीएफबीएस रेडियो अनलाइन डीएबी एफएम र एम फ्रिक्वेन्सीबाट पनि प्रसारण हुन्छ। यो कार्यक्रममा हामी आम चासो र जनसरोकारका विषय समेट्छौं। कार्यक्रममा आज हामी नेपाली काङ्ग्रेसको विवादका विषयमा पत्रकार विश्लेषक गोविन्द अधिकारीसँग कुरा गर्छौं। लागौं मूल विषयतिर। प्राविधिक रूपमा हेर्दा विशेष महाधिवेशन, पार्टी सदस्यता नवीकरण लगायतको विवाद गहिरिँदै जाँदा मुलुककै सबभन्दा पुरानो दल नेपाली काङ्ग्रेस विभाजनको संघारमा पुगेको विश्लेषण हुन थालेको छ। संसदीय अभ्यासमा इतिहासकै सबभन्दा कमजोर अवस्थामा पुगेको नेपाली काङ्ग्रेसको विरासत नयाँ नेतृत्वमा गएसँगै विशेष गरी पुरानो पुस्ताका नेताहरू बिचकिएको देखिन्छ। अन्तर पार्टी अभ्यास समानान्तर गतिविधि हुँदै सम्पर्क कार्यालय स्थापनादेखि अब राष्ट्रिय भेला बोलाउने अवस्थासम्म पुगेको छ काङ्ग्रेसको एउटा खेमा। काङ्ग्रेस फाट्ने, माझिने र सग्लो हुने सम्भावना अब कति? हामीसँग पत्रकार विश्लेषक गोविन्द अधिकारी हुनुहुन्छ। गोविन्दजी, स्वागत छ यहाँलाई शुक्रबारे बहसमा।
1: धन्यवाद।
0: ठ्याक्कै यसरी नै सुरु गरिहालौँ न, यो नेपाली काङ्ग्रेसको विवादको जड के हो मुख्य विषय? ठ्याक्कै त्यहीबाट जाउँ।
1: मुख्य देखिने विषय र हामीले अनुमान गर्ने विषय बेग्लै बेग्लै भए जस्तो लागेको छ मलाई। कि देखिने विषय त अब के अरे एउटा एक थरीले क्रियाशील सदस्यताको विवादले उठा देखा बनाएका छन् होइन, अर्का थरीले विधान अनुसार भएको महाधिवेशनमा महाधिवेशन अनुरूपको कार्य समितिले गरेको निर्णयलाई स्वीकार्नुपर्छ भनेर गएका छन्। तर नदेखिने विषय चाहिँ के हो भने धेरै समयसम्म काङ्ग्रेसमा यो माथिल्लो तहमा स्थापित नेताहरू तलबाट प्रतिस्पर्धा गरेर आउनुभन्दा माथि नै रहिरहने अभ्यास चल्यो। त्यो अभ्यास यसपल्ट टुट्ने भयो। त्यो वडाबाट नै प्रतिनिधि भएर आउनुपर्छ भनिदिएपछि त्यो अभ्यास टुट्ने भयो। अब त्यसमा सोझै त्यही अभ्यासलाई देखाएर विवाद गर्नु अलि नसुहाउँदो हुने भएर मलाई लाग्छ विवादको मूल जरो चाहिँ कसरी नेतृत्वमा स्थापित भइरहने भन्ने हो।
0: भनेको अहिले जो चाहिँ विशेष महाधिवेशन भन्दा इतरको पक्ष छ, उनीहरू चाहिँ यदि महाधिवेशनमा गइहालियो भने पनि पछि नेतृत्व स्थापित हुन सकि नेतृत्वमा स्थापित हुन सकिँदैन भन्ने मुख्य डर चाहिँ त्यहाँनिर हो।
1: मुख्य डर चाहिँ हो।
0: डराउनु पर्ने त्यस्तो कारण छ?
1: डराउनु पर्ने कारण चाहिँ के हो भने ओडाबाटै चुनाव लडेर आउनुपर्ने भयो होइन, ओडामा क्षेत्रमा जिल्लामा चुनाव लडेर महाधिवेशन प्रतिनिधि हुन पर्ने भएपछि उनीहरू स्थापित नेताहरू र अहिले भर्खर क्रियाशील सदस्यता पाएको कार्यकर्ताको हैसियत बराबर भयो। त्यो बराबर हैसियत हुने बित्तिकै उनीहरू झस्किन त परिहाल्थ्यो भने स्वाभाविकै हो।
0: भनेको जरा तहसम्म अहिलेका केन्द्रीय सदस्यहरू भनौँ न, 14 महाधिवेशनका केन्द्रीय सदस्यहरू जो विशेष महाधिवेशन भन्दा बाहिर छन्, उनीहरूलाई वडा तहमै चुनाव हारिन्छ भन्ने डर उनीहरूको प्रभाव त्यहाँसम्म छैन होला र?
1: अनि प्रभाव हुनु र त्यो आफूले पनि पत्याउनु अनि वास्तवमै प्रभाव हुनु बेग्लै बेग्लै कुरा हुन्, वास्तवमै प्रभाव चाहिँ नहुन सक्छ।

0: अलिकति पुरानो कुरा गरिदिनु न अधिकारीजी, यो काङ्ग्रेसलाई अहिले विवादको भुमरीमा पारेको खास कारण विशेष महाधिवेशन चाहिँ हो कि होइन?
1: विशेष महाधिवेशन देखिने कारण त विशेष महाधिवेशन नै हो, तर नदेखिने कारणहरूमा चाहिँ के हो भने काङ्ग्रेसको नेतृत्वमा बसेकाहरूसँग तल असन्तुष्टि छँदै थियो, त्यो असन्तुष्टिलाई यो जेएनजी आन्दोलनले बढाइदियो कि जेएनजी आन्दोलन हुनुभन्दा अगाडिदेखि पनि महामन्त्रीहरू अरू अलि नयाँ पुस्ताका नेताहरूले यसरी भएन, यसरी हाम्रो पार्टी चल्दैन भन्न थालेका थिए नि होइन। यद्यपि उनीहरूले त्यो निर्णायकको केही उपाय अप्नाउन खोजेका सकेका थिएनन् र उनीहरू पनि कता कता भित्र के अरे मिले उसँगै अहिले भइरहेको नेतृत्वसँगै मिलेर जाने, त्यो नेतृत्वको आशीर्वाद पाए आफूले आशीर्वाद पाए ठिक नभए बेठिक भन्ने खालको देखिया थियो तिनीहरूको पनि प्रवृत्ति चाहिँ। तर अब त्यो त्यसले उठाएको जुन प्रश्न हो त्यो प्रश्न सजिलै टुङ्गो लाग्ने साम्य हुने प्रश्न थिएन। नेतृत्वको परिवर्तनका निम्ति पहिले चाहिँ नेताहरूले सहज बाटो पनि खोलेका थिए। एउटा अर्को चाहिँ के थियो भने एउटा निकै अग्लो पर्सनालिटी के टावरिङ पर्सनालिटी भन्छन् नि त्यस्तो थियो गणेश मानजी, किशुनजी, गिजबाबु हुँदासम्म भनौँ न, त्यो पुस्ताका नेताहरू सकिएपछि एउटै पुस्तामा का नेताहरू धेरै आए, उत्तिकै रूपमा सङ्घर्षशील। अब त्यो नेपाली काङ्ग्रेस नेपालको पहिलो मजदुर आन्दोलनको नेतृत्व गर्ने नेता हुनलाई पार्टीको नेता हुनलाई 4 सालदेखि 48 सालमा पनि हुन सके सभापति हुन पाएको थिएन बिजबाबु होइन। त्यस्तो पार्टीमा अनि अलि सजिलै नेता हुने चलन सुरु भएपछि शेरबहादुरजी अलि सजिलै नेता भए, शेरबहादुरजी भन्दा सुशील कोइराला चाहिँ अलिकति हुन् पुराना हुन् तर सुशील कोइरालाजी पनि नेता भए, त्यस कारणले गर्दा अनि अरूलाई पनि त्यो यो पार्टीको नेतृत्व त अब हामीले पनि गर्न सक्छौँ नि भन्ने महत्वाकांक्षा नि जाग्यो एकातिर। अर्कोतिर शेरबहादुरजीको पालामा पार्टीको हितलाई देशको हितलाई समेत व्यवस्था गरेर आफ्नो समूहको कब्जामा राख्ने पार्टी कब्जा गर्ने कुरोलाई बढ्ता प्राथमिकता दियो, त्यसले गर्दा अप्ठ्यारो परेको हो।
0: एउटा कुरा, यो 14 महाधिवेशनको एउटा ठुलो तबका विशेष महाधिवेशनलाई गन्नै नमान्ने, मान्नै तयार नहुने यो अवस्थामा किन आइपुगेका छ खासमा? अहिले हुन त तपाईँले भन्नु
1: नमान्ने मान्दै नमान्ने त उनीहरूले भनेका छैनन् अहिले आएर,
0: किनभनेदेखि अदालतले पनि त डाम्यो नि त।
1: अदालतले निर्णय गर्यो, अदालतले निर्णय गरिसकेपछि मान्न पर्यो, अदालतको निर्णय भएर मान्न पर्यो भने जस्तो म के अरे त्यो जो केटाकेटीमा लडेको बेला म लडे नि खुट्टा त माथि नै थियो भने जस्तो खालको उनीहरूको देखिन्छ। अब त्यो उपयुक्त ऊ चाहिँ होइन, राजनीतिमा त्यस्तो गरेर सायद चल्दैन, त्यसमाथि पनि नेपाली काङ्ग्रेस जस्तो पार्टीमा त चल्दै चल्दैन, नेपाली काङ्ग्रेस त्यस्तो खालको पार्टी होइन। तर अब यिनीहरू जो पार्टीमा छन् उनीहरूले पार्टीलाई के त्यसरी चिने भने त अब अरूको त के लाग्यो, हामी बाहिरबाट हेर्नेको त के लाग्दैन होइन, समस्या त्यहाँनिर हो।
0: दुखेसो बाहिर सुन्दाखेरि चाहिँ अब 2082 भदौ 22 गतेसम्म नेपाली काङ्ग्रेसलाई त्यो अवस्थामा, किनभनेदेखि त्यो दिनसम्म त नेपाली काङ्ग्रेस मुलुकै ठुलो दल थियो प्रतिनिधि सभाको हिसाबको मात्रै कुरा गर्दाखेरि पनि, त्यहाँसम्म ल्याउन एउटा ठुलो पुस्ता भनेको पुरानो पुस्ता पाको पुस्ताले नै लिएर आएको हो। पुसको 27 गतेसम्म पनि उहाँ नै हुनुहुन्थ्यो भनौँ न, गगन थापाहरूको नेतृत्व अलिकति युवा पुस्ता आइसक्यो। मैले यहाँनिर जोड्न खोजेको अहिलेको नेतृत्वले यो पुरानो पुस्तालाई चाहिँ व्यवस्था गरेको परिणाम चाहिँ अहिले कतिको देखिन्छ भनेको, उहाँहरूले मान्ने नमानेको कारणले गर्दाखेरि, गन्दै नगनेको कारणले गर्दाखेरि हामी बाहिर परेका छौँ मतलबै गर्नुहुन्न उहाँहरूले भन्ने गुनासो पनि, त्यसमा सत्यता कतिको छ?
1: त्यो चाहिँ आंशिक रूपमा त्यसलाई होइन भन्न मिल्दैन, त्यसमाथि पनि काङ्ग्रेसको कल्चर हेरेर पनि काङ्ग्रेसमा सिनियरलाई सम्मान गर्ने संस्कार छ होइन, सबैलाई दाई सामान्य त दाई भन्ने गरिन्छ, त्यो दाई भन्ने संस्कार छ। अहिले पछिल्लो पुस्तामा पार्टी ठुलो भएर मात्रै हो, पहिलो पहिलो पहिले पहिले त पारिवारिक सम्बन्ध एउटै परिवार जस्तो हुन्थ्यो, घरमा घरमुली त्यो कार्यकर्ता नभएको बेलामा पनि लुक्न पुग्थे काङ्ग्रेसका अर्को अरू कार्यकर्ता, तिनलाई घरमा बस्नेहरूले खुवाइ पियाइ गरेर लुकाउँथ्यो, त्यस्तो खालको संस्कार भएको पार्टी हो। त्यसले गर्दा अलिकति त्यो त्यो त्यो बेलाका कार्यकर्तालाई हामी चाहिँ यस्तो पार्टीको पो त यो हामीलाई अलिकति त हाम्रो भाव हुनपर्ने हो भन्ने लाग्नु पटक्कै अस्वाभाविक होइन। तर कहाँनिर छ भनेदेखि समस्या, समय त्यसरी चल्दो रहन्छ, समय बदलिँदो रहेछ, होइन, बदलिएको समयसँग चल्न त अब सिक्न पर्यो सबैले, समस्या त्यहाँनिर हो। त्यो अलिकति उनीहरूको गृहांशित चाहिँ पोलिटिकल भन्दा पनि पार्टीको संस्कारगत संस्कारलाई व्यवस्था गरियो भन्ने हो। तर त्यहाँनिर के बिर्सनु हुँदैन भने त्यो र यो पार्टीको संस्कार र पोलिटिक्समा हुने प्रतिस्पर्धा एउटै कुरो भने एकैमा जोख्न मिल्ने कुरा चाहिँ होइन, किनभने पार्टी पहिले पनि अब चिरञ्जीवी युवाग्लेहरूले गिर्जाबाबुलाई नगन्ने हेप्ने त होइन, तर प्रतिस्पर्धा त गरे नि, त्यसैले प्रतिस्पर्धा हुन्थ्यो। यो अलिअलि कम्युनिस्टहरूको रोग सल्कियो काङ्ग्रेसहरूलाई पनि, तेर कहाँ कम्युनिस्टहरूकोमा झगडा भयो भने पार्टी नै फुटाउने, छुट्टिएर भने बोलचालै बन्द गर्ने, एउटाले अर्कोलाई गद्दार भन्ने, हान्ने, ठोक्ने, त्यस्तो खालको प्रवृत्ति देखिन्छ। केही रोग यता पनि सल्किया मात्रै हो। सम्मा पार्टीलाई छुट्याउन पार्टीमा असहमति भए पनि सम्मान चाहिँ कायम रहनुपर्ने, किन सम्मान कायम रहेन भन्ने गुनासो अहिले विशेष महाधिवेशनमा सहभागी नहुनेहरूको चाहिँ छ।
0: विशेष महाधिवेशन इतर पक्षले खेमाले प्रदेश प्रदेशमा भेला पनि गर्यो, अहिले छुट्टै सम्पर्क कार्यालय पनि खोल्यो, राष्ट्रिय भेलासम्मको कुरा पनि आइराखेको छ। खासमा यो खेमाले यति बेला संस्थापनलाई गलाउने थकाउने रणनीति मात्रै लिइराखेका छ अथवा अलग पार्टी खोल्ने याउ पनि राखिराखेका छ?
1: अब त्यहाँ हेर्नुहोस्, मान्छे चाहिँ अर्को पार्टी खोल्दा भनेको अझै पनि पार्टी फुटाउने बेलाका नेताहरू त्यहाँ एकदम एक्टिभ सधैँ छन्, होइन, शेरबहादुरजीलाई साथ दिने नेताहरू त त्यहाँ छन्, उनीहरूलाई लागेको होला त्यो बेला जस्तै सजिलोसँग अहिले पनि पार्टी फुटाउन सकिन्छ भन्ने। सँगसँगै यो किशोर अस्ति एकजना किशोरजी हो
0: सायद
1: प्रष्ट हुर्की मात्रै हो भनेर अहिले भन्न सकिने अवस्था चाहिँ केही पनि छैन। तर यो पोलिटिक्स चाहिँ कस्तो हो भने अलिकति बढ्दै बढ्दै बढ्दै चर्कँदै झगडा बढ्दै गयो, पोलिटिक्स मात्रै होइन अन्त अरूमा पनि झगडा बढाउँदै बढाउँदै लगियो, बढ्दै गयो भनेदेखि त्यो कहाँ पुग्छ भन्न सकिँदैन। अब अहिलेको पनि अवस्था त त्यही हो, काङ्ग्रेसहरूको झगडा पनि बढ्दै गयो भने कहाँ पुग्छ के भन्न सकिन्छ, र पार्टी फुट्न पनि सक्छ तर फुट्टैहाल्ने आँट गर्लान् जस्तो त लाग्दैन मलाई।
0: भनेको सकेसम्म तातो पानी खोज्ने भएन भने चिसो पानीले नहुने सम्भावना पनि छ।
1: चिसो पानीले नहुने भन्दा पनि यसलाई चाहिँ एउटा छ, नेपालीमा एउटा उखान जस्तो छ कि, दिए आँबै घिउ दिन्छन् नदिए खट्टे सेलाउँछ भन्ने, यो खट्टे खट्टे भनेको थाहा छ?
0: थाहा छ, चामल भुटे।
1: हो त्यो खट्टे तातो खट्टे त खान सकिँदैन, नसकेपछि आमासँग चाहिँ घिउ माग्ने, घिउ घिउ हालिदेऊ घिउ खान्छु भन्ने, आमाले कहाँ घिउ खाने, तँलाई अहिले कहाँ घिउ दिन सक्छु भन्यो भने एकछिन रोडाको गऱ्यो अनि त्यो कमसेकम खट्टे त सेलाउँछ नि, एकछिन सेलाएपछि खाइदिने। मैले भन्न खोजेको चाहिँ के हो भने उनीहरू एउटा मात्रै बाटो खोलिदियो भने उनीहरू फेरि चुनाव उनीहरूलाई केही सिनियर लिडरहरूलाई चुनावमा भाग लिन पाएदेखि आफू चाहिँ चुनिएर आउने आत्मविश्वास होला, किनभने देशभरिका महाधिवेशन प्रतिनिधिले भोट हाल्दा भर्खर आएका नचिनिएका नौला मान्छेहरूले कोलाई प्यानलको भरमा भोट हाल्ने ऊ पनि हुँदैन, सदस्यमा प्यानलको भरमा भोट हाल्दैनन् काङ्ग्रेसमा, त्यो प्रतिनिधिले आफूले छाने मान्छेलाई भोट हाल्ने गर्छन्, अहिलेसम्मको इतिहास त्यस्तो छ। त्यसैले त्यो पनि आश चाहिँ होला, र अब त्यसो त्यसका निम्ति पनि निश्चित आधारहरू चाहियो, त्यो बनाउनलाई हो यो जस्तो लाग्छ मलाई।
0: अर्को एउटा कुरा नि, जस्तो यो विशेष महाधिवेशन भइरहँदाखेरि त्यति बेला अहिलेका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले देउबालाई त्यहाँ ल्याउनका लागि, देउबा लगायतका खड्गा सबै शेखर कोइराला लगायतका नेताहरूलाई विशेष महाधिवेशनमा ल्याउनका लागि केही प्रयास गरे पनि देखिन्थ्यो, नदेखे पनि होइन। उहाँहरू त्यति बेला आइदिनु भएन एउटा कुरा। त्यही माथि विशेष महाधिवेशन सक्दा नसक्दै गगन थापा विश्वप्रकाश शर्मामाथि कारवाही हानिदिनु भयो उहाँहरूले। अब अहिले गगन थापा सभापति हुनुहुन्छ, उहाँकै सिग्नेचरमा चुनाव लड्न पनि गए कतिपय नेताहरू चाहिँ। मैले यहाँनिर ठ्याक्कै जोड्न खोजेका कुराहरू चाहिँ, जस्तो रासोपाले अहिले अभूतपूर्व सिट जितेर आयो प्रतिनिधि सभामा आउँदाखेरि, एमाले काङ्ग्रेस लगायतका कतिपय नेताहरूलाई त त्यो अहिलेसम्म स्वीकार्न पनि गाह्रो भयो होला कि, पत्याउन पनि गाह्रो भइरहेको होला, त्यो धङधङी अझै पनि बाँकी होला। मैले यहीँनिर भन्न खोजेको काङ्ग्रेसको
1: मात्रै भइसक्यो भन्ने मनमा परेका त होला, तर अब सधैँ त्यसो भनेर कहाँ हुन्छ र।
0: अब महाधिवेशन गर्ने भनेर भनेका छन् क्यारे, दुई चार महिनामा होला महाधिवेशन पनि।
1: असोजमा गर्ने भने होइन,
0: असोजमा भनेपछि त अब साउन लाउन लगाइहाल्यो यहाँनिर यो बेलामा, ल अहिलेको असन्तुष्ट पक्षलाई पनि समेटेर उनीहरूले भनेकै मानेर महाधिवेशनमा उनीहरूलाई पनि चुनावमा लड्ने वातावरण बन्यो भनेदेखि, अहिलेको विशेष महाधिवेशन पक्षको अहिलेको नेतृत्व, अहिलेको त्यो प्यानल र चौधौं महाधिवेशनको यो पक्ष जो विशेषमा सहभागी भएन, उनीहरूको पल्ला भारी हुने कतापट्टि बढी देख्नुहुन्छ तपाईँ?
1: पल्ला भारी भनेको न यो दुइटै ग्रुपको सबै मान्छे जित्ने भन्ने त हुँदैन होइन होला। यो अहिलेसम्मको तिनीहरूको ट्रेन्ड हेर्दा, नेपाली काङ्ग्रेसको महाधिवेशनको ट्रेन्ड हेर्दा, तर नेतृत्व परिवर्तनको पक्षमा छ यो सब। यत्रो देखिसकेपछि नि काङ्ग्रेस परिवर्तनलाई सजिलोसँग आत्मसात गर्न सक्ने पार्टी हो, त्यस कारणले काङ्ग्रेस त परिवर्तनको पक्षमै हुन्छ
0: भनेको उहाँहरूलाई चाहिँ लागिराखेको छ कि। खुम्बहादुर खड्का, शेरबहादुर देउबा, शेखर कोइराला लगायतलाई चाहिँ हामी महाधिवेशनमा
1: हुनुहुन्न अहिले। पूर्णबहादुर खड्का
0: ज्यू,
1: होइन पूर्णबहादुर खड्का भन्नुभएको
0: ज्यू ज्यू हजुर, उहाँ लगायतको मैले भन्न खोजेको चाहिँ महाधिवेशनमा हामी यसरी नै गइयो भनेदेखि, अहिले नै लो मानौ न त्यो नवीकरणको कुरादेखि नै लिएर गएर वडा स्तरदेखि नै आउनु पर्यो भनेदेखि, हामी हाम्रो चाहिँ खैरियत हुँदैन यहाँभित्र भन्ने उहाँहरूलाई लगाइसकेको कारणले गर्दाखेरि डराइरहनु भएको हो कि जस्तो पो देखियो तपाईँको कुरा सुन्दाखेरि।
1: मूल डरको मूल कारण त त्यही हो, तर त्यति धेरै डराउनु पर्ने चाहिँ होइन होला जस्तो मलाई किन लाग्छ भने, काङ्ग्रेसमा त्यो अब उनीहरूले पार्टीको रूपमा नहेरिकन ग्रुपको फेरि पनि एउटा गुटको रूपमा हेर्ने हो भने पक्कै पनि डराउन पनि पर्छ भने तर्सिनु पर्छ, नभएदेखि पार्टीको रूपमा हेर्ने हो भने त त्यहाँ विश्वप्रकाश जिते पनि, के अरे पूर्णबहादुर जी जिते पनि, जो जिते पनि नेपाल काङ्ग्रेसै हो नि भनेर हेर्ने हो भने त्यस्तो गर्नु पर् जरुरी चाहिँ थिएन।
0: पूर्णबहादुर खड्का, शेखर कोइरालाको भूमिका चाहिँ के पाउनुहुन्छ तपाईँ?
1: पूर्णबहादुरजी, शेखरजी त्यो निर्णायक राजनीति गर्ने मान्छेहरू नै होइनन् होइन, उनीहरू असाध्यै राम्रा चाहेको हुन् तर नेता होइनन् कि। त्यसले गर्दा समस्या त्यहाँनिर पनि उत्पन्न भएको छ। नेता निर्णय गर्न सक्ने हुन्छ, ल यसो भन्न सक्ने हुन्छ, त्यो यो कि त्यो संशयले एकदम हामीले तीन संशय लिएर बसेका हुनाले ऊ पूर्णबहादुरजीले अथवा शेखरजीले पार्टी फुट्टाइहाल्न नि सक्दैनन्। पार्टीमा ल होइन सब कुरो छोडिदिउँ, ल अब यिनीहरूलाई नेतृत्व दिने हो गरेन त केटाहरूले भन्न पनि सक्दैनन्। त्यस्तो समस्यामा छन् यिनीहरू, त्यसैले सहिलो छैन पार्टी फुटाउन,
0: पार्टी फुटाउन सहिलो पनि छैन, पार्टीमा गएर बस्न पनि असिलो मानि
1: बस्न पनि हजिलो छ हो
0: होइन। यस्तै भयो भनेदेखि त महाधिवेशन पनि नजिकै आइराख्ने, महाधिवेशनमा सामेल हुन पनि नसक्ने, अर्को पार्टी खोल्न पनि नसक्ने, यो खेमा त के साइड लाइन लाएर चुप लाएर बसिरहने स्थितिमा पुग्ने हो कि होइन?
1: उनीहरू वास्तवमै साँच्चै भन्ने हो भने त अब पूर्णबहादुर शेखरजीहरूले चुप लाएर बसिदिए सबभन्दा ठुलो फाइदा हुन्थ्यो, उनीहरूको पनि सम्मान हुन्थ्यो र पोलिटिक्सले लिन खोजेको नयाँ करबट पनि नयाँ कोल्टे पनि फेर्थ्यो पोलिटिक्सले। त्यो नेपाली राजनीतिमा त्यस्तो विधि चलन छैन, छोड्ने चलन छैन, पन्छिने पछि हट्ने चलन छैन, पछि मात्रै हटेर बस्ने हो भने भोलि पूर्णबहादुर खड्कालाई नेता होइन त कसैले भन्थेन नि, अथवा शेखर कोइरालालाई नै पनि देवी शेखरजी प्रत्यक्ष राजनीतिमा अलि पछि आएको भनेर उनलाई अरूले जुनियर भन्न थालेका थिए भन्छन् होइन, त्यस्तो त्यो पनि हुने कुरो गरे होइन, तर अब त्यो नेपालको राजनीतिमा त्यो चलन छैन हेर्नुहोस्। त्यसले गर्दा उनीहरूले उनीहरूको निम्ति बढी चुनौतीपूर्ण छ, निल्नु न उकल्नु भन्छन् नि, त्यस्तो अवस्था छ।
0: अब न्यू खोजिहाल्यो
1: त्यही त, पोलिटिक्समा त्यस्तो त हुने कुरो होइन, तर अब एग्रिमेन्ट सम्झौता त कति गर्नुपर्छ पर्छ, गेजाप्रसाद कोइरालाले कति सम्झौता गरे यिनीहरूले नै भोगेकै कुरो हो होइन, आफ्नो पार्टीभित्र आफ्नो पार्टी बाहिर जतासुकै त्यसरी त्यसरी पार्टी फुटाएर एउटाले अर्कालाई निकालेर गएको शेरबहादुर र गिरिजाप्रसादले सुरुकै पार्टी फेरि एकीकरण गरेर सँगै बसेपछि शेरबहादुरजीले पार्टी नेतृत्व नै पाए, त्यो त्यो खालको संस्कार नभएर पनि हो।
0: अब मानौ न काङ्ग्रेस फुट्यो, अहिलेको इतर पक्षलाई नसमेट्दा काङ्ग्रेसको मूल प्रवाहलाई ठुलै घाटा लाग्छ,
1: तत्काल हेर्दा घाटा लाग्छ, तर अब त्यसको पनि त्यति धेरै अर्थ हुन्छ जस्तो मलाई लाग्दैन, किनभने यिनीहरू जो नेतृत्वमा छन् नेतृत्वमा भएकाहरूले राजनीति कति गर्ने हो र अब उनीहरूले चाहेर पनि राजनीति गर्ने समय सकिसकेका छ, अब धेरै छैन, यस अवस्थामा त्यति धेरै ओहो ठुलै घाटा लाग्छ कि भनेर चिन्ता गर्नुपर्ने त हुँदैन होला, भने काङ्ग्रेसलाई त्यस्तो ठुलो सक त लाग्दैन होला, तै पनि अब एक एउटा पुस्ता एउटा लेयर नै सिद्धिन्छ कि यहाँ समस्या त्यहाँ नै यस्तो छ, सत्र सत्ताइस सालसम्म चाहिँ नेतृत्वमा अगाडि आएको पुस्ता नै बढारिएर जान्छ, त्यो अलिकति चिन्ताको विषय त्यो हो, त्यसरी सिद्धिँदा सधैँ राम्रै हुन्छ भन्ने त हुँदैन।
0: ल अर्को पनि भयो कुरा, देउबा खड्का शेखर खेमा उनीहरूले यदि नयाँ पार्टी नै खोले भनेदेखि त्यति बेला रिस फेर्ने बाहेक अरू उपलब्धि हुने सम्भावना चाहिँ कतिको छ?
1: केही उपलब्धि हुँदैन, हुन्थ्यो भने शेरबहादुर देउबा जस्तो मान्छेले पार्टी एकीकरण नै गर्थेन, शेरबहादुर देउबा त के अरे पार्टी फुटाएर अर्को पार्टी बनाएर गएको हो नि, उनलाई पनि लाग्यो उनी भन्दा पहिले उहरूलाई लाग्यो के अरे खुम्बाजीहरूलाई लाग्यो अब पार्टी यसरी हुँदैन, यो नेपाली काङ्ग्रेस चाहिँ नेपाली काङ्ग्रेस भएर मात्रै हुन्छ, अर्सुक भएर नेपाली काङ्ग्रेस हुँदैन भन्ने लागेपछि यिनीहरू फर्किया न हो, गिरिजाप्रसाद कोइरालाको मायाले मात्रै फर्किया त होइन नि,
0: काङ्ग्रेस फुटिहाल्यो भने हुन्छ चाहिँ के
1: ठुलो असर अहिले चाहिँ के होला जस्तो मलाई लाग्दैन, किनभने सांसदहरू धेरै यताउति गर्न पनि सक्दैनन् होला होइन, अब एमाले फुटाउने बेलाको जस्तै गरेर कानुन बनाएर सही दुई दिनलाई कानुन बनाएर बाटो खोलिदिने गर्ने गर्यो भने मात्रै, नत्र भने पार्टी मेन स्ट्रिमबाट छुट्टिएर जान अरूलाई पनि गाह्रै हुन्छ, मेन स्ट्रिमभित्र बसुन्जेल संसदीय स्ट्रेन्थ उत्तिकै रह्यो भने तल फिल्डको स्ट्रेन्थ त यसै कमजोर छ उसै कमजोर छ, त्यही ठुलो फरक पनि पर्दैन, बिस्तारै अनि आउने चुनाव त्योभन्दा पछिल्लो चुनावमा रिगेन गर्दै जाने हो, तत्कालै त चुनाव पनि छैन।
0: अन्तमा गोविन्दजी, यी दुई खेमा चाहिँ मिल्ने ठाउँ छेउकुना मिलाउने ठाउँ दुवै खेमाको विन विन सिचुएसन भन्छ नि, जित जितको अवस्था, त्यो कहाँनिर हुन सक्छ, कसरी मिल्न सक्छ नि मिल्यो भने?
1: मिल्नु पर्ने र मिल्न सक्ने ठाउँ मैले देखेको ठाउँ चाहिँ महाधिवेशनमा भाग लिन दुवै पक्ष तयार हुने अनि दुवै पक्षलाई यो अहिले यिनीहरूले थापेको अत्तो भनौँ न क्रियाशील सदस्यता डिजिटाइज गर्न आऊ भन्ने एक थरी डिजिटाइज गर्दैनौ भन्ने एक थरी त्यो देखिया छ बाहिर होइन,
0: हो
1: त्यो डिजिटाइज गर्न तिमीहरू आउँदैन भने हामी डिजिटाइज गरिदिन्छौँ भनेर संस्थापनले उनीहरूको सदस्यता कायम गरिदिए भइगयो, त्यसो गर्यो भने उनीहरूले बोल्ने बाटो भने न्यू खोज्ने बाटो पाउँदैन अनि त्यसपछि उनीहरूले भन्न थाल्छन् हामीलाई केन्द्रीय सदस्यमा उत्तिकै ठाउँ चाहियो, अथवा अहिले त्यो अघिल्लो महाधिवेशनबाट निर्वाचित जति सबै केन्द्रीय सदस्यलाई पनि केन्द्रीय सदस्य मान्न पर्यो यतै उस्तै भनिदिन सक्छन्, जम्मै कुरो जे जे गरिरहे पनि सुरुको अब चुनावमा जाने हो चुनावमा जाउँ भनेर सबै चुनावमा गइदियो भने सकिहाल्यो, चुनावमा जाने चुनावबाट आउने गर्नुपर्ने हो, जे राजनीति राजनीतिलाई राजनीतिक रूपमा नै समाधान गर्न खोजिया भने होइन भने उनीहरूले सबैले आफ्नो हिसाबले हिसाब गर्न, तर त्यो त्यति स्वस्थ अभ्यास हुँदैन।
0: गोविन्दजी यहाँलाई समयको लागि धेरै धेरै धन्यवाद,
1: मलाई मौका दिनुभयो, मलाई पनि तपाईँलाई पनि धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो पत्रकार विश्लेषक गोविन्द अधिकारी। यिनै कुराकानीसँगै आजका लागि शुक्रबारे बहसको समय सकिएको छ। समयका लागि अतिथि पत्रकार अधिकारीसँगै सुनेर साथ दिनुभयो, तपाईँप्रति पनि आभार। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
2: शुक्रबार बहस यहाँ अनन्त भयो श्रोताहरू। आज शुक्रबारको हाम्रो सम्पूर्ण कार्यक्रम काठमाडौँ सुखातको सकियो र फेरि सोमबार भेटौँ। जाँदा जाँदै हेम बरालको आवाजको गीत राख्न चाहन्छु, उहाँको शीघ्र स्वास्थ्य लाभको कामना पनि, किनभने अस्वस्थ हुनुहुन्छ भनेर सुन्यौँ, एकदम दुःख लागेको छ। उहाँलाई सबैको आशीर्वाद र शुभेच्छाले छिटोभन्दा छिटो लाभ होस्, स्वस्थ लाभ होस् यही कामनाको साथमा उहाँको गीत राख्दै म पनि कार्यक्रमबाट बिदाको अनुमति चाहन्छु। हस्त, फेरि सोमबार भेटौँ। बाबा। Bye.

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma panhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
3: मुगुका 25 वर्षीय गणेशको वीर अस्पतालमा आज बिहान 11:15 बजेतिर निधन भएको हो। गणेशको उपचारमा संलग्न वन तथा प्लास्टिक सर्जन डाक्टर पियर्स दाहालले शरीरको 55% भाग बढी भाग जलेको र धुवासँगै तातो हावा फोक्सोमा पुगेकाले इनहेलेसन इन्जुरी भएको जानकारी दिनुभएको छ। उपचारका क्रममा दुई पटक कार्डियो पल्मोनरी रेसिस्ट टेसन सीपीआर गर्दा पनि सुधार हुन नसकेको उहाँको भनाइ छ। मुगु सुरु एकका गणेश भक्तपुर बसेर राइड सेयरिङको काम गर्नुहुन्थ्यो। हिजो दिउँसो विभाग अगाडि राखेको बाइकमा चाबी लगाइदिएपछि गणेश र महानगर प्रहरीबीच विवाद भएको थियो। विवादकै क्रममा उहाँले बाइकको पेट्रोल निकालेर आफ्नै जिउमा आगो लगाएको प्रत्यक्षदर्शीको भनाइ छ। गणेशका दाजु मदनले बारम्बार जरिवाना तिर्नु पर्दा भाइले मानसिक तनाव बढेको हुन सक्ने बताउनु भएको छ। गणेशको निधन हुनु अघि वीर अस्पतालले गरेको पत्रकार सम्मेलनमा मदनले आफूसँग भाइले आफ्नो कुनै दोष थिएन भनेको जानकारी दिनुभएको छ। उहाँले गणेश रोजगारीका लागि दुबई जाने तयारीमा रहेको पनि बताउनु भएको छ। गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ। मुगुवासी पठाउ राइडर र जेएनजी युवाले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री वालेन्द्र साबियुद्ध नाराबाजी गरेका छन्। सरकारकै कारण गणेशको मृत्यु भएको भन्दै घटनामा संलग्नमाथि कार्यवाहीको माग गरिएको छ। प्रदर्शन माइतीघरमा प्रदर्शनपछि उनीहरू वीर अस्पतालतिर लाग्न खोजेपछि प्रहरीले भद्रकालीमा रोकेको छ। गणेशको मृत्युपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। यसैबीच राइड र गणेशको मृत्यु प्रकरणमा अनुसन्धानका लागि 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ। 3 जना नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ। गणेश नेपालीको आत्मदाहसँगै सामाजिक सञ्जालमा सरकार ट्राफिक र महानगर प्रहरीमाथि आक्रोश पोखिएको छ। प्रतिनिधि सभाका प्रतिपक्षी सांसदहरूले गणेश नेपाली आत्मदाहको सबै दोष सरकारले लिनुपर्ने अडान राखेका छन्। आजको बैठकमा विशेष समय लिएर बोल्दै उनीहरूको प्रधानमन्त्री तथा गृहमन्त्रीको चर्को आलोचना गरेका छन्। राप्रपा सांसद ज्ञान बहादुर शाही राष्ट्रिय सभामा पनि मुगुका गणेश नेपालीले आगोमा जल्नु परेको घटनामा सरकारको कड़ा आलोचना भएको छ। बैठकमा नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री शाह नैतिकताको आधारमा कुर्सीमा टाँसिरहन नमिल्ने भन्दै राजीनामाको माग गर्नुभएको छ। यसैबीच सरकारको विरोधमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले संसदमै मौन धारण गर्नुभएको छ। देशमा युवाको लागि निराशाजनक परिस्थिति बनेको भन्दै वहाँले समय मागेर संसदमै उभिएर मौन धारण गर्दै विरोध जनाउनु भएको हो। शून्य समयमा आफूले पाएको समयमा वहाँले मौन धारण गर्नुभएको हो। नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रति तोला 2,700 रूपियाँले बढेको छ भने चाँदीको मूल्य 170 रूपियाँले उकालो लागेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापामल सुन प्रति तोला 2,87,400 रूपियाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला 4,510 रूपियाँ पुगेको छ। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा जलन उपचारका लागि आवश्यक स्रोत साधन र पूर्वाधारको अभाव रहेको बताउनु भएको छ। उहाँले नेपालमा जलन उपचारका लागि अस्पताल भए पनि गम्भीर अवस्थाका बिरामीलाई आवश्यक पर्ने सुविधा पर्याप्त नभएको बताउनुभयो। हिजो काठमाडौँको राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुको सुरु एकका 25 वर्षीय गणेश नेपाली घाइते भएपछि प्रतिक्रिया दिँदै नेता भण्डारीले जलन भएका बिरामीलाई उपचारका लागि आवश्यक पर्ने आईसीयू दक्ष जनशक्ति र अत्याधुनिक उपकरणको कमी रहेको बताउनु भएको हो। आफू स्वयं पनि जलन पीड़ित भएको भन्दै भण्डारीले नेपालमै गुणस्तरीय जलन उपचारको व्यवस्था गर्न सके धेरै जलन बिरामीलाई विदेश जानुपर्ने बाध्यता अन्त्य हुने बताउनु भएको छ। बागलुङमा एचआईभी संक्रमितको संख्या 220 पुगेको छ। चालू आर्थिक वर्षमा 8 नयाँ संक्रमित थपिएका हुन्। 15 वर्ष मुनिका 6 जना र त्यसभन्दा माथिका 214 जना संक्रमित रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिनुभएको छ। हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार, म कृष्णा.
0: BFBS Gorkha Radio.

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्ने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता, अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुन्छ, श्रवण गर्न सक्नुहुन्छ, र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन।

आदर श्रोताहरू, कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उठान मैले यहाँ माझमा गीतकार दुर्गा घले लेख्नुभएको एउटा सुमधुर गीतबाट गाइरहेको छु। दुर्गा घलेको गीत रचन रहेको प्रस्तुत गीतमा स्वर रहेको थियो सत्यराज आचार्यको, भने संगीत भने सत्य स्वरूपको रहेको थियो। अब लागु श्रोताहरू, आजको तिथि मिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असार 26 गते एकादशी तिथि शुक्रबार, नेपाल सम्बत 1146 तदनुसार आज जुलाई महिनाको 10 तारिक सन् 2026 र शुक्रबार भन्ने साथ श्रोताहरू सप्ताहन्त विकेन्डको तयारीमा जुट्ने दिन हो, कामना गर्छु। यो सप्ताहन्त यो विकेन्ड यहाँहरूको साँच्चै सुखद र रमाइलो साथ बित्नेछ भन्ने। र मौसम कुरा गर्नुपर्दा श्रोताहरू, आज भने देशका अधिकांश भागमा कतै भारी मात्रामा वर्षा हुने र कतै अत्यधिक भारी मात्रामा वर्षा हुन सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी सुदूरपश्चिमको पहाडी क्षेत्रमा भने अत्यधिक भारी मात्रामा वर्षा हुने सम्भावना रहेको हुनाले यो वर्षाको समयमा तपाईँ हामीले अलिकति सावधानी चाहिँ अप्नाउनु पर्ने हुन्छ। अनावश्यक यात्रा नगरेकै राम्रो र जोखिममुक्त ठाउँमा हामी छौँ भने, नदी किनार अर्थात् पहिरो जाने सम्भावित क्षेत्रमा छौँ भने सावधानी अप्नाउनु होला भन्न चाहन्छु। र आज भने चाहिँ धेरैजसो ठाउँमा भारी मात्रामा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अवलाको श्रोताहरू, शुक्रबारको व्यवसायको बारेमा कुराकानी गर्नुपर्दा आज पनि यो व्यवसायमा म गीत सङ्गीतकै बारेमा पनि कुराकानी गर्नेछु र गीत सङ्गीतको अलावा अलिकति थोरै विकास निर्माणको बारेमा पनि कुराकानी गर्नेछु। हिजो नै मैले जानकारी गराइसकेको छु, एउटा गीत राखेर आज हाम्रो साथमा नेपाली गीत सङ्गीतको क्षेत्रमा दशकौँ बिताइसकेका गायक गम्बु शेर्पा, यति बेला भने चाहिँ ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका पालिका प्रमुख पनि हुनुहुन्छ। उहाँसित म कुराकानी गर्नेछु। उहाँ अहिले चाहिँ राष्ट्रिय विकास परिषद सदस्य र प्रदेश परिषद सदस्य समेत हुनुहुन्छ। र आज पनि म व्यवसायमा बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा गीत सङ्गीतको साथसाथै थोरै उहाँको यो करिब करिब 5 वर्ष पुग्न लागेको कार्यकालको बारेमा पनि कुराकानी गर्नेछु कार्यक्रम स्वर्णिमसँगको व्यवसायमा। र तपाईँ पनि यो क्षण बेला बिएबिएस गोर्खा रेडियो सुन्दैनुहुन्छ भने जोडिन सक्नुहुन्छ र तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुन्छ। आजको अतिथि गायक अनि खिजीदेम्बा गाउँपालिकाका प्रमुख गम्बु शेर्पासित कुनै जिज्ञासा छन् भने लेखेर पठाउन सक्नुहुनेछ। र यति भन्दै अब नै म एउटा गीत राख्न चाहन्छु। भर्खरै मैले यहाँहरूलाई मौसमको जानकारी गराउँदै गर्दा श्रोताहरू, आज देशका धेरैजसो ठाउँमा भारी मात्रामा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको कुरा यहाँहरूमा जानकारी गराइसकेको छु। र यस्ता समाचारहरू सुन्दै गर्दा तपाईँहरूलाई पनि मनमा कता कता गाउँघरको सम्झना आउँछ होला, गाउँमा के पो हुने हो कसो हुने हो भन्ने त्यो डर त्रास भइ नै हाल्दछ। र यति बेला पनि यस्तै यस्तै बिम्ब टिपेको एउटा गीत राख्न चाहन्छु आजको अतिथि गम्बु शेर्पाको स्वरमा, जसमा सङ्गीत रहेको छ सन्तोष श्रेष्ठको उता गाउँमा झरी पर्दा यता मनमा चट्याङ पर्यो। अहिलेलाई भने यो गीत र यो गीत राखे पश्चात म उहाँलाई कार्यक्रममा स्वागत गर्नेछु र उहाँका केही नयाँ पुराना गीतहरू आजको यो विषयमा म राख्नेछु।

0: SBS Gorkha Radio.
1: यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पाउन्ड तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: हजुर नमस्ते, फेरि पनि सम्पूर्ण श्रोतालाई स्वागत गर्न चाहन्छु बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिमसँगमा। र आज हाम्रो साथमा हुनुहुन्छ गायक, अनि वर्तमान अवस्थामा उहाँको परिचय दिनुपर्दा खेजी देम्बा गाउँपालिकाको प्रमुख पनि हुनुहुन्छ, गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पासित म आज यो व्यवसायमा कार्यक्रम सडिमसँगमको यो व्यवसायमा कुराकानी गर्न गइरहेको छु। र उहाँ चाहिँ यति बेला काठमाडौँ हुनुहुन्छ, तर उहाँ काठमाडौँ चाहिँ खिजी तेम्बाबाट नआएर उहाँ चाहिँ करिब 10 दिनको पारिवारिक भ्रमणमा युएसए अर्थात् अमेरिका पुगेर फर्कनु भएको रहेछ। र उहाँसँग जम्का भेट भइहाल्यो युएसएबाट फर्के पश्चात। आज मैले उहाँलाई अतिथिको रूपमा निम्त्याएको छु, उहाँलाई स्वागत गरिहाल्छु। गम्बुजी यहाँलाई स्वागत छ।
3: धन्यवाद तुलसीजी, धन्यवाद।
2: यो व्यस्त जीवन तपाईँको, एकातिर राजनीति, एकातिर सङ्गीत, एकातिर परिवार, होइन, सुटुक्कै अमेरिका पुग्नु भएको छ। आज धेरै युएसवासी श्रोताले कार्यक्रम सुनिरहेको छ, गम्बु शर्मा त न्युयोर्क आएर, न्युजर्सी आएर, टेक्सास आएर कति छिटो फर्किसकेछ भनेर उहाँले पनि त्यो थाहा हुन्छ। यो अलिकति व्यस्त सेड्युल भएर छोटो समय लिएर जानुभएको थियो क्या?
3: हजुर, सर्वप्रथम त तुलसीजी, म यो हाम्रो चाहिँ एकदमै लोकप्रिय कार्यक्रम, यो चाहिँ स्वर्णिम सरगम सुनिराख्नु भएको तमाम नेपाली मनमुटु गीत सङ्गीतका प्रेमी अग्रस दाजुभाइ दिदीबहिनीहरू जो डास्परमा बसेर, देशभित्र बसेर श्रवण गरिराख्नु भएको छ, यहाँ सबैलाई खिदेम गाउँपालिका तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हृदयदेखि नै मन व्यक्त गर्न चाहन्छु। हो, यहाँले भन्नुभएको जस्तै जीवन बिताउने क्रममा अब चाहिँ व्यस्त त सबैको जीवन नै हुन्छ, त्यस्तो मेरो मात्र त होइन, हजुरको पनि व्यस्तै छ लगायत सबैको छ। यसपालि छोटो समयको लागि पारिवारिक जीवन र परिवार भेटघाटको लागि पुगेर आइयो। हजुर,
2: भनेपछि छोटो 10 दिनको लागि मात्रै, कति वर्षको अन्तरालमा जानुभयो?
3: होइन, गएको वर्ष पनि म छोराको ग्रेजुएसनमा गएको थिएँ, र यसपालि छोराको ग्रेजुएसनमा 13 दिनमा आइपुगेँ, यसपालि चाहिँ छोरीकोमा चाहिँ 10 दिनमा फर्केर आएँ।
2: अब
3: यो अहिले भर्खरै तपाईँले उठानमा बजाएको गीत जस्तै यतिखेर मेरो चाहिँ सेवा खिचदेम्बाको लागि एनी टाइम, एकदम अब यो जरीको सिजन, तपाईँले यहाँले उठानमै भन्नुभयो,
2: आज त भारी मात्रामा वर्षा हुने भनेर मौसम विज्ञहरूले पनि बताएको छ।
3: यति बेला चाहिँ अब हाम्रो सानो सहयोगले पनि एउटा जीवन चाहिँ बस्न सक्छ, तसर्थ पनि चाँडै गाउँ फर्क्यौँ भन्ने हिसाबले चाँडै बसिरहेको।
2: भनिहाल्नुभयो तपाईँले यो झरी वर्षा, अब नेपालको भौगोलिक बनावटै त्यस्तै छ है। अब हिजो तपाईँ राजनीतिक कर्मी नहुँदा पनि गाउँको लागि, आफ्नो ठाउँको लागि व्यक्तिगत तौरबाट भनौँ सामाजिक कार्य गर्दै आइरहेको व्यक्तित्व हुनुहुन्छ, तपाईँ गायन क्षेत्रमा क्रियाशील हुँदा पनि तपाईँले कमाएको केही पैसा, तपाईँले जस्तै भूकम्पको बेला पनि तपाईँले आफ्नो गाउँठाउँमा टेन्टदेखि लिएर चाहिँ विभिन्न सहयोग गर्नुभएको थियो। अब त्यही गाउँको नेतृत्व सम्हालेपछि त झनै ठुलो जिम्मेवारी बढिहाल्छ, र उहाँहरूको त्यो भनौँ आकाङ्क्षा पनि बढ्छ जनताको। हिजो गम्बु शेर्पा नेतृत्वमा नहुँदा त हामीलाई यति धेरै काम गरिदिएको थियो नि, अब नेतृत्वमा आएपछि त केही गर्छ भनेर उहाँहरूको अपेक्षा पनि बढेको हुन्छ, त्यस्तो समयमा चाहिँ काम गर्नको लागि
3: मलाई दिनुभएको जिम्मेवारी पनि हो, र मैले जिम्मेवारी चाहिँ इमान्दारसँगले निभाउनु पर्छ। तुलसी चाहिँ अब यो मेरो आफ्नो कर्ममा रहेछ भनौँ, म त साह्रै खुसी छु होइन। 18-19 वर्ष अमेरिका बसेँ, विभिन्न युरोपको देशहरूमा म एउटा गीत सङ्गीतको राम्रो एउटा स्टुडेन्ट बन्न चाहने मात्रै हुँ। गीत सङ्गीतमा कतिको म लोकप्रिय छु, कतिको चल्ने छु भन्ने कुरा म आफैले भन्न मिल्दैन, तर हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू गीत सङ्गीतलाई मन पराउने जुन देशभन्दा बाहिर छ, उहाँहरूले मलाई लगभग 35-40 देशहरू चाहिँ सङ्गीतको माध्यमबाट घुमाउनु भयो, अवसर दिनुभयो, प्लेटफर्म दिनुभयो होइन। त्योबाट मैले धेरै कुराहरू सिकेँ, देखेँ, र जीवनलाई वास्तवमा जीवन के हो त भन्ने कुरा मलाई सोच्न बाध्य बनायो। र एउटा चाहिँ छोराछोरी कसैको श्रीमान भइरहँदाखेरि त्यो जिम्मेवारी पनि वहन गर्नुपर्छ भन्ने हिसाबले एउटा कुनै न कुनै दिनमा चाहिँ म फर्केर चाहिँ देशको सेवा गर्छु भन्ने थियो। तर 2018 चाहिँ मैले मेरो छोराको 21 वर्षको बर्थडे मनाएपछि चाहिँ परिवारको सल्लाहसहित मलाई मलाई परिवारले मलाई अनुमति पनि दियो र खिचदेममा गाउँपालिकाको नागरिकले मलाई एक्सेप्ट पनि गर्यो जुन पाँच वर्षको लागि मलाई अवसर दिनुभयो जुन अवसर मैले हिजोको जुन अवसर पाएको दिन थियो अहिलेसम्म मैले यसो भैमान गरेको छैन र गर्नेवाला पनि छैन अब आठ नौ महिना बाँकी छ
2: करिब करिब तपाईँको यो कार्यकालको अन्तिम वर्ष भनौँ न
3: एक्ज्याक्टली अब आठ नौ महिना बाँकी छ
2: अब यो आठ नौ महिना भनेपछि यो चार वर्षलाई सरसर्ती फर्केर हेर्दाखेरि तपाईँले आफ्नो गाउँठाउँमा होइन गरेका कामहरूको बारेमा यसो सम्झना गर्नुपर्दा के कति गरे जस्तो लाग्छ हुन त अब
3: यो चाहिँ मलाई साह्रै खुसी लाग्छ तुलसीजी होइन तपाईँ हामी साहित्यको विद्यार्थी हामी एउटा राम्रो गीत कम्प्लिट पार्न सकियो भने एकदम मन खोलेर रुन मन लाग्ने होइन त्यो खुसी कुनै एउटा साहित्य बुझ्ने साथीसँग साटासार गर्नु पायो हुने त्यस्तो खालको रम्ने एउटा सङ्गीतको विद्यार्थी होइन अब हामीले लेख्ने गीत गाउने गीतहरूको छहरा छाँगा झरना चराचुरुङ्गी है हिमाल पहाड तराई होइन मधेस यस्तै जुन हाम्रो नेपालको प्राकृतिक सुन्दरता यसलाई नै हामीले चाहिँ सिएर हामीले जुन प्रकारको सङ्गीतमय गरेर हामी रम्ने एउटा विद्यार्थी आज आएर म जस्तो सिम्पल मान्छेलाई मैले चाहनु र अलग कुरा थियो होला तर मलाई जुन अपर्च्युनिटी खिचदेम्बावासीले मलाई दियो त्यो मेरो लागि एउटा यो चाहिँ कुनै यो शब्दमा म बयान गर्न सक्दिनँ मैले हो यहाँले भने जस्तै हिजो पनि मैले समाजसेवामै म रमेको मान्छे फेरि मान्छेले चाहिँ एउटा आफ्नो आफ्नो हिसाबले म चाहिँ आफू एउटा स्वार्थी मान्छे हो जस्तो लाग्छ कि किनभने कसैलाई चाहिँ रमाइलो गर्न मन पराउँछ कोही मान्छे चाहिँ विभिन्न हुन्छ मलाई चाहिँ समाजसेवा गर्नु पायो भने होइन एउटा चाहिँ कोही मान्छेको आँसु पुछ्दिन पायो भने अनि मलाई खुसी सन्तुष्टि मिल्ने गर्छ त्यही खुसी सन्तुष्टि खोज्ने क्रममा नै रमियो भनौँ न र अहिले रमि नै रहेको छ अहिले चाहिँ आधिकारिक रूपले अहिले चाहिँ एउटा मेरो
2: जिम्मेवारी
3: अब हिजो मैले डोनेसन उठाएर तपाईँहरूसँगै कहिले गीत गाएर कहिले फ्रीमा गीत गाएर किडनीको अप्सन पनि गरेँ कहिले कसैको मुटुको उपचारलाई फ्रीमा कन्सर्ट गरेँ होइन हिजो अघि तपाईँले भन्नुभयो भुइँचालो जाँदाखेरि अमेरिकामा हामी जगदीश समालदेखि लिएर त्यहाँको वरिष्ठ कलाकारहरू सबै हामीहरू गौरी दिदीदेखि हामी सबै स्टेटमा गीत गाएर हामीले चाहिँ नेपालमा चाहिँ तारा थापा दिदीको ब्रेस्ट क्यान्सरदेखि लिएर प्रदीप तालामादेखि लिएर हरेक डब्बु क्षेत्रदेखि हामी साहित्य छेउमा हामीले सकेको हामीले चाहिँ सहयोग गर्नु जुन एउटा अवसर पाइयो होइन म जस्तो सिम्पल मान्छेले त्यो चाहिँ त्यो कलाकार सङ्घको चाहिँ नेतृत्व गर्ने मौका पनि पाइयो पछि अब यो कोभिड भयो लगायतको धेरै कुराहरूमा कामहरू गर्न पाइयो त्यो भनेको चाहिँ एउटा के थियो भने एउटा अक्सिजन मिलाएर एउटा चाहिँ त्यसो गर्ने थियो भने त्यो कुनै आधिकारिकता थिएन तर आज जुन आधिकारिक रूपले नै मैले एउटा हस्ताक्षर गर्दाखेरि एकजनाको जीवन जोक्ने होइन मेरो चाहिँ हस्ताक्षरबाट करोडौँको बजेट साइन गर्न पाउने अवसर त खिचदेममा गाउँपालिकावासीले दिए नि त त्यस कारणले गर्दा म चाहिँ एकदम भाग्य मान्ने लाग्छ
2: हामी कुराकानीलाई निरन्तरता दिने नै छौँ तर तपाईँले एउटा कुरा गरिहाल्नुभयो तारा थापा दिदी केही बिरामीहरूलाई चाहिँ हामीले आर्थिक सहयोग गऱ्यौँ होइन भनिहाल्नुभयो र यतिखेर तपाईँले पनि साङ्गीतिक सहकार्य गर्नुभएको उहाँ पनि लामो समय सायद युएसमा पनि भेटघाट भयो होला र हाम्रा मित्र पनि हुन्छ एम बरालाई अहिले अस्वस्थ हुनुहुन्छ हामी उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छौँ र एउटा गीत छ एम बराल अनि तपाईँले पनि यसै गरी गणेश
3: पराजुली
2: अभय ढुङ्गेल पनि होला होइन सामूहिक रूपमा एउटा देशभक्ति गीत गाउनु भएको छ उठौँ वीरको सन्तति होइन र रचना रहेको छ यो गीतमा चाहिँ अब लाग्छ
3: लाक्पा
2: डेन्डी शेर्पाको यो गीत सुनौ हामी एम बरालजीको स्वास्थ्य लाभको कामना गर्दै
3: अगाडि चाहिँ म तपाईँलाई एउटा सानो समय लिने अनुमति चाहे जिन्दगी हामी युरोप अमेरिका जहाँ रहे पनि हामी जति नै ठुलो काम गरे पनि जति नै आफ्नो नाम चाहिँ चुलीमा पुऱ्याए तापनि चाहिँ यो रोगको अगाडि केही नसकिँदो रहेछ यहाँहरू सबैजना आफ्नो खानपानको ख्याल गर्नुहोस् एउटा कलाकारले चाहिँ तपाईँको रात दिन नभनिकन कन्सर्टमा हरेक कुराहरू कलाकारलाई विभिन्न एङ्गलले मान्छेले जज गर्ने गर्छन् त्यो ठाउँमा छ पाइयो पनि होइन तर आज जुन प्रकारले एम बराल दाइले एउटा चाहिँ ब्लड क्यान्सरको एउटा चाहिँ फेस गरिराख्नु भएको छ यस्तो धेरै हिजो कलाकारहरूले पनि भोगिरहेको कुरा हो अनि नेपालको जुन प्रकारको फेरि अब म आफै एउटा स्थानीय सरकार को चाहिँ हैसियतले मैले त्यो भन्न त मिल्ला नमिल्ला तर अन्त्य हाम्रो हुने एक दिन पक्कै नै छ कसरी कहाँ भन्ने कुराहरू हो तर अब यो जुन घातक रोगहरू चाहिँ हाम्रो खानपान जीवनशैलीले नै हुने हुँदो रहेछ तर कलाकारले चाहिँ यो कुराहरू चाहिँ सम्भव रहेनछ किन सम्भव छैन भन्दा अब जस्तो मैले भोगेको चाहिँ मैले त्यो युरोप युरोपतिर यताउति अमेरिकातिर कन्सर्ट त्यो कन्टिन्यू गर्दाखेरि चाहिँ त्यो टाइमिङ पनि फरक हुने होइन, त्यो हरेक कुरा फरक, निन्द्रा पनि नमिल्ने, खाना पनि न, जस्तो मलाई यो उदाहरणको लागि अहिले म 10 दिन अमेरिकाको भ्रमण गरेर आएँ होइन, तल पुग्दाखेरि म तलको साथीहरू सुत्दाखेरि म उठिरहेको थिएँ, किनभने म त्यो 12 घन्टाको फरक पऱ्यो नि त मलाई होइन, अनि फेरि म भर्खर निन्द्रा मिल्न लागेको थिएँ, ठ्याक्कै आइपुगेँ, म हिजोबाट पनि फ्रेस भएको
2: चाहन्छु, पक्कै पनि उहाँ छिटै निको हुनेछ र उहाँलाई त्यस्तो आर्थिक समस्याको कुनै अप्ठ्यारोपन छैन, भइगयो भने तपाईँ जस्तो कलाकार पक्कै पनि एक थुकी सुकी हजार
3: राष्ट्रको गाईको हो, हामी सबै जिम्मेवारी हुनुपर्छ
2: पक्कै पनि, हुन्छ हामी उहाँको स्वास्थ्य लाभको कामना गर्दै युगित छौँ है त
3: हजुर प्लिज।

0: सीमामा हावा चल्दैछ, बैरीले धावा बल्दैछ, अत्यन्तै मिठो देशभक्ति गीत, देशभक्ति बिम्ब टिपे गीत राखेँ मैले लाक्पा डेन्टी शेर्पाको कलमबाट लेखेको एम बराल आजको अतिथि गम्बु शेर्पा लगायत धेरैजनाको स्वर रहेको थियो र हामीले एम बरालको शीघ्र स्वास्थ्य लाभको उनी कामना गऱ्यौँ र यहाँलाई फेरि पनि स्वागत छ।
1: हजुर धन्यवाद।
0: निकै जोसिलो देशभक्ति गीत है,
1: एकदमै
0: करिब करिब अहिलेको परिवेशसँग मिल्दो जुल्दो होइन, अहिले सीमाका कुराहरू उठिरहेको छ र पछिल्लो समय चाहिँ कलाकारहरूलाई जनताले धेरै विश्वास गरेको देखियो। वर्तमान प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री बालेन शाहजी उहाँ आफै पनि ऱ्यापर, राम्रो सिङ्गर होइन, अब तपाईँ आफै सिङ्गर, अहिले संसदमै हेर्ने भने हर्क साम्बाङ जो श्रम संस्कृति पार्टीका अध्यक्ष हुन्छ उहाँ आफै गायक गीतकार, रमेश वर्षाइनी पनि मिठो गाउने गायक होइन, भनेपछि कलाकारहरूको जे एउटा राम्रै एउटा उपस्थिति रहेको छ राजनीतिमा भने कलाकारहरूप्रति जनताको विश्वास त रहेछ नि।
1: हो, मलाई थाहा थिएन यो 2019 सालको निर्वाचन सकेपछि चाहिँ एउटा न्युजमा आएको थियो, चारजना कलाकार उठे, म चुनावी मैदानमा आएँ, चारैजनाले सफलता प्राप्त गरेँ भने शीर्षक थियो
0: स्थानीय तहमा
1: अनि त्यसमा प्रधानमन्त्री बालेन्द्र
0: शाहजी प्रमुख,
1: त्यो बेला महानगर प्रमुख मेयरमा जित्नु भयो उहाँ होइन, अनि म खिचदेम्बा, अनि हाम्रो साम्पाङ, अनि अर्को हाम्रो चाहिँ विनोद नेम्बाङ भन्ने इलाम कुन गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ, चाहिँ उहाँसँग चाहिँ त्यति चाहिँ अहिले सम्पर्कमा छैन, उहाँ राम्रो काम गरिराख्नु भएको छ। अब अहिले अर्काजीले पनि एउटा चाहिँ जनताको आवाज उठाइराखेको छ, चाहिँ जनताको लागि काम गरेको होइन, अब सम्माननीय प्रधानमन्त्रीज्यूको त कुरै नगरौँ,
0: उहाँ त अब म चाहिँ अब यो सङ्गीतले पक्कै पनि नेतृत्व क्षमतालाई कस्तो प्रभाव पार्दो रहेछ?
1: एकदम डेफिनेटली, कस्तो राम्रो कुरा सोध्नुभयो, तपाईँलाई धन्यवाद छ। मलाई चाहिँ के लाग्छ भने मेरो बुझाइ फेरि अरूलाई यो गलत अर्थ चाहिँ नलागोस्, कलाकार चाहिँ सानो कुरामा खुसी हुने र अरूको दुःखलाई सहजै तपाईँको चाहिँ आफ्नो दुःख चाहिँ महसुस गर्न सक्ने क्षमता चाहिँ कलाकारमा हुन्छ क्या, त्यस्तो खालको कोमल हृदय एकदमै नभइकन कलाकार भन्न सक्दैन भने मेरो ठाउँमै हो। त्यस कारणले गर्दा म कलाकार चाहिँ जनप्रतिनिधि भयो भने चाहिँ जनताको मर्म चाहिँ एकदम आफ्नो मर्म सम्झेर डेथमा गएर काम गर्दछ भन्ने मेरो बुझाइ छ होइन, जसरी चाहिँ अब अहिले सम्माननीय प्रधानमन्त्रीज्यूको अगाडि कुनै समस्या भयो भने त्यो हप्ता दिनमा सल्भ भएको कुराहरू न्युजबाट पाउँछौँ, र म चाहिँ तपाईँको हिजोदेखि नै समाजसेवामा रम्ने र त्यही माथि पनि मैले अघि नै भने म आधिकारिक रूपले मलाई समाजसेवा गर, देशको सेवा गर भनेर एउटा जिम्मेवारी पाइसकेपछि होइन म एकदम खुसी हुने। अर्को कुरा मलाई चाहिँ जनता रुँदाखेरि म आफै पनि गत एकदमै मलाई त्यो म थाम्नै सक्दिनँ कि, त्यो हुन्छ यो भावनामा डुबेर चाहिँ राजनीति हुँदैन, तर भावना बिना चाहिँ फेरि तपाईँको विकास पनि हुँदैन मेरो भन्ने मेरो हो। त्यहाँले डेथ लाइनमा गएर चाहिँ देशलाई बुझेर होइन, अनि त्यो नेचुरललाई बुझेर सेवा गर्ने विकास गर्ने चाहिँ कलाकार जस्तो लाग्छ,
0: किनकि कला
1: एक्ज्याक्टली
0: पनि एउटा कोमल विधा हो
1: डेफिनेटली,
0: राजनीतिमा पनि अब सबैको मन, कलाकारले पनि अरूको मन जित्दाखेरि त कलाकार हुने हो नि त, राजनीति गए पनि अरूको मन जितेपछि मात्रै राजनीति हो, जनताको मन जित्नु पर्यो, कलाकारले पनि श्रोता भनेको पनि जनतै हो, दर्शक श्रोताको मन जित्नु पर्यो होइन, भनेपछि करिब करिब जब मन जित्न सकिन्छ तब त लोकप्रिय हुन्छ।
1: होइन मलाई त यस्तो लाग्छ कि थुसीजी होइन, आज गीत बन्द गफै अलिक बढ्यो, तपाईँले पनि अब चाँडै बोलाउँदैन, दुई तिन वर्ष लाग्छ होला
0: अब अर्कोचोटि अब अर्को निर्वाचन पछि
1: यो कार्यक्रम आफैमा लोकप्रिय त्यही माथि संसारभरि सुन्ने होइन सुनिराख्नु भएको छ। म चाहिँ युरोप अमेरिका सबै अनि यता चाहिँ अब इस्टर्न पार्कमा पनि घुमेको भएकोले अब कहिले काहीँ चाहिँ म एक्लै हुँदाखेरि म डाँडामा गएर यसो हेर्छु कि, त्यो हाम्रो नेपालको भौगोलिक जुन एउटा चाहिँ पेन्टिङ गरे जस्तो छ, एउटा एकदम कलाकारले लेखेर एकदम पेन्टिङ गरे जस्तो चाहिँ डाँडा काँडा खोला खोल्सी चट्टतरा यति राम्रो मिलेको छ, त्यो हेरेर पनि एक्लै रम्न मन लाग्छ क्या
0: होइन, यसै गुनगुनाउन मन लाग्छ,
1: किनभने अरूको देशमा मैले न्युयोर्कमा 18

0: वर्ष बस्दाखेरि ठ्याक्कै त्यो मेनहटन ब्रिज र ब्रुकलिन ब्रिजको छेउमा माटो ल्याउँदै थुपार्दै माटो ल्याउँदै थुपार्दै डिस्को बनाएको छ कि. अहिले त्यही ठाउँमा चाहिँ त्यो डिस्को माथि चढेर त्यो हिल चढेर चाहिँ फोटो खिच्ने र भएको छ कि. नेचुरल कस्तो कस्तो आकारको छ नि होइन. यस्तो चाहिँ अब के भन्ने अब वर्णन गर्न सक्दिनँ कि.
1: प्रकृतिले कुदेको देश
0: एक्ज्याक्टली जुन एकदम सर्वशक्तिमान देशहरूमा जुन सुन्दरता त्यो छैन त्यो चाहिँ होइन भौगोलिक सुन्दरता त्यो हाम्रोमा छ कि.
1: यहाँ हरिराईजी लेख्नुहुन्छ फेल्थम लन्डनबाट, उहाँको पनि जिल्ला चाहिँ तपाईँकै जिल्ला है ओखलढुङ्गा. अहिले पालिका प्रमुख हुनुहुन्छ, भोलि जिल्लाबाट चाहिँ सङ्घको निर्वाचन लड्नु पर्यो भने हरिराईजीहरू जस्ता जिल्लावासीहरूको साथ सहयोग त चाहिन्छ. उहाँ लेख्नुहुन्छ तुलसी सर नमस्कार. उहाँ पनि गायक हुनुहुँदो रहेछ, हङकङ बस्दै गीत गाउनुभएको छ तारा थापा मीरा राणा दिदीहरूसित है. र केही समय अगाडि नेपाल आउँदा पनि उहाँले एउटा गीत रेकर्ड गर्नुभएको रहेछ, मैले नि त्यो गीत यहाँ अनएयर गर्थेँ, उहाँसित कुराकानी गरेको थिएँ. तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसारी मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है. आजको अतिथि मल्टी ट्यालेन्टेड मिठो आवाजका धनी एउटा राजनीतिज्ञ साथै समाजसेवी गम्बु सरलाई हार्दिक स्वागत तथा अभिवादन. गम्बु सरको गीत र आवाज साह्रै राम्रो छ, यसरी नै तपाईँको गीतहरूले सबैको मनमुटुमा बस्न सफल रहन् सधैँ गुन्जिरहन्, साथै हजुरको राजनीतिक करियरले शिखर चुम्योस् तपाईँको उत्तरोत्तर प्रगतिको कामना गर्दछु. शुभकामना अनि सबैलाई शुभ दिन भनेर फेल्थम लन्डनबाट लेख्नुहुन्छ हरिराईजी.
0: हरिदाई यहाँलाई धेरै धेरै धन्यवाद सेवाहरू अनि यहाँ चाहिँ अब हामीभन्दा वरिष्ठ अब तारा थापा दिदी मिराणा दिदीसँग तपाईँले स्वर मिलाएको भनेपछि त तपाईँसँग मैले गीत सङ्गीत कुरा नगर्दा पनि भयो. यहाँको आशीर्वाद रहोस् है
1: जिल्लावासी.
0: हजुर जिल्लावासी भएकोले चाहिँ अहिले तपाईँ युकेमा हुनुहुन्छ, मलाई फेसबुकमा विभिन्न सामाजिक सञ्जाल जोडेर हजुरले मलाई गाइडेन्स गर्नुहोस्, अभिभावक भनिदिनुहोस् भन्ने मेरो अनुरोध छ. जुन यहाँले अमूल्य समय निकालेर त्यो लामो मेरो लागि लेखिदिनु भयो यसको म आभारी हुनुछु दाइ, धन्यवाद.
1: तपाईँ चाहिँ युएसए त्यति लामो समय बसेको, अमेरिका बसेको हुनाले कनेक्टिकटको बारे त थाहा होला त्यो ठाउँ. त्यहीँबाट हाम्रो शर्मिला अधिकारीजी उहाँ साह्रै राम्रो कवियत्री पनि हुन्छ, कविता लेख्नुहुन्छ है. शर्मिला अधिकारीजीले पनि नमस्ते भन्नुभएको छ है.
0: नमस्ते कविजी, नमस्कार शर्मिलाजी. यहाँको कवि यहाँको कलमले सधैँ
1: उहाँ चाहिँ कनेक्टिकटबाट
0: कनेक्टिकटबाट अनि यहाँको देश विकासको लागि देशमा भएको व्यथितिहरूको र कसरी तिथि बसाल्ने यी लगायतको कुरामा तपाईँको कलम चलिरहोस्, तपाईँको कविताले एउटा देशमा नीति निर्माण गर्ने तहमा त्यो तपाईँको कलमको आवाज पुगोस्, यहाँलाई मेरो शुभकामना छ. निरन्तर लेख्दै रहनु होला, जुन धन्यवाद सम्झिनु यहाँलाई धन्यवाद छ.
1: धन्यवाद दिन चाहन्छु. उहाँ हरेक बिहिबार स्वर्णिम सङ्गममा एउटा न एउटा कविता पठाइहाल्नुहुन्छ. हिजो त जुवारी नै चल्यो कविताको है, बिहिबार स्वर्णिम सङ्गममा शर्मिलाजीले पठाउने अनि उता युकेबाट हाम्रो लीलाज कामाङजीले जवाब फर्काउने, लीलाजीको जवाब तुरन्तको तुरन्त फेरि शर्मिलाजीले फर्काउने अनि माध्यम चाहिँ म भएर उहाँहरूको त्यो साहित्यिक सवाल जवाफ भएको थियो र आज पनि कार्यक्रम सुनिरहनु भएको छ. धन्यवाद दिन्छु, म सेतुको काम गरेँ या पुलको काम गरेको है, र यहाँलाई धन्यवाद दिँदै एउटा छोटो विश्राम लिन्छु है त.
2: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट. प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो. यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्. झिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला. यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ. अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्, अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्. थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk.
3: BFBS गोर्खा रेडियो.

0: हजुर आदरणीय श्रोताहरू, जिन्दगी दुई दिनको पाहुना, दुर्लभ जन्तरीको शब्द संगीत रहेको यो गीत राखेँ मैले आजको अतिथि गम्बु शेर्पाको स्वरमा। उहाँसित धेरै अगाडि कुरा गर्दाखेरि यो दुर्लभ जन्तरी किन राख्नुभयो भन्दाखेरि उहाँले रमाइलो उत्तर दिनुभएको थियो। अब वास्तवमा अहिले हिजो पो डाँडाकाँडा परिवारले सन्तानले ढाक्नु आशीर्वाद दिन्थ्यो, अहिले त दुई सन्तान ईश्वरको वरदान भन्दा भन्दै एउटै सन्तानमा अब केन्द्रित भइसक्यो होइन। अब त्यो जन्तरी पुग्नु त अब त हुँदैन, त्यो त दुर्लभै भइसक्यो भनेर भन्नुभएको थियो। त्यही भएर म चाहिँ परिवारको जन्तरी छोरो, अनि म अब यो अब किनभने मेरो नामको अगाडि मेरो नाम दुर्लभ हो, अनि अब त्यो के अरे जन्तरी, अनि त्यही भएर दुर्लभ जन्तरी बनाएको किन भेटिँदैन त जन्तरी त अब भने जस्तै मिठो गीत लेख्नु भएको छ, यो चाहिँ धेरै भएको छैन होला है।
1: जन्तरीसम्म छरछोरी पनि पाउँदैन होला कि अहिलेको जेनेरेसनमा, कसैले पनि
0: कहाँ पाउनु, अहिले जेठा माइला साइला कहिले छैन नि होइन। र त्यही भएर पनि उहाँले मिठो जवाफ दिनुभएको थियो। उहाँसित चाहिँ यो भर्खरै गरेको सकाले हो,
1: यो चाहिँ दुर्लभ भाइलाई एकदम धन्यवाद भन्छु। उहाँले मलाई चाहिँ दाइ तपाईँसँग भेट्नु पर्ने छ एउटा काम थियो भनेर भन्नुभएको थियो, अनि मैले उहाँलाई घरमै हाम्रो गायक सचिन राई भाइ र उहाँ आउने कुरा भयो, अनि मैले बिहानै उहाँलाई ब्रेकफास्ट बनाएर सँगै खाउँ भनेर हिसाबले टाइम मिलाएँ। अनि आउँदाखेरि चाहिँ दाइ मैले तपाईँसँग धेरै काम पनि गर्ने इच्छा हुँदा भेट्छु त हुन पाएन, तर एउटा चाहिँ तपाईँको जीवन, तपाईँले अमेरिका आफ्नो परिवारहरू सबै छोरी राखेर अनि यसरी चाहिँ आफूले अमेरिकाको चाहिँ एउटा एक्स्ट्रा अर्डिनेरी सिटिजनसिपलाई त्यागेर देशको सेवामा आउनुभएको कुरालाई लिएर अनि मैले चाहिँ एउटा गीत लेखेर कम्पोज गरेर आएको छु दाइ, यो तपाईँलाई नै गाउँ स्वयं व्यक्ति जसको लागि लेखेँ उसलाई नै गाउन लाउने भन्ने हिसाबले उहाँले मलाई हुनुभयो, अनि उहाँले कम्पोज सुनाउनु भयो, मलाई अलिकति यस्तो सक्दिनँ कि जस्तो लाग्यो, अनि मैले उहाँलाई अब मभन्दा बेटर गायक यहाँ तपाईँसँगै आउनु भएको छ सचिन राई, उहाँलाई दिनुहोस् न, म अलिकति सक्दिनँ कि भनेको, अनि उहाँले चाहिँ होइन यो सचिनको लागि त म अर्को गर्छु दाइ, अब सचिनले भन्दा पनि तपाईँले नै गाउनुहोस् भनेर मैले गीत लेखेको भन्ने भनेपछि मैले चाहिँ यो गीत गाउने अवसर पाएँ, र यो मेरो जीवनको बारेमा उहाँले कति गहिरोसँग निहारेर लेख्नु भएको छ।
0: ए तपाईँकै जीवन शैलीलाई हेरेर अथवा तपाईँकै वास्तविक जीवनलाई हेरेर लेख्नु भएको छ,
1: अनि पछि
0: तपाईँलाई धेरै अगाडिदेखि चाहिँ उहाँले
1: मलाई
0: त्यही भएर पनि यो गीत चाहिँ उहाँसँग यसरी सकारे बन्न पुग्यो।
1: त्यसपछि फटाफटको दुई तिनवटा काम पनि गरे
0: उहाँसँग,
1: हजुर
0: दुर्लभजीसित ट्युनिङ मिलेछ है। अब यो व्यस्त राजनीति जीवन बीच पनि होइन गीत संगीतको कर्मलाई यसो समय मिलेर निरन्तरता त दिइरहनु भएको रहेछ है।
1: होइन फेरि यस्तो नि, मलाई चाहिँ के लाग्छ भने म कहिलेकाहीँ चाहिँ राजनीतिमा अलिक धेरै कुराहरू उता चढप हुन्छ कहिलेकाहीँ, भनौँ अब नेपालको राजनीति स्टेबल छैन होइन,
0: हजुर,
1: अनि त्यही माथि पनि खिचदेम्बा जस्तो एउटा विकट गाउँपालिका, त्यहाँ कुनै मिडियाहरू कुनै रेडियोहरू सुनिँदैन होइन,
0: हजुर,
1: त्यस्तो कुनामा बसेर सेवा गरिराख्दाखेरि आफैलाई यसो फर्केर हेर्दा र आफैले यसो सन्तुष्टि आफैले आफूलाई दिने काम चाहिँ गीत सङ्गीत नै हुने गर्छु, म आफू पनि लेख्ने गर्छु, तर मैले त्यति लय पुऱ्याउँदिन जस्तो लाग्छ मलाई होइन, मैले पनि पहिला गीत तपाईँलाई देखाउँदै नि त होइन, पुरै गीत चाहिँ लेख्नु खोजेको छ त गीत भएन, त्यो साथीभाइले छाटकर गरेर मिलाएर गीत बनाएर पनि मेरो पनि आफ्नो चाहिँ 40-45 गीत त रेकर्ड भयो होला, तर चाहिँ दुर्लभजी जस्तो तपाईँ जस्तो चाहिँ वरिष्ठ गीतकारज्यूहरूसँग जसरी यो यो सुगम सिटी भनौँ न यो सहर, यसमा चाहिँ तपाईँको सधैँ बाबा चाहिँ अलग कुरा हुन्थ्यो, तर अब वर्षमा मेरो दुईवटा गीत सङ्गीत मात्रै गर्न पायो भने पनि आफूलाई रिलिफ भएको फिल हुने, र चाहिँ साथीभाइलाई पत्याइ राखेको छु, अब राजनीति आफ्नो ठाउँमा छ, सेवा आफ्नो ठाउँमै छ, गीत सङ्गीतमै बाटै मैले आफ्नो परिचय बनाएको हुँ यो दुनियाँमा होइन, भोलि मर्दा पनि मलाई राजनीतिबाट भन्दा गाउँपालिका अध्यक्ष र राष्ट्रिय विकास परिषद सदस्य भन्दा पनि सायद एउटा गीत सङ्गीतमा एउटा राम्रो काम गर्नु खोज्ने भाइ बितेछ गम्बु शेर्पा भनेर नै भनिदियो र त्यसरी सम्झिदियो भने म त्यसैमै खुसी हुन्छु, सो अनुरूप गीत सङ्गीत त अब फाटाफुटा गरि नै राख्छु।
0: फेरि गीत सङ्गीत भन्ने कुरा कस्तो भने कहिलेकाहीँ राजनीतिबाट मान्छेले विदा लिन्छ, विश्राम लिन्छ होइन, धेरैले लिइसक्यो, उमेरले पनि पाएको हुँदै गएको छोड्दा, अहिले त अब जेनजी पुस्ता भन्छ युवाले राजनीति गर्नुपर्छ भन्छन्, अब युवाले
1: निरन्तर गर्ने काम पनि होइन
0: है, फेरि यो अब्जेसी पेसा पनि हो होइन, हिजो अरूलाई गाली गरिरहेको बेला आफू सत्तामा पुग्दा फेरि त्यही कुरा दोहोरिन्छ नि त, दोहोरिसके जस्तै अब केही समय अगाडि इलामकै हाम्रो एकजना अग्रज प्रेम अधिकारी या के हाम्रो पञ्चकन्या उहाँले चाहिँ भनौँ आफ्नै शरीरमा आगो लाएर मानिस अगाडि देह त्याग गर्दाखेरि कति धेरै कमेन्टहरू आयो, अब कस्तो दुःखद खबर, हिजो मात्रै एकजना श्याम नेपालीले त्यसै गर्यो, उहाँको आज निधन भयो, सडकहरू पनि अलिअलि तातिरहेछ होइन, त्यो हिजो जसले चरमला देखे आज त्यो त्यो अमला उतैतिर फर्किने यो अलिकति अझै
1: एकदमै यो तपाईँको
0: क्षेत्र पनि हो,
1: यो चाहिँ कहिले पनि जोस नपाउने एउटा क्षेत्र पनि हो र अब यसमा
0: तर कामैले चाहिँ देखाउनु पर्यो
1: एकदम डेफिनेटली कामले आफूले चाहिँ कोरेको ऐन कानुनले जनतालाई साँच्चै नै उसको जीवन यापनमा डेली डेलिभरीमा कतिको सहजता अप्नाउँछ भन्ने कुराहरू गर्नलाई चाहिँ एउटा पद हो यो राजनीति हो होइन त्यो पनि चाहिँ फेरि अहिले गहिरेर तपाईँको हेरेर मूल्याङ्कन गर्ने समय पनि छैन जस्तो लाग्छ मलाई सामाजिक सञ्जालमा जे देखे जे देखाइयो त्यसैमै चाहिँ पढे लेखेको युवाहरू नै कुद्ने जमाना आएको जस्तो लाग्छ मलाई यो परिवर्तनको एउटा आएको छ यति बेला तपाईँको त्यो अघि हजुरले भन्नुभएको जस्तै हिजो जे थियो अहिले जेन्जी भने नि फेरि उहाँ उनीले पनि फेरि हिजोकै जस्तो कपी गरेर फेरि त्यस्तो गर्ने खालको एउटा डायलगबाजी पनि भइराखेको छ देख्छु तर जुन हुनुपर्थ्यो त्यस्तो भइराखेको छैन होस् भन्ने कामना गर्दछु।
0: हाम्रो मिक्सजीले चाहिँ नयाँ गीत लिएर आउँदैछु भन्नुभएर चाहिँ उहाँलाई हाम्रो अग्रिम शुभकामना गीत बनिसकेपछि है यता पनि आउनु होला भन्न चाहन्छु र मिक्सजीलाई धन्यवाद दिन चाहन्छु अनि तेन्जी पाखरिन
1: दाइलाई पनि व्हाट्सएप गर्नु
0: युकेबाट रिडिङबाट तेन्जी पाखरिनजी लेख्नुहुन्छ है चिन्नु पनि हुन्छ नमस्ते तुल सर साथै आजको पाहुना गम्बु भाइलाई पनि तसिद दिले भर्खरै मात्र रेडियो खोले यहाँहरूको भलाकुसारी भइरहेको रहेछ रमाइलो भइरहेछ सुनिरहेछ है सर अन्त्यमा सम्पूर्णको दिन सुखद रहोस् शुभ रहोस् भन्नुभएको छ तेन्जी पाखरिनजीले भर्खरै केही दिन अगाडि उहाँको एउटा नयाँ सेलो गीत आएछ मैले दिपा तामाङ हाम्रो इलामकी बहिनीले कम्पोज गर्नुभएको उहाँ र शुभ तामाङले गाउनुभएको गीत राखे पनि छ श्रोता माझमा सुनाएको छ राम्रो गीत लेख्नु भएको छ
1: दिपा बहिनी आफैले कम्पोज गर्नुभएको
0: अनि तेन्जी पाखरिनजी युकेबाट हुनुहुन्छ उहाँलाई पनि धन्यवाद छ
1: एकदमै तेन्जीजी लासो फ्याफुल्ला तपाईँलाई टक्क सम्झिन्छ तपाईँको त्यो चिल्लो तग्लो टाउको म सम्झिन्छु है
0: सँगसँगै उता हाम्रो एनपिजीको पनि त काका भतिजको उस्तै छ
1: सेम छ हाइटदेखि लिएर हरेक कुरा फेरि गीत सङ्गीतकै चाहिँ स्टुडेन्ट दुवैजना होइन राम्रो लेख्ने तर आफैलाई आफूलाई माथि कहिले पनि म हुन कहिले नभन्ने उसमा हुने दाइ एकदम यहाँलाई चाहिँ फ्याफुल्ला चाहिँ यहाँको युकेको बसाइँ राम्रो भयो होला भाउजूको परिवारको सबैको सम्झिराखेको छु म चाहिँ खिचदेम्बको कुनातिर रमेर यसो चाहिँ सेवा गरिराखेको छु यहाँले चाहिँ सल्लाह सुझाव दिँदै गर्नु होला जुन आज तपाईँले समय निकालेर मलाई माया गरिदिनु भयो यसको लागि म हृदयदेखि नमन गर्दछु धन्यवाद दाइ।
0: अनि सुमिन विवश सामाजी लेख्नुहुन्छ उहाँ चाहिँ अहिले काठमाडौँबाट हुनुहुन्छ कलङ्कीबाट हुनुहुन्छ सेवारो नमस्कार म पनि सुन्दैछु है कलङ्कीबाट गम्बु शेर्पा सरलाई साङ्गीतिक क्षेत्रमा धेरै धेरै शुभकामना सुमिन लिम्बू बहिनीलाई मिठो सम्झना र माया भनेर आसेवार है तुलसी सर भन्नुभएको छ उहाँ चाहिँ सुमिन विवश सामा हुनुहुन्छ उहाँलाई पनि आसेवारो नगेन भन्न चाहन्छु होइन
1: सेवारो नगिन यहाँ भए चाहिँ जुन कलङ्कीबाट यस्तो व्यस्त ठाउँबाट पनि सुन्दै हुनुहुन्छ एकदम यो कार्यक्रम आफै लोकप्रिय पहिला एक जमाना नै भनौँ म पनि चाहिँ लिसनर थिएँ यो स्वर्णिम सगम यो कार्यक्रमले लेख्नेलाई कम्पोज गर्नेलाई गीत सङ्गीतलाई जुम्मोलाई राख्ने काम
0: संसारलाई
1: जोडिराखेको छ यो एकदम लोकप्रिय कार्यक्रम अहिले ओल्ड वाइड नै यो कार्यक्रम जस्तो पपुलर थियो त्यसरी नै जनअझलाई चाहिँ तुलसीजीको यो जुन प्रस्तुत शैलीले अर्ग्यानिक प्रस्तुत शैलीले चाहिँ झन् सबैको मनबाट छोएको छ यहाँहरू सबै जोडिनु भएको छ सम्झिनु भयो धेरै धेरै धन्यवाद यहाँको पनि एकदमै दिन शुभ रहोस्।
0: नानीटनबाट हुनुहुन्छ तारा प्रसाद च्यामजुङ जी हुन्छ तुलसी साथै आजको पाहुना गम्बु शेर्पाजीलाई सेवारो हरे हजुरहरूको रोचक सम्वाद सुरुदेखि नै सुन्दैछु हिजो आजको समयमा गम्बुजी जस्ता मनकारी मान्छे यो संसारमा कमै मात्रै पाइन्छ यसरी नै जनताको मन जित्दै जानुहोला शुभकामना छ भनेर ननिटन युकेबाट लेख्नुहुन्छ तारा प्रसाद च्यामजुङजी उहाँलाई पनि धेरै धेरै धन्यवाद छ
1: दाई सेवारो एकदमै धेरै धेरै धन्यवाद छ यहाँलाई यहाँको मैले के भन्नु दाइ मसँग शब्द छैन धन्यवाद यहाँलाई धेरै धेरै धन्यवाद
0: र भने म एउटा गीत राख्छु र त्यसपछि समाचारतिर हामी जानेछौँ र समाचारपछि बाँकी कुराकानी गरौँला र यति बेला भने चाहिँ अघि तपाईँले यो तेन्जी पाखरिनजी र एनपिजीको टाउको कुरा गर्दै गर्दाखेरि सोलुखुम्बुजीलाई चाहिँ सायद तपाईँकै जिल्लासँग पनि जोडिएको छ होला ओखलढुङ्गासँग बाटो त्यही हो होइन
1: राष्ट्रिय गीत पनि गाउने अवसर दिनुभयो निमा दाईले धेरै धेरै धन्यवाद
0: अहिलेलाई भने म यही सोलुखुम्बुको यही गीत राख्छु है त र गीत पश्चात भने श्रोता समाचार सुन्न सक्नुहुन्छ गीत रचना एनपी परदेशीको रहेको छ सङ्गीत यसमा आशु सेन लामाको रहेको छ
2: म जन्मेको गाउँ हुर्केको ठाउँ मेरो प्यारो सोलुखुम्बु हो नाउँ

0: सरकारले मुगुका गणेश नेपालीको आत्मदाह घटनामा छानबिन गर्न 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री सुदन गुरुङले 5 सदस्यीय समिति गठन गरेको जानकारी दिनुभएको हो। उहाँका अनुसार काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थापलियाको संयोजकत्वमा समिति गठन गरिएको छ। साथै उहाँले 3 जना नगर प्रहरी सोधपूछका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ। 2 जना महिला नगर प्रहरी र 1 जना पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उहाँले बताउनु भएको छ। मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि ज्यान गएपछि आन्दोलित बनेका प्रदर्शनकारीहरूलाई महानगरपालिका घेराउ गर्न जान लाग्दा प्रहरीले रोकेको छ। उनीहरू वीर अस्पतालबाट सुन्दारा हुँदै पुरानो महानगरपालिकाको कार्यालय भएको ठाउँ घेराउ गर्न जाने क्रममा प्रहरीले सुन्धारामै रोकेको हो। नेपालीको मृत्युपछि सरकारको विरोधमा उत्रेका युवाहरू माइतीघर मण्डलाबाट वीर अस्पतालतर्फ जान खोज्दा सुरक्षा कर्मीहरूले रोकेका हुन्। माइतीघर मण्डलाबाट उनीहरू पत्रकारी हुँदै वीर अस्पताल जान खोजेका उनीहरूलाई सुरक्षाकर्मीले पत्रकारीमा रोकेका हुन्। नेपालीको मृत्यु घटनापछि आज काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ। मुगुवासी पठाउ राइडर र जेनजी युवाहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले महानगर प्रहरी सहित प्रधानमन्त्री बालेन्द्र शाह विरूद्ध नाराबाजी गरेका छन्। कांग्रेसले राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मूक दर्शक बनेको टिप्पणी गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक वासना थापा,
1: मिति 2079 माघ 10 गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नु भएको स्ट्याटस आज पनि सम्झिनु भएको छ कि बिर्सिनु भयो प्रधानमन्त्रीज्यू? हिजोको घटनामा तपाईँको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलता माथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाब दिनबाट किन टाढा हुनुहुन्छ? राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुक दर्शक बन्यो। शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन, बरु प्रहरी लगाएर प्रहरी प्रशासन लगाएर अपराधी झै हिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो? सरकार के ऊ देश द्रोही हो? उसले कसको विरुद्ध के अपराध गरेको थियो? उसको गल्ती यही हो कि यो देशमा जन्मियो र यही बसेर आफ्नै देशमा केही गर्ने प्राण गर्यो? देशमा काम गरिरहेका तमाम युवाहरूको अवस्था यही छ। सरकार जनताको लाइफ बचाउने भन्दा पनि सामाजिक सञ्जाल डिजिटल मोहमा मानवीय संवेदनशीललाई कुल्चिएर लाइक बनाउने धाउनमा केन्द्रित छ।
0: राष्ट्रिय सभा बैठकमा पनि मुगुका गणेश नेपालीले आगोमा जल्नु परेको घटनामा सरकारको कड़ा आलोचना भएको छ। बैठकमा नेकपाका सांसद विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री शाह नैतिकताको आधारमा कुर्सीमा टाँसिरहन नमिल्ने भन्दै राजीनामाको माग गर्नुभएको छ।
2: बालन सरकारको क्रूरताका कारण हिजो मुगु निवासी गणेश नेपालीले आगोमा जल्नु पर्यो। आगोमा जलिरहेको मान्छेलाई घिसारेर अस्पताल पुर्याइन्छ। यो क्रूर सरकार जसले गणेश नेपाललाई मर्न बाध्य बनायो, आज गणेश नेपालीको निधन भइसकेको छ र यो क्रूर सरकारले कुर्सीमा टाँसिरहनु उचित हो कि होइन? यदि नैतिकता छ भने बाहिरिन सरकारले तुरन्त राजीनामा गरेर सडकमा आओस्। आज जलिरहेको मान्छेलाई घिसारेर अपराधी नै घिसारेर अस्पताल पुर्याइन्छ। त्यहाँ भएका पुलिसहरू आगोमा जलिरहँदा गणेश नेपाली जलिरहँदा भाग्छन् र उसलाई चाहिँ अपराधी चाहिँ घिसारेर लग्छन्। ती प्राथमिक प्रहरी, ती नगर प्रहरी र घिसारेर लैजाने प्रहरीलाई कडा भन्दा कडा कारवाही गरियोस्। बालन सरकार राजीनामा दे।
0: काठमाडौँको गोकर्णेश्वर 4 माकलबारीमा अक्सिजन सिलिण्डर पर्खिँदा 1 जना पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका 8 माकलबारीका 41 वर्षीय विष्णु थापाको मृत्यु भएको हो। सिन्धुपाल्चोको 5 पोखरी थाङपाल गाउँपालिकाको 5 पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिण्डर र 2 अग्नि नियन्त्रक यन्त्र लोड भएको सवारी साधनको सिलिण्डर विस्फोट भएको हो। गाडी काभ्रेको पनौतीबाट सिलिण्डर बोकेर सानो पुल पुगेको थियो। सिलिण्डर छेवैमा हिँडिरहेका पैदल यात्री थापालाई लागेको थियो। त्यसपछि उहाँलाई अस्पताल लगिँदै गर्दा मृत्यु भएको हो। सरकारले होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीलाई वैकल्पिक व्यवस्था गरी बलजफ्ती हटाउन व्यवस्था नगर्दै बलजफ्ती हटाउन थालेपछि सड़कदेखि सदनसम्म विरोध हुन थालेको छ।
3: विद्यार्थी संगठन नेपाल जात व्यवस्था उन्मूलन मोर्चा, सुकुम्बासी सरोकार समिति लगायतले माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन्। सदनमा प्रतिपक्षी दलका सांसदले सरकारको आलोचना गरेका छन्। राष्ट्रिय मानवाधिकार आयोगले पनि विज्ञप्ति जारी गर्दै वैकल्पिक व्यवस्था बिना नहटाउन सरकारलाई निर्देशन दिएको छ।
0: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
4: यो PFBS गोर्खा रेडियो हो।

0: आज श्रोताहरु म यहाँ पिरेमा साटौँ न वेलकम टु माई हार्ट यो गीत राखेँ आजको अतिथि गम्बु शेर्पाको स्वरमा र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको दोस्रो चरण दोस्रो घण्टाको उठान गरिसकेको छु र व्यवसायमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वागत गर्न चाहन्छु र यहाँलाई पनि स्वागत छ.
1: धन्यवाद हजुर.
0: रमाइलो प्रेमिल भावको गीत छ माया पिरेमा साटौँला.
1: वेलकम टु माई हार्ट.
0: यो कुरा त ठ्याक्कै राजनीतिमा पनि आउँछ है. जनतासँग खिजिदेम्बाको पालिकाको जनतासँग माया प्रेम साट्नु पर्यो, उहाँलाई चाहिँ वेलकम गरेर मुटुमै राख्नु पर्यो
1: है.
0: अब यो चार वर्ष काट्दाखेरि यो चिज भयो कि भएन? यो गीतले भनेछ,
1: यो चाहिँ गीतले भने जस्तै त्यो एक प्रकारको माया माया धेरै प्रकारको हुन्छ नि होइन. यो विश्वासको माया खिजिदेम्बाको नाभिले जुन प्रकारले मलाई दिनुभयो त्यो माया नपाए त सम्भवै छैन नि.
0: हजुर, त्यो चाहिँ चाहिन्छ
1: चाहिन्छ. र त्यो मायाको ऋण पनि मैले इमान्दारसँग तिरिराखेको छु भन्ने मेरो ग्यारेन्टी.
0: तपाईँ चाहिँ यो खिजिदेम्बा गाउँपालिकाको प्रमुख भइसकेपछि तपाईँको सबैभन्दा ठुलो चुनौती चाहिँ के रह्यो?
1: होइन, अब
0: पालिका प्रमुख भइसकेपछि
1: चुनौती चाहिँ त्यस्तो त चुनौती त को चाहिँ भएन त्यस्तो खासै. तर अब घटनाहरू भन्नुपर्दा चाहिँ अहिलेको हाम्रो राष्ट्र प्रकार चाहिँ सभापति रवि लामिछानेज्यूलाई जुन प्रकारको त्यो नागरिक नेपालको नागरिकता नत्यागेर चाहिँ उहाँलाई चुनाव मुद्दा परेर चुनाव रि लड्नु परेको थियो नि. अनि उहाँलाई उहाँले त्यो मुद्दा हारिसकेपछि चाहिँ फेरि मलाई पनि त्यो मुद्दा हाल्यो. उहाँलाई हाम्रो मान्य रवि रविजीलाई चाहिँ तिन ठाउँमा हारेर छ होइन, निर्वाचन आयोग अनि यता अधिगमन अनि प्लस चाहिँ अमेरिकन एम्बेसी भनौँ न. तर मलाई चाहिँ छ ठाउँमा हारेको थियो होइन, सात महिना जति चाहिँ मलाई यति धेरै दुःख दियो त नभनौ रिङ्गाइदियो होइन. त्यसले चाहिँ मारमा चाहिँ म चाहिँ परिनँ. खिजदेममा गाउँपालिका जुन प्रकारको त्यो सात महिना मलाई हात खुट्टा बाँध्दाखेरि धेरै कामहरू गर्न सकिन्थ्यो नि होइन, त्यो चाहिँ अलिकति बाधा पऱ्यो मलाई. त्यसै दुःख मन छ, त्यसले मलाई राम्रो कुरा सिकायो. राजनीतिमा हेर्नुहोस् तपाईँको, म बुझेर राजनीतिमा आएको, किन राजनीतिमा जेल नाल दुन्ने गोली खाने कुट्याई खाने भन्ने कुराहरू नर्मल लाग्छ मलाई. त्यसलाई चाहिँ अब तपाईँको फेस गर्नुपर्छ भनेर होइन, यो एउटा चाहिँ सुशासनको लागि खिजदेम्बाको लागि गरेको कुरालाई, यो शान्ति दिने कुरालाई के दुःख भन्नु.
0: हुन त अब पछिल्लो समय एउटा स्लोगान जस्तै आएछ, यो सायद राज्यको नीति निर्माणसम्म पुगिसकेको कुरा, एकपटकको नेपाली सधैँको नेपाली भन्छ जस्तै होइन. यहाँ जन्मिसकेपछि यहीँको माटो त्यो खिजिदेम्बाको हिलो लागेको खुट्टा अमेरिकाको त्यो चिल्लो सडकमा करोडौँको गाडी कुद्दा पनि त्यो खुट्टाले चाहिँ कतै न कतै त्यही खिजिदेम्बा अथवा त्यो गाउँघरैको महसुस गर्छ नि त होइन.
1: अहिले जुत्ताको कुरा गर्दाखेरि म अस्ति मेरो छोरीको ग्रेजुएसनमा सरप्राइज दिनु जाँदाखेरि चाहिँ म खिजदेम्बाबाट स्पोर्ट्स सुज लगाएर, म एकदम सिम्पल मान्छे, स्पोर्ट्स सुज लगाएर गएको थिएँ. अलिकति बर्खाको बेला हिलो टनै रहेछ, त्यही स्पोर्ट्स सुज लगाएर म तल पुगेको
0: छु.
1: अनि मेरो बुढीले कस्तो फोहोर लो जुत्ता लो ए हाला प्लास्टिकमा हाला भनेर चाहिँ मलाई त्यहाँ मेरो अर्को भतिजोको जुत्ता लाउन दियो होइन. अनि मैले भने यो खिजदेम्बाको धुलो हो बुढी,
0: खिजदेम्बाको माटो
1: अमेरिकामा झर्नु भनेको चाहिँ सौभाग्य हो अमेरिकाको. म मेरो धुलो त्यहाँ ब्याक टु प्लास्टिक भएर मैले प्लास्टिक प्याक गरेर जुत्ता ल्याएर आएको छु कि, त्यति माया लाग्छ होइन.
0: हो यहाँ मलाई त यतिखेर भूपी शेरचन्दको एउटा कविता याद आयो, मलाई इलाम पुगेपछि देशैभरि इलाम छरौँ छरौँ जस्तो लाग्यो भने जस्तो तपाईँ न्युयोर्क पुगिसकेपछि अमेरिकैभरि खिजिथेम्बा छरेर आउनु पर्थ्यो.
1: होइन होइन, अब त्यहाँ फेरि रुममेटहरू हुन्छ,
0: हजुर
1: कुराहरू हुन्छ, फेरि कहिले काहीँ फेरि त्यहाँ अब त्यहाँ सुकिलो मुकिलो बसेको साथीहरू हुन्छ होइन. अब मलाई चाहिँ इन्जोय गर्ने बानी भइसक्यो,
0: यो चाहिँ नेपाल हो भने देखाउनु पर्यो.
1: मैले त मेरो त ठेला हराएको बल्ल बल्ल, किन म त अब
0: बेल्चा पनि
1: गुट्टा दुनियाँ हान्ने हान्ने मान्छे होइन. मलाई चाहिँ यो सामाजिक सञ्जालमा देखाउनु भन्दा नि मलाई आफैले पसिना खलखल गरेर काम गर्नु मन लाग्छ होइन. म अहिले जुन प्रकारले खिजदेम्बा गाउँपालिकामा सरकारी सेवाहरू होइन दुनियाँ अब भत्ताहरू केही नलिकन मजाले यसरी जुन सेवा गरेका छु होइन, त्यो आफ्नै मेरो आफ्नैमा एउटा स्वाभिमान, म आफैमा सेटिस्फ्याक्सन छु क्या होइन. ज जसले मेरो नजिकमा छ, ज जसले मलाई नजिकबाट चिनिया छ होइन, त्यो व्यक्तित्वहरूले मलाई मान्छन्, मेरो सम्मान पनि गर्छ. मेरो बजाइ मेरो बुझाइ के हो भने राजनीति भनेको सेवा गर्ने प्लेटफर्म हो होइन. सेवा कसैलाई राज्यको लागि गर्ने सेवा हो होइन. त्यो सेवा चाहिँ सधैँभरिको लागि टिको लाएर आउने कुरा पनि होइन. जनताले आफ्नो अमूल्य मतदान आफ्नो आफूलाई गरेर पाइने कुरा हो. त्यसको चाहिँ टाइम हुन्छ, मतलब पाँच वर्षको अथवा चार वर्षको होइन. त्यो बेलासम्म आफूले के काम गरेर चाहिँ बिदा हुने भन्ने कुरा हो. त्यसमा आफू इमान्दार निस्किने कि ननिस्किने भन्ने कुरा हो. यो कुराले गर्दाखेरि म कति इमान्दार छु भन्ने कुरा मलाई राम्रोसँग थाहा छ र मेरो के दिमागको नागरिकले थाहा छ. अझ यहाँले आरामसँग सोच्नु सोध्नु सबैलाई होइन. तपाईँलाई गम्बु शेर्पा मेरो चाहिँ साङ्गीतिक क्षेत्रको चाहिँ एउटा साथी हो भने तपाईँलाई गर्व लाग्नेछ. म यो नागरिकका साथमा हुन्छु
0: पक्कै पनि. अघि तपाईँले एकजना श्रोताको
1: अघि तपाईँले भन्नुभयो अन्स नेपाली अलवेज नेपालीको स्लोगन बोकेर म हिजो यहाँ नारायणको कुरामा त्यो स्लोगनमा नारा बोकेर हिँडेको मान्छे हो म.
0: अघि तपाईँ भन्दै हुनुहुन्थ्यो नि एकजना श्रोताको प्रति तपाईँहरू त्यहाँ हुनुहुन्छ म अहिले खिचितेम्बाको एउटा गाउँमा छु होइन भन्नुभयो है. मन चाहिँ अड्यो है त्यो न्युयोर्कको त्यो व्यस्त ट्राफिक यसो आकाश यता ठुल्ठुला बोइङ अनि ठुल्ठुला बिल्डिङ त्यो रमझम अनि त्यहाँका विभिन्न परिकारहरू खाँदै त्यो जिब्रोको स्वाद लिँदै रमाएको गम्बु शेर्पा एकाएक साँझ पख झ्याउकिरी कराएको बत्ती पनि समयमा कहिले झ्याप झ्याप जाने होइन यता हेरौँ पर डाँडा उताहरू डाँडा होइन चिसो सिरेटो मौसम र हावापानी चाहिँ स्वच्छ तर त्यो आधुनिक संसारभन्दा अलिक पर जस्तो ठाउँमा बस्दै गर्दाखेरि जस्तै हामीलाई गाउँघरमा बसेको मान्छेलाई गाउँको अल्लो गाउँ पल्लो गाउँ जाँदाखेरि त्यस्तो विरह नचल्न सक्छ तर एक किसिमले भने लामो समय युएस बसेर त्यहाँको जनजीवनसम्म घुलिसकेपछि एक्कासी फेरि गाउँमा गएर बस्दै गर्दाखेरि त्यो मन चाहिँ अडिनु कतिको गाह्रो हो.
1: होइन मेरो सबै मेरो युएसको हिजो सँगै कर्म गर्ने साथीहरूले मलाई भनेको थिए हामी दुई महिनाको लागि छुट्टीमा फ्यामिली भ्याकेसन जान्छौँ नेपालमा र त्यो छुट्टी नसक्दै हामी चाहिँ टिकट अगाडि पोस्टपोन गरेर आउनुपर्ने अवस्था छ. तिमीले चाहिँ चट्टै यहाँको जीवनै यहाँको चाहिँ बसाइ नै छोडेर काठमाडौँ टिक्न सक्दैन भन्थ्यो. पछि मैले टिकाएर देखाएँ काठमाडौँमा तिन चार वर्ष बसेँ. त्यसपछि काठमाडौँबाट नै म चाहिँ यहाँको गाउँ छिरेर गाउँमा सेवा गर्छु भनेर भएपछि अब तिमी चाहिँ गाउँमा चाहिँ पटक्कै सक्दैन अब चाहिँ भन्ने कुरो उहाँहरू आफैमा भेट गर्थे क्या. तर म अहिले चाहिँ मैले छोटो लाइनमा मैले चाहिँ तपाईँको मार्फतबाट विश्वभरिका हाम्रो चाहिँ श्रोता हाम्रो आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई मैले भन्नुपर्दा म जतिको भाग्यमानी अरू छ जस्तो लाग्दैन मलाई है. चाहिँ म खिच्दैमा यति रमिराखेको छु. मैले अहिले शक्तिको दुरुपयोग गर्ने मेरो शक्ति होइन मलाई संविधानले दिएको अधिकार शक्ति मैले देखाउने हो भने कतिसम्म छ भन्ने कुरो सबैलाई थाहा भएको कुरा हो होइन. म अहिले चाहिँ राज्य मन्त्री सोसराको संविधानले दिएको राष्ट्रिय विकास परिषद सदस्य पनि हुँ प्रदेश परिषद सदस्य पनि हुँ होइन. नेपालको सिङ्गो देशको 16 योजना तर्जुमामा काम गरेको र त्यो 16 योजना तर्जुमा पनि तपाईँको चाहिँ माननीय प्रचण्ड चाहिँ प्रधानमन्त्री हुँदा होटल एकाडेमिकमा मैले त्यत्रो मुख्यमन्त्रीज्यूहरूको अगाडि त्यत्रो राज्यभरिको मुख्य सचिव सचिवहरूको अगाडि सबै मन्त्रीज्यूहरूको अगाडि जुन प्रकारले मैले 2.5 घन्टा प्रस्तुत गर्ने अवसर पाइयो यो मेरो लागि एउटा ठुलो सिकाइ पनि हो. ठुलो एउटा म चाहिँ ठुलो एचिभ मान्छु र त्यो तपाईँको टोटल नेपालको 5 वर्षको सम्मको बजेट कसरी चाहिँ कुन कुन क्षेत्रमा चाहिँ गर्ने भनेर जुन बजेट बनाउन काम पाएँ नि होइन त्यो त्यो ठाउँमा मलाई सबै दलका नेताहरू मन्त्रीहरूले मलाई चुनेर पठाए क्या 4 वर्षको लागि. अझै 1.5 वर्ष बाँकी छ मेरो होइन. यस्ता धेरै अनुभवहरूले मलाई यति धेरै आनन्द लिन लाग्छ कि मलाई न्यानो सिरक र न्यानो अलिक त्यही दस्नको पनि मलाई आवश्यकता छैन. काठमाडौँमा मेरो बसाइको बारेमा सबलाई थाहा छ. म तपाईँलाई मैले पहिले पनि तपाईँ 1.5 वर्ष तपाईँले मलाई बोलाउँदा मैले तपाईँलाई निम्तो गराइदिएँ खिचदेम्बामा होइन. तपाईँले हुन्छ भनौँ तपाईँ आउनु भएको छैन. तपाईँ खिचदेम्बामा आउनु भएर फर्किनु भएको कलाकार साथीहरूलाई त्यहाँको पाहुनाहरूलाई सोध्नुहोस् गम्बु कसरी बसिरहेको छ भनेर तपाईँ अचम्म लाग्नुहुनेछ. म त्यो नमिलेको तक्तीमाथि सुतिराखेको छु. यस्तो आनन्द नि लाग्छ होइन. त्यहाँको जनजीवनसँग रम्नु र त्यहाँको डे बाई डे त्यहाँको नागरिकको लाइफसँग फेस गरेर आफूले सहजीकरण गर्नु जतिको मजा साँच्चै नै गड गिफ्टेड हो यो होइन. जिन्दगी जब एउटा अगाडि कसैको रुइरहेको आँसु पुस्न सक्छ बल्ल तपाईँको जिन्दगीको सार्थकता जस्तो लाग्छ मलाई. सो के कसरी बयान गर्ने कि हो 84 भन्ज्याङ इन्टरकन्टिनेन्टल फुड त्यो पानी जहाजमा खाइएन कि होइन संसार घुमेन कि तपाईँको अब त्यो
0: घरबाट निस्किने साथै गाडी
1: वादेखि लिएर हरेक कुरा त्यो कुन चाहिँ महँगो माछा खाइएन होला दुनियाँ जीवनमा हरेक कुरा गरे तर मलाई त्यतातिर मेरो मन छैन कि.
0: घर परिवारले चाहिँ के भन्नुहुन्छ विशेष गरी अब छोरा र छोरी होइन उहाँहरू त युएसमै हुनुहुन्छ हुर्किनु बाबा यहाँ बसेर गाउँ बसिरहेछ भनौँ के भन्नुहुन्छ उहाँहरू.
1: मेरो छोराले चाहिँ आज म फर्किँदाखेरि चाहिँ अलिकति असन्तुष्ट टाइपको मलाई फोनमा चाहिँ
0: पहिला
1: अहिले म फर्किँदाखेरि मलाई अलिक अमिलो पनि फिल भयो, सायद उसको उमेर अहिले 26 वर्ष भएकोले उसले होला, पहिला मैले 21 वर्षको उमेर हुँदाखेरि उसलाई मैले चाहिँ बिदा मागेर आएको थिएँ, अब बिदा माग्दैर चाहिँ सँगै नबस्दैमा पुरै छोडेर आएको पनि होइन, डे बाई डे कनेक्ट त फ्यामिली भइ नै रहेको हुन्छ होइन, तर अस्ति चाहिँ छोराले छोरा ट्याक्सेसमा कामको सिलसिलामा त्यहाँ जबमा लाग्यो पढाइसकेर, अनि छोराले मलाई फोनमा के भन्यो भने हजुरले अब हिजो जिद्दी गरेर चाहिँ एक प्रकारको उसलाई चाहिँ त्यो गाउँपालिका नगरपालिका भन्नै आउँदैन क्या होइन, नेपालमा तपाईँ सोसियल वर्क गर्छु पोलिटिक्स पनि भन्न आउँदैन उसलाई, सोसियल वर्क गर्छु भने जानुभयो होइन, सोसियल वर्क पनि गर्नुभयो म कहिले काहीँ सामाजिक सन्दर्भमा देख्छु, आई फिल ह्याप्पी समटाइम, तर तपाईँले चाहिँ फ्यामिली टाइम चाहिँ तपाईँले नै मिस गर्नुभएको छ, हामी पनि तपाईँलाई मिस गरेका छौँ, अब चाहिँ तपाईँ यु सुड थिङ्क अबाउट इट होइन भन्ने खालको, त्यसको मतलब चाहिँ अब चाहिँ स्टप गर
0: परिवारसँग छुटेर धेरै बेर धेरै लामो समय नबस्छ,
1: त्यसले चाहिँ मलाई अलिकति भयो, तर ऊभन्दा सानो 10 वर्ष सानो मेरो छोरी भर्खरै हाई स्कुलको ग्रेजुएसन गरेको उसले चाहिँ आई फिल सो प्राउड ड्याडी चाहिँ तपाईँले गरेर तपाईँले नेपालमा मलाई गएर नेपाली सिकाएर 5 वर्ष नेपालमा राखेर मैले आज यो एचिभमेन्ट गरेँ पाएँ तपाईँको कारणले, तपाईँ चाहिँ तपाईँको बारेमा राम्रो कुराहरू यहाँको नेपाली अङ्करहरूले गरेको सुन्दाखेरि आई फिल सो प्राउड किप इट अप भन्ने चाहिँ छोरीले चाहिँ भन्यो मलाई होइन, म आज मेरो छोरीको 17 वर्षको उमेरमा मेरो छोरीको यो कुरा थियो, हिजो मैले छोराको पनि यसो थिएँ, म आशा गर्छु मेरो छोराले जस्तै 26 वर्ष भएर छोरीले पनि नेचुरल फिल नगरोस्
0: भन्ने हो, अलिकति अब परिवारसँग टाढा हुँदाखेरि
1: तपाईँको पोस्ट कहिले काहीँ छोरासँग हालेको फोटोहरू हेरेर हेर्दाखेरि डेफिनेटली मलाई पनि एउटा बाउ हुने मलाई नेचुरल फिल हुन्छ, तर म कसरी चित्त बुझाएर राखेको हुन्छ नि त्यो अहिलेको हाम्रो दुर्लभजीले लेखेको गीत जस्तो होइन, एउटा परिवारको आँसु राखेर हजार परिवारको आँसु पुज्न आएको म होइन, चाहिँ एउटा जीवन त्यागेर म हजार जीवनको लागि आएको म होइन, म त्यसरी सन्तोष हुन्छु, म मेरो चाहिँ 3100 बच्चा छ कि स्कुलमा अहिले खिचदेमा भरिमा अहिले स्टुडेन्टहरू 3100 छ, त्यो 3100 स्टुडेन्टलाई म आफ्नो छोरा मेरो पासाङ दह र टासिमा सम्झिन्छु र उनीहरूको लागि मैले काम गर्नु पाउँदा चाहिँ म चाहिँ मिसफिल भए पनि मैले त्यसरी आफूलाई चित्त बुझाउँछु
0: पक्कै पनि। र युएसको बसाइको कुरा हुँदै गर्दाखेरि एउटा गीत तपाईँ नेपाल आउने बेला होला सायद तपाईँ युएसमै हुनुहुन्थ्यो बिहे व्यस्त सुन्नुहुन्थ्यो, मैले फेसबुकमा पोस्ट गरेँ गीत, यो त मेरो लागि लेख्नुभयो क्या काका भन्नुभएको थियो है, कोही भन्छ यो के
1: जाँदै
0: अगाडि तपाईँ हो, तपाईँले चाहिँ यो गीत खुब मन पराउनु भएको थियो,
1: तपाईँले लेख्यो यो गीत मैले गाएको लगभग लगभग 9 वर्ष 10 वर्ष भयो होला,
0: त्यसै यो गीत सुन्नु न एकचोटि है त।
2: तिमी अनलाइनमा हो?
3: अँ हो।
2: के गर्दै गरेको?
3: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोले थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
2: ए ल ल हुन्छ हुन्छ।
4: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: अब हरेकले देशमै गरी खानु पर्छ यो सुन्दर देश मेचीदेखि महाकालीसम्म हिमाल पहाड तराई प्रकृतिले एउटा सुन्दर रूपमा कुदेको देश हो नेपाल यो गीत राखे मैले आजको अतिथि गम्बो शेर्पाको सुरमा र यहाँलाई फेरि पनि स्वागत छ
1: धन्यवाद
0: अब तपाईँले आफ्नो पालिकामा काम गर्दा गर्दा विकास र त्यो जनअपेक्षालाई चाहिँ होइन सन्तुलन गरेर मिलाउनुको लागि कति गाह्रो हुन्छ किनकि जनताको अपेक्षा धेरै हुन्छ विकासको लागि बजेट सीमित हुन्छ र विकास र जनताको त्यो अपेक्षालाई सन्तुलन गरेर लानु कति गाह्रो
1: मेरो मेरो मेरो केसमा चाहिँ यस्तो भएन त्यो चिज कसरी भएन भन्दाखेरि म आफै चाहिँ प्रदेश परिषद सदस्य हुने पाएँ जसमा मुख्यमन्त्री अध्यक्ष हुने गर्छ र चाहिँ प्रदेश नम्बर एकमा अहिले कोशी प्रदेश त्यहाँ चाहिँ तपाईँको 14 इलेक्टेड स्थानीय सरकार प्रमुख चाहिँ चाहिँ मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश परिषद सदस्य हुने संवैधानिक ऊ छ त्यसको चाहिँ ओखलढुङ्गाबाट म 14 मध्ये भयो अब 137 गाउँपालिका छ नि त प्रदेश नम्बर एकमा
0: त्यसमा
1: 14 मात्रै म परेँ होइन मलाई चाहिँ त्यहाँको मन्त्रीज्यूहरूले मलाई स्वतः सबै पार्टीका मन्त्रीज्यूहरूले नै मलाई चाहिँ 4 लागि जुन दियो थियो त्यसले मैले एउटा चाहिँ एउटा खिचदेममा गाउँपालिकालाई 3 हाइवेले भेट्ने एउटा जुन मेरो योजना छ त्यसलाई कन्टिन्यू काम गरेर राखेको छु त्योभन्दा मास्लो लेभलमा फेरि म राष्ट्रिय विकास परिषद सदस्य भएकोले यहाँ योजना आयोग राष्ट्रिय योजना आयोगसँग बसेर होइन योजना आयोगको उपाध्यक्षज्यूहरू यहाँका सचिवज्यूहरू र चाहिँ प्रधानमन्त्रीको अध्यक्षतामा चाहिँ यसरी काम गर्नु पाउँदा त्यहाँ एउटा चाहिँ मास्लो लेभलमा चिनजानको कारणले गर्दा पनि बजेट लानलाई त्यति चाहिँ मलाई असहज चाहिँ भएन कार्यान्वयनको पक्षमा हो डेफिनेटली नेपालको खरिद ऐन होइन ठेक्का प्रक्रिया लगायतको धेरै कुराहरू हुन्छ यी कुराहरूलाई चाहिँ अब हामीले फलोअप चाहिँ समयमा गर्नुपर्ने रहेछ भन्ने कुराहरू पनि सिकियो होइन चाहे अहिले एक प्रकार द्रुत गतिमा भइराखेको छ अब विकास कति गरियो भन्ने कुरा चाहिँ मैले भन्नुभन्दा पनि खिचदेम्बाको नागरिकहरूले नै जहाँ खिचदेम्बामा आउने पाहुनाहरूले नै मूल्याङ्कन गर्ने कुरा हो तर मैले चाहिँ आफूले आफूलाई समीक्षा कसरी गर्ने गर्छु भने हिजो मैले 18 खिचदेम्बाको गर्दैलो कार्यक्रम गरेर त्यो घोषणा पत्र खिचदेम्बालाई कस्तो खालको विकासको मोडालिटी त्यहाँ ल्यायो भने चाहिँ खिचदेम्बाको नागरिकको जीवन चाहिँ तपाईँको चाहिँ सरल र एकदम सहज हुन्छ त भन्ने कुराहरू चाहिँ मैले नागरिककै घरमा बसेर त्यहीँबाट कोरेको हुँदा त्यो मेरो घोषणा पत्र चाहिँ अहिले मसँग छ म एभ्री विक अथवा एभ्री मन्थ चाहिँ मैले बाचा गरेको घोषणा पत्रमा कति पर्सेन्ट काम भयो म टिक लाउँदै सुतिराखेको छु सो 65% to 68% चाहिँ मैले ऊ चाहिँ पुरा चाहिँ बाचा चाहिँ पुऱ्याएको छु हो यहाँले भन्नु जनताको अपेक्षा धेरै हुन्छ होइन जनतालाई बिचरा कहिलेका सानो कुरा पनि ठुलो लाग्छ किनभने आइडिया नभए त्यो प्रब्लम कसरी सल्भ गर्ने भनेर आइडिया नभए चाहिँ मान्छे सुसाइड गर्ने हरेक कुरा गर्ने 35,000 ऋण लाएर पनि मान्छे सुसाइड गरेको पनि केसहरू मैले फेस गर्दाखेरि धेरै कुराहरू सिक्ने होइन र सिकाउने पनि मैले अवसर र चुनौतीहरू पनि फेस गरेको छु
0: अब नेपाल जस्तो ठाउँमा अब 35,000 ऋण पनि ठुलै रहेछ हिजो हिजो आत्मदा आज उहाँको आत्माको चिर शान्ति कामना गर्छ सानो ट्राफिक रुल उल्लङ्घन गरे बापत अहिले चाहिँ हुन त त्यो लागू भइसकेको छैन तर एकदम जरिमाना चाहिँ ठुल्ठुलो जरिमानाको कुरा गर्दा 30,000 बाइक चल्नेले 25,000-15,000 त जरिमाना तिर्दैन सायद त्यो अतालेर पनि त्यो मानसिक दबावमा परे पनि त्यस्तो हुनु भएको हुन सक्दछ भने जस्तै यो
1: सानो
0: कुराले पनि मान्छेलाई अप्ठ्यारो चाहिँ पारि नै
1: चाहिँ तपाईँ हामीले सुनेको थियो कि ऋण नलागेको छोरा र के चाहिँ के अरे बिक नभएको सर्प ऋण नभएको छोरा चाहिँ के भन्थ्यो त ऋण लाग्नु पर्दछ अनि पो बल्ल छोराले चाहिँ जीवन
0: बाँच्न सिक्दछ दिन चाहिँ नलाग्यो बरु ऋण लाग्यो
1: त्यस्तो के थियो होइन
0: एक नलागेको छोरा र बिख नभएको सर्प ऋण लाग्योस् तर दिन
1: दिन त लाग्ने नै छ होइन त्यो चाहिँ र चाहिँ विशेष मात्र होला तर अब यो 35,000, 40,000, 50,000 ऋण लागेर पनि एउटा चाहिँ सुसाइड गर्ने हाम फाल्ने लगायत यो आत्मदाह यो विभिन्न हामीले चाहिँ फेस गरिराखेका छौँ यो चाहिँ सबै चेतनाको कमी पनि होला जस्तो लाग्छ होइन यसमा चाहिँ अब एक प्रकारको सेवा गर्ने क्रममा धेरै कुराहरूमा सेवा दिन पाएँ होइन सिक्न पनि पाएँ मान्छेलाई छोटो कुरा पनि कति ठुलो कुरा हुँदो रहेछ यो कुरा चाहिँ के भन्दा सबै आइडिया नभएर हुँदो रहेछ भन्ने कुराहरू पनि यस्तो धेरै चुनौतीहरू त फेस गर्नु परेन तर सिक्न चाहिँ धेरै पाइयो र मैले चाहिँ सेवा चाहिँ धेरै गर्न पाइयो भन्ने चाहिँ मलाई लाग्छ र यो म आफू चाहिँ खिचदेममा गाउँपालिकाको अध्यक्ष हुँदाखेरि यो गीत सङ्गीतको क्षेत्रबाट जसरी मैले युरोप अमेरिकाको दुई तिन राउन्ड जुन एउटा गर्ने अवसर पाइयो नि होइन, र यसले चाहिँ जस्तो अहिले हाम्रो जुन कनेक्टमा हामीलाई माया गर्नलाई आइराख्नु भएको दाईहरूसँग मैले भेट्न पाएँ होइन, उहाँहरू सल्लाह पाएँ, खिचिदिम्बाको सानो सानो समस्याहरू चाहिँ जुन बजेटमा सकेन भने मैले मागेरै भए पनि त्यहाँ एउटा चाहिँ उहाँहरूको समस्या सल्भ गरिरहेको छु। यसमा चाहिँ म एकदमै सौभाग्यमानी मान्छु कि मैले रिक्वेस्ट गरेको चाहिँ कुनै पनि कुरा चाहिँ समाजसेवीज्यूहरूले नाइचे भनिदिएको अवस्था छैन। र आज खिचदेम्बा गाउँपालिकालाई तपाईँको चाहिँ जुन स्वास्थ्यमा नम्बर वान पाएँ मैले होइन, म आफ्नो स्थानीय सरकार प्रमुख भएर त्यसपछि तपाईँको चाहिँ कार्य सम्बन्धनमा नम्बर वान पाएँ, अहिले नै म स्वास्थ्यमा नम्बर सेकेन्ड हो यो वर्ष पनि है, रेकर्डमा यस्तो छ होइन, अख्तियारमा जिरो है खिचदेम्बा गाउँपालिका, यसमा नि म गर्व गर्छु। यो सबै कुराहरू चाहिँ म शून्य भएर राजनीति म सेवाको लागि हो कमाउनको लागि होइन भनेर जुन मैले नेतृत्व गरेँ त्यसले गर्दाखेरि होला जस्तो लाग्छ। र देशलाई संहिता अनुको मोडालिटी अनुरूप वाट इज द फेडरिजम हाउ टु सर्भिस द पिपल डोर टु डोर राइट अवे इन द सेकेन्ड भन्ने जुन एउटा चाहिँ संहिता संविधानले एउटा चाहिँ गाइडेन्स गर्नु खोजिरहेको छ, यसलाई 18 वर्षको अमेरिकाको बसाइले मलाई त्यहाँ ऐन कानुनहरू बनाउन मलाई एकदम सहज भयो। यो कुराहरूले गर्दाखेरि खिचदेम्बा नागरिकले सेवा लिन पनि सहज भयो, त्यस कारणले गर्दाखेरि म चाहिँ अहिले पनि खिचदेम्बाको नागरिकहरूको माया पाइराखेको छु जस्तो लाग्छ।
0: हाम्रो पनि शुभकामना छ यो माया पाइराख्नुलाई, यहाँ श्रोताहरूको पनि माया पाइराख्नु भएको छ। रघु भट्टराईजी लेख्नुहुन्छ बोस्टन युएसएबाट हुनुहुन्छ, तर उहाँ चाहिँ अहिले विकेन्ड मनाउन एटलान्टातिर पुग्नु भएको छ। नमस्ते तुलसी अनि बहुप्रतिभाका धनी गम्बुजीमा पनि नमस्ते, म यो विकेन्ड एटलान्टातिर आएको छु है भन्ने लेख्नु भएको छ। उहाँ अहिले एटलान्टामा पुगेर बेबेस सुनिरहनु भएको छ। अनि गम्बुजीसँगको भलाकुसारी सुन्न भनेर 4 घन्टा मात्र सुतेर जुरुक्कै उठेर सुन्न थालेको छु भन्ने लेख्नु भएको छ। अनि गम्बु शेर्पाजीको कपाल पनि पाख्रिन काका भतिजकै पछि पछि लागे जस्तो देखियो है, हल्का रमाइलो भन्ने लेख्नु भएको छ।
1: होइन रघु दाइ, यो पोलिटिक्समा लागेपछि चाहिँ कपाल मात्रै होइन दाइ, यता अलिक सेतो सेतो पनि देख्नुभयो होला, यो सेतो पनि अलिकति बढी नै भएको छ दाइ, तर ठिक छ दाइ, अब के उमेर पनि 48 पुगिसक्यो, यस्तै छ दाइ। तपाईँको विकेन्ड फलदाय होस्, राम्रो होस्। एटलान्टामा राजा गले दाई पनि हुनुहुन्थ्यो, यसरी भयो भने भेट्नु होला।
0: राजा गले दाई हजुर,
1: उहाँ चाहिँ
0: भेटघाट भने चाहिँ हाम्रो गम्बु शेर्पाजीले भन्दै हुनुहुन्छ भनिहाल्नु,
1: पारिवारिक ड्राइभ होला दाई, ड्राइभिङ हो कि के हो, जस यहाँलाई सेफ ड्राइभ गर्छु दाइ, थ्याङ्क यू सो मच फर युर लभ।
0: अनि हाम्रा अग्रज गायक हुनुहुन्छ, लोक गायक हुनुहुन्छ, गीत पनि लेख्नुहुन्छ, बलराम पुन्दाइ, उहाँ चाहिँ अहिले बेल्जियमबाट सुन्दै हुनुहुन्छ हामीलाई है। नमस्ते तुलजी, अनि आजको पाहुना मित्र गम्बु शेर्पाजीलाई साङ्गीतिक अभिवादन है। बेल्जियममा उहाँको कार्यक्रम हेर्ने अवसर मिलेको थियो, उहाँको स्वरमा जति दम छ त्योभन्दा धेरै अत्यन्तै मिलनसार हुनुहुन्छ, एकैछिनको भलाकुसारीमा मेरो मनमा बस्न सफल हुनुभयो। सबै मानिस अमेरिका जानको लागि आफ्नो ज्यानको बाजी राखेर लागि पर्छन्, उहाँ त्यहाँ त्यही ठाउँ छोडेर मातृभूमिको सेवाको लागि पर्नु भएको छ, सेवामा उहाँलाई सलाम छ, आउँदा दिनहरूमा पनि भनेर सफल रहोस् भन्दै रमाइलो कुराकानी सुनिरहेको छु है भनेर लेख्नु भएको छ। तपाईँको बेल्जियममा प्रोग्राम हुँदा भेटघाट भएर छ, एकैछिनको भेटमा पनि एकदम मनै जितेर फर्कनुभयो भन्नुभएको छ, र अमेरिका जानको लागि उता पानामा र के को जङ्गल

0: तपाईँहरूलाई त्यो सब बाँध किन्नको लागि पैसाहरू जुटाउनु पनि उहाँले ठुलो हाम्रो बलराम दाईलाई धन्यवाद दिन चाहन्छु. अनि हाम्रो प्रेम विश्वकर्मा दाई लेख्नुहुन्छ दीप ज्वेलरी अल्सोट युकेबाट हुन्छ. प्रेम दाई नमस्कार तुलजी, समाजसेवी एवं सङ्गीतकर्मी गम्बु शेर्पाजीलाई कार्यक्रमको सुरुवात पनि नमस्ते भन्नुभएको छ र कार्यक्रम सुरुवातबाटै सुनिरहेको छु र हजुरले आफूलाई मनपरेको विषयमा मन मिल्नेसँग सेयर गर्न पाएको त्यसको आनन्द नै अर्कै हुन्छ भन्नुभयो. कति राम्रो विचार भन्नु लेख्नु भएको छ तपाईँलाई. अनि स्वतन्त्र सङ्गीतकर्मी र स्वतन्त्र राजनीतिमा कुन सहज लाग्यो, विशुद्ध समाजसेवीलाई अवरोध कस्ता छन्, जे होस् कर्म गर्दै जानुभएको छ, अगाडिको यात्रा सफल रहोस् परिपूरक भन्नेमा म ढुक्क छु. भलाकुसारीले धेरै जानकारी मिल्यो धन्यवाद भनेर उहाँले एउटा प्रश्न सोध्नु भएको छ. यहाँ स्वतन्त्र राजनीति र स्वतन्त्र सङ्गीतकर्मीमा कुन चाहिँ सहज लाग्यो भनेर लेख्नु भएको छ.
1: एकदम धेरै हाम्रो पनि त एकदमै यहाँले गाह्रो कुरा पनि सोध्नुभयो जस्तो लाग्छ मलाई. प्रेम दाईलाई सबभन्दा सुरुमा त म एकदमै धन्यवाद दिन चाहन्छु. दाई आदरणीय दाई हुनुहुन्छ. दाई यो राजनीति चाहिँ तपाईँ के सोचले राजनीतिमा आउँदै हुनुहुन्छ र के सोचले राजनीति गर्दै हुनुहुन्छ, के का लागि राजनीति गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ फरक जस्तो लाग्यो मलाई. होइन, मैले गरेको राजनीति चाहिँ म आफ्नो छोराछोरी हुर्काइसकेपछि आफ्नो श्रीमतीको चाहिँ होइन मतलब उसको सो इच्छाले मलाई चाहिँ राजनीति गर भनेर पठाइसकेपछि जुन प्रकारले ढुक्कले काम गरिन्छ होइन, अनि आफैले चाहिँ युरोप अमेरिकामा अलि लामो समय बसेको अनुभवले त्यही माथि पनि तपाईँको चाहिँ संहिता होइन जुन अहिले नेपालको संविधान अनुसारले त्यो चाहिँ चलेको देशहरूको त्यहाँ देखेको कुराहरू, नागरिकलाई दिने सेवा डेलिभरीको कुराहरू लिएर अनुभवसहित त्यहाँ पुगेर र निस्वार्थ एक प्रकार चाहिँ काठमाडौँमा घर बनाउँछु, टोयोटा गाडी चढ्छु, निसान चढ्छु भनेर लोभ नराखी गर्न र चाहिँ अनुभवसहित आफूले त्यागेर त्यहाँ राजनीति गर्नु, त्यस्तो खालको राजनीति गर्नु पाउँ, त्यसमा आनन्द लाग्छ दाइ. अब फेरि गीत सङ्गीतको छुट्टै एउटा छ. गीत सङ्गीत भनेको चाहिँ आफूलाई सधैँ जीवन जीवित राख्ने होइन, अब तपाईँ हामी जन्मेपछि मर्ने नै चाहिँ प्राणी भएकोले गीत सङ्गीतले हामीलाई युगौँ युग जीवित राख्छ. यो त यसको त अब यसको त यो खुला आकाश नै भइहाल्यो, यहाँलाई थाहा छँदैछ. राजनीतिमा कुन विषय र कुन के सोचले आयो भन्ने कुरामा फरक पर्दैन. अब राजनीति सबभन्दा मलाई राम्रो लाग्छ किनभने मैले अहिले चाहिँ राजनीतिमा म नभएको भए, म खिचदेममा गाउँपालिकाको प्रमुख म नजिकको भए, मैले चाहिँ करोडौँ करोडको बजेटहरू मैले बनाउन नसक्थेँ होइन. चाहिँ मैले मागेर गीत सङ्गीतबाट कन्सर्ट सो गरेर आफैले कमाएको 10% दिएर कतिजनाको घरको चुलो बाल्न सक्थेँ होला. तर म आज त्यो ठाउँमा हुँदाखेरि र मैले सही तरिकाले चाहिँ कुशल राजनीति गर्दाखेरि त्यहाँको चाहिँ तपाईँको चाहिँ 25,000 जनताको जीवनलाई नै र जन्मिँदै गरेको शिशु, कोखमा भएको शिशु र हुर्किँदै पढिरहेको विद्यार्थीको लागि जुन ऐन नीति आफैले बनाउन पाउँछ नि त, त्यसको छुट्टै एउटा चाहिँ ऊ छ. तर डेफिनेटली गीत सङ्गीतको आफ्नै महत्त्व छ, राजनीतिको आफ्नै महत्त्व छ, मलाई दुइटै मनपर्छ.
0: मिनी कालीकोटी राईजी लेख्नुहुन्छ, नमस्कार दुवैजनालाई शुभकामना पाउन गम्बु शेर्पाज्यूलाई र तपाईँको कुराकानी सुनिरहेछ है भन्ने लेख्नु भएको छ. उहाँ चाहिँ आसपोर्ट केन्ट युकेबाट हुनुहुन्छ.
1: ए ल, यहाँलाई नमस्कार छ हजुर, थ्याङ्क यू सो मच.
0: अनि यसै गरी यहाँ लेख्नुहुन्छ भुवन गुरुङ दाई हुनुहुन्छ फानब्रो बेलायतबाट हुनुहुन्छ है. नमस्कार तुलजी र आजको पाहुना पालिका प्रमुख गायक गम्बु शेर्पाज्यूलाई पनि नमस्कार नमन. गम्बु ज्यूको उच्च विचार रहेछ समाज सेवा, अमेरिकातिर आफ्नो परिवारबाट टाढा बसेर गाउँको जनताहरूको सेवा गर्नुभएकोमा सेल्युट छ. मेरो माइला दाजु कृष्ण गुरुङ पनि अमेरिका छाडेर हाल कास्की म्यादी 10 वडा अध्यक्ष हुनुहुन्छ. गम्बु ज्यू राजनीतिक करियरको शुभकामना है भन्न चाहन्छु भन्नुभएको छ.
1: धन्यवाद दाई, धन्यवाद. र कृष्ण दाईसँग पनि जोडिदिनु होला दाई, यहाँलाई छ्या झालो दाईसँग यसो मलाई सोसियल मिडियामा जोड्नु होला, खुसी लाग्यो.
0: उहाँ चाहिँ अहिले कास्की जिल्लाको चाहिँ माझी 10 वडा अध्यक्ष हुनुहुँदो रहेछ.
1: अहिले मसँग धेरै साथीहरू गम्बु शेर्पा जस्तो मान्छेले त गर्न सक्छन्, हामी किन सक्दैनौँ भने मेरो साथीहरूले अब आउने चुनाव चाहिँ फेस गर्दैछ 84 सबै साथीहरूलाई हो,
0: धेरै आउँदैछ
1: किनभने हामी आउनुपर्छ होइन. हामी चाहिँ एक नेपालमै बसेर केही सिक्न सकिन्न, तर बाहिर गएर विकास के हो, कसरी चाहिँ तपाईँको पानीको लाइन लान्छ, चाहिँ बत्तीको तार कसरी लान्छ र त्यो लङ टर्मको लागि भिजन कसरी गर्ने भन्ने कुराहरू हामी जानेको मान्छे नै आउनुपर्छ. र त्यो आउँदा गर्दाखेरि चाहिँ कसै न कसै कि युरोप त्याग्नुपर्छ कि अमेरिका त्याग्नुपर्छ, युरोप र अमेरिका त्याग्नलाई चित्त नुधाउँदा कि त्यो हाम्रो देश पनि होइन होइन, त्यहाँको चिल्लो बाटो, त्यहाँको त्यो ठुल्ठुलो बिल्डिङ बनाउनुमा हामीले ट्याक्स तिरेको पनि होइन, हामीले बरु त्यहाँको कमाएर अलिकति यहाँ सार्दा धेरै भएर आफ्नो घर चुलो चौको बाल्या हुन्, चुलो चौको बालिसकेपछि तपाईँको बाँकी सिप सिकेपछि आफ्नो देश फर्केर सेवा आफैले सकेको गर्ने हो. र राजनीति चाहिँ राजनीतिमा चाहिँ वास्तवमा म जस्तै मान्छेहरू विदेशमा बसेर अनुभवसहितको मान्छे आउनुपर्छ भन्ने मेरो पहिलेदेखिको र युवा

0: युकेबाट हेमकला किरातीजी लेख्नुहुन्छ, नमस्कार तुजी, साथै आजको पाहुना गम्पो शेर्पाजीलाई पनि नमस्कार, हजुरहरूको दुईको मिठो भलाको साथ सुन्दैछु। साँच्चै सुन्दर मन भएको साथै बहुप्रतिभाशाली व्यक्तित्व गम्पो शेर्पाजीलाई सफल जनप्रतिनिधि र सफल साङ्गीतिक यात्राको धेरै धेरै शुभकामना छ भन्नुभएको छ है हाम्रो हेमकला किरातीजीले।
1: धन्यवाद।
0: अनि होमा पायम लिम्बुले सेवारो तुलसीज्यू, साथै आजको पाहुना गम्पो शेर्पाजीप्रति पनि सेवा नमस्कार छ। मैले पनि सुनिरहेछ है, कुराकानी सुनेर इन्जोय लिइरहेछु। उहाँको गीतहरू यथार्थ वातावरणमा मिलेका शब्दहरू रहेछन्, यसरी नै अगाडि बढ्दै जानुहोला भन्नुभएको छ।
1: हजुर, सेवारो, धन्यवाद यहाँलाई।
0: कैलाश अन्ता लिम्बुले पनि नन्टन युकबाट नमस्ते तुजे, आज शुक्रबारको लभली कार्यक्रम सडिनसँगमा आउनुभएको गेस्ट सिङ्गर गम्पो शेर्पा सरलाई पनि नमस्ते, हजुरको रमाइलो कुराकानी सुनेर शुक्रबारको कार्यक्रम सडिनसँगको इन्जोय लिइरहेछु भन्नुभएको छ। उहाँलाई कैलाश भाइलाई पनि धन्यवाद छ,
1: एकदम धेरै धेरै धन्यवाद भाइ। यहाँलाई हेभ अ ग्रेट टु वीकेन्ड।
0: वाइके सरलजी काठमाडौँबाट हुन्छ, नमस्कार दाई, गायक तथा सर्जक अनि गाउँपालिका अध्यक्ष गम्पो शेर्पाज्यूलाई पनि नमस्कार छ। आजको कार्यक्रम चाहिँ मैले भर्खरैबाट सुन्न सुरु गरेको हो, कारण वर्ल्ड कप जो लागिरहेछ, दुई घन्टा जति सुतेर भर्खरै उठ्यो भन्नुभएको छ। तपाईँ त सुतेर उठ्नुभएको छ, हामीले पनि फुटबल त हेऱ्यौँ, फ्रान्सले दुई गोल, एम्बापेले पेनल्टी मिस गरेको पनि हेऱ्यो है, यसपालि मेसीले दुईवटा मिस गर्यो, दुईवटा पेनल्टी है, रमाइलो छ फुटबल। अनि गम्पो दाईलाई मैले सरोज केसी दाईकै पालादेखि सुनेको हो र अमेरिकाबाट सधैँ जस्तो सहभागी जनाउनुहुन्थ्यो गम्पो दाईले, म दाईलाई जहिले जहिले सुन्ने गर्दछु, म आफूमा पनि सकारात्मक प्रभाव भएको आभास हुन्छ। सामाजिक सञ्जालबाट दाईको राम्रा राम्रा कामहरू निहालिरहेको हुन्छु, दाईलाई धेरै धेरै शुभकामना छ, दाईको यो जाँगर यो फुर्तीले निरन्तरता पाओस् भन्नुभएको छ।
1: थ्याङ्क यू सो मच भाइ, मलाई हौस्याउने मात्र नभएर तपाईँले मलाई म्यासेज गरेर सुझाव पनि माग्दछु, यहाँको सुझाव किसदेम्बावासीको लागि काम लाग्नेछ भन्ने मेरो विश्वास छ। हजुर, धन्यवाद।
0: अनि युकेबाट टङ्क शेरचन्द दाई लेख्नुहुन्छ, नमस्कार तुलजी, आजको पाहुना आधुनिक गायक तथा पालिका प्रमुख गम्पो शेर्पाजीलाई पनि नमस्कार। म पनि पछिल्लो समय भए पनि सुनिरहेछ, शेर्पाजीको कुरा सुनेर उहाँको विचार एकदमै प्रशंसनीय छ, उहाँबाट नेपालीहरूले धेरै सिक्नुपर्छ भनेर लेख्नु भएको छ टङ्क शेरचन्द दाईले, उहाँलाई धन्यवाद दिन चाहन्छन्। उहाँले एकजना युके आउँदै गरेकी गायिका को नम्बर पनि पठाउनु भएको रहेछ, म अवश्य म उहाँलाई बोलाउनेछु है त। अनि हाम्रा तुलसा छेत्रीले चाहिँ नर्वेबाट नमस्ते दाई भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद,
1: नर्वेदेखि सम्झिनु भयो, धेरै धेरै
0: धन्यवाद। र अब भने चाहिँ म एउटा तपाईँले नयाँ गीत गाउनु भएको छ सुनिता थेगिम गायिकासँग है, सुनिता थेगिम त अहिले युकेमा हुनुहुन्छ र यो डुएट गीत राख्छ है त,
1: बिल्कुलै नयाँ कोसिस गरेको छु मैले, भर्खरै फिल्मको गीत हो यहाँहरूको लागि,
0: सङ्गीत हाम्रो दुर्लभ जन्तर,
1: दुर्लभ जन्तर
0: शब्द पनि उहाँकै, ल त यही गीत सुनौ है त।
2: खाना कस्तो थियो हजुर?
3: राम्रै थियो, धन्यवाद।
4: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
3: होस् छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
2: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
5: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: हजुर श्रोताहरू, बिल्कुल नयाँ गीत राखे गम्बु शेर्पाको स्वरमा सुनिता तेगिमले साथ दिनुभएको थियो। दुर्लभ जन्तरेको शब्द सङ्गीत रहेको थियो र गम्बुजी यहाँलाई फेरि पनि स्वागत छ।
1: धन्यवाद।
0: गीत चाहिँ जे होस् यता पालिका प्रमुख भएर गाइरहनु भएको रहेछ है। हुन त हाम्रो प्रधानमन्त्रीज्यू अहिले प्रधानमन्त्री भएर पनि गीत गाइरहनु भएको छ भनेपछि यो साङ्गीतिक क्षेत्र, यो कला भन्ने चिज चाहिँ सधैँ प्यारो भइराख्ने रहेछ।
1: एकदमै यो मैले गाइरहेको छु भन्दा पनि पत्याइरहेको छ भन्ने कुरामा चाहिँ मलाई बडो खुसी लाग्छ होइन। अब एउटा गीत रेकर्ड हुने रहेछ, हाम्रो चाहिँ अहिले चाहिँ सरकारको सचिवमा पनि सिफारिस हुनुभएको छ हाम्रो मनमाया पङ्गिनीजी, चाहिँ उहाँले नै चाहिँ तपाईँसँग एउटा गीत गाउने भनेर हाम्रो अहिले सहसचिव हुनुहुन्छ, उहाँले नै इच्छा व्यक्त गर्नुभएको छ।
0: उहाँ चाहिँ गीत लेख्ने कि गायिका?
1: गायिका हो। अहिले चाहिँ अब सचिवमा लेडिज, उहाँ चाहिँ एक्लो सिफारिस हुनुभएको छ। अब यसरी चाहिँ राज्यको ठुलो स्तरमा सेवा गर्ने, राज्य राष्ट्रको सेवा र चाहिँ अब तपाईँ जस्तो दिग्गज होइन वर्षाल लेखकहरूले सङ्गीतकारहरूले पत्याउनुहुन्छ र हामी यस्तो गाउँमा पुनः बस्ने अवसर पाउँछ। यता
0: कहिलेकाहीँ गाउँघरमा अब तपाईँ गायक भन्ने थाहा भएपछि गाउँका मान्छेहरूले अनि पालिकाको कुनै त्यस्तो विशेष कार्यक्रमहरू भेट्नुहुँदाखेरि भाषण गर्दै गर्दै एउटा गीत भन्दैनन्?
1: म चाहिँ उताबाट चाहिँ गीत चाहिँ भन्दैन, अहिले पहिला चुनावमा जित्दै चाहिँ एउटा गीत गाऊ भनेर भन्थ्यो होइन,
0: चुनावमा
1: चुनावमा चाहिँ अहिले चुनाव जितिसकेपछि त्यो पालिका अध्यक्ष उहाँहरू आफैले बनायो अनि अहिले चाहिँ उहाँहरूले भन्नु अप्ठ्यारो लाग्यो होला। तर म गीतलाई कहिलेकाहीँ युज गर्छु भन्दा कहिलेकाहीँ त्यो ठ्याक्कै मेरो बोल्ने पाला एक त प्रमुख अतिथि बस्नुपर्ने अनि त्यो प्रमुख अतिथि बोल्दा चाहिँ प्रायः टेबल मात्र हुन्छ क्या, चेयर मात्र हुन्छ क्या, अनि मैले चाहिँ कुनै कुनै ठाउँमा चाहिँ एक लाइन टक्कै गीत गाइदिएर मान्छेलाई सबै एटेन्सन गराएर मात्रै आफ्नो कुरा चाहिँ सुनाउने चाहिँ त्यो खालको ट्रिक चाहिँ गर्छु र उहाँहरू इन्जोय गर्नुहुन्छ।
0: अब गाउँका युवाहरूलाई गाउँमै बस्नुपर्छ, गाउँमै केही गर्नुपर्छ भन्ने किसिमको त्यस्तै प्रेरणायुक्त केही कामहरू गर्नुभएको छ?
1: आलु चिज फ्याक्ट्री भयो होइन, अनि तपाईँको चाहिँ थुक्पा फ्याक्ट्री भयो, साबुन फ्याक्ट्री लगायतको कुराहरू भयो, अनि त्यहीँको लोकल रक्सीलाई
0: ब्रान्डिङ,
1: अनि यसपालि चियाको पनि अब चिया ओल्ड वाइड मार्केटमा जाँदैछ, चियाको उद्योग पनि छ लगायतको कुराहरू, अनि गाउँपालिका सिङ्गो गाउँपालिकालाई नै मैले अर्ग्यानिक प्रमाणीकरण गर्न सफल भएको छौँ होइन, नेपालमा अर्ग्यानिक भएको गाउँपालिका कुन भन्दा खिच्दैमा होइन, त्यसरी गरेका छौँ, अनि युवाहरूलाई पर्यटनमा जोड दिएका छौँ, कृषिमा जोड दिएका छौँ, उद्यमशीलतामा जोड दिएका छौँ, त्यही पनि 60% पालिकाको लगानी विच इज रिटर्न पनि गर्नु पर्दैन, 40% मात्रै युवा उद्यमशीलताको लगानी कि।
0: तपाईँले युवालाई पर्यटनमा जोड्दैछु भन्दै गर्दाखेरि खिचीदेम्बामा सम्भावित पर्यटन क्षेत्रहरू त्यस्ता केही छन्?
1: एकदमै, खिचदेम्बा गाउँपालिकामा मैले चाहिँ 4 पर्यटकको रुटहरू मैले पालिका अध्यक्ष भइसकेपछि मैले प्रमाणित गरेर पनि काम गरिसकेँ। पर्यटनसँग जोडेको कुराहरू मैले जुन मनाङमा तपाईँले यसो विचार गर्नुभयो भने 4-5 अगाडि मनाङमा साइकलको म्याराथन हुन्थ्यो नि, साइकल रेस हुन्थ्यो नि, त्यो अहिले खिचदेम्बामा भएको 2 भयो, त्यो खिचदेम्बामा त्यस्तै मैले खिचदेम्बा चिनाउनुलाई र खिचदेम्बा गाउँपालिकामा द हाइएस्ट थर्ड हाइएस्ट गल्फ कोर्स, विश्वको तेस्रो हाइएस्ट गल्फ कोर्स बनाएर पनि गल्फ खेलाएर 2 भयो, त्यसले पनि खिचदेम्बालाई चिनाइरहेको छ, त्यो पनि पर्यटनसँग भयो, खेल साहसी खेल पनि भयो र खिचदेम्बा गाउँपालिकामा रक क्लाइम्बिङ तपाईँको एकचोटि 65 एकचोटि क्लाइम्बिङ र रक क्लाइम्बिङ अब यो आउने दशैँ सके लगती उद्घाटन हुन्छ, अनि खिचदेम्बा गाउँपालिकामा चाहिँ तपाईँको पर्यटन प्रबन्धनको लागि त्यहाँ चाहिँ अल्ट्रा रेस म्याराथन हुन्छन् होइन, अब यसपालि वर्ष तपाईँको चाहिँ साहित्यको कम्पिटिसन पनि राख्दैछु मैले होइन, राष्ट्र अन्तर्राष्ट्रिय लेभलको निजामती र तपाईँ जस्तो 12 बसेर साहित्यमा चाहिँ तपाईँको दिग्गज दिग्गज व्यक्तित्वहरूलाई लगेर साहित्यलाई पनि बाटोमै खिचदेम्बालाई प्रमोसन गर्ने जुन आन्तरिक तथा बाह्य पर्यटकबाट ऊ हुने हिसाबले हामीले चाहिँ खिचदेम्बालाई एक्सपो, अहिले खिचदेम्बा चाहिँ मैले गौरवको साथ के भन्छु भने म चुनाव जित्नुभन्दा अगाडि चाहिँ खिचदेम्बा भनेर मान्छेले सही प्रनाउन्स पनि नगर्थ्यो कि, अहिले चाहिँ म जस्तो अस्ति अघि नै ड्राइभरले मलाई बेल्जियम युरोप कता कता
0: खास चाहिँ खिचदेम्बा
1: खिचदेम्बा चाहिँ कतिले खिचदुम्बा भन्थ्यो, देम्बा भन्थ्यो, खिचदेम्बा भने नेपालमा कहीँ छ भनेको पनि त्यो थाहा थिएन, तर अहिले जुन प्रकारले मैले नेतृत्व गरेर चाहिँ मैले विभिन्न प्रकारले खिचदेम्बालाई चिनाइरहेको छ, अहिले चाहिँ ओखलडुङ्गा भन्ने बित्तिकै मान्छेलाई खिचदेम्बा होइन, र खिचदेम्बाको नागरिक साथीहरू जुन अहिले चाहिँ विभिन्न चाहिँ कर्म गर्ने क्रममा विभिन्न देशमा हुनुहुन्छ उहाँहरूले मलाई फेसबुकमा के भन्नुहुन्छ भने भाइ विकास जति भयो मलाई थाहा छैन तर खिचदेम्बाको हो भन्ने बित्तिकै ओ गम्बु शेर्पा छ है है खिचदेम्बा भनेर चाहिँ एउटा त्यो चाहिँ मलाई आनन्द लाग्छ भाइ भन्ने खालको साथीहरू पनि छ कि,
0: किनभने सङ्गीतले पनि दिएको
1: एक्ज्याक्टली हो, त्यस कारणले गर्दाखेरि यो चाहिँ फेरि तपाईँ जस्तोले पनि हो फेरि होइन, यो चाहिँ माध्यमको पुल भएकोले पनि हो, अनि अब चाहिँ शिक्षा स्वास्थ्य पूर्वाधार होइन तपाईँको पर्यटन कृषि धेरै कुराहरू छ, सामाजिक कुरामा के गर्यो भन्ने कुराहरू छ, श्रम संस्कृतिको जुन प्रकार मैले चाहिँ श्रम गर्नुपर्छ भन्ने जुन एउटा चाहिँ श्रमको चाहिँ मैले अभियानै चालेँ होइन पछि चाहिँ अब हाम्रो श्रमको पिता भनेर अरूले पाए ठिक छ यो मिडिया हुनु र नहुनु त्यति फरक पर्दछ है तर सामाजिक सञ्जालले त जेठको तपाईँको चाहिँ चार गति मेरो जित चाहिँ घोषणा भए जेठको सात गति मैले शपथ खाएँ मातृभाषामा पहिलोचोटि होइन अहिले इभन च्याट जिपिटीले पनि नेपालमा सबभन्दा पहिलो चुनाव जितेर मातृभाषामा शपथ खाने भनेको गोम्बो शेर्पा हुने च्याट जिपिटीले पनि भन्दो रहेछ होइन मलाई खुसी लाग्छ अनि एघार गते मैले चाहिँ अरू म लगाएर उपमेयरज्यूदेखि सबैवटा सदस्यवटाज्यूहरूलाई शपथ ग्रहण गराएर पहिलो कार्यपालिका बैठक राखेर जेठको सत्र गते 2079 सालको जेठको 17 गतेबाट मैले श्रमदान सुरु गरेको फेसबुकले प्रत्येक वर्षमा रिमाइन्ड देखाउँछ होइन अनि जेठको 17 गतेबाट कन्टिन्यू श्रमदान सुरु गरेको छ तर पछि चाहिँ हाम्रो अहिलेको मान्य हर्का सम्बन्धीले साउनको 22 सुरु गरेको रेकर्ड देखिन्छ उहाँको
0: जेठ असार साउन दुई महिना पछि
1: म दुई महिना अगाडिबाट सुरु गर्नेको चाहिँ श्रमको पिताको नाम छैन होइन तर दुई महिना पछाडिबाट सुरु गर्नेको चाहिँ त्यो चाहिँ सबै मिडियाले गर्छ
0: मिडिया
1: सबभन्दा मलाई फेरि त्यो एक नम्बर मलाई त्यो टाइटल पाउनुपर्छ भन्ने मेरो होइन मैले खालि यो कुराको सन्दर्भमा आएर मात्रै भनेको
0: यहाँनिर अब
1: विकास गर्नुपर्छ भन्ने कुरा हरेक प्रकारले मैले युवालाई विद्यार्थीलाई सबैलाई मैले जागरुक गर्न एउटा चाहिँ कोसिस गरिराखेको छ
0: राम्रो कुरा
1: त्यो भयो भने म एकदम सेटिस्फ्याक्सन छु
0: हाम्रा ममता तेलिजा लेख्नुहुन्छ ममता पूर्जा तेलिजाजी बेलायतबाट हुनुहुन्छ अल्सोटबाट हुनुहुन्छ है नमस्ते तुलसी सर आजको पाहुना गम्बु शेर्पालाई पनि नमस्कार हजुरको कार्यक्रम सुनिरहेछ उता गाउँमा झरी पर्दा भन्ने गीत मलाई एकदमै मनपर्छ हजुर त समाजसेवी पनि हुनुहुँदो रहेछ एकदमै खुसी लाग्यो लेख्नु भएको छ र सा उहाँलाई धेरै धेरै धन्यवाद भन्नु लेख्नु भएको छ उता गाउँमा झरी पर्दा मन पराइदिनु भएको छ
1: सङ्गीतको कर्म गर्ने क्रममा धेरै एउटा दिग्गज शस्त्रसँग जोडिँदो रहेछ पत्याउनु पनि पर्नेछ जुर्नु पनि पर्ने रहेछ यसको चाहिँ अब यो क्वान्सिडेन्टली भनौँ भाग्यले भनौँ यसको रचनाकार चाहिँ हाम्रो प्रस्तोता तुलसी बस्नेतजी आफै हुनुहुन्छ
0: उता गाउँमा झरी पर्दा
1: गीत होइन अब चाहिँ एउटा जीवनसँग जोडिएको गीत एउटा चाहिँ मनसनसँग जोडिएको गीत होइन यो चाहिँ मलाई मैले गाउन सक्छ भनेर मलाई जुन कुराले बताइदिनु भयो र यहाँले मन पराइदिनु भयो यसको श्रेय पनि म मात्र होइन तुलसीजीलाई पनि बाँड्न चाहन्छु तुलसीजी धन्यवाद
0: ममताजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यस्तै हो कर्म गर्ने सिलसिलामा गीत लेख्ने कुरामा कहिलेकाहीँ मुडले पनि काम गर्छ कहिलेकाहीँ त्यो जुड्नु पनि पर्छ है यो जुड्ने चाहिँ ठुलो कुरा हो यहाँ अन्य श्रोताहरूको पनि प्रतिक्रिया छन् कि बाँकी रलपल म पढिहाल्छु किनकि समयले नेटो काट्न लागिसक्यो है यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगरज्यू जर्मनीबाट हुनुहुन्छ उहाँ नमस्कार तुलजी आजको पाहुना गायक अनि राजनीतिक अभियन्ता गम्बु शेर्पाजीलाई पनि नमन कार्यक्रम सुनिरहेछ म द्वारिका थापा मगर जर्मनीको हम्बर्गबाट भन्ने लेख्नु भएको छ द्वारिका थापा दाईलाई पनि धन्यवाद छ
1: धेरै धेरै धन्यवाद म जर्मन पनि आएको थिएँ यहाँ बगर सिटीमा चाहिँ पुगिन सुक्यारे
0: यो सबै ठाउँ चाहिँ सङ्गीत कर्मले नै पुग्नु भएको है
1: एकदमै एकदमै हजुर जर्मन तिनचोटि जति पुगेँ म फ्रैंकफर्ट पुगेँ अस्ति गएको ठाउँ चाहिँ विषय मैले बेल्जियमको नजिक थिएँ कि
0: धेरै ठाउँ पुगिसक्नु भएको छ र अब नि हामी कार्यक्रमको करिब करिब बिसौनीतिर आइसकेका छौँ होइन र अब आउँदो तपाईँको राजनीतिक कार्यकाल बाँकी समय पनि सफल रहोस्
1: हजुर
0: र भविष्यमा अझै धेरै उन्नति प्रगति भएको हामी सुन्न पाऊँ र फेरि अब अर्कोचोटि आउँदाखेरि फेरि निर्वाचित भएर आएको त्यो खुसी सार्दै कुराकानी गरौँ ल आज आइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद छ
1: अब तपाईँसँग यो संवाद गर्नको लागि र विश्वभरिको चाहिँ दाजुभाइ दिदीसँग भेट्नको लागि मैले चुनाव जित्नै पर्ने भयो नि त फेरि यसको लागि र यो विशेषको लागि धेरै धन्यवाद चुनाव म फेस गर्छु गर्दिनँ थाहा छैन पाँच वर्ष सेवा गर्ने मैले जुन अटोट लिएको थिएँ मैले इमान्दारीसँग गरेँ फेस गर्नु पर्यो भने त्यो भोलिको दिनमा चाहिँ देखिहाल्छ यहाँहरूले जसरी सहयोग गर्नुभएको छ भने मैले फेस गरेर म त्यो ठाउँमा पुगेछु भने पनि विदेशबाट फर्केर आएको एउटा कर्मठ युवाले चलाएको ठाउँमा भ्रष्टाचार हुन्न भ्रष्टाचार गर्दैन भन्ने एउटा चाहिँ तपाईँको चाहिँ म छाप छोड्नेछु तपाईँहरूको शिर निर्माण काम मबाट हुँदैन त्यो मेरो प्रतिबद्धता हो र अब यसरी चाहिँ जुन एउटा यत्रो इन्टरनेसनल यो प्लेटफर्म दिनुभयो त तुलसीजी यहाँलाई समग्र खिचदेम्बाको नागरिकको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हृदयदेखि धन्यवाद दिन चाहन्छु होइन तपाईँ जस्तो साथी तपाईँ जस्तो व्यक्तित्व मैले साथी बनाउन पाएको म आफै पनि सौभाग्य मान्न चाहन्छु धेरै धेरै धन्यवाद यहाँलाई
0: हुन्छ तपाईँलाई धन्यवाद मित्र आदरण श्रोताहरू यहाँहरूलाई पनि धन्यवाद. करिब करिब दुई घन्टाको संवाद हामीलाई सुनिदिनु भयो, सुनेर संसारभरिबाट जोडिनु भयो. सबैजनालाई धन्यवाद दिन चाहन्छु सुनिदिनु भएकोमा, र सुनेर जोडिनु हुने श्रोतालाई धन्यवाद दिँदै जाँदा जाँदै कार्यक्रमको यो पुछारतिर बिट मार्ने क्रममा आजको अतिथि गम्बु शेर्पाले नि गाउनुभएको, खिजीदेम्बा गाउँपालिकाको प्रमुख पनि हुनुहुन्छ, उहाँले नि गाउनुभएको गीत यहाँहरू माझमा राख्दै म पनि बिदा हुन चाहन्छु. तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्, र यो सप्ताहन्त विकेन्ड पनि अत्यन्तै रमाइलो साथ बितेस भन्दै बिदा हुन्छु. सबैको जय होस्, नमस्ते,
1: नमस्कार.

0: गृहमन्त्री सोदन गुरुङले मोगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणको जिम्मा स्थानीय सरकारको हैसियतले काठमाडौँ महानगरपालिकाले लिनुपर्ने तर्क गर्नुभएको छ। गणेश नेपालीको आत्मदाह प्रकरणमा आज प्रतिनिधि सभा बैठकमा विपक्षीका सांसदहरू प्रधानमन्त्री र गृहमन्त्रीमाथि खनिएपछि मन्त्री गुरुङले संसदमै आक्रोश पोख्दै जवाफ दिनुभएको हो।
1: सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो तीन तहको सरकार हुन्छ। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, नगर प्रहरीले लगाएको छ। म विपक्ष दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ। केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरह्यो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। अब यहाँ आएर सबैजना एक्सपर्ट भइसकेका छन्, सबैजना डक्टर्स भइसकेका छन्। नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेका थियौँ त्यतिखेर, तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह थियो। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल, अहिले अहिले काठमाडौँमा व्हील लक लगाएको कसले? हामीले भनिराख्नु पर्ने, अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने।
0: जवाफ दिने क्रममा सुरुमै रिसाएका मन्त्री गुरुङले सांसदहरूको आलोचना पनि गर्नुभएको थियो।
1: म धेरै साथीभाइहरू देखेँ, माननीयज्यूहरू उठेर घाँटी सुक्ने गरी चिचाइराख्नु भएको थियो, देखेँ मैले। कतिजना हुनुहुन्थ्यो हिजो त्यो हस्पिटलमा तपाईँहरू, जतिजनाले घाँटी चिचाएर कराउनु भइरहेछ यहाँ। घाँटी चिचाएर कराएर हुँदैन यहाँ सदनमा, मात्र मुखले बोलेर हुँदैन। त्यो मुखले बोलेको 50 वर्ष भइसक्यो, ठाउँमा गएर गर्नुहुन्छ, उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ। त्यसलाई तपाईँहरू स्टन्ट बाजी भनेर भन्नुहुन्छ। मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्ट बाजी गर्नुलाई, आफ्नो देशको सेवा गर्न आएको।
0: मन्त्री गुरुङको टिप्पणीप्रति आपत्ति जनाउँदै नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले रेकर्डबाट हटाउन माग गर्नुभएको छ।
2: सांसदहरूले सदनमै सरकारलाई खोज्ने हो, सरकारको जिम्मेवार प्रतिनिधिले घटना के भएको छ सदनलाई जानकारी दिने हो, त्यो जिम्मेवारी हो। सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्ने गरी चिच्याएको भनेर भन्न मिल्दैन। यो सांसदहरू प्रति, जनप्रतिनिधि प्रति र संसद प्रति जिम्मेवार मन्त्रीले गरेको अपमानको रूपमा मैले यसलाई बुझेको छु। यसलाई संसदको रेकर्डबाट हटाइयोस् र आगामी दिनमा सरकारका प्रतिनिधिहरू जिम्मेवारीपूर्वक संसदमा प्रस्तुत हुन र सांसदहरूका प्रश्नहरूलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्न म अनुरोध गर्दछु।
0: काङ्ग्रेसले राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मूक दर्शक बनेको टिप्पणी गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीलाई कालो चस्मा खोलेर वास्तविकता निहाल्नुपर्ने बेला आएको बताउनु भएको छ।
3: तपाईँकै भाषामा सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू, के राज्य साँच्चीकै यति निरी र असफल भइसकेको हो? के आफ्ना पीड़ा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउनु पर्ने अवस्था आउँछ? यदि होइन भने यस्ता हृदयघात घटनाहरू किन पटक पटक दोहोरिरहेका छन्? प्रधान सभामुख महोदय मार्फत म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, अब कालो चस्मा खोल्ने बेला आएको छ। साझा यातायातको हरियो बसलाई निलो पोतेर नागरिकको सुरक्षा महसुस गरिँदैन। सुरक्षा तब महसुस हुन्छ जब राज्यले न्याय दिन्छ, रोजगारी सृजना गर्छ, सुशासन कायम गर्छ, नागरिकमा भविष्य प्रतिको भरोसा जगाउँछ। सवारी साधनमा लगाएको चर्को हर्जना ठिक छ कि छैन भन्ने एकपटक मृतक गणेश नेपालीको अनुहारमा हेरेर पुग्छ सरकार।
0: राजकुमार ह्यारी 2027 इन्भिक्टस खेलहरूको एक वर्षको काउन्टडाउन मनाउन बर्मिङहमको एनसीईमा आइपुग्नु भएको छ। उहाँले घाइते भेटरनहरूलाई भेटिरहनु भएको छ। खेलहरूमा समावेश हुने केही नयाँ खेलहरूबारे पनि प्रयास भइरहेको छ, जसमा टेनिसको विकल्प पिकल बल पनि समावेश छ। बर्मिङहमबाट जेम्स वाटरहनको रिपोर्ट।
4: Prince Harry arrived here to mark one year to go until the eighth iteration of the Invictus Games begins. Birmingham holds a special place in the story of recovery. It was to this city and to the Queen Elizabeth II Hospital. Many of those injured in the wars of Iraq and Afghanistan were recovered too, and initially treated. The 2027 Games will include new nations, including Uganda, and new sports such as laser run and pickleball. James Walton, BFBS Forces News, the NEC in Birmingham.
0: Royal Air Force-का भूतपूर्व सैनिक तथा इन्भिक्टस पदक विजेता स्टुअर्ट रोबिन्सनले यी खेलहरूको ठूलो महत्व रहेको उल्लेख गर्नुभएको छ।
5: You've got the culmination of the sports, you've got the coming together of wounded, injured servicemen and women, and you've got the opportunity as well to go out there and just to try something different. I think the opportunity to come and play different sports, they're coming to meet old friends, they're coming to have some that camaraderie between injured servicemen and women, just means so much for the Invictus community, so yeah.
0: सरकारले मोगुका गणेश नेपालीको आत्मदाह घटनामा छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री सुदन गुरुङले पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिनुभएको हो। उहाँका अनुसार काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थापाको संयोजकत्वमा समिति गठन गरिएको छ। खबर यति नै, नमस्कार।

हजुरप्रिय श्रोता पनि नयस लिउको काँडा बडो मिठो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले यतिखेर किरण भुजेलको आवाजमा र यही गीतको साथसाथमा कार्यक्रम आजको हाम्रो दिवाको शैलीको शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत न्यानो युवा टकाउन चाहन्छु। म शिरेश सुनवार आज पनि अब यो प्रस्तुतिको साथमा यो कार्यक्रमको साथमा तपाईँको सेवामा हाजिर छु। समय दिउँसोको अहिले 1:12 भएको छ। यस्तै मिठा मिठा गीत सङ्गीतहरूको साथमा ठिक 4 बजेसम्म म तपाईँसँगै रहनेछु। अगाडि कार्यक्रम मा अब मौसमको जानकारी हेल्थ सेगमेन्ट छँदैछ। त्यसपश्चात भने 2 बजेको समाचारपछि कार्यक्रमको अर्को चरणमा हामी लाग्नेछौँ, जस अन्तर्गत तपाईँको लागि मिठा मिठा गीत सङ्गीतहरू छँदैछन् अनि अन्य समसामयिक विषयवस्तुका कुराकानीहरू जानकारीहरू जे जस्ता छन् म तपाईँसँग सेयर पनि गर्नेछु। अनि अन्तिम चरणमा भने हेल्थ पोडकास्ट रहनेछ। डाक्टर जोलिसा सिंह हुनुहुन्छ हामीसँग गत केही सप्ताहदेखि र उहाँसँग गरेको कुराकानीमा आज हामी चाहिँ अलिकति कोलेस्ट्रोलको बारेमा कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला। ठिक 4 बजेसम्म यिनै विविध सामग्रीसहित म तपाईँको सेवामा रहनेछु। अहिलेको लागि भने अगाडि तपाईँ सबैलाई स्वागत इवान टकाउँदै कार्यक्रममा अगाडि लिएर जान चाहन्छु। सबैभन्दा पहिला त नेपाली पात्रलाई यहाँ पल्टाइहालौँ। नेपाली पात्रलाई पल्टाउनु पर्दाखेरि आज चाहिँ नि विक्रमसम्म 2083 साल असार महिनाको 26 गते, तदनुसार 10 जुलाई 2026 आज शुक्रबारको दिन आषाढ कृष्ण एकादशी तिथि रहेको छ। र आजको यो चाहिँ दिनमा अब यो शुक्रबार भन्ने बित्तिकै हाम्रो कार्यक्रमको पनि अन्तिम दिन हुन्छ। यो विकेन्डको कुरा गर्नु पर्दाखेरि विकेन्ड आउनै आँटेको हुन्छ, यसर्थमा विकडेजमा चाहिँ हाम्रो सोमबारदेखि शुक्रबारसम्मको कार्यक्रम भएको हुनाले अब आज शुक्रबार यो अन्तिम कार्यक्रम भनेर भन्छु म। यो सप्ताहको लागि चाहिँ फेरि सोमबारबाट अर्को हाम्रो सिलसिला त जारी रहने नै छ। त तपाईँहरू सबैजनाले साथ दिएर चाहिँ इन्जोय गर्दै हुनुहुन्छ भन्ने आशा पनि गर्न चाहन्छु यतिखेर। अनि अब एकैछिन मौसमको पनि कुरा गर्छु। यतातिर चाहिँ मौसम तलमाथि भइरहेको छ, कहिले गर्मी हुने कहिले अलिकति शीतल हुने, त्यो क्रम चाहिँ भनौँ न यो जुन हाम्रो टेम्परेचरको हिसाब किताबको कुरा गर्नुपर्दा अप एन्ड डाउन भइ नै रहेको देखिन्छ। र यतातिर अहिले अलिकति न्यानो पनि बढी छ, अलिक गर्मी बढी छ भन्दा फरक नपर्ला जस्तो लाग्छ मलाई है। र आजको कुरा गर्नुपर्दा बिहान केही ठाउँमा कुहिरो लागे तापनि त्यसपछि भने सम्पूर्ण रूपमा हटेर गएर एकदमै एउटा घमाइलो दिन अनि गर्मी दिन पनि बनेको छ आज। स्कटल्यान्डका केही भूभागमा स्पेसली उत्तरी भूभागहरूमा चाहिँ नि बदली छ, जहाँ हल्का फुल्का वर्षा पनि हुनसक्ने सम्भावना देखिएको छ, जुन चाहिँ पछि गएर अलिकति मेघगर्जनको साथमा भारी वर्षामा पनि परिणत हुनसक्ने सम्भावना रहेको बताउँदछन् हाम्रो चाहिँ मौसम विज्ञहरूले। र हल्का फुल्का वर्षा अन्यत्र भए तापनि त्योभन्दा बाहेक चाहिँ सायदै वर्षा हुने देखिन्छ अनि गर्मी नै छ। बादल लागे तापनि आकाशमा त्यो जुन टेम्परेचर छ यसमा चाहिँ बढोत्तरी भएको कारणले गर्दाखेरि न्यानोपन असाध्यै तपाईँले हामीले सबैले महसुस गरिरहेका छौँ। आज रातिको कुरा गर्नुपर्दा वर्षाको क्रम बिस्तारै कम हुँदै जानेछ र इभिनिङमा पुग्दासम्म वर्षा कम भएर गइसक्छ। अनि स्कटल्यान्डमा धेरै ठाउँमा बदली त हुन्छ नै, एक दुई ठाउँमा वर्षा भइहाल्न सक्ने सम्भावना पनि देखिएको छ, तर त्योभन्दा बाहेक सामान्य रहनेछ मौसम, सुक्खा रहनेछ मौसम, आकाश खुला रहनेछ, न्यानो पनि रहनेछ आज यो टेम्परेचरको कुरा गर्नुपर्दाखेरि। त आजको मौसमको कुरा मैले यति गरेँ आदरणीय श्रोतावृन्द। र आजको कुरा गर्नुपर्दा आज क्रोनिक डिजिज अवेरनेस डे पनि पर्न गएको छ। र क्रोनिक डिजिज अवेरनेस डे भन्ने बित्तिकै अभियसली क्रोनिक डिजिज भन्दाखेरि अब लामो समयसम्म रहने कुनै पनि रोग भनौँ होइन, त्यो चाहिँ हुन्छ जसले चाहिँ झट्टै मान्छेलाई चाहिँ अब भनौँ न प्राणघातकै नभइहाले तापनि यसले चाहिँ जुन जीवनको जुन गुणवत्ता छ त्यसमा चाहिँ धेरै असर पुर्याउँछ, त्यसलाई चाहिँ नकारात्मक तरिकाबाट यसले चाहिँ प्रतिकूल प्रभाव पनि पार्दो रहेछ है। र यो कारण गर्दाखेरि पनि यस्ता कुराहरूमा ध्यान दिनु जरुरी पनि छ। हामी आज यही नेसनल नभइकन यो चाहिँ सम्पूर्ण ठाउँमा आज चाहिँ नि मनाइरहेको अवस्था छ क्रोनिक डिजिज अवेरनेस विक डे भनेर, यसको बारेमा जनचेतना अभिवृद्धिको लागि काम गरिँदैछ होइन। र यसमा चाहिँ नि अब कसो कसो खालको चाहिँ रोगहरू क्रोनिक डिजिजहरूमा त पर्छन् त भन्ने विषयवस्तुमा म एकैछिन पश्चात कुरा गर्नेछु तपाईँको लागि। यस विषयवस्तुमा चाहिँ हामी हेल्थ सेगमेन्ट अन्तर्गत अलिकति आजको यो जानकारी म सेयर गर्ने तयारी गर्दैछु। यसको अलिकति इतिहासको कुरा गरौँ अनि साथसाथमा यो क्रोनिक डिजिजहरूको बारेमा अवेर हुनुको महत्त्व अनि क्रोनिक डिजिजहरू भन्नाले कस्तो छ त होइन, लङ टर्म चाहिँ यो एउटा चलिरहने बिमारीहरूको सूचीमा कस्ता कस्ता रोगहरू पर्दछन् भन्ने विषयवस्तुमा आज छोटो जानकारी हेल्थ सेगमेन्ट अन्तर्गत राख्ने मेरो तयारी रहेको छ। यसै गरिकन आज डोन्ट स्टेप अन अ बी डे पनि पर्न गएको रहेछ। बडो चाहिँ
एकदमै भनौँ न होइन अनौठो खालको यो दिवस हो डोन्ट स्टेप अन अ बी डे यसको विषय पनि म पछि कुरा गर्ने नै छु अर्को चरणमा सुन्दै गर्नु होला अनि आज संसारभरि नै वर्ल्ड केबाब डे पनि मनाइँदैछ तपाईँ हामी सबैलाई मनपर्ने एउटा चाहिँ क्विजिन हो केबाब होइन यस विषयवस्तुमा पनि म आगामी चरणमा कुरा गर्दै जानेछु सुन्दै गर्नु होला अहिलेको लागि मैले छोटकरीमा कुरा गरिहालेँ र यति भन्दा नभन्दै अब अगाडि बढ्ने बेला भइसकेको छ अगाडि तपाईँको लागि एउटा गीत सुनाउँछु अनि यो गीतको साथसाथमा म तपाईँलाई अगाडि आजको हाम्रो हेल्थ सेगमेन्टतर्फ लिएर जाने तयारी पनि गर्दैछु आउनुहोस् अब अहिले नै को लागि भने एउटा मिठो चाहिँ गीत सुन्छौँ गीत भन्दाखेरि पनि एउटा मिठो गजल तपाईँको लागि राख्ने मेरो तयारी रहेको छ यसलाई इन्जोय गरौँ र यो गीत यो गजलमा चाहिँ अहिले रूप कुमार राईको आवाज हामी सुन्दैछौँ

0: BFBS Gorkha Radio. यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: BFBS गोर्खा रेडियो।

0: दिवा कोसिलीमा अब स्वास्थ्य चर्चा।
1: हजुर, आदरणीय श्रोतावृन्द, दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परेको छ। यति बेलासम्म एउटा मिठो गजल तपाईँले सुन्दै हुनुहुन्थ्यो गुलाम अलीको आवाजमा। आज शुक्रबारको दिनमा यो एउटा सुन्दर मिठो गजलको साथमा एकैछिन तपाईँहरू सबैलाई साङ्गीतिक आनन्द दिने मेरो कोसिस रहेको थियो, पक्कै पनि सफल भयो होला भन्ने आशा गर्दछु। समय अगाडि बढिसकेको छ, 1 बजेर दिउँसोको अहिले 33 मिनट गइसक्यो। हेल्थ सेगमेन्टमा अब अगाडि बढ्छौँ। आज हामी अलिकति यो क्रोनिक डिजिज अवेरनेस डे भएको कारणले गर्दाखेरि यसै विषयवस्तुमा केही जानकारी सेयर गरौँ र क्रोनिक डिजिजको बारेमा कुरा गरौँ अलिकति, अनि यो अवेरनेस डेको यो इतिहासको बारेमा अलिकति कुरा गरौँ है। त यो क्रोनिक डिजिज अवेरनेस डे भनेको के हो भन्नुहुन्छ भने, यो क्रोनिक बिमारीहरूप्रति मानिसहरूलाई जागरुक बनाउनको लागि र उनीहरू यसको चपेटमा आउनु नपरोस् यसको लागि चाहिँ नि यो जनचेतना अभिवृद्धि गर्नको लागि नै आजको यो दिनलाई मनाइन्छ है। र क्रोनिक डिजिज भन्ने बित्तिकै, क्रोनिक इलनेस भन्ने बित्तिकै यो लामो समयसम्म चल्ने बिरामी हो भन्दा फरक नपर्ला होइन। पक्कै पनि अब तपाईँहरूले सायद देख्नु पनि भएको छ होला आफ्नो वरिपरि, आफ्नो परिवारमा अथवा आफ्नो सोसल सर्कलमा कोही कोही मानिसहरू चाहिँ स्वास्थ्य समस्यासँग जुझिरहेका हुन्छन् लामो समयसम्मको लागि है। जो समस्याहरू शरीरमा लामो समयसम्म रहन्छ र त्यसको उपचार लामो समयसम्म चल्छ, यस्तो बिमारीहरूलाई नै क्रोनिक बिमारी भनेर भनिन्छ। यस्तो धेरै प्रकारको चाहिँ बिमारीहरू छ जो सजिलै निको हुँदैन र लामो समयसम्म चाहिँ यसको उपचार चलिरहन्छ। यस्तो बिमारीहरू स्वास्थ्यको लागि एकदमै घातक साबित हुनसक्छ, किनकि यसको कारणले गर्दाखेरि शरीरमा अन्य

लामो समयसम्म नै चाहिँ नकारात्मक एउटा कुरा परिरहन्छ भन्ने कुरालाई त हामीले बिर्सन सक्दैनौँ र त्यो कुरालाई हामीले चाहिँ भनौँ होइन भनेर नजरअन्दाज पनि गर्न सक्दैनौँ होइन। यस कारणले गर्दाखेरि यो अवेरनेस सबैको लागि जरुरी छ। मानिसहरूलाई चाहिँ रोगमुक्त जीवन जिउनको लागि यो जरुरी छ कि उनीहरूलाई स्वास्थ्यसँग जोडिएका सबै जानकारीहरू चाहिँ नि प्राप्त होस् भनेर होइन। र यस कारण गर्दाखेरि यस दिनमा चाहिँ आजको दिनमा चाहिँ लाइभ र भर्चुअल कार्यक्रमहरूको माध्यमबाट यस्ता बिमारीहरूप्रति जागरूकता अभियान चलाइन्छ। यसको अलावा रोकिन सक्ने खालको बिमारीहरूलाई कम गर्नको लागि र व्यापक स्वास्थ्य देखभाल समानता सबैलाई सबैको पहुँचमा रहोस् यसको लागि पनि विभिन्न प्रकारको चाहिँ प्रोग्राम्सहरू कार्यक्रमहरू गर्ने गरिन्छ। र यसैले गर्दाखेरि यो दिन खास रूपमा महत्त्वपूर्ण छ भन्दा फरक पक्कै पनि नपर्ला। प्रिय श्रोतावृन्द, क्रोनिक डिजिजको कुरा गर्नुपर्दा कस्ता कस्ता खालका चाहिँ समस्याहरू चाहिँ क्रोनिक डिजिजमा पर्दछ त भन्ने कुरालाई चाहिँ नि हामीले ध्यान दिनुपर्ने हुन्छ होइन। क्रोनिक डिजिज चाहिँ लामो समयसम्म चल्नेवाला बिमारीहरू हो जो छिटै नै चाहिँ ठिक हुँदैन। तर सही प्रकारको उपचार, हेल्दी लाइफस्टाइल र राम्रो ध्यान राख्नाले चाहिँ यस्ता बिमारीहरूलाई काबुमा चाहिँ राख्न सकिन्छ र एउटा राम्रो जीवन जिउन चाहिँ सकिन्छ। क्रोनिक इलनेसेस भन्ने बित्तिकै कस्तो खालको चाहिँ समस्याहरू हुन्छन् त भन्दाखेरि धेरै जस्तो तवरमा चाहिँ नि क्रोनिक डिजिजहरूमा पर्ने चाहिँ कब्जियत भयो, अनि बाथ रोग भयो, डायबिटिज यानि कि सुगर रोग होइन, किडनी रोग, क्यान्सर, आत्मा, अल्जाइमर, बाउल डिजिज, हृदय रोग आदि सबै क्रोनिक रोगहरूको श्रेणीमा नै पर्दछ। आमतौरमा सुरुवातमा नै यसको चाहिँ आइडेन्टिफिकेसन भयो भने समय रहँदै यसको उपचार छिटै हुन पाउँछ। तर स्थिति गम्भीर भएर गयो भने चाहिँ उपचार कैयौँ वर्षसम्म पनि चलिरहन्छ र कैयौँ वर्षको उपचार पश्चात पनि कतिपय अवस्थामा चाहिँ यो समस्याको समाधान नहुन पनि सक्छ है। यस कारण गर्दाखेरि यस्तो कुराहरूमा चाहिँ एकदमै ध्यान दिनु जरुरी हुन्छ प्रिय श्रोता, किनभने यस प्रकारको समस्याले गाज्यो भने चाहिँ नि फेरि लामो समयसम्म चाहिँ यो समस्याहरूलाई चाहिँ बोकेर बस्नुपर्ने हुन्छ र लामो समयसम्म नै यसबाट चाहिँ पीडित हुनुपर्ने पनि हुन्छ। त्यसर्थमा यसको पहिचान समय रहँदै गर्नु अत्यन्तै राम्रो हुन्छ र त्यही नै सबैभन्दा सरल उपाय पनि हो यस्तो रोगहरूबाट बस्नको लागि। र शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि यो क्रोनिक इलनेसेसहरूले, यो क्रोनिक बिमारीहरूले, लामो समयसम्म चल्ने यी बिमारीहरूले चाहिँ प्रभावित गर्दछ मान्छेलाई है। र यसमा चाहिँ नि हामी सबैले ध्यान पुर्याउनै पर्ने हुन्छ किनभने कोही पनि यस्तो क्रोनिक खालको बिमारीहरूबाट पीडित हुन त चाहँदैन होइन। यसर्थमा हामी सबैजनाको चाहिँ ध्यान यसमा आकर्षित होस् र सबैजना यस विषयवस्तुमा चाहिँ जानकार रहन् र आफ्नो ध्यान राखुन् सबैजनाले भन्नका लागि पनि आजको दिन यो चाहिँ क्रोनिक इलनेस अवेरनेस डे भनेर मनाइँदैछ। क्रोनिक डिजिज अवेरनेस डे भनेर हामीले यसलाई चाहिँ अब्जर्भ गर्दैछौँ। आउनुहोस् अब भने क्रोनिक इलनेसेसहरूबाट कसरी बच्न सकिन्छ, यसको लक्षणहरू के कस्तो हुनसक्छ, क्रोनिक इलनेसेसबाट पीडित हो भने त्यसलाई कसरी चाहिँ भनौँ जीवनयापनमा के कस्तो प्रकारको उपायहरू अप्नाउन सकिन्छ भन्ने विषयवस्तुमा म कुरा गर्छु। तर त्यसभन्दा अगाडि चाहिँ एउटा छोटो म्युजिकल ब्रेक लिनुपर्ने हुन्छ। निशु शर्माले गाउनुभएको गीत परालको आगो, जुन चाहिँ परालको आगो पुरानो चलचित्र जुन थियो पहिलाको होइन त्यसैको एउटा गीत हो, त्यसलाई चाहिँ अरुणा लामाले गाउनुभएको थियो पुरानो गीतलाई, अहिले निशु शर्माले त्यही गीतलाई गाउनु भएको छ आइकनिक नम्बर। यो गीत म सुनाउँछु तपाईँलाई र गुरुप्रसाद मैनालीको जुन उपन्यास छ त्यसमा आधारित चलचित्र हो परालको आगो। यसलाई फेरि पनि एउटा नयाँ ढङ्गबाट चाहिँ यो चलचित्र बनेको छ र यही चलचित्रको यो गीत म अहिले तपाईँलाई सुनाउँछु। त्यस पश्चात पनि हामी फेरि पनि अगाडि हेल्थ सेगमेन्टलाई जोड्नेछौँ।

0: एक्सप्रेस गोरखा रेडियो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

प्रिय श्रोता वृन्द, मिठो एउटा गीत सँगसँगै यो छोटो विश्राम हामीले लिएका थियौँ। समय अगाडि गरिसकेको छ। सुन्दै हुनुहुन्छ हेल्थ सेगमेन्टलाई यतिखेर कार्यक्रम दिवा कसैलीको यो प्रथम चरणमा। आज हामी क्रोनिक डिजिज अवेरनेस डेको अवसरमा यसै विषयवस्तुमा कुरा गर्दैछौँ। यो पुरानो बिमारी जुन चाहिँ लामो समयसम्म चल्छ, क्रोनिक डिजिज होइन, यसको चाहिँ हामी आज कुरा गरिरहेका छौँ। त यस्तो प्रकारको चाहिँ रोगहरू जुन चाहिँ लामो समयसम्म रहन्छ यिनैलाई चाहिँ क्रोनिक डिजिज भनेर भन्ने गरिन्छ। र आज चाहिँ अब यस विषयवस्तुमा कुरा गर्दाखेरि क्रोनिक डिजिजहरूमा नर्मली देखिने लक्षणहरूमा चाहिँ सबैभन्दा पहिला त थकान होइन, एकदमै थकित भएको महसुस सदैव भइरहनु, कमजोरी महसुस हुनु, यताउता पीडा भइरहनु, सास लिनमा दिक्कत हुनु, वजन बढ्नु वा वजन घट्नु, भोक नलाग्नु आदि इत्यादि चाहिँ यो चाहिँ बिमारीहरूको यी सामान्य लक्षणहरू हुन्। हुन त फेरि जुन जुन रोग छ क्रोनिक इलनेसेस अन्तर्गत पनि कति धेरै बिमारीहरू छन् होइन, तिनको कुरा गर्नुपर्दाखेरि चाहिँ जुन जुन रोग छ ती रोगहरूको चाहिँ नि सँग सम्बन्धित विशेष विशेष लक्षणहरू पनि हुन्छन्। तर आम रूपमा सामान्य रूपमा सबै क्रोनिक इलनेसेसहरूमा देखिने लक्षणहरू भनेको चाहिँ जनरल लक्षणहरू भनेको चाहिँ यिनै नै हुन् है। र यो पुरानो बिमारीको उपचार चाहिँ विशेष गरिकन अन्तर्निहित विकारमा निर्भर गर्छ र एउटा सक्षम चिकित्सकले उपचार सुरु गर्छन् तपाईँको लक्षणहरूलाई हेरेर होइन। र पुरानो बिमारीको लागि उपचारको कोर्स चाहिँ एउटादेखि अर्कोमा भिन्न भिन्न नै हुन्छ। उदाहरणको लागि आस्माको जुन उपचार हुन्छ त्यो हृदय रोगको उपचारभन्दा फरक हुन्छ। मुन्टुसँग सम्बन्धित कुनै पनि स्थितिको लागि चाहिँ जुन दबाईहरू डक्टरले दिन्छन् चाहिँ त्यो चाहिँ अन्य बिमारीहरूमा दिन त पक्कै पनि मिल्दैन। तर भन्दैमा चाहिँ फेरि क्रोनिक डिजिजेस भन्ने बित्तिकै एउटा रोग नभएर थुप्रै रोगहरू यसमा आउने भएको कारणले गर्दाखेरि क्रोनिक डिजिजेसहरू चाहिँ कस्तो खालको क्रोनिक डिजिजबाट तपाईँ प्रभावित हुनुहुन्छ त्यसैको चाहिँ उपचार गर्नुपर्छ भन्ने कुरालाई चाहिँ बिर्सिनु भएन है। अनि यस्तो क्रोनिक डिजिजहरू हुँदाखेरि चाहिँ लाइफस्टाइललाई पनि एकदमै ध्यान दिनुपर्ने हुन्छ है। अब दबाई त नियमित रूपमा खान नै पर्यो, चिकित्सकहरूको सल्लाह लिएर उनीहरूको रोगहरूमा त नियमित रूपमा बस्न नै पर्यो। त्योभन्दा बाहेक पनि यो नियमित चेक जाँच र नियमित दबाईको सेवनभन्दा बाहेक पनि तपाईँको जुन जीवनशैली छ, जीवनचर्या जुन छ, यसलाई पनि राम्रो बनाउनु पर्ने चाहिँ कुरामा ध्यान दिनुपर्छ है। र यसमा चाहिँ नि कस्तो कस्तो कुराहरूमा ध्यान दिने भन्दा सबैभन्दा पहिला त अब खानपानको नै कुरा आउँछ। सन्तुलित भोजन, हेल्दी खानपान, सदैव ब्यालेन्स डाइट र हेल्दी खाना खानु राम्रो हुन्छ। आफ्नो भोजनमा फलफुल, सागसब्जी, होल ग्रेन्स भयो, प्रोटिनवाला चिजहरू सामेल गर्नु राम्रो हुन्छ। अनि व्यायाम रोज सधैँ नै प्रत्येक दिन चाहिँ कमसे कम 30 मिनटसम्म व्यायाम गर्नु राम्रो हुन्छ। यसले हाम्रो शरीरलाई मजबुत र तन्दुरुस्त राख्छ। धुम्रपान र मद्यपानबाट पनि बस्नुपर्छ। धुम्रपान राम्रो होइन स्वास्थ्यको लागि, अभियसली हामीलाई थाहा छ। मद्यपान या त यानि कि मदिरा सेवन पनि राम्रो त पक्कै पनि होइन है। यी दुईवटा कुराले चाहिँ हाम्रो शरीरलाई, हाम्रो स्वास्थ्यलाई चाहिँ फाइदा होइन बेफाइदा नै पुर्याउँछ, एकदमै नोक्सान पुर्याउँछ। यस कारण गर्दाखेरि यस्तो कुराहरूबाट टाढा रहनु राम्रो हुन्छ। र तनावलाई पनि कम गर्नुपर्छ। तनाव कम गर्नको लागि योगा गर्ने, ध्यान साधना गर्ने, मेडिटेसन होइन आदि इत्यादि, अनि विभिन्न प्रकारका रिल्याक्सेसन टेक्निक्सहरूको प्रयोग गर्न सकिन्छ। अनि यसबाट मानसिक र शारीरिक स्वास्थ्य राम्रो हुन्छ। रुटिन चेकअप पनि गर्नुपर्ने हुन्छ। समय समयमा आफ्नो हेल्थको हामीले जाँच गराउनु पनि पर्छ। यसबाट बिमारीहरूको छिटो नै चाहिँ पत्ता लाग्छ होइन, अनि समयमा नै त्यसको चाहिँ उपचार पनि हुन्छ। र दबाईहरूको सही प्रयोग पनि गर्नुपर्छ। डक्टरद्वारा बताइएको दबाईहरूलाई प्रत्येक दिन सही तरिकाबाट लिनुपर्छ। बिना डक्टरको सल्लाह दबाईमा परिवर्तन गर्नु हुँदैन र नियमित रूपमा चाहिँ चेक जाँच गरिरहनुपर्छ, ताकि तपाईँको बिमारी जुन छ त्यसको चाहिँ भनौँ कतिको त्यो राम्रो भइरहेको छ अथवा कतिको त्यो चाहिँ बिग्रिँदै गएको स्थिति छ कि सुध्रिँदै गएको स्थिति छ कि आदि इत्यादि कुराहरूलाई चाहिँ निर्क्युल गर्न सकियोस्। त जीवनशैलीलाई एकदमै राम्रो बनाउनु जरुरी छ र यो गर्ने हो भने चाहिँ नि हामीले धेरै हदसम्म चाहिँ धेरै प्रकारका बिमारीहरूलाई आउन नै दिँदैनौँ। आइहालेको खण्डमा पनि तुरन्तै त्यसको चाहिँ निदान पनि गर्न सक्ने अवस्थामा हामी हुन्छौँ। त क्रोनिक इलनेस अथवा क्रोनिक डिजिज अवेरनेस डेको अवसरमा यो छोटो मिठो आजको यो जानकारी मैले तपाईँसँग सेयर गरेँ। र अब भने तपाईँको लागि पुष्पन प्रधान र अनु चौधरीले गाउनुभएको एउटा गीत तयार छ, म यो गीत सुनाउँछु र यसैको साथसाथमा अगाडि 2 बजेको समाचारतर्फ तपाईँलाई लिएर जान्छु है। त्यस पश्चात फेरि पनि म भेट्नेछु अर्को चरणमा।

0: सैन्य समुदायमा
1: बिलाल भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
1: यो बीएफपीएस गोर्खा रेडियो हो।

0: मुगुका गणेश नेपालीको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीका गौडेता नगरपालिकामा फेरि एक युवकले आत्मदाहको प्रयास गरेका छन्। गोडैता नगरपालिकाका 35 वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको मध्य प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ती व्यक्तिको अधिकांश शरीर जलिसकेको छ। ती युवकलाई अहिले हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ। घरबाट करिब 200 मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएको खुलेको छ। घर परिवारसँगको विवादपछि उहाँले यो कदम उठाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। काँग्रेस सांसद नरेन्द्र कुमार केरुङले आफ्नो जीवनकालमा पहिलो पटक सदनमा हप्काई भेटेको भन्दै टिप्पणी गर्नुभएको छ। गणेश नेपालीको आत्मदाह प्रकरणमा उठेका प्रश्नको जवाफ माग्दा सरकार हप्काउने शैलीमा उत्रिएको भन्दै गृहमन्त्रीको आलोचना गर्नुभएको हो।
1: मैले मेरो जीवनकालमा आज सदनमा जुन किसिमको हप्काई र खप्काई भेटियो त्यस उपर सम्मान्य सभामुखज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। गृहमन्त्रीज्यू आउनुभयो, जवाफ दिनुभयो, उहाँको कर्तव्य र दायित्वभित्रको विषयवस्तु हो। रातभरि खट्नुभयो, त्यो उहाँको जिम्मेवारीभित्रको विषयवस्तु हो। तर राज्य सञ्चालनको क्रममा सबै मान्य सदस्यज्यूहरूलाई अर्थ उपदेश लगायतको अलिकति उहाँको भाषिक विषयवस्तु उप मेरो आफ्नो चाहिँ मन दुखाइ रहेको कुरा जाहेर गर्दै
0: गृहमन्त्री सुदन गुरुङले मोगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणको जिम्मा स्थानीय सरकारको हैसियतले काठमाडौँ महानगरपालिकाले लिनुपर्ने तर्क गर्नुभएको छ। गणेश नेपालीको आत्मदाह प्रकरणमा आज प्रतिनिधि सभा बैठकमा विपक्षी सांसदहरू प्रधानमन्त्री र गृहमन्त्रीमाथि खनिएपछि मन्त्री गुरुङले संसदमै आक्रोश पोख्दै जवाफ दिनुभएको हो।
2: सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो 3 तहको सरकार हुन्छ। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, नगर प्रहरीले लगाएको छ। म विपक्ष दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ। केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरह्यो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। अब यहाँ आएर सबैजना एक्सपर्ट भइसकेका छन्, सबैजना डक्टर्स भइसकेका छन्। नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह थियो। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल, अहिले अहिले काठमाडौँमा व्हील लक लगाएको कसले? हामीले भनिराख्नु पर्ने अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने।
0: जवाफ दिने क्रममा सुरुमै रिसाएका मन्त्री गुरुङले सांसदहरूको आलोचना पनि गर्नुभएको थियो।
2: म धेरै साथीभाइहरू देखेँ, मान्यज्यूहरू उठेर घाँटी सुक्ने गरी चिचाइराख्नु भएको थियो, देखेँ मैले। कतिजना हुनुहुन्थ्यो हिजो त्यो हस्पिटलमा तपाईँहरू, जतिजनाले घाँटी चिचाएर कराउनु भइरहेछ यहाँ। घाँटी चिचाएर कराएर हुँदैन यहाँ सदनमा, मात्र मुखले बोलेर हुँदैन। त्यो मुखले बोलेको 50 वर्ष भइसक्यो, ठाउँमा गएर गर्नुहुन्छ, उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ। त्यसलाई तपाईँहरू स्टन्ट बाजी भनेर भन्नुहुन्छ। मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्ट बाजी गर्नुलाई, आफ्नो देशको सेवा गर्न आएको।
0: मन्त्री गुरुङको टिप्पणीप्रति आपत्ति जनाउँदै नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले रेकर्डबाट हटाउन माग गर्नुभएको छ।
3: सांसदहरूले सदनमै सरकारलाई खोज्ने हो, सरकारको जिम्मेवार प्रतिनिधिले घटना के भएको छ सदनलाई जानकारी दिने हो, त्यो जिम्मेवारी हो। सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्ने गरी चिच्याएको भनेर भन्न मिल्दैन। यो सांसदहरूप्रति, जनप्रतिनिधिप्रति र संसदप्रति जिम्मेवार मन्त्रीले गरेको अपमानको रूपमा मैले यसलाई बुझेको छु। यसलाई संसदको रेकर्डबाट हटाइयोस् र आगामी दिनमा सरकारका प्रतिनिधिहरू जिम्मेवारीपूर्वक संसदमा प्रस्तुत हुन र सांसदहरूका प्रश्नहरूलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्न म अनुरोध गर्दछु।
0: काँग्रेसले राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुख दर्शक बनेको टिप्पणी गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेस प्रमुख सचेतक वासना थापा,
4: तपाईँकै भाषामा सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू, के राज्य साँच्चीकै यति निरी र असफल भइसकेको हो कि आफ्ना पीड़ा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउनु पर्ने अवस्था आउँछ? यदि होइन भने यस्ता हृदयघात घटनाहरू किन पटक पटक दोहोरिरहेका छन्? प्रधान सभामुख महोदय मार्फत म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, अब कालो चस्मा खोल्ने बेला आएको छ। साझा यातायातको हरियो बसलाई निलो पोतेर नागरिकको सुरक्षा महसुस गरिँदैन। सुरक्षा तब महसुस हुन्छ जब राज्यले न्याय दिन्छ, रोजगारी सृजना गर्छ, सुशासन कायम गर्छ, नागरिकमा भविष्य प्रतिको भरोसा जगाउँछ। सवारी साधनमा लगाएको चर्को हर्जना ठिक छ कि छैन भने एक पटक मृतक गणेश नेपालीको अनुहारमा हेरेर पुग्छ सरकार।
0: नेपाल क्रिकेट संघको आयोजनामा किर्तिपुरको टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत ए बीच 3 खेलको T20 सिरिज हुने भएको छ। क्यानका अनुसार यो सिरिज यही डिसेम्बरमा हुनेछ। खेल तालिका अनुसार पहिलो खेल December 9, दोस्रो खेल December 11 र तेस्रो तथा अन्तिम खेल December 13 हुने तय भएको छ।
5: खबर। नमस्कार। BFBS, Gorkha Radio.

सुजन चापा गाएर विद्या तिवारीले गाउनुभएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर प्रिय श्रोता तपाईँले, र यही गीतको साथमा कार्यक्रम हाम्रो आजको दिवा कसैलीको यो दोस्रो चरणको यात्रा सुरु भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत एवं न्यानो अभिवादन एकपटक फेरि पनि टकाउन चाहे, म शिरी सुनवार तपाईँको सेवामा छु आजको यो प्रस्तुतिको साथमा, र यो कार्यक्रमको यो दोस्रो चरणमा तपाईँहरू सबैलाई मैले स्वागत गरेकी छु। यहाँहरूलाई अब भने अगाडि यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुनाउँदै कार्यक्रममा लिएर जाने मेरो तयारी रहेको छ, र तपाईँहरू सबैजनाले पनि पूर्ण रूपमा इन्जोय गर्नुहुन्छ आजका यी मिठा मिठा गीत सङ्गीतहरूलाई भन्ने आशा पनि गर्दछु यतिखेर। त आउनुहोस् अब यही सिलसिलामा अगाडि बढिहालौँ, र अगाडि बढ्नु पर्दाखेरि आजको यो प्रस्तुतिमा अबको अर्को एउटा मिठो गीत सुनाउने मेरो तयारी रहेको छ, र त्योभन्दा पनि अगाडि चाहिँ नि आज अलिकति यो वर्ल्ड कबाब डे परेको छ, यस विषयमा अलिकति कुरा गर्न मन लाग्यो, र तपाईँहरू सबैलाई यस विषयमा अलिकति जानकारी पनि दिलाउन मन लाग्यो, र तपाईँहरू सबैलाई अब कबाब त मनपर्छ नै होला, स्पेसल तपाईँहरू यदि मांसाहारी हुनुहुन्छ भने होइन, यस कारणले गर्दाखेरि आज चाहिँ विश्व कबाब दिवस, मांसाहारी हुनुहुन्छ भने तपाईँहरूको लागि आज कबाब खाने एउटा चाहिँ नि एक्सक्युज पनि हुनसक्छ, एउटा कबाबलाई इन्जोय गर्ने दिन पनि हुनसक्छ है। र हरेक जुलाई महिनाको दोस्रो शुक्रबारको दिनमा चाहिँ नि विश्व कबाब दिवस भनेर मनाइने गरिन्छ, र यस दिनलाई मनाउनुको पछाडि उद्देश्य चाहिँ यही स्वादिष्ट कबाबको इतिहास, विभिन्न प्रकारको रेसिपिजहरू र यसको सांस्कृतिक महत्त्वलाई उजागर गर्ने, अनि यस विषयमा चाहिँ नि यसलाई चाहिँ भनौँ कबाबलाई सेलिब्रेट गर्ने चाहिँ यसको मेन उद्देश्य पनि रहेको छ। र यो एउटा यस्तो डेलिकेसी हो जुन चाहिँ मांसाहारी समुदायमा चाहिँ निकै नै फेमस, निकै नै चर्चित पनि छ होइन, र धेरै मान्छेहरूलाई यसको चाहिँ यो खाने सौख पनि हुन्छ, मन पराउँछन् पनि होइन, र यसलाई चाहिँ तपाईँहरूले चाहिँ अचारको साथमा, डिपको साथमा, एपेटाइजरको रूपमा पनि खान सक्नुहुन्छ, र मेन डिसको रूपमा पनि यसलाई खान सक्नुहुन्छ तपाईँले, यसलाई ओभनमा, प्यानमा, जहाँ पनि पकाउन सकिन्छ है। र पारम्परिक रूपमा चाहिँ यो चाहिँ कबाबमा मटनको प्रयोग हुन्छ, तर विभिन्न ठाउँमा चाहिँ अहिले चाहिँ भनौँ चिकन भयो, माछा आदिको पनि प्रयोग गर्ने गरिँदो रहेछ है। र यो कबाब दिवस जुलाईको दोस्रो शुक्रबार मनाइने गरिन्छ, र आज चाहिँ यो सालको जुलाईको दोस्रो शुक्रबार परेको हुनाले आज चाहिँ वर्ल्ड कबाब डे भनेर चाहिँ नि हामीले यसलाई मानिरहेका छौँ। त कबाबको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि अब यो चाहिँ विभिन्न प्रकारका चाहिँ स्टाइलमा बनाउन सकिन्छ, विभिन्न रेसिपिजहरू हुन्छन्, र संसारभरि नै जहीँ तहीँ यसको चाहिँ लोकप्रियता हामी देख्छौँ, तपाईँहरूले पनि कहीँ न कहीँ पक्कै पनि खानुभएको छ होइन, यहीँ पनि भनौँ कति ठाउँमा कबाब हाउसेसहरू छन् होइन। र कबाबको उत्पत्तिको कुरा गर्नुपर्दा यो चाहिँ मध्य एसिया र टर्कीलाई चाहिँ कबाबको उत्पत्ति स्थल भनेर मानिन्छ, र जहाँ चाहिँ पोर्टेबल ग्रिलद्वारा कबाबलाई पकाइने गरिन्थ्यो, र यो डिस चाहिँ विशेष गरिकन मुगल र अफगान को माध्यमद्वारा चाहिँ नि भारत के अरे हाम्रो विभिन्न अन्य ठाउँमा पुग्न गयो, र स्पेसली यसलाई चाहिँ भनौँ मिडल इस्टतिर बढी खाइने पनि गरिन्छ, र अहिले चाहिँ अब त्यहाँ मात्र सीमित नभइकन संसारको जुनसुकै कुनामा पनि यो डिस पुगिसकेको छ, र संसारको जुनसुकै कुनामा बसेर पनि तपाईँले यसको मजा लिन सक्नुहुन्छ। त आजको दिनमा चाहिँ कबाब खाएर यसको चाहिँ तपाईँले चाहिँ भनौँ न होइन इन्जोय गरेर यसलाई चाहिँ आजको यस दिनलाई तपाईँले चाहिँ मनाउन सक्नुहुन्छ, र जहाँ पनि अब अहिले त कबाबको चाहिँ कुनै न कुनै रेस्टुरेन्ट त हुन्छ नै होइन, त्यस कारण गर्दाखेरि तपाईँहरू सबैले चाहिँ इन्जोय गर्नुहोला भनेर भन्न चाहे आजको दिनमा चाहिँ। हुन त अब यो हामीले भन्छ कबाब भन्ने बित्तिकै यो भेजिटेरियन नै होइन, यो चाहिँ नन भेजिटेरियन डिस हो भनेर भन्छौँ, तर आज भोलि चाहिँ अलिकति भेजिटेरियन कबाब पनि आउन थालिसकिएको छ, यो भेजिटेरियन जति पनि शाकाहारी मानिसहरूलाई चाहिँ नि केटर गर्नको लागि होइन, यस कारण गर्दाखेरि त्यसमा चाहिँ विशेष गरिकन चना र मसुरको दालबाट बनाइएको कबाब चाहिँ एकदमै फेमस पनि छ भेजिटेरियन कबाबको कुरा गर्नुपर्दाखेरि। यति नै भन्न चाहे आज यो वर्ल्ड कबाब डेको अवसरमा। अब हामी अगाडि बढ्छौँ, एउटा गीत सुन्छौँ, र त्यस पश्चात भने कार्यक्रममा अगाडि फेरि पनि बाँकी रहेका सर सामग्री त छँदै नै छन्। त अहिले नैको लागि भने म तपाईँको सेवामा एउटा मिठो गीत राख्न चाहन्छु, यसलाई तपाईँले इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गरेको छु, र यसको साथसाथमा हामी अगाडि
बढिहाल्छौँ। र गीतको नै कुरा गर्नुपर्दा प्रिय श्रोतावृन्द, अहिले चाहिँ यो गीत उदय सोताङ र मनिला सोताङले गाउनुभएको गीत रहेको छ र यो नै म तपाईँको सेवामा अहिले राख्दैछु। इन्जोय गर्नुहोला अनि त्यस पश्चात पनि फेरि पनि अन्य सर सामग्री छँदैछन्, तिनलाई लिएर म आउने नै छु। आउनुहोस् अहिलेको लागि यो एकदमै चर्चित जोडी हुनुपर्छ नेपाली गीत सङ्गीतको कुरा गर्नुपर्दाखेरि, उदय र मनिलाको जोडी, उहाँहरूले गाउनुभएको गीत सुनिहाल्छौँ है त हामी।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय

बाबुल गिरीको आवाजमा एउटा गजल हिमाली सुन्दरी सुन्दै हुनुहुन्थ्यो यहाँहरूले आदरणीय श्रोता पनि, र यसैको साथ साथमा हामी अगाडि बढेका छौँ। सुन्दै हुनुहुन्छ दिवा कोसेली हाम्रो आफ्टरनुन सो। यतिखेर म शिरी सुनवार तपाईँको सेवामा छु। समय अहिले हाम्रो स्टुडियो घडी अनुसार दिउँसोको 2:34 गएको छ। त यतिखेर कार्यक्रममा अब तपाईँको लागि यस्तै मिठा मिठा गीत सङ्गीतहरू राख्दै अगाडि बढ्ने मेरो तयारी रहेको छ। यहाँहरू सबैजनाले सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा गर्दछु। र आज चाहिँ डोन्ट स्टेप अन ए बी डे पनि परेको रहेछ। हरेक साल 10 जुलाईको दिनमा यो दिन मनाइन्छ, यो जुन अवसर छ यसलाई चाहिँ सेलिब्रेट गर्ने गरिन्छ। र यसको उद्देश्य के हो त भन्नुहुन्छ भने, यसको मुख्य उद्देश्य भनेको जति पनि बीजहरू छन् होइन, यो मौरीहरू छन्, उनीहरूको महत्त्वको बारेमा जागरुकता बढाउनु हो। र यस दिनमा चाहिँ कहिले पनि आफूले चाहिँ नि भनौँ कुनै पनि मौरीलाई

भोग्नुपर्ने हुनसक्छ, अनि तपाईँलाई उसले टोक्ने बित्तिकै त्यो मौरी पनि मर्छ, जस्तो कि तपाईँलाई थाहा छ त्यसो, मौरीले एकपटक टोक्ने बित्तिकै मौरीले आफ्नो ज्यान गुमाउँछ। यस कारणले गर्दाखेरि हामीले चाहिँ मौरीलाई त्यसरी टेक्दाखेरि मौरीले ठोक्छ, टोकेपछि मौरी मर्छ, त्यो कारणले गर्दाखेरि चाहिँ डोन्ट स्टेप अन अ बी डे भनेर आजको दिनलाई चाहिँ मनाइएको हो। होइन, गल्तीले पनि गल्तीवश पनि कुनै पनि मौरी माथि चाहिँ तपाईँको खुट्टा नपरोस् भन्नको लागि, होइन, अनि यस कारणले गर्दाखेरि बिजहरूले कहिलेकाहीँ कति तपाईँहरूलाई पनि अब अलिकति दुःख दिन्छ होला, होइन, अलिकति डराउनु स्वाभाविक नै हो, यसले टोक्छ कि भन्ने मान्छेमा अलिकति त्यो डर हुनु स्वाभाविक नै हो, होइन, तर कुनै पनि प्रकारले यदि तपाईँको वरिपरि मौरी चाहिँ भिनभिनाइरहेको छ भने हत्ताले डराएर तपाईँलाई त्यसलाई मार्ने या झट्काउने को जुन काम छ त्यो गर्नु को सट्टा शान्त रहनुभयो भने तपाईँले त्यसलाई के गर्नुभयो भने त्यस गर्नु भएन भने त्यसले पनि तपाईँलाई केही गर्दैन है। त्यो कारणले गर्दाखेरि तपाईँले चाहिँ नि उसलाई चाहिँ दुःख नदिनुहोस् सो द्याट उसको ज्यान जान पर्ने स्थिति नआओस्, तपाईँलाई टोक्ने स्थिति नआओस् है। अनि मौरीहरूलाई बचाउनु मौरीहरूबाट तपाईँ हामी सबैले धेरै कुराहरू पाउँछौँ, तपाईँलाई पनि थाहा छँदैछ होइन। यस कारण गर्दाखेरिमा चाहिँ नि तपाईँले हामीले सबैले मौरीको जुन संरक्षण छ यसमा चाहिँ नि ध्यान पुर्याउनु पर्छ भन्नको लागि पनि डोन्ट स्टेप अन अ बी डे भनेर आजको दिनलाई चाहिँ नि हामीले अब्जर्भ गरिरहेका छौँ। यो यस यो महत्त्वलाई पनि यसले दर्शाउँछ कि मौरीको हाम्रो जीवनमा कति महत्त्व छ भन्ने कुरालाई चाहिँ नि यसले दर्शाएको हामी पाउँछौँ है। र डोन्ट स्टेप अन अ बी डे हो आज, यस विषयमा थोरै मैले तपाईँसँग जानकारी छोटकरीमा सेयर गरेँ र अब भने हामी अगाडि बढ्छौँ। र अगाडि बढ्नु पर्दाखेरि फेरि पनि एउटा मिठो गीतको नै पालो परेको छ र यो गीत सँगसँगै तपाईँलाई अब म अगाडि फेरि पनि लिएर जान्छु। यतिखेर यो एउटा गीत अजर जङ्गम र मानदेवी त्रिपाठीको आवाजमा रहेको छ, यो गीतलाई सुनेर एकैछिन मनोरञ्जन लिउँ, आनन्दित हौँ त सङ्गीतको भनौँ न एउटा जुन सागर छ यसमा डुबिसके पश्चात मजा त आउँछ नि, चाहे सङ्गीत गीतको जुनसुकै भाव किन नहोस्, सुयोगान त हुनसक्ला, वियोगान त हुनसक्ला, कमिक हुनसक्ला, होइन, कुनै पनि प्रकारको देशप्रेमले उत्प्रोत हुनसक्ला, तर जुनसुकै प्रकारको चाहिँ त्यो भावना त्यसमा समेटिए तापनि सङ्गीतको जुन मधुर एउटा चाहिँ नि वाणी छ, होइन, यसले चाहिँ तपाईँ हामी सबैलाई चाहिँ एक प्रकारको आनन्द त पक्कै पनि दिन्छ। अजर जङ्गम र मानवी त्रिपाठीको आवाजमा यो मिठो गीत सुनेर अब त्यस्तै त्यस्तै सुन्दर एउटा चाहिँ अनुभव गर्नपट्टि हामी पनि लागिहालौँ।

0: गोर्खा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।

यस्ता वृन्द बिन्दु परियारको आवाजमा एउटा मिठो गीत थियो तपाईँहरूको लागि, र अब अगाडि बढ्छु म कार्यक्रम दिवाकोसेली सुन्दै हुनुहुन्छ यतिखेर, र यो बेला समय चेक गर्नुपर्दाखेरि 3 बज्न आँटेको छ, 3 बज्नको लागि लगभग 5 मिनट जति मात्र बाँकी रहेको छ। 3 बजे हाम्रो विस्तृत समाचार तपाईँले सुन्नुहुनेछ, अनि त्यस पश्चात कार्यक्रमको अन्तिम चरणमा हेल्थ पोडकास्टमा आज डाक्टर डाक्टर जोलिसा सिंह हुनुहुन्छ, उहाँले कोलेस्ट्रोलको विषयमा आज हामीलाई जानकारी गराउँदै हुनुहुन्छ। त्यसतर्फ म तपाईँहरू सबैलाई लिएर जानेछु। अहिलेको लागि भने अब यो चरण अन्तर्गतको अन्तिम कसैले स्वरूप एउटा गीत कमल खत्री र रेखा शाहले गाउनु भएको छ, त यो गीत म तपाईँको सेवामा टक्राउने तयारीमा छु। यो गीत सुनेर इन्जोय गर्नुहोला अनि समाचार सुन्नुहोला। त्यस पश्चात कार्यक्रमको अर्को चरणमा फेरि पनि बाँकी रहेको सरसामीको साथमा दिवा कसैलीको अन्तिम चरणलाई लिएर म हाजिर हुनेछु। आउनुहोस् अहिलेको लागि भने कमल खत्री र रेखा शाहलाई सुनिहालौँ यतिखेर।

0: मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि ज्यान गएको घटनामा सड़कदेखि सदनसम्मै सरकारको आलोचना भएको छ। नेपालीको मृत्यु घटनापछि काठमाडौँको माइतीघर मण्डलामा आज प्रदर्शन गरिएको छ। मुगुवासी पठाउ राइडर र जेएनजी युवाले प्रदर्शन गरेका छन्। साथै संयुक्त विद्यार्थी संगठनले पनि माइतीघरमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाह विरूद्ध नाराबाजी गरेका छन्। सरकारकै कारण गणेशको मृत्यु भएको भन्दै उनीहरूले घटनामा संलग्नमाथि कार्यवाहीको माग गरेका छन्। प्रतिनिधि सभाका प्रतिपक्षी सांसदहरूले गणेश नेपाली आत्मदाहको सबै दोष सरकारले लिनुपर्ने अडान राखेका छन्। आजको बैठकमा विशेष समय लिएर बोल्दै उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेका छन्। राप्रपा सांसद ज्ञान बहादुर शाही,
1: गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर हो? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर कहिले एयरपोर्ट कहिले कता कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो। त्यो एयरपोर्टमा दौडिनेको सट्टा एउटा प्लेन मात्र एयरपोर्टमा पठाएर दिल्ली जान कति लाग्छ? आज ऊ मान्छे गणेश नेपालीको जीवन बाँच्थ्यो। प्रतिनिधि सभाको संसदको गेट अगाडि इलामका प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नुभएको थियो भने दुई तीन वर्ष नपुग्दै आज मुहुका गणेश नेपालीले आज आत्मदाह गर्नु पर्यो। उनीहरूको पीडा एउटै थियो कि यो देशमा बसेर गर्न पाऊ गरी खान पाऊ भन्ने, तर सरकार फेरियो, कुर्सी फेरिए, तर जनताको पीडा फेरिएन।
0: नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले यो घटनालाई सरकारको असफलतासँग तुलना गर्नुभएको छ।
2: सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो। या गरिब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो। सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु।
0: एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले पनि आत्मदाह घटनाको सबै दोष प्रधानमन्त्रीले लिनुपर्ने भन्दै आक्रोश पोख्नु भएको छ।
3: यो राज्यले नागरिकहरूलाई चाहिँ आत्मदाह गर्ने परिस्थिति जबरजस्त निर्माण गरिरहेको छ। पछिल्लो समय यो सरकारले चाहे सुकुम्बासी भन्नुहोस् चाहे गणेश नेपालीहरू भन्नुहोस् आज नागरिकहरूलाई चाहिँ जबरजस्त रूपमा चाहिँ आत्मदाह गर्ने ठाउँमा जसरी पुर्याएको छ यो राज्य यसमा जिम्मेवार छ। स्मरण रहोस्, योगमाया नेउपानेहरूले अरुण नदीमा लिएको जल समाधिका कारणले निरङ्कुश राणा शासनको अन्त्य भएको थियो र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ। यसको जिम्मेवार, यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरिकन अगाडि बढिरहेको छ। म यो सरकार मुर्दाबाद भन्न चाहन्छु।
0: काङ्ग्रेस प्रमुख सचेतक वासना थापाले राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुख दर्शक बनेको टिप्पणी गर्नुभएको छ।
4: तपाईँकै भाषामा सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू, के राज्य साँच्चीकै यति निरी र असफल भइसकेको हो कि आफ्ना पीड़ा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउनु पर्ने अवस्था आउँछ? यदि होइन भने यस्ता हृदयघात घटनाहरू किन पटक पटक दोहोरिरहेका छन्? प्रधान सभामुख महोदय मार्फत म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, अब कालो चस्मा खोल्ने बेला आएको छ। साझा यातायातको हरियो बसलाई निलो पोतेर नागरिकको सुरक्षा महसुस गरिँदैन। सुरक्षा तब महसुस हुन्छ जब राज्यले न्याय दिन्छ, रोजगारी सृजना गर्छ, सुशासन कायम गर्छ, नागरिकमा भविष्य प्रतिको भरोसा जगाउँछ। सवारी साधनमा लगाएको चर्को हर्जना ठिक छ कि छैन भने एक पटक मृतक गणेश नेपालीको अनुहारमा हेरेर पुग्छ सरकार।
0: गृहमन्त्री सुदन गुरुङले मोगुका युवा गणेश नेपालीको आत्मदाह प्रयास प्रकरणको जिम्मा स्थानीय सरकारको हैसियतले काठमाडौँ महानगरले लिनुपर्ने तर्क गर्नुभएको छ। गणेश नेपालीको आत्मदाह प्रकरणमा आज प्रतिनिधि सभा बैठकमा विपक्षी सांसदहरू प्रधानमन्त्री र गृहमन्त्रीमाथि खनिएपछि मन्त्री गुरुङले संसदमै आक्रोश पोख्दै जवाफ दिनुभएको हो।
5: सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो तीन तहको सरकार हुन्छ, जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ। केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरह्यो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। अब यहाँ आएर सबैजना एक्सपर्ट भइसकेका छन्, सबैजना डक्टर्स भइसकेका छन्, नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह थियो। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल, अहिले अहिले काठमाडौँमा व्हील लक लगाएको कसले? हामीले भनिराख्नु पर्ने अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने।
0: जवाफ दिने क्रममा सुरुमै रिसाएका मन्त्री गुरुङले सांसदहरूको आलोचना पनि गर्नुभएको थियो।
6: म धेरै साथीभाइहरू देखेँ, माननीयज्यूहरू उठेर घाँटी सुक्ने गरी चिचाइराख्नु भएको थियो, देखेँ मैले। कतिजना हुनुहुन्छ हिजो त्यो हस्पिटलमा तपाईँहरू, जतिजनाले घाँटी चिचाएर कराउनु भइरहेछ यहाँ? घाँटी चिचाएर कराएर हुँदैन यहाँ सदनमा मात्र। मुखले बोलेर हुँदैन, त्यो मुखले बोलेको 50 वर्ष भइसक्यो ठाउँमा गएर गर्नुहुन्छ, उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ। त्यसलाई तपाईँहरू स्टन्ट बाजी भनेर भन्नुहुन्छ। मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्ट बाजी गर्नुलाई, आफ्नो देशको सेवा गर्न आएको।
0: मन्त्री गुरुङको टिप्पणी प्रति आपत्ति जनाउँदै नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले रेकर्डबाट हटाउन माग गर्नु भएको छ।
7: सांसदहरूले सदनमै सरकारलाई खोज्ने हो, सरकारको जिम्मेवार प्रतिनिधिले घटना के भएको छ सदनलाई जानकारी दिने हो, त्यो जिम्मेवारी हो। सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्ने गरी चिच्याएको भनेर भन्न मिल्दैन। यो सांसदहरू प्रति, जनप्रतिनिधि प्रति र संसद प्रति जिम्मेवार मन्त्रीले गरेको अपमानको रूपमा मैले यसलाई बुझेको छु। यसलाई संसदको रेकर्डबाट हटाइयोस् र आगामी दिनमा सरकारका प्रतिनिधिहरू जिम्मेवारीपूर्वक संसदमा प्रस्तुत हुन र सांसदहरूका प्रश्नहरूलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्न म अनुरोध गर्दछु।
0: यो घटना छानबिनका लागि सरकारले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री सोदन गुरुङले 5 सदस्यीय समिति गठन गरेको जानकारी दिनुभएको हो। उहाँका अनुसार काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोपेन्द्र थपलियाको संयोजकत्वमा समिति गठन गरिएको छ। साथै उहाँले 3 जना नगर प्रहरी सोधपूछका लागि नियन्त्रणमा लिएको पनि जानकारी दिनुभएको छ। आत्मदाह गरेका गणेश नेपालीलाई अमानवीय हिसाबले वीर अस्पताल पुर्याइएको भन्दै आलोचना समेत भएको छ। उहाँलाई घटनास्थलमा प्राथमिक उपचार समेत नगरेको पाइएको छ। जलनमा परेका बिरामीलाई जोगाउन तत्काल के गर्नुपर्छ भनेर हामीले जलन विज्ञ प्राध्यापक डाक्टर शंकरमान राईलाई सोधेका छौं।
8: उहाँको कति प्रतिशत जलन भएको त्यसमा भर पर्छ। अब नेपालमा चाहिँ 60% भन्दा माथि जलन भयो भने बचाउन गाह्रो पहिलेको अवस्थामा होइन। अब हामीले चाहिँ 60% जलेको बिरामीहरूलाई 10-15%सम्मको बिरामीहरूलाई बचाएको छौँ। 60% जलेकाहरूलाई धेरै बचाउन सकिँदैन होइन, त्यो एउटा भयो। अर्को चाहिँ त्यसो भने त्यो जलन हुने बित्तिकै हामीले पानी उसको जलन भएको ठाउँमा हामीले खनाउन पायौँ भने त्यो गहिरो हुन पाउँदैन कि, घाउ गहिरो हुन पाउँदैन, त्यो एउटा अर्को छ होइन। अब अनि अरू सपोर्टिभ सिस्टमहरू छ, त्यो नसाबाट एकदमै धेरै पानी दिनुपर्ने हुन्छ, धेरै कुराहरू छ, कम्प्लेक्स कुराहरू, इन्टेन्सिभ केयरहरू दिनुपर्ने हुन्छ सुरुमै। अब त्यतिकै यसरी भन्दाखेरि त अब हामीले त बिरामी देखाएको छैन कति जलेको के हो होइन। अर्को इनहेलेसन इन्जुरी भन्छ, श्वास प्रश्वासमा कति असर पर्यो त्यो थाहा नभइकन हामीले चाहिँ त्यो भन्नलाई गाह्रो छ।
9: अब हिजो गणेश नेपालीको कुरा गर्दाखेरि 55% भनेर वीरष्टले भनेको, मैले अलिकति जोड्ने खोजेको उहाँलाई त्यहाँ जब घटना भयो, त्यो घटना भइसके पछाडि मान्छेहरूले घेर्ने, त्यहाँ पानी नहालिकन अझ हिँडाएर पनि लिएर जाने, मैले भन्न खोजेको अलिकति पनि केयर गर्न सकेको भएदेखि उहाँलाई जोगाउन सकिन्थ्यो कि सकिन्थेन होला, त्यहाँनिर मात्रै जान खोजेको
8: हजुर। अब होइन, सम्भावना थियो 55% मात्रै हो भने चाहिँ सम्भावना थियो हजुरले भन्नुभएको, तर त्यही हो केयर चाहिँ अब सुरुमै पानी लगाउने कुरा भयो होइन। अब त्यसै अब त्यो बिरामीलाई हिँडाएर लाने भनेको त्यो त अब कल्पनै गर्न सकिएन नि। अब उसलाई तुरुन्तै एम्बुलेन्स, कमसेकम एम्बुलेन्स आउन पर्ने, एम्बुलेन्समा राखेर हामीले अक्सिजन दिँदै, कमसेकम अक्सिजन दिँदै लान पर्ने भन्ने त्यो त सिम्पल कुरा भयो हजुर। त्यो त अब हिँडाएर लगेको भन्ने त्यस्तो पो छ कुरा त
9: हिँडाएर लगेको हो नि।
8: ए यस्तो चाहिँ मलाई थाहा भएन,
9: हिँडाउँदै लिएर जानिस् त्यस्तो गरेको
8: हो।
9: स्थानीय सरकारहरूले यस्तो विषयमा केही गर्न सक्छन् सर?
8: सक्छन् नि, किन नसक्ने, सरकारले गर्न नसक्यो भन्ने कुरा आएन। तर त्यो उपचारै दिने भन्ने कुरामा चाहिँ नि अब स्थानीय सरकारले मात्रै गरेर चाहिँ अलिकति हुँदैन, किनभने त्यसको लागि चाहिने खालको जुन केयरको लेभल छ, त्यसको लागि जुन टिम चाहिन्छ, त्यो चाहिँ सानो स्थानीय लेभलले नै गर्नलाई चाहिँ अलिकति गाह्रो हुन्छ जस्तो लाग्छ मलाई। त्यो चाहिँ एउटा कुरा के भन्दाखेरि त्यसको लागि जुन हाइली स्पेसलाइज ट्रेनिङ पाएको टिम चाहिन्छ, त्यो टिम त्यस्तो खालको चाहिँ हामीले धेरैवटा बनाउन सक्दैनौँ कि, हामीले बनाउन सक्दैनौँ। सुरुमा चाहिँ गर्ने भनेको कुनै पनि घटना हुँदाखेरि, त्यस्तो यो जलनको मात्रै होइन, कुनै पनि त्यस्तो खालको घटना दुर्घटना हुँदाखेरि हामीले गर्ने भनेको त्यो दुर्घटनाको जुन इन्भाइरोमेन्ट छ, त्यो इन्भाइरोमेन्टबाट बिरामीलाई बाहिर निकाल्नु पर्यो र तुरुन्तै त्यहाँ तुरुन्तै गर्नपर्ने चिज छ भने गर्ने, जस्तो ब्लिडिङै भइरहेको छ भने त्यहाँ प्रेसर दिएर ब्लिडिङ कम गर्ने होला, जलन भएको बिरामीहरू पानी खनाउनु पर्ने होला होइन, त्यो तातो चिजहरू उसको शरीरबाट निकालिदिनु पर्ने होला, त्यो पछाडि चाहिँ हामीले तुरुन्तै इभ्याकुएसनै गर्नुपर्छ हजुरको त्यो बिरामीलाई नि। त्यही स्थलगतै त्यही नै नजिकै एउटा हुनपर्छ भन्ने छैन, त्यसलाई चाहिँ इभ्याकुएसनै गर्नुपर्छ, त्यसको टाढा होस् नजिक होस् हामीले इभ्याकुएट गरेर लानु पर्छ, र एम्बुलेन्समा कमसेकम त्यो बिरामीलाई ट्रान्सपोर्टेसनको बेलामा केही न केही उपचार गर्न सक्ने खालको फर्स्ट एडहरू केही उपचार गर्न सक्ने खालको टिम पनि एम्बुलेन्समा हुनु पर्यो। त्यो पनि अलिकति हाम्रो अहिले अलिकति समस्या छ भने पनि सबै एम्बुलेन्समा त्यो छैन, त्यसले गर्दाखेरि अलिकति समस्या छ।
0: अब खबर फटाफट।
9: बर्खायाम लागेसँगै अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्या घट्यो। अघि पछि दैनिक 600 जनासम्म पर्यटक हिँड्ने गरेको यो बाटोमा हिजो आज दिनको 15 जना पर्यटक पनि हिँड्न छाडे। बागलुङ नगरपालिका महिलालाई आत्मनिर्भर बनाउने अभियानमा।
0: नमस्कार।

सिडिभिजादी कार्यक्रममा यो एउटा साङ्गीतिक प्रस्तुति सुनाउँदै कार्यक्रमको अन्तिम चरणमा तपाईँलाई मैले लिएर अगाडि बढिसकेकी छु र यो अन्तिम चरण अन्तर्गत अब सिधै नै हामी हेल्थ पोडकास्टतर्फ लाग्दैछौँ र गत केही सप्ताहदेखि यस अन्तर्गत हुनुहुन्छ हाम्रो साथमा डाक्टर जोलिसा सिंह र उहाँले चाहिँ हामीलाई विभिन्न क्रोनिक कन्डिसन्सको बारेमा जानकारी गराउँदै हुनुहुन्छ र यही सिलसिलामा आज भने अब हामी यो जुन कोलेस्ट्रोल भनिन्छ होइन यस विषयवस्तुमा जानकारी लिन्छौँ तपाईँहरू सबैले चाहिँ नि यो विषयमा आज थुप्रै जानकारी प्राप्त गर्न सक्नुहुन्छ भन्ने मलाई लागेको छ आउनुहोस् अब यही सिलसिलामा यो चाहिँ आजको हेल्थ पोडकास्टतर्फ लिएर तपाईँलाई गइहाल्छु तर त्योभन्दा पनि अगाडि चाहिँ रेश्मा पुन मगरले गाउनुभएको गीत छ म्युजिकल ब्रेक त्यस पश्चात हेल्थ पोडकास्ट आजको हाम्रो कार्यक्रमको अन्तिम प्रस्तुतिमा

0: EFBS गोरखा रेडियो। तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछुडौ।
1: यो PFBS गोरखा रेडियो हो।

0: हजुरलाई आदरणीय श्रोता पनि बिहेबिस कुखा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर र यो बेलामा अब हेल्थ पोडकास्टको पालो परिसकेको छ. हेल्थ पोडकास्टमा गत केही सप्ताहदेखि हुनुहुन्छ डाक्टर जुलिसा सिंह र हामीले चाहिँ यति बेलासम्म आइपुग्दाखेरि यो सप्ताहसम्म आइपुग्दाखेरि ब्लड प्रेसरको कुरा गऱ्यौँ, डायबिटिजको कुरा गऱ्यौँ र अब आज चाहिँ हामी कोलेस्ट्रोलको कुरा गर्ने तयारीमा रहेका छौँ. सबैभन्दा पहिला त मैले डाक्टर जुलिसा सिंह उहाँलाई स्वागत गर्न चाहेँ, फेरि पनि वेलकम ब्याक भन्न चाहेँ मैले
1: तपाईँलाई.
0: धन्यवाद, थ्याङ्क यू सो मच तपाईँले यतिका लामो समय हामीलाई दिनुभएको छ. अग्रिम रूपमा धन्यवाद भन्न चाहेँ. हामीले ब्लड प्रेसरको कुरा गऱ्यौँ, डायबिटिज मधुमेहको कुरा गऱ्यौँ र यो दुइटासँगै जोडिएर आउने अर्को एउटा टर्म चाहिँ कोलेस्ट्रोल.
1: एकदम
0: है, आजभोलि त झन् धेरै सुनिहाल्छ
1: एकदम
0: है. यो मलाई जहाँसम्म लाग्छ मेरो पर्सनल एक्सपिरियन्स अनुसार चाहिँ नि डायबिटिज ब्लड प्रेसर भनेको पहिल्यैदेखि सुनेको है कुराहरू हो, तर कोलेस्ट्रोल भनेको चाहिँ पछिल्लो समयमा अलिक बढी आएको जस्तो लागिरहेछ मलाई है. यो कारण गर्दाखेरिमा चाहिँ अब यसको कुरा गर्नै पर्ने हुन्छ. यसबाट धेरै मान्छेहरू पीडित पनि छन्, पहिला पनि सायद पीडित हुनुहुन्थ्यो होला तर थाहा थिएन होला, होइन, धेरै कुरा हुन्नथ्यो. अहिले चाहिँ हामी अलिकति बढी नै यसको विषयमा चाहिँ जानकार भएको कारणले गर्दाखेरि पनि यस विषयवस्तुलाई अलिकति प्रकाशमा ल्याउनु पर्ने जस्तो लागिरहेछ मलाई. सबैभन्दा पहिला त कोलेस्ट्रोल के हो भनेर नै मैले सोध्न चाहेँ तपाईँलाई. अनि कोलेस्ट्रोलले हाम्रो शरीरलाई के गर्छ, यसको केही न केही त काम हुन्छ नि त हाम्रो शरीरमा, जे कुराहरू छन् होइन, कोलेस्ट्रोलको काम चाहिँ के हो?
1: तपाईँको कोलेस्ट्रोलको काम चाहिँ तपाईँको जिउमा यसले चाहिँ शक्ति प्रदान गर्नलाई केही हदसम्म मद्दत गर्छ. जस्तै तपाईँको भिटामिन हाम्रो शरीरलाई थोरै मात्रामा चाहिन्छ, त्यस्तै कोलेस्ट्रोल पनि हाम्रो शरीरलाई थोरै मात्रामा चाहिन्छ भनेर बुझाउन चाहन्छु म सरल तरिकाले. कोलेस्ट्रोल चाहिँ के हो भन्दाखेरि तपाईँको रगतमा हुने बोसो, सरलतालाई बुझ्नुभयो त त्यति हो होइन. त्यसले चाहिँ आफ्नो रगतलाई अलिकति चिल्लो गराउँछ. केही गरी यसको मात्रा तपाईँको रगतमा धेरै, शरीरमा धेरै भयो भने चाहिँ यसले चाहिँ रगतलाई एकदमै चिपचिप अलिकति टाँसिने खालको बढ्छ. त्यसले गर्दाखेरि चाहिँ तपाईँको जुन रगत नली हुन्छ यो सानो सानो बोसोहरू चाहिँ टाँसेर टाँसेर आफ्नो जुन रक्त नलीलाई चाहिँ खुम्च्याउने, सानो गर्ने काम गर्ने हुन्छ. सो तपाईँको रेज कोलेस्ट्रोल भनेको त्यही नै हो, तपाईँको जिउमा र तपाईँको रक्त नलीमा चाहिँ बोसोको सङ्ख्या बढ्यो.
0: ओके, चाहिने भने बढी बोसो बढिसकेपछि त अब टाँसिने नै भयो तपाईँको जस्तै होइन. र अब यो बोसोको कुरा गर्नुहुँदाखेरि, अब कोलेस्ट्रोलको कुरा गर्नुहुँदाखेरि, अब जस्तो कि प्रेसरको कुरा गर्दा हामीले हाई प्रेसर, लो प्रेसर भनेर भन्छौँ. सो अब कोलेस्ट्रोल पनि हाई हुन्छ कि यो लो पनि हुनसक्छ भनेर सोध्न चाहे हो.
1: कोलेस्ट्रोल म भन्छु हाई हुन्छ कि त ठिक हुन्छ, लो अनफोर्चुनेटली मैले अहिलेसम्म देखेको छैन है. अनि तपाईँले एकदम ठिक भन्नुभयो, तपाईँको उच्च रक्तचाप अथवा ब्लड प्रेसर, डायबिटिज अथवा मधुमेह अनि कोलेस्ट्रोल चाहिँ यो तिनवटा चाहिँ युजली सँगसँगै आउने चाहिँ हुन्छन्. केही गरी तपाईँलाई डायबिटिज छ भने तपाईँलाई कोलेस्ट्रोल हुने जोखिम अलिक बढी हुन्छ. त्यही कारण चाहिँ अधिकांश डायबिटिज मान्छेलाई कोलेस्ट्रोलको औषधि दिन्छ नै
0: हजुर.
1: अनि तपाईँको ब्लड प्रेसरको पनि अधिकांशलाई हुन्छ, सबैलाई हुँदैन तर अधिकांशलाई हुन्छ नै. त्यही भएर यो तिनवटा चाहिँ तपाईँले भने जस्तै सँगसँग नै आउँछ धेरै जस्तो.
0: हजुर, अब यो कोलेस्ट्रोलको कुरा गर्दाखेरि जस्तो कि अब हाई हुन्छ कि त नर्मल हुन्छ भनेर भन्नुभएको छ होइन, कोलेस्ट्रोलको प्रकार पनि हुँदो रहेछ जस्तो कि एचडिएल भन्दो रहेछ, एलडिएल भन्दो रहेछ. किनभने हामीले नर्मली हाम्रो इयरली चेकअपमा चाहिँ कोलेस्ट्रोलले लिपिड प्रोफाइल भन्छ, यो हेर्दाखेरि यसमा चाहिँ मैले टर्म्सहरू क्या एचडिएल, एलडिएल, ट्राइग्लिसराइड्स अनि के भन्ने सुनिन्छ, यो भनेको के हो? विशेष विशेष टर्म्सहरू हामीले थाहा पाउनु पर्ने, यसको मुख्य प्लेयर्सहरू के हो त कोलेस्ट्रोलको, अलिकति बताइदिनुहोस् न.
1: पहिलाको जमानामा हरेक एउटा मुख्य प्लेयर भनेर हामीले पढ्थ्यौँ, तर आजकल त्यो अलिकति चेन्ज आएको छ होइन. मोटामोटी भन्नुपर्दा हो, तपाईँलाई हेर्ने नै हो भने चाहिँ टोटल कोलेस्ट्रोल तपाईँको जम्मा सबै मिलाएर कति बोसो छ एउटा त्यो हेर्छौँ. त्यो बाहेक अलिकति हामीले ध्यान दिने भनेको एलडिएल, यसलाई चाहिँ हामी नराम्रो बोसो भनेर बुझ्छौँ. त्यो बाहेक हाम्रो एचडिएल भनेको इन अ वे राम्रो हो त्यो, तर हरेक कुरा जीवनमा धेरै बढी पनि राम्रो होइन. सो एचडिएललाई जुन पहिला हामीले गुड कोलेस्ट्रोल भन्थ्यौँ, अब चाहिँ साइन्सले चाहिँ यो चाहिने भन्दा बढ्दै भयो भने पनि गुड होइन भनेर पनि आएको छ. त्यही भएर चाहिँ तपाईँको टोटल कोलेस्ट्रोल एलडिएल नराम्रो, एचडिएल राम्रो, र एचडिएल एलडिएल रेसियो भनेर पनि हुन्छ, यो दुइटा कति छ त सँगै नाप्दाखेरि. अनि अर्को तपाईँको ट्राइग्लिसराइड, सर्टमा हामी ट्रिग्स पनि भन्छौँ, यसले पनि तपाईँको चाहिँ अब मस्तघात तपाईँको स्ट्रोकहरू हुँदाखेरि चाहिँ यो अलग्गै एउटा प्यारामिटर लिपिड प्रोफाइलभित्रमै अन्तर्गत छ, त्यो पनि हामी हेर्ने गर्छौँ. तर मोटामोटीमा यही चार पाँच प्रकार नै छन्.
0: हजुर, अब तपाईँले बडो गजबको कुरा सुनाउनु भयो. एचडिएल जुन गुड कोलेस्ट्रोल भनेर भनिन्छ, यो पनि बढी हुँदाखेरि पनि समस्या हुँदो रहेछ होइन. नभए त नर्मली गुड कोलेस्ट्रोललाई चाहिँ बढेकोमा मान्छेहरू खुसी हुनुपर्ने हो, तर अहिले लेटेस्ट यो रिसर्चहरू अथवा लेटेस्ट अध्ययनहरूको अनुसार चाहिँ अति भयो भने त्यसले पनि खति ल्याउँदो रहेछ. चिनी धेरै खायो भने गुलियो भने तितो हुन्छ भने जस्तै.
1: एकदमै एकदमै. तपाईँको आजकल हामी कोलेस्ट्रोलको जाँच गर्दाखेरि हामी डक्टरहरूले क्यु रिस्क भन्ने अलग्गै क्यालकुलेसन गर्न थालेका छौँ. त्यसमा हामी यो कोलेस्ट्रोल अलग्गै एचडिएल अलग्गै हेर्ने नै होइन. त्यसमा चाहिँ तपाईँको उमेर, तपाईँको ब्लड प्रेसर अनि तपाईँको कोलेस्ट्रोलको हामीले एउटा गणितको एउटा क्यालकुलेसन गरेर त्यो अनुसार चाहिँ तपाईँको कोलेस्ट्रोल कति बढी छ कि छैन भनेर आजकल भन्ने चलन छ इङ्ल्यान्डमा.
0: हजुर, भनेपछि विभिन्न चाहिँ एलिमेन्ट्सहरूलाई तपाईँहरूले चाहिँ क्यालकुलेट गर्नुहुन्छ.
1: एक्ज्याक्टली.
0: ओके, द्याट मेक्स सेन्स. र अब यो कोलेस्ट्रोलको कुरा गर्दाखेरि धेरै थोरै हुँदाखेरि भन्ने शब्दहरू आउँदाखेरि अभियसली कति चाहिँ नर्मल हो त भन्ने कुरा आउँछ होइन. कोलेस्ट्रोलको लेभल चाहिँ कतिसम्म चाहिँ हामीले राख्नुपर्ने हो?
1: यस्तो छ, तपाईँको अब सिम्पल वेमा भन्नुपर्दा नम्बरै याद गर्ने हो भने चाहिँ नि होइन, तपाईँको टोटल कोलेस्ट्रोल चाहिँ तपाईँको 5.5 भन्दा कम आए राम्रो होइन. अब यो पनि अलिकति, अनि एलडिएल तपाईँको 2 कम भए राम्रो भन्छ. तर यस्तो छ, केही गरी कसैलाई अलरेडी तपाईँको हृदयघात हार्ट अट्याक भइसकेको छ अथवा तपाईँलाई अलरेडी स्ट्रोक भइसकेको छ भने फेरि उहाँहरूलाई चाहिने नम्बर भिन्दै हुन्छ.
0: ए हजुर.
1: सो तपाईँको बिरामी हेरि हेरिकन कोलेस्ट्रोल लेभल हुन्छ. यसको लागि चाहिँ आफ्नो जिपीलाई सोध्नुभयो भने चाहिँ उहाँले तपाईँको अनुसार तपाईँको के कोलेस्ट्रोल लेभल हुनुपर्ने हो उहाँले क्यालकुलेट गरेर भन्नुहुन्छ.
0: ओके, कुरा बुझियो है. त्यसपछि अब यो अब यसको कोलेस्ट्रोलको कुरा गर्दाखेरि अब यसको कजेसहरू पनि कुरा गर्न चाहे, किनभने कुनै पनि समस्या जब हुन्छ त्यसको कारक तत्त्व त हुन्छ नै. अनि कोलेस्ट्रोल बढ्नुको पछाडिको कारक तत्त्वहरू के छन् त, कस्तो कुराहरूले गर्दाखेरि चाहिँ यसलाई स्पाइक गराउँछ?
1: यस्तो छ, एउटा कुरा चाहिँ अब वंशालु भइहाल्यो. धेरै जस्तो अधिकांश रोगमा वंशालुको धेरै हात हुन्छ. केही गरी तपाईँको आमा बुवा दिदी भाइलाई कोलेस्ट्रोल केही गरी हाई छ भने तपाईँलाई हुने जोखिम अलिक बढी हुन्छ. कुनै कुनै मान्छेहरूलाई चाहिँ तपाईँको एकदमै कम उमेरदेखि पनि कोलेस्ट्रोल हुने हुन्छ. सबैको 50 कट्नुपर्छ भनेर छैन. कोही कोहीहरूको तपाईँको 30-40 पनि औषधि खानुपर्ने हुन्छ. उहाँहरूको चाहिँ सोध्नुभयो भने हो, मेरो आमा बुवालाई 40 हार्ट अट्याक भएथ्यो, 50 हार्ट अट्याक भएथ्यो. यस्तो मान्छेहरूको कोलेस्ट्रोल चाहिँ अधिकांश अरूहरूभन्दा एकदमै कलिलो उमेरदेखि नै बढी हुने भएको भएर उहाँहरूलाई चाहिँ अलि कलिलो उमेरबाटै हुने हुन्छ. तर अधिकांशलाई चाहिँ तपाईँको 40-50 काटेपछि हुने हो. वंशालु एउटा भयो, उमेर अर्को भयो, अर्को चाहिँ तपाईँको अब खानपिन भयो होइन. हरेक कुराकोमा तपाईँको मदिरापन, अल्कोहलले चाहिँ एकदमै बढी कोलेस्ट्रोल बढाउने हुन्छ. अनि तपाईँको धुम्रपान, तपाईँको मुटुको डक्टर विशेषज्ञहरूलाई सोध्नुहोस्, उहाँहरूले मदिरापान जस्तै नमन पराउने त्यही इन्टेन्सिटीमा नमन पराउने भनेको स्मोकिङ. यसले चाहिँ तपाईँको कोलेस्ट्रोल एकदमै बढाउनलाई नकारात्मक असर पार्छ होइन. त्यो बाहेक तपाईँको तौल, तपाईँको अब चाहिने भन्दा बढ्दा तपाईँको तौल छ, ओभरवेट छ भने त्यसले पनि तपाईँको कोलेस्ट्रोल बढाउने हुन्छ. खानपिनको कुरा अब हामी सबैलाई थाहा छँदैछ, जति बढ्दा चिल्लो खायो, हाम्रो के एक्सर्साइज भएन भने यो सबैले चाहिँ तपाईँको कोलेस्ट्रोल चाहिँ हाईको लेभलमै राख्ने भनेर योगदान दिन्छ.
0: हजुर, भनेपछि अब हामीले लास्ट फ्यु विक्सबाट कुरा गर्दै आएको सब्जेक्ट म्याटर्सहरूमा जस्तो कि ब्लड प्रेसरको कुरा भयो, डायबिटिजको कुरा भयो, आज आएर हामीले कोलेस्ट्रोलको कुरा गरिरहेका छौँ. सबैको कारक तत्त्वहरू चाहिँ मोरलेस खानपान, मद्यपान, धुमपान, ओबिसिटी अथवा वजन होइन आदि इत्यादि, ल्याक अफ एक्सर्साइज आदि इत्यादि नै देखेँ होइन. समग्रमा यो सबै कुराहरूलाई चाहिँ हामीले ध्यान दियौँ भने यो 3 रोगबाट बच्न सकिँदो रहेछ
1: एकदम
0: होइन. अब भनेपछि यो रुल बुक नै बनाउनु पर्ला.
1: एकदम, रुल बुक 1, 2, 3.
0: हजुर. र अब यो कजेसको कुरा त तपाईँले गरिहाल्नु भयो, अब फेरि पनि अघि मैले कुरा गरे जस्तै नै अब अन्य 2 सब्जेक्ट म्याटरमा कुरा गर्दाखेरि लक्षणको कुरा गरेका थियौँ. अब कोलेस्ट्रोल बढ्दाखेरि पनि त्यस्तो केही स्पेसिफिक लक्षणहरू देखिन्छ?
1: अधिकांशमा देखिँदैन. केही गरी तपाईँको कोलेस्ट्रोल चाहिने भन्दा एकदमै बढी छ भने चाहिँ कुनै कुनै मान्छेहरूको तपाईँले आँखामा चाहिँ सेतो सेतो यो तपाईँको आइलिडमा आँखाको नानीमा चाहिँ सेतो सेतो थुप्रेको कहिलेकाहीँ देख्न सक्छ. त्योभन्दा बाहेक चाहिँ अधिकांश मान्छेहरूको कोलेस्ट्रोल चाहिँ हामीले आकलचुकल ब्लड टेस्ट गर्दाखेरि थाहा हुने कुरा, अथवा तपाईँको ब्लड प्रेसर हाई भयो भने, तपाईँको हृदयघात भयो भने,

0: थाल्छ जुन मलाई पहिला थिएन, अथवा चाहिँ मलाई चाहिने भन्दा बढ्दै आजकल थकित हुन्छ, मेरो अलिकति छाती दुखेको जस्तो हुन्छ, त्यस्तो भयो भने चाहिँ हामी यसको कोलेस्ट्रोल पनि तुरुन्तै जाँच गरि नै हाल्छौँ।
1: हजुर, र अब यो कोलेस्ट्रोलको कुरा तपाईँले अघि गर्नुहुँदाखेरि जुन वंशानुगतको कुरा गर्नुभयो नि होइन, जुन कम उमेरमै पनि यो हुनसक्छ भने, अब त्यस्तो खालको आफ्नो फ्यामिलीमा चाहिँ केही पिँढीहरूदेखि चाहिँ अब यो कोलेस्ट्रोलको समस्या देखिरहेको छ, वंशानुगत रूपमा आइरहेको छ भने, अब भनौँ अर्लियर इन लाइफ नै त्यसलाई चाहिँ अलिकति इन्टरभिन गर्नको लागि कुनै टेस्टहरू गर्न सकिन्छ कि, सो द्याट यु क्यान बी अवेर?
0: छ, तपाईँको यो टर्म चाहिँ तपाईँको अलिकति इट्स अ माउथफुल, इट्स फ्यामिलियल हाइपर कोलेस्टेरोलेमिया है, सर्ट फर्ममा हामी एफसिएच मात्र भनौँ होइन, त्यो तपाईँको वंशालुलाई चाहिँ तपाईँको आमा बुवामा छ भने आफ्नो जिबीमा जानुभए चाहिँ उहाँले तपाईँको ब्लड टेस्ट गर्नुहुन्छ, तपाईँ पत्याउनु हुँदैन कि, कहिलेकाहीँ इभन 14-15 वर्षमा पनि देखिन्छ, त्यस्तो कलिलो उमेरमा पनि हुन्छ है, जुन मैले अहिलेसम्म चाहिँ देखेको छैन तर पढ्नमा चाहिँ पढेको छु त्यति उमेर समदेखि हुन्छ भनेर, अनि एक दुईजना चाहिँ मैले 20-22 उमेरमा पनि आफ्नो कोलेस्ट्रोलको औषधि खाएको पनि देखेकी छु। अर्को चाहिँ तपाईँको अब एकदमै कम्प्लिकेटेड भयो भने चाहिँ हाम्रो एनएचएस अन्तर्गत लिपिड क्लिनिक भनेर अलग्गै छुट्याएको छ, यस्तै कम्प्लिकेटेड कुराहरू हेर्नलाई तपाईँको कोलेस्ट्रोल रिलेटेड।
1: ओके हजुर, त्यो भयो भने अर्लियर इन्टरभेन्सन समटाइम्स यसले चाहिँ धेरै मदत पनि गर्छ,
0: एकदम एकदम,
1: किनभने आफू पनि अवेर हुन्छ नि त हैन, त्यो कारण गर्दाखेरि अब स्पेसली अब कोलेस्ट्रोलको समस्या जसमा तपाईँले भन्नुभएको जस्तै एउटा स्पेसिफिक लक्षणहरू देखिँदैन एकदम टटकारो रूपमा होइन, यस्तोमा त झन् आफै अवेर हुनु अत्यन्त जरुरी छ। र यही नोटमा हामी फेरि पनि एउटा छोटो विश्राम लिन्छौँ अनि त्यसपछिबाट कोलेस्ट्रोलको बाँकी रहेको कुराकानी गर्छौँ है त।

0: यो PFBS गोर्खा रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ डट युके।

0: हजुर त प्रिय श्रोता हाम्रो बिएबिएस गोर्खा रेडियोलाई नै तपाईँ सुन्दै हुनुहुन्छ यतिखेर र आजको यो हाम्रो बसाई हेल्थ पोडकास्ट अन्तर्गतको यहाँ हुनुहुन्छ हाम्रो साथमा डाक्टर जोलिसा सिंह र हामीले चाहिँ कोलेस्ट्रोलको विषयमा कुरा गरिरहेका छौँ। कोलेस्ट्रोलको बारेमा एकदमै सत्य तथ्य हामीले आज उहाँबाट सुन्दैछौँ र ब्रेकभन्दा अगाडि धेरै कुरा गरियो कोलेस्ट्रोलको बारेमा होइन र अब कोलेस्ट्रोलको नै कुरा गर्नुहुँदाखेरि यसको ट्रिटमेन्ट प्लानको कुरा गरौँ अलिकति ट्रिटमेन्ट मेथड्सहरूको कुरा गरौँ। अब यसको चाहिँ कस्तो रहन्छ कस्तो प्रकारको ट्रिटमेन्ट मेथडहरू छ यो अब इन्डिभिजुअल मान्छेहरूमा चाहिँ फरक फरक प्रकारको उहाँहरूको ट्रिटमेन्ट प्लान हुने हो कि के हो कसो हो तपाईँले अलिकति बताइदिनुहोस् न त्यतिखेर।
1: तपाईँको ट्रिटमेन्ट प्लान चाहिँ अब तपाईँको कोलेस्ट्रोल कति हाई छ अनि त्यो बाहेक चाहिँ तपाईँको एउटा चाहिँ अब तपाईँलाई अलरेडी हार्ट अट्याक भइसकेको छ स्ट्रोक भइसकेको छ भने उहाँहरूको ट्रिटमेन्ट प्लान अलिक कडा हुन्छ। तर केही गरी अहिलेसम्म तपाईँलाई कुनै अब यसो ठुलो जोखिम इमर्जेन्सी भएको छैन भने चाहिँ उहाँहरूको डोज अलिकति कम हुन्छ। आजकल चाहिँ हामीसँग धेरै खालको ट्याब्लेटहरू आइसकेका छन्। पहिले तपाईँको मोटामोटी एउटा कि दुईवटा मात्रै प्रकारको छन् भने आजकल चाहिँ तिन चार थरीको ट्याब्लेटहरू उपलब्ध हुन्छन् होइन। तपाईँको एउटा ट्याब्लेटले काम गरेन भने कहिलेकाहीँ बिरामीहरूलाई साइड इफेक्ट पनि हुने हुन्छ। हामीले युजली चलाउने मेडिसिनमा भनेको अटोरवास्टाटिन भनेर एउटा चलाउने ट्याब्लेट हो। यो चाहिँ अरूहरू ट्याब्लेटभन्दा अलिकति बढ्ता राम्रोसँग काम गर्ने हुन्छ त्यही भएर हामीले सुरुमा चाहिँ यो चलाउँछौँ। तर कोही कोही बिरामीको चाहिँ साइड इफेक्ट हुँदाखेरि चाहिँ यसको डोज पनि घटाउन सक्छ। केही गरी त्यसले पनि भएन भने चाहिँ यसको विपरीत चाहिँ अर्को खालको ट्याब्लेट पनि हामी दिन सक्छौँ। त्यो चाहिँ आफ्नो जिपीलासँग गएर बुझ्नुभयो भने उहाँहरूले चाहिँ तपाईँलाई विभिन्न प्रकारका ट्याब्लेटहरू ट्राई गर्छन्। तपाईँको कोलेस्ट्रोल चाहिँ सकेसम्म रेगुलर बेसिसमा लिनुपर्ने हो तर डायबिटिज र हाई ब्लड प्रेसर जस्तो एक दुई दिन छुट्यो भने एकदमै आत्तिनुपर्ने औषधि चाहिँ होइन। तर हरेक औषधि चाहिँ तपाईँले नियमित रूपमै लिनुपर्छ भनेर भन्छु म। अर्को कुरा म यसमा के जोड्न चाहन्छु भन्दाखेरि अधिकांश बिरामीहरू अटोरवास्टाटिन खाइरहनुहुन्छ उहाँहरूले चाहिँ कृपया यो औषधि चाहिँ तपाईँको इभिनिङ टाइममा लिनु भनेर भन्छु म। किनकि तपाईँको कोलेस्ट्रोल जुन बन्छ धेरै जस्तो राति बन्ने भएको भएर यो औषधि राम्रोसँग काम गर्नुलाई चाहिँ स्ट्याटिनमा हुन्छ भने चाहिँ सकेसम्म बेलुका लिए राम्रो।
0: हजुर अब यो औषधिको नै कुरा गरिरहँदाखेरि अब जस्तो कि मैले ब्लड प्रेसरको औषधिको कुरा गर्दाखेरि पनि लाइफ लङ लिनपर्ने हो कि भन्ने कुरा गरेको थिएँ नि त होइन। त्यस्तै कोलेस्ट्रोलको पनि अब लाइफ लङ नै लिनुपर्ने हो कि यो औषधि चलाइसके पश्चात चाहिँ केही समयमा कोलेस्ट्रोल लेभल चाहिँ नर्मलमा आइसके पश्चात त्यस पश्चात अन्य अरेन्जमेन्ट्सहरू गरेर औषधिबाट चाहिँ यु क्यान टेक अफ द पेसेन्ट कस्तो छ?
1: अनफोर्चुनेटली यो चाहिँ अलिकति लङ टर्ममै जान्छ होइन। अब यस्तो छ यो चाहिँ तपाईँलाई दिएको मेन एम चाहिँ किन दिन्छ भन्दाखेरि तपाईँलाई भोलि गएर सजिलैसँग तपाईँको मुटुको समस्या नहोस् जस्तै तपाईँको रक्त नली सानो हुँदै जाने अन्जाइना भयो हार्ट अट्याक नहोस् स्ट्रोक नहोस् भनेर हो। भोलि पर्सि होइन मलाई खानै मन छैन भनेर कसैले जबरजस्ती त गर्दैन तर चाहिँ यो कुरा बुझ्नुहोस् कि तपाईँलाई यो जुन मैले भने कम्प्लिकेसनहरू त्यो हुने चान्सेस चाहिँ अलिक बढी हुन्छ। तपाईँको हामीले युजली सुरु गर्ने अटोरवास्टाटिन त्यसले चाहिँ अलि तपाईँको तपाईँको मांसपेसीहरू दुख्ने मसल एक हुने तपाईँको गोडा सोडा दुख्ने ढाड दुख्ने भनेर कोही कोही आउँछन्। त्यस्तो आउनेहरूलाई जुन मैले भने हामी कहिलेकाहीँ डोज हाफ गर्छौँ। डोज हाफ गरेर पनि ठिक भएन भने चाहिँ अनि हामी कहिलेकाहीँ अर्कै ट्याब्लेट पनि चलाउँछौँ। अनि आजकल मार्केटमा धेरै खालको अप्सनहरू छन्।
0: अनि यही त्यही त तपाईँले दबाईहरूको कुरा गरेर राख्नु हुँदाखेरि मार्केटमा भएको अप्सन्सहरूको कुरा गरेर राख्नु हुँदाखेरि मैले देखेको छु कि यो कोलेस्ट्रोल घटाउने स्पेसिफिक सप्लिमेन्ट्सहरू पनि पाइँदो रहेछ बजारमा, त्यो लिनु कतिको चाहिँ सुरक्षित हुन्छ?
1: त्यो चाहिँ म अब हाम्रो हाम्रो मेडिसिनल फिल्ड अलिकति बाहिर भएर मलाई उनीहरूको अब रिसर्चमा उनीहरूले कति सक्सेस रेट छ मलाई थाहा भएन। सो त्यसको लागि चाहिँ म चाहिँ अलिकति आफ्नो जिपीसँग कुन एक्ज्याक्ट औषधि हो कतिसम्म सेफ छ छैन कुनै कुनै औषधिहरू दुई तिनचोटि खाँदाखेरि आफूलाई ओभरडोज पनि हुने कहिलेकाहीँ कलेजोलाई हानि पुग्ने त्यस्तो पनि कहिलेकाहीँ देखिन्छ। सो यस्तो कुराहरू चाहिँ किनकि तपाईँले अब कोलेस्ट्रोल घटाउनलाई नियमित रूपमा एभ्रिडे खानुहुन्छ भने चाहिँ स्पेसली यस्तो औषधिहरू चाहिँ तपाईँलाई चाहिँ कतिसम्म सही छ भनेर आफ्नो जिपीसँग राम्रोसँग कुरा बुझ्नु भनेर भन्छु।
0: हजुर, अब यो कोलेस्ट्रोल कुरा गरिरहँदाखेरि मलाई झट्टै याद आयो, अब तपाईँले अघि भन्नुभयो जुन हाम्रो आर्टरीजहरू हुन्छ, रक्त नलीहरू भनौँ न होइन, त्यो चाहिँ कोलेस्ट्रोलको कारणले गर्दाखेरि यो डिपोजिट्सले गर्दाखेरि साङ्गुरिँदै जाने हुन्छ, त्यसबाट त पक्कै पनि यो जुन मुटुलाई असर पुग्छ होला। कार्डियोभास्कुलर डिजिज भनेर भनौँ न इन होल विभिन्न प्रकारको समस्याहरू यसभित्र यो टर्म अन्तर्गत आउँछ, यसको र कोलेस्ट्रोलको सम्बन्ध त यसो सोझै देखेँ मैले, यो अनुसार कस्तो छ खतरा?
1: तपाईँको दे गो ह्यान्ड इन ह्यान्ड, तपाईँको रक्त नलीलाई साङ्गुरो गराउनुमा कोलेस्ट्रोलको जुन बोसो भयो त्यसको एकदमै ठुलो हात हुन्छ। त्यही भएर चाहिँ तपाईँलाई चाहिँ दिने औषधिको कारण नै त्यही हो। तपाईँको जब हार्ट अट्याक हुन्छ अथवा जुन मैले भने तपाईँको यो हिँड्दाखेरि पिरालो दुख्न थाल्छ, त्यति बेलादेखि नै तपाईँलाई चाहिँ डक्टरले एकदमै हाई लेभलको कोलेस्ट्रोल घटाउने औषधि र त्यो बाहेक कुनै कुनै मान्छेलाई इभन रगत पातुलो गराउने औषधि पनि त्यही बेला नै चाल दिन्छ। किनकि तपाईँको यो एकचोटि हाई भएपछि तपाईँको यो अन्जाइना जुन तपाईँको हार्ट अट्याक इन अ वे तपाईँको मुटुमा रगत नपुग्ने स्ट्रोक हुने, अर्को तपाईँको डिभिटी भनेर हुन्छौँ तपाईँको कोही कोही मान्छेहरू चाहिँ अब हामी नेपालबाट लामो फ्लाइट लिएर आउँछौँ 8-9 घन्टा, त्यो 8-9 घन्टामा यता आएपछि चाहिँ आफ्नो पीडालु एकदमै सुनिएर दुख्न थाल्यो भने, सास फेर्न गाह्रो भयो भने चाहिँ जीविका तुरुन्तै जानु होला, कोलेस्ट्रोल हाई छ भने चाहिँ तपाईँको चाहिँ हरेक अङ्गमा चाहिँ यसले गएर चाहिँ ब्लक गरेर डिफ्रेन्ट खालको कम्प्लिकेसनहरू चाहिँ ल्याउन सक्छ।
0: ओके, हुन त कोलेस्ट्रोल भन्दाखेरि अघि मैले कार्डियोभास्कुलर डिजिजको कुरा गरेँ, तर कोलेस्ट्रोलले गर्दाखेरि शरीरका अन्य अङ्गहरूमा पनि त्यस्तो समस्या आउने रहेछ भन्ने बुझ्यो होइन?
1: तपाईँको रक्त नली र रगत कहाँ पुग्दैन होला भन्नुहोस्।
0: रक्त नली भन्दाखेरि प्राय हामी चाहिँ अब यो हार्टसँग नै जोड्छौँ नि त, हार्ट अट्याक सबभन्दा पहिला दिमागमा त्यो आउँछ, त्यो कारणले गर्दाखेरि कोलेस्ट्रोल भन्दाखेरि हार्ट अट्याकसँग हामीले चाहिँ जोड्छौँ। तर तपाईँलाई यति मजाले क्लियरली कुरा गरिदिनु भयो कि रक्त नली सबैतिर हुन्छ, अब रक्त नलीबाटै रगत बग्छ, रगतमा हुने चिल्लो हो होइन, त्यसले जहाँ पनि गएर अड्किएर समस्या दिन सक्छ। ओके, एकदमै मजाले तपाईँले खुलेर हामीलाई चाहिँ जानकारी गराइदिनु भयो, थ्याङ्क यू सो मच यसको लागि होइन। अब मलाई लाग्छ हाम्रो श्रोताहरूले हाम्रो यो केही सप्ताहको बसाइबाट धेरै कुरा थाहा पाउनु भयो होला। हामीलाई ठुल्ठुलो समस्याहरू आउँदाखेरि, ठुल्ठुलो रोगहरू आउँदाखेरि मात्र हामी तर्सिन्छौँ, प्रायः मान्छेहरू त्यस्तो हुन्छ नि त। अहिले त फेरि यो प्रेसर अथवा यो डायबिटिज कोलेस्ट्रोल भन्ने कुरा यति आम भइसक्यो कि मान्छेहरूले यसलाई त केही नै गन्दै गन्दैन है, तर त्यो नै सबभन्दा ठुलो गल्ती हो भन्ने कुरा बुझ्नु भएन होइन। थ्याङ्क यू सो मच तपाईँलाई आजसम्म यसरी हामीलाई यति सप्ताहदेखि साथ दिनुभयो, यति धेरै जानकारी गराउनु भयो, अनि पछि पछि पनि अन्य समयमा पनि म तपाईँलाई फेरि पनि दुःख दिन्छु, रिपिट त फेरि भइहाल्नुहुन्छ तपाईँ, त्यसमाथि हाम्रो एकदम नजिकै लोकल हामीलाई चाहिँ सेवा दिन सक्ने हाम्रो डक्टर पढ्नुभयो है, त्यो कारणले गर्दाखेरि तपाईँलाई पछि पछि पनि म पक्कै निम्ति आउनेछु, र मलाई लाग्छ तपाईँले पछि पछि पनि आएर हामीलाई मद्दत गर्नुहुनेछ
1: एकदम।
0: यो पटकको लागि पनि तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै आजको यो हेल्थ पोडकास्ट यो हाम्रो सिरिजलाई यतिमा अन्त्य गर्दै तपाईँसँग बिदा लिन चाहन्छु।
1: धन्यवाद, नमस्ते।

0: हजुर, मिठो गीत तपाईँले सुन्दै हुनुहुन्छ भाइ एन्ड द स्टिम इन्जिन्सको प्रस्तुतिमा हावाहुरी। अत्यन्तै मिठो गीत हो यो र यसको साथमा म पनि बिदा लिने तयारीमा छु। तपाईँको आजको दिन अब शुक्रबारको बाँकी रहेको समय राम्रो रहोस् मेरो शुभकामना। भोलि र पर्सि दुई दिन विकेन्ड राम्ररी मनाउनु होला। तपाईँलाई भेट्न सोमबार आउनेछु। त्यति बेलासम्मको लागि नमस्ते, बाई बाई।
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्,
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा आत्मदाह गरेका गणेश नेपालीको मृत्युपछि सडकदेखि सदनसम्म आक्रोश, संसदमा बोल्दै गृहमन्त्री भन्छन्
1: राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई।
0: भाइको ज्यान गएपछि अब सरकारले के गरिदियोस् भन्ने लाग्छ।
2: मेरो भाइलाई त्यो अवस्था पार्ने को हो? त्यसको स्पष्ट छानबिन भए दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ।
0: मृतकका दाई मदन नेपालीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनमा रुसका पक्षमा लड्दै गर्दा 40 भन्दा बढी देशका विदेशीको ज्यान गएको पाइएको बीबीसीले गरेको एउटा अनुसन्धानले देखाएको छ। बीबीसी रसियन सर्भिसले त्यसरी युद्धमा मारिएकाहरूको नामसहितको सूची बनाएको छ, जसमा कम्तीमा 3500 जना विदेशीले रुसका लागि लड्दै गर्दा ज्यान गुमाएको देखिन्छ। तीमध्ये सबैभन्दा धेरै अर्थात् 2300 भन्दा बढी उत्तर कोरियाका छन्। बाँकीमा अफ्रिकी देशहरू, अमेरिका, इक्वेडर र भियतनाम लगायतका देशका छन्। ज्यान गुमाउनेहरूको वास्तविक संख्या योभन्दा अधिक हुन सक्ने ठानिएको छ। दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। एन्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिस नागरिक रहेका ठानिएको छ। बीबीसी वेदरका क्रिस फक्स भन्छन्, यहाँ दक्षिण पूर्वी दिशाबाट हावा चलिरहेको थियो, त्यसले आगोलाई झन भड्काउने काम गर्यो। जहाँबाट डढेलो सुरु भयो त्यसको पश्चिमतर्फ पहाडहरू थिए, त्यसैले दक्षिण पूर्वी हावाले आगोलाई भड्काएन मात्रै त्यसलाई पहाडतर्फ धकेल्यो, त्यसले गर्दा त्यहाँ रहेका वस्तुहरू धेरै छिटो जले। बीबीसी वेदरका क्रिस फक्स। फिलिपिन्सका अधिकारीहरूले समुद्री आँधीपछिको वर्षाले निम्त्याएको पहिरोमा दक्षिणी मिन्डनाओ टापुमा कम्तीमा 15 जनाको मृत्यु भएको बताएका छन्। टाइफुन बावी नामक उक्त आँधी अहिले ताइवानतर्फ अघि बढिरहेको र त्यहाँका 2000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। तटमा प्रवेश गर्दै गर्दा उक्त आँधीले ठूलो वर्षा गराउन सक्ने ठानिएको छ। आकस्मिक अवस्थाको सामना गर्न 20,000 भन्दा बढी सैनिकलाई तयारी अवस्थामा राखिएका विवरणहरू आएका छन्। एकजना सर्बियन पुरुष बोइङ 737 जहाज उडेको केही बेरमै विमानको झ्यालबाट आंशिक रूपमा बाहिर खिचिएका बताइएको छ। युरोपको ठूला एयरलाइन्स मध्येको रायनियरले ग्रिसको थेसालोनिकीबाट जर्मनीको मेमिङ्गन तर्फको उडानका क्रममा विमानको एउटा झ्याल आफ्नो ठाउँबाट छुट्टिएपछि एकजना यात्रुलाई तत्काल चिकित्सकीय उपचार आवश्यक परेको पुष्टि गरेको छ। विवरणहरूका अनुसार 61 वर्षीय ती पुरुष झ्याल खुलेको ठाउँबाट काँधसम्म बाहिरपट्टि खिचिएका थिए। लगत्तै उक्त विमानलाई थेसालोनिकीमा आकस्मिक अवतरण गराइएको थियो। र विश्व स्वास्थ्य संगठन WHOले सुडानमा फैलिएको हैजाको प्रकोप अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ। द्वन्द्व, ठूलो स्तरको विस्थापन र वर्षायामका कारण मानवीय सङ्कट थप चर्किँदा अवस्था बिग्रन सक्ने बताइएको हो। WHOका अनुसार गएको 2 सातामा कम्तीमा 114 जनाको मृत्यु भएको छ। WHOले उक्त समस्या विशेष गरी डार्फर र कोडोफानसहित धेरै क्षेत्रमा फैलिएको र त्यहाँ मानवीय सहायता र स्वास्थ्य सेवामा पहुँच अत्यन्त सीमित रहेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईँलाई पुनः स्वागत छ। काठमाडौँमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको घटनाले सडकदेखि सदनसम्म चर्को आक्रोश निम्त्याएको छ। आज बसेका प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी दलका सांसदहरूले सरकारको कडा आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा समेतका लागि आवाज उठाएका छन्। मृत्युको खबर बाहिरिएपछि काठमाडौँको माइतीघर मण्डलामा केही युवाहरूले प्रदर्शन समेत गरेका थिए। सडकदेखि संसदसम्म सरकारको आलोचना भइरहँदा संसदमा सम्बोधनका क्रममा गृहमन्त्री सुदन गुरुङले आफूले गणेश नेपालीको उपचारमा कुनै कसर बाँकी नराखेको भन्दै घटनाबारे छानबिन गर्न 5 सदस्यीय समिति गठन गर्ने संसदलाई जानकारी गराए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसकी सांसद बासना थापाले घटनामा राज्य मूक दर्शक बनेको आरोप लगाइन्।
5: शरीर आगोमा दन्किरहेको छ। राज्यले एम्बुलेन्स पठाएन, बरु प्रहरी प्रशासन लगाएर अपराधी झै घिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो सरकार?
4: नेकपा एमालेका सांसद ऐन महरले राज्यले नै त्यस्तो अवस्था सिर्जना गरिरहेको आरोप लगाए।
6: स्टन्ट गर्ने बानी सरकारले छोड्नु पर्यो, राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँबाट चाहिँ माथि उठाउनु पर्यो, र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ।
4: नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा भूतपूर्व अर्थमन्त्री वर्षमान पुनले उक्त घटना राज्यको असफलता हो वा होइन भनी प्रश्न गरे।
7: प्रधानमन्त्रीज्यू नयाँ आशाका साथ जनमत साथ आउनु भएको छ, भन्दा यो के राज्यको असफलता हो या गरिब दुखी विपन्न सुकुम्बासीहरू सङ्घीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो सरकारको, यसमा जवाफ चाहन्छु।
4: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले सरकारकै कारण गणेश नेपालीको ज्यान गएको आरोप लगाउँदै सरकारलाई स्टन्टबाजी नगर्न आग्रह गरे।
8: गृहमन्त्रीलाई कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु, र गृहमन्त्री र मन्त्रीज्यूहरूलाई सडकमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो, आदेशको पालना भयो कि भएन त्यसको कार्यान्वयन गर्ने हो। हिजो सडकमा प्रदर्शन गर्नुभन्दा गणेश नेपाललाई राति नै हेलिकप्टर मार्फत उद्धार गरी नेपाल वायुसेना निगमको जहाजबाट एम्बुलेन्स दिल्ली पुर्याइदिएको भए यो अवस्था हुँदैन थियो सम्माननीय सभा महोदय।
4: तल सदनमा विपक्षी सांसदहरूले सरकारको चर्को आलोचना गरेपछि रोस्ट्रममा बोल्न पुगेका गृहमन्त्री सुधन गुरुङले नेपालमा र आवश्यकता अनुसार भारतमा समेत उपचारका लागि हर सम्भव प्रयास गरिएको बताए। उनले अहिलेको सरकारले स्टन्टबाजी गरेको भन्ने विपक्षी दलले लगाएको आरोपमा प्रतिक्रिया दिँदै भने,
1: राति एयरपोर्ट म आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
4: काठमाडौँको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले बिहिबार दिउँसो रोकिराखेको उनको मोटरसाइकलमा व्हील लक लागेको विषयमा महानगर प्रहरीसँग विवाद भए लगत्तै आत्मदाह गरेको विवरण सार्वजनिक भएका छन्। गम्भीर जलनका कारण अस्पतालमा भर्ना भएका 25 वर्षीय गणेशलाई अस्थिर स्वास्थ्य अवस्थाका कारण तत्काल भारत लैजान नसकिएको सरकारले आज बिहान जनाएको थियो, तर त्यसको केही घण्टामै वीर अस्पतालले उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको जानकारी गरायो। झन्डै 3.5 वर्ष अघि काठमाडौँको नयाँ बानेश्वरमा संसद भवन अगाडि आत्मदाहको प्रयास गरेपछि इलामका उद्यमी प्रेम प्रसाद आचार्यले ज्यान गुमाएको घटनाबारे अहिले फेरि चर्चा भइरहेको छ। त्यति बेला काठमाडौँका मेयर रहेका अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले त्यसलाई राज्यको चरम असफलता भन्दै राज्यका सबै अङ्गहरू असफल साबित भएको तर्क गरेका थिए। अहिले उनकै नेतृत्वको सरकार रहेका बेला भएको यो घटनामा भने प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म कुनै अभिव्यक्ति वा प्रतिक्रिया आएको छैन। गनी अन्सारी, बीबीसी काठमाडौँ।
0: यसै सन्दर्भमा गणेश नेपालीको उपचारका लागि हिजैदेखि वीर अस्पतालमै रहेका उनका दाई मदन नेपालीसँग हामीले केही बेर अघि कुराकानी गर्दै सुरुमा घटनाबारे कसरी थाहा पाउनुभयो र कसरी अस्पताल पुग्नुभयो भनेर सोधेका छौँ।
2: मलाई चाहिँ पुलिसले 2:30 बजे फोन गरेका थियो, 2:30 बजे मलाई फोन आयो, अनि त्यसपछि म 3 बजे चाहिँ हस्पिटलमा पुगिसकेका थिएँ। अनि पुग्दाखेरि भाइको अलिअलि मुखको बोली चाहिँ आइरहेको थियो, 2-4 शब्द बोल्यो, बोलिसकेपछि अनि त्यहाँबाट यता बोल्न पाएन।
0: के भन्नुभयो तपाईँसँग कुरा गर्दा चाहिँ?
2: दाइ त्यो मेरो गल्ती केही पनि थिएन डाइरेक्ट, अनि त्यसपछि महानगर र ट्राफिक मिलेर यस्तो यो सब महानगर र ट्राफिकको कारणले गर्दा भयो दाइ। अनि त्यसपछि अनि मम्मी बाबालाई राम्रो गर्नु भने त्यति त्यही 2 शब्द बोल्यो, अरू केही बोलेन।
0: त्यो नै अन्तिम शब्द तपाईँले सुन्नुभयो भाइको?
2: हजुर।
0: यस्तो यो घटना कसरी हुन पुग्यो जस्तो लाग्छ तपाईँलाई?
2: अब यस्तो छ, अब सिसी फुटेज पनि बाहिर आइरहेछ, अब मैले चाहिँ त्यो फुटेजहरू बाहिर हेर्न केही भ्याएको पनि छैन, केही हेर्न पनि सकेका छैन होइन। अब त्यसमा पनि अब खोइ कोही केही आध्यादि काटेर हालेको छ भन्छ, कोही केही भन्छ, त्यो मलाई डिटेल थाहा छैन। अब मैले सबभन्दा पहिला मेरो भाइलाई उपचार सक्सेसफुल गर्न पछि लागे म चाहिँ, अब आज चाहिँ 81 त्यस्तो मृत्यु भयो भन्यो हस्पिटलले, अब त्यही नै हो, मैले त्यतापट्टि डिटेल चाहिँ बुझ्न सकेका छैन।
0: तपाईँलाई यो घटना नहुन अथवा रोक्न सकिन्थ्यो जस्तो लाग्छ अहिले सोच्दा?
2: अब त्यो त म भन्दा पनि सानो एउटा दुधे बालकलाई पनि सरल तरिका थियो नि त, कमसे कम बाइकबाट पेट्रोल झिकन्जेलसम्म आफ्नो जिउमा छर्किन्जेलसम्म आगो सलाई कोरेर जलाउन्जेलसम्म त्यत्रो त कमसेकम त्यो त्यहाँनिर मान्छे थियो होला, त्यहीँनिर ट्राफिक थियो होला, त्यहाँनिर पुलिस प्रशासन थियो होला। अब त्यो त अब
0: अनि तपाईँहरूको अहिले परिवारमा को को हुनुहुन्छ, उहाँको के थियो?
2: बाबा, मम्मी, म अनि भाइ थियो, एकजना दिदी अनि बहिनी, अनि उसको बुढाबुढी, मेरो बुढाबुढी, अनि भाइको पनि एउटा बच्चा, मेरो पनि एउटा बच्चा।
0: अनि अहिले आमा बुवा तपाईँको परिवार, उहाँको श्रीमती छोरी कता हुनुहुन्छ त?
2: बाबा मम्मी अब उता गाउँबाट आज आउँदै हुनुहुन्छ, अरू चाहिँ सबै यतै हुनुहुन्छ।
0: तपाईँ सरकारसँगको अपेक्षा चाहिँ अब आज सरकारले एउटा छानबिन समिति गठन गर्ने भनेर गृहमन्त्रीले सदनमै गएर भन्नुभएको छ, सरकारले के गरिदियोस् भन्ने अपेक्षा छ तपाईँहरूको चाहिँ?
2: मेरो अपेक्षा त म्याम अहिलेसम्म मलाई त्यस्तो केही पनि आएको छैन। फर्स्ट प्रायोरिटी भनेको मेरो भाइलाई त्यो अवस्था पार्ने को हो, कुन निकाय हो, कहाँ हो, त्यसको स्पष्ट छानबिन भयो, दोषीलाई कडाभन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ। अनि अरू चाहिँ पछि अब खै गठन भएको छ भन्छन्, अहिलेसम्म त हामीसँग केही कन्ट्याक्ट पनि छैन, केही छैन।
0: सरकारको पक्षबाट कसैले पनि तपाईँहरूसँग भेट्नु भएको छैन?
2: नहीं नहीं, भेट्नु त भएको छ। हामी गृहमन्त्रीज्यू आज राति नाइटभरि बस्नु भएको थियो, प्रधानमन्त्री कार्यालयको पनि बस्नु भएको थियो।
0: अनि उहाँहरूले के आश्वासन दिनुभयो तपाईँहरूलाई?
2: त्यस्तो आश्वासन त केही पनि दिनुभएको छैन।
0: तपाईँको भाइको मृत्यु पछि चाहिँ सरकारका कसैले भेट्या छन् कि छैनन्?
2: हुन त भयो, तर अब उनीहरू ऊ गर्न खोज्दैछ। मैले चाहिँ मेरो बाबा मम्मी नहुन्जेलसम्म मेरो अहिले त्यस्तो कसैसँग पनि कुरा गर्दिन भनेर मैले नै इग्नोरेट गरेको छु।
0: उनी थिए आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीका दाई मदन नेपाली। अब एउटा प्रसंग संक्षेपमा। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कारवाही रोक्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोगका विरूद्ध दायर गरेको रिट निवेदनमा आज न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। साथै यो विषयमा पूर्ण इजलासबाटै व्याख्या र विश्लेषण गरी विवादको निरूपण गर्न आवश्यक देखिएको भन्दै यसको थप सुनवाईका लागि पूर्ण इजलासमा पेश गर्न पनि अदालतले आदेश दिएको छ। अदालतले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट दुई दुईजना अधिवक्तालाई एमिकस क्युरी अर्थात् अदालतका सहयोगीका रूपमा राय दिन पठाउन पनि भनेको छ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिस नागरिक रहेका ठानिएको छ। उनीहरूले अनधिकृत उद्धार मार्ग प्रयोग गरी उक्त स्थानबाट निस्कने कोसिस गर्दा उनीहरूको ज्यान गएको आशंका गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: इन्डोनेसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। केही पीडितहरू आफ्नै कारभित्र फेला परेका बताइएको छ। लस गायर्दोस अल्मेरिया वरपर फैलिएको आगो निभाउन सयौं उद्धारकर्मी खटिएका छन्। अधिकारीहरूले यस्तो विनाशकारी डढेलो यसअघि कहिल्यै नदेखिएको बताएका छन्। सयौं स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बीबीसी वेदरका क्रिस फक्सले आगलागी भएको स्थानमा दक्षिण पूर्वी दिशाबाट चलेको हावाले आगोलाई भड्काएको बताए। आगो एक हदसम्म नियन्त्रणमा आए पनि हावा पुनः तीव्र रूपमा चल्न थालेमा अवस्था जटिल हुन सक्ने आगलागी स्थल नजिकैको एन्टास नगरका मेयरले स्थानीय सञ्चार माध्यमसँग भनेका छन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFPS कुलकर्म रेडियो हो।

हजुर प्रीतियाले र पदम राईले गाउनु भएको यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो. 4:27 गइसकेको छ. कस्तो हुनुहुन्छ तपाईँहरूको दिन? अलिक स्मुथली नै बितिरहेको होला. निकै गर्मी छ, गर्दा अलिकति टेक केयर गर्नुहोला है. र म पनि आज इन एन्ड आउट नै भइरहेको छु. र आज चाहिँ 1RJC कम्पनीको उहाँको मगाउङ डे चाहिँ उहाँले सेलिब्रेट गर्नुभएको थियो, कमेमोरेट गर्नुभएको थियो. र त्यहाँ कार्यक्रमतिर गइयो, त्यसले गर्दा पनि अलिकति व्यस्त व्यस्त भयो. आज चाहिँ सी कम्पनीको यहाँ परेड स्क्वाडको छेउमा चाहिँ उहाँहरूको चाहिँ जस पार्टी हुँदैछ, त्यसले गर्दा भाइहरूले त्यहाँ जस रिहर्सल गरेको पनि सुन्दै थियो. म पनि एकछिन त्यहाँ टुवाइ साहबले आउनुहोस् है भन्दै हुनुहुन्थ्यो. र कार्यक्रम सकेर एकछिन पपिनु हुनुपर्नेछ. हजुर, सम्पूर्ण 1RJC कम्पनीका सदस्यहरूलाई मगाउन दिएको चाहिँ धेरै धेरै शुभकामना भन्न चाहन्छु. अनि कति रिटायर साहबहरू गुरुजीहरूले पनि सुन्दै हुनुहुन्छ होला. अनि अफकोर्स नट फर्गेटिङ र उहाँहरूको परिवारहरू अनि भान्जा भान्जीले पनि सुन्दै हुनुहुन्छ भने 1944 विश्वयुद्ध दोस्रो विश्वयुद्धताका चाहिँ अब जस यो मगाउङ भन्ने ठाउँमा चाहिँ जस अब यता चिन्डित वर्सेस जापानिजहरूको बिचमा लडाइँ भएको थियो. त्यो लडाइँलाई सम्झने यो बर्माको लडाइँ हो. र त्यति बेला हाम्रो तुलबहादुर पुन भिसी हुनुहुन्छ र उहाँले चाहिँ भिसी पाउनु भएको लडाइँ हो. आज उहाँहरूले चाहिँ कमेमोरेट गर्नुभयो. एक्चुअल डेट त अलि अघि जस्तो मलाई लाग्छ, तर अब कमिटमेन्टले गर्दा अलिक पछि मनाउनु भयो जस्तो मलाई लाग्छ. तर एक्ज्याक्ट डेट आइएम नट सो सियर. र उहाँहरूसँग पनि गरेको कुराकानी छ, त्यो कुराकानी आज एडिट गर्न चाहिँ पाइएन. मन्डे त्यो कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ. वन्स अगेन 1RJC कम्पनीका सम्पूर्ण सर्भिङ अनि रिटायर मेम्बर्सहरूलाई चाहिँ धेरै धेरै शुभकामना व्यक्त गर्न चाहिँ चाहन्छु है त. हजुर, आज पहिलो आवरमा कुनै पनि अन्तर्वार्ता छैन, सेकेन्ड आवरमा चाहिँ र अस्ति यहाँ चाहिँ 1RJ-मा चाहिँ हाम्रो मेजर जेनरल साहबको चाहिँ यहाँ भिजिट भएको थियो, मेजर जेनरल रोबर्ट साहबको चाहिँ. र उहाँले चाहिँ त्यो भिजिटमा यहाँ मेडल्सहरू प्रदान गर्नुभएको थियो. CFA अनि CGS कमेन्डेसनहरू प्राप्त गर्नुभएको थियो. हाम्रो दुईजना हुनुहुन्छ, W2 चित्रराज लिम्बुले चाहिँ CFA अवार्ड पाउनुभयो अथवा कमेन्डेसन, अनि कपडोल निश्चल थापा भाइ हुनुहुन्छ, उहाँले चाहिँ CGS कमेन्डेसन पाउनुभयो. र उहाँको फोटो त्यहाँ फेसबुक चाहिँ राखिरहेको छ. र 5:28 जाँदा चाहिँ उहाँहरूसँग गरेको कुराकानी, अनि 5:47 जाँदा चाहिँ त्यो दिन 10 जस्तो लाग्छ भाइहरूले चाहिँ LSGC मेडल पाउनुभयो. र उहाँहरूसँग गरेको कुराकानी पनि तपाईँहरूले सुन्न सक्नुहुन्छ. अनि 6:28 जाँदा चाहिँ हाम्रो पनुषा लिम्बु भान्जी हुनुहुन्छ, हाम्रो सुन्य बहिनीले गर्नुभएको कुराकानी. र उहाँ चाहिँ 2026 मिस ग्रेट ब्रिटेनमा एक्सेसको तर्फबाट उहाँले चाहिँ प्रतिस्पर्धा चाहिँ गर्दै हुनुहुन्छ, त्यसको बारेमा गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ है त. अस्ति यहाँ स्टुडियोमै आउनुभएको थियो, सायद फोटो उहाँले आज चाहिँ राख्नुपर्ने हो, सायद उहाँ व्यस्तताको कारणले गर्दा यहाँ राख्नुभएको जस्तो मलाई लागेन. एनिवे जस उहाँसँग गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ. धनरोका मगर दिदी हुनुहुन्छ र उहाँले चाहिँ हाम्रो बहिनी हुनुहुन्छ कुमारी चेपाङ बहिनीले गाउनु भएको गीत अनुरोध गर्नुभएको छ, त्यो गीत पनि हामी सुनाउला. र जस उहाँ अहिले बेलायतमा हुनुहुन्छ, हाम्रो धना दिदीसँगै बसोबास गर्नुहुन्छ. र उहाँको गीत पनि अस्ति यहाँ मैले डेलिभरी गरेको थिएँ, आज त्यो कता डिलेट भएछ, जस यहाँ खोजेर म बजाउनेछु है त. हजुर, अहिलेलाई भने कला चेम्जोङज्यू हुनुहुन्छ र उहाँले गाउनु भएको गीत हाम्रो तुलसी बस्नेतज्यू हुनुहुन्छ, सनिम सङ्ग्रह चाहिँ सञ्चालन गर्नुहुन्छ काठमाडौँबाट. हरि दत्त फुलाले चाहिँ सङ्गीतबद्ध गर्नुभएको यो गीत हाम्रो कला चेमजोङ बहिनीले गाउनु भएको यो गीत सुनाउन चाहन्छु. इन्जोय गर्नुहोला.

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in

प्रमोद खरेलले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो गोधुली कार्यक्रम. आज जुलाई महिनाको 10 तारिकको कार्यक्रम तपाईँहरूले सुन्दै हुनुहुन्छ आदरणीय श्रोताहरू. हजुर, म योगराज भाइ तपाईँहरूको सेवामा छु. हाम्रो शोभा दिदी हुनुहुन्छ र उहाँले यो रेडियो स्या गरेको अस्तिदेखि पठाइराख्नु भएको छ, अझै बनेको रहेनछ. त्यहाँ हामीले माथि इन्फर्म त गरेका थियौँ, सायद उहाँहरू बिजी भएर पनि होला. र बेस्ट एडभाइस चाहिँ म उहाँलाई के दिन्छु भने, यदि तपाईँहरूले चाहिँ अब यो फोन यो रेडियो चाहिँ कहिले कहीँ बिग्रिरहेको छ, त्यसले गर्दा तपाईँहरूले चाहिँ आफ्नो स्मार्टफोनमा बिएफबिएस रेडियो एप डाउनलोड गर्नुहोला र त्यो चाहिँ तपाईँले एनी टाइम एनी वेयर सुन्न सक्नुहुन्छ. अनि त्यो चाहिँ कहिले पनि बिग्रिँदैन है. त्यो रेडियोमा चाहिँ एएममा चाहिँ अलिकति त्यो तलमाथि भयो भने रेडियो झारझुर सुन्छ, अलिकति डिस्टर्बेन्स पनि सुन्छ. सबैमा हाम्रो एफएम छैन, गर्दा तपाईँहरूलाई त्यो रेडियो बिग्रियो भने चाहिँ तपाईँहरूले तपाईँलाई थाहा छैन कसरी त्यो डाउनलोड गर्ने मोबाइल फोनमा भने, तपाईँहरूले आफ्नो नानीहरू को हुनुहुन्छ जान्ने उहाँलाई चाहिँ बिएफपिएस रेडियो एप डाउनलोड गर्नुहोस् र त्यहाँ चाहिँ तपाईँले मजाले 24/7 त्यो कहिले पनि बिग्रिँदैन र त्यहाँ तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ. अनि तपाईँलाई रेडियो सुन्न मन लागेन, कन्टिन्यू गीत मात्रै सुन्न चाहनुहुन्छ भने त्यहाँ एउटा सम्मिश्रण भन्ने बटन छ. तपाईँले त्यो रेडियो स्टेसन सोन क्लिप यता चाहिँ ब्रुनाई अल्डो सर क्याट्रिक छ, त पछाडि जानुभयो भने सम्मिश्रण भन्ने एउटा चाहिँ त्यहाँ तपाईँहरूले बटन भेट्नुहुन्छ, एउटा ठाउँ भेट्नुहुन्छ जहाँ चाहिँ तपाईँले 24/7 गीत मात्रै सुन्न सक्नुहुन्छ. त्यहाँ कोही पनि बोल्दैन अनि एभ्री टप अफ द आवरमा चाहिँ न्युज आउँछ, त्यसपछि गीत मात्रै आउँछ है. त गर्दा त्यो पनि तपाईँलाई चाहिँ सल्लाह चाहिँ दिन चाहन्छु. गर्दा तपाईँलाई यो अलिकति म स्ट्रेस दिएर भन्छु, तपाईँले यो रेडियो कहिले पनि बिग्रेको सुन्न चाहनुहुन्न भने चाहिँ जो आफ्नो स्मार्टफोनमा बिएफबिएस रेडियो एप डाउनलोड गर्नुहोस् र तपाईँहरूले त्यहाँ इङ्ग्लिस सर्भिस पनि थुप्रै छ. तपाईँले बिएफएस गोर्खा रेडियो लेखेको त्यो एउटा लोगो हुन्छ खुकुरी, त्यहाँ गएर क्लिक गर्नुभयो भने हामीले पाउनुहुन्छ. नत्र पनि यो बिएफएस त ठुलो अर्गनाइजेसन हो नि त, इङ्ग्लिसहरूको पनि छ, अब वर्ल्ड वाइडमै छ अनि बेलायतमा थुप्रै स्टेसनहरू छ, त्यसले गर्दा अलिकति कन्फ्युज हुन सक्नुहुन्छ. गर्दा त्यो म सल्लाह दिन्छु र रेडियो नबनेसम्म त है त बाहिरतिर जानुहुन्छ भने त्यो डाटा धेरै खर्च हुन्छ होला भन्नुहुन्छ, होला डाटा त्यति साह्रो खर्च हुँदैन, एनी टाइम तपाईँलाई सजिलो पनि हुन्छ, त्यो तपाईँलाई सजेस्ट गराएँ है त. हजुर, वर्ल्ड कप तपाईँहरूले पक्का पनि हेर्दै हुनुहुन्छ होला र आज चाहिँ स्पेन भर्सेस बेल्जियम खेल्दै हुनुहुन्छ, 8 बजे किकअप छ है त. र हिजो चाहिँ फ्रान्स भर्सेस मोरक्को भएको थियो, फ्रान्सले 2 गोल चाहिँ गर्न सफल हुनुभयो. पुरा त मैले हेरिनँ, सुरुमा एम्बाफेले चाहिँ पेनल्टी मिस गर्नुभयो, त्यसपछि उहाँले नै फर्स्ट गोल गर्नुभयो, त्यसपछि अर्को एकजनाले फेरि फ्रान्सको तर्फबाट गोल गएर उहाँहरूले जित्नु भएको छ. आजको म्याच चाहिँ फ्रान्स भर्सेस चाहिँ फ्रान्स होइन, स्पेन भर्सेस बेल्जियम खेल्दै हुनुहुन्छ. अनि भोलि अर्को ठुलो म्याच छ, इङ्ल्यान्ड भर्सेस नर्वे, यो चाहिँ 10 बजे किकअप छ है त. सन्डे अर्को बिग म्याच अर्जेन्टिना भर्सेस स्विजरल्यान्ड, अहिले त सबै बिग म्याच, अब अहिले नकआउट फेजमा छौँ के अरे, अनि कसलाई सपोर्ट गर्दै हुनुहुन्छ. हजुर, यो छ आदरणीय श्रोताहरू. अब भने हाम्रो ताराप्रसाद छेम्जोङ दाजुको यहाँ के लेख्नुहुन्छ, सेवारो एक भाइ र सबै ठिकै छ भन्दा पनि युकेमा पनि 4 वटा घाम लागेको जस्तो अनुभव भइरहेको छ भनेर भन्नुभएको छ. हजुर, सही कुरा गर्नुभयो. र कविताले गाउनु भएको एउटा गीत यहाँ पठाउनु भएको छ, यो गीत हामी सुन्नेछौँ. अनि हाम्रो मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ र उहाँले पनि एउटा गीत मगाउनु भएको रहेछ र गीत सुन्नेछौँ. अनि हाम्रो निता कोइ राई बहिनी हुन्छ ग्रेच लन्डनबाट, उहाँले पनि सुन्दै हुनुहुन्छ भने तपाईँको गीत पनि म राख्नेछु है त. अनि हाम्रो वीर बलाल नम्बरी हुनुहुन्छ, नम्बरी साहबले पनि एउटा गीत मगाउनु भएको छ र त्यो गीत पनि हामी सुनौला. अस्ति एउटा कार्यक्रमको इमेल पठाउनु भयो जस्तो मलाई लाग्यो र म पनि अलिकति बाहिर बाहिर भएको कारणले गर्दा, फेरि अहिले हामीले यो प्रिन्टरले काम नगरेको कारणले गर्दा अलिकति तल माथि हुनसक्छ, यो उहाँको रिक्वेस्ट चाहिँ यहाँ म जानकारी गराइहाल्नु चाहन्छु है त. र उहाँले चाहिँ एउटा ब्रोडकास्टको लागि चाहिँ 18 वार्षिक बेला गुल्मी जिल्ला समाज युकेको चाहिँ पठाउनु भएको रहेछ, 2 अगस्तमा हुँदैछ, यो चाहिँ फेल्थाम लन्डन युकेमा हुँदैछ. हाम्रो प्रिन्टर बिग्रेको कारणले गर्दा यो चाहिँ हातैले लेख्नुपर्ने छ. थुप्रै थुप्रै यहाँ इन्फर्मेसन उहाँले दिन चाहनु भएको छ र यहाँ चाहिँ र टिकट दर चाहिँ 20 पाउन्ड छ फर एडल्ट र प्री बुकिङमा 20 पाउन्ड अनि अन द डेमा चाहिँ 25 पाउन्ड रहेछ, चिल्ड्रेनहरूको 12 पाउन्ड एज तोक्नु भएको छैन. अनि थुप्रै थुप्रै कार्यक्रमहरू यहाँ राख्नु भएको रहेछ. नम्बर हिसाबलाई धेरै धेरै धन्यवाद. र यो प्रिन्टर चाहिँ यहाँ के भइरहेको छ, यो अलिकति यो थुप्रै यो चाहिँ सिस्टम छ, त्यहाँनिर एउटा सिस्टम बिग्रियो भने अर्को सिस्टमले काम गर्दैन, गर्दा त्यो भइरहेको छ. नम्बर साहब थ्याङ्क यू भेरी मच, हजुरको गीत पनि अहिले सुनाउला. र अब भने हाम्रो दिदी हुनुहुन्छ धनरोका दिदी र उहाँले कुमारी चेपाङ बहिनीको गीत एउटा मगाउनु भएको छ, त्यो गीत हामी सुन्नेछौँ. आशा छ दिदी अनि हाम्रो कुमारी बहिनीसँग पनि अस्ति म कुराकानी गरेको थिएँ, पक्कै पनि उहाँहरूले पनि सुन्दै हुनुहुन्छ होला. ल त दिदीको गीततर्फ लागौँ. कुमारी चेपाङ बहिनी र मौसम

हजुर आदरणीय श्रोता, अलिकति छोटा है, 10 मिनट जति लामो रहेछ। कुमारी चेपाङ र मौसम गुरुङले गाउनु भएको यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो र कुमारी चेपाङ बहिनीकै शब्द अनि उहाँकै कम्पोजमा हामीले यो गीत सुन्दै थियौँ। डोलराज मगरज्यूले चाहिँ एरेन्ज गर्नुभएको रहेछ। बहुप्रतिभाशाली बहिनी हुनुहुन्छ हाम्रो चाहिँ कुमारी चेपाङ बहिनी, अहिले बेलायतमा हुनुहुन्छ, साङ्गीतिक क्रममा यहाँ हुनुहुन्छ है। त यो गीत चाहिँ हाम्रो दिदी हुनुहुन्छ धन रोका मगर दिदी, उहाँले अनुरोध गर्नुभएको थियो। आशा छ दुवैजनाले सुन्ने मौका पाउनुभयो। 4 बजेर अहिले 55 मिनट गइसकेको छ। आज 5 बजेर 28 मिनट जाँदा चाहिँ हाम्रो चाहिँ जिओसी साहब हुनुहुन्छ, मेजर जेनरलको यहाँ भिजिट भएको थियो र त्यो दिन चाहिँ हाम्रो 1 RGR का मेम्बर्सहरूलाई अवार्ड्स एन्ड अनरहरू प्रदान गर्नुभएको थियो र यसै सम्बन्धित कुराकानी गरिएको छ। आज सुन्ने प्रयास गर्नुहोला। न्यु इयर्स अनर लिस्टमा परेर चाहिँ हाम्रो चाहिँ सी कम्पनीको सेसएम भाइ हुनुहुन्छ, W2 चित्रराज लिम्बू अनि कप्रोल निश्चल थापा, उहाँहरूलाई चाहिँ कमेन्डेसन प्रदान गर्नुभएको छ उहाँहरूसँग, अनि एलएसिसी मेडल पनि र बटालियनको मेम्बर्सहरूलाई प्रदान गर्नुभएको थियो र त्यस सम्बन्धी गरेको कुराकानी दुईवटा पार्ट्समा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। अब भने मेरो नम्बरी वीर बलाल नम्बरी हुनुहुन्छ र उहाँले अनुरोध गर्नुभएको गीततर्फ म लान चाहन्छु र नम्बरी साहबले यो गीत चाहिँ सबै सबैलाई सुनाउन चाहनु भएको छ। सुरेश अन्जान र अजिता विश्वकर्माले गाउनु भएको यो गीत रहेछ। अब यो चाहिँ नेपालमै सुटिङ गरेको कता हो थाहा भएन, सुरेश अन्जानकै शब्द सङ्गीतमा यो गीत हामी सुन्दैछौँ है। त अफ्रिकातिर जो सुटिङ गरेको जस्तो पनि देख्न सकिन्छ यसो, यो हुन त यो आजभोलि मेकअप गरेको पनि गरेको हुनसक्छ होइन, गर्दा निकै रमाइलो रहेछ यो गीत सुनाऊ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मोगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि ज्यान गएको घटनामा सड़कदेखि सदनसम्मै सरकारको आलोचना भएको छ। नेपालीको मृत्युको घटनापछि काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ। मोगुवासी पठाउ राइडर र चेन्जी युवाले प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनले पनि माइतीघरमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाह विरूद्ध नाराबाजी गरेका छन्। सरकारकै कारण गणेशको मृत्यु भएको भन्दै उनीहरूले घटनामा संलग्नमाथि कार्यवाहीको माग गरेका छन्। यसै क्रममा माइतीघरमा प्रदर्शनपछि वीर अस्पताल घेराउ गर्न जान लागेका प्रदर्शनकारीलाई प्रहरीले भद्रकालीमा रोकेको थियो। यसअघि आन्दोलित बनेका प्रदर्शनकारीहरूलाई महानगरपालिका घेराउ गर्न जान लाग्दा प्रहरीले रोकेको थियो। गणेशको मृत्युपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था पनि कड़ा बनाइएको थियो। आत्मदाह गरेका गणेश नेपालीलाई अमानवीय हिसाबले वीर अस्पताल पुर्याइएको भन्दै आलोचना समेत भएको छ। उहाँलाई घटनास्थलमा प्राथमिक उपचार समेत नगरेको पाइएको छ। जनरलमा जलनमा परेका बिरामीलाई जोगाउन तत्काल के गर्नुपर्छ भनेर हामीले जलन विज्ञ प्राध्यापक डाक्टर शंकरमान राईलाई सोधेका छौं।
4: उहाँको कति प्रतिशत जलन भएको त्यसमा भर पर्छ हजुर। अब नेपालमा चाहिँ 60% भन्दा माथि जलन भयो भने बचाउन गाह्रो पहिलेको अवस्थामा होइन। अब हामीले चाहिँ 60% जलेको बिरामीहरूलाई 10-15%सम्मको बिरामीहरूलाई बचाएको छौँ। 60% जलेकाहरूलाई धेरै बचाउन सकिँदैन होइन। त्यो एउटा भयो। अर्को चाहिँ त्यसो भने त्यो जलन हुने बित्तिकै हामीले पानी उसको जलन भएको ठाउँमा हामीले खनाउन पायौँ भने त्यो गहिरो हुन पाउँदैन कि घाउ गहिरो हुन पाउँदैन। त्यो एउटा अर्को छ होइन। अब अनि अरू सपोर्टिभ सिस्टमहरू छ। त्यो नसाबाट एकदमै धेरै पानी दिनुपर्ने हुन्छ। धेरै कुराहरू छ, कम्प्लेक्स कुराहरू, इन्टेन्सिभ केयरहरू दिनुपर्ने हुन्छ सुरुमै। अब त्यतिकै यसरी भन्दाखेरि त अब हामीले त्यो बिरामी देखाएको छैन कति जलेको के हो होइन। अर्को इनहेलेसन इन्जुरी भन्छ, श्वास प्रश्वासमा कति असर पर्या त्यो थाहा नभइकन हामीले चाहिँ त्यो भन्नलाई गाह्रो छ।
5: अब हिजो गणेश नेपालीको कुरा गर्दाखेरि 55% भनेर वीरश्रेष्ठले भनेको, मैले अलिकति जोड्न खोजेको उहाँलाई त्यहाँ जब घटना भयो त्यो घटना भइसके पछाडि मान्छेहरूले घेर्ने त्यहाँ पानी नहालिकन अझ हिँडाएर पनि लिएर जाने, मैले भन्न खोजेको अलिकति पनि केयर गर्न सकेको भएदेखि उहाँलाई जोगाउन सकिन्थ्यो कि सकिन्थेन होला त्यहाँनिर मात्रै जान खोजे।
4: हजुर अब होइन, सम्भावना थियो, सम्भावना थियो 55% मात्रै हो भने चाहिँ सम्भावना थियो हजुरले भन्नुभएको। तर त्यही हो, केयर चाहिँ अब सुरुमै पानी लगाउने कुरा भयो होइन। अब त्यही छ, त्यो बिरामीलाई हिँडाएर लाने भनेको त्यो त अब कल्पनै गर्न सकिएन नि। अब उसलाई तुरुन्तै एम्बुलेन्स, कमसेकम एम्बुलेन्स आउन पर्ने, एम्बुलेन्समा राखेर हामीले अक्सिजन दिँदै, कमसेकम अक्सिजन दिँदै लान पर्ने भन्ने त्यो त सिम्पल कुरा भयो हजुर। त्यो त अब हिँडाएर लगेको भन्ने त्यस्तो पो छ कुरा त,
5: हिँडाएर लगेको हो नि।
4: ए त्यो चाहिँ मलाई थाहा भएन,
5: हिँडाउँदै लिएर जाने त्यस्तो गरेको
4: हो।
5: स्थानीय सरकारहरूले यस्तो विषयमा केही गर्न सक्छन् सर?
4: सक्छन् नि, किन नसक्ने? सरकारले गर्न नसक्ने भन्ने कुरा आएन। तर त्यो उपचारै दिने भन्ने कुरामा चाहिँ नि अब स्थानीय सरकारले मात्रै गरेर चाहिँ अलिकति हुँदैन, किनभने त्यसको लागि चाहिने खालको जुन केयरको लेभल छ, त्यसको लागि जुन टिम चाहिन्छ, त्यो चाहिँ सानो स्थानीय लेभलले नै गर्नलाई चाहिँ अलिकति गाह्रो हुन्छ होला जस्तो लाग्छ मलाई। त्यो चाहिँ एउटा कुरा के भन्दाखेरि त्यसको लागि जुन हाइली स्पेसलाइज ट्रेनिङ पाएको टिम चाहिन्छ, त्यो टिम त्यस्तो खालको चाहिँ हामीले धेरैवटा बनाउन सक्दैनौँ कि, हामीले बनाउन सक्दैनौँ। सुरुमा चाहिँ गर्ने भनेको कुनै पनि घटना हुँदाखेरि, त्यस्तो यो जलनको मात्रै होइन, कुनै पनि त्यस्तो खालको घटना दुर्घटना हुँदाखेरि हामीले गर्ने भनेको त्यो दुर्घटनाको जुन इन्भाइरोमेन्ट छ त्यो इन्भाइरोमेन्टबाट बिरामीलाई बाहिर निकाल्नु पर्यो। र तुरुन्तै त्यहाँ तुरुन्तै गर्नुपर्ने चिज छ भने गर्ने, जस्तो ब्लिडिङै भइरहेको छ भने त्यहाँ प्रेसर दिएर ब्लिडिङ कम गर्ने होला, जलन भएको बिरामीहरू पानी खनाउनु पर्ने होला होइन, त्यो तातो चिजहरू उसको शरीरबाट निकालिदिनु पर्ने होला। त्यो पछाडि चाहिँ हामीले तुरुन्तै इभ्याकुएसन नै गर्नुपर्छ हजुरको त्यो बिरामीलाई नि। त्यही स्थलगतै त्यहीँ नै नजिकै एउटा ऊ हुनपर्छ भन्ने छैन, त्यसलाई चाहिँ इभ्याकुएसन नै गर्नुपर्छ। त्यसको टाढा होस् नजिक होस् हामीले इभ्याकुएट गरेर लानुपर्छ, र एम्बुलेन्समा कमसेकम त्यो बिरामीलाई ट्रान्सपोर्टेसनको बेलामा केही न केही उपचार गर्न सक्ने खालको, फर्स्ट एडहरू केही उपचार गर्न सक्ने खालको टिम पनि एम्बुलेन्समा हुनु पर्यो। त्यो पनि अलिकति हाम्रो अहिले अलिकति समस्या छ भने पनि सबै एम्बुलेन्समा त्यो छैन, त्यसले गर्दाखेरि अलिकति समस्या छ।
3: पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी शुरू गरेको छ। मन्दिरका मूल भट्ट भण्डारी, कोषका संचालक, परिषदका सदस्यहरू तथा कोषका पदाधिकारीहरू बीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरेर तयारी शुरू गरिएको हो। तयारी स्वरूप असार 27 गते शनिबारदेखि प्रत्येक दिन बिहान पशुपति क्षेत्रमा सफाई गर्न शुरू गरिएको छ। बैंकमा भक्तजनलाई सहज सुरक्षित र व्यवस्थित रूपमा दर्शन तथा सेवा उपलब्ध गराउने विषयमा आवश्यक तयारी व्यवस्थापनका समयका विविध पक्षहरूले छलफल भएको
2: यो PFBS गोर्खा रेडियो

हजुर, एकदमै सबैले मन पराउनु भएको कि चलचित्र मिज्यूबाट श्रीकृष्ण बम मल्ल र मेलिना राईले गाउँदै हुनुहुन्थ्यो. आदरणीय श्रोता, इन्जोय गर्नुभयो होला. हामी सेकेन्ड आवरमा प्रवेश गरेका छौँ. आज जुलाई महिनाको 10 तारिकको कार्यक्रम सुन्दै हुनुहुन्छ. फ्राइडेको कार्यक्रम है त यो. पछि चाहिँ हाम्रो तालप्रसाद चेम्जोङ दाजु हुनुहुन्छ र उहाँले पुरानो कालजय गीत अनुरोध गर्नुभएको छ. कविताले ज्यूले गाउनुभएको त्यो गीत म सुनाउनेछु. त्यसपछि हाम्रो मिनी कालीकोटे बहिनी आशपोर्टबाट फलोड बाई नीता कोइराई बहिनी हुनुहुन्छ. ग्रेस लन्डनबाट उहाँको गीतहरू हामी पालै पालो सुन्नेछौँ. र तपाईँहरू पनि गीतहरू सुन्न चाहनुहुन्छ भने यसो मलाई जानकारी गराउनु होला है त. त्यही पनि जानकारी गर्न चाहन्छु. इसले गोर्खा नेपालीस, इसली गोर्खा नेपालीस एसोसिएसनको चाहिँ नेपाली मेला हुँदैछ भोलि जुलाई 11 तारिकको दिन हो. 12 बजेबाट सुरु हुन्छ. हिब्रिज फार्म इसली ह्याम्सेमा है त. SO56HN तपाईँहरू जान चाहिँ सक्नुहुन्छ र इन्जोय गर्न सक्नुहुन्छ. अर्को क्षेत्रीय समाज युके को एनुअल गेट टुगेदर हुँदैछ. यो भोलि होइन पर्सि हो, किनकि शनिबार प्रायः जसो धेरै कार्यक्रम हुने गर्छन्, फ्राइडे पनि हुने गर्छन् होइन, तर सन्डे भन्दा पनि स्याटरडे चाहिँ धेरै कार्यक्रमहरू हुने गर्छन्. र यो जुलाई 12 तारिक चाहिँ उहाँको कार्यक्रम 11 बजेबाट राति 10 बजेसम्म कार्यक्रम राख्नु भएको छ. एम्पायर हल ओल्ड सर्टमा यो कार्यक्रम चाहिँ उहाँहरूले आयोजना गर्नुभएको छ है त. अनि चाहिँ अर्को बारपाकी समाज युकेको समर बिबिक्यू अनि एनुअल गेट टुगेदर हुँदैछ. स्याटरडे 25 जुलाईको दिन हो र 10:30 बजेबाट राति 10 बजेसम्मकै कार्यक्रम रहेको छ. र तपाईँहरू सामल कोडीमा जान सक्नुहुन्छ. कलेजमा GU 14 8 13 नोभेम्बरमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ है त. हाम्रो पृथ्वीलाल घले भाइ हुनुहुन्छ र उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ. र त्यो दिन त अर्को चाहिँ र नेपाली कन्सर्ट पनि हुँदैछ, त्यसले गर्दा अब विकेन्डमा एभोइड गर्न सकिँदैन. गर्दा चाहिँ हाम्रो दर्शकहरू अडियन्सहरू चाहिँ अब आफ्नो कार्यक्रममा अलिकति प्रायोरिटीको साथ जानुपर्ने हुन्छ. जता प्रायोरिटी धेरै पर्छ त्यतै जानुपर्ने हुन्छ. नेपाली ओपन कन्सर्ट अर्को बिग इभेन्ट हो. नीता कुमारी थापा मगर बहिनी आउँदै हुनुहुन्छ, भोइस अफ नेपाल सिजन 7 विनर. अनि मन्त्र ब्यान्डको पनि प्रस्तुति हुनेछ है त. पक्का उहाँको लाइभ प्रस्तुति तपाईँले देख्न सक्नुहुन्छ. July 25 दिन हो. रशमोर एरिना अर्डो सर्टमा GU 11 2 FE तपाईँहरू जान सक्नुहुन्छ. दिउँसो 1 बजेबाट राति 11:30 बजेभन्दा पनि 10:30 बजेसम्मको कार्यक्रम रहेको छ. टिकटहरूको चाहिँ यहाँ जानकारी गराउनु भएको छैन र सायद तपाईँले टिकट पनि लिँदै हुनुहुन्छ होला. अर्को 25 जुलाईमा याङजा कोट परिवार युकेको 18 वार्षिक गाउँले भेटघाट हुँदैछ. र सम्पूर्ण चाहिँ फुपू चेली दिदीबहिनी भान्जा भान्जी ज्वाइँ साहबहरूलाई निमन्त्रणा गर्नुभएको छ है त. 11 बजे कार्यक्रम सुरु हुन्छ. अनि भेनु चाहिँ क्रेनफोर्ड कलेज कम्युनिटी हल होन्सलोमा हुँदैछ. र TW5 9PDmा तपाईँहरू जान सक्नुहुन्छ अनि इन्जोय पनि गर्न सक्नुहुन्छ है त. आज फुटबल कतिको हेर्दै हुनुहुन्छ. आज 10 तारिक हो. आज चाहिँ स्पेन भर्सेस बेल्जियम 8 बजे चाहिँ किकअप हुँदैछ र तपाईँहरूले फलो पनि गर्दै हुनुहुन्छ होला. सोफा अहिले गोल्डन बुटको लागि एम्बाफे अनि त्यस्तै गरेर चाहिँ मेसीको अनि चाहिँ 8-8 गोल अनि अर्को नर्वेजियन खेलाडी हुनुहुन्छ. उहाँको नाम चाहिँ ठक्क मैले यहाँ उच्चारण गर्न सकिनँ. मान्छे पनि बडो अग्लो हुनुहुन्छ अनि ह्यान्डसम पनि एकदमै त्यो भनौँ न अग्लो भएको कारणलाई हेडअटमा निकै फाइदा पनि हुन्छ. निकै राम्रो खेलिराख्नु भएको छ उहाँहरू चाहिँ हुनुहुन्छ. अनि ह्यारी केन पनि अहिले कति भयो उहाँको गोल? 6 हो कि कति हो यहाँ मैले हेर्न पाएको छैन. त्यस उहाँ पनि अन्डर रेसमा हुनुहुन्छ. हजुर, यति भन्दै अब हाम्रो दाजुको गीततर्फ लागौँ. ताराप्रसाद चेम्जोङ दाजुको आशा छ दाजुले सुन्दै हुनुहुन्छ होला. दाजु, ह्याभ अ लभली वी क्यान भन्न चाहे है त.

हजुर ब्युटिफुल गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो. पक्का पनि तपाईँहरू भविष्यमा नेपालतिर रहँदा यसो घर गाउँघरमा चाहिँ तपाईँहरूले घाँस काटेको पक्का पनि तपाईँहरूलाई याद आयो होला होइन. घाँस दाउरा गर्दा यस्तो गीतहरू पनि गाइने गर्थ्यो र एकदम कालजयी गीत तपाईँहरूले इन्जोय गर्नुभयो होला. हाम्रो तारापसा चेन्जोङ दाजु हुनुहुन्छ निटनबाट, उहाँले अनुरोध गर्नुभएको थियो. दाईलाई पनि धेरै धेरै धन्यवाद. गीत सुनेर पक्का पनि इन्जोय गर्नुभयो होला. 5:16 गइसकेको छ. अब केही बेरमा तपाईँहरूले चाहिँ हाम्रो भाइहरूसँग गरेको कुराकानी सुन्न चाहिँ सक्नुहुनेछ र उहाँहरू न्यु इयर अनर लिस्टमा चाहिँ पढ्नुभयो. र हाम्रो चाहिँ W2 चित्रराज लिम्बू सी कम्पनीको सेसएम हुनुहुन्छ. अनि कफ्रोल निश्चल थापा हुनुहुन्छ र उहाँ यही कम्पनी जस्तो मलाई लाग्छ. र उहाँले चाहिँ 3 चाहिँ लगातार चाहिँ टप सर्ट जित्नुभयो. रानीको पालामा 2 जित्नुभयो अनि राजाको पालामा चाहिँ 1 जित्नुभयो. राजाको पालामा पनि रानीको पालामा पनि चाहिँ उहाँले हिस्ट्री बनाउनु भयो र 3 जित्नु चाहिँ निकै साह्रै पर्छ सुधार गर्दा उहाँहरूले चाहिँ सिएफए अनि सिजिएस कमेन्डेसन चाहिँ जेनरल साहबले दिनुभएको थियो. र उहाँसँग गरेको छोटो कुराकानी अनि चाहिँ एलएसजिसी मेडल जसले चाहिँ 15 चाहिँ भनौँ न कुनै पनि काम नबिगारिकन चाहिँ आर्मीमा नोकरी गर्नुहुन्छ र उहाँलाई यो मेडल प्रदान गर्ने गरिन्छ. गर्दा तपाईँले धेरैले पाउनु भएको छ एलएसजिसी मेडल होइन. र उहाँसँग गरेको कुराकानी फोटोहरू त्यहाँ हेर्नुभयो होला. आज चाहिँ सी कम्पनीको चाहिँ आज मगाउङ डे भएको थियो र त्यहाँ खिचेको फोटोहरू पनि त्यहाँ अपलोड भएका छन्, तपाईँहरूले हेर्न चाहिँ सक्नुहुन्छ. हजुर, यति भन्दै अब हाम्रो मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ आशपोर्टबाट. उहाँले गाउनुभएको होइन, उहाँले मगाउनु भएको गीत म तपाईँहरूलाई सुनाउन चाहिँ चाहन्छु है. त दिवाना चलचित्रबाट 1992 रिलिज भएको चलचित्र हो. कुमार सानु र अल्का याग्नी गाउँदै हुनुहुन्छ. समीरको शब्द रचनामा गाउँदै हुनुहुन्छ र नदिम श्रवणको सङ्गीतमा बहिनीको लागि यो गीत राखेँ है. त इन्जोय गर्नुहोला.

0: BFBS Gorkha Radio.
1: तपाई पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाई घर निर्माण गर्न सक्नुहुन्छ, तपाई गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। प्रेसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: गोर्खा रेडियो हो।

0: BFBS Gurkar Radio.
1: नमस्ते, कार्यक्रम बीएफएस संवादबाट म योगराज राईको आदरणीय श्रोता, गत बुधबार चाहिँ यहाँ वान आर जिएलमा मेजर जेनरल रोबर्ट हेडरविक साहब हुनुहुन्छ। उहाँ चाहिँ जिओसी वान युके डिभिजनको हुनुहुन्छ र उहाँको चाहिँ यहाँ भिजिट भएको थियो र उक्त दिन चाहिँ वान आर जिएलका मेम्बर्सहरूलाई उहाँले चाहिँ अवार्ड्स एन्ड अनर्सहरू प्रदान गर्नुभएको थियो। त्यस सम्बन्धी कुराकानीहरू तपाईँहरूले दुईवटा पार्ट्समा सुन्न सक्नुहुन्छ। सुरुमा चाहिँ अथवा पहिलो पार्टमा चाहिँ तपाईँहरूले डब्लुटु चित्रराज लिम्बू भाइ हुनुहुन्छ र उहाँ चाहिँ वान आर जे सी कम्पनीको सिएसएम हुनुहुन्छ र उहाँलाई चाहिँ कमान्डर फिल्ड आर्मी सिएफए कमेन्डेसन प्रदान गरेको थियो। उहाँसँग कुराकानी गर्नेछु। त्यसपछि यही पार्टमा कप्रोल निश्चल थापा भाइ हुनुहुन्छ, उहाँ पनि वान आर जेको अफकोर्स उहाँलाई चाहिँ द चिफ अफ द जेनरल स्टाफ चाहिँ कमेन्डेसन प्रदान गरेको थियो सिजिएस, र उहाँहरू दुवैजनासँग चाहिँ पहिलो पार्टमा कुराकानी गर्नेछु। अनि सेकेन्ड पार्टमा चाहिँ वान आर जेका केही सदस्यहरूले चाहिँ एलएसजिसी मेडल पाउनुभएको थियो र उहाँहरूसँग म कुराकानी गर्नेछु। अब भने डब्लुटु चित्रराज लिम्बू भाइ हुनुहुन्छ, उहाँसँग कुराकानी गर्दैछु। भाइ नमस्ते तपाईँलाई।
2: नमस्कार योग दाई।
1: आज 3-स्टार कमेन्डेसन पाउनुभयो, हाम्रो जेनरल साहबले तपाईँलाई प्रदान गर्नुभयो, कस्तो लागेछ?
2: फर्स्ट अफ अल तपाईँलाई थ्याङ्क यू यो इन्टरभ्यूको लागि। अनि आज चाहिँ हाम्रो डिप कमान्डर साहबबाट चाहिँ कमेन्डेसन पाउँदा चाहिँ मलाई एकदमै खुसी लागेको छ दाई।
1: अब न्यू इयर्स अनर्स लिस्टमा पाउनुभयो, फर्स्ट टाइम त्यो देख्दा चाहिँ कस्तो फिल भएको थियो तपाईँलाई?
2: फर्स्ट अफ अल चाहिँ म चाहिँ कम्प्लिटली यसको बारेमा चाहिँ अनअवेर नै थिएँ यो कमेन्डेसनको लागि चाहिँ। पहिला मैले एकपल्ट कमेन्डेसन पाउँदा चाहिँ त्यो बेला पनि म एकदमै अनअवेर थिएँ। योपालि पाउँदा चाहिँ अझ मेरो नाम चाहिँ किङ्स बर्थडे अनर लिस्टमा आउँदा चाहिँ पहिलो कुरा चाहिँ मलाई थाहै पनि थिएन। पछि फेरि साहबहरूले चाहिँ इन्फर्म गरेर चाहिँ हेर्दा चाहिँ अलिकति म सरप्राइजै भएको दाइ, तर खुसी पनि डेफिनेटली म भएकै थिएँ दाइ।
1: यो अनर लिस्टमा किन परे जस्तो लाग्छ त?
2: यो अनर लिस्टमा चाहिँ अब मेरो आई थिङ्क दुईवटा कामको रिजनले चाहिँ म सायद यसमा चाहिँ नोमिनेट भएँ अनि मैले जितेँ जस्तो लाग्छ। पहिलो कुरा चाहिँ योभन्दा अगाडि चाहिँ म आइबिएसमा चाहिँ जुनियर डिप इन्स्ट्रक्टरको काम गरेको थिएँ। त्यो इन्स्ट्रक्टरको काम गर्दा चाहिँ त्यसमा चाहिँ अलिकति हाम्रो एउटा प्रोजेक्ट चाहिँ मैले लिड गरेको थिएँ, जुन प्रोजेक्ट चाहिँ त्यो बेला सक्सेसफुल भएको थियो। अनि त्यो सक्सेसफुल भएर चाहिँ अहिले चाहिँ वाइड होल आर्मीमा पनि त्यही मेरो लिड गरेको प्रोजेक्ट नै अहिले चाहिँ इम्प्लिमेन्ट भएको छ। त्यो रिजनले पनि हो एउटा चाहिँ। अनि प्लस अर्को कुरा चाहिँ फेरि मेरो नर्मल बेसिक जब बटालियनमा आएपछि चाहिँ हाँडाका स्टोमदेखि लिएर एज अ सिकिएमएस मैले अर्को काम गर्ने मौका पाएँ। सो समग्रमा चाहिँ आई थिङ्क सबै कामहरूको चाहिँ समेटेर भन्दा चाहिँ त्यसैले नै मैले चाहिँ यो अवार्ड चाहिँ जित्न सफल भए जस्तो मलाई लाग्छ दाइ।
1: यस्तो अवार्डले चाहिँ काम गर्नमा कतिको प्रोत्साहन दिँदो रहेछ एउटा सोल्जरलाई?
2: डेफिनेटली तपाईँले भनेअनुसार कुनै पनि मान्छेले काम गरेपछि चाहिँ त्यसलाई चाहिँ अब एउटा रेकग्निसन चाहिँ जरुरी छ। अनि त्यो रेकग्निसनले चाहिँ आई थिङ्क इच एन्ड एभ्री हामी सोल्जर्सलाई चाहिँ मोटिभेट गर्छ। अनि डेफिनेटली यसले चाहिँ मोटिभेट मलाई पनि गरेको छ अनि आई बिलिभ यसले सबैलाई पनि गर्छ अनि यो एकदमै जरुरी पनि छ दाइ।
1: अब अवार्डको साथसाथै रेस्पोन्सिबिलिटी पनि थपियो नि होइन, त्यो महसुस हुन्छ कि हुँदैन?
2: डेफिनेटली अवार्डको साथसाथै रेस्पोन्सिबिलिटी त आइ नै हाल्छ, तर त्योभन्दा पनि मोस्ट के अरे सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ एउटा पोजिटिभ अब आफूमा चाहिँ एउटा मोटिभेसन चाहिँ यसले चाहिँ डेफिनेटली सिर्जना गर्छ, विच इज त्यसलाई चाहिँ हामीले चाहिँ फ्युचरमा पनि यसलाई नै मेन्टेन गर्दै लानुपर्ने एउटा चाहिँ जिम्मेवारी पनि तपाईँले भनेको छ काँधमा आइपरेको छ, विच इज म चाहिँ गर्ने चाहिँ ट्राई चाहिँ गर्नेछु दाइ।
1: सम्पूर्ण चेन अफ कमान्ड जसले तपाईँलाई रिकमेन्ड गर्नुभयो उहाँहरूलाई के भन्नुहुन्छ?
2: सबै चेन अफ कमान्ड इन्क्लुडिङ हाम्रो बटालियनको चाहिँ कमान्डिङ अफिसर हाम्रो सिओ साहब हुनुहुन्छ गोर्खा मेजर साहब, अनि मेरो कम्पनीको चाहिँ ओसी हाम्रो मेजर सुभाष साहब हुनुहुन्छ, अनि ट्वाइस साहब सो अन, अनि प्लस मेरो कम्पनीको चाहिँ सम्पूर्ण भाइहरूलाई पनि म चाहिँ थ्याङ्क यू भन्न चाहन्छु, जुन चाहिँ साथ अनि सपोर्ट मैले थ्रु आउट मेरो टाइममा चाहिँ पाएँ, त्यसको लागि पनि म सबैलाई चाहिँ थ्याङ्क यू भन्न माग्छु दाइ।
1: सी कम्पनीको सिएसएम गरिराख्नु भएको छ, कस्तो चाहिँ हुँदो रहेछ एउटा सिएसएम कम्पनीको?
2: सिएसएम सी कम्पनी चाहिँ मैले गरिरहेको चाहिँ अहिले 2 महिना भयो दाइ, अनि म चाहिँ एज अ राइफलम्यान पनि सी कम्पनीमा आएको हो। अनि तपाईँलाई याद छ होला तपाईँले म राइफलम्यान आउँदा पनि इन्टरभ्यू लिनुभएको थियो, अनि हेर्दा हेर्दै जस टाइम 18 इयर्स चाहिँ पास्ट भइसक्यो। तपाईँको क्वेसनको एन्सर सर्टमा दिनुपर्दा चाहिँ सी कम्पनीको सिएसएम लट अफ रेस्पोन्सिबिलिटी जिम्मेवारी छ काँधमा चाहिँ, अनि त्यसलाई चाहिँ म राम्रोसँग चाहिँ निर्वाह गर्ने चाहिँ कोसिस चाहिँ गर्नेछु आउँदो दिनहरूमा पनि, त्यही भन्न माग्छु दाइ.
1: ह्युज कङ्ग्रेचुलेसन, गो अल द वे टु द टप.
2: थ्याङ्क यू भन्नुहोस् दाइ. थ्याङ्क यू भन्नुहोस्.
1: अब भाइ पछि भने यहाँ कपरोल निश्चल थापा भाइ हुनुहुन्छ, उहाँ चाहिँ ए कम्पनीको र उहाँलाई पनि आज अवार्ड प्रदान गरिएको छ र उहाँसँग कुराकानी गरौँ र उहाँले चाहिँ सिजिएस कमेन्डेसन पाउनु भएको छ. र निश्चल भाइ नमस्ते अनि ह्युज कङ्ग्रेचुलेसन.
3: दाइ नमस्ते, थ्याङ्क यू भेरी मच.
1: ल, कतिको गर्व लागेको छ आज जेनरल साहबले तपाईँलाई यो कमेन्डेसन प्रदान गर्नुभयो.
3: हजुर, एकदमै खुसी लागेको छ दाइ, अनि एकदम एब्सोल्युटली ग्रेटफुल टु माई बटालियन अनि मेरो सबै च्यानलको अनुप्रति उहाँहरूले गर्दा नै म यो कमेन्डेसनको लागि सिलेक्ट भएको छु. त्यसको लागि आइएम रियली ग्रेटफुल एन्ड यहीँबाट म थ्याङ्क यू सो मच टु माई बटालियन अनि टु अल अफ माई च्यानलको अन भन्न चाहन्छु.
1: ओके, अब तपाईँ त थ्री टाइम्स इनर हो, टप सर्ट हुनुहुन्छ, क्विन्स मेडलिस्ट, त्यसपछि किङ्स मेडलिस्ट पनि हुनुहुन्छ, के गरे बापत चाहिँ पाए जस्तो लाग्छ यो
3: अहिलेसम्म? यसमा चाहिँ बटालियनलाई डिफेन्स सुटिङ कम्पिटिसन, हाम्रो अब इन्फेन्ट्रीको मेन कोर स्किल, वान अफ द बेसिक कोर स्किल नै सोल्जरिङ, पछि चाहिँ सोल्जरिङ हो अनि सोल्जरिङमा पनि अब मार्क्समेनसिप अथवा सुटिङलाई एकदम हाम्रो प्रायोरिटी गरिन्छ. अनि अहिलेको लिथालिटी, हाम्रो अब इन्टेन, सिओ साहबको इन्टेन, त्यसलाई चाहिँ मल्टिप्लाई गर्नको लागि यो सुटिङमा निकै हेल्प हुन्छ. यो बिना चाहिँ कम्प्लिट हुँदैन लिथालिटी, अनि कम्पिटिसनमा नै हो एउटा प्रुभ गर्ने, वान अफ द वे अफ प्रुभिङ हाउ लिथल हाम्रो बटालियन भन्ने कुरा. अनि त्यसमा चाहिँ मैले बटालियनलाई रिप्रेजेन्ट गरेर तिनचोटि जित्न सफल भएँ. त्यो मात्रै नभएर कोचिङहरू गरेर विदिन द कम्पनीहरूमा भाइहरूलाई त्यही कन्ट्रिब्युसनले गर्दाखेरि चाहिँ मेरो विचारमा सिजिएस कम्पिटिसनको लागि सेलेक्ट भएको छु जस्तो लाग्छ.
1: अघि जेनरल साहबले निकै लामो कुराकानी गर्नुभयो, अझै टेक पार्ट गएर चाहिँ अझै जित्नु भन्दै हुनुहुन्थ्यो, हिस्ट्री क्रिएट गर्नु भन्दै हुनुहुन्थ्यो, हुँदा हिस्ट्री अलरेडी तपाईँले बनाइसक्नु भएको छ. उहाँले के भन्नुभयो तपाईँलाई समग्रमा चाहिँ?
3: उहाँले क्युरियस हुनुहुन्थ्यो जेनरल साहब, नेक्स्ट टाइम जाने कि नजाने भन्ने कुरामा. अनि उहाँले गुड लक पनि भन्नुभयो, नेक्स्ट टाइम यदि जाने हो भने चाहिँ नेक्स्ट भिक्ट्रीको लागि गुड लक भन्नुभयो. अनि जेनरल साहबले चाहिँ सुटिङको टिप्सहरू आउट अफ मेनी एउटा मात्रै हो भने चाहिँ के, वाट इज द मेन टिप्स भनेर सोध्नुभयो त्यो साहबले. आई थिङ्क उहाँ साहब क्युरियोसिटीको कुरामा हजुर. अनि अरू नर्मल कुराहरू एकदम प्राउड हुनुहुन्छ बटालियनको एचिभमेन्ट रिसेन्ट इयर्सहरूमा, स्पेसली यो इयरमा, थ्रु आउट दि बिगिनिङ अफ इयरदेखि अहिलेसम्म. अनि एकदम राम्रो भन्नुभएको त्यो साहबले.
1: अब अवार्ड त पाउनुभयो, एउटा रेस्पोन्सिबिलिटिज पनि अलिकति बढेको त्यस्तो फिल गर्नु भएको छ कि छैन?
3: हजुर, म एभ्री टाइम रिकग्नाइज गर्दाखेरि एकदम खुसी लाग्छ, त्यही माथि अब रेस्पोन्सिबिलिटी बढेको डेफिनेटली फिल हुन्छ मलाई.
1: हुन्छ ल त भाइ, ह्युज कङ्ग्रेचुलेसन अनि अझै करियर राम्रो होस्, थ्याङ्क यू भेरी मच है त.
3: हजुर दाइ, थ्याङ्क यू सो मच आइदिनु भएकोमा. अनि अगेन थ्याङ्क यू सो मच टु माई बटालियन, सबै एभ्री मेम्बर अफ वान अफ यर, अनि त्यसपछि मेरो च्यानल कमान सबैलाई, थ्याङ्क यू सो मच दाइ.
1: हजुर, भाइसँग कुराकानी तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो, दुवैजना चाहिँ भाइहरूलाई चाहिँ कङ्ग्रेचुलेसन भन्दै अब हामी साङ्गीतिक विश्रामतर्फ लागौँ र त्यसपछि भने सेकेन्ड पार्टमा चाहिँ एलएसजिसी रिसिपेन्टहरू हुनुहुन्छ वान आरजेको, उहाँहरूसँग म कुराकानी गर्नेछु अनि बहिनीहरू पनि हुनुहुन्छ अनि एकजना आमा पनि हुनुहुन्छ, उहाँसँग म पाले पालो कुराकानी गर्नेछु. हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ. हाम्रो ललित साहब र सती दिदी लेख्नुहुन्छ, रेडियो सुनिराख्नु भएको रहेछ. डियर भाइ नमस्कार भन्नुभएको छ, सहप्रदीलाई नमस्कार. हामी पनि हजुरको रमाइलो र मन छुने प्रस्तुति सुन्दै यो अत्याधिक गर्मीको बावजुद पनि भरपूर आनन्द लिइरहेका छौँ भन्नुभएको छ भाइ सहप्रदीले, जहिले पनि सुन्ने गर्नुहुन्छ र थ्याङ्क यू हजुरहरूलाई. भाइ, यो वर्षको नेपाल कपको कमेन्ट्री साँच्चीकै राम्रो थियो भनेर भन्नुभएको रहेछ सहप्रदीलाई, धेरै धेरै धन्यवाद र तपाईँहरू तिनैजनालाई हार्दिक बधाई तथा आगामी वर्षको लागि.

अस्त सबैको सप्तान्त सुकुमाय साथै रमाइलोस् ललित सती भनेर भन्नुभएको छ सापदीलाई धेरै धेरै धन्यवाद तपाईँहरूको पनि विकेन्ड रमाइलो होस् भन्न चाहिँ चाहन्छु यति भन्दै नीता कोइ राई बहिनी हुनुहुन्छ ग्रेसबाट उहाँले मगन भएको गीततर्फ लागौ स्वर सम्राज्ञी लता मङ्गेशकर र चाहिँ उहाँले गाउनुभएको गीत सुन्दैछौँ अन्जानको शब्द अनि सङ्गीत आडी बनवनको रहेको छ

0: भारतीय हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: गोर्खा रेडियो।

0: हजुर आदरणीय श्रोता, यो बीएफएस गोर्खा रेडियो नै हो। केही गीतहरू तपाईँले सुन्दै हुनुहुन्थ्यो बीएफएस संवादमा। अहिले चाहिँ वन आरजेका केही सदस्यहरूले चाहिँ अवार्ड्स एन्ड अनर्सहरू चाहिँ उहाँहरूले पाउनु भएको थियो। मेजर जेनरल रोबर्ट हेडरविका जिओसी युके वान डिभिजनको हुनुहुन्छ र उहाँको चाहिँ गत बुधबार यहाँ भिजिट भएको थियो। त्यसै सन्दर्भमा उहाँले चाहिँ यो अवार्ड्सहरू अनि कमेन्डेसनहरू चाहिँ प्रदान गर्नुभएको थियो। अब भने वन आरजेका केही मेम्बर्सहरूसँग कुराकानी गर्न चाहिँ चाहन्छु। उक्त दिन उहाँहरूलाई चाहिँ यो एलएसजिसी मेडल चाहिँ प्रदान गरेको थियो र उहाँहरूसँग म पाले पालो कुराकानी गर्नेछु। सुरुमा चाहिँ साजन विजय राई भाइ हुनुहुन्छ, वान आरजे सपोर्ट कम्पनीको, उहाँसँग कुराकानी गर्दैछु। भाइ नमस्ते।
1: नमस्ते भाइ।
0: प्राउड मोमेन्ट आज तपाईँले एलएसजिसी मेडल पाउनुभयो।
1: हजुर, फाइनल्ली हाम्रो यो लङ सर्भिस गुड कन्डक्ट मेडल चाहिँ हामीले रिसिभ गर्यौँ। मेबी यो हाम्रो एकदमै अल्टिमेटली अल एट्रिब्युट्सहरू चाहिँ अब गुड कन्डक्ट भएर होला।
0: ठकै कति वर्ष नोकरी भयो? 15 वर्षमा दिन्छ?
1: हजुर, 15 वर्ष लास्ट डिसेम्बरमा भएर अहिले चाहिँ अब 16 वर्षमा रनिङ भनौँ न दाइ।
0: विदाउट एनी काम नबिगेकन यहाँसम्म नोकरी गर्नु भनेको त ठुलो कुरा हो नि त, होइन?
1: हजुर, अभियसली यो चाहिँ एउटा एस्पिरेसन पनि दिन्छ हाम्रो जुनियर भाइहरूलाई। अब राम्रो काम गर्नुपर्छ, एउटा हाम्रो लागि केही एचिभमेन्ट अवार्ड छ हो, त्यस्तोको लागि एउटा गुड पाथवे चुज गर्नको लागि मान्छेलाई एउटा चाहिँ राम्रो एस्पिरेसन पनि दिन्छ यसले चाहिँ। साहब,
0: तपाईँको आमा हो?
1: हजुर, मेरो आमा भन्दा पनि मेरो श्रीमती मिसेसको चाहिँ आमाको आमा गर्दाखेरि सासु बोजू हुनुहुन्छ। हजुर।
0: अनि कस्तो जाँदैछ त सपोर्ट कम्पनीमा?
1: अहिले राम्रै गइरहेछ। हाम्रो लास्ट मन्थदेखि नै अहिले चाहिँ सपोर्ट कम्पनीको चाहिँ क्यारर भएर क्वाइट बिजी भइरहेछ। अहिले चाहिँ अब तपाईँले अहिले हालमा हेर्नुहुन्छ भने मेरो प्लटुन सबै हाम्रो 5 वटै प्लटुन चाहिँ सिङ्कीपोर्ट ट्रेनिङ एरियामा चाहिँ अहिले बिजी छ। सबै उनीहरू चाहिँ फाइनल एफटिएक्स गरिरहेछ दाइ।
0: ल, कङ्ग्रेचुलेसन भाइ।
1: हुन्छ, धन्यवाद दाइ, थ्याङ्क यू भेरी मच।
0: आज चाहिँ जेनरल साहबले यहाँ वन आरजेको मेम्बर्सहरूलाई चाहिँ अवार्ड्स एन्ड अनर्सहरू प्रदान गर्नुभयो र हाम्रो बहिनीहरू यहाँ भाइहरूलाई चाहिँ प्रदान गरेको छ। एकजना भाइ हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। भाइ नमस्कार है।
2: नमस्कार दाइ।
0: हजुर, भाइको पूरा नाम अनि कुन कम्पनी हो?
2: मेरो नाम चाहिँ उमेश राणा, म चाहिँ अहिले पाइनर पिएनडीमा छु।
0: अब आज चाहिँ जस यो एलएसजिसी मेडल पाउनुभयो, गर्वको कुरा होइन?
2: हजुर दाइ।
0: कतिवटा मेडल भयो?
2: अहिलेसम्म 4 वटा भयो।
0: योसँग 4 वटा हुने?
2: हजुर हजुर दाइ।
0: कस्तो लागेको छ त विदाउट काम नबिगारिकन चाहिँ 15 वर्ष नोकरी, ठ्याक्कै नोकरी चाहिँ कति भयो तपाईँको?
2: ठ्याक्कै 15 वर्ष भयो। ए,
0: कति गर्व लागेको छ अनि कसरी लिनुभएको छ यो मेडललाई चाहिँ?
2: एकदम खुसी लाग्छ दाइ। अब अहिलेसम्म अब सम्झिँदाखेरि त हिजो भर्खरै भर्ती लाग्यो जस्तो लाग्छ, तर अहिले 15 वर्ष कटिसकेकोमा अनि विज इज त्यो एचिभमेन्टमा यो पाउँदाखेरि चाहिँ साह्रै खुसी लाग्छ दाइ।
0: झुगान मजाले पाल्नु भएको रहेछ होइन?
2: हजुर,
0: निकै सुहाउने रहेछ होइन?
2: हजुर।
0: यता चाहिँ हजुरको श्रीमती हो?
2: हजुर हजुर।
0: बहिनी छन्, कुराकानी गरौँ न। ल, बहिनीको नाम चाहिँ
3: बबी राणा दाई।
0: श्रीमानले त मेडल थाप्नु भयो त आज?
3: हजुर, एकदम खुसी लाग्छु अनि प्राउड फिल पनि भछु दाइ। हजुर।
0: अनि कस्तो लाग्यो त यस्तो खालको प्रोजेक्ट त देख्नु भएको छ होइन?
3: हजुर, एकदम खुसी लाग्यो दाइ।
0: अब श्रीमान कोही बेला कामबाट ढिलो आउनुहुन्छ होला होइन, कस्तो लाग्छ त उहाँको काम आर्मी लाभ कहिले कहाँ जानुपर्छ होइन?
3: त्यो देख्दा चाहिँ एकदम दुःख लाग्छ दाइ, किनभने यता काममा पनि बिजी, फेरि हामी पनि अब छोरा हेर्नु पर्यो है, यहाँ आइसिएर अलिअलि काम नै गर्नु पर्यो है। त्यो बिजी हुँदा चाहिँ अलिकति आफूलाई मेन्टल्ली चाहिँ अलिकति प्रेसर पर्दो रहेछ, त्यो फिल चाहिँ हुन्छ मलाई।
0: अब आज भाइ खुसी हुनुहुन्छ, रेस्टुरेन्टतिर लानुहुन्छ कि के छ प्लान?
3: सोच्दैछु दाइ।
0: अनि एउटा लाउरेनी हुनु चाहिँ कतिको साह्रो रहेछ त?
3: एकदम साह्रो दाइ।
0: के हुन्छ अनि भाइलाई के भन्नुहुन्छ त? सिल्लो रेडियोबाट आज भनिदिनुहोस् के भन्नुहुन्छ?
3: एकदम बधाई छ, यति लामो वर्षसम्म दुःख गरिराख्नु भयो होइन, अनि मेडल पाउनु भयो त्यसको लागि एकदम खुसी छु। त्यही नै हो दाइ।
0: आज चाहिँ छुट्टी नै थियो कि काममा छुट्टी लिएर आउनु भयो आज?
3: मेरो चाहिँ खासमा आज काम थियो दाइ, अनि एउटा दिदीलाई साटेर अनि फेरि गरिदिनु भनेर म चाहिँ छुट्टी लिएर बसेको।
0: यस्तो बेला त लिनै पर्छ। थ्याङ्क यू भेरी मच बहिनी, कङ्ग्रेचुलेसन।
3: थ्याङ्क यू दाइ।
0: अब हाम्रो विजय भाइ को चाहिँ सासु हुनुहुँदो रहेछ। नमस्कार है आमा।
4: बोझै सासु पो म त।
0: राइट, हजुरको नाम चाहिँ?
4: कृष्ण कुमारी।
0: छोरीको नाम चाहिँ के हो?
4: छोरीको नाम कल्पना।
0: अनि ज्वाइँले आज मेडल पाउनुभयो, कति खुसी हुनुहुन्छ त नि?
4: खुसी।
0: अनि यस्तो खालको प्रोजेक्ट देख्नु भएको थियो पहिला?
4: खोइ पहिला त हाम्रो पालामा खोइ।
0: तपाईँ पनि लाउरेनी हुनुहुन्छ?
4: लाउरेनी हो।
0: कुन पल्टनको?
4: सिकिन समय भन्थ्यो उहिले, हामी त कता जङ्गल जङ्गलतिर बसेको।
0: कता? मलायमा।
4: मलायमा, हङकङ मलाया बस।
0: दाउरामा भात पकाउनुहुन्थ्यो?
4: दाउरामा, यत्रो दाउरा दिन्थ्यो, दुःख थियो नि हाम्रो पालामा।
0: अनि ज्वाइँलाई के भन्नुहुन्छ त?
4: राम्रो राम्रो अलिक मान बढ्दै जाओस्।
0: थ्याङ्क यू आमालाई।
4: हजुर,
0: हाम्रो विजय बहिनी हो यहाँ चाहिँ।
5: हजुर, नमस्ते दाइ।
0: तपाईँको आमा हुनुहुँदो रहेछ होइन?
5: बोजू।
0: ए, बोजू हो?
5: मेरो आमाको आमा, माओली बोजू।
0: बोजू जस्तो देख्नु नि त, आमा जस्तो देख्नुहुन्छ त।
5: मेरो बोजू हो क्या, 94 इयर्सको।
0: कति भाग्यमा नि तपाईँ त बोजूसँग बस्नु पाउने होइन?
5: हजुर, मेरो अहिले उहाँ चाहिँ ननिङटनमा हुनुहुन्थ्यो, अहिले ल्याएर आएको बोजूलाई
0: म त जन्मिँदा बाजे बोजू खसिसक्नु भएको थियो देख्नै पाइएन नि
5: ए है मेरो बोजू त अझै आफै चियाहरू पनि बनाएर खानुहुन्छ
0: कतिको स्ट्रिक्ट हुनुहुन्छ कतिको हकार्नुहुन्छ
5: हकार्नु हुँदैन सबसे सोझो मेरो बोजू
0: आमा चाहिँ कहाँ हुनुहुन्छ
5: आमा चाहिँ नेपालमै हुनुहुन्छ अब
0: आमा भनिरहेको कति भन्नु कसरी यस्तो कलिलो हुनुहुन्छ यो उमेरमा पनि
5: मेरो बोजू हो नि अब यसो खोइ मेरो आमालाई बोजूको बाट बोलाम भन्ने विचार छ हेरौँ के हुन्छ
0: ओके अनि आज भाइले त मेडल पाउनु भयो त है
5: हजुर एकदम धेरै धेरै उहाँलाई कङ्ग्रेचुलेसन अनि म नि एकदमै खुसी छु मेडल पाएर अनि उहाँको त्यो हार्डवर्किङ अहिले जस्ट पेड अफ भयो एकदमै खुसी लागिरहेको छ मलाई
0: गीत पनि गाउनुहुन्छ तपाईँ के छ
5: म चाहिँ गीत गाउनुहुन्छ म चाहिँ नाच्छु
0: हो र अब यहाँ रेडियोमा देखाउनु नमिल्ने होइन
5: हजुर अन्त उसले चाहिँ गाउँछ म चाहिँ फेरि नाच्छु उसले चाहिँ फेरि राम्रो गाउँछ
0: उहाँ त कलाकार हो उहाँ तपाईँको लभ म्यारिज हो
5: हजुर हजुर हो नि हामी सबै कलेज साथी हो क्या कलेजकै कलेजमै भेटेर अनि बिहा गरेको हामी
0: एउटा गीत छ नि त्यो टिचर उता पढाउने के त्यस्तै भयो कि होइन
5: हजुर त्यस्तै त्यस्तै भयो अनि एकदमै हामीहरू चाहिँ अब ऊ पनि गाइन्थ्यो अनि यसो त्यतिकै त्यतिकै उसको गाउनेहरू राम्रो लाग्थ्यो
0: ल त भने इन्सपायर गर्दै गर्नु होला है त
5: एकदमै उहाँलाई त मेरोबाट एकदमै धेरै इन्सपायर छ उहाँलाई त उसलाई बोल्नु
0: अब अर्को एकजना बहिनी हुन्छ सेतो साडीमा हुनु भएको छ फुल पनि बोक्नु भएको छ ल बहिनी नमस्कार है
6: नमस्ते दाई
0: अनि तपाईँको श्रीमान त गइसक्नु भयो के हो होइन हजुर श्रीमानको नाम चाहिँ
6: पेमा लामा
0: मेडल पाउनु भयो होइन
6: हजुर दाई
0: कति खुसी हुनुहुन्छ त
6: एकदमै खुसी अनि प्रिभिलेज होइन टु विटनेस यस्तो राम्रो अब 15 इयर्स कम्प्लिटको एकदम प्राउड फिल भएको छ
0: यो फुल चाहिँ कसले दिएको तपाईँलाई
6: एक्चुली मेरो छोरीको नि बर्थडे हो दाई आज फोर्थ बर्थडे हो अनि प्लस 2-in-1 के छोरीलाई जस्तो पनि अनि बुढालाई पनि यसो कङ्ग्रेचुलेट
0: आज बेलुका होला नि त कार्यक्रमहरू
6: हजुर हजुर दाई अब एकछिनमा मन्दिर पनि भिजिट छ छोरीलाई लगेर अनि त्यसपछि त्यस्तै छ दाई
0: अनि भाइ चाहिँ कुन कम्पनीको
6: सपोर्ट कम्पनी मोटर प्लाटुन दाई
0: कतिको प्राउड हुनुहुन्छ तपाईँको पनि भाइलाई यहाँसम्म ल्याउनुमा ठुलो हात छ होइन
6: एकदमै प्राउड दाई अनि मेन त अब यो आजको इभेन्ट जुन भयो नि अरू दिदी बहिनीहरूले भनेको सुने अनुसार चाहिँ लाइक छुट्टै क्या यस्तो चाहिँ आई थिङ्क इट्स क्वाइट रेयर होला दाई मलाई चाहिँ थाहा छैन है त्यो रिजनले पनि आइएम भेरी ग्रेटफुल भनौँ न यसरी अब विटनेस गर्नु पायो त्यही मात्रै सेरोमनी एउटा फङ्सन राखेको त आई थिङ्क इट्स क्वाइट गुड होला दाई हजुर
0: एलएसजीसी हो नि त पठाउनु भएको
6: हजुर हजुर
0: एलएसजीसी भनेको चाहिँ 15 वर्षसम्म कुनै पनि काम नबिगारिकन पाउने मेडल हो के
6: अन्त त्यो चाहिँ केही काम बिगार्यो भने यताउता अब होइन गडबड भयो भने नपाउने रहेछ झन् त्यो कुरा सुन्दा त थाहा पाउँदा त झन् मोर आइम फिलिङ मोर प्राउडर दाई होइन अनि आफ्नो नम्बर निहरूसँग साइड बाई साइड यसरी
0: ल त बहिनी तपाईँलाई कङ्ग्रेचुलेसन
6: थ्याङ्क यू दाई हजुरलाई पनि आई मिन आइदिनु भएकोमा होइन आजको स्पेसल हाम्रो टाइमलाई रेकर्ड गरिदिनु भयो यताउता त्यसको लागि एकदम थ्याङ्क यू दाई

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गृहमन्त्री सुदन गुरुङले मोगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणको जिम्मा स्थानीय सरकारको हैसियतले काठमाडौँ महानगरले लिनुपर्ने तर्क गर्नुभएको छ। गणेश नेपालीको आत्मदाह प्रकरणमा प्रतिनिधि सभा बैठकमा विपक्षीका सांसदहरूसँग प्रधानमन्त्री र गृहमन्त्रीमाथि खनिएपछि मन्त्री गुरुङले संसदमै आक्रोश पोख्दै जवाफ दिनुभएको हो।
4: सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो तीन तहको सरकार हुन्छ, जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ। केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरह्यो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। अब यहाँ आएर सबैजना एक्सपर्ट भइसकेका छन्, सबैजना डक्टर्स भइसकेका छन्, नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह त स्थानीय तहको सरकार कसको छ अहिले नेपाल अहिले अहिले काठमाडौँमा व्हील लक लगाएको कसले? हामीले भनिराख्नु पर्ने अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने।
3: जवाफ दिने क्रममा सुरुमै रिसाएका मन्त्री गुरुङले सांसदहरूको आलोचना गर्नुभएको थियो।
4: म धेरै साथीभाइहरू देखेँ, उठेर घाँटी सुक्ने गरी चिचाइराख्नु भएको थियो, देखेँ मैले। कतिजना हुनुहुन्थ्यो हिजो त्यो हस्पिटलमा तपाईँहरू, जतिजनाले घाँटी चिचाएर कराउनु भइरहेछ यहाँ। घाँटी चिचाएर कराएर हुँदैन यहाँ सदनमा, मात्र मुखले बोलेर हुँदैन। त्यो मुखले बोलेको 50 वर्ष भइसक्यो, ठाउँमा गएर गर्नुहुन्छ, उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ। त्यसलाई तपाईँहरू स्टन्ट बाजी भनेर भन्नुहुन्छ। मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्ट बाजी गर्नुलाई, आफ्नो देशको सेवा गर्न आएको।
3: मन्त्री गुरुङको टिप्पणीप्रति आपत्ति जनाउँदै नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले रेकर्ड बाटे हटाउन माग गर्नु भएको छ।
5: सांसदहरूले सदनमै सरकारलाई खोज्ने हो, सरकारको जिम्मेवार प्रतिनिधिले घटना के भएको छ सदनलाई जानकारी दिने हो, त्यो जिम्मेवारी हो। सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्ने गरी चिच्याएको भनेर भन्न मिल्दैन। यो सांसदहरू प्रति, जनप्रतिनिधि प्रति र संसद प्रति जिम्मेवार मन्त्रीले गरेको अपमानको रूपमा मैले यसलाई बुझेको छु। यसलाई संसदको रेकर्डबाट हटाइयोस् र आगामी दिनमा सरकारका प्रतिनिधिहरू जिम्मेवारीपूर्वक संसदमा प्रस्तुत हुन र सांसदहरूका प्रश्नहरूलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्न म अनुरोध गर्दछु।
3: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको छ।
6: परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म दक्षिण पूर्व एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको जानकारी दिनुभएको हो। हालसम्म कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 8 जना नेपालीको उद्धार गरिएको उहाँले जानकारी दिनुभएको छ। उहाँले कम्बोडिया सरकारले भिजा अवधिभन्दा बढ़ी बसेका नेपालीहरूको भिजा शुल्क र जरिवाना मिनाह गर्दै आएको र 602 जना नेपालीको जरिवाना र शुल्क मिनाह गरिदिएको पनि उल्लेख गर्नुभएको छ।
3: सर्वोच्च अदालतको नियमित सुनवाई प्रक्रिया करिब 1.5 साता प्रभावित हुने भएको छ।
6: हरेक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास अन्तर्गत नयाँ आर्थिक वर्ष शुरू भएपछि करिब 1.5 साता सुनवाई प्रक्रिया प्रभावित हुने भएको हो। केही साउन 1 गतेदेखि सेवा रोकिने भएको छ। सर्वोच्च अदालत प्रशासनका अनुसार साउन 11 गतेबाट मात्र नियमित सुनवाई हुनेछ। यसअघि 2 सातासम्म पनि सुनवाई रोकिने गरेको थियो। यो पटक भने 11 दिन मात्र अवरुद्ध हुने सर्वोच्च अदालतले जनाएको छ। यसबीचमा बन्दी प्रत्यक्षीकरणका मुद्दा भने जारी रहनेछ। केही निवेदनमा भने सुनवाई हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
3: अब खबर फटाफट।
7: बर्खायाम लागेसँगै अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्या घट्यो। अघि पछि दैनिक 600 जनासम्म पर्यटक हिँड्ने गरेको यो बाटोमा हिजो आज दिनको 15 जना पर्यटक पनि हिँड्न छाडे। बागलुङ नगरपालिका महिलालाई आत्मनिर्भर बनाउने अभियानमा नगरभित्रका 10 वडाका 85 जना महिलालाई बाख्राका पाठापाठी उपहार। भोजपुरको टेम्के मैयुङमा एक घर एक करेसवारी कार्यक्रम, किसानलाई 50% अनुदानमा 38 लाखको पाइप र टनेलका सामग्री वितरण। 1.5 घण्टा भारी वर्षा हुँदा महोत्तरी सदरमुकाम जलेश्वर जलमग्न, गतिलो निकास नभएर पानीले सड़क भरिदा यातायात समेत बिथुलियो। प्रदेशभित्रका 6 जना हिमाल आरोहीलाई गण्डकी सरकारको सम्मान, पर्वत कुष्मा 14 का किरण बहादुर पिसी, गोर्खा चुम्नुब्री 1 का नाङसल छ्योटेन लामा, कास्की माछा भुत्रे 4 का किशोर अधिकारी र पर्वत बिहादी 4 का देवी प्रसाद नेौपानेसँगै तनहुरी सिंह 2 का अमित थापा र घेरिङ 5 का नवराज राणालाई जनही 45,000 नगद पुरस्कार। र मुस्ताङमा गएको साउनेता लेक लागेर 5 नेपाली 10 भारतीय र मेक्सिकोका एकजनाको मृत्यु लेक लागेकालाई उपचार गर्न मुक्तिनाथ मन्दिर परिसरमा हाई अल्टिच्युड उपचार केन्द्र सञ्चालनमा

0: हजुर दाजु धन किरण गुरुङज्यूले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. 6:07 गइसकेको छ. आजको अन्तिम कार्यक्रम तपाईँहरूले हाम्रो पनुषा भान्जी हुनुहुन्छ, हाम्रो सोनिया बहिनीले गर्नुभएको उहाँसँग कुराकानी. पनुषा लिम्बू भान्जी हुनुहुन्छ, उहाँसँग कुराकानी 6:28 जाँदा अनि अर्को पार्टमा सुन्न सक्नुहुन्छ 6:47 जाँदा. अहिलेलाई भने प्लम स्ट्रिटबाट हाम्रो पदम बहादुर थापा बाबा आउनु भएको छ, उहाँसँग कुराकानी गरौँ. हेलो बाबा, नमस्कार. हजुर
1: हेलो भानिस, नमस्कार भानिस.
0: हजुर कस्तो हुनुहुन्छ? गर्मी निकै छ बाबा?
1: ए यहाँ त अहिले त युकेमा सालमा त रेकर्ड तोड्यो भानिस, घरमै एकदम उसिनेर बस्ने बेला पनि आउँदो रहेछ भानिस.
0: हो हो, यस्तो फ्यानहरू पनि लाउनु भएको छ कि? फ्यान लाउनुहुन्न तपाईँहरूले?
1: फ्यान पनि लगाएकै छ भानिस.
0: ए राति निन्द्रा मजाले लाग्छ कि गर्मीले अलिक डिस्टर्ब गरेको छ हजुरहरूलाई?
1: कहिले कहिले यस्तो गरम हुन्छ र निन्द्राकै छ भने.
0: ए त्यही त अघि अफ एयरमा यो भेटरन आइडी कार्डको कुरा गर्छु भन्दै हुनुहुन्थ्यो. ल सुनाउनुहोस् तपाईँको अनुभव के छ, तपाईँले एप्लाई गरिसक्नु भएको छ?
1: अब यो जति पनि रेडियो सुनिरहनु भएका सम्पूर्ण यो बेनिफिट खाने बुढो मान्छेहरू वा नोकरी गरिरहनु भएका सम्पूर्णलाई यो भेटनरी कार्डको विषयमा एउटा दुईटा कुरा भनौँ भनेर गरेको भानिस.
0: हजुर ल प्लिज, कस्तो कस्तो सुविधा पाइन्छ तपाईँले थाहा भएको कुरा, तपाईँलाई थाहा भएको कुरा भनिदिनुहोस् न.
1: अब यो भेटनरी कार्ड बनाएपछि हामीहरूलाई बसमा रेलमा हिँड्न फ्री हुने रहेछ, मलाई फ्री भयो भानिस.
0: बसमा त तपाईँहरू भेटरन कार्ड नबना पनि फ्री नै होला 65 पुगेपछि, रेलमा पनि फ्री हुन्छ नि होइन? 65 पुगेपछि कस्तो हुन्छ?
1: होइन यो रेलमा चाहिँ नि लन्डन एरियामा फ्री हुन्छ, बाहिर जाँदाखेरि फ्री हुँदैन यो बस कार्डले. यो भेटेनरी कार्डले चाहिँ नि बिहान 9 पनि के गरे अगाडि पनि जतिखेरै पनि यो भेटेनरी कार्ड चाहिँ नि चल्दो रहेछ भानिस.
0: ए त्यो देखाएपछि तपाईँहरूलाई केही तिर्नु परेन?
1: पर्दैन भानिस.
0: ए अर्को कुरा चाहिँ मैले सुनेको, मैले प्रयोग त गरेको छैन, विन्जर क्यासल अनि यता हाम्रो चाहिँ बकिङहाम प्यालेसमा पनि हुन त त्यहाँ एभ्री टाइम खुल्दैन, कुनै वर्ष कति टाइम खुल्छ. यो भेटरन कार्ड छ भने फ्री अफ चार्ज त्यहाँ घुम्न पाइन्छ अनि कतिजना गेस्ट पनि लाउन पाइन्छ भनेर मैले सुनेको, त्यो त तपाईँलाई थाहा छैन होला?
1: यो 5 आफूबाट 4 लान सक्छ, जस्तै कुनै पिसाब फेर्ने ठाउँमा या कुनै ठाउँमा 5 लान सक्दो रहेछ भानिस.
0: ए यो लन्डनको एउटा विचार राम्रो पो रहेछ त है?
1: होइन यो लन्डन मात्रै होइन, जति पनि म स्विडेनमा गएँ 2 रेलमा गएँ तर रेलमै आएँ, मलाई पैसा लाएन भानिस.
0: ए भनेपछि त्यो टिकट काउन्टरमा जाँदा चाहिँ म भेटरन हो यो कार्ड भनेर सोध्नु भयो?
1: त्यो त्यो सोधे पनि या त्यो खास गरी त्यो गेट खोल्नेमा चाहिँ देखाउनु पर्छ क्या भानिस.
0: ए आइसी
1: त्यहाँ देखाएपछि त्यसले गेट खोलिदिन्छ या के अरे ट्रेनमा बस्दाखेरिमा टिकट नकाट्दाखेरि टिकट मास्टर आएर सोध्छ क्या भानिस. त्यो सोध्दाखेरि टिकट खै भनेपछि कि यो मेरो भेटनर कार्ड छ भनेपछि गुड भन्दो रहेछ, पैसा लिँदो रहेनछ भानिस.
0: ए कति राम्रो कुरा. कति पो तपाईँले चाहिँ पाउनु भएको, एप्लाई गर्नुभएको?
1: यो त मैले एप्लाई गरेको त भयो 1 तर बल्ल थाहा भयो अहिले चलाउनलाई.
0: ए त्यही त मैले नि एप्लाई गरेको छु, कहिलेकाहीँ त्यो दोकानतिर अथवा कुनै ठाउँतिर जाँदा कुनै भेटरनहरूको लागि यहाँ सुविधा छ भन्छ, अब हामी त अब उमेर पुगेको छैन त्यही भएर छैन भन्छ होइन.
1: यो भेटनर कार्ड भएपछि उमेर भए पनि नभए पनि यसले चाहिँ नि हामीलाई आर्मी भनेर सहयोग गर्ने रहेछ भने
0: ए ओके कुन त त्यो त मैले ट्रेनमा त प्रयोग गरेको छु मेरो पनि कार्ड छ अहिले बोकिँदैन यदि तपाईँहरू जसले ज जसले सुन्दै हुनुहुन्छ एप्लाई गर्न चाहनुहुन्छ भने अब अलिकति तपाईँहरूलाई लाइनमा कसरी एप्लाई गर्ने अनलाइनमा थाहा छैन भने आफ्नो नानीहरूलाई भन्नु होला र अनलाइनमा गएर मजाले एप्लाई गर्न सक्नुहुन्छ त्यसमा चाहिँ तपाईँको अब आर्मी नम्बर चाहिएको अनि चाहिँ नेसनल इन्सुरेन्स नम्बर अनि तपाईँले चाहिँ कहिलेबाट आर्मी सुरु गर्नुभयो भर्ती भएको र चाहिँ अब पेन्सन गएको डेट अनि तपाईँहरूको चाहिँ पासपोर्ट डिजिटल त्यो डकुमेन्टहरू छ भने तपाईँहरूले इजिली एप्लाई गर्न सक्नुहुन्छ नि एउटा फोटो पनि चाहिन्छ र फोटो चाहिँ अब तपाईँहरूले त्यही अब फोनबाट खिचेर पनि गर्न सक्नुहुन्छ सजिलो आइपुग्छ यो पनि तपाईँलाई जानकारी गराउँ ए ल एकदमै खुसी लाग्यो हजुरले प्रयोग गरेको थाहा भएको कुरा भनिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद बाबा
1: यो अझै यो लाल बुक के लाल बुकको मुताबिक चाहिँ नि के गरे एप्लाई गर्न पर्छ
0: हो हो
1: एक हप्तामा आफ्नै कोठामा आउँछ भने
0: हो मैले पनि त्यसरी नै एप्लाई गरेको तर मैले चाहिँ त्यो सुविधा पाएको छुइनँ र अब हेर ट्राई गर्नु पर्ला अब ट्रेनतिर हिँड्यो भने कतै पाइन्छ कि
1: बिहानमा सोध्नु होला हजुरले हामीले त भूपुले के अरे पेन्सन क्रेडिट हुनेले त रेलमा पनि फ्री बसमा पनि फ्री पाउँदो रहेछ टाइम लिमिट छैन है भानी
0: कुन त अब हामी जस्तो अब गरी खानेलाई त अब त्यो सुविधा दिन्छ कि दिँदैन थाहा पनि तैपनि म पनि प्रयास गर्नु पर्ला है त ट्रेनमा यसो त्यो सुविधा हामीलाई छ कि छैन भनेर
1: थ्याङ्क यू भानी यही भन्छु भनेर नजानेका छन् भने मलाई सोध्न सक्नुहुन्छ मैले बताइदिन सक्छु भानी
0: ए ल धेरै धेरै धन्यवाद अनि हात चाहिँ कतिको हेर्दै हुनुहुन्छ त नि
1: हजुर
0: हात चाहिँ कतिको हेर्दै हुनुहुन्छ भाग्य अरूको कतिको हेर्दै हुनुहुन्छ
1: ए भाग्य जो जोले सोध्छन् तिमीलाई चाहिँ नि भाग्य मोबाइलबाट नै उठेर जवाब दिने हो भने
0: ए टकटकै मिलाउनु हजुर टकटकै मिलाउनुहुन्छ होला
1: हेर्दैछु
0: ए ओके हुन्छ धेरै धेरै धन्यवाद अब गर्मी छ अलिकति आफ्नो ख्याल राख्नु होला है त बाबा
1: हेलो एकदम अहिले त के अरे बेलायतमा त हामी नेपाली आएर गरम भएको जस्तो पो छ
0: भने त्यो पनि हुनसक्छ तर अब अहिले यो मौसम अब के भन्छ यो चाहिँ अब ग्लोबल वार्मिङ भन्छ के अरे मान्छे धेरै भयो अब धुवा धुलो त्यही भएर धेरै भएको होला पहिला पहिला हामी 94 आउँदा यहाँको वातावरण भिन्दै थियो क्रिसमसतिर जहिले पनि हिउँ पर्थ्यो आजभोलि पर्दैन नि
1: त्यही भएर त गरम भएको अर्थ त्यही होला हो हो
0: मान्छे धेरै भयो अब संसारमा अनि अनेक किसिमको फ्याक्ट्रीबाट उठेको धुवा अब गाडी नै पहिला हामी आउँदै गाडी यति साह्रो थिएन यहाँ यति साह्रो गाडी छ अब घर घरमा गाडी थिएन अहिले घर घरमा जतिवटा मान्छे छन् त्यतिवटा गाडी चाहियो त्यसले गर्दा पनि होला बाबा के गर्ने है
1: होइन अब यो यस्तै भएर 3200 वर्षमा त्यो जमिन ध्वस्त हुन्छ क्या बानी कलिजुग आउँछ कलिजुग आएपछि मान्छे आफै आफै खाना खान मारामार खाना खाना हुन्छ र यो अहिले चाहिँ नि उनीहरू चाहिँ नि जुनतिर घामतिर हिँड्दैछन् के अरे बुद्धि मानेर पैसा भएको मान्छेहरू बानी
0: त्यही त अब हामी त भइदिएन त्यति बेला कहाँ पुगिन्छ हुन त 84 लाख पछि फेरि मान्छेको जुनी पाइन्छ भन्छन् अब त्यो भगवान् जानु है हजुर हुन्छ बाबा धेरै धेरै धन्यवाद थ्याङ्क यू हजुर हाम्रो पदम थापा बाबा आउनुभएको थियो यो भ्याट्रन कार्डहरू तपाईँले एप्लाई गर्नुभएको छ भने छैन भने त फोर्सेस भ्याट्रन कार्डहरू तपाईँले एप्लाई गर्न सक्नुहुन्छ तपाईँको सर्भिस नम्बर अब चाहिएको अब सबै त्यो हाल्ने बित्तिकै तपाईँको डिटेल आइहाल्छ अब कम्प्युटरमा अनि नेसनल इन्सुरेन्स नम्बर अनि कहिले भर्ती हुनुभयो कहिले रिटायर हुनुभयो हुन त आरओडी डेटहरू चाहियो अनि पासपोर्टको चाहियो फोटोहरू चाहियो त्यति भए तपाईँलाई हुन्छ अरू केही पनि चाहिँदैन 5 पाउन्ड कि कति तिर्नुपर्छ जस्तो लाग्यो मलाई आई कान्ट रिमेम्बर तर अलिकति 10 रुपियाँ पनि तिर्नुपर्छ जस्तो मलाई लाग्यो त्यो चाहिँ मलाई मैले पक्का बिर्सेँ हजुर यति भन्दै अब हाम्रो कृष्ण चामलिङ दाजुको यहाँ मेल म पढ्न चाहिँ चाहन्छु र हेलो गुड इभिनिङ भाइ भन्नुभएको छ हजुरलाई गुड इभिनिङ गोधुली सो सुन्दै विन्चेस्टरतिर लाग्दैछु यो विकेन्ड हाम्रो क्युएजेलआर 86 इन्टेक नम्बरीहरूको वार्षिक भेला भएकोले जाँदैछु भन्नुभएको छ थ्याङ्क यू गर्दा हाम्रो सबै नम्बरीहरूलाई सम्झना गर्दै त्यो हाम्रो छड्के सलाम भनेर भन्नुभएको छ हाम्रो छड्के सलाम भन्नुभएको छ नम्बरी साहबहरूलाई र यो उहाँले यो गीत चाहिँ तारप्रकाश चेम्जोङ तारप्रकाश लिम्बू भाइ हुनुहुन्छ उहाँले गाउनुभएको गीत अनुरोध गर्नुभएको छ अनि दाईले लेख्नु भएको यो गीत सुनाउन चाहनु भएको छ ल दाई धेरै धेरै धन्यवाद तर भोलि हाम्रो इन्जिनियरको नम्बरहरू पनि यति साउन्ड क्लिपतिर आउँदै हुनुहुन्छ तर धेरै नम्बरहरू चाहिँ अलिकति जस उहाँको काम विशेषले गर्दा आउन सक्नुहुन्न हाम्रो पनि भोलि नम्बरहरूको भेटघाट छ इन्जिनियरको त्यसले गर्दा आई एम लुकिङ फोरवर्ड टु इट भन्न पनि चाहन्छु हजुर यति भन्दै अब दाईको गीत सुनाउन चाहन्छु ल दाई मजाले इन्जोय गर्नुहोला र तपाईँलाई धेरै धेरै धन्यवाद अनि तपाईँको सबै सबै क्युएजलाको नम्बरहरूलाई पनि सापहरूलाई पनि हाम्रो नमस्कार सड्के सलाम

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

0: Pe Line Buddy.
1: On Air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सर्वोच्च अदालतले पूर्व न्यायाधीश र पूर्व सैनिकको सम्पत्ति तत्काल छानबिन नगर्न सम्पत्ति जाँचबुझ आयोगलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीश टेक प्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट निवेदनको पूर्ण इजलासबाट टुङ्गो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्न र यो मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो। आयोग विरूद्ध अधिवक्ता डाक्टर प्रेमराज सिलवालले रिट दायर गर्नुभएको थियो। नेपाली कांग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरू खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले आगामी 31 गतेका लागि पेशी तोकेको छ। संविधानसँग बाजिने गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम 140(11), 259 संविधानको धारा 274(8) बाजेकोले खारेज गर्न कांग्रेसले रिटमा दावी गरेको छ। राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कमला देवी पन्त, प्रमुख सचेतक पद्म बहादुर परियार, प्रतिनिधि सभाको संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक बासना थापाले रिट दर्ता गरेका हुन्। कांग्रेस लगायतका दलहरूले विरोध र नाराबाजी गर्दा गर्दै गत जेठ 17 गते बहुमतका आधारमा पारित गरिएको प्रतिनिधि सभा नियमावली 2083मा कांग्रेसले त्यति बेला नै आपत्ति जनाएको थियो। आत्मदाह गरेका गणेश नेपालीलाई अमानवीय हिसाबले वीर अस्पताल पुर्याइएको भन्दै आलोचना समेत भएको छ। उहाँलाई घटनास्थलमा प्राथमिक उपचार समेत नगरेको पाइएको छ। जलनमा परेका बिरामीलाई जोगाउन तत्काल के गर्नुपर्छ भनेर हामीले जलन विज्ञ प्राध्यापक डाक्टर शंकर मान राईलाई सोधेका छौं।
4: उहाँको कति प्रतिशत जलन भएको त्यसमा भर पर्छ। अब नेपालमा चाहिँ 60% भन्दा माथि जलन भयो भने बचाउन गाह्रो पहिलेको अवस्थामा होइन। अब हामीले चाहिँ 60% जलेको बिरामीहरूलाई 10-15%सम्मको बिरामीहरूलाई बचाएको छौँ। 60% जलेकाहरूलाई धेरै बचाउन सकिँदैन होइन, त्यो एउटा भयो। अर्को चाहिँ त्यसो भने त्यो जलन हुने बित्तिकै हामीले पानी उसको जलन भएको ठाउँमा हामीले खनाउन पायौँ भने त्यो गहिरो हुन पाउँदैन कि, घाउ गहिरो हुन पाउँदैन, त्यो एउटा अर्को छ होइन। अब अनि अरू सपोर्टिभ सिस्टमहरू छ, त्यो नसाबाट एकदमै धेरै पानी दिनुपर्ने हुन्छ, धेरै कुराहरू छ, कम्प्लेक्स कुराहरू, इन्टेन्सिभ केयरहरू दिनुपर्ने हुन्छ सुरुमै। अब त्यतिकै यसरी भन्दाखेरि त अब हामीले त बिरामी देखाएको छैन कति जलेको के हो होइन। अर्को इनहेलेसन इन्जुरी भन्छ, श्वास प्रश्वासमा कति असर पर्या त्यो थाहा नभइकन हामीले चाहिँ त्यो भन्नलाई गाह्रो छ।
5: अब हिजो गणेश नेपालीको कुरा गर्दाखेरि 55% भनेर वीरश्रेष्ठले भनेको, मैले अलिकति जोड्ने खोजेको उहाँलाई त्यहाँ जब घटना भयो, त्यो घटना भइसके पछाडि मान्छेहरूले घेर्ने, त्यहाँ पानी नहालिकन अझ हिँडाएर पनि लिएर जाने, मैले भन्न खोजेको अलिकति पनि केयर गर्न सकेको भएदेखि उहाँलाई जोगाउन सकिन्थ्यो कि सकिन्थेन होला, त्यहाँनिर मात्रै जान खोजे।
4: हजुर, अब होइन, सम्भावना थियो, सम्भावना थियो, 55% मात्रै हो भने चाहिँ सम्भावना थियो हजुरले भन्नुभएको। तर त्यही हो, केयर चाहिँ अब सुरुमै पानी लगाउने कुरा भयो होइन। अब त्यसै त्यो बिरामीलाई हिँडाएर लाने भनेको त्यो त अब कल्पनै गर्न सकिएन नि। अब उसलाई तुरुन्तै एम्बुलेन्स, कमसेकम एम्बुलेन्स आउन पर्ने, एम्बुलेन्समा राखेर हामीले अक्सिजन दिँदै, कमसेकम अक्सिजन दिँदै लान पर्ने भन्ने, त्यो त सिम्पल कुरा भयो हजुर। त्यो त अब हिँडाएर लगेको भन्ने त्यस्तो पो छ कुरा त,
5: हिँडाएर लगेको हो नि।
4: ए, त्यो चाहिँ अब मलाई थाहा भएन,
5: हिँडाउँदै लिएर जानिस त्यस्तो गरेको
4: हो।
5: स्थानीय सरकारहरूले यस्तो विषयमा केही गर्न सक्छन् सर?
4: सक्छन् नि, किन नसक्ने? सरकारले गर्न नसक्ने भन्ने कुरा आएन, तर त्यो उपचारै दिने भन्ने कुरामा चाहिँ नि अब स्थानीय सरकारले मात्रै गरेर चाहिँ अलिकति हुँदैन, किनभने त्यसको लागि चाहिने खालको जुन केयरको लेभल छ, त्यसको लागि जुन टिम चाहिन्छ, त्यो चाहिँ सानो स्थानीय लेभलले नै गर्नलाई चाहिँ अलिकति गाह्रो हुन्छ होला जस्तो लाग्छ मलाई। त्यो चाहिँ एउटा कुरा के भन्दाखेरि त्यसको लागि जुन हाइली स्पेसलाइज ट्रेनिङ पाएको टिम चाहिन्छ, त्यो टिम त्यस्तो खालको चाहिँ हामीले धेरैवटा बनाउन सक्दैनौँ कि, हामीले बनाउन सक्दैनौँ। सुरुमा चाहिँ गर्ने भनेको कुनै पनि घटना हुँदाखेरि, त्यस्तो यो जलनको मात्रै होइन, कुनै पनि त्यस्तो खालको घटना दुर्घटना हुँदाखेरि हामीले गर्ने भनेको त्यो दुर्घटनाको जुन इन्भाइरोमेन्ट छ, त्यो इन्भाइरोमेन्टबाट बिरामीलाई बाहिर निकाल्नु पर्यो, र तुरुन्तै त्यहाँ तुरुन्तै गर्नपर्ने चिज छ भने गर्ने, जस्तो ब्लिडिङ नै भइरहेको छ भने त्यहाँ प्रेसर दिएर ब्लिडिङ कम गर्ने होला, जलन भएको बिरामीहरू पानी खनाउनु पर्ने होला होइन, त्यो तातो चिजहरू उसको शरीरबाट निकालिदिनु पर्ने होला, त्यो पछाडि चाहिँ हामीले तुरुन्तै इभ्याकुएसन नै गर्नुपर्छ हजुरको बिरामीलाई नि। त्यही स्थलगतै त्यही नै नजिकै एउटा हुनपर्छ भन्ने छैन, त्यसलाई चाहिँ इभ्याकुएसन नै गर्नुपर्छ, त्यसको टाढा होस् नजिक होस् हामीले इभ्याकुएट गरेर लानुपर्छ र एम्बुलेन्समा कमसे कम त्यो बिरामीलाई ट्रान्सपोर्टेसनको बेलामा केही न केही उपचार गर्न सक्ने खालको फर्स्ट एडहरू केही उपचार गर्न सक्ने खालको टिम पनि एम्बुलेन्समा

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तोता धनुजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असार महिनाको 26 गते तदनुसार जुलाई महिनाको 10 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज एकादशी अर्थात् स्मार्तहरूको योगिनी एकादशी पनि परेको छ र शुक्रबारको कार्यक्रम सदस्य तपाईँले म धनुजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र कार्यक्रमको शुभारम्भमा सुप्रसिद्ध पाकिस्तानी गजल गायक गुलाम अलीको आवाजमा रहेको यस गीतमा शब्द रहेको थियो मबिबी शाहको र संगीत वरिष्ठ संगीतकार प्राध्यापक दीपक जंगमले दिनुभएको थियो र यो सांगीतिक कोशीले सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ। आजको बसाईमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त? कार्यक्रम नेपाल कलिङमा सधैँ हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने हामीले समसामयिक विषयवस्तुमा त्यसमा पनि संविधान संशोधनको विषयमा यतिखेर राजनीतिक दलहरूले एक कदम पछाडि हटेको समाचार बाहिरिएको छ र सँगसँगै यही बेलामा आदिवासी जनजाति आयोगले पनि संविधान संशोधनको प्रसंगमा फेरि 2060-61 सालतिर माओवादीले उठाएको राजनीतिक एजेन्डासँग जोडिएको विषयमा फेरि सार्वजनिक गरिएको छ। गैंडालाई राष्ट्रिय जनावर त्यसै गरी राष्ट्रिय गानको विषयमा पनि प्रस्तावमा चाहिँ उनीहरूले सुझाव दिएको कुरा सार्वजनिक संचार माध्यममा आएको छ। यिनै प्रसंगसँग केन्द्रिएर कुराकानी गरेका छौँ वरिष्ठ पत्रकार युवराज घिमिरेसँग। उहाँले समसामयिक राजनीतिक विषयवस्तुमा कलम चलाउन सँगसँगै विश्लेषण र समीक्षा पनि गर्नुहुन्छ र आज भने उहाँसँग गरेको कुराकानी सुन्न सक्नुहुनेछ र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीय भने हामीले लिएका छौँ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: स्वर्गीय सुर सम्राट नारायण गोपालको आवाजमा रहेको यस गीतमा शब्द रहेको थियो भैरवनाथ रिमालको र संगीत भने स्वयं नारायण गोपालकै रहेको थियो र यो सर्वप्रिय लोकप्रिय गीत सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ हो भने सधैँ यस्तो कार्यक्रम समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ यहाँलाई जोड्न चाहन्छौ। सम्पादकीयलाई लिएका छौँ हामीले अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट र शीर्षक छ निजी क्षेत्रसँग प्रधानमन्त्रीको संवाद। यो शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय लेख्दछ, कमजोरी गर्ने र राजेश समेन्द्रलाई सेटिङमा चलाएर दलालीकरण गर्नेहरूलाई फुक्का फाल हुन दिनु हुँदैन, सिधै कारवाही हुनुपर्छ। नेपालका उद्यमी व्यवसायीलाई सम्भवत इतिहासमै सबैभन्दा उकुस मुकुसको अवधि रह्यो गएका 100 दिन। यस अवधिमा सरकारले थुप्रै उद्यमी व्यवसायीलाई थर्काउने तर्साउने मात्र गरेन, केहीलाई पक्रेर प्रहरी हिरासतमै राख्यो। अपवाद बाहेक सार्वजनिक समारोहमा सरकार प्रमुख अर्थात् प्रधानमन्त्री बालेन्द्र शाह देखिएनन्। त्यसो भएर कसैसँग संवाद वा उनीसँग अन्तर्क्रियाको मौका मिलेन। यसअघि कुनै पनि प्रधानमन्त्रीसँग व्यवसायले आफ्ना दुःख सुख सुनाउन राख्न पाउँथे। सर्वसाधारणले पनि निरङ्कुश पञ्चायतका बेला वा राजा ज्ञानेन्द्रको हुकुमी शासनमा पनि यति विधि संवादहीनता वा त्रासको वातावरण बिहोरेन निजी क्षेत्रले। तर राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारका मन्त्रीले फिल्डबाटै निर्माण व्यवसाय पक्रेर लगे, कतिको खुट्टा भाँच्छु भने त कतिलाई त साँच्चैकै हरकपट गरे। पहिला थुन्ने र पछि सुन्ने नीति झण्डै दुई तिहाई सांसद निर्वाचित गर्न सफल पार्टीको सरकारले गर्यो। यसै पनि शिथिल अर्थतन्त्र लगानीको प्रतिकूल वातावरण भएका बेला सरकारी रवैयाले निजी क्षेत्र त्रासितमा बाँच्यो। बुधबार चाहिँ सरकारले कार्यशैली कोल्टे फेर्यो। प्रधानमन्त्री शाह स्वयंले निजी क्षेत्रका नेता र अगुवासँग प्रत्यक्ष संवाद गरे। सरकारसँग एक किसिमले आइस ब्रेक जस्तो भयो त्यो संवाद भन्दै अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, संवादमा सहभागीका अनुसार प्रधानमन्त्री शाहले सरकारले नीतिगत सहजीकरण र न्यूनतम पूर्वाधार बनाइदिने हो, अरू काम निजी क्षेत्रले गर्ने हो भने यथार्थमा भन्ने हो भने सरकारको कर्तव्य नीति र वातावरण निर्माण हो, काम निजी क्षेत्रले गर्ने हो। हामीले अङ्गीकार गरेको लोकतान्त्रिक परिपाटीले त्यसै भन्छ, तर सुरुवाती क्षणक हेर्दा उद्योग धन्दा पनि सरकारले नै चलाउने मनसुवा प्रधानमन्त्री शाहको देखिन्थ्यो। यसबीच त्यही मान्यतामा अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि शाहको अन्तर संघर्ष चलेको छिपेन। संवाद र छलफलको पहिला सकारात्मक पक्ष भनेको संवेदनहीनताको अन्त्य नै हो र त्यसपछि प्रधानमन्त्रीमाथि उत्पन्न अनुत्तरदायी कार्यशैलीको संशयलाई पनि यसले एक प्रकारबाट सम्बोधन गरेको छ। तर्सिएको निजी क्षेत्रप्रति प्रधानमन्त्री उत्तरदायी हुन खोजेको सन्देश संवादले दिएको छ भन्दै अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। सरकारले 5 वर्षमा 7% आर्थिक वृद्धि लक्ष्य राखेको छ। त्यस सन्दर्भमा निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रको आयाम फराकिलो बनाउन सरकार आफै अग्रसर हुनुपर्ने थियो। सरकारले लगानी गर्ने वा उद्योग व्यवसाय चलाएर साध्य हुने कुरा होइन, त्यो अभ्यास हामी कहाँ पनि र संसारका धेरै देशमा असफल सिद्ध भइसकेको छ। समाजवादी चीनले पनि खुला र उदार नीति लिएर निजी सम्पत्तिको अधिकार प्रत्याभूत गरेको छ। स्वदेशी मात्रै नभई विदेशी निजी क्षेत्रलाई व्यवसाय र उद्योग धन्दामा खुला हृदयले स्वागत गरेको छ। तसर्थ नेपालले निजी क्षेत्रको अहम भूमिका र योगदानको आवश्यकतालाई नजरअन्दाज गर्न सक्दैन भन्ने महसुस सरकारलाई हुनु सकारात्मक छ। सरकारले संवाद मार्फत निजी क्षेत्रलाई आश्वस्त बनायो, अब व्यवहार चाहिन्छ। निजी क्षेत्र र लगानी मैत्री निजी तथा वातावरण बनाउनु पर्छ। हो, सरकारले सुशासनका लागि जुन दृढता राखेको छ त्यसमा कुनै सम्झौता जरुरी छैन, तर इमानपूर्वक लगानी र व्यवसाय गर्नेहरू विश्वस्त हुनुपर्छ। उनीहरूको संरक्षण सरकारले गर्नुपर्छ। प्रक्रिया र प्रणालीगत झन्झटबाट निजी क्षेत्रलाई मुक्त गरिदिनुपर्छ। कमजोरी गर्ने र राज्य संयन्त्रलाई नै सेटिङमा चलाएर दलालीकरण गर्नेहरूलाई फुक्का फाल हुन दिन हुँदैन, सिधै कारवाही हुनुपर्छ। संवादको साँच्चीकै स्थायी संयन्त्र बनाएर प्रधानमन्त्रीले निजी क्षेत्रलाई विश्वासमा लिए भने सरकार स्थिर भइरहने ठानिएको यो बेला समृद्धिका पाइला धेरै चालिन सम्भव छ भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। शीर्षक थियो निजी क्षेत्रसँग प्रधानमन्त्रीको संवाद। अब यो सम्पादकीय पछि भने लागौ छोटो विश्रामतर्फ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न।
3: तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS-ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: स्वर्गीय प्रेमधोज प्रधानको आवाजमा रहेको यस गीतका रचनाकार भने नातिकाजी हुनुहुन्थ्यो र शब्द प्रेमधोज प्रधानको रहेको थियो र कुनै समय निकै धेरै श्रोताले सुन्न रुचाइएको गीत पनि हो यो र यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौ सधैँ हामीले कार्यक्रम समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे र इस्यु अफ द डेमा आज भने हामीले समसामयिक विषयवस्तुमा गरिएको कुराकानी रहेको छ संविधान संशोधनसँग जोडिएको विषय त्यसमा राजनीतिक दलहरूले एक कदम पछाडि हटेको अवस्था रहेको छ यही विषयसँग केन्द्र रहेर संवाद गरेका छौँ वरिष्ठ पत्रकार युवराज घिमिरेसँग उहाँ देश संसारका सम्पादक पनि हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनुजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ नेपालकै समसामयिक विषयवस्तु त्यसमा पछिल्लो यो हप्ताभरिको घटनाक्रमलाई हेर्ने हो भने नेपाली राजनीतिमा विभिन्न दृश्यहरू देखिएको छ जस्तै नेपाली कङ्ग्रेसभित्र अहिले जुन एकताको कुरा हुँदाहुँदा फेरि नयाँ स्वरूप देखिएको छ महाधिवेशनको तयारीमा गइसकेको नेपाली कङ्ग्रेस अहिले पार्टी विभाजित अवस्थामा पुगेको छ भने अर्कोतर्फ संविधान संशोधनको मुख्य विषय रहेको थियो त्यसमा चाहिँ सबै राजनीतिक दल जो प्रमुख चार राजनीतिक दलले यो संविधान संशोधनको कार्यदलको सदस्यताबाट बाहिर आएको छ र यही पेरिफेरीमा आज हामी नेपालको जुन संविधान संशोधनको प्रसङ्गहरू उठिरहेको सरकारवालासँग कुरा उठिरहेको बेलामा फेरि यो अचानक बिहिबारको चाहिँ जुन बाहिर आएको छ प्रस्तावनामा यो विषयहरू परिवर्तन गर्नुपर्ने कुराहरू पनि बाहिर आएको छ आदिवासी जनजाति आयोगले पनि प्रस्तावनामा लेखिएको विषयमा पनि उनीहरूले सरकारलाई सुझाव सहितको कुरा बाहिर आएको छ सञ्चार माध्यममा त्यसमा विशेष गरेर राष्ट्रिय जनावर त्यसै गरी राष्ट्रिय गान यसका विषयहरूमा कुरा उठेको छ यो संविधान सभा पहिलो संविधान सभाको समयमा उठेको विषय फेरि यो बिउताइएको जस्तो पनि देखिएको छ समग्रमा अहिलेको बालेनले नेतृत्व गरेको सरकार त्यसमा राष्ट्रपतिको द्वितीय बहुमतको नजिकको सरकार रहेको छ तर अहिले यो सन्दर्भमा यसो हेर्दाखेरि अलिकति ढुलमुल ढुलमुल भइरहेको अवस्था रहेको छ यही सन्दर्भमा समीक्षा गर्दैछौ हामीसँग हुनुहुन्छ वरिष्ठ पत्रकार युवराज घिमिरे उहाँ देश संसारको सम्पादक हुनुहुन्छ धेरै नपर्खौ कार्यक्रममा स्वागत गरिहालौँ युवराज घिमिरे सर कार्यक्रममा स्वागत छ यहाँलाई समय दिनुभयो धेरै धन्यवाद छ अब यहाँले पनि टिप्पणीहरू विश्लेषण गरिरहनुहुन्छ संचार माध्यममा अहिले भनेका विषयहरू यहाँले पनि हेरिसक्नु भएको छ बुझिसक्नु भएको छ आज चाहिँ हामी जुन विषयमा प्रवेश गर्दैछौँ संविधान संशोधन यो धेरै अगाडिदेखि उठेको विषय अहिले एउटा विषय बाहिर आयो अरू विषय बाहिर आएको छैन यो जनजाति आयोगले बाहिर लिएर आयो एउटा विषय त्यो बाहेक जुन दलहरूले बाहिर हात झिक्यो हामी असमर्थ छौँ यो संविधान संशोधनको विषयमा जुन कुराहरू आएको छ हामी सहयोग गर्न सक्दैनौँ भनेर जुन बाहिर आयो यसले अब राजनीतिक द्वन्द अलिकति चाहिँ विचारहरूमा चाहिँ मन्थन हुनुको सट्टा चाहिँ अलिकति समाजमा यसले असर पार्ने खालको कुराहरू पनि देखिएको छ कसरी हेर्न सकिन्छ यो घटनाक्रमलाई चाहिँ
1: होइन यो के अरे हरेक पार्टीले संविधान बनेदेखि नै हामी संविधान संशोधन गर्छौँ अब ओली र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाखेरि उनीहरूले त त्यो सहमति सरकार गठनको आधारकै रूपमा लिएका थिए अगाडि बढेनन् होइन र अहिले पनि जुन बालेन शाहको सरकार गठन भइसकेपछि उनीहरूले एउटा समिति बनाए र त्यसले यो सुझाव एकत्र गर्छ र सरकारलाई सबमिट गर्छ भनेर त्यसमा यी पार्टीका सबै दलका प्रतिनिधिहरू पनि रहे अब किन उनीहरू गए किन अहिले विरोध गरेर ह्यासद त्यहाँबाट निस्के त्यो पनि स्पष्ट छैन त्यसो भएर नेपालका राजनीतिक दलहरूले चाहिँ अस्पष्टताकै उसमा एजेन्डालाई पर्सु मतलब एजेन्डालाई पर्सु नगरी खालि अस्पष्ट अभिव्यक्ति दिने उनीहरूको आदत हो उनीहरू आफै स्पष्ट छैनन् त्यसैले अर्को मेरो त सुरुदेखिको भनाइ के भने यो संविधान जसरी निर्माण नै भएन त्यसमा जनताको संलग्नता नै छैन त्यसमा बहस भएन संशोधन अलाउ गरिएन होइन कतिपय त्रुटिहरू छन् अरूको संहिताको बारेमा केन्द्र र प्रादेशिक अधिकार क्षेत्राधिकारलाई लिएर स्थानीय निकायको क्षेत्राधिकारलाई लिएर पनि धेरै अस्पष्टता छन् तर यिनीहरू एक ठाउँ बस्न चाहँदैनन् त्यो भने अब संविधान मर्दाखेरि संविधान अप्रभावी निष्प्रभावी हुँदाखेरि दोष संविधानलाई दिने आफ्नो चाहिँ चोखो हुने नै हो र अर्को सबभन्दा ठुलो त्योभन्दा ठुलो कुरा भने मेरो राजनीतिक एजेन्डामा राजनीतिक मुद्दामा संवैधानिकहरूमा प्रावधानहरू बारे स्पष्ट छैनन् र अर्को सबभन्दा ठुलो कुरा के भने हामीलाई भन्न गाह्रो हुने तर यो संविधानका केही महत्वपूर्ण विषयहरू कृष्णप्रसाद भट्टराईले भने जस्तो आयातित एजेन्डाहरू हुन् त्यसो भएर बाहिरको आदेशलाई डिफाई अवज्ञा गर्ने हिम्मत नभइकन अथवा त्यो आफ्नो पहिलाको भूमिका बारे समीक्षा गर्ने एउटा हुन्छ नि नैतिक साहस नभएसम्म संविधान कार्यमा यी ठुला दलहरूले सहयोग दिँदैन
0: भनेपछि यो जुन विवादै विवादको बीचमा पनि संविधानलाई सर्वस्वीकार्य बनाउनु पर्छ भनेर लाग्यो होइन. तर अहिले कता कता फेरि यो पहिलो संविधान सभा चाहिँ असफल हुनुको कारण चाहिँ यस्ता थुप्रै विषयहरू थिए होइन. त्यसमध्येमा अहिले जुन बाहिर आएको छ अहिले फेरि बिउताइएको वस्तु पनि देखियो र फेरि त्यो जुन पहिलो संविधान सभामा सर्वलीयका जुन भनौँ न अब युरोपियन युनियनहरू भयो होइन त्यसमा विशेष गरेर उनीहरूको ठुलो योगदान रहेको छ. त्यसमा राजनीतिक पार्टीमा अब भनौँ न अब यो जातीय क्लस्टरको चाहिँ विषयमा आवाज उठाइयो. राजनीतिमा कतिको त अब सधैँको लागि चाहिँ पछाडि पर्ने स्थिति पनि आयो. अहिले फेरि त्यही विचार बाहिर एक हिसाबले संविधान संशोधनको चाहिँ प्रश्नवाचक प्रश्नहरू उठिरहँदाखेरि यो कुरा बाहिर आएको छ. अब त्यो फेरि त्यो खालको गतिविधि हुने सम्भावना कतिको देखिन्छ पहिलाको जस्तै चाहिँ?
1: यस्तो छ, त्यही पुरानो नेतृत्वले आन्दोलन गर्छन् गर्दैनन्. तर हामीलाई यो स्पष्ट कुरा के थाहा छ भनेदेखि एजेन्डा र भौतिक सहयोगबाट नेपालमा आन्दोलनहरू हुने गरेका छन्। त्यसमा दुर्भाग्य इन्डियाको ठुलो हात छ, युरोपियन युनियनहरूको हात छ, होइन पश्चिम अरू अमेरिकन मुलुकहरूको हात छ. उनीहरू नेपाली जनताले गर्नुपर्ने कुराहरू अथवा एजेन्डाहरू आफैले थोप्ने नेपालका लोभी नेताहरू मार्फत र अनि पछि त्यो कुराहरू पुरा नहुँदाखेरि फेरि उक्साइराख्ने. अब त्यसको प्रब्लम के हुन्छ भनेदेखि जब तपाईँ कतैबाट परिचालित हुनुहुन्छ त्यो परिचालित हुँदाखेरि त्यो पनि कुनै विशेष सहयोग अथवा विशेष सुविधा र उपलब्धि तपाईँहरूले लिनुभएको छ भनेदेखि त्यसमा गाह्रो हुन्छ. त्यसलाई म मान्दिनँ अवज्ञा गर्नु भएर त्यसबाट औपचारिकताकै लागि भने पनि उनीहरूले एजेन्डाहरू चाहिँ दिनैपर्छ दिने गरेका छन् ग्यास
0: अहिले. भनेपछि यो जुन अहिले नेपाल चाहिँ भनौँ न अब विभिन्न जात धर्म सम्प्रदाय संस्कृति बोलीचाली भएको एउटा अनेकतामा एकता भएको ठाउँ हो होइन. अब सबै जात जाति मिलेर बसिरहेको तर यो राजनीतिक आवरणमा जुन किसिमको विचारहरू जुन किसिमको चाहिँ कुराहरू बाहिर आउँछन् मिडियामा चाहिँ समाचार चुइन्छ सही यसको विश्लेषण यसको चाहिँ सही बहस पनि हुँदैन नेपालमा चाहिँ भनौँ न अब दुर्भाग्य भनौँ अथवा चाहिँ विडम्बना भनौँ होइन. अब अलिकति आगो बाल्ने काम उछाल्ने काम पछार्ने काम बढी हुन्छ. अब यो जुन बाहिर आयो संविधान संशोधनसँग जोडिएको त्यसमा पनि दलहरू कमजोर भएको स्थिति त्यसमा पनि नेपाली कङ्ग्रेसको जुन अवस्था छ एमालेको भन्दा नै बडो विचित्रको स्थितिमा पुगेका छ काङ्ग्रेस पनि होइन टुक्रा तिन टुक्रा हुने स्थिति आइसकेका छ. यो बेलामा चाहिँ नेपाली सञ्चार माध्यमको नागरिक समाजको भूमिका कस्तो हुनुपर्ने देख्नुहुन्छ तपाईँले चाहिँ?
1: होइन नेपाली नागरिक समाज र सञ्चारको त मैले यहाँलाई भने यो सबभन्दा ठुलो नैतिक हैसियतमा गिरावट भनेको नेपालको सञ्चार माध्यम र नागरिक समाजको 62-63 परिवर्तनपछि किनभने उनीहरूले झोलामुखी एजेन्डाका राजनीतिक दलहरूको उनीहरूलाई के लाग्यो परिवर्तन हामीले ल्याएको हौ. अब त्यसमा उनीहरूले लाभ पनि पाए जस्तो धेरै जसो सञ्चार माध्यम रेडियो अनि प्रिन्ट होइन टेलिभिजन हेर्नुभयो भने तपाईँहरूले अब एजेन्डा संहिताको बारेमा त्यसलाई पर्स्युट गर्ने एजेन्डा प्रोजेक्ट होइन प्रोजेक्टाइज अप्रोच रह्यो उनीहरूको. उनीहरू आर्थिक रूपमा पनि बेनिफिसियर रहे त्यसबाट उनीहरूले कम्प्रोमाइज गरे आफ्नो धर्मबाट आर्थिक बेनिफिट लिएका छन् विज्ञापनको रूपमा अरू रूपमा. उनीहरूले त्यसको विरोधमा जान सक्दैनन्. यो दुर्भाग्य हो हाम्रो अन्य कुनै पनि मुलुकका मिडिया त्यसबाट त्यहाँ त उनीहरू असफल छन्. तर अर्को कुरा अघि तपाईँले एउटा नेपाली कङ्ग्रेस र एमालेको कुरा गर्नुभयो. एमालेको प्रब्लम नेतृत्वको हो है नेतृत्वको र जवाबदेहीता त भइहाल्यो भ्रष्टाचारका मुद्दाहरूमा हामी बाँचिरहनुपर्छ भने नेपाली कङ्ग्रेसको के भने अस्तित्वको समस्या हो नीतिको समस्या हो. नेपाली कङ्ग्रेस नीति कोइरालाले स्थापना गरेको नेपाली कङ्ग्रेस छैन. यो माओवादीलाई बारबुदी अन्तर्गत उनीहरूको हिंसा हत्याको राजनीतिलाई अनुमोदन गर्दै उनीहरूको सेकेन्ड अथवा बी टिम बन्नलाई तयार भएपछिको नेपाली कङ्ग्रेसको समस्या हो. त्यसबाट जब बाहिरबाट त्यसरी प्रभावित हुन्छ कुनै पार्टी त्यसको फ्रेगमेन्टेसन र अस्तित्व लोप नै नियति हुन्छ. त्यसबाट बच्नलाई चाहिँ उनीहरूले आफूलाई रिभ्यू गर्ने आफ्नो इतिहासलाई सँग जोड्ने आफ्नो गल्तीहरूलाई समीक्षा गर्ने गल्तीहरू भएको छ भने कोर्स करेक्सन गर्ने त्यो काम गर्यो भने नेपाली कङ्ग्रेसको ऊ जीवित रहन सक्छ र उसको साम्यता स्थापित हुन्छ नेपालको पोलिटिक्समा होइन. ऊ इतिहास र भविष्यलाई जोड्ने एउटा कडी हुन सक्छ नत्र भने उसको अस्तित्व रहँदैन. अहिले नेपाली कङ्ग्रेस त्यही उसमा छ. अब गगन थापाले त्यो प्रतिकूल परिस्थितिमा राजनीतिक परिवर्तनपछि राजनीतिक एजेन्डामा डगे पनि नेतृत्व लिए देउवालाई विस्थापित गरेर तर देउवाभन्दा कुन सेन्समा फरक छन् थाहा छैन. अनि अर्को देउवा चाहिँ बिपी कोइराला होइन तर देउवा पार्टीलाई एउटा प्रखर लडाकु प्रत्यक्ष पक्षमा रोड्नमा सक्षम छैन. अनि ऊ आउँदाखेरि अब विदेशमा छन् यहाँ आउँदाखेरि त्यो आफ्नो आगमनलाई एउटा राजनीतिक इभेन्ट र राजनीतिक सन्देशका साथ आउन पनि उनी तयार छैन. भनेपछि त्यो त्यसमा नेपाली कङ्ग्रेसको एउटा लेभल छ केही सारा सांसदहरू छन् तर त्यो रहँदैन त्यो पनि रहँदैन. माओवादी जस्तै एमालेको अब आजै पेपरमा पढ्नुभयो कतिजना झन्डै 80% भन्दा बढी मान्छेहरू पार्टीका नेतृत्व परिवर्तन चाहन्छन्, तर नेतृत्व छैन, नेतृत्वलाई सपोर्ट गर्नु नै पार्टीको दायित्व भन्ने मान्यता राख्छन्। यी पार्टीहरू क्रमशः असान्दर्भिक र प्रजातन्त्र विरोधी भइरहेका छन्। त्यो अवस्थामा मुलुकको स्थिति एउटा राजनीतिक डेस्टिनेसन स्पष्ट छैन।
0: जुन अघि यहाँले भन्नुभयो संविधान बनाउँदाखेरि जुन एउटा अस्पष्टता पनि देखियो, त्यो अस्पष्टता भनेको संघीयतामा जाँदाखेरि त्यसमा चाहिँ अब जातीय क्लस्टरको कुराहरू चाहिँ मिनिमाइज भएको स्थितिमा पुनः फेरि त्यसलाई स्वीकार्य बनाएर यहाँसम्म आयौँ भनेपछि अब यो जुन अहिले छोटो छोटो सानो सानो हेर्दाखेरि देखिने सानो तर त्यो आगोको झिलको अलिक खतरा हुने खालको होइन, धेरैलाई चाहिँ त्यसले चाहिँ पोल्न सक्ने, धेरैको चाहिँ अस्तित्व मेटाइदिन सक्ने खालका जुन आवाज फेरि यसो उठ्न थाल्यो नि, अब स्पेस दियो नि मिडियाले होइन, अब थोरै भए पनि, तर त्यो भनेको त अलिकति संवेदनशील छ, यसमा चाहिँ कति चनाखो हुनुपर्ने, अलिकति कति बुझ्नुपर्ने।
1: हेर्नुहोस् अघि भन्नुभयो नेपालको हामीले चाहिँ के भने इतिहास यति अत्याचार गरेका छौँ होइन, नेपाल स्वतन्त्र राष्ट्र भइराख्यो, उपनिवेश बनेर यहाँको सार्वजनिक सम्बन्ध हार्मोनी रेल सोसल हार्मोनी असाध्य राम्रो थियो, रिजनल सबै कुरा थियो। अब त्यसमा एउटा के थियो, ती विविधतालाई समेट्ने अवधारणाको रूपमा हामीले राज संस्था राखेका थियौँ, र एउटा विदेशी षड्यन्त्रको त पहिला त्यो एउटा भनौँ न हिन्दू राष्ट्रको छातालाई हटाइयो, त्यसपछि राज संस्थालाई निलम्बन गरियो। त्यो बाहिरी एजेन्डाले थियो, म त बाह्र बुनी भन्छु, जसलाई युरोपियन युनियन पश्चिम मुलुकहरूले सपोर्ट गरे धर्मनिरपेक्षका लागि, र उनीहरूको धर्मनिरपेक्षता भनेको धर्म परिवर्तनको अधिकार सहितको।
0: नेपाली जनताले स्वत यो जुन तपाईँले भनेको हामीले देखेको ध्वनिमतबाट चाहिँ 2063 सालमा चाहिँ निकालियो होइन, त्यसमा त नेपाली जनताको चाहना थिएन, इभन पहिलो संविधान सभासम्म आइपुग्दाखेरि त्यो खालको आवाजहरू उठेको थिएन नि होइन,
1: यस्तो थियो। अब ध्वनिमत भनेपछि हामीले यसरी पृष्ठभूमि हेर्नु, 63 वैशाख 11 11 प्रतिनिधि सभा बिउताइयो होइन, एउटा निश्चित प्रयोजनका लागि, त्यो निर्वाचित पूर्ण रूपमा निर्वाचित प्रतिनिधि सभा पनि थिएन त्यो अवस्थामा 11 वैशाखमा, किनभने माओवादीका 82 चुनावै नल्याउकन जनादेशी नआइकन मनोनित भएका थिए, पार्टीले मनोनित गरेका थिए, एउटा भनौँ न उसको उनीको उपस्थिति होस् भनेर त्यसलाई महत्वपूर्ण एजेन्डा लिने अधिकार थिएन एउटा। अर्को त्यो बिउटाइएको चाहिँ राजा र राजनीतिक दलहरूको बिचको सहमति भइसकेपछि, त्यो खालि बाबुराम भट्टराईले श्याम शरणको चाहनामा अघिपछि नेपालमा नेपाली जनताले जे चाहन्छन् हामी त्यसैलाई सपोर्ट गर्छौँ भन्ने भारतको भनाइ उनले व्यक्त गरे, र बाबुराम भट्टराई नेपाली जनताको आवाज उनको नजरमा आवाज भने अलि गणतन्त्र होइन, नेपाली जनताले राज संस्थालाई कुनै पनि हालतमा चाहेन, कुनै फर्ममा चाहेन उहाँ भने, र नेपाली जनताको संलग्नता भएको त थिएन। त्यसरी पहिला एकदम नेपाली कङ्ग्रेसले एउटा अडान लिन सक्थ्यो आफ्नो इतिहास र मुलुकको आवश्यकता हेर्दा, त्यो उसले लिएन। त्यो किन भनेदेखि नेपाली कङ्ग्रेसलाई पनि त्यसैले माओवादीभन्दा कमजोर र माओवादी समक्ष अब नतमस्त गर्नु पुगेपछि नेपाली कङ्ग्रेस त्यो नेपाली कङ्ग्रेस रहेन। अर्को ध्वनिमत फेरि राज संस्था हटाउँदाखेरिको त्यो परिदृश्य पनि याद गर्नुहोस्, फेरि 65 साल जेठको, जहाँ संसद निर्वाचित भयो तर सरकार संसदको त्यो कार्यवाही त नयाँ सरकारले गर्छ नि त, नयाँ सरकारै गठन नभइकन र ती पुरानो सरकार विजयप्रसाद कोइरालाकै सरकारको रूपमा गएर त्यसका चुनाव हारेका व्यक्ति कृष्णप्रसाद सिटौलाले गृहमन्त्रीकै रूपमा त्यो प्रस्ताव पास गर्छ, त्यो दुनियाँ कुनै पनि पार्लियामेन्टमा हुँदैन। जस्तो इन्डियामा 2014 मोदीले जिते होइन, त्यो बेला मोदीले जितेर संसद गठन भइसकेपछि मनमोहन सिंहले गएर प्रस्ताव प्रधानमन्त्रीको रूपमा बसेको जस्तै हो। त्यसो यहाँ चाहिँ यो छाडापन भयो, छाडापन भएपछि अहिले संविधान राजनीतिक प्रक्रिया संविधान सम्बद्ध तरिकाबाट परम्परागत तरिकाबाट नचल्नुको कारण त्यही हो। त्यसैले मैले भने यो संविधान पूर्णतया असफल भएको छ, एजेन्डाहरू आएकी छन्, यी एजेन्डा यो राजनीतिक उसबाट यो अगाडि जानै सकेन। हामीले
0: भनेपछि यो जुन मैले केही समय अगाडि यहाँसँग संवाद गर्दाखेरि अपहरित शब्द प्रयोग गरेको थिएँ नि, त्यो भदौ 23 र 24 अपहरित अवस्थामा त्यसको चाहिँ कुनै पनि दफाहरू कुनै

0: બનાવે ઉદ્યોગી પછી સૂચિત કારીગરીકો આગેવાન જસરી ભયો મૃત્યુ પછી અમારી સરકાર ત નિર્વાચિતै હો હોઈન ત નિર્વાચન સંબંધ જારી જે પ્રક્રિયાહરૂ બિલ ત્યસો કે હરેક અવૈધાનિકરણહરૂ હાम्रा संविधानलाई र संविधानवादलाई ट्र्याकमा ल्याउनलाई थुप्रै असंवैधानिक कदमहरू भएका छन्। त्यसले गर्दाखेरि त्यो नियति नगरोस्, संविधानवाद संविधानिक प्रक्रियाबाट मात्रै स्थापित हुन्छ र त्यो सबैको सहमतिबाट हुन्छ। हामीलाई फेरि गरी बाहिर मान्छेहरूलाई निषेध गरी विभिन्न शक्तिहरूलाई निषेध गरी परम्परा भने हामी त्रिशक्तिबाट सुरु गर्यौँ। पञ्चायतले पनि दलहरूलाई निषेध गरेको नै पञ्चायतको आयु छुट्टिएको हो नि त, होइन? अथवा जुन प्रोभिजनहरू थियो राजा महेन्द्रले त्यो टाइममा हुन सकेन, तर कमसेकम यो 78 रेफरेन्डमबाट र पछि 90 आन्दोलनलाई राजा वीरेन्द्रले त्यसलाई सम्मान गरे, आन्दोलनका मागलाई राजा ज्ञानेन्द्रले सम्मान गरे, तर त्यसपछि आएका दलहरू त विदेशी भारी बोकेर विदेशको आदेशमा मुलुकको आन्तरिक राजनीति चलाउन थालेपछि अब नेपाली जनताको निर्णायक हैसियत रहेन नेपालको राजनीतिमा। यो चाहिँ सबभन्दा ठुलो घात हो। त्यसैले जबसम्म हामी त्यो 63 भएका घात, अन्तर्घात, बाहिरी घात, ती सबै घातहरूका नतिजाहरूलाई समीक्षा गरेर कोर्स करेक्सन गर्दै यो भइरहेको छ। नेपाली जनताको अपरत्व र निर्णायक हैसियत रहँदैन नेपाली राजनीतिमा।
1: हजुर, भनेपछि जबसम्म 12 सहमतिको अस्तित्वको भनौँ न स्वरूपको चाहिँ रूप अहिले जुन हामीले संविधान सभा मार्फत संविधान कतिवटा सरकार पाइसक्यौँ, होइन, त्यो रन्जेलसम्म यहाँले अहिले भनेको र हामीले देखेको जुन छिद्राहरू छ त्यसको अन्त्य चाहिँ हुँदैन
0: हुँदैन हुँदैन किनभनेदेखि विदेशीहरूले जब पाउँछन् आदेशपालहरू, दासहरू पाउँछन् र तिनीहरूबाट उनीहरू चाहे जसरी त्यहाँको राज्य सञ्चालन हुन्छ त्यो सहज हुँदैन। त्यो कुरा नेपाली जनताले नै बुझ्नुपर्छ।
1: यसमा जो जुन विस्थापित रूपमा अहिले राजगद्दी भन्दा बाहिर, शासन सत्ता भन्दा बाहिर रहेको राज संस्था, राजनीतिक दल, नेपाली जनता भनौँ न अब एक भएर संवादमा अगाडि बढ्नुपर्ने स्थिति पनि त जन्मिन अवस्था देखियो नि त, होइन? यो त अब सुरक्षा थ्रेट पनि देखियो, क्षेत्रीय सुरक्षा, आन्तरिक सुरक्षा सबै देखियो नि त, होइन? यसमा त
0: एकदम जुन बेला नेपालका नेताहरूमा अलिकति पनि विवेक पलाउँछ, यी 12 उहरू पनि भनौँ समर्थकहरू लगायत अरू छानिएका राजनीति, त्यो चाहिँ हुँदै पर्छ। त्यो नभएसम्म हामी चाहिँ एउटा एक्जिस्टेन्सियल प्रब्लम अथवा अस्तित्वको शङ्कामा पुग्न सक्छौँ।
1: अन्तमा जुन 23 र 24 जुन एउटा मौका आएको थियो राज संस्थाले राजनीतिक पार्टी सबै तह तबका सँगसँगै संवाद गर्न सक्ने सम्भावना देखिएको थियो, त्यहाँबाट त ब्याक भयो नि, होइन? त्यो कारणले गर्दाखेरि अहिले नयाँ रूपबाट आयो, त्यसमा पनि संविधान संशोधनसँग जोडिएको विभिन्न विषयहरू बाहिर आउँदाखेरि यो एउटा विषयले पनि राजनीतिक पार्टीहरू ब्याक भएको कुराहरू, होइन, अब आदिवासी जनजातिले चाहिँ विषय बाहिर चुहाइदिएको कुराहरू, यी सबै चिजले त अस्थिरताको चाहिँ बाटोहरू त धेरै रहेछ भन्ने कुरा देखियो। अन्तमा चाहिँ टुङ्गिनु पर्दाखेरि केही छन् यसमा युवराज सर तपाईँले थप्नु पर्ने?
0: यही हो अब राजनीतिक दलहरूमा चाहिँ जबसम्म यो राजनीतिक दल भन्दाखेरि बेसिकली 12 पार्टीहरू जबसम्म विदेशी शक्तिहरूले तिनीहरू संवादमा जाऊ संविधान परेदेखि संशोधन गरेर भएर भन्दैनन्, यिनीहरूले त्यो गर्नै सक्दैनन्। त्यसो र उग्र कुराहरू गगन थापादेखि लिएर एमालेहरूदेखि लिएर सबैको उग्र कुरा चाहिँ सहयोग गर्दैन भन्नु पछाडिको कारण त्यो हो, किनभने उनीहरू स्पष्टै छैनन् यो कुरामा। र अर्को जस्तो सरकारले एउटा समिति गठन गर्यो, त्यो समितिले एकत्र गरेको र त्यसमा जो जो सहभागीहरू पार्ने जनताहरू उनीहरूलाई पनि फर्दर सामेल गरेर त्यो डिमान्डहरूलाई अगाडि बढाउनु एउटा बुद्धिमानी काम हुन्थ्यो, होइन? र अर्को के भने पहिला पनि जनतालाई कसरी बाहिराखेका छ हामीले पहिला पनि बहस गरेका छौँ, उनीहरूको अभिमत एकत्र गरियो तर खोलिएन, त्यसलाई कुनै किसिमको बाध्यतै दिएनन् चुनावमा, होइन, संविधान निर्माणमा। त्यसरी यो त नेपाली जनताको संविधानै होइन, यो संविधानले कामै गर्न सक्दैन। त्यसबाट यो यदि हामीले आज समयमा यसको विकल्प खोजेनौँ र आम सहमति निर्माण गर्नेतर्फ लागेन भने यो आफै च्यातिन्छ, धमिरा लागिरहेछ, भोलि एकदम निष्क्रिय हुन जान्छ।
1: जुन हामीले विश्लेषण गरेका थियौँ, जुन किसिमको खतराको चाहिँ घन्टी हामीले महसुस गरेर संवाद गरेका थियौँ, त्यो खालको त स्वरूप त देखियो। अब यसमा चाहिँ सबै सचेत भएर संवादमा जोडिएर यसलाई कसरी चाहिँ निकास दिने भन्नेतिर अगाडि नबढेसम्म चाहिँ यो स्थिति चाहिँ जिउको त्यो नै रहने देखियो, होइन त? अन्तमा चाहिँ भन्नु
0: दुईटा मात्रै विकल्प हुन्छ, एउटा संविधान विहीन अवस्थामा बुलुकलाई धकेली र त्यसपछि जे हुन्छ मान्छे ढुङ्गा लिएर आउलान् बुढा लिएर आउ हुँदैन त्यो. अर्को संविधान त्यो अवस्था नावास भएर हामीले संविधान निर्माणको प्रक्रियामा सबै जाने पहिलाको समीक्षा गर्ने र गल्ती भएको ठाउँ कोर्स करेक्सन गर्ने दुईटा मात्रै विकल्प छ हामीसँग.
1: यो कुरामा चाहिँ राजनीतिक पार्टी, आम नागरिक, संचार, बुद्धिजीवी, शुभेच्छुकहरू जहाँ जहाँ हुन्छ सबैले चाहिँ सचेत चाहिँ हुनु पर्ने रहेछ नि त.
0: एकदम
1: उहाँ हुनुहुन्थ्यो युवराज घिमिरे, वरिष्ठ पत्रकार, उहाँ देश संचारका सम्पादक हुनुहुन्छ र आज हामीले समसामयिक विषयवस्तुमा केन्द्रित भएर कुराकानी गरौँ, विशेष गरेर संविधान संशोधनसँग जोडिएको विषय, त्यसमा पनि

0: यी अहिले राजनीतिक दलहरूले अलिकति एक कदम पछाडि सरेको जुन विषय रहेको छ र त्यही फेरि फेरिमा रहेर कुराकानी गर्दै यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो वरिष्ठ पत्रकार युवराज घिमिरे. उहाँसँग गरिएको यो कुराकानी सँगसँगै अब भने लागौँ छोटो विश्रामतर्फ.
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो. यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो. तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं.

स्वर्गीय अरुण थापाको आवाजमा रहेको यो सांगीतिक कोशीली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनजङ गुरुङको साथमा। अब भने अर्को एउटा सांगीतिक विश्राम तर्फ लागौ। यो सांगीतिक विश्राम भने लिएका छौ मधु छेत्रीको आवाजमा रहेको एल्बम फुलै फुल मात्र पनि। स्वर र संगीत र शब्द मधु छेत्री र भीम विराग र यो सांगीतिक कोशीली तपाईँहरूको सेवामा सँगै कार्यक्रमलाई अगाडि बढाऊ।

मधु छेत्रीको आवाजमा रहेको यो कुनै समय निकै नै लोकप्रिय भएको गीत सँगसँगै लगभग कार्यक्रमबाट पनि बिदा लिने बेला भइसकेको छ। जहाँ जाँदै अन्तमा स्वर्गीय तारा देवीको आवाजमा रहेको फुलै फुलको मौसम तिमीलाई बोलको यो गीत तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म धनजङ गुरुङ पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। सोमबार पुनः फेरि यसै समय तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ। सप्ताहन्त रमाइलोसँग बितोस् भन्दै म पनि ओझेलमा पर्छु। नमस्कार।

0: नगरले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीका परिवारलाई सहयोग रोजगारी र निशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ। प्रवक्ता नवीन मानन्दले विज्ञप्ति जारी गर्दै नेपालीको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने तथा उनका सन्ततिलाई निशुल्क शिक्षा उपलब्ध गराउने विषयमा कार्यपालिका बैठकबाट निर्णय गरिने उल्लेख गर्नुभएको छ। महानगरले नेपालीको मृत्यु घटना छानबिनका लागि सरकारले गठन गरेको समितिलाई पूर्ण सहयोग गर्ने तथा छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चाल्ने प्रतिबद्धता गरेको छ। महानगर प्रहरीले मोटरसाइकलमा व्हील लक लगाएपछि नेपालीले आफ्नै शरीरमा पेट्रोल सर्केर आत्मदाहको प्रयास गरेका थिए। जलनबाट सख्त घाइते नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको छ। नेपाली कांग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरू खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले आगामी 31 गतेका लागि पेशी तोकेको छ। संविधानसँग बाजिने गरी नियमावलीलाई एनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम 140(11), 259 संविधानको धारा 274(8) बाजेकाले खारेज गर्न कांग्रेसले रिटमा माग दावी गरेको छ। राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कमला देवी पन्त, प्रमुख सचेतक पदम बहादुर परियार, प्रतिनिधि सभाको संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक बासना थापाले रिट दर्ता गरेका हुन्। कांग्रेस लगायतका दलहरूले विरोध र नाराबाजी गर्दा गर्दै गत जेठ 17 गते बहुमतका आधारमा पारित गरिएको प्रतिनिधि सभा नियमावली 2083 कांग्रेसले त्यति बेला नै आपत्ति जनाएको थियो। सर्वोच्च अदालतको नियमित सुनवाई प्रक्रिया 1.5 साता प्रभावित हुने भएको छ।
1: हरेक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास अन्तर्गत नयाँ आर्थिक वर्ष शुरू भएपछि करिब 1.5 साता सुनवाई प्रक्रिया प्रभावित हुने भएको हो। केही साउन 1 गतेदेखि सेवा रोकिने भएको छ। सर्वोच्च अदालत प्रशासनका अनुसार साउन 11 गतेबाट मात्र नियमित सुनवाई हुनेछ। यसअघि 2 सातासम्म पनि सुनवाई रोकिने गरेको थियो। यो पटक भने 11 दिन मात्र अवरुद्ध हुने सर्वोच्च अदालतले जनाएको छ। यसबीचमा बन्दी प्रत्यक्षीकरणका मुद्दा भने जारी रहनेछ। केही निवेदनमा भने सुनवाई हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
0: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको छ।
1: परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म दक्षिण पूर्व एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको जानकारी दिनुभएको हो। हालसम्म कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 8 जना नेपालीको उद्धार गरिएको उहाँले जानकारी दिनुभएको छ। उहाँले कम्बोडिया सरकारले भिजा अवधिभन्दा बढी बसेका नेपालीहरूको भिजा शुल्क र जरिवाना मिनाह गर्दै आएको र 602 जना नेपालीको जरिवाना र शुल्क मिनाह गरिदिएको पनि उल्लेख गर्नुभएको छ।
0: अब खबर फटाफट।
2: बर्खायाम लागेसँगै अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्या घट्यो। अघिपछि दैनिक 600 जनासम्म पर्यटक हिँड्ने गरेको यो बाटोमा हिजो आज दिनको 15 जना पर्यटक पनि हिँड्न छाडे। बागलुङ नगरपालिका महिलालाई आत्मनिर्भर बनाउने अभियानमा नगरभित्रका 10 वडाका 85 जना महिलालाई बाख्राका पाठापाठी उपहार। भोजपुरको टेम्के मैयुङमा एक घर एक करेसाबारी कार्यक्रम, किसानलाई 50% अनुदानमा 38 लाखको पाइप र टनेलका सामग्री वितरण। 1.5 घण्टा भारी वर्षा हुँदा महोत्तरी सदरमुकाम जलेश्वर जलमग्न, गतिरो निकास नभएर पानीले सड़क भरिदा यातायात समेत बिथुलियो। प्रदेशभित्रका 6 जना हिमाल आरोहीलाई गण्डकी सरकारको सम्मान, पर्वत कुष्मा 14 का किरण बहादुर पिसी, गोर्खा चुम्नुब्री 1 का नाङसल छ्योटेन लामा, कास्की माछा भुत्रे 4 का किशोर अधिकारी र पर्वत बिहादी 4 का देवी प्रसाद नेौपानेसँगै तनहुरी सिंह 2 का अमित थापा र घिरिङ 5 का नवराज राणालाई जनही 45,000 नगद पुरस्कार। र मुस्ताङमा गएको साउन यता लेक लागेर 5 नेपाली, 10 भारतीय र मेक्सिकोका 1 जनाको मृत्यु। लेक लागेकालाई उपचार गर्न मुक्तिनाथ मन्दिर परिसरमा हाई अल्टिच्युड उपचार केन्द्र सञ्चालनमा।
0: नेपाल क्रिकेट संघको आयोजनामा किर्तिपुरको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत ए बेस 3 खेलको टी20।
3: यो BFBS कुल कार रेडियो। हो।

तपाईँ अहिले गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। भर्खरै सुन्नुभयो ज्ञानु राणाको आवाजमा रहेको यस गीतमा शब्द थियो विनोद ढकालको र संगीत रहेको थियो समृद्धि बास्कोटाको। अब भने लागौं रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम अबको प्रस्तुतिमा तपाईँहरूले सुन्न सक्नुहुनेछ।

0: भागेर कहाँ पुगिसक्यो? काम छैन यो बुढाको, खालि जहिले मैले दुःख पाउँछ अल्ला सम्झेर बस्छ हो दिनभरि, सबै भागेर भाइसक्यो।
1: तेरेका

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: मैले जागिरी छोडिदिएले बड्डी
1: के भन्दै छौ तमी त्यही जागिरले त दुई सक्दना पेटाउन छिर्याउथ्यो अब जागिर छोडी केर्ने हो
0: अब त्यो 2000 को जागिर खै केर्ने हो अब राजनीति गर्ने हो गाउँको विकास गर्ने हो अब जनताको सेवा गर्ने हो
1: नापेउ राजनीति गर्ने

0: घरबुढी थला पढिन्, ओक्तमुलो धामी जाक्री सबै गरिहालेन्, निकै भएनन्। हवाईजहाज मिलाउन सकिन्थ्यो कि राम्रो अस्पताल अलि उपचार गर्ने थिए।
1: मन्त्रीजी गाउँमा आउँदै हुनुहुन्छ, त्यतिखेर कुरा गरौँला।

कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? The NHS सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: રેડિયો ગોરખા રેડિયો હો
3: बिस्को क्वार्टर फाइनल खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गरेको छ। खेलको पहिलो हाफ अन्तर्गत 41 मिनटमा बेल्जियमका स्ट्राइकर चार्ल्स स्ट्रे केटलेरेले गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याउनु भएको हो। त्यसअघि पहिलो 30 मिनटमा स्पेनका मिडफिल्डर फाबियन रुइजको गोलले पछि परेको बेल्जियमले पहिलो हाफ सकिनुभन्दा केही मिनट अघि नै महत्वपूर्ण बराबरी गोल फर्काउन सफल भएको हो। आत्मदाह गरेका गणेश नेपालीलाई अमानवीय हिसाबले वीर अस्पताल पुर्याइएको भन्दै आलोचना समेत भएको छ। उहाँलाई घटनास्थलमा प्रारम्भिक उपचार समेत नगरेको पाइएको छ। जलनमा परेका बिरामीलाई जोगाउन तत्काल के गर्नुपर्छ भनेर हामीले जलन विज्ञ प्राध्यापक डाक्टर शंकरमान राईलाई सोधेका छौं।
4: उहाँको कति प्रतिशत जलन भएको त्यसमा भर पर्छ। अब नेपालमा चाहिँ 60% भन्दा माथि जलन भयो भने बचाउन गाह्रो अहिलेको अवस्थामा होइन। अब हामीले चाहिँ 60% जलेको बिरामीहरूलाई 10-15%सम्मको बिरामीहरूलाई बचाएको छौँ। 60% जलेकाहरूलाई धेरै बचाउन सकिँदैन होइन। त्यो एउटा भयो। अर्को चाहिँ त्यसो भने त्यो जलन हुने बित्तिकै हामीले पानी उसको जलन भएको ठाउँमा हामीले खनाउन पायौँ भने त्यो गहिरो हुन पाउँदैन कि घाउ गहिरो हुन पाउँदैन। त्यो एउटा अर्को छ होइन। अब अनि अरू सपोर्टिभ सिस्टमहरू छ। त्यो नसाबाट एकदमै धेरै पानी दिनुपर्ने हुन्छ। धेरै कुराहरू छ, कम्प्लेक्स कुराहरू, इन्टेन्सिभ केयरहरू दिनुपर्ने हुन्छ सुरुमै। अब त्यतिकै यसरी भन्दाखेरि त अब हामीले त बिरामी देखाएको छैन कति जलेको के हो होइन। अर्को इनहेलेसन इन्जुरी भन्छ, श्वास प्रश्वासमा कति असर पर्यो त्यो थाहा नभइकन हामीले चाहिँ त्यो भन्नलाई गाह्रो छ।
5: अब हिजो गणेश नेपालीको कुरा गर्दाखेरि 55% भनेर वीरश्रेष्ठले भनेको, मैले अलिकति जोड्ने खोजेको उहाँलाई त्यहाँ जब घटना भयो त्यो घटना भइसके पछाडि मान्छेहरूले घेर्ने त्यहाँ पानी नहालिकन अझ हिँडाएर पनि लिएर जाने, मैले भन्न खोजेको अलिकति पनि केयर गर्न सकेको भएदेखि उहाँलाई जोगाउन सकिन्थ्यो कि सकिन्थेन होला त्यहाँनिर मात्रै जान खोजेको
4: हजुर। अब होइन, सम्भावना थियो 55% मात्रै हो भने चाहिँ सम्भावना थियो हजुरले भन्नुभएको। तर त्यही हो, केयर चाहिँ अब सुरुमै पानी लगाउने कुरा भयो होइन। त्यसै त्यो बिरामीलाई हिँडाएर लाने भनेको त्यो त अब कल्पनै गर्न सकिएन नि। अब उसलाई तुरुन्तै एम्बुलेन्स, कमसेकम एम्बुलेन्स आउन पर्ने, एम्बुलेन्समा राखेर हामीले अक्सिजन दिँदै कमसेकम अक्सिजन दिँदै लान पर्ने भन्ने त्यो त सिम्पल कुरा भयो हजुर। त्यो त अब हिँडाएर लगेको भन्ने त्यस्तो पो छ कुरा त
5: हिँडाएर लगेको हो नि।
4: ए त्यो चाहिँ अब मलाई थाहा भएन,
5: हिँडाउँदै लिएर जानिस त्यस्तो गरेको
4: हो।
5: स्थानीय सरकारहरूले यस्तो विषयमा केही गर्न सक्छन् सर?
4: सक्छन् नि, किन नसक्ने। सरकारले गर्न स्पेसलाइज ट्रेनिङ पाएको टिम चाहिन्छ। त्यो टिम त्यस्तो खालको चाहिँ हामीले धेरैवटा बनाउन सक्दैनौँ कि, हामीले बनाउन सक्दैनौँ। सुरुमा चाहिँ गर्ने भनेको कुनै पनि घटना हुँदाखेरि, त्यस्तो यो जलनको मात्रै होइन, कुनै पनि त्यस्तो खालको घटना दुर्घटना हुँदाखेरि हामीले गर्ने भनेको त्यो दुर्घटनाको जुन इन्भाइरोमेन्ट छ त्यो इन्भाइरोमेन्टबाट बिरामीलाई बाहिर निकाल्नु पर्यो। र तुरुन्तै त्यहाँ तुरुन्तै गर्नपर्ने चिज छ भने गर्ने, जस्तो ब्लिडिङ नै भइरहेको छ भने त्यहाँ प्रेसर दिएर ब्लिडिङ कम गर्ने होला, जलन भएको बिरामी हो पानी खनाउनु पर्ने होला होइन, त्यो तातो चिजहरू उसको शरीरबाट निकालिदिनु पर्ने होला। त्यो पछाडि चाहिँ हामीले तुरुन्तै इभ्याकुएसन नै गर्नुपर्छ हजुरको त्यो बिरामीलाई नि। त्यही स्थलगतै त्यही नै नजिकै एउटा हुनपर्छ भन्ने छैन, त्यसलाई चाहिँ इभ्याकुएसन नै गर्नुपर्छ। त्यसको टाढा होस् नजिक होस् हामीले इभ्याकुएट गरेर लानु पर्छ। र एम्बुलेन्समा कमसेकम त्यो बिरामीलाई ट्रान्सपोर्टेसनको बेलामा केही न केही उपचार गर्न सक्ने खालको फर्स्ट एडहरू केही उपचार गर्न सक्ने खालको टिम पनि एम्बुलेन्समा हुनु पर्यो। त्यो पनि अलिकति हाम्रो अहिले अलिकति समस्या छ भने पनि सबै एम्बुलेन्समा त्यो छैन, त्यसले गर्दाखेरि अलिकति समस्या छ।
3: श्री विनायक नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको छ। 5 वर्ष मुनिका प्रत्येक बाल बालिकाले 100% खोप पाएपछि शुक्रबार नगर प्रमुख वासुदेव थापाले औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गर्नुभएको हो। नगर प्रमुख थापाले आफ्ना नागरिकका लागि शिक्षा तथा स्वास्थ्यमा लगानी वृद्धि गरेको बताउनुभयो। श्री विनायक नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 7 का वडा अध्यक्ष रविन्द्र सापकोटाले जन्मेदेखि 30 महिनासम्मका बाल बालिकालाई घर घरमै पुगेर खोजेर खोप लगाइएको बताउनुभयो। सबै खोप

0: पाएका बालबालिकालाई आगामी वर्षमा खोपको निरन्तरता र सुनिश्चितता दिन खोप र खोजलाई निरन्तरता दिने बताउनुभयो। नगरपालिकाभित्र 15 महिनासम्मका बालबालिकाको संख्या 1,700 र पूर्ण खोप प्राप्त गरेका 16-देखि 23 महिनासम्मका 1,329 रहेको छ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: नमस्कार बीएबीएस घरका रेडियोबाट तपाईलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु म रूपा।
1: कार्यक्रम त्रिवेणीमा मिठा मिठा गीतहरू सुन्नेछौ, केही स्वास्थ्य सम्बन्धी प्रसंगमा पनि चर्चा गर्नेछौ र अहिलेको यो समर सिजनमा रमाइलो एन्टरटेनमेन्ट अनि फ्यासन छँदैछ यो विषयमा पनि हामी कुराकानी गर्छौ। समर सिजनमा विशेष गरेर तातो पिरो मिठो होइन अमिलो पिरो खान मनपर्छ, विभिन्न ड्रेसहरू लगाउन मन पराउनुहुन्छ, समयले साथ दिएसम्म हामी कुराकानी गर्दै जाउँला। अहिलेको लागि भने म तपाईँलाई नारायण गोपालले गाउनुभएको यो मिठो गीत सुनाउँछु, स्वीकार्नुहोस्।

नारायण गोपालको सर्वद प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। यो कार्यक्रम हो त्रिवेणी। त्रिवेणी कार्यक्रमको दुई घण्टाको अवधिभर हामी मिठा मिठा गीतहरू सुन्छौं र कहिले भने हामी त्रिवेणी कार्यक्रममा जीवन उपयोगी प्रसंगहरूमा चर्चा गर्छौं भने कहिले हामी स्वास्थ्य सम्बन्धी प्रसंगमा अनि गोर्खा ब्रिगेडका विभिन्न युनिटहरू त्यस्तै गरी लोकल कम्युनिटीहरूका भनौं न नेपाली समुदायका विभिन्न चाडपर्व रीति रिवाजहरूको बारेमा पनि कार्यक्रम त्रिवेणीमा हामी चर्चा गर्दै जान्छौं। आज पनि कार्यक्रमको दोस्रो घण्टामा भने तपाईँले गोर्खा हिल गल्फ कम्पिटिसन 2026को केही रिपोर्टहरू सुन्न सक्नुहुनेछ। कार्यक्रमको दोस्रो घण्टामा भने कार्यक्रमको पहिलो घण्टामा हामी यो समर सिजनमा विशेष गरेर खानापिना र मैले अघि पनि भनेको थिएँ केही लुगा सम्बन्धी पनि चर्चा गर्नेछु। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु यो मिठो गीत।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militaryco-working.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

बीएफबीएस गरखा रेडियो सुनिराख्नु भएको छ। यो गर्मीको समय, गर्मी त छँदैछ, यो गर्मीको बावजुद पनि गर्मीको समयमा होइन पानीपुरीको, यो पानीपुरी भन्न बित्तिकै एक समयमा सामान्य सडकको खानाको रूपमा चिनिने पानीपुरी अहिले भने आधुनिक खाद्य व्यवसायको महत्वपूर्ण हिस्सा बनेको छ र विवाह भोजमा पनि कुनै कुनै स्थानहरूमा त पानीपुरी पनि राखिन्छ है। सायद यहाँहरूले पनि सेवन गर्नुभएको छ होला। पानीपुरी दक्षिण एसियाको सबैभन्दा लोकप्रिय र मन पराइने स्ट्रिट फुड हो भन्दा पनि फरक पर्दैन। दक्षिण एसिया भन्नाले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशदेखि अन्य विभिन्न देशहरूमा पनि यसलाई फरक फरक नामले चिनिन्छ, तर परिकार र स्वाद अनि संस्कृति, सामाजिक सम्बन्धको एउटा महत्त्वपूर्ण हिस्सा भने यो पानीपुरीले पनि बोकेको छ। र अहिलेको यो गर्मीको समयमा मैले भन्न खोजेको कुरा, तपाईँहरूले पानीपुरी पनि बनाएर सेवन गर्न सक्नुहुन्छ। पानीपुरी भन्न बित्तिकै अमिलो, पिरो, मसलादार, पानीले भरिएको पुरीको स्वादले सबैलाई आकर्षित गर्छ। हो, कतिलाई यसको स्वाद मन पर्दैन, तर कतिले भने यसलाई मन पराउनुहुन्छ। आजभोलि हाम्रो नेपालतिरको कुराकानी गर्ने हो भने ठेलागाडीदेखि ठुला ठुला रेस्टुरेन्टहरू अनि फुड चेनसम्म पुगिसकेको छ र पानीपुरीको वास्तविक उत्पत्तिबारे स्पष्ट ऐतिहासिक यसको प्रमाणहरू होलान् अथवा नहोलान् त्यो आफ्नो ठाउँमा छँदैछ होइन। यसको सुरुवात भने प्राचीन भारतबाट भएको हो भन्ने अनुमान गर्न सकिन्छ। बिहार, झारखण्ड आसपासका क्षेत्रलाई समेट्ने गरी त्यहाँको समयमा महत्त्वपूर्ण सांस्कृतिक तथा राजनीतिक केन्द्र थियो। त्यही क्षेत्रमा पहिलोपटक सानो आकारको तारेको पुरीभित्र विभिन्न सामग्रीहरू राखेर खाने चलन विकसित भयो अनि त्यसपछि पानीपुरीको नामले अहिले पनि चिनिन्छ। त्यति बेला अहिलेको जस्तो आलु, चना, मसलादार पानीको प्रयोग भने थिएन र समयक्रमसँगै विभिन्न क्षेत्रका स्वाद, मसला, पाक कलाको प्रभावले पनि यो परिवर्तन हुँदै, परिमार्जित हुँदै अहिलेसम्म निकै आकर्षक बनेको छ यो खाना। अब यो खानाको कुरा त भइहाल्यो श्रोता, अब यो गीत सुनौ।

भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने फलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

यो गर्मीको मौसममा हल्का र आरामदायी पहिरनहरू सायद अहिले पनि यहाँहरूले देखिराख्नु भएको छ, होइन? स्ट्रिटमा अथवा भनौँ न विशेष गरेर यो समुद्री तटीय क्षेत्रतिर भने मानिसहरू निकै फेसनेबल लुगा लगाएर हिँडिरहेको पनि हामी देख्छौँ। वास्तवमा अहिले यो समर सिजनमा भने हल्का अनि कटनको लुगाहरू तपाईँलाई बढी मात्रामा कम्फोर्टेबल फिल हुने लुगा लगाउनुहोस्, होइन? सुतीको लुगा र अन्य लुगाहरूले गर्मीको तापसँगै बढी मात्रामा पोल्ने पनि हुनसक्छ। तातोबाट छुटकारा पाउनको लागि गर्मीको मौसममा स्टाइलिससँगै आराम पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। धेरैजसो महिलाहरूले समर सिजनमा उत्कृष्ट विकल्प भनेको स्कर्ट नै रहेको छ र विभिन्न प्रकारका ट्रेन्डी स्कर्टहरू फेसनमा छन्, होइन? यो समर सिजनमा र झन् अहिले त अब यो हिट वेभ बढिरहेको छ, यो समयमा पनि तपाईँहरूले आफ्नो चोइस अनुसारको एकदमै आरामदायी हल्का होइन स्टाइलिस कपडाहरू लगाउन सक्नुहुन्छ। र मौसमको लागि सबैभन्दा उपयुक्त पहिरन मध्ये एक मानिन्छ यो स्कर्ट। प्राय गरेर धेरै महिलाहरूले बेसी मात्रामा स्कर्ट गर्मीको समयमा, होइन, तपाईँ कुनै पनि सुपर मार्केटमा सपिङमा जानुहोस्, प्राय गरेर धेरै महिलाहरू, कुनै पनि एज ग्रुप छैन, प्राय सबै महिलाहरूले स्कर्ट लगाएको हामी देख्छौँ। स्कर्टले शरीरलाई अलि शीतल अनि सहज महसुस पनि गराउँछ, साथै समर सिजनमा लाइट कलरको लुगा लगाउनु भयो भने, यो लङ स्कर्ट लगाउनुहुन्छ भने माथि स्लिपलेस लगाउँदा अझ तपाईँलाई स्मार्ट देखाउँछ। र आजकल यो मिनी स्कर्ट अनि मिडी स्कर्ट पनि छ, डेनिममा पनि तपाईँहरूले लगाउनुहुन्छ। यो प्रिन्टेड स्कर्ट पनि त्यत्तिकै चलिरहेको छ अनि म्याक्सी स्टाइलको स्कर्ट पनि तपाईँहरूले विभिन्न डिजाइनमा अहिले देखिराख्नु भएको छ। यी सबै स्कर्टहरूलाई तपाईँहरूले टी सर्ट अथवा क्रप टपसँग पनि लगाउन सक्नुहुन्छ। क्रप टप भइहाल्यो, सर्ट अथवा ट्याङ्क टपसँग पनि मिलाएर लगाउन सकिन्छ। अझ त्यसको कलर कम्बिनेसन, कुन कलरसँग कुन लगाउँदा अझ राम्रो देखिन्छ। समर फ्यासनमा स्कर्ट किन विशेष छ भन्नुको मतलब हो, स्कर्टको सबैभन्दा ठुलो विशेषता भनेको यो आरामदायी हुन्छ, हल्का हुन्छ, अत्यन्तै स्टाइलिस पनि हुन्छ, लगाउँदा स्मार्ट देखिन्छ, सिजन अनुसार पनि आकर्षण गरिरहेको हुन्छ, स्टाइलिस देखिन्छ। अनि यही कारणले पनि होला गर्मी मौसममा धेरै महिलाहरूले स्कर्टलाई आफ्नो पहिलो रोजाई बनाउँछन्, होइन? सबैलाई लगाउन मनपर्छ भन्ने पनि छैन, नलगाउँदा पनि हुन्छ, अरू लुगा लगाउँदा पनि हुन्छ, तर स्कर्ट नै लगाउनु पर्छ भन्ने पनि छैन। एनिवे श्रोता, आउनुहोस् अब भने हामी यो गीत सुनौँ।

आउनुहोस्। अब यो पहिलो घण्टालाई समापन गर्नको लागि साङ्गीतिक विश्राम लिऊ। समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा गोर्खा हिल गोल्फ च्याम्पियनसिप भएको थियो 2026 एचिङ हिल गोल्फ क्लबमा भएको हो। तीनजना भान्जाहरू डिफरेन्ट क्याटेगोरीमा प्राइज पाउनु भएको छ र त्यो विषयमा मैले उहाँहरूसँग पनि कुराकानी गरेको छु। अनि जीजीएसका सेक्रेटरी भनौँ न गोर्खा गोल्फ सोसाइटी युकेका सेक्रेटरी हुनुहुन्छ कलर सार्जन नील कुमार थापा अनि चन्द्र गुरुङ दाई। उहाँहरूको त्यो दिनमा वेडिङ एनिभर्सरी पनि थियो, उहाँ अलिकति इमोसनल हुनुभएको छ र उहाँले दिनुभएको स्पिच पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रमको दोस्रो घण्टामा। अहिलेको लागि स्वीकार्नुहोस् यो गीत।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: लगातारको वर्षाले बागमती नदीको बहाव बढ्दा किर्तिपुरको होल्डिङ सेन्टर डुबाएको छ। बाढीको पानी होल्डिङ सेन्टरमा पसेपछि त्यहाँ बस्दै आएका सुकुम्बासी मुख्य सड़कमा निस्केका छन्। घटनास्थलमा सुरक्षाकर्मी डुङ्गासहित पुगेर उद्धार गरिरहेका छन्। खोटाङको दिप्रुङ चुइचुममा एक यामका मोरियाका 38 वर्षीय ध्रुव अधिकारीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एकै घरका 3 जना पक्राउ परेका छन्। घरायसी विवादमा बिहिबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका तिलक बहादुर सार्की, उनकी श्रीमती भोटीमाया सार्की र छोरी सीता सार्की पक्राउ परेका हुन्। तिलक बहादुरलाई घटना लगत्तै पक्राउ गरेको थियो भने श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभयो। अधिकारीको मृत्युपछि तिलक बहादुर आफैले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए। मुख्य आरोपी तिलक बहादुरको घरमा मजदूरी गरेको पारिश्रमिक माग्न गएको समयमा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। मृतक अधिकारी र सार्के परिवार बीच आर्थिक कारोबार रहेको प्रहरीले जनाएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी शुरू गरेको छ। मन्दिरका मूलभोज भण्डारी कोषका संचालक परिषदका सदस्यहरू तथा कोषका पदाधिकारीहरूबीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी शुरू गरेको हो। तयारी स्वरूप यही असार 27 गते शनिबारदेखि प्रत्येक दिन बिहान पशुपति क्षेत्रमा सफाई गर्न शुरू गरिनेछ। बैठकमा भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन तथा सेवा उपलब्ध गराउने विषयमा आवश्यक तयारी, व्यवस्थापन तथा समन्वयका विविध पक्षहरूमा विस्तृत छलफल गरी तयारी अघि बढाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभएको छ। नेपाली कांग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरू खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले आगामी 31 गतेका लागि पेशी तोकेको छ। संविधानसँग बाजिने गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम 140, 259 संविधानको धारा 274(8)सँग बाजिएकोले खारेज गर्न कांग्रेसले रिटमा माग दावी गरेको छ। राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कमला देवी पन्त, प्रमुख सचेतक पदम बहादुर परियार, प्रतिनिधि सभाको संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक बासना थापाले रिट दर्ता गरेका हुन्। कांग्रेस लगायतका दलहरूले विरोध र नाराबाजी गर्दा गर्दै गत जेठ 17 गते बहुमतका आधारमा पारित गरिएको प्रतिनिधि सभा नियमावली 2083 कांग्रेसले त्यति बेला नै आपत्ति जनाएको थियो। अब खबर फटाफट।
4: बर्खायाम लागेसँगै अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्या घट्यो। अघि पछि दैनिक 600 जनासम्म पर्यटक हिँड्ने गरेको यो बाटोमा हिजो आज दिनको 15 जना पर्यटक पनि हिँड्न छाडे। बागलुङ नगरपालिका महिलालाई आत्मनिर्भर बनाउने अभियानमा नगरभित्रका 10 वडाका 85 जना महिलालाई बाख्राका पाठापाठी उपहार। भोजपुरको टेम्के मयुङमा एक घर एक करेसावारी कार्यक्रम, किसानलाई 50% अनुदानमा 38 लाखको पाइप र टनेलका सामग्री वितरण। 1.5 घण्टा भारी वर्षा हुँदा महोत्तरी सदरमुकाम जलेश्वर जलमग्न, गतिलो निकास नभएर पानीले सड़क भरिदा यातायात समेत बिथुलियो। प्रदेशभित्रका 6 जना हिमाल आरोहीलाई गण्डकी सरकारको सम्मान, पर्वत कुष्मा 14 का किरण बहादुर पिसी, गोर्खा चुम्नुब्री 1 का नाङसल छेउटेन लामा, कास्की माछा भुत्रे 4 का किशोर अधिकारी र पर्वत बिहादी 4 का देवी प्रसाद नेौपानेसँगै तनहुरी सिंह 2 का अमित थापा र घेरिङ 5 का नवराज राणालाई जनही 45,000 नगद पुरस्कार। र मुस्ताङमा गएको साउनेता लेक लागेर 5 नेपाली, 10 भारतीय र मेक्सिकोका 1 जनाको मृत्यु। लेक लागेकालाई उपचार गर्न मुक्तिनाथ मन्दिर परिसरमा हाई अल्टिच्युड उपचार केन्द्र सञ्चालनमा।
3: काठमाडौँ महानगरले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीका परिवारलाई सहयोग, रोजगारी र निशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ। प्रवक्ता नवीन महानन्दरले विज्ञप्ति जारी गर्दै नेपालीको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने तथा उनका सन्ततिलाई निशुल्क शिक्षा उपलब्ध गराउने विषयमा कार्यपालिका बैठकबाट निर्णय गरिने उल्लेख गर्नुभएको हो। महानगरले नेपालीको मृत्यु घटना छानबिनका लागि सरकारले गठन गरेको समितिलाई पूर्ण सहयोग गर्ने तथा छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चाल्ने प्रतिबद्धता गरेको छ। महानगर प्रहरीले मोटरसाइकलमा

बीएफबीएस कर्खा रेडियो सुनिराख्नु भएको छ। कार्यक्रम त्रिवेणीको दोस्रो घण्टामा तपाईँलाई स्वागत गर्दै न्यानो अभिवादन। कार्यक्रम त्रिवेणीको दोस्रो घण्टामा पनि गोर्खा हिल गल्फ कम्पिटिसनमा भएका केही रिपोर्टहरू त म तपाईँहरूको साथमा राख्दै जानेछु, तर साथमा मिठा मिठा गीत गजलहरू पनि सुनाउनेछु। आउनुहोस् अबको प्रस्तुतिमा हामी एउटा मिठो गजल सुनौं।

0: SBS गोर्खा रेडियो
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFBS गोर्खा रेडियो।

0: आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। आज गोर्खा हेल गल्फ कम्पिटिसनमा जिजिएसबाट, यानि कि गोर्खा गल्फ सोसाइटी युकेका सेक्रेटरी हुनुहुन्छ हाम्रो स्टाफ सार्जन निलकुमार थापा भाइ हुनुहुन्छ। भाइ, तपाईँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
1: धन्यवाद दिदी, तपाईँलाई यसरी बोल्ने मौका दिनुभयो, धन्यवाद अगेन।
0: गोर्खा हिल गल्फ कम्पिटिसन तपाईँ ओभरअल 18 होल खेलेर आउनुभयो, तपाईँको आज कस्तो भयो?
1: हजुर दिदी, यसो टफ होइन, किनभने हामी यो उकालो ओह्रालोमा खेल्ने बानी नभएर अलि साह्रै पऱ्यो गर्दाखेरि। हजुर, म मेरो लागि चाहिँ एकदम टफ नै लाग्यो, तर आई इन्जोइड, एकदम रमाइलो भयो। हाम्रो धेरै पुराना गुर्जी दाई साहबहरू एकदम भेट्ने मौका पाएँ गर्दाखेरि त्यसमा एकदम खुसी लाग्यो दिदी, धन्यवाद।
0: गोर्खा ब्रिगेडको जुन एनुअल गल्फ कम्पिटिसनमा किओ जिएलआर विनर हुनुभयो, तर यो गोर्खा हिल गल्फ कम्पिटिसनमा ओभरअल तपाईँहरूले नै बढी मात्रामा होमवर्क गर्नुपर्ने अथवा यो टिम मिलाउनु पर्ने भएर हो कि के भयो भाइ आजको यो गल्फ?
1: हजुर दिदी, हाम्रो अस्ति ब्रिगेड गोर्खा गल्फमा चाहिँ जस हामी 10 केजीलाई चाहिँ प्रथम हुने के अरे उसमा आयो हामी चाहिँ, तर यसमा चाहिँ अब यस्तो छ, अब आफै सेक्युरिटी भएको नाताले गर्दाखेरि निकै हजुरले भन्नुभयो जस्तो होमवर्क निकै गर्नुपर्ने भयो एडमिनले गर्दाखेरि आफ्नो, अब हुन त त्यसलाई मैले एसिस्ट गरेको होइन, तर हजुर अब तपाईँको अब प्र्याक्टिसदेखि लिएर केही गर्ने त्यति मौका पाउँदैन, तर ओभरअल मैले एकदम इन्जोय गरेर चाहिँ मैले यो आफ्नो कामदेखि एकदम म खुसी छु, तर गल्फ चाहिँ त्यस्तै भयो, आज चाहिँ एकदम रमाइलो मात्रै भयो दिदी।
0: त्यो सबै गल्फरहरूले भन्ने गर्नुहुन्छ जिजिएस टिमलाई विशेष गरेर सेक्रेटरीले ओभरअल मिलाउनु पर्ने हुन्छ, र कहिलेकाहीँ अब फ्लाइटमा मिलाएको मेम्बर्सहरूको पनि लेट इन्ट्री अथवा उहाँहरू अघि खेल्न चाहने पछि खेल्न चाहने ग्रुपमा मिलाइदेऊ भन्ने यस्तो थुप्रै समस्याहरू हुन्छ भनेको मैले सुनेको छु, तपाईँको अनुभव कस्तो छ भाइ?
1: ओहो दिदी, हजुरले एकदम ठिक कुरा गर्नुभयो यसमा। हजुर, म अस्ति लास्ट एक हप्तादेखि चाहिँ तपाईँको यति मेसेज आउँथ्यो मलाई, तपाईँले अब लो म फर्स्ट फ्लाइट खेल्छु, लास्ट फ्लाइट खेल्छु, मलाई फलनासित राखिदिनु पऱ्यो भन्ने, यो चाहिँ धेरै आउँछ दिदी, तर अब ट्राई माई बेस्ट, मैले सबैलाई के अरे समेट्ने कोसिस गरेँ, दो त्यो गर्दा पनि अब कहिले कसो सबैलाई नमिल्न सक्छ, त्यसमा चाहिँ अब उहाँले साइज के अरे एग्री गर्नुभयो होला गर्दाखेरि। हजुर, त्यो चाहिँ धेरै समस्या आउँछ यसमा चाहिँ दिदी।
0: हजुर, पक्कै पनि हाम्रा अन्य गल्फरहरूले बुझिदिनुहुनेछ फ्युचरमा, र अझै पनि यो वर्षको लागि पनि धेरै तपाईँहरूको फ्युचर इभेन्ट छँदैछ, र विशेष गरेर तपाईँ अब यो युकेका विभिन्न गल्फ क्लबदेखि लिएर ओभरसिज भनौँ अथवा हाम्रै देशको विभिन्न गल्फ क्लबमा पनि तपाईँले खेल्नु भएको छ, तपाईँको फेभरेट गल्फ क्लब कुन हो?
1: फेभरेट गल्फ क्लब दिदीले एकदम साह्रो क्वेसन गर्नुभयो, मलाई फेभरेट भनेर त एक्ज्याक्ट मैले टिप्न सकिनँ दिदी, तर म आफ्नै होम ग्राउन्ड अब विन्डसाम स्यान्डर्समा छ भन्दाखेरि म त्यहीमै एकदम कम्फर्टेबल लाग्छ, तर यस हजुरले भने जस्तो ओभरसिज जाँदा म अस्ति पोर्चुगलमा गएँ, स्पेन्डेस फ्यान्टास्टिक कोर्सहरू छ, एकदम रमाइलो भयो दिदी, अब छ अरू पनि छ हुन त, तर अब जस आफ्नै होम ग्राउन्ड नै मलाई एकदम के अरे कम्फर्टेबल लाग्छ दिदी।
0: अभियसली आफ्नो होम ग्राउन्ड भनेपछि होइन धेरै कुरा थाहा हुन्छ, र एसिङ हिल गल्फ क्लबमा पनि धेरै पटक आइसक्नु भयो होला, कतिको गाह्रो छ यो गल्फ क्लब?
1: यहाँको त एकदम टफ नै छ दिदी, तपाईँले अब अघि हाम्रो गाज भाइले भन्नुभयो जस्तै अब ग्रिन रिड गर्नु पऱ्यो, तपाईँको अब स्लोप छ, त्यो उकालो ओह्रालो हान्ने त्यो त्यसको अब तरिकाहरू छ, तर अब हामीले एप्लाई गर्न कति सकिँदैन, तर पनि अब यहीँ हाम्रो खेल्ने दाजुभाइहरू चाहिँ गुर्जीहरू छापहरूले चाहिँ एकदम राम्रो खेल्नुहुन्छ, तर हामीलाई चाहिँ अलिकता यो चाहिँ अलिक सुइटेबल जस्तो लागेन, तर पनि विल ट्राई आवर बेस्ट दिदी।
0: बहिनीको एकदमै 100% सपोर्ट छँदैछ होइन, मलाई थाहा छ कि धेरै गल्फरहरू यहाँसम्म आउनुहुन्छ, एक दिनदेखि अगाडिदेखि नै आएर पनि उहाँहरूले यो गल्फ खेलिराख्नु भएको छ, र बहिनीलाई पनि धेरै धेरै शुभकामना भन्दै आजको रिजल्टमा को को विनर हुनुभयो?
1: हजुर, आजको तपाईँको ग्रोस अब ओभरअल ग्रोस नै हामी काउन्ट गर्छौँ, अन्त ओभरअल ग्रोस चाहिँ हाम्रो स्टाफ सर्जन गजेन्द्र गुरुङ भाइ नै हुनुहुन्छ, उहाँ चाहिँ ब्याक टु ब्याक लास्ट इयर अब यो साल होपफुली अब नेक्स्ट इयर पनि उहाँले अब उयो गर्नुहुन्छ होला गा त उहाँ नै हो हाम्रो गजेन्द्र गुरुङ भाइ नै विनर आजको ग्रस विनर आज दिदी.
0: अब अन्तमा जति पनि अब आज ह्याप्पी मुडमा मैले देखिरहेको छु ओभरअल गल्फरहरूलाई उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
1: हजुर दिदी, अब विनिङ इज नट अब एभ्रिथिङ होइन, तपाईँले अब आफ्नो बेस्ट दिने हो, तर यो गल्फ भनेको चाहिँ तपाईँको अब एउटा सोसाइटी, तपाईँको चिनापर्ची हुने होइन भेटघाट, त्यो नै मलाई त्यो जस्तो लाग्छ. तर अब जिन्दे मेन्टली लिएर त अब सबै आएको हुन्छ, तर पनि अब मेरो विचारमा चाहिँ अब सबै यसरी आज धेरै झन्डै अब 100 अलमोस्ट 100 हामी इन्भल्भ भयौँ यसमा, सबैसित अगेन चिनापर्ची हुन पायो, पुरानै गुरुजी साहबहरू भेट्ने मौका पाएँ, अन्त त्यो नै यो गल्फ चाहिँ सोसल उसमा चाहिँ एक्सिभमा दिदी त्यसको लागि चाहिँ
0: एकदमै राम्रो कुरा. र हाम्रा दाजुभाइ दिदीबहिनीहरू त अलिकति लेस हुनुहुन्छ, फ्युचरमा अभियसली आउनुहुन्छ होला, र कतिपय दिदीबहिनीहरू त प्र्याक्टिस पनि गरिराख्नु भएको छ भनेको मैले सुनेको छु होइन. दाजुभाइहरू पक्का तपाईँहरूले इन्जोय गर्नुभयो होला गल्फ जित्नु मात्रै होइन, अनि स्टाफ सर्जन निल भाइले भन्नुभयो जस्तै हाम्रा अन्य गल्फरहरूले पनि पक्का इन्जोय गर्नुभयो र आजको दिन एकदमै रमाइलो बनाउनु भयो होला. निल भाइ, वान्स अगेन तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच.
1: थ्याङ्क यू दिदी, ल तपाईँले नि मलाई यसरी बोल्ने मौका दिनुभयो, मैले जानी नजानी मैले जो मेरो आफ्नो दिदी शब्द दिएँ गर्दाखेरि त्यसको लागि धेरै धेरै धन्यवाद दिदी.
0: अभियसली तपाईँले एकदमै राम्रो एन्सर दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद.
1: हस् दिदी, धन्यवाद, थ्याङ्क यू भेरी मच.

0: गोर्खा हिल गोल्फ कम्पिटिसनमा एकदमै लङ्गेस्ट ड्राइभ विनर हुनुहुन्छ साहिल गले. वान्स अगेन तपाईँलाई बिग कङ्ग्रेचुलेसन है. तपाईँले आजभन्दा पहिला पनि यस्तो लङ्गेस्ट ड्राइभ जित्ने मौका पाउनु भएको छ कि यो फर्स्ट टाइम हो?
1: दिस वान इज कपल, आई हैव वन अ कपल, सो मौका पाएछ पासमा. सो I want to win obviously the bigger prizes that these guys have. This has been becoming quite regular in terms of I want to strive for more. So
0: okay, golf start garnu bhayeko kati bhayo?
1: Yo mero 5 barsha bhayo, 5-6 barsha bhayo. So yeah,
0: okay. Ani tapai ko handicap
1: 7
0: nearly tapai pro ma aisaknu bhayeko cha.
1: Very far.
0: Okay, ani aaja ko overall tapai ko kasto bhayo?
1: Really good experience. I must say, like, entertainment was very good. Khani kura sabai kura ramro, lots of new people, felt very different. You know, normally golfers are mata huncha, but as it was obviously thupai family around bhayo cha, who hamro uncle ko obviously 30th anniversary ho ra, so it felt very different venues, first time the venue ma, really enjoyed it.
0: अनि तपाईँ के गर्नुहुन्छ?
1: म स्कुल टिचर हो.
0: हजुर. कुन स्कुलमा पढाउनुहुन्छ?
1: नोटन नेसनल एसफोर्ड.
0: तपाईँले पढाउनु पनि हुँदो रहेछ, राम्रो लाग्यो. र फ्युचरमा पनि अन्य अवार्डहरू अथवा यो ट्रफीहरू मेडलहरू जित्दै गर्नु होला. अल द बेस्ट.
1: ओके, थ्याङ्क यू.
0: अब त्यसै गरी आजको गोर्खा हिल गोल्फ च्याम्पियनसिपको नेट सेकेन्ड रनर अप हुनुहुन्छ.
2: मेरो नाम सङ्गम तुलाचन.
0: सङ्गम तुलाचन, तपाईँ यो गोल्फ खेल्नको लागि कहाँदेखि आउनुभयो?
2: म आसपोर्ट हो.
0: आसपोर्टमा बसोबास गर्नुहुन्छ. तपाईँ कति ह्यान्डिक्याप?
2: अहिले 13 खेल्दैछु.
0: कस्तो फिल भयो आज? अघि पनि भन्नुभयो होइन, हाम्रो साहिल घले भन्नुभयो आजको गोल्फ अरू गोल्फ कम्पिटिसन भन्दा एकदमै एक्स्ट्रा. यो मिडल अफ डेमा पनि ड्रिङ्कहरू होइन
2: एकदम रमाइलो भयो. म चन्द्र अङ्कललाई सानोबाट चिन्थेँ, मेरो बाबाको ट्रेनर थियो पहिला भर्ती हुनुमा. सो रमाइलो भएको थियो. थ्याङ्क यू फर सङ्गमको.
0: अनि आजभन्दा पहिला पनि गोल्फबाट कतिवटा ट्रफी मेडलहरू जित्नु भएको छ?
2: अर्को म लामो भर्षण खेल्न 2 वर्ष जति भयो, अर्को वर्ष 3-4 जोडी जितेँ. सो राम्रो भन्दैछ.
0: र आजको यो गोल्फ क्लब एचिङ हिल गोल्फ क्लब तपाईँको अभियसली यो होम ग्राउन्ड होइन कस्तो अनुभव गर्नुभयो तपाईँले?
2: होइन कन्डिसन राम्रो छ, सो रमाइलो भयो. हाम्रो मेरो ग्रुपको मामाहरू नै राम्रो थियो, सो रमाइलो भनौँ.
0: वान्स अगेन तपाईँले पनि बिग कङ्ग्रेचुलेसन, किप कन्टिन्यू गर्नु होला. थ्याङ्क यू भेरी मच.
2: थ्याङ्क यू, धन्यवाद.
0: त्यसै गरी गोर्खा हिल च्याम्पियनसिप डिभिजन सीको विनर हुनुहुन्छ. पुरा नाम के भन्नु?
3: हजुर, मेरो नाम प्रतीक गुरु.
0: तपाईँलाई ह्युज कङ्ग्रेचुलेसन है. तपाईँ एकदमै राम्रो गोल्फ खेल्नुहुन्छ भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ होइन. र आजको ओभरअल एक्सपिरियन्स बताउनुहोस् न, कस्तो भयो?
3: फर्स्ट अफ अल थ्याङ्क यू हजुरलाई, अनि फर्स्ट अफ अल थ्याङ्क यू गोर्खा हिल चन्द्र अङ्कल अनि आन्टीहरूलाई यो आजको इभेन्टमा धेरै धेरै सपोर्ट गरिदिनु भएकोमा. जिजिएस युकेको लागि आजको इभेन्ट एकदमै सफल भयो, एकदमै राम्रो भयो. वेदरले पनि साथ दियो, त्यसको लागि चाहिँ एकदमै रमाइलो गऱ्यो. हामी भान्जा टोली मात्रै होइन, हाम्रो सबै गल्फर टोलीहरूबाट पनि एकदमै रमाइलो भयो.
0: तपाईँहरू भान्जा टोली मात्र होइन, सबैले ओभरअल जित्नु मात्रै होइन होइन, गोल्फ भनेको एउटा कम्युनिटी सोसलाइज पनि हो होइन. तपाईँ कति ह्यान्डिक्यापमा खेल्नुहुन्छ?
3: हजुर, म अहिले 15 खेल्दैछु.
0: ओके, अनि तपाईँ यो मात्र होइन अन्य गोल्फ क्लबमा पनि खेल्नु भएको छ. तपाईँको बेस्ट अथवा फेभरेट गोल्फ क्लब कुन हो?
3: मेरो चाहिँ ड्राइभरै भन्नु पर्ला. ड्राइभरमा चाहिँ अब चेसोम्बु भन्दै हान्ने क्लब जस्तो भयो, त्यसैले गर्दा चाहिँ ड्राइभरै भन्छु.
0: आजको ग्रिन अलिकति ट्रिकी थियो भनेको हामीले सुनेका थियौँ, तपाईँले त्यो फिल गर्नुभयो?
3: ए हजुर हजुर, ग्रिन चाहिँ हिजो अस्ति यो समरले गर्दाखेरि चाहिँ अलिक क्विक नै भएको थियो, तर आज फेरि स्लो नै भयो, त्यसैले अलिकति गाह्रो नै भएको थियो. रमाइलो त रमाइलो भयो त्यहाँ.
0: ओके, ब्याकग्राउन्डमा एकदमै म्युजिक बजेको हुनाले जे होस् हाम्रो 3 भान्जाहरूलाई फ्युचरको लागि पनि अल द बेस्ट. अनि आज तपाईँहरू विनर हुनुभएको छ है, ह्युज कङ्ग्रेचुलेसन.
3: थ्याङ्क यू भेरी मच हजुरलाई पनि, बिएसलाई पनि यति सपोर्ट गरिदिनु भएकोमा, जिजिएसको लागि. थ्याङ्क यू भेरी मच.
0: थ्याङ्क यू, बाबा.

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्. त्यसैले

हजुर, यहाँहरूले सुनिराख्नु भएको थियो गोर्खा हिल च्याम्पियनसिप 2026 एचिङ हिल गल्फ क्लबमा भइरहेको थियो। अब भने यस कार्यक्रमका ओर्गनाइजर हुनुहुन्छ हाम्रो चन्द्र गुरुङ दाई, उहाँले दिनुभएको स्पिच पनि सुनौ। त्यो दिनमा उहाँकी धर्मपति

0: पत्नी अनि उहाँका सम्पूर्ण परिवारहरू पनि त्यहीँ हुनुहुन्थ्यो उहाँलाई हेल्प गर्ने, विशेष गरेर उहाँको सिरान घरे परिवारहरू सबै हुनुहुन्थ्यो, दिदी बहिनी ज्वाइँ भान्जा भान्जी भिनाजु के नाताहरू पढ्ने सबै हुनुहुन्थ्यो होइन. ओके, अब चन्द्रदाई त्यो दिनमा आफ्नो वेडिङ एनिभर्सरी पनि परेको, कस्तो लक्की होइन, र सबैले शुभकामना पनि दिनुभयो. अब उहाँले दिनुभएको स्पिच हामी सुनौ.
1: थ्याङ्क यू. एकदम समय लामो छोटो भन्छु, सधैँ लामो भनिदिएँ, आज म अलिक छोटो भन्ने गर्दछु. सर्वप्रथममा त आज जति पनि गोर्खाली च्याम्पियनसिपमा खेलेर विनर हुनुभयो उहाँलाई धेरै धेरै बधाई छ, र जो जसले पार्टिसिपेट गर्नुभयो तपाईँहरूलाई पनि एकदम धेरै धेरै धन्यवाद छ. सर्वप्रथममा त जिएस युकेका क्याप्टेन हाम्रो केजाङ अनि सम्पूर्ण टिम र गोर्खा गर्ल्स सोसाइटी क्याम्पको हाम्रो अध्यक्षजी आउनु भएको थिएन, हाम्रो भाइस आउनु भएको छ, र सन्तलेबाट क्याम्पबाट हाम्रो विकास आउनु भएको छ, र सम्पूर्ण टिमहरू गर्फर साहबहरू अनि मेरो सम्पूर्ण परिवारहरूबाट तपाईँहरूलाई एकदमै धेरै धेरै धन्यवाद. अनि मेरो अनुमति श्रीमती तर्फबाट तपाईँहरूले हामीलाई दिनुभएको भर्खरै 30 एनिभर्सरी दिनुभएकोमा यहाँ सम्पूर्णलाई म अनि मेरो वाइफबाट एकदमै धेरै धेरै तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु. आशा छ हाम्रो जिन्दगी लामो जानेछ. अब भन्नुपर्दा श्रीमतीको कुरा गरेर मेरो बयान छैन, जे होस् त्यति कतिखेर दोहोऱ्यौँ होइन. अस्ति भर्खरै जनवरीमा गल्फ खेल्नको लागि सायद हामी फर्स्ट टुरमा होला, मेरो साथीहरू पनि यहाँ पनि हुनुहुन्छ, छजना थाइल्यान्डसम्मको 5-6 दिनको टुर, त्यसपछि 4 दिन गएको थियौँ हामी, यसरी पनि गएको थियौँ. एकदम राम्रो थियो. अब भनेर नि तपाईँहरू भनेर फेरि अब हामी त्यो कुरा किन दोहोऱ्याउँ होइन, मेरो श्रीमती त्यतिसम्म छन् भनेर मैले भन्न लागेको हो खास गरी तपाईँहरूलाई. मेरो खास गरी गल्फमा तपाईँहरूले देख्नुभएको छ, यो सबै मेरो भाइ अनि बुहारी र मेरो सबैभन्दा माथिमा बाबा, दुईजना बाबाहरू हुनुहुन्छ, तर मेरो आमा अहिले सिकिस्त रानी आमा जुन तल चित्र कुमारी गुरुङ हुनुहुन्छ, उहाँ चाहिँ सिकिस्त बिरामी हुनुहुन्छ, र उहाँको लागि सिधा लाभको लागि हामी सम्पूर्ण जिजिएस युकेको तर्फबाट उहाँलाई जाति होस् भन्ने हामी शुभकामना प्रकाउँ सबैभन्दा, र सम्पूर्णबाट सायद उहाँले भगवान्ले सुन्नुहुन्छ होला भन्ने आशा राखेको छु. त्यस्तै गरी भाइहरू बुहारीहरू अनि मेरो बहिनी हामी मेरो बहिनी सबैभन्दा ठुलो खलर छ, उहाँले सम्पूर्ण बहिनीहरू छोरा बुहारी जसले बिहा गर्नुभएको छ, अनि भान्जीहरू 3 भान्जीहरू छन्, र त्यसै गरी छोरीहरू छन्, यी सबै छोरीहरू, र मलाई अझै यति मात्र नभएर स्पोन्सर्समा जस्तै हरि महा लेमन लेफ ठिक एन्ड एभरेस्ट क्याफे जीवन एन्ड शोभा राई ट्याक्सी चलाउनुहुन्छ, र प्रवीण छेत्री जो चाहिँ उहाँ पिटर बोडोबाट पनि उहाँले सपोर्ट गर्नुभएको छ मलाई, र दीपक राई यहाँ भर्खरै रेस्टुरेन्ट सेन्टरमा खोल्नुभएको छ गोर्खा चौधरी, यहाँ सम्पूर्णलाई अनि मेरो के अरे श्रीराम घर परिवारलाई एकदमै धेरै धेरै धन्यवाद भन्नुहुन्छ. कतिजना आउनु भएको छैन ल, यति भन्दै अरू त धेरै कुरा के गरौँ लामो समय. तपाईँहरू म त सबैभन्दा तपाईँहरूलाई म खेलाडीहरूलाई जुन चाहिँ गर्व साहबहरूलाई दिन चाहन्छु, तपाईँहरू बिहानको सायद कोही जहाँ कतिजना त 4 बजे 4:30 5 बजे उठेर अहिलेसम्म बस्नु भएको छ, धन्दा धन्दै 24 घन्टा यो गर्वको लागि आउनु भएको छ. श्रीमतीलाई भनिदिनुहोस् गोर्खाहरूले रमाइलो गरेको थियो भनेर गरेर ढिलो भएको भनेर भन्नुहोस्, र तपाईँहरूलाई एकदमै धेरै धेरै मनी धन्यवाद भन्न चाहन्छु. र यस्तै पनि गरी तपाईँहरूलाई 2 कलाकारहरू आउनु भएको थियो भनेको थियो मलाई, मैले गरेको थिएँ धेरै पनि आउँछु भन्नुभएको थियो, तर एकजना आउनु भएन, भएको बस ट्राफिकमा पर्नुभयो, र एकजना हाम्रो शिवराजले नेपालबाट आउनुभएको छ चित्र कलाकार, एकदमै धेरै धेरै धन्यवाद. धन्यवादकै क्रममा मैले भनिहालेँ देशलाई म कहिले पनि बिर्सन चाहन्छु, युवराजी एकदमै धन्यवाद, बिहान पनि आउनुभयो, अहिले पनि यहाँ रूपाजी आउनु भएको छ, एकदमै धेरै धेरै धन्यवाद. यस्तै गरी खानामा मलाई सहयोग गर्ने चाहिँ मिलान गुरुङ क्याम्पबाट गरिदिनु भएको छ, उहाँलाई पनि धन्यवाद. यसै गरी मेरो भाइ डिजे कृष्ण गुरुङ, यहाँ पनि उहाँको नाम पनि भाइ छ, उहाँले गर्नुभएको छ. फोटोग्राफर मेरो भाइ तेज गुरुङ अनि बुहारी अनि मेरो बहिनी दिदी बहिनीहरू सबै भान्जीहरू यहीँ आउनु भएको छ, छोरी सबै परिवार यहाँसम्मलाई, र आज हामीले 2 ज्वाइँहरूलाई पनि 1 ड्रिङ्कमा 1 खानामा राखिदिएको छौँ. एकदमै तपाईँले आशा दिनुभयो होला, र सबैभन्दा धेरै मलाई पनि धन्यवाद दिनु. पोको भुटुवा मैले पकाएको त्यही भएर तपाईँलाई मन पर्नु भयो होला एकचोटि तपाईँले अन्तमा अन्तमा मेरो अटाङ्गिनी यहाँ त अटाङ्गिनी यहाँ मेरो श्रीमतीलाई एकदमै एकदमै धेरै धन्यवाद सायद मेरो श्रीमतीले यो सहयोग नगर्ने भएदेखि यो वर्कमा तपाईँहरूलाईसँग यसरी चिनजान हुने मौका थिएन होला होइन र आगामी वर्ष तपाईँहरूको हौसलाले गर्दा अझै योभन्दा बढी पैसा पो तपाईँहरूले पाउनुहुन्छ कि श्रीमतीलाई एकदमै धेरै धन्यवाद र मेरो सम्पूर्ण दाहिनेतिर बस्ने फ्यामिलीहरूलाई एकदमै धेरै धेरै धन्यवाद भन्दै म तपाईँहरूबाट बिदा चाहन्छु थ्याङ्क यू।

यहाँहरूले कार्यक्रम त्रिवेणी सुनेर मलाई पनि दुई घण्टाको समय अवधिभर साथ दिनुभयो। अब तपाईँहरूको बाँकी समय पनि सुमधुर रहोस्। हौस् त आदरणीय श्रोता, हामी अर्को कार्यक्रममा भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला। नमस्ते, बाई बाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: स्पेन फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। क्वार्टर फाइनलमा बेल्जियमलाई 2-1 हराउँदै 2010 च्याम्पियन स्पेनले सेमी फाइनलमा स्थान बनाएको हो। वैकल्पिक खेलाड़ीको रूपमा मैदान छिरेका स्पेनका मिकेल मेरिनोले केही मिनटमै गोल गरेपछि स्पेन सेमी फाइनलमा पुगेको हो। खेलको 30 मिनटमा फाबियन रुइजले गोल गर्दै स्पेनलाई शुरूआती अग्रता दिलाउनु भएको थियो। 41 मिनटमा चार्ल्स डी केटलारले गोल गर्दै बेल्जियमलाई 2-1 बराबरीमा ल्याउनुभयो। त्यसपछि खेलको अन्त्यतिर 88 मिनटमा मेरिनोले गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाउनु भएको हो। यसअघि अन्तिम 16 खेलमा पनि मेरिनोले पोर्चुगल विरूद्ध इन्जुरी समयमा गरेको गोलले स्पेनलाई क्वार्टर फाइनलमा पुर्याएको थियो। स्पेनले सेमी फाइनलमा फ्रान्सको सामना गर्नेछ। बेल्जियमको यात्रा पनि क्वार्टर फाइनलबाट सकिएको छ। लगातारको वर्षाले बागमती नदीको बहाव बढ्दा किर्तिपुरको होल्डिङ सेन्टर डुबाएको छ। बाढ़ीको पानी होल्डिङ सेन्टरमा पसेपछि त्यहाँ बस्दै आएका सुकुम्बासी मुख्य सड़कमा निस्किएका छन्। खोटाङको दिप्रुङ चुइचुममा एक यामखा मोरिय याका 38 वर्षीय ध्रुव अधिकारीको कुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक एक घरका 3 पक्राउ परेका छन्। घरायसी विवादमा बिहिबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका तिलक बहादुर सार्की, उनकी श्रीमती भोटीमाया सार्की र छोरी सीता सार्की पक्राउ परेका हुन्। तिलक बहादुरलाई घटनालाई गत्तै पक्राउ गरिएको थियो भने श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभयो। अधिकारीको मृत्युपछि तिलक बहादुर आफैले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए। मुख्य आरोपी तिलक बहादुरको घरमा मजदूरी गरेको पारिश्रमिक माग्न गएको समयमा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। मृतक अधिकारी र सार्की परिवार बीच आर्थिक कारोबार रहेको प्रहरीले जनाएको छ। असार सकिने लाग्दा पनि संखुवासभामा 25% मात्र रोपाई सकिएको छ। यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल्लो भेगमा साउनको अन्तिम सातासम्म रोपाई सकिने भए पनि यो वर्ष सिंचाई सुविधा वा पहाड़ी क्षेत्रमा भइरहेको खण्ड वृष्टि लगायतका कारणले रोपाई प्रभावित भएको हो। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सरोज राईले माथिल्लो भेगमा रोपाई सके पनि तल्लो बेसी भेगका धानका बिउ ब्याडमै थन्किएको बताउनुभयो। 31,000 बढी हेक्टर खेतीयोग्य जमिन रहेको सभामा 8,600 हेक्टरमा धान खेती गरिन्छ। खादबारी नगरपालिकाभित्रका सेकाहा, पाङमा, मरुवा, हेलुवा बेसी, चन्दनपुर, चेवा बेसी, कल्से बेसी, पाङठा बेसी, पिप्ले बेसी क्षेत्रमा धान खेती हुने गरेको सूचना अधिकारी राईले जानकारी दिनुभयो। मादी र धुपु क्षेत्रमा भने धान उत्पादन बढी हुने उहाँको भनाइ छ। संखुवासभामा अठे, बेलखुटी, खुमलचार, राधाकृष्ण, सानो, मसिना, काल धान लगायतका जातका बिउ लगाइने गरिन्छ। नेपाली कांग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरू खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले आगामी 31 गतेका लागि पेशी तोकेको छ। संविधानसँग बाजिने गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम 140(11), 259 संविधानको धारा 27(8)सँग बाजिएकोले खारेज गर्न कांग्रेसले रिटमा माग दाबी गरेको छ। राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कमला देवी पन्त, प्रमुख सचेतक पदम बहादुर परियार, प्रतिनिधि सभाको संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक बासना थापाले रिट दर्ता गरेका हुन्। कांग्रेस लगायतका दलहरूले विरोध र नाराबाजी गर्दा गर्दै गत जेठ 17 गते बहुमतका आधारमा पारित गरिएको प्रतिनिधि सभा नियमावली 2083 कांग्रेसले त्यति बेला नै आपत्ति जनाएको थियो। सर्वोच्च अदालतको नियमित सुनवाई प्रक्रिया करिब 1.5 प्रभावित हुने भएको छ।
4: हरेक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास अन्तर्गत नयाँ आर्थिक वर्ष शुरू भएपछि करिब 1.5 सुनवाई प्रक्रिया प्रभावित हुने भएको हो। यही साउन 1 गतेदेखि सेवा रोकिने भएको छ। सर्वोच्च अदालत प्रशासनका अनुसार साउन 11 गतेबाट मात्र नियमित सुनवाई हुनेछ। यसअघि 2 सातासम्म पनि सुनवाई रोकिने गरेको थियो। यो पटक भने 11 दिन मात्र अवरूद्ध हुने सर्वोच्च अदालतले जनाएको छ। यसबीचमा बन्दी प्रत्यक्षीकरणका मुद्दा भने जारी रहनेछ। केही निवेदनमा भने सुनवाई हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
3: श्री विनायक नगरपालिका पूर्ण खोप सुरक्षितता तथा दिगोपना घोषणा भएको छ। अहिलेसम्मका खबर दिने नमस्कार।

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोठा रेडियो हो।

लगातारको वर्षाले बागमती नदीको बहाव बढ्दा किर्तिपुरको राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टर डुबाएको छ। हिजो रातिदेखि परेको अविरल पानीका कारण बागमतीको पानी सेन्टरभित्र पसेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासी परिवारहरू विचल्यमा परेका हुन्। बाढ़ीका कारण उनीहरूका खाद्यान्न, ओछ्यान र दैनिक प्रयोगका सामग्रीहरू डुबेर नष्ट भएका छन्। लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्षमा करिब 71% बजेट खर्च गरेको छ। मन्त्रालयका सचिव राम पराजुलीका अनुसार चालू आर्थिक वर्षका लागि विनियोजित 9,92,45,00,000 रूपियाँ मध्ये हालसम्म 7,05,36,00,000 खर्च भएको हो। उहाँका अनुसार निर्माण सामग्रीको मूल्यवृद्धि, विश्वव्यापी आर्थिक मन्दी, इन्धनको मूल्यमा भएको उतार चढ़ाव तथा अन्य विविध कारणले अपेक्षा अनुसार खर्च हुन नसके पनि समग्र बजेट कार्यान्वयन सन्तोषजनक रहेको छ। खर्च भएको रकम मध्ये अधिकांश हिस्सा पुँजीकतर्फ रहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा साना टुक्रे आयोजना भन्दा बहुवर्षीय तथा गौरवका आयोजनामा बढ़ी बजेट खर्च गरिएको छ। प्रदेशको रणनीतिक सड़क, पुल तथा अन्य पूर्वाधार आयोजनालाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गरिएको मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले आगामी आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन साउन महिनादेखि नै योजना कार्यान्वयन प्रक्रिया शुरू गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। समयमै ठेक्का व्यवस्थापन, योजना कार्यान्वयन तथा नियमित अनुगमन मार्फत खर्च र उपलब्धि दुवै बढ़ाउने गरी काम गर्न निर्देशन दिनुभएको हो। स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जल्स स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 हराउँदै स्पेन 16 वर्षपछि सेमी फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याउनुभयो। 88 मिनटमा पाउ क्युरोबासीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रूपमा नियन्त्रणमा लिन सकेनन्, जसको फाइदा मिकेल मेरिनोले उठाउनु भएको हो। यसअघि खेलको 30 मिनटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाउनु भएको थियो, तर त्यसको 11 मिनटपछि चार्ल्स डे केटलेरले हेडर गोल गर्दा खेल बराबरीमा फर्किएको थियो। सन् 2010 विश्व विजेता स्पेन सन् 2014 टोली समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमी फाइनलमा ठाउँ बनाएको हो। 17 पटक विश्वकप खेलिरहेको स्पेनको यो तेस्रो सेमी फाइनल यात्रा हो। यसअघि सन् 1950 र 2010 सेमी फाइनलमा पुगेको थियो। सन् 2010 च्याम्पियन बन्दा 1950 भने चौथो बनेको थियो। स्पेनसँग पराजित भएको बेल्जियमको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। यसअघि सन् 2014 विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 विश्वकपमा तेस्रो बनेको थियो। सन् 2022 विश्वकपमा भने समूह चरणबाट बाहिरिएको थियो। अब स्पेनले सेमी फाइनलमा फ्रान्सको सामना गर्नेछ। असार सकिने लाग्दा पनि संखुवा सभामा 25% मात्र रोपाई सकिएको छ। यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल्लो भेगमा साउनको अन्तिम सातासम्म रोपाई सकिने भए पनि यो वर्ष सिंचाई सुविधा अभाव, पहाड़ी क्षेत्रमा भइरहेको खण्ड वृष्टि लगायतका कारणले रोपाई प्रभावित भएको हो। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सरोज राईले माथिल्लो भेगमा रोपाई सकिए पनि तल्लो बेसी भेगमा धानका बिउ ब्याडमै थन्किएको बताउनुभयो। 31,000 बढ़ी हेक्टर खेतीयोग्य जमीन रहेको संखुवा सभामा 8,600 हेक्टरमा धान खेती गरिन्छ। खाँदबारी नगरपालिका भित्रका सिकाहा, पाङमा, मरुवा, हेलुवा बेसी, चन्दनपुर, चेवा बेसी, पाङछा बेसी, पिप्ले बेसी, माल्टा बेसी लगायतका क्षेत्रमा धान खेती हुने सूचना अधिकारी राईले जानकारी दिनुभयो। मादी र धुपो क्षेत्रमा भने धान उत्पादन बढ़ी हुने उहाँको भनाइ छ। संखुवा सभामा अट्ठे, बेलखुटी, खुमलचार, राधाकृष्ण, सानो मसिना, काला धान लगायतका जातका धान खेती गरिन्छ। कांग्रेस सांसद नरेन्द्र कुमार केरुङले आफ्नो जीवनकालमा पहिलो पटक सदनमा हप्काई भेटेको भन्दै टिप्पणी गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

लगातार वर्षाले बागमती नदीको बहाव बढ्दा किर्तिपुरको राधास्वामी सत्संगमा रहेको सुकुम्बासी होल्डिङ सेन्टर जोभानमा परेको छ। हिजो रातिदेखि परेको अविरल वर्षाका कारण बागमतीको पानी सेन्टरभित्र पसेपछि त्यहाँ आश्रय लिई बसिरहेका सुकुम्बासी परिवारहरू बिचल्लीमा परेका हुन्। बाढ़ीका कारण उनीहरूका खाद्यान्न, ओछ्यान र दैनिक उपभोगका सामग्रीहरू नष्ट भएका छन्। काठमाडौँ महानगरले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीका परिवारलाई सहयोग, रोजगारी र निशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ। प्रवक्ता नवीन मानन्दले विज्ञप्ति जारी गर्दै नेपालीको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने तथा उनका सन्ततिलाई निशुल्क शिक्षा दिने विषयमा कार्यपालिका बैठकबाट निर्णय गरिने उल्लेख गर्नुभएको हो। महानगरले नेपालीको मृत्युको घटना छानबिनका लागि सरकारले गठन गरेको समितिलाई पूर्ण सहयोग गर्ने तथा छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चाल्ने प्रतिबद्धता गरेको छ। महानगर प्रहरीले मोटरसाइकलमा हुइल लग लगाएपछि नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। जलनबाट सख्त घाइते नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको छ। रूपन्देही प्रहरीले गोली चलाएर एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। लागु औषध कारोबारीको आशंकामा मायादेवी गाउँपालिका 5 गुवानिया चोक नजिकबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका भारतको उत्तर प्रदेश अमेठीका एक वाल खानको साथबाट लागु औषध ब्राउन सुगर, एक थान पेस्तोल र 2 राउण्ड